0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहुनेछ संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीमा मृत्यु भएका मध्ये 974 जनाको शव भेटिएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार शव भेटिएका मध्ये 320 आंशिक अङ्ग छन्। त्यसै गरी 382 पुरुष, 209 महिला, 35 बालिका र 28 बालकको शव फेला परेको छ। फेला परेका शवमध्ये 937 जाँच मुचुल्का गरिएको, 413 माटोमुनि व्यवस्थापन गरिएको तथा 51 शव आफन्तलाई हस्तान्तरण गरिएको नेपाल प्रहरीले जनाएको छ। त्यस्तै 3980 स्वदेशी तथा 580 विदेशीको उद्धार गरिएको छ। 2970 जना होल्डिङ सेन्टरमा अहिले रहेको प्रहरीले जनाएको छ। खोजी र उद्धार कार्य जारी राखिएको छ। रसुवागढी जलविद्युत आयोजना स्थलबाट सम्पर्कविहीन भएकाहरूको खोजीका लागि उद्धार टोली परिचालित भएका छन्। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारणले 111 मेगावाट क्षमताको उक्त आयोजनामा कार्यरत रहेका 93 जना सम्पर्कविहीन छन्। नेपाली सेनाको हेलिकप्टरबाट प्राविधिक तथा विज्ञ टोली मार्फत रेकी गर्ने लगायतका काम भइरहेको ऊर्जा जलस्रोत सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जानकारी दिनुभएको छ। भोटेकोशी नदीमा गएको बाढीपछि जलविद्युत आयोजनाका प्रमुख सन्तोष अधिकारी सहित 51 कर्मचारी र 42 मजदूर गरी 93 हालसम्म बेपत्ता रहेको आयोजनाका इन्जिनियर टीका पौडेलले जानकारी दिनुभयो। भोटेकोशी बाढीका कारण माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धार प्रयास पनि जारी छ। भदौ 10 गतेको बाढीका कारण आयोजनामा 35-40 श्रमिक तथा कर्मचारीहरू फँसेको अनुमान गरिएको छ। उद्धारका लागि खटिएको नेपाली सेनासहितको टोलीले रातभरि उद्धारको काम गरिरहेको, सुरुङ पत्ता लगाइसकेको तर उद्धार टोली सुरुङभित्र पुग्न भने नसकेको त्यहाँबाट विज्ञ श्रीराम नेउपानेले जानकारी दिनुभएको छ। भोटेकोशी नदीमा आएको बाढीका कारण रोकिएका विद्युत सेवा पुनः सञ्चालनमा आएका छन्। नेपाल विद्युत प्राधिकरण रसुवा शाखाले जिल्लाको माथिल्लो भागमा पर्ने गोसाईकुण्ड गाउँपालिकास्थित क्षेत्र सदरमुकाम धुन्चे मार्खु तथा प्रसिद्ध धार्मिक स्थल गोसाईकुण्ड क्षेत्रमा विद्युत सेवा सञ्चालनमा आएको जानकारी दिएको छ। प्रतिकूल मौसम र भौगोलिक कठिनाईका बावजुद प्राविधिकहरूको निरन्तर प्रयासपछि सेवा सञ्चालनमा ल्याइएको प्राधिकरणका स्थानीय प्रमुख गुञ्जमान तामाङले जानकारी दिनुभयो। भोटेकोशी बाढीमा हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तजनले डिएनए परीक्षण पश्चात फेला परेका शव तथा शरीरका अङ्ग यकिन गर्न सक्ने प्रक्रिया अगाडि बढाइएको नेपाल प्रहरीले जनाएको छ। बाढीपछि फेला परेका शव तथा शरीरका अङ्गको डिएनए परीक्षण मार्फत पहिचान गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। पहिचान हुन नसकेका व्यक्तिका आफन्तलाई आवश्यक नमुना उपलब्ध गराउन प्रहरीले आग्रह पनि गरेको छ। नेपालमा रहेका सम्पर्कविहीन व्यक्तिका बाबु आमा छोरा छोरी मध्ये कुनै एकजना पहिलो तहका नातेदारले ताजा रगतको नमुना उपलब्ध गराउनु पर्ने प्रहरीले जनाएको छ। त्यसका लागि महाराजगंज स्थित प्रहरी अस्पतालको प्रयोगशाला वा नजिकैको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ। विदेशमा रहेका पहिलो तहका नातेदारले आफ्नो बासोबास रहेको मुलुकको आधिकारिक प्रयोगशालामा डिएनए प्रोफाइलिङ अर्थात् डिएनए प्रतिरूपण गराई त्यसको डिजिटल प्रतिलिपि प्रहरीको आधिकारिक इमेलमा पठाउन सक्ने गरी व्यवस्था मिलाइएको छ। प्रहरीका अनुसार डिएनए प्रोफाइलको तुलना गरी शव तथा शरीरका अङ्गको पहिचान गर्न सम्बन्धित व्यक्तिको पूरा नाम, पहिचान सम्बन्धी विवरण, सम्भव भएमा सम्पर्कविहीन भएको मिति र स्थान, अधिकृत फोरेन्सिक प्रयोगशालाबाट प्राप्त डिएनए परीक्षण प्रतिवेदन तथा डिएनए नमुना दिने व्यक्ति र सम्पर्कविहीन व्यक्तिबीचको नाता विवरण आवश्यक पर्ने प्रहरीले स्पष्ट पारेको छ। रसुवा बाढीमा परि निधन भएकाहरूको पशुपति क्षेत्रस्थित आर्यघाट एवं भस्मेश्वर घाटमा निशुल्क दाह संस्कारको व्यवस्थापन गरिएको छ। पशुपति क्षेत्र विकास कोषले रसुवा बाढीमा परि निधन भएकाको निशुल्क दाह संस्कारको व्यवस्था मिलाएको कोष सञ्चालक परिषदका सदस्य केदारमान भण्डारीले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले सरकार बाढी प्रभावितहरूको खोजी, उद्धार, उपचार, राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढता एवं सक्रियताका साथ लागि परेको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्रीले हिजो यस कार्यको अग्रपंक्तिमा रहेर ज्यानको समेत प्रवाह नगरी प्रभावित क्षेत्रमा परिचालित सम्पूर्ण सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, आम सञ्चार क्षेत्र, विभिन्न निकायका पदाधिकारीसँगै स्वयंसेवक संस्था तथा आम नागरिकको भूमिका कदरयोग्य र प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा गएको बाढी सामान्य नभएको उल्लेख गर्नुहुँदै अन्तर्राष्ट्रिय समुदाय समक्ष जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदको
विषयबारे बलियो गरी उठान गर्नुपर्ने समय आएको पनि उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले हालसम्म भारत, चीन, अमेरिका, युएई, कतार, जापान, स्विजरल्यान्ड, अस्ट्रेलिया लगायतका मित्र राष्ट्रहरूबाट सहयोग प्राप्त भएको जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा खोज र उद्धारको कार्यसँगै सरकारले प्रभावित नागरिकलाई पुनस्थापना गर्नेबारे छलफल पनि अघि बढाएको जानकारी दिनुभएको छ। स्थानीय तहसँगको समन्वयमा प्रभावित नागरिकको संख्या र भौतिक क्षतिको विवरण संकलनको कार्य अघि बढाइएको प्रधानमन्त्रीले बताउनु भएको छ। नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि उत्पन्न विपदमा नागरिकको जीवन रक्षा राज्यको सिङ्गो प्राथमिकता भएको र त्यसका लागि सबै शक्ति प्रभावित क्षेत्रमा खटिएको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा उहाँले विगत छ दिनदेखि राज्यको सिङ्गो शक्ति प्रभावित क्षेत्रमा खोज र उद्धारमा खटिएको जानकारी दिनुभयो। उहाँले सरकारको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा गर्नु रहेको स्पष्ट पार्नुभयो। नेपाल सरकारका प्रवक्ता मन्त्री पोखरेलले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल एवं सुरक्षाकर्मीहरू रात दिन नभनी स्थलगत रूपमा खटिएको जानकारी दिनुभयो। नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरहरू परिचालित हुनुका साथै आवश्यकतालाई मध्यनजर गरी थप तयारी अवस्थामा राखिएको पनि उहाँले जानकारी दिनुभयो। सरकारका प्रवक्ता मन्त्री पोखरेलले पहिचान हुन नसकेका शवहरूको अनिवार्य डिएनए नमुना र आवश्यक विवरण सुरक्षित राखेर जमिनमुनि व्यवस्थापन गरिएको पनि स्पष्ट पार्नुभयो। उहाँका अनुसार 11,379 जनाको अहिलेसम्म उद्धार गरिएको छ। खोजी तथा उद्धार कार्यमा 21,800 सुरक्षाकर्मी परिचालित छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच हिजो छलफल भएको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारले गरिरहेको खोजी, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको हो। भेटका क्रममा प्रभावित नागरिकहरूको उद्धार राहतका साथै क्षति पुगेका संरचनाको पुनस्थापनाका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यस क्रममा प्रधानमन्त्री शाहले विपद प्रभावित क्षेत्रमा नागरिकको जीवधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको सभापति लामिछानेलाई जानकारी दिनुभयो। त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलसँग हिजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा सभापति लामिछानेले राष्ट्रपति पौडेललाई भोटेकोसी हुँदै त्रिशुली नदीमा गएको बाढी र त्यसबाट भएको क्षतिसँगै उद्धार राहतका लागि सरकारका तर्फबाट भइरहेका प्रयासबारे जानकारी गराउनु भएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण निम्तिएको सङ्कट र क्षतिबारे हिजै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएको छ। खोज, उद्धार, राहत र व्यवस्थापनका कार्यलाई तीव्र बनाउने बारे प्रधानमन्त्री शाहले प्रधान सेनापति अशोकराज सिग्देल, त्यसै गरी नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेलसँग छलफल गर्नुभएको हो। परराष्ट्र मन्त्री शिशिर खनाल र सिङ्गापुरका विदेश मन्त्री डाक्टर भिभियन बालकृष्णन बीच हिजो टेलिफोन वार्ता भएको छ। विदेश मन्त्री डाक्टर बालकृष्णनले परराष्ट्र मन्त्री खनाललाई बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुहुँदै नेपालप्रति एकीबद्धता जनाउनु भएको टेलिफोन वार्तापछि परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। सिङ्गापुरले जारी खोजी तथा राहत कार्यमा सहयोग पुर्याउन विपद पीडित पहिचान टोली र ड्रोन सहयोग उपलब्ध गराउने बारे जानकारी गराएको छ। परराष्ट्र मन्त्री खनालले विपदपछिको खोज, उद्धार, राहत तथा पुनस्थापनाका लागि सरकारले गरिरहेको प्रयासबारे समकक्षी डाक्टर बालकृष्णनलाई जानकारी गराउनुभयो। परराष्ट्र मन्त्रालयले भोटेकोसी बाढीमा परेकाहरूको उद्धारका लागि आर्थिक र प्राविधिक सहयोग आवश्यक रहेको स्पष्ट पारेको छ। भोटेकोसी बाढी प्रभावितको उद्धार तथा राहतका सम्बन्धमा जानकारी दिन मन्त्रालयले हिजो आयोजना गरिएको नियमित पत्रकार भेटघाटमा बाढीमा बेपत्ता भएका तथा टनेलभित्र फँसेकाहरूको उद्धारका लागि एडभान्स ड्रोन, ड्रिलिङ मेसिन, शव राख्ने फ्रिज लगायतका सामग्रीहरू आवश्यक रहेको मन्त्रालयका प्रवक्ता डाक्टर लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। उपलब्ध तथ्याङ्क अनुसार विदेशी नागरिकमा 39 देशका 590 अझै बेपत्ता रहेको जानकारी गराइएको छ। आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा आर्थिक सहयोग गर्नेहरू हिजो पनि बढेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरिरहेको जनाएको छ।
हिजोसम्म 9 वाणिज्य ब्याङ्कका खाताहरूमा गरी 5,87,92,23,000 रुपियाँ जम्मा भएको र हिमालयन तथा लक्ष्मी ब्याङ्कमा 31,93,238 अमेरिकी डलर जम्मा भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। पूर्वाधार विकास मन्त्रालयले त्रिशुली नदीमा रहेका पुलहरूमा भएको क्षतिका कारण प्रभावित भएको नुवाकोटको त्रिशुली पारीको भूभागलाई यातायात सञ्जालमा जोड्ने गरी सडक सञ्चालनमा आएको जानकारी दिएको छ। भदौ 10 गते भोटेकोसी नदीमा आएको बाढीका कारण नुवाकोट जिल्लाका विभिन्न स्थानमा सडक सञ्जाल अवरुद्ध भएका छन्। पूर्वाधार मन्त्री सुनिल लम्सालको सचिवालयका अनुसार गल्छी त्रिशुली सडक खण्ड अन्तर्गत त्रिशुली पुल पारी त्रिशुली नदीको दायाँ किनार हुँदै कल्लेरी टार, कोशी खोला, पिपल टार, दर्शन टार, छत्रे खोला, गौरीबेसी हुँदै त्रिशुली बजारसम्म सडक सञ्चालनमा ल्याइएको हो। सडक सञ्चालन मा आएसँगै बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र आवश्यक अन्य सामग्रीको आवत जावतमा सहजता हुने विश्वास लिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। नेपाल चीनबीचको रसुवागढी केरुङ नाका विनाशकारी बाढीका कारण पूर्ण रूपमा क्षति भएसँगै मालवस्तु र कन्टेनरहरू मुस्ताङको कोरोला नाका हुँदै आउन थालेका छन्। मुस्ताङको जोमसोमस्थित सशस्त्र प्रहरीको चेकपोस्टले 66 मालवाहक कन्टेनरको विवरण सङ्कलन गरिसकिएको जानकारी दिएको छ। सशस्त्र प्रहरीको जोमसोङ चेकपोस्टले रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि कोरोलातर्फका नाकाबाट मालवस्तु पैठारी गर्ने कन्टेनरहरूको संख्या बढेको जानकारी दिएको छ। कोरोलातर्फ जाँदै गरेका एकजना कन्टेनर चालक कुमार देवकोटाका अनुसार रसुवागढी नाकाबाट पैठारी गरिने मालवस्तुहरू कोरोला नाकातर्फ डाइभर्ट भएकाले मालवस्तु ढुवानी गर्न साधनहरू कोरोलातर्फ गइरहेका छन्। कोरोला नाकालाई वैकल्पिक नाकाका रूपमा सरकारले सञ्चालनमा ल्याएको जनाएको छ। भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका प्राय स्थानमा दूरसञ्चार सेवा सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ। बाढी र पहिरोका कारण क्षतिग्रस्त भएका नेपाल टेलिकम र एनसेलका टावर तथा साइट मर्मत एवं पुनस्थापना गरिएपछि सेवा सञ्चालनमा आएको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको हो। बाढीपछि धेरै स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको र कतिपय टावरमा आवश्यक उपकरण र पूर्वाधारमा क्षति पुगेको थियो। मोबाइल तथा इन्टरनेट सेवा प्रभावित भएपछि सेवा सञ्चालनका लागि कम्पनीहरूले आवश्यक जनशक्ति र उपकरण सम्बन्धित क्षेत्रमा परिचालन गरेका थिए। सरकारले हेलिकप्टर मार्फत त्रिशुली नदी उत्तर पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई खाद्यान्न, नुन तेल लगायतका अत्यावश्यक सामग्रीको व्यवस्थापन गरी राहत वितरण र उद्धारको कार्य गरिरहेको जानकारी दिएको छ। रसुवास्थित भोटेकोसी नदीमा गएको विनाशकारी बाढीसँगै विपदमा परेकाको उद्धार राहतका लागि कतार सरकारले अत्यावश्यक राहत सामग्री पठाइएको जानकारी दिएको छ। बाढी प्रभावित क्षेत्रका लागि अत्यावश्यकीय राहत सामग्री लिएर आएको कतार एयरको जहाज हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो। त्यस अवसरमा नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अल अन्सारीले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई राहत सामग्री हस्तान्तरण गर्नुभयो। भोटेकोसी बाढीबाट प्रभावितहरूको राहत पुनस्थापना तथा पुननिर्माणमा सहयोग पुर्याउने उद्देश्यले एके राठी ग्रुप र शारदा ग्रुपले संयुक्त रूपमा 1,01,00,000 रुपियाँ सहयोग गरेका छन्। रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, खोजी, उपचार तथा राहतका लागि गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा 4 करोड रुपियाँ प्रदान गरेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा सडक भाँसिएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारी साधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि यात्रुवाहक सवारी साधनहरूलाई काठमाडौँ बाइरोड, नौबिसे, पालुङ, भैँसे तथा फर्पिङ, कुलेखानी हुँदै सञ्चालनमा ल्याइएको छ। मालवाहक साधनलाई भने कान्ति, लोकपथ हुँदै आवत जावतको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। त्यसै गरी रसुवा जाने सवारी साधनले टोखा, छहरे, नुवाकोट हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न व्यवस्था मिलाइएको प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। रसुवाको धुन्चेसम्म राहत सामग्री पुर्याउन अहिले 4 पाङ्रे सवारी साधन मात्र प्रयोग गर्न सकिने अवस्था रहेको छ। कच्ची सडक भएकाले राहत सामग्री बोकेका साना साधनले ट्राफिक प्रहरीसँग समन्वय गरी आवागमन गर्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ। काठमाडौँको विष्णुमती नदीमा आए पानीको सतह बढेको छ। गोङ्गबु जलमापन केन्द्रमा हिजो साँझ गरिएको मापनले जल सतह खतराको नजिक रहेको भन्दै आज बिहानसम्म नदीको तल्ले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। दार्चुलाको पनेबाजमा पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ। पहिरोका कारण महाकाली राजमार्गको विभिन्न क्षेत्रमा
सडक अवरुद्ध हुँदा दार्चुलाबाट छुट्ने छोटो तथा लामो दूरीका सवारी साधन ठप्प रहेको हाम्रा समाचारदाताले जनाएका छन्। एसिसी प्रिमियर लिग क्रिकेट अन्तर्गत हिजोको खेलमा नेपालले बहराइनलाई 7 विकेटले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको बहराइन 87 रनमा समेटिएपछि नेपालले 21 ओभरमा 3 विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। नेपालका लागि कप्तान सन्दीप लामिछानेले एक्लै 5 विकेट लिए र अर्जेन्टिनी महान फुटबल खेलाडी लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको हिजो घोषणा गरेका छन्। जुलाईमा मात्र उनले लगातार दोस्रो पटक अर्जेन्टिनालाई विश्वकपको फाइनलमा पुर्याएका थिए। उनले यसअघि अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाइसकेका छन्। बिहान 6 बजेको समाचार सकियो, अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल भदौ 16 गते मंगलबार, भाद्र कृष्ण पक्ष चतुर्थी तिथि, तदनुसार 1 सेप्टेम्बर सन् 2026, नेपाल सम्बत 1146, आज गुलागा 4। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले बाढीपछिको विपदमा राहत उद्धारका प्रयासहरू सम्बन्धीकै प्रसङ्गहरूलाई प्राथमिकता दिएर समाचारहरू प्रकाशन गरेका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रभावित नागरिकको पुनर्स्थापना चाँडै प्रधानमन्त्री शीर्षकको समाचार प्रमुख समाचारका रूपमा प्रकाशित छ। गोर्खापत्रको अग्रपृष्ठमै 11,000 भन्दा बढीको उद्धार बटेकोशी बाढीपछि को यो अर्को समाचार पनि प्रकाशित छ। मुख्य सडक मर्मत तीव्र गतिमा भइरहेको, वैकल्पिक सडकहरू सञ्चालनमा ल्याइएको सम्बन्धीका समाचार पनि गोर्खापत्र दैनिकले प्रकाशन गरेको छ। अन्तर्राष्ट्रिय सहयोग बढ्दो शीर्षकको समाचार पनि यहाँ देखिन्छ। प्रभावित नागरिकको पुनर्स्थापना चाँडै प्रधानमन्त्री शीर्षकको समाचारबाट कार्यक्रम अखबारको सुरुवात गरौं। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा खोज र उद्धारसँगै सरकारले प्रभावित नागरिकलाई पुनर्स्थापना गर्नेबारे छलफल अगाडि बढाएको बताउँदै त्यसका लागि स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण संकलन सुरु भइसकेको जानकारी गराउनु भएको छ। उहाँले बाढीका कारण ज्यान गुमाएका र पहिचान हुन नसकेकाहरूको सब कानून बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन भइरहेको स्पष्ट पार्नुभयो। सोमबार राति सामाजिक सञ्जाल मार्फत उहाँले भन्नुभएको छ, हजारौं नागरिकले घर परिवार प्रियजन र जायजथा गुमाउनु भएको छ। उहाँहरूले भोग्नु भएको यो पीडा सरकारले बुझेको छ। उहाँहरूको पीडामा मलम लगाउँदै पुनर्स्थापना मार्फत सामान्य जनजीवनमा फर्काउनु अबको बाटो हो। उहाँहरूलाई मानसिक र शारीरिक रूपमा सशक्त बनाउँदै पुनस्थापना गर्न सरकार लाग्नेछ। पुनस्थापनाका आवश्यक आर्थिक स्रोत जुटाउने क्रम जारी छ। यसै गरी गोर्खापत्र दैनिकमा सेकेन्डले बाँचेको जीवन शीर्षकको समाचार प्रकाशित छ। मैले पहिलो पटक जीवन र मृत्युबीचको दूरी कति छोटो हुन्छ भन्ने अनुभूति गरे, उपशीर्षक यो समाचारमा दिइएको छ। टिमुरे बजारमा पुगेर खाजा खाने योजना बनाएका थियौँ, तर केही मिनटपछि त्यही बाटो युद्धभूमि जस्तो देखियो। चारैतिर धुलोको मुस्लो, मानिसहरूको चिच्चाहट, भागदौड र कोलाहल थियो। त्यो क्षण सम्झदा अहिले पनि शरीर सिरिङ्ग हुन्छ। रसुवाको विनाशकारी बाढीबाट जोगिएका सेवानिवृत्त सैनिक राजेन्द्र थापाले सुनाएको यो अनुभव केवल एक व्यक्तिको कथा होइन, बाढीको कहरले मृत्युको मुखबाट फर्किएका सयौं मानिसको साझा पीडा हो। भटेकोशी त्रिशुली क्षेत्रमा आएको भीषण बाढीले घर, सडक, पुल र बजार मात्र बगाएन, मानिसहरूको मनमा जीवनभर नमेटिने त्रास पनि छोडेको उहाँले उल्लेख गर्नुभयो। मैले पहिलो पटक जीवन र मृत्युबीचको दूरी कति छोटो हुन्छ भन्ने अनुभूति पाए, थापाले भन्नुभयो। थापा आफ्ना साथीहरूसँग रसुवातर्फ जाँदै हुनुहुन्थ्यो। बाटोमा सामान्य चहल पहल थियो। कसैले केही बेरपछि आउने महाविपत्तिको कल्पना गरेका थिएनन्। अचानक ठूलो आवाज आउन थाल्यो। उत्तरतिर हेर्दा धुलोको मुस्लो उठेको देखियो। उहाँले सम्झनुभयो, हामीभन्दा अगाडि मोटरसाइकलमा गएका साथीहरूलाई रोक्न खोज्यौँ, तर उहाँहरू अगाडि बढिसक्नु भएको थियो। स्थिति असामान्य देखिएपछि त्यहाँका केही व्यक्ति सडक छोडेर माथितिर दौडिनुभयो। केही सेकेन्डको निर्णयले जीवनको दिशा बदलियो। भागेको ठाउँमा पछि सडक थिएन, त्यहाँको सबै भाग बाढीले बगाइसकेको थियो। हामी सिधै उकालोतिर भाग्यौँ। पछि फर्केर हेर्दा तलको दृश्य युद्ध जस्तो थियो। मानिसहरू कराइरहेका थिए, भागिरहेका थिए। हिलो धुलो र पानीले सबै ढाकेको थियो। उहाँले थप्नुभयो, त्यो दिन बाँचेकाहरू भाग्यले मात्र बाँचेका हुन्। यो समाचार गोर्खापत्र दैनिकमा सेकेन्डले बाँचेको जीवन शीर्षकमा प्रकाशित छ। बाढीबाट 17,000 बालबालिका प्रभावित, कैयौंका अभिभावक नहुँदा भविष्य अन्यल शीर्षकको समाचार आजको कान्तिपुर दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। रसुवा खाल्टेका 16 वर्षीय समीर तामाङ भोटेकोशीमा बाढी आउँदा विद्यालय पुगिसक्नु भएको थियो। घरमा बहिनीहरू 13 वर्षीय प्रिया र 7 वर्षीय पार्वती थिए। बाढी आएको थाहा पाएपछि नीलकण्ठ मावि कक्षा 8 पढ्न
पढ्ने समीरले भागेर ज्यान बचाउनुभयो, तर घरमा भएका बहिनीहरू छ दिनदेखि सम्पर्कविहीन हुनुहुन्छ। सानी बहिनीको हातमा घाउ भएको थियो। उनी स्कुल जान नसकेकाले ठुली बहिनी पनि उनलाई हेर्न घरमै बसेकी थिइन्। शिवालय आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहनुभएका उहाँले भन्नुभयो, खै अब के गर्ने हो थाहा छैन। साथी जस्ता बहिनीहरू छिनभरमै बाढीमा परेर कहाँ हराए हराए, घर पनि बाढीले बगाएको र बुवा सूर्यले पनि भागेर ज्यान जोगाएको समीरले सुनाउनुभयो। आमा छेसाङ रोजगारीका सिलसिलामा कुवेतमा हुनुहुन्छ। रसुवाको बेत्रावती गाउँपालिका 5 लहरे पौवामा रहेको शिवालय आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा 10 भदौको बाढीबाट ज्यान गुमाएकाहरूलाई ल्याएर राखिएको छ। सुत्केरी महिला बालबालिका ज्येष्ठ नागरिकलाई विभिन्न ब्लकमा राखिएको छ। सबैजसोको मुहार निन्याउरो छ। बालबालिकाको आँखामा टिलपिल आँसु र आफन्तको पर्खाई देखिन्छ। कसैको आमा बुवा, कसैको दाजुभाइ, कसैको दिदीबहिनी बाढीमा बगे। तिनीहरूको अहिलेसम्म अत्तो पत्तो छैन। अधिकांश बालबालिकाका अभिभावक विहीन बनेका छन्। घर पनि बाँकी छैन। यो दुःखद प्रसङ्ग आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। विपदमा के गर्दैछन् प्रमुख दल शीर्षकको समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिँदैछौँ। भोटेकोशी र त्रिशुलीमा आएको बाढी तथा त्यसबाट भएको ठूलो जनधनको क्षतिपछि प्रमुख राजनीतिक दलहरू उद्धार खोजी र राहतमा केन्द्रित छन्। दलहरूले केन्द्रमा राहत कोषमा रकम जम्मा गर्ने निर्णयदेखि प्रभावित क्षेत्रमा पार्टीका नेता कार्यकर्ता परिचालन गर्नेसम्मका गतिविधि तीव्र बनाएका छन्। रासपा प्रवक्ता जगदीश खरेल भन्नुहुन्छ, केन्द्रमा सरकार र दलहरूसँग सभापतिले आवश्यक समन्वय गरिरहनु भएको छ। ऱ्यापिड एक्सन टिम मार्फत दर्जनौं स्वयंसेवक फिल्डमा परिचालित छन्। काठमाडौँ हटलाइन नम्बर पनि सञ्चालनमा छ। मुख्य टास्क फोर्स पार्टी कार्यालय घण्टीघरमा परिचालित छ। काङ्ग्रेस प्रवक्ता देवराज चालिसेको भनाई यहाँ समेटिएको छ। उहाँ भन्नुहुन्छ, हराइरहेका नागरिकलाई खोजी गर्न, प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, राहत उपलब्ध गराउन स्थानीय तह र विपद व्यवस्थापन संयन्त्रसँग समेत समन्वय र सहकार्य गरी व्यवस्थित ढङ्गले प्रभावकारी रूपमा परिचालित हुन आग्रह गरिएको छ। विपदको समयमा पार्टी पूर्ण रूपमा परिचालित भएको छ। विशाल भट्टराई एमाले नेताको भनाई यहाँ समेटिएको छ। उहाँ भन्नुहुन्छ, स्थानीय तहका पार्टी कमिटी सूक्ष्म ढङ्गले लागेर बेपत्ता

डर त्रासको समस्या देखिन थालेको छ। कतिपयले कानमा बाढीको आवाज आइरहेको बताउने गरेका छन्। उहाँले भन्नुभयो, यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। एकैछिन ब्रेक।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसङ्गहरू। आजको नागरिक दैनिकमा उद्धार गरिएकी बालिकाको टिचिङमा उपचार हुँदै शीर्षकको समाचार प्रकाशित छ। गत बुधबार बिहान टिमुरेकी बालिका मनिषा उचाइ मगर स्कुल जाने बेला हुन लागेको थियो। मनिषाका बुवा लोकबहादुर बारीमा धनियाँ टिप्न जानुभएको थियो। आमा गीता अफिस प्रभु बैङ्क गइसक्नु भएको थियो। बाढी आएको देख्ने बित्तिकै लोकबहादुर छोरीलाई लिन आउँदै हुनुहुन्थ्यो। हेर्दा हेर्दै छोरी र घर बगायो। उहाँ भागेर बाँच्नुभयो, आमा पनि भागेर बाँच्न सफल हुनुभयो। आफ्नै आँखा अगाडि छोरी, घर र बजार सबै बगाएको देखेका लोकबहादुरलाई छोरी जीवितै होलिन् भन्ने आशा थिएन। कतै बाढीले छोरीको शव किनारमा छाडेको छ कि भन्ने अपेक्षाले दुई दिनसम्म यताउता खोज्नुभयो। दुन्चे स्थित उद्धार केन्द्रमा पुग्नुभयो। दुई दिनसम्म खोजिरहनुभयो। कतै नभेटेपछि मगर दम्पती सशस्त्र प्रहरीले सङ्कलन गरेको शव स्थलमा पुग्नुभयो। प्रहरीले त्यहाँ बच्चाको शव छैन भनेपछि छोरीको आशा मारेर उहाँहरू शुक्रबार दिउँसो काठमाडौँ हिँड्नुभयो। त्यो साँझ उसै बित्यो। सशस्त्र प्रहरी बल शुक्रबार टिमुरे बगरमा पुगेको थियो। बच्चा रोए जस्तो आवाज सुनेपछि उनीहरू आवाज आएतिरै आए। नजिकै पुग्दा मनिषा शरीरको भाग माटोभित्र पुरिएको अवस्थामा हुनुहुन्थ्यो। उद्धार टोलीले वरिपरि माटो झिकेर उहाँको उद्धार गर्यो। उद्धारपछि मनिषा रुनुभयो तर थप कुरा गर्नु भएन। शनिबार बिहानै धुन्से स्थित बैङ्कमा काम गर्ने एक कर्मचारीले गीतालाई फोन गर्नुभयो र भन्नुभयो, प्रहरीले एउटा बच्चाको उद्धार गरेको छ, तिम्रो छोरी हो कि, यकिन गर्न फोटो देऊ न। फोटो लिएर हेर्दा उद्धार गरिएकी बालिका मनिषा रहेको ती कर्मचारीले यकिन गर्नुभयो र गीतालाई भन्नुभयो, मनिषा गम्भीर आघात परेको अवस्थामा रहेको प्रहरी भनाइ छ। छोरीको थप उपचारका लागि काठमाडौँ स्थित टिचिङ अस्पताल महाराजगञ्ज पठाउने निधो भएको छ। मनिषालाई भेट्न अस्पताल जानु। शनिबार बालिकालाई अस्पताल पुर्याइयो। मगर दम्पती पनि अस्पताल पुगे। मनिषाले आमा बुवालाई चिन्नुभयो तर सामान्य कुरा पनि गर्न सक्नु भएन। उपचारमा संलग्न चिकित्सकले मनिषामा मानसिक आघात परेको र निमोनिया भएको जानकारी दिएको आमा गीताले बताउनुभयो। उहाँले भन्नुभयो, छोरी अहिले कुराकानी गर्न खोज्दिनन्, भोक लाग्यो भन्छन्, मलाई चिन्छिन्, अरू केही भनेकी छैनन्। मानसिक रूपमा आघात परेकाले घटनाका बारेमा उनीसँग कुरा गर्न चिकित्सकले सुझाउनु भएको छ। बाढीले बगाउनु अघि छोरी स्वस्थ रहेको र उपचारबाट पूर्ण निको हुने गीतमा गीता ढुक्क हुनुहुन्छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ। उद्धारकर्मी बाहेक मानिस छैनन् रसुवागढीमा शीर्षकको समाचार आजको नेपाल समाचार पत्रमा प्रकाशित छ। गत भदौ 10 गते भोटेकोसीमा आएको विनाशकारी बाढी छैठौँ दिनसम्म पनि रसुवागढीको जनजीवन सामान्य हुन सकेको छैन। बाढीले सीमावर्ती क्षेत्रको ठूलो भूभाग तहस नहस बनाएपछि रसुवागढी, टिमुरे र स्याफ्रुबेसी क्षेत्र अहिले लगभग मानिसविहीन अवस्थामा पुगेको छ। सोमबार हेलिकप्टरबाट सो क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किँदा देखिएको दृश्यले बाढीको क्षति जमिनबाट अनुमान गरिए भन्दा निकै ठूलो रहेको देखाएको छ। यो समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ। नेपालका मुद्दा अन्तर्राष्ट्रियकरण गर्नुपर्छ शीर्षकको समाचार अन्नपूर्ण पोस्टबाट लिँदैछौँ। विश्वका ठूला औद्योगिक मुलुकहरूले उत्सर्जन गरेको धेरै कार्बनको प्रत्यक्ष र भयानक सजाय नेपालले आफ्नो हिमाल र नागरिकको ज्यान गुमाएर भोगिरहेको छ। विश्वव्यापी तापमान वृद्धिमा नेपालको योगदान 0.1% भन्दा पनि कम छ, तर

सोलुखुम्बुको थामदेखि रसुवाको भोटेकोसीसम्म मानव सृजित त्रासदी लगातार दोहोरिरहेको छ। विपद आउँदा तुरन्त काम लाग्ने आफ्नै सेटेलाइट नहुनु र उपलब्ध प्रविधिलाई सही समयमा निर्णय लिन प्रयोग गर्न नसक्नु हाम्रो मुख्य कमजोरी हो। बहुसङ्कट जोखिम मूल्याङ्कन विज्ञ डाक्टर वसन्तराज अधिकारी भन्नुहुन्छ, समस्या प्रविधि नपाउनुमा मात्र होइन, छिमेकी देशहरूसँग विपदबारे तुरुन्तै सूचना साटासाट गर्ने साझा संयन्त्र नहुनुमा पनि छ। यो समाचार अन्नपूर्ण पोस्टबाट लिएका हौ। कान्तिपुर दैनिकमा नेपालमा होली वाइन खुवाउने हाललाई भ्रष्टाचार मुद्दामा 2 वर्ष जेल शीर्षकको समाचार प्रकाशित छ। दक्षिण कोरियाको अदालतले विवादास्पद युनिफिकेसन चर्चकी नेत्री हान हक जा मुनलाई भ्रष्टाचार मुद्दामा 2 वर्षको जेल सजाय सुनाएको छ। राजनीतिक कोष ऐन उल्लङ्घन गरेको र तत्कालीन प्रथम महिला किम कियोन हीलाई घुस तथा महँगा उपहारहरू दिएको अभियोगमा उहाँ दोषी ठहरनु भएको हो। कान्तिपुर दैनिकमा यो समाचार प्रकाशित छ। सन्दीपको कप्तानीमा विजयी सुरुवात शीर्षकको समाचार लिँदैछौँ। कप्तानीमा पुनरागमन गरेका सन्दीप लामिछानेले उत्कृष्ट बोलिङ गरेपछि नेपालले एसिसी प्रिमियर कप क्रिकेटमा सोमबार आफ्नो पहिलो खेलमा बहराइनलाई 7 विकेटले पराजित गरेको छ। सन्दीपले मलेसियाको वाइएसडी युकेएम ओभलमा 5 विकेट लिएपछि टस हारेर ब्याटिङको निम्ति पाएको बहराइन 36.2 ओभरमा 87 रनमै अल आउट भयो। नेपालले 21 ओभरमै लक्ष्य पूरा गरेको थियो। मेसीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास शीर्षकको अर्को समाचार पनि कान्तिपुर दैनिकबाटै लिँदैछौँ। अर्जेन्टिनी महान खेलाडी लियोनल मेसीले सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गर्नुभएको छ। जुलाईमा मात्र उहाँले लगातार दोस्रो पटक अर्जेन्टिनालाई विश्वकपको फाइनलमा पुर्याउनु भएको थियो। सन् 2022मा उहाँकै कप्तानीमा अर्जेन्टिनाले कतारमा विश्वकप जितेको थियो, जुन अर्जेन्टिनाले जितेको तेस्रो विश्वकप थियो। यो एउटा यस्तो निर्णय हो जसले मलाई चोट पुर्याएको छ, मेरो आत्मामा गहिरो चोट लागेको छ, तर मलाई यो सही समय हो जस्तो लाग्छ, 39 वर्षीय मेसीले इन्स्टाग्राममा लेख्नु भएको छ। पछिल्ला केही वर्ष मात्र होइन, जतिखेर हामीले सबै जितिरहेका थियौँ, तर त्योभन्दा पनि अगाडि मैले आफ्नो तर्फबाट सक्दो दिएँ, यो जर्सीका लागि सधैँ लडे र आफ्नो तर्फबाट सक्दो दिए। मेसीको कप्तानीमा अर्जेन्टिनाले 4 वर्ष अघिको विश्वकप फाइनलमा पेनाल्टी सुटआउटमा फ्रान्सलाई पराजित गरेको थियो भने यसपटक फाइनलमा उहाँको टोली स्पेनसँग 1-0 पराजित भएको थियो। अगस्तमा पिता जोर्गेको निधन भएपछि पीडामा आफूले पुनः फुटबल खेल्नेमा मेसीले दुविधा रहेको बताउनु भएको थियो। कान्तिपुर दैनिकबाट यो समाचार लिएका हौ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक उत्तम पाण्डेलाई धन्यवाद दिँदै दीपक जोशी बिदा हुन्छु। नमस्कार।

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारू गर्नका लागि *14#डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नमस्कार, अन्तर सम्वादबाट सन्तोष रेग्मी। भोटेकोसी हुँदै त्रिशुली र भोटेकोसी दुवै नदीमा बाढी गएको आज सातौँ दिन हो। अकल्पनीय र महाविपत्तिका रूपमा मुलुकले भोग्नु परेको यो समस्याको सन्दर्भमा खास गरी शवको खोजीको कार्यसँगै जीवित रहेकाहरूको उद्धारको प्रयास लगायतका कार्यहरू अहिले पनि जारी छन्। त्यो सँगै राहत वितरण र व्यवस्थापन तथा यातायातका साधनहरू, खास गरी सडकहरूमा वैकल्पिक व्यवस्थापन लगायतका कार्यहरू अहिले जारी छन्। मुलुकको जनशक्ति र स्रोत एवं साधनले नभ्याएकाले हामीले छिमेकी मुलुक भारत, चीन सहितका कतिपय मुलुकको पनि यसमा साथ सहयोग लिएका छौँ। सातौँ दिनमा आइपुग्दा यसमा भएका कामहरू, भइरहेका कार्य, प्रगति तथा हुन नसकेका काम को समीक्षा पनि आजको कार्यक्रममा गर्नेछौँ। हामीसँग राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती कुराकानीमा प्रत्यक्ष टेलिफोन सम्पर्क हुनुहुन्छ। डाक्टर साहब, स्वागत छ हजुरयालाई।
4: हुन्छ, नमस्ते।
3: अब यो जुन महाविपत्तिको हामीले सामना गरिरहेका छौँ, त्यसका सन्दर्भमा गर्नुपर्ने कार्यहरू आज सातौँ दिनसम्म के कसरी भइरहेको छ डाक्टर साहब?
4: अब सुरुदेखि नै अब खोजी कार्य, त्यसपछि उद्धारको कार्य रात दिन नभनिकन चलिसकेको छ। अब काठमाडौँ हाम्रो सचिवालयदेखि लिएर विपद प्राधिकरणको कार्यालयदेखि लिएर अब तिनटै अब जिल्लामा, दार्जिलिङमा, नुवाकोटमा, चर्सुवामा जिल्ला विपद व्यवस्थापन समिति पनि सक्रिय भएको अवस्था छ। स्थानीय सरकार पनि अहिले सक्रिय भइराखेको अवस्था, क्याम्पको म्यानेजमेन्ट गर्नेदेखि लिएर राहत वितरणमा स्थानीय सरकारले पनि सहयोग गरिराखेको अवस्था छ। र थप चाहिँ गर्नको लागि अब मुख्यमन्त्रीज्यू सहितको टिम पनि मोबिलाइज गर्ने भन्ने निर्णय भएको छ। र अब हाम्रो सुरक्षा दस्ता ग्राउन्डमै मोबिलाइज भएको छ। अहिले सबै ठाउँमा खोजी कार्य जारी छ। विशेष गरी चाहिँ यो हाइड्रो पावरका टनेलहरूमा जुन मान्छे थुनिएका छन् भन्ने अब हाम्रो जुन इस्टिमेट छ, अझै पनि चाहिँ 933 जना हिजो साँझसम्मको अवस्थामा टनेलको कुनै न कुनै उसमा थुनिएका छन्, ट्र्यापमा परेका छन् भन्ने भएको हुनाले चाहिँ अब त्यसको लागि पनि हामीले विशेषज्ञ टोलीहरू नेपालबाट, भारतबाट, कोरियाबाट त्यहाँ परिचालन भएको छ। र विशेषज्ञ टोलीसँगै नेपाली सेना, नेपाल प्रहरी र अब सशस्त्र प्रहरीको टिम पनि ग्राउन्डमा छ। र अब थप चाहिँ हिजो भारतबाट आएको विशेषज्ञ टोली जुन हाइड्रोसँग सम्बन्धित हुनुहुन्छ, उहाँहरू आफ्नो स्रोत साधन सबै लगेर आफ्नै खर्चमा, तर अब हामीलाई सहयोग गर्न भनेर चाहिँ हामीले त्यो पनि अनुमति दिएर फिल्डमा चाहिँ उहाँहरूले काम गरिराखेको अवस्था छ। अब बिहानैदेखि पनि हामीले हेली अहिले पनि लगभग 10 हेलिकप्टर तयारी अवस्थामा राखेर अहिले कति उडान भर्ने काम भइराखेको छ। र माथि यो भोटेकोसीको सिरानमा अब एउटा स्टेसन, वेदर स्टेसन राख्ने र नदी मापन गर्ने स्टेसन राख्ने भनेर एउटा टिम हिजै त्यहाँ मोबिलाइज भएको छ, ताकि चाहिँ बाढी आयो भनेर चाहिँ हल्लाको भरमा सूचना प्रवाह गर्नलाई जुन हामीलाई अहिले अप्ठ्यारो परेको छ त्यसलाई चाहिँ अब व्यवस्थित गर्नको लागि हाम्रो स्टेसन बगाइदिएको हुनाले त्यही ठाउँमा चाहिँ अर्को स्टेसन राख्ने काम भइराखेको छ। र अब नेपाली सेनाको एउटा टुकडीले पूर्व सूचना दिनलाई मात्रै त्यो ठाउँमा एउटा टुकडी पनि राखेको छ। त्यसले गर्दाखेरि बाढी आयो या केही भयो भनेपछि त्यो सूचना हामीलाई प्राप्त हुने र सूचनाको आधारमा हामीले मास एसएमएस अलर्ट जारी गर्ने भनेर चाहिँ हामीले गरेका छौँ। अब नेपाल टेलिकमले त्यो क्षेत्रमा यो टेलिफोनहरू र डेटा चाहिँ फ्री गरेको अवस्था छ। स्वास्थ्य मन्त्रालयले आफ्नो स्वास्थ्य आपतकालीन केन्द्रका माध्यमबाट लासको व्यवस्थापन र त्यो ठाउँमा चाहिँ गर्नुपर्ने अरू इन्फेक्सनहरू, डिसिज इन्फेक्सनहरू, त्यस्तो कामहरू पनि अब गरिराखेको अवस्था छ। भनेपछि विभिन्न क्लस्टरले विद्युतको के अरे रिकभरी भनौँ न, जुन कि दुधका चाहिँ पोलहरू ड्यामेज भएका थिए त्यसलाई चाहिँ नुवाकोटमा नियरली 80% काम भइसकेको छ, धादिङमा पनि 80% प्लस काम सकिसकेको अवस्था छ भनेपछि रसोमा पनि धेरै ठाउँमा हिजो हाम्रो विद्युत आपूर्ति सुचारू भएको छ र आज चाहिँ त्यसमा थप काम भएर विद्युत पनि सुचारू गर्ने काम भइराखेको छ। पावर ब्याङ्कको खास गरेर यो बत्तीको र चार्ज गर्ने फेसिलिटीलाई चाहिँ मध्यनजर गरेर हामीले सोलर लाइट र चार्जिङ फेसिलिटी भएको त्यो धेरै हामीले त्यहाँ पठाएका छौँ। भाँडाकुँडा मान्छेलाई खाना पकाउनलाई चाहिन्छ भनेर चाहिँ हाम्रो डेभलपमेन्ट पार्टनरका माध्यमबाट जसले हामीसँग चाहिँ समन्वय गरेर काम गरिराख्नु भएको थियो उहाँहरूलाई हामीले मोबिलाइज गरेका छौँ। त्यो सेभ द चिल्ड्रेनबाट पनि गइरहेछ, केयरबाट गइरहेछ, अब कारितासबाट गइरहेछ, धेरैवटा संस्थाले सिआरएसबाट गइरहेछ र सबै एनजिओको साथीहरूले पनि यसमा सपोर्ट गरिराखेको अवस्था छ भने विभिन्न एनजिओहरूले पनि चाहिँ तल सपोर्ट गरिराखेको अवस्था छ आफ्नो लोकल पार्टनरका थ्रु। यसरी समग्रमा अब होल अफ सोसाइटीको जुन एप्रोच भनिन्छ त्यो एप्रोचबाटै हामीले काम गरेका छौँ। डे वानदेखि नै दिन रात साँझ बिहान कुनै समय हामीलाई चाहिँ छैन, सुत्न पाइएको छैन, त्यसरी चाहिँ हामीले काम चाहिँ आफ्नो तर्फबाट गरिरहेछौँ। तर यो विकराल र एकदमै महासुनामीको जुन अवस्था आयो त्यो सुनामीको अवस्थाले अब धेरैको के अरे जनधनको के अरे नोक्सानी भएको छ। अब हामीसँग अहिलेसम्म हिजो साँझसम्मको आँकडा हेर्ने हो भने 781 जनाको अब मृत्यु भएको अवस्था छ भनेपछि 1525 जना अझै पनि बेपत्ता भएको अवस्था छ। यो समग्रतालाई हेर्ने हो भनेपछि नेपालको लागि चाहिँ यो एकदमै ठुलो दुःखद घटना र भनौँ न अब यसलाई कुनै तरिकाले दुःख कुनै व्याख्या गर्नै नसकिने अवस्थाको भएको छ। हानि नोक्सानी चाहिँ अब लगभग 7500 घरहरू भत्किएको, पुरै ड्यामेज भएको, स्कुलहरू चाहिँ भत्किएको, पुलहरू भत्किएको, सडकहरू चाहिँ पुरै ड्यामेज भएको अवस्था छ। त्यसले गर्दाखेरि चाहिँ रिकभरी प्रोसेसलाई पनि कसरी अगाडि बढाउने भनेर हामीले त्यो पनि योजना बनाइराखेका छौँ र यो पोस्ट डिजास्टर निड एसेसमेन्टको लागि पनि स्कोप डिफाइन गर्ने कामहरू गरिरहेको छ भने
3: डाक्टर खास गरी हजुर खास गरी अब अहिले मुख्य आम त तहबाट देखिएको कुरा या पीडितहरूका प्रभावितहरूका चाहिँ मुख्य ध्यान चाहिँ खोजीमा छ, त्यो स्वाभाविक पनि हो। सम्बद्ध परिवारमा, प्रभावित परिवारमा, पीडा परेको परिवारमा आफ्ना मानिसहरूको सकेसम्म त जीवित चाहिँ उद्धार गरियोस् भनेर खोज्नु त्यो मौलिक हक पनि हो। तर जसरी सरकारका तर्फबाट यहाँले रात दिन नभनी काम भएको भनेर भन्नुभएको छ, त्यो तदारुकता अथवा त्यो नतिजा अलि आउन नसकेको हो कि भनेर मानिसहरूले आशंका गरिरहेका छन्। अब यो महाविपत्ति हो, पूर्व तयारी हाम्रो त्यो अनुरूप हुन सकेन, हाम्रा जनशक्तिको स्रोतको साधनको सीमितता पनि आफैमा त्यो छँदैछ, तथापि मानिसहरूले माग्नु खोज्नु पाउन चाहनु त्यो पनि स्वाभाविक हो। अब यो कुरामा चाहिँ खोजीका सन्दर्भमा चाहिँ भइरहेका प्रयासहरू के हामीले अपेक्षाकृत रूपमा गर्न नसकेका विषयहरू त्यसमा भित्र छन्, जसरी अहिले गुनासोहरू उठिरहेका छन् अथवा हाम्रा पूर्ण सामर्थ्यले हामीले गऱ्यौँ भन्ने अवस्था हो कि
4: होइन? अब यसमा यस्तो छ, खास गरेर उद्धार गरिएकै मान्छेको सङ्ख्या हेर्ने हो भने 9435 जना मान्छेहरू हामीले उद्धार गरेका छौँ। जलविद्युतको सुरुङबाट मात्रै भदौ 12 गतेदेखि चाहिँ भनौँ न 191, भदौ 13 गते चाहिँ 88, जम्मा गरी 279 जनाको पनि उद्धार भयो। हेलिकप्टरबाट पनि हामीले काठमाडौँ ल्यायौँ र घाइतेहरूलाई चाहिँ अस्पतालमा भर्ना गरेको अवस्था छ। विदेशी नागरिक पनि अब 254 जनाको चाहिँ उद्धार भएको छ। नेपाल नागरिक 3,367 जनाको उद्धार भएको छ। हाइड्रोबाट मात्रै 15 जना चिनिया नागरिकको उद्धार भएको छ त्यहीँबाट, होइन? अब हवाई उडान मात्रै चाहिँ हिजोसम्म 394 वटा हवाई उडान भएको छ भनेपछि हिजो मात्रै चाहिँ 72 वटा उडान भएको अवस्था थियो भनेपछि समग्रमा चाहिँ हामीले गर्नुपर्ने कुराहरूमा राहत सामग्री बाँड्ने सन्दर्भमा पनि 37 ट्रक सामग्रीहरू, खाद्य सामग्री, गैर खाद्य सामग्रीहरू विभिन्न चाहिँ माध्यमबाट, सडकबाट, हेलीबाट चाहिँ हामीले फिल्डमा पठाइराखेको अवस्था हो। तर अब कस्तो छ भने त्यो स्केलको अवस्था हेर्दाखेरि, यो डिभास्टेसनको अवस्था हेर्दाखेरि चाहिँ कस्तो लाग्छ भनेपछि, हाम्रो तपाईँले भने जस्तो पूर्व तयारीमा अब हाम्रो पहिलादेखिकै एउटा कल्चर पनि हो, अब जब विपत्ति भइसकेपछि मात्रै चाहिँ धेरै चाहिँ भनौँ न सबैको चाहिँ ध्यान विपत्ति भइसकेपछि हुन्छ अलर्टमा हुने, तर विपदभन्दा पहिला नै अब तयारी गर्नुपर्ने कुराहरूमा विपद एन 2074 चाहिँ आजभन्दा नियमित 9 वर्ष अगाडि आएको विपद एन 2074मा मेरो भूमिका, स्थानीय सरकारको भूमिका के हो, प्रदेश सरकारको भूमिका के हो र फेडरल सरकारको भूमिका के हो भन्ने खालले अब तिनटै तहमा यो भूमिकालाई चाहिँ लिएर जसो अहिले समन्वय गरेन फेडरल सङ्घीय सरकारले हामीसँग भन्ने खालको कुरा पनि आयो, तर सङ्घीय सरकारले फेडरल समन्वय गर्नुपर्ने कुराहरू त त्यसैमै व्याख्या गरेको छ, एनमै व्याख्या गरेको छ, नियमावलीमै व्याख्या गरेको छ, कसरी समन्वय गर्ने, कसरी काम गर्ने, स्थानीय आपतकालीन केन्द्रलाई चाहिँ कसरी परिचालन गर्ने, अनि त्यसपछि जिल्ला आपतकालीन केन्द्र कसरी परिचालन गर्ने, प्रदेश आपतकालीन केन्द्र कसरी परिचालन गर्ने, जिल्ला विपद व्यवस्थापन समिति कसरी परिचालन हुने, अनि स्थानीय विपद व्यवस्थापन समिति जुन गाउँपालिका नगरपालिकामा हुन्छ त्यो चाहिँ कसरी परिचालन हुने, विपद कोषको परिचालन कसरी गर्ने, अनि स्थानीय प्रदेशको विपद कोषबाट कसरी चाहिँ रकम चाहिँ पठाउने भन्ने कुरा सबै स्पष्ट लेखेको, यस्तै विपद हुन्छ
3: त्यहीँनिर डाक्टर साहब त्यहीँनिर जस्तो अब चाहिँ एउटा तहको भनौँ न, अहिले अब तिनवटा तहको सरकारको हामीले अभ्यास गरिरहेछौँ, अब मूलत खोजीको कुरा, जीवितहरू निकाल्ने कुरा नै पहिलो प्राथमिकता हो हुनुपर्छ, त्यसपछिका कुराहरूमा सब व्यवस्थापनका कुरा होला, सब सङ्कलनको कुरा, त्यसको व्यवस्थापनको कुरा या अन्य पुननिर्माण, वैकल्पिक यो सवारी साधन, बाटो यताउता, यो सबैभन्दा पछाडिका कुरा होला। अब यसमा चाहिँ पहिलो चरणमा गर्नुपर्ने काममा चाहिँ हामीहरूको तीन तहको सरकारका बिचमा समन्वय हुन नसकेको भन्ने निष्कर्ष सङ्घ सरकारको पनि हो, किनभने अब अहिले विपदका सन्दर्भमा त्यसको प्रमुख निकायको कार्यकारी प्रमुख यहाँ हुनुहुन्छ।
4: अब हामीले के गर्यौँ भने पहिल्यै दिनमा अब सुरु हुने बित्तिकै जसो एसएमएस अलर्ट पठाउने, सङ्घलाई चाहिँ क्रियाशील गर्ने कुराहरू, क्लस्टर बनाउने कुराहरू सबै चाहिँ मन्त्रालय विभागसँग समन्वय गरेर ती 11-14 क्लस्टर हामीले बनायौँ। जस्तो विद्युतको क्लस्टरले विद्युतको काम गर्छ, टेलिकमको क्लस्टरले कम्युनिकेसनलाई चाहिँ सुधारो गर्ने काम गर्यो, सडकको क्लस्टरले सडक खोल्ने काम गर्यो, होइन खाद्य र रिलिफको क्लस्टरले त्यसमा काम गर्यो, भनेपछि सबै क्लस्टरहरूले अब फेडरल लेभलमा काम गरिराखेको त्यो चाहिँ देखियो, फेडरलको चाहिँ अब राम्रै चाहिँ आयो। तर अब प्रदेश सरकारले पनि काम गर्यो भनेर चाहिँ अब अस्ति आएको छ, तर उहाँहरू यहाँ आउनुभयो, हामी एकदमै व्यस्त भयौँ।
3: संक्षेपमा जसरी भन्नुपर्ने हो, जसरी हुनुपर्ने हो, त्यो नभएको भन्ने नै निष्कर्ष हो।
4: अब तिनटै तहको सरकारको समन्वयको कुरा हेर्ने हो भनेपछि अब अलिकता यसलाई डे वानमै एक्टिभेट हुने, जस्तो करेन्ट चाहिँ कुनै पोलबाट करेन्ट गयो भनेपछि यही यो करेन्ट चाहिँ बिचैमा रोकिन्छ, यो करेन्ट रोकेपछि मात्रै आउँ कि नआउँ करेन्ट भनेर भन्दैन कि, यो एनले नै त्यसो के भन्छ भनेपछि एक्टिभेट
3: कुनै
4: के हो भन्ने तरिकाले चाहिँ अब सबै चाहिँ यसमा सहभागिता प्रभावकारी हुन्थ्यो, तर केही समन्वयमा चाहिँ अलिअलि कमी कमजोरी भएको पनि हामीलाई रियलाइज भएको छ, त्यसलाई हामीले स्वीकार्नु पर्छ। तर हाम्रो तर्फबाट गर्ने इफोर्टको सन्दर्भमा साँच्चै भन्ने हो भनेपछि फेडरल गभर्मेन्ट सङ्घीय सरकारको डे वानको 5 मिनटदेखि जसरी हामी गऱ्यौँ, 5 मिनटमा आयो, एसएमएस अलर्ट गऱ्यौँ, विपदको कार्य समितिको बैठक बस्यौँ त्यही दिन चाहिँ आएकै दिन, त्यसपछि प्रधानमन्त्रीको अध्यक्षतामा चाहिँ विपद परिषदको बैठक बसेर चाहिँ हामीले निर्णय गऱ्यौँ, 2.5 करोड चाहिँ त्यही दिन 2.5 घन्टामा 2.5 करोड हामीले चाहिँ आफ्नो जिल्ला विपद व्यवस्थापन समितिमा तिनटै जिल्ला नुवाकोटमा अनि के अरे रसुवामा 1-1 करोड र धादिङमा चाहिँ 50 लाख चाहिँ हामीले परिचालन गऱ्यौँ। त्यसपछि अब त्यो दिने तल चाहिँ रकम प्रवाह गर्ने काम आज पनि हुँदैछ, आज पनि ठुलो रकम चाहिँ हामी जिल्ला विपद व्यवस्थापनका थ्रु स्थानीय सरकारमा पठाउँदैछौँ।
3: यसरी
4: हामीले गर्ने कुरामा चाहिँ कमी त राख्या अवस्था चाहिँ छैन, तर अब कतै कतै यो रियलाइजेसन भन्ने कुरा के हुन्छ ठुलो विपदमा भनेपछि, योभन्दा पनि अझ राम्रो गर्न सकिन्थ्यो कि, योभन्दा पनि अझ राम्रो गरेको भए हुन्थ्यो कि भन्ने चाहिँ त्यो जेमा पनि हुन्छ, अब यसमा पनि हुनु स्वाभाविकै हो। किन भन्दाखेरि धेरै मान्छेले चाहिँ
3: अब आज सातौँ दिनमा आइपुग्दाखेरि अब हाम्रो प्राथमिकता भनौँ न, पहिलो दिनको प्राथमिकता र अब आज सातौँ दिनमा, भोलि हामी आठौँ दिनमा, एक साता भोलि पुरा हुनेछ बुधबार भएको यो होइन, अब अब आज आजको प्राथमिकता चाहिँ के हो अहिले? अब आज हुने कामहरू चाहिँ, पहिलो काम चाहिँ जलविद्युतमा रहेका मानिसहरू, आयोजनामा रहेका मानिसहरूलाई निकाल्ने नै हो होइन, त्यसपछि त्यसपछिका प्राथमिकता आज आज कसरी कसरी काम हुन्छन्?
4: आज अब ग्राउन्डमा मुभ त अब आज भन्दा पनि रातिदेखि नै काम चाहिँ, टनेलको काम चाहिँ राति पुरै रातभरि चलिराखेको छ। सेना प्रहरीहरू अब त्यहाँ हाम्रो सुरक्षाको दस्ता चाहिँ रातभरि नै काम गरिराखेको छ। टनेलहरूको खोजी कार्य चाहिँ निरन्तर जारी छ।
3: केही नतिजाहरू छन् त्यसमा? टनेलमा केही नतिजाहरू छन्?
4: नतिजाहरू छन्, नतिजाहरू आइरहेको छन्। कति कतिपय चाहिँ अझै पनि चाहिँ जीवित उद्धार भएको चाहिँ आएको छ। अहिले अब म अफिस निस्किँदैछु, त्यहाँबाट फेरि चाहिँ अब कति चाहिँ अहिलेसम्म आयो भनेर चाहिँ त्यो डेटा अहिले हामी एकछिनपछि निकाल्छौँ नै। रातभरिमा कति उपलब्धि भयो त्यो पनि हामी चाहिँ दिन्छौँ। तर चाहिँ धेरै अब धेरै ठाउँमा हिजो पनि चाहिँ अब दलदलबाटै चाहिँ एकजना बालकलाई चाहिँ जिउँदै उद्धार गरेको अवस्था पनि छ। भनेपछि एउटा ज्यानको पनि जिउँदै उद्धार गर्न सकियो भने त्योभन्दा ठुलो केही हुँदैन। तर अहिले भर्खरै पनि हामीले 10 हेलिकप्टर चाहिँ साथ सामग्री सहित, मेडिकल सामग्री सहित, मास्कदेखि लिएर खाद्य सामग्री, भाँडाकुँडा सहित चाहिँ अहिले हामी प्रभावित क्षेत्रमा पठाउँदैछौँ। 21 चाहिँ क्याम्प बनाएका छौँ र त्यो क्याम्पमा चाहिँ मानिसहरू त्यहाँ बसिराख्नु भएको छ। टेन्टहरू प्रचार हामीले चाहिँ अब फ्यामिली टेन्टदेखि लिएर मान्छेलाई भनौँ न अहिलेको लागि चाहिने बेसिक निडहरू चाहिँ हामीले प्रचालन गर्ने र पठाउने कामहरू गरिराखेका छौँ। भनेपछि समग्रमा चाहिँ अब राज्यको तर्फबाट राज्यको आफ्नो स्रोत साधन शक्ति जति लगाएर चाहिँ जति गर्नुपर्ने हो त्यसमा एक कसर पनि बाँकी नराख्ने। कम्युनिकेसनमा उद्धारमा आएका एसएमएसहरूलाई पनि कसैले चाहिँ हामीलाई खबर गर्यो विभिन्न माध्यमबाट, फेसबुकबाट, फेसबुकै चाहिँ कुनै मेसेजबाट कसैले कमेन्टै गरेको पनि छ हाम्रो मान्छे हरायो भनेर, व्हाट्सएपमा मेसेज आएकालाई हामीले तुरुन्तै चाहिँ सुरक्षा निकायमा पठाएर यो यो ठाउँमा जानुहोस्, यो यो ठाउँमा खोजी गर्नुहोस् भनेर तुरुन्तका तुरुन्तै चाहिँ हाम्रो कमान्ड पोस्टमा, मेरो खास गरेर विगत प्राधिकरणमा एउटा कमान्ड पोस्टको ठुलो हल छ, त्यसमा चाहिँ कमान्ड पोस्टका चाहिँ सदस्यहरू बस्नुहुन्छ। दिनभरि उहाँले चाहिँ सबै समन्वय कामहरू गरिराख्नु भएको छ र आज पनि त्यो निरन्तर हुन्छ।
3: हजुर, हामीसँग हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती। डाक्टर साहब, अब राहतको विषयमा अलिकति जाउँ। राहतको सन्दर्भमा यहाँले राहत परिचालनको विषय भन्नुभयो, राहत सङ्कलनको सन्दर्भ जुन छ, प्रधानमन्त्री कोषमा चाहिँ रकम जम्मा हुने क्रम एकदम बढेर गएको छ। आम तहबाट एकदमै तल्लो तहका मानिसहरूले पनि आफूले सक्दोसम्म नेपाल सरकारलाई अहिले यो अप्ठ्यारो अवस्थामा साथ सहयोग गरिरहेका छन्। छिमेकी मुलुकहरूबाट पनि सहयोगको अवस्था चाहिँ आइरहेको छ। त्यसको समष्टि के छ डाक्टर साहब?
4: होइन, एकदम सबैले चाहिँ सहयोग गरिराख्नु भएको छ। अब छिमेकी देशले सहयोग गरेको छ, आफ्नै देशले सहयोग गरेको छ, स्थानीय सरकारले सहयोग गरेको छ। हाम्रै देशभित्रै भन्यो भने पनि सबै स्थानीय सरकारले पनि केही न केही मात्रामा सहयोग गरेको छ। विभिन्न एनजिओ, आइएनजिओ, सङ्घ संस्थाले चाहिँ सहयोग गरेको छ। उहाँहरूको निरन्तर सम्पर्कमा चाहिँ अब आज यति सामान हामीले लगेर गएका छौँ, यो ठाउँमा लगेर गएका छौँ भनेर फोन चाहिँ आएको आए, अनि मेसेजहरू पनि आएको अवस्था छ। भनेपछि कुनै ठाउँमा भाँडा पुगेन भने तुरन्तै भाँडा चाहिँ यो ठाउँमा पुगाउने भनेर भनेको छ। त्यस्तो कुनै ठाउँमा नपुगेको भन्ने किसिमले भयो भनेपछि बरु स्थानीय सरकारले, मेरो यहाँबाट अनुरोध के हो भनेपछि स्थानीय सरकार, स्थानीय भोलिन्टियर जो पनि हुनुहुन्छ त्यो ठाउँमा, हाम्रो यहाँबाट गएको राहत सामग्रीलाई एकदमै चाहिँ यो मानवीय कार्य, मानवीय महापुण्यको कार्य भएको हुनाले चाहिँ तपाईँहरू परिचालित भएर त्यो त्यो केन्द्रबाट त्यो क्याम्पमा खाना पकाउने, खाना वितरण गर्ने काममा पनि सहयोग गरिदिनु भयो भनेपछि त्यो पीडितहरूको घाउमा भनौँ न मलम लाग्थ्यो। त्यो हुनाले चाहिँ अहिले सामाजिक सञ्जालमा अलिकता कतिपय अफवाह पनि आएको अवस्था पनि हामीले नोटिस गरेका छौँ, त्यो पाएका पनि छौँ। त्यस्तो भन्दा चाहिँ यसमा महापुण्यको काममा लाग्ने, त्यहाँ ग्राउन्डमै गएर चाहिँ सहयोग गर्ने, भोलिन्टियरहरू मोबिलाइज गर्ने, स्थानीय आपतकालीन केन्द्रहरूलाई एक्टिभेट गर्ने, विपद वडा विपद व्यवस्थापन समितिलाई सक्रिय बनाउने र प्रदेश सरकारबाट पनि गएको जुन टिम छ त्यो टिम चाहिँ राम्रोसँग चाहिँ सबै ठाउँमा समन्वयात्मक परिचालन भयो भनेपछि अन्तर्राष्ट्रिय रूपमा आएको चाहिँ जति पनि एड छ त्यो जे जति छ त्यसलाई चाहिँ हामीले प्रदेश सरकार के अरे यो विपद व्यवस्थापनको माध्यमबाट स्थानीय तहसम्म पठाउने कामहरू निरन्तर जारी गर्नेछौँ र त्यसपछि चाहिँ हाम्रो रिकभरीको काम पनि अलि रिकभरीको काम पनि हुन्छ। टेन्ट व्यवस्थापन गर्ने, परिवारलाई चाहिँ बिस्तारै चाहिँ अस्थायी आवासतिर चाहिँ लैजाने त्यो कामहरू पनि हामीले त्यो प्लान पनि गर्दैछौँ। आजसम्म चाहिँ साँझसम्म या भोलिसम्म चाहिँ कति लाग्छ त अस्थायी यो आवासको त्यो सबै काम गर्नको लागि र अस्थायी व्यवस्थापन गर्न 3 महिनासम्मको अवस्था र त्यसपछि चाहिँ लङ टर्म रिकभरीमा कसरी जाने भन्ने हिसाबले पनि हामीले योजना चाहिँ अन्तिम चरणमा पुगाएका छौँ र सबै क्लस्टरहरूले काम गरेको हुनाले एक दुई दिनभित्र तपाईँले थप नतिजा पनि देख्नुहुन्छ। तर अहिलेको चाहिँ अप्ठ्यारो के हो भनेपछि धेरै मान्छेको क्याजुअलिटी भएको हुनाले त्यसलाई चाहिँ जति काम गरे पनि त्यो जुन त्यहाँको दर्दनाक दृश्य केही दिन अगाडिकै दृश्य पनि फेरि आज पनि आइराखेका छन्। रेस्क्यु भइसकेका मान्छेहरूको पनि दृश्य कतिपय आइराखेको हुनाले त्यो लाग्नु स्वाभाविक हो। तर हाम्रो तर्फबाट गरिने काममा चाहिँ हामीले कम गरेका छैनौँ र गर्ने पनि छैनौँ भन्ने प्रतिबद्धता यहाँका समक्ष भन्न पनि चाहन्छौँ र समय अभाव भएको हुनाले चाहिँ म चाहिँ अब बिदा पनि लिन चाहन्छु।
3: अब अन्तिम मैले जिज्ञासा यहाँलाई राखेँ डाक्टर साहब, जस्तो अब वैदेशिक समन्वयको सन्दर्भमा चाहिँ अब युएईले यहाँसँग अस्ति मात्रै पनि भेट गर्यो र हामी यति रकम दिन्छौँ भनेर भन्यो, अन्यत्रबाट पनि यो अग्रसरता इच्छाहरू व्यक्त भइ नै रहेको छ। अब त्यो त्यसको ल्याउने प्रक्रिया के हुन्छ, त्यो छिटोभन्दा छिटो ल्याएर त्यसको परिचालन हामीले कसरी गर्छौँ र त्योसँगै जोडिएको सब व्यवस्थापनको विषय, सब सङ्कलनको विषय निकै पेचिलो भएर आएको छ। अब त्यसलाई चाहिँ कसरी सरकारका तर्फबाट अब यो प्राधिकरणले नै यो सबै कुराको चाहिँ नेतृत्व गरिरहेको हुनाले अब
4: यसलाई हजुर म अब सब व्यवस्थाको सन्दर्भमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार एकदमै ठुलो खालको यो विपद भएको हुनाले नेपाल सरकारले कार्यविधि संशोधन गरेर सबको व्यवस्थापन अस्ति मन्त्री परिषदबाट निर्णय गरेर भइसकेको अवस्था छ र तत्वरूप चाहिँ डिएनए परीक्षण गर्ने सबको अहिले उचित व्यवस्थापन गर्ने र डिएनए परीक्षण भइसकेपछि त्यो लासको आइडेन्टिफाई भयो पहिचान भयो भनेपछि सम्बन्धित देशको विदेशको छ भने सम्बन्धित देशमा पठाउने, नेपालको छ भने सम्बन्धित परिवारमा पठाउने काम पनि चलि पनि रहेको छ र आगामी दिनसम्म पनि यो चल्नेछ भन्ने एउटा पाटो भन्ने र वैदेशिक एडको सन्दर्भमा जति आएको छ त्यो हाम्रो अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा भइराखेको छ। हामी कहाँ आउने जति पनि अनुरोधहरू छन् हामी परराष्ट्र मन्त्रालयका थ्रु आउन भनेर भनेका छौँ र अन्तर्राष्ट्रिय अहिले राहतको सामग्री पनि धेरै देशबाट दुबईबाट आयो, चाइनाबाट आयो, अनि यता भारतबाट आयो, अनि अन्य देशहरूबाट पनि आउने र धेरै नै चाहिँ सहयोगको पनि गरेका छन्। तर अब हामीलाई चाहिने कुरा कति हो भन्ने किसिमले हामीले अनुगमन पनि गरिराखेको अवस्था हुनाले चाहिँ त्यो चाहिँ पाटो केही दिनमा हामीले चाहिँ अझ क्लियर गर्दै जान्छौँ। के के सामानहरू जस्तो नेपालमा पाउँदै नपाइने सामानहरूको सन्दर्भमा पनि हामीले जस्तो सोलर ब्याट्रीको कुराहरू भयो यस्ता सामग्री पनि हामीले ग्राउन्डको निड अनुसार चाहिँ भनिरहेछौँ। लिस्ट हामीले उहाँले मागेको लिस्टको आधारमा हामीले उहाँलाई लिस्ट चाहिँ प्रदान गर्ने काम पनि गरिरहेछौँ भनेर भन्न चाहेँ मैले।
3: डाक्टर साहब यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
4: हुन्छ यहाँलाई पनि धन्यवाद, नमस्ते।
3: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती। आज सातौँ दिन भोटेकोसी र त्रिशुलीमा आएको बाढीबाट त्यहाँ अहिले भइरहेका उद्धार, राहत, सब सङ्कलन, सब व्यवस्थापन लगायतका विषयमा पछिल्ला प्रयासहरू के छन् र आगामी कार्यक्रमहरू खास गरी अस्थायी बसोबासको व्यवस्था हुँदै स्थायी बसोबास अथवा पुनस्थापनासम्मका प्रयासहरू के कसरी अघि बढ्नेछन् भन्नेबारे अन्तर्सम्वादमा हामीले उहाँसँग कुराकानी गऱ्यौँ। नेपाल प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म मृत्यु भएका मध्ये 927 जनाको जाँच मुचुल्काको काम सम्पन्न भएको छ। 974 जनाको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ। यो हिजो साँझसम्मको हो। त्यसमा चाहिँ 51 वटा शव चाहिँ सम्बद्ध परिवारलाई हस्तान्तरण गरिएको छ। खास गरी 2811 पुरुष र 1147 महिला गरी 3980 लिङ्ग पहिचान हुन नसकेको भनिएको छ। 3980 नेपालीको त्यहाँबाट उद्धारको काम सम्पन्न भएको छ भने 580 विदेशी नागरिकको उद्धारको काम भएको छ। जसमध्ये 413 जनाको शव व्यवस्थापन गरिएको छ, जमिनमा गाडिएको छ। त्यसमा 88 महिला, 109 पुरुष र 216 लिङ्ग पहिचान नभएको भनिएको छ। लिङ्ग पहिचान नभएको भनिएको अर्थ चाहिँ के हो भने कतिपय शवहरू पूर्ण आकारको शव फेला परेका छैनन्, आंशिक अङ्ग मात्रै फेला परेका छन् जसका कारणले पहिचान हुन नसकेको भनेर प्रहरीले भनेको छ। अहिले पनि शव सङ्कलनको कार्य जारी छ र त्यो सँगै शव व्यवस्थापनको कार्य पनि जारी छ। पछि आफन्तले खोजेको बेलामा शवको पहिचान दिने गरी डिएनए परीक्षण लगायतका कार्य गर्ने गरी शवको व्यवस्थापन गरिएको नेपाल सरकारले स्पष्ट पारेको छ। अन्तर्सम्वादबाट आजका लागि प्राविधिक मित्र उत्तम पाण्डेसहित सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।

0: बाटो पार गर्ने वृद्ध बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: अब सुन्नुहुनेछ बिहान 7 बजेको समाचार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटे कोशी नदीमा आएको बाढीमा परि मृत्यु भएका मध्ये 974 जनाको शव फेला। 3980 स्वदेशी तथा 580 विदेशीको उद्धार। सरकार बाढी प्रभावितहरूको खोज उद्धार र राहत व्यवस्थापनमा दृढ रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। बाढीबाट भएको क्षतिबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल। बाढीका कारण रसुवामा अवरुद्ध विद्युत सेवा पुनः सुचारू, सञ्चार सेवा पनि पुनर्स्थापित। पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह। दार्चुलाको पनेबाजमा पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध। क्षेत्रीय तनाव नबढाउन अमेरिकालाई इरानको चेतावनी। र अर्जेन्टिनी महान फुटबलर लियोनल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: अब समाचार विस्तारमा। भोटेकोसी र त्रिशुली नदीमा आएको बाढीमा मृत्यु भएका मध्ये 974 जनाको शव भेटिएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका अनुसार शव भेटिएका मध्ये 320 आंशिक अङ्ग, 382 पुरुष, 209 महिला, 35 बालिका र 28 बालक रहेका छन्। फेला परेका शव मध्ये 927 जाँच मुचुल्का गरिएको, 413 माटोमुनि व्यवस्थापन गरिएको तथा 51 शव आफन्तलाई हस्तान्तरण गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ। त्यसै गरी 3980 स्वदेशी तथा 580 विदेशीको उद्धार गरिएको, 2970 जना होल्डिङ सेन्टरमा रहेको प्रहरीले जनाएको छ। खोजी र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। रसुवागढी जलविद्युत आयोजना स्थलबाट सम्पर्कविहीनहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको कारणले 111 मेगावाट क्षमताको सो आयोजनामा कार्यरत रहेका 93 जना सम्पर्कविहीन छन्। नेपाली सेनाको हेलिकप्टरबाट प्राविधिक तथा विज्ञ टोली मार्फत रेकी गर्ने लगायतका काम भइरहेको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयले जनाएको छ। भोटेकोसीमा गएको बाढीपछि जलविद्युत आयोजनाका प्रमुख सन्तोष अधिकारी सहित 51 जना कर्मचारी र 42 मजदूर गरी केन्द्रका 93 जना हालसम्म बेपत्ता रहेको आयोजनाका इन्जिनियर टीका पौडेलले जानकारी दिनुभयो। भोटेकोसी बाढीका कारण माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारका लागि प्रयास जारी छ। गत भदौ 10 गतेको बाढीका कारण उक्त आयोजनामा 35-40 जना श्रमिक तथा कर्मचारीहरू फँसेको अनुमान छ। उद्धारका लागि खटिएको नेपाली सेना सहितको टोलीले रातभरदेखि अहिले पनि खन्ने काम निरन्तर गरिरहेको र सुरुङ पत्ता लगाइसकेको भए पनि उद्धार टोली सुरुङको भित्रसम्म पुग्न सकेको छैन। उद्धार टोलीले सुरुङको क्राउन ब्लास्ट गरेर हेर्दा क्राउनसम्मै पानीले भरिएका कारण भित्र पस्न असम्भव देखिएको र चुनौतीपूर्ण रहेको उद्धारमा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा सुरुङ विज्ञ श्रीराम नेउपानेले जानकारी दिनुभयो। भोटेकोसी नदीमा आएको बाढीका कारण रोकिएका विद्युत सेवा पुनः सुचारू भएको छ। नेपाल विद्युत प्राधिकरण रसुवा शाखाले जिल्लाको माथिल्लो क्षेत्रमा पर्ने गोसाईकुण्ड गाउँपालिकाको सदरमुकाम धुन्चे, भारखु तथा प्रसिद्ध धार्मिक स्थल गोसाईकुण्ड क्षेत्रमा विद्युत सेवा सुचारू गरेको हो। प्रतिकूल मौसम र भौगोलिक कठिनाईका बावजुद प्राविधिकको निरन्तर प्रयासपछि सेवा सञ्चालन गरिएको प्राधिकरणका प्रमुख गुञ्जमान तामाङले जानकारी दिनुभयो। भोटेकोसी बाढीमा परि हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तजनले डीएनए परीक्षण पश्चात फेला परेका शव तथा शरीरका अङ्ग यकिन गर्न सक्ने प्रक्रिया अघि बढेको छ। नेपाल प्रहरीले बाढीपछि फेला परेका शव तथा शरीरका अङ्गको डीएनए परीक्षण मार्फत पहिचान गर्ने व्यवस्था मिलाएको जनाएको छ। पहिचान हुन नसकेका व्यक्तिका आफन्तलाई आवश्यक नमुना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ। नेपालमा रहेका सम्पर्कविहीन व्यक्तिका बाबु, आमा, छोरा वा छोरी मध्ये कुनै एकजना पहिलो तहका नातेदारले ताजा रगतको नमुना उपलब्ध गराउनु पर्नेछ। त्यसका लागि महाराजगंज स्थित प्रहरी अस्पतालको प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ। विदेशमा रहेका पहिलो तहका नातेदारले आफ्नो बसोबास रहेको मुलुकको आधिकारिक प्रयोगशालामा डीएनए प्रोफाइलिङ, डीएनए प्रतिरूपण गराई त्यसको डिजिटल प्रतिलिपि प्रहरीको आधिकारिक इमेलमा पठाउन सक्नेछन्। प्रहरीका अनुसार डीएनए प्रोफाइलको तुलना गरी शव तथा शरीरका अङ्गको पहिचान गर्न सम्बन्धित व्यक्तिको पूरा नाम, पहिचान सम्बन्धी विवरण सम्भव भएमा सम्पर्कविहीन भएको मिति र स्थान, अधिकृत फोरेन्सिक प्रयोगशालाबाट प्राप्त डिएनए परीक्षण प्रतिवेदन तथा डिएनए नमुना दिने व्यक्ति र सम्पर्कविहीन व्यक्ति बीचको नाता विवरण आवश्यक पर्नेछ। रसुवा बाढीमा परि निधन भएकाको पशुपति क्षेत्र स्थित आर्यघाट एवं भस्मेश्वर घाटमा निशुल्क दाह संस्कार गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले रसुवा बाढीमा परि निधन भएकाको निशुल्क दाह संस्कार गर्ने गरी सबै व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदका सदस्य केदारमान भण्डारीले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले सरकार बाढी प्रभावितहरूको खोजोद्धार उपचार राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढताका साथ तथा सक्रियताका साथ लागिरहेको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत हिजो प्रधानमन्त्री शाहले यस कार्यको अग्रपङ्क्तिमा रहेर आफ्नो ज्यानको समेत वास्ता नगरी प्रभावित क्षेत्रमा परिचालित सम्पूर्ण सुरक्षाकर्मी, राष्ट्र सेवक कर्मचारी, मीडिया, विभिन्न निकायका पदाधिकारीहरूसँगै स्वयंसेवक संस्था तथा आम नागरिकको भूमिका कदरयोग्य र प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा गएको बाढी सामान्य नभएको उल्लेख गर्नुभएको छ। उहाँले अन्तर्राष्ट्रिय समुदाय समक्ष जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदको विषयबारे बलियो गरी उठान गर्नुपर्ने समय आएको बताउनुभयो। प्रधानमन्त्री शाहले हालसम्म भारत, चीन, अमेरिका, युएई, कतार, जापान, स्विजरल्याण्ड, अस्ट्रेलिया लगायत मित्र राष्ट्रहरूबाट सहयोग प्राप्त भएको जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा खोज र उद्धारसँगै सरकारले प्रभावित नागरिकलाई पुनर्स्थापना कसरी गर्ने भन्नेबारे छलफल समेत अघि बढाएको उल्लेख गर्नुभएको छ। त्यसका लागि स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण समेत संकलन सुरु भइसकेको उहाँको भनाइ छ। नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न विपद नागरिकको जीवन रक्षा गर्न राज्यको सिङ्गो शक्ति प्रभावित क्षेत्रमा खटिएको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा उहाँले विगत छ दिनदेखि राज्यको सिङ्गो शक्ति प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिरहेको बताउनुहुँदै उहाँले सरकारको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा गर्नु नै रहेको स्पष्ट पार्नुभयो। प्रवक्ता पोखरेलका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीहरू रात दिन नभनी स्थलगत रूपमा खटिएका छन्। नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरहरू परिचालित हुनुका साथै आवश्यकतालाई मध्यनजर गरी तयारी अवस्थामा राखिएको पनि उहाँले जानकारी दिनुभयो। सरकारका प्रवक्ता पोखरेलले पहिचान हुन नसकेका शवहरूको अनिवार्य डिएनए नमुना र आवश्यक विवरण सुरक्षित राखेर मात्र जमिन मुनि व्यवस्थापन गरिएको बताउनुभयो।
3: पहिचान नभएका तथा व्यवहारिसे सब व्यवस्थापन पहिलो संशोधन निर्देशिका 2083 र अन्तर्राष्ट्रिय वैज्ञानिक मापदण्ड तथा निर्देशिकाको पूर्ण पालना गर्दै शवहरू व्यवस्थापन गरिरहेका छौँ। पहिचान हुन नसकेका शवहरूको अनिवार्य रूपमा डिएनए नमुना, औँठा छाप र आवश्यक विवरणहरू सुरक्षित राखिएपछि मात्र जमिनमुनि व्यवस्थापन गरिएको हो। भविष्यमा आफन्तजनले दावी गर्न आएमा डिएनए परीक्षण मिलाएर शव वा अवशेष हस्तान्तरण गर्न सकिने कानुनी र वैज्ञानिक ढोकाहरू खुलेको सब नष्ट गरिएको होइन, व्यवस्थापन मात्र गरिएको। यसको लागि हामीले डिएनए परीक्षण गरेका छौँ, त्यो सुरक्षित राखिएको छ। आफन्तजन परिवार आएमा डिएनए परीक्षण गरेर हस्तान्तरण गर्न सकिने सम्पूर्ण ढोकाहरू खुले राखिएको फेरि पनि म जानकारी गराउन चाहन्छु।
2: उहाँका अनुसार खोज तथा उद्धारमा 21,800 सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने बीच भेटवार्ता भएको छ। भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको छ। भेटका क्रममा प्रभावित नागरिकहरूको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुनःस्थापनाका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री शाहले विपद प्रभावित क्षेत्रमा नागरिकको जीवधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनर्स्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले भेट गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयमा हिजो भएको उक्त भेटमा सभापति लामिछानेले राष्ट्रपति पौडेललाई भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको बाढी र त्यसबाट भएको क्षतिसँगै उद्धार तथा राहतका लागि भइरहेका गतिविधिबारे जानकारी गराउनु भएको रासोपाले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटे कोशी नदीमा आएको बाढीका कारण निम्तिएको संकट र क्षतिबारे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएको छ। खोज उद्धार राहत तथा व्यवस्थापनका कार्यलाई तीव्र बनाउन प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिनुभएको हो। परराष्ट्र मन्त्री शिशिर खनाल र सिङ्गापुरका विदेश मन्त्री डाक्टर भिभियन बालकृष्णन बीच हिजो टेलिफोन वार्ता भएको छ। सिङ्गापुरका विदेश मन्त्री डाक्टर बालकृष्णनले परराष्ट्र मन्त्री खनाललाई बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाउनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सिङ्गापुरले जारी खोज तथा राहत कार्यमा सहयोग पुर्याउन विपद पीडित पहिचान टोली र ड्रोन सहयोग उपलब्ध गराउने तयारी गरेको छ। वार्तामा परराष्ट्र मन्त्री खनालले विपदपछिको खोज उद्धार राहत तथा पुनर्स्थापनाका लागि सरकारले गरिरहेका प्रयासबारे जानकारी गराउनु भएको थियो। परराष्ट्र मन्त्रालयले भोटे कोशी बाढीमा परेकाहरूको उद्धारका लागि आर्थिक र प्राविधिक सहयोग आवश्यक रहेको जनाएको छ। भोटे कोशी बाढी प्रभावितको उद्धार तथा राहतका सम्बन्धमा जानकारी दिन मन्त्रालयले हिजो आयोजना गरेको पत्रकार भेटघाटमा बाढीमा बेपत्ता भएका तथा टनेलभित्र फँसेकाहरूको उद्धारका लागि एडभान्स ड्रोन, ड्रिलिङ मेसिन, सब राख्ने रेफ्रिजरेटर लगायतका सामग्रीहरू आवश्यक रहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले बताउनुभयो। उपलब्ध तथ्याङ्क अनुसार 39 देशका करिब 590 विदेशी नागरिक अझै बेपत्ता रहेको बताइएको छ। भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा आर्थिक सहयोग गर्ने बढिरहेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको छ। प्रधानमन्त्री राहत कोषमा हिजो मध्याहसम्म 9 वाणिज्य ब्याङ्कका खाताहरूमा 5,87,92,23,000 जम्मा भएको छ। यस्तै हिमालयन र लक्ष्मी ब्याङ्कमा 31,93,238 अमेरिकी डलर जम्मा भएको छ। पूर्वाधार विकास मन्त्रालयले त्रिशुली नदीमा रहेका पुलहरूमा भएको क्षतिका कारण प्रभावित बनेको नुवाकोटको त्रिशुली पारीको भूभागलाई यातायात सञ्जालमा जोड्ने गरी सडक सञ्चालनमा आएको जनाएको छ। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको प्राय सबै स्थानमा दूरसञ्चार सेवा सञ्चालनमा आएको छ। बाढी र पहिरोका कारण क्षतिग्रस्त भएका नेपाल टेलिकम र एनसेलका टावर तथा साइट मर्मत एवं पुनर्स्थापनापछि सेवा सञ्चालनमा आएको हो। बाढीपछि धेरै स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको र कतिपय टावरमा आवश्यक उपकरण र पूर्वाधारमा क्षति पुगेको थियो। सरकारले हेलिकप्टर मार्फत त्रिशुली नदी उत्तर पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई खाद्यान्न, नुन तेल लगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई प्राथमिकता दिएको छ। सरकारले अहिलेको विषम परिस्थितिमा आपतकालीन अवस्था घोषणा गरी जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी सहित सरोकार भएका सम्पूर्ण सरकारी संयन्त्र परिचालन गरी हवाई कम्पनीहरूको सहयोग र सहकार्यमा राहत वितरण तथा उद्धार कार्यलाई तीव्रता दिएको हो। भोटेकोशी बाढी प्रभावितहरूलाई राखिएका अस्थायी शिविरमा रहेका महिला, बालबालिका तथा अपाङ्गता भएकाहरूलाई विशेष ध्यान नदिँदा अन्य जोखिमहरू आउन सक्ने सम्भावना देखिएको छ। बाढी प्रभावित रसुवा र नुवाकोटका विभिन्न अस्थायी शिविरमा रहेकाको आवश्यकता अनुसार राहत सामग्री वितरणदेखि स्वास्थ्य चेक जाँच गर्ने व्यवस्था समेत मिलाइएको भए पनि कतिपय ठाउँमा रहेका सुत्केरी, गर्भवती महिला र बालबालिकाका लागि विशेष राहत पुर्याउन कठिन भएको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
4: रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितलाई उद्धार गरिराखिएका अस्थायी शिविर होल्डिङ सेन्टरहरूमा रहेका सुत्केरी गर्भवती तथा बालबालिकाका लागि विशेष व्यवस्था गर्न आवश्यक छ। विनाशकारी बाढीबाट सर्वस्व गुमाएका महिला बालबालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूका स्वास्थ्य सरसफाई सुरक्षा र गोपनीयता लगायतमा बेलैमा ध्यान नदिँदा अनेकन समस्याहरू आउन सक्छन्। शारीरिक रूपमा कमजोर रहने दीर्घ रोगी गर्भवती महिला अपाङ्गता भएका बालबालिकाहरूका लागि तयार पारिएका राहत सामग्रीहरूमा सेनिटरी प्याड कपडा सरसफाई सामग्री र औषधिहरू समेत राख्ने चलन विगतका विपत्तिले सिकाएका हुन्। सडक मार्ग नै विच्छेद भएका प्रभावित क्षेत्रमा रहेका स्थानीय तहले भने त्यस्ता सामग्री आह्वान गरिरहेका छन्। बाढीबाट बढी प्रभावित रसुवाको उत्तर गया गाउँपालिकाले मनोसामाजिक परामर्शदातादेखि विशेष राहत सामग्री सहयोग गर्न आह्वान गरेको छ। उत्तर गया गाउँपालिकाका प्रमुख माधव अर्याल ज्येष्ठ नागरिक सुत्केरी र गर्भवतीलाई विशेष ध्यान गरेको बताउनुहुन्छ।
5: केरी र गर्भवती महिलाको लागि हामीले अलि बेसी ख्याल गरेका छौँ, ज्येष्ठ नागरिकलाई ख्याल गरेका छौँ, बालबालिकाको लागि आमाहरूसँगै बस्न चाहने भावनाले आमा र अभिभावकको संरक्षण हुन्छ र कतिपय चाहिँ झन्डै 50 माथिको हाराहारीमा चाहिँ अभिभावकविहीन बाबुआमै गुमाउनु भएका परिवार पनि छ यहाँ विद्यार्थीहरूको। अब उहाँहरूको लागि खाद्यान्नको प्रारम्भिक सुरुवात गऱ्यौँ। संवेदनशील किटहरू चाहिँ हामीले जसले सहयोग गर्न खोजिरहनु भएको छ हाम्रा चाहिँ सहयोगदाताहरू उहाँहरूसँग अनुरोध गरिरहेका छौँ।
4: बाढी शुरू भएको स्थानतिरबाट उद्धार गरेर सदरमुकाम ल्याइ पुर्याइएका अधिकांशलाई हेलिकप्टरबाट काठमाडौँ लगिसकिएको र केहीलाई व्यवस्थापन गरेको रसुवा जिल्ला प्रहरी प्रमुख डिएसपी अशोक थापा जानकारी दिनुहुन्छ।
6: सबै रेसी गरेर काठमाडौँ त्रिशुली पठाएछ, होइन राखेको ठाउँमा चाहिँ अब राशन पानी पुर्याउने, उनीहरूलाई चाहिँ अब खाने पिनेको समस्या नहोस् भन्ने हिसाबले त्यो व्यवस्थापन भइरहेछ। अरू त अब उपचारको लागि हाम्रो डक्टरहरू पनि यसो हामीले परिचालन गरेका छौँ।
4: त्यस्तै नुवाकोटको विदुर नगरपालिकाले भने वडाध्यक्षहरूलाई नै होल्डिङ सेन्टरको नेतृत्व गर्ने जिम्मा दिएको छ। त्यहाँका प्रभावितलाई भने सबै खाले सुविधा उपलब्ध गराएको वडा नम्बर 1 अध्यक्ष लेलिन रञ्जित बताउनुहुन्छ।
7: खाना पनि हामी नै बनाएर पाउँछौँ उहाँहरूलाई, होइन महिलाहरूलाई आवश्यक पर्ने सेनिटरी प्याड यिनीहरू पनि हामीहरूले व्यवस्थापन गरेका छौँ। सानो एउटा स्वास्थ्य शाखा राखेर उहाँहरूको स्वास्थ्य पनि परीक्षण गर्छ।
4: सयौंको संख्यामा मानिसहरूलाई एकै ठाउँमा राखिँदा महिला र बालबालिका असुरक्षित हुने डर हुने गर्छ। प्राकृतिक विपदमा आफन्त गुमाउनुको पीडाबाट विक्षिप्त भएका विपद देखेका र भोगेकाहरूमा भने मनोसामाजिक परामर्शको समेत खाँचो पर्ने बताउनुहुन्छ मनोविद खिमारी जाल।
8: अब त उहाँहरूको निड भनेको साइकोलोजिकल निड हो, लुक लिसन र लिङ्कको कुरा। जीवित हुनु भएको भए कहाँ राखिएको छ, हस्पिटल कहाँ छ, ट्रिटमेन्ट कहाँ छ, जीवित हुनुहुन्न भने डेथ बडी भेटिएको छ कि छैन, भेटिने सम्भावना के कसो छ,
4: बाढी आउने समय र विद्यालय जाने समय एउटै परिकाले थुप्रै बालबालिका बाढीबाट प्रभावित भएका छन्। राष्ट्रिय बाल अधिकार परिषदले त बाढीबाट झन्डै 17,000 बालबालिका प्रभावित भएको आकलन गरेको छ। विनाशकारी बाढीले सबै थोक गुमाएर बाँचेकाहरू, त्यसमा पनि महिला बालबालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूका लागि राहत सामग्रीदेखि स्वास्थ्य सुरक्षा र गोपनीयतामा समेत ध्यान दिनु जरुरी छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
2: रसुवा स्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीसँगै विपदमा परेकाको उद्धार तथा राहतका लागि कतार सरकारले अत्यावश्यक राहत सामग्री पठाएको छ। बाढी प्रभावित क्षेत्रका नागरिकका लागि अत्यावश्यकीय राहतजन्य सामग्री लिई आएको कतार एयरको जहाज हिजो अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। सो अवसरमा नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अल अन्सारीले विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनलाई राहत सामग्री हस्तान्तरण गर्नुभयो। भोटेकोशी बाढीबाट प्रभावितको राहत पुनर्स्थापना तथा पुननिर्माणमा सहयोग पुर्याउने उद्देश्यले एके राठी ग्रुप र सारडा ग्रुपले संयुक्त रूपमा 1,01,00,000 सहयोग गरेको छ। एके राठी ग्रुपका निर्देशक तथा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडाले हिजो अर्थ मन्त्रालयमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेलाई चेक हस्तान्तरण गर्नुभएको हो। रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार खोजी उपचार तथा राहतका लागि गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा 4 करोड रुपियाँ सहयोग गर्ने भएको छ। हिजो बसेको प्रदेश मन्त्री परिषद बैठकले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार र राहतमा सहयोग पुर्याउने गरी निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री जीत बहादुर शेरचनले हिजो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो। भोटे कोशी नदीमा आएको बाढीले बगाएर नवलपरासी स्थित नारायणी नदी वरपरका क्षेत्रमा पुगेका बेवारिसे शवहरू तथा मानव अङ्गको व्यवस्थापन भइरहेको छ। थप जानकारी दिँदै पश्चिम नवलपरासीबाट संवाददाता मुक्ति तिवारी।
9: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बगेर नवलपरासी स्थित नारायणी नदी आसपासका क्षेत्रमा आइपुगेका मानव शव तथा अङ्गहरूको व्यवस्थापन कार्य भइरहेको छ। नदी तटीय क्षेत्रमा फेला परेका शवहरूलाई कानूनी र स्वास्थ्य प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न थालिएको हो। जिल्ला विपद व्यवस्थापन समितिको निर्णय अनुसार सुनौल नगरपालिका वडा नम्बर 4 स्थित मूलपानी सामुदायिक वन क्षेत्रलाई शव व्यवस्थापन स्थलका रूपमा चयन गरी व्यवस्थापनको प्रक्रिया अगाडि बढाइएको छ। नारायणी नदी किनारमा विभिन्न स्थानमा फेला परेका शवहरूलाई सर्वप्रथम सदरमुकाम परासी स्थित पृथ्वी चन्द्र अस्पतालमा ल्याउने गरिएको छ। अस्पतालमा शवको पहिचान तथ्याङ्क संकलन तथा पोस्टमार्टम शव परीक्षण सम्पन्न गरिसकेपछि मात्रै अन्तिम व्यवस्थापनका लागि पठाइने गरेको प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले जानकारी दिनुभयो।
10: सुनौल नगरपालिका अन्तर्गत रहेको सामुदायिक वनमा त्यहाँ चाहिँ शव व्यवस्थापन गर्ने भन्ने चाहिँ निर्णय गरिएको छ।
9: परिचय खुल्न नसकेका शवहरूको डीएनए परीक्षण गरेर व्यवस्थापनका लागि पठाइँदै गरिएको पृथ्वीचन्द्र जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर ब्रिज यादवले जानकारी दिनुभयो। जिल्ला अस्पतालमा अहिलेसम्म 19 अङ्ग र एक शरीर गरी 20 जनाको डीएनए परीक्षण गरी व्यवस्थापनका लागि पठाइएको उहाँको भनाइ छ।
11: हिजोसम्म हाम्रो चाहिँ डीएनए परीक्षण चाहिँ 20 जनाको भयो, 21 जनाको भएको रहेछन्। 21 जना मध्ये 19 चाहिँ अङ्ग रहेछन्, एउटा चाहिँ पूर्ण बडीको र एकजना पहिचान भएको मान्छेको।
9: सशस्त्र प्रहरी बलका 85 जना, नेपाल प्रहरीका 80 जना गरी कुल 269 जना सुरक्षा कर्मीहरू खोज उद्धार तथा शव संकलनमा खटिएका छन्। हालसम्म बगेर भारत गएका 4 शव र अङ्गभङ्ग भएका शव सहित 155 जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिनुभयो।
12: टोटल 155 पुग्यो, 155 वटामा 4 चाहिँ हामीले इन्डियाबाट ल्यायौँ है। इन्डियाबाट 4 3 महिलाको एउटा पुरुषको ल्यायौँ। जम्मा 45 र त्यो बढी पार्ट गरी 45 हामीले व्यवस्थापन गर्यौँ।
9: सुरक्षा निकायहरूले नदी किनारमा जोखिमयुक्त र पहुँच योग्य दुवै क्षेत्रमा पैदल तथा डुङ्गा मार्फत निरन्तर निगरानी गस्ती गरिरहेका छन्। फेला परेका शवहरूलाई तत्काल अस्पताल पुर्याउने र स्वास्थ्य क्षेत्र तथा स्थानीय तहसँगको समन्वयमा व्यवस्थापन गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ। हालसम्म 1 मात्रै शनाखत भएको प्रहरीले जनाएको छ। मुक्ति तिवारी, रेडियो नेपाल, पश्चिम नवलपरासी।
2: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सड़क भाँसिएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारी साधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि यात्रुवाहक सवारी साधनलाई काठमाडौँ बाई रोड 9 पालुङ भैसे तथा फर्पिङ कुलेखानी हुँदै सञ्चालन गरिएको छ। मालवाहक सवारी साधनलाई भने कान्ति लोकपथ हुँदै आवत जावतको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। त्यस्तै रसुवा जाने सवारी साधनले टोखा छहरे नुवाकोट हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न सक्ने व्यवस्था गरिएको

0: भएको हो। राजमार्ग अवरुद्ध हुँदा दार्चुलाबाट छुट्ने छोटो तथा लामो दूरीका सवारी साधन ठप्प बनेका छन्। पहिरो निरन्तर झरिरहँदा पन्छ्याउने काम समयमै सुरु गर्न नसकिएको सडक डिभिजन कार्यालय बैतडीले जनाएको छ। काठमाडौँको विष्णुमती नदीमा पानीको सतह बढेको छ। गोङ्गबु जलमापन केन्द्रमा हिजो साँझ गरिएको मापनले जल सतह खतराको तह नजिक रहेको भन्दै आज बिहानसम्म नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानले आफू युद्धको पक्षमा नरहेको तर आफ्नो मुलुकमाथि कुनै पनि प्रकारको आक्रमण भएमा त्यसको दृढतापूर्वक प्रतिकार गर्ने इरानी राष्ट्रपति मुसुद पेजेस्की यानले बताउनु भएको छ। राष्ट्रपति कार्यालयले हिजो जारी गरेको विज्ञप्तिमा इरानले युद्ध नचाहेको स्पष्ट सन्देश यस अघि नै अन्तर्राष्ट्रिय समुदाय समक्ष पुर्याइसकेको बताउनुभयो। उहाँले इरान शान्ति र स्थिरताको पक्षमा रहेको उल्लेख गर्नुहुँदै आक्रमणका घटनाप्रति भने मौन नबस्ने बताउनुभयो। इरानी राष्ट्रपतिको यो भनाई अमेरिकी सेनाले इरानको दक्षिणी लाराक द्वीपमा आक्रमण गरेको बताइएको घटनापछि आएको हो। अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता टिम हकिन्सले जारी गरेको विज्ञप्ति अनुसार अमेरिकी सेनाले लाराक द्वीपमा रहेका दुईवटा प्रक्षेपण उपकरणलाई निशाना बनाएको थियो। उक्त घटनापछि इरानको इस्लामिक रिभोल्युसन गार्ड कोप्सले जारी गरेको विज्ञप्तिमा केही सैनिक तथा सर्वसाधारणको मृत्यु वा घाइते भएको जनाएको छ। साथै घटनाको उचित जवाफ दिइने र आक्रमणकारीलाई दण्डित गरिने चेतावनी समेत दिइएको छ। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: नेपाल चेम्बर अफ कमर्सले हालैको विनाशकारी बाढीका कारण उत्पन्न कठिन परिस्थितिमा संयमित र जिम्मेवार भई व्यापार गर्न उद्योगी व्यवसायहरूलाई आग्रह गरेको छ। चेम्बरले सोमबार एक विज्ञप्ति मार्फत आगामी तीज, दशैं, तिहार, छठ लगायतका प्रमुख चाडपर्व नजिकै गर्दा बजारमा माग बढ्ने भएकोले आवश्यक वस्तुको नियमित आपूर्ति कायम राख्न, कृत्रिम अभाव तथा मूल्य वृद्धि नगर्न र उपभोक्ताको हितलाई प्राथमिकता दिन आग्रह गरेको छ। हालैको बाढीबाट उत्तरी र सुवागढी नाका प्रभावित हुँदा आयात निर्यात तथा वस्तु आपूर्तिमा समेत सृजना भएको अवस्थामा चाड पर्वलाई ध्यानमा राखेर बजारलाई सहज, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ। चेम्बरले व्यावसायिक समुदायलाई वस्तुको अनावश्यक सञ्चय नगर्न, कृत्रिम अभाव सृजना नगर्न, अनुचित मूल्य वृद्धि नगर्न तथा उपभोक्ताको हितलाई उच्च प्राथमिकता दिएर व्यवसाय गर्न आग्रह गरेको छ। नेपाल चीन बीचको रसुवागढी नाका विनाशकारी बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएसँगै नेपालमा आउने माल वस्तु र कन्टेनरहरू मुस्ताङको कोरोला नाका हुँदै आउन थालेका छन्। मुस्ताङको जोमसोम स्थित सशस्त्र प्रहरीको चेक पोस्टले आइतबार साँझ 66 मालवाहक कन्टेनरको विवरण संकलन गरिएको जनाएको छ। सशस्त्र प्रहरीको जोमसोम चेक पोस्टले रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि कोरोला नाका तर्फ माल वस्तु पैठारी गर्ने कन्टेनरको संख्या वृद्धि भएको जनाएको छ। कोरोला नाका तर्फ जाँदै गरेका कन्टेनर चालक कुमार देवकोटाका अनुसार रसुवागढी नाकाबाट पैठारी गरिने माल वस्तु कोरोला नाका तर्फ डाइभर्ट भएकोले माल वस्तु ढुवानी गर्न कोरोला तर्फ जाँदै गरेको जानकारी दिनुभयो। कोरोला स्थित मुस्ताङ भन्सार कार्यालयले आर्थिक वर्ष 2082-83 आयात निर्यातबाट 6,92 करोड रुपियाँ राजस्व संकलन गरेको थियो। त्यस नाकाले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा 29 करोड रुपियाँ राजस्व संकलन गरेको जनाएको छ। विश्व खाद्य कार्यक्रमले 30 टन खाद्य सामग्री भोटेकोशी बाढी पीडित प्रभावित रसुवा र नुवाकोटका नागरिकहरूका लागि पठाएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा 30 टन भन्दा बढी खाद्य सामग्री बाढीबाट प्रभावित क्षेत्रमा पठाइएको हो। सो खाद्यान्न सवारी साधन मार्फत रसुवा र नुवाकोट तर्फ पठाएको कृषि मन्त्रीको सचिवालयले जनाएको छ। विपदबाट प्रभावित नागरिकलाई तत्काल खाद्य सहायता उपलब्ध गराउने उद्देश्यले राहत सामग्री सम्बन्धित प्रभावित क्षेत्रमा पठाएको जनाइएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से 2 अङ्कले घटेको छ। सोमबार बजारको परिसूचक 43.89 अङ्कले घटेर 2513.42 अङ्कमा झरेको छ। सोमबार बजारमा विभिन्न कम्पनीका 93,22,185 किता सेयरहरू 3,64,86,09,000 रुपियाँमा किनबेच भएका छन्। सोमबार बजारमा 13 उपसमूह मध्ये एउटा समूहको सेयरको मूल्य बढेको छ भने 12 उपसमूहको सेयरको मूल्य घटेको छ। सोमबार 21 कम्पनीको सेयर मूल्य बढ्यो भने 253 कम्पनीको सेयर मूल्य घटेर कारोबार भयो।
0: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवनाचार्य। अब खेल समाचार। एसिसी प्रिमियर लिग क्रिकेट अन्तर्गत हिजोको खेलमा नेपालले बहराइनलाई

0: 7 विकेटले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको बहराइन 87 रनमा समेटिएपछि नेपालले 21 ओभरमा 3 विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। नेपालका लागि कप्तान सन्दीप लामिछानेले एक्लै 5 विकेट लिए। अर्जेन्टिनी महान खेलाडी लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन्। जुलाईमा मात्र उनले लगातार दोस्रो पटक अर्जेन्टिनालाई विश्वकपको फाइनलमा पुर्याएका थिए। सन् 2022मा उनकै कप्तानीमा अर्जेन्टिनाले कतारमा विश्वकप जितेको थियो, जुन अर्जेन्टिनाले जितेको तेस्रो विश्वकप थियो। अब मौसम सम्बन्धी जानकारी। आज देशको हिमाली र पहाड़ी भागका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थान तथा मध्य प्रदेशका साथै कोशी प्रदेशका तराई भागका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा मापन गरिएको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21.7 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज बिहान काठमाडौँ उपत्यकामा सूर्योदय 5:36 भयो भने सूर्यास्त भरे साँझ 6:30 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटे कोशी नदीमा आएको बाढीमा परि मृत्यु भएका मध्ये 974 जनाको शव फेला। 3,980 स्वदेशी तथा 580 विदेशीको उद्धार। सरकार बाढी प्रभावितहरूको खोज उद्धार र राहत व्यवस्थापनमा दृढ रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। बाढीबाट भएको क्षतिबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल। बाढीका कारण रसुवामा अवरुद्ध विद्युत सेवा पुनः सुचारू, सञ्चार सेवा पनि पुनर्स्थापित। पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह। दार्चुलाको पनेबाजमा पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध। क्षेत्रीय तनाव नबढाउन अमेरिकालाई इरानको चेतावनी। र अर्जेन्टिनी महान फुटबलर लियोनल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: फोर्जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक मङ्गलबार यही समयमा करिब 15 मिनट प्रस्तुत हुने हाम्रो सभ्यता कार्यक्रममा रत्नावली शर्मा र नवीन दाहाल हार्दिक स्वागत गर्दछौ।
1: नेपालको सभ्यताको इतिहास निकै पुरानो र विविधताले भरिएको छ। हाम्रा हिमाल, पहाड र तराईको माटोभित्र धेरै सभ्यताका कथा लुकेका छन्। ती मध्ये किराँत सभ्यता हाम्रो राष्ट्रिय परिचयको जरा मानिन्छ। हामी प्राय नेपालको सभ्यताको कुरा गर्दा आर्य, बौद्ध वा वैदिक संस्कृतिको चर्चा गर्छौँ, तर वास्तवमा ती सबै सभ्यताका जराहरू किराँत सभ्यतासँगै जोडिएका छन्।
0: राजा एलम्बरदेखि किराँत राजाहरूले नेपाललाई केवल शासनले होइन संस्कृति, धर्म र दर्शनले पनि समृद्ध बनाए। त्यो समय नेपाललाई किराँत देश भनेर चिनिन्थ्यो, जहाँ प्रकृति, मानवीयता र श्रद्धाको एक अद्भुत सह अस्तित्व देखिन्थ्यो। किराँत सभ्यताको आधार प्रकृति पूजा, सत्य, शुद्धता र सह अस्तित्वमा टिकेको थियो। वन, पहाड, नदी, सूर्य, चन्द्रमा, बोट बिरुवा र जनावरहरूसँगको आध्यात्मिक सम्बन्ध यस सभ्यताको मूल आत्मा हो। यसर्थ विगत केही कार्यक्रमहरूदेखि किराँत सभ्यताको इतिहास, परम्परा, संस्कृति र मूल्य मान्यता लगायत समग्र किराँत सभ्यताका सन्दर्भमा चर्चा गर्ने क्रममा छौँ। यस क्रममा आज पनि किराँत सभ्यताका सन्दर्भमा चर्चा गर्नका लागि नेपालको प्राचीन सभ्यता, किराँत धर्म र मुन्धुम ग्रन्थका जानकार संस्कृतिविद डाक्टर भक्त राईसँग हामी जिज्ञासा सहित कुराकानीमा छौँ।
1: किराँत समुदायमा भाषिक विविधता पनि पाइन्छ, यसको बारेमा पनि अलिकति
2: एकदमै राम्रो प्रश्न गर्नुभयो। किनभने झन्नै किराँतभित्रको एउटा राई जातिभित्र मात्रै 26 भन्दा बढी भाषा अहिले नि 22-25 जीवितै अवस्थामा छ। यसको कारण चाहिँ एउटै कारण भनेको बसाइ सराई, भौगोलिक कारण नै हो। किनभने त्यति बेला यस्तो संसारको सम्पर्क थिएन, एउटा खोलाबाट अर्को खोलामा जाने बित्तिकै हजारौँ वर्षसम्म मान्छेहरू अलग हुन्थे। जस्तो अहिले पनि खोलालाई चाहिँ गाउँलाई चाहिँ खोला भनेर चलाउँछ किराँतीमा, जस्तो साम्पाङ खोला, सावा खोला, त्यसपछि रावा खोला, वाङवा खोला, त्यो प्रत्येक खोला भनेर चाहिँ गाउँ हो। त्यो फेरि त्यो खोलाको आधारमा एउटा खोलामा आसपास बस्ने अहिलेको पालिकाको हिसाबले 4-5 गाउँपालिका भनौँ, अथवा त्यो फेरिफेरीमा बस्ने मान्छे कुनै शाखा सन्तान छुटेर अर्को ठाउँ, मानिलिउँ ओखलढुङ्गाको मान्छे भोजपुर पुग्यो, भोजपुरको मान्छे सङ्घासभा पुग्यो, सङ्घसभाको ताप्लेजुङ पुग्यो भने उनीहरूको भेटघाट हजारौँ वर्षसम्म नहुने, जसले गर्दा त्यो भाषा, मूल भाषा त एउटै हो। भोटबरबेली भाषाभित्र अहिले संसारको भाषा परिवारभित्र पर्छन्, त्यसको मुन्दुमी जुन मैले भने मुन्दुमी भाषा चाहिँ एउटै छ, किनभने त्यो मूल भाषा भयो। तर बाँकी रहेका अन्य भाषाहरू चाहिँ परिवर्तन छ, तर एउटा त्यसलाई मुन्दुमी भाषा बुझ्न सक्ने मान्छेले सबै किराँतीहरूको भाषालाई लगभग बुझ्छ। तर पनि अहिलेको अवस्थामा चाहिँ एउटा समुदाय राईभित्रकै पनि चामलिङले बोलेको भाषा बान्तावले बुझ्दैन, बान्तावले साम्पाङले बुझ्दैन, साम्पाङले कुलुङको, कुलुङको थुलुङको, थुलुङको आठफरिया, नेवाङ, मेमाङ, यसरी जति पनि भाषिक समूहहरू छन् त्यो प्रत्येक भाषी समूहहरू चाहिँ अलग अलग भूगोलमा बसेको कारणले गर्दा अलग अलग भएर हजारौँ वर्षसम्म, लाखौँ वर्षसम्म एकअर्कामा सम्पर्क नहुने, आउजाउ नहुने, भेटघाट नहुने, त्यो कारणले गर्दा नै भाषाको फरक भएको एउटा पहिलो। र दोस्रो चाहिँ अलिकति किराँतीहरूमा एउटा समुदायको विचार, एउटा समुदायको थिचोमिचो, एउटा समुदायको खटन पटन अर्को समुदायले खासै मान्दैन, विद्रोही चेत। त्यसले गर्दा पनि एउटै, मैले कतिसम्म भेटेको छु भने अनुसन्धान क्रममा, एउटै समुदाय एउटै बाजेको सन्तानमा पनि एउटा गाउँमा बसोबास गर्नेले एउटा परम्पराले पूजा अनुष्ठान गरिरहेछ, अर्को समुदाय अर्को पूजा अनुष्ठान गरिरहेछ। त्यो कारणले पनि अहिले पूजा अनुष्ठान प्रयोग गर्ने सामग्रीहरू, विधिहरू, जस्तै भाषा पनि यसरी यो भौगोलिक कारणले पनि, एकअर्कामा निकट नभएको कारणले पनि, अलग बसेको कारणले गर्दा पनि फरक भएको चाहिँ हो।
1: हजुर, प्राचीन भाषा संस्कृति भएको किराँत सभ्यताको जगेर्ना गर्न के कस्ता कामहरू भएका छन् अहिले?
2: के राम्रो प्रश्न हो। वास्तवमा अहिले हाम्रो बद्धिन्तो राजनीतिक परिवेश, खास गरेर कुनै पनि शासन सञ्चालन गर्दा कुनै पनि राष्ट्रमा त्यो राष्ट्रको संस्कृति, भाषा, परम्परा, साहित्य, सङ्गीत संरक्षण गर्ने दायित्व सरकारको हुन्छ, र सरकारले त्यसलाई कतिको रुचिपूर्वक काम गर्छ भन्ने एउटा हो। र अर्को कुरो, सबैभन्दा महत्त्वपूर्ण कुरा, सम्बन्धित समुदायले नै आफ्नो संस्कृति संरक्षण गर्न लाग्नुपर्ने हुन्छ। किनभने त्यो सरकारले गरिदिएन, सरकारले बजेट दिएन, सरकारले ध्यान दिएन, सरकारले जागिर दिएन भनेर छोड्ने होइन। तर फरक चाहिँ के हो भने, शासन सत्ता, जुन शासन सत्ता अवलम्बन गरेको छ, जुन सरकारले अथवा शासकहरूले जुन धर्म संस्कृतिको अवलम्बन गरेछ सबैले त्यो शासन सत्ताको भित्र पर्ने धर्म परम्पराको संरक्षण हुने हुन्छ। त्यसो भएकोले अलिकति राज्यको मूलधारबाट बाहिरका किराँती भनिएका जुन समुदायहरू छन् उनीहरू धेरै वर्षदेखि हजारौँ वर्षदेखि प्राचीन कालमा त यिनीहरू सानसाना छोटा छोटा राजा राजकाज चलाएकै हो। तर मूल हामी अहिले जुन एकीकृत अवस्थामा नेपाल छ त्यसको मूल सत्तामा नभएको कारणले गर्दा पनि यिनीहरूले आफ्ना सांस्कृतिक परम्पराहरू अनुष्ठानहरू गर्नलाई जुन जतिसम्म सक्थ्यो त्यति नसकेको कारणले गर्दा पनि अलिकति लोपोन्मुख अवस्थामा कतिपय भाषा त लोप भइसकेको परम्परा लोप भइसकेको अवस्था पनि छ। तर अहिले पछिल्लो अवस्थामा चाहिँ पुनर्जागरण मैले अघि नै भने अहिले पुनर्जागरण एउटा केही न केही चेतना हाम्रो इतिहास भनेको हाम्रो पहिचान भनेको चाहिँ वास्तवमा हाम्रो संस्कृति रहेछ हाम्रो धर्म रहेछ हाम्रो भाषा रहेछ हाम्रो सभ्यता रहेछ भन्ने आएकोले पनि पढलेख गरेका विदेशमा स्वदेशमा गएर युरोप अमेरिकामा 20 वर्ष बसेर आएका त्यहाँका लाहुरीहरू सिङ्गापुरमा बसेर आएका अमेरिकामा बसेर आएका हङकङमा बसेर आएका बुढापाकाहरू फर्केर आफ्ना सांस्कृतिक परम्पराहरू आफ्नो भाषाहरूको अध्ययन गर्ने शब्दकोशहरू निर्माण गर्ने व्याकरण निर्माण गर्ने जस्ता काममा लागेको हुनाले अहिले निकै आशा गर्न सकिन्छ पुनर्जनको चरणमा नै छ चाहिँ।
1: जस्तो मौलिकतामाथि कस्तो असर परेको छ भन्ने कुरा उठाएको छौँ होइन। अब यसमा प्रविधिले गर्दा अहिले ग्लोबलाइजेसनको अवस्थामा चाहिँ चारैतिर पुगेको छ एउटा सकारात्मक पक्ष बताइदिनुहोस्।
2: नकारात्मक प्रभाव चाहिँ जस्तो मानिलिउँ हामीले कतिपय स्वास्थ्यकर माटोको हन्डीहरू बनाएर बेच्थ्यौँ त्यस्तै गरेर हामी परम्परागत रूपमा हामी हातले बुनेको चोयाको नाङ्लो हाम्रो हस्तकलाहरू थियो मूर्तिकलाहरू थिए। अब आज एउटा चोया एक दिनभरि लाग्छ एउटा चोया बुन्न एक बाँस त्यसपछि एक दिन त्यसलाई भिजाउनुपर्छ दोस्रो दिन चोया काट्नुपर्छ त्यस्तो भनेको एउटा नाङ्लो बनाउनलाई 3 दिन लाग्छ एउटा किसानलाई। एउटा सानो उदाहरण दिन्छु 3 दिनको उसले दिनको 500 रुपियाँ मात्रै ज्याला राख्ने हो भने पनि 1500 पर्छ एउटा ज्याला नाङ्लोलाई तर चाइनिज नाङ्लो प्लास्टिकको जो 100 रुपियाँमा आउँछ भनेपछि अब उसले 1500 बेचेर 100 रुपियाँसँग प्रतिस्पर्धा गर्न सक्दैन। नाङ्लो मात्रै होइन हामीसँग भाँडाकुँडाहरू भयो हाम्रा प्रविधिका कुराहरू हाम्रा कलाहरू उनीहरू एकैचोटि 1,00,000 हाम्रा एउटा छोरीचेलीले दिनभरिमा 1 मिटर कपडा बुन्छिन् तर उसले 1,00,000 कपडा उत्पादन गर्ने मेसिनसँग चाइनाको मेसिन अथवा औद्योगिक राष्ट्रको मेसिनसँग कम्पिटिसन गर्न सक्दैन। त्यसो भएकोले नि हाम्रो परम्परागत कलाहरू हस्तकलाहरू सिपहरू संस्कृतिहरू ज्ञानहरू हरेक चिज भन्नुहोस् हामीले बनाएका खानपानका कुराहरू भनौँ आज संसार भरकै खानपानहरू हाम्रा प्रत्येक सहरका डिपार्टमेन्ट स्टोरमा पाइन्छ अमेरिका चाहिँ युरोपमा चाहिँ केले गर्दा नकारात्मक असर चाहिँ भयो किनभने यसले हाम्रा प्रविधिहरू प्रविधि मैत्री नभएको कारणले हाम्रो परम्परागत रूपमा उत्पादन गर्ने परेको भएकोले विश्व बजारमा अहिले त ग्लोबलाइजेसन छ संसारका कुनै पनि कुनाको चिज 1 हप्ताभित्र अर्को कुना पुग्छ 1 दिनमा अर्को कुनामा पुग्छ। त्यसो भएकोले यस्तो ग्लोबल एउटा संसार एउटा गाउँ भएको अवस्थामा विश्व स्तरीय प्रतिस्पर्धामा उभिन नसकेको कारणले गर्दा हाम्रा कला संस्कृति परम्परा भाषाहरू लोप भए तर यसो भनेर निराश हुने अवस्था छैन। त्यो प्रविधिलाई आत्मसात गर्न सकियो भने चाहिँ फेरि हाम्रा उत्पादन भएका चिजहरू हामीसँग भएका खानपानहरू हाम्रा वेशभूषाहरू हाम्रा परम्परा गीत सङ्गीतहरू हाम्रा हस्तकलाहरू विभिन्न कलाहरू छन् ती चिजलाई फेरि विश्व बजारमा तुरुन्तै लान सक्छौँ। विश्व बजार पनि परेन हामीसँग विशाल एउटा जनसङ्ख्या भएका भारत र चिन छ जुन अरबभन्दा माथिका दुइटै त्यसको 10% मान्छेलाई मात्रै हामीले बेच्ने हो भने नि 50,00,000 करोड हुन्छ। त्यसो भएकोले हामीसँग अथाह बजार पनि छ। त्यसो भएकोले तर प्रविधि मैत्री हुनु पर्यो र त्यो चिजलाई प्रविधिसँग जोडेर हाम्रा परम्परागत चिजहरूलाई अहिलेका विज्ञान र प्रविधिसँग जोडेर विश्व बजारमा गयौँ भने चाहिँ हामीलाई माथि पुग्न फेरि धेरै समय लाग्दैन एकै क्षणमा अथवा केही समयमै हामीले सोचेभन्दा बढी गति प्राप्त गर्न सक्छौँ। तर त्यसको लागि चाहिँ हामीले सबै लाग्नु पर्यो सबैले देशको लागि आफ्नो समुदायको लागि आफ्नो क्षेत्रको लागि आफ्नो संस्कृतिको लागि हाम्रो सभ्यताको लागि लाग्यो भने चाहिँ हामी संसारमा पुग्न सक्छौँ।
1: राष्ट्रिय पहिचान र नेपालको समग्र सभ्यताको विकास निर्माणमा किराँत सभ्यताको योगदान कस्तो देख्नुहुन्छ?
2: राष्ट्रिय पहिचान मात्रै होइन संसारको विभिन्न प्राचीन सभ्यताहरूमध्ये एउटा किराँत सभ्यता पनि हो जसको दार्शनिक सांस्कृतिक र वैचारिक चिन्तन पनि पृथक छ। मैले भनिहाले प्रकृतिको आधारमा मात्रै होइन पितृलाई मान्ने मात्रै होइन यसले प्रत्यक्ष ज्ञानबाट ज्ञानाश्रित अनुभव र अनुभूतिलाई ज्ञान मान्छ आफूले भोगेका र आफ्ना पितृले भोगेका साँच्चै चिजलाई मात्रै आधार मान्ने एउटा अलग किसिमको दार्शनिक चिन्तन बोकेर बाँचेको यसले नेपालको लागि पनि खास गरेर संसारभरि एउटा युद्धको हिसाबमा पनि जुन अहिले विश्वभरमा सैनिकको हिसाबमा बहादुरको हिसाबमा गएका पनि यिनै किराँती समुदायहरू नै हुन् विश्वमा। यसले संसारका ठुला ठुला पहिलो विश्वयुद्ध लडे दोस्रो विश्वयुद्ध लडे फकल्यान्डको युद्ध लडे कारगिलको लडे कोसोभोको लडे अर्जेन्टिनाको लडे संसारमा पुगेको पनि छ। तर जहाँ जहाँ जान्छ त्यसले त्यही संस्कृति सभ्यता बोकेर जान्छ। त्यसो भएर हाम्रा दोस्रो विश्वयुद्ध पहिलो विश्वयुद्धमा गुमाएका त्यहाँका सैनिकहरूले गाएका गीतहरू अहिले जर्मन विश्वविद्यालयमा अक्सफोर्डमा जहाँसुकै हाम्रो त्यो हाम्रो परम्परा गीत सङ्गीत पनि पुरा छ, विश्व ठाउँमा पुरा छ, हाम्रो सभ्यता पुरा छ, हाम्रो भाषा पुरा छ, 48 भन्दा बढी नेपाली भाषाहरू बर्लिनको विश्वविद्यालय अनुसन्धानै छ होइन। त्यसो भएकोले त्यो एउटा छुट्टै भएकोले राष्ट्रिय पहिचानमा पनि यसले काम गर्यो र अन्तर्राष्ट्रिय रूपमा पनि, र यसले अर्को समग्र राष्ट्रिय हाम्रो विभिन्न सभ्यताहरूमध्ये विभिन्न संस्कृतिहरूमध्ये एउटा अलिकति पृथक भएको कारणले पनि, र यसले सहअस्तित्व समावेशिता र सबैलाई समान रूपले हेर्नुपर्छ कुनै भेदभाव रहित चिन्तन पद्धतिको कारणले गर्दा पनि यो संस्कृति र सभ्यताले हाम्रो समग्र नेपाललाई नै सकारात्मक प्रभाव पार्छ।
1: नयाँ पुस्ताले किराँत सभ्यताको अध्ययन र संरक्षणका लागि के गर्नुपर्छ?
2: यो पनि महत्त्वपूर्ण प्रश्न। नयाँ पुस्तालाई हामीले यो चिज दिन सकिएन, उनीहरूमा हस्तान्तरण गर्न सकिएन भने सकिन्छ, किनभने हाम्रा सम्भाग भनेको तिनै युवा पुस्ता, अनि यिनीहरूलाई सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के हो भने आय आर्जनसँग जोडिनु पर्यो। नयाँ पुस्ताले यो चिजहरू हाम्रा परम्परागत संस्कृति सभ्यता दर्शन चिन्तन भाषा अवलम्बन गरे बापत उसले यही देशमा बसेर पनि बाँच्न सक्छु भन्दा बाँच्न सक्ने, शिर ठाडो पारेर बाँच्न सक्ने आधार बनाइदिनु पर्यो। सबभन्दा पहिला रोजीरोटीको व्यवस्था गरिदिनु पर्यो। दोस्रोमा उनीहरूले चाहेको प्रविधि मैत्री बनाउनु पर्यो। अब पुरानो पाराले पुरानो ठेली किताबहरू कान्न बोकेर झोला बोकेर अबको जेनेरेसनले पढ्नेवाला छैन, उसले बोकेको सानो डिभाइसभित्र संसार खोज्छ। त्यसो भने त्यो संसार खोज्ने क्रममा उसको संस्कृति पनि त्यहीँभित्र राखिदिनु सक्नु पर्यो। हाम्रा संस्कृतिमा बाजागाजा पनि राखिदिनु पर्यो, गीत सङ्गीत पनि राखिदिनु पर्यो, परम्परा पनि राखिदिनु पर्यो। त्यसो भयो भने प्रविधि मैत्री बनाइयो भने चाहिँ उसले त्यही प्रविधि मैत्रीको खोज खलास गर्ने क्रममा, जस्तो हाम्रो नयाँ पुस्ताले रक गीतको बारेमा जान्दछ, ज्याज गीतको बारेमा जान्दछ, सुफीको बारेमा जान्दछ, तर हाम्रो हाकपारे होइन, हाम्रो तिजे गीत, हाम्रा सालेजी गीतको बारेमा किन जान्दैन भन्दाखेरि त्यो प्रविधि मैत्री छैन। त्यस कारणले प्रविधि मैत्री बनाइयो भने मात्रै नयाँ पुस्तालाई हस्तान्तरण गर्न सकिन्छ, र जबसम्म नयाँ पुस्तालाई हस्तान्तरण गर्न सकिन्न तबसम्म हाम्रो सांस्कृतिक परम्परा, हाम्रो सभ्यता, हाम्रो चिन्तन मनन सबै मृत्यु हुने सम्भावना भएकोले अबको यहाँले जुन एउटा महत्त्वपूर्ण प्रश्न नयाँ पुस्ताको लागि चाहिँ रोजीरोटीको व्यवस्था गरिदिनु पर्यो, उनीहरूलाई प्रविधि मैत्री बनाइदिनु पर्यो, र उनीहरूको चाहना अनुसार जस्तो जसरी गर्न सक्छ र त्यो संस्कृतिको त्यो भाषाको मूल दर्शन मूल चिन्तन मूल थिम प्राणभूत तत्त्वलाई नमर्ने गरी रूपान्तर पनि गर्नुपर्छ र विज्ञान प्रविधिसँग पनि समाहित हुनुपर्छ। होइन भने हाम्रो परम्परागत रूपमै जस्तो थियो त्यस्तै रूपमा जसरी हाम्रो बाबुबाजे बाँचेको थियो त्यसरी हामी बाँच्न सम्भावना छैन, र हामी जसरी बाँच्दैछौँ त्यसरी नै तिमीहरू बाँच्नुपर्छ भनेर नयाँ पुस्तालाई भन्न सम्भावना छैन। त्यसो भएकोले यसलाई प्रविधि मैत्री विज्ञानसँग सम्बन्धित प्रविधिसँग सम्बन्धित र अहिलेको जेनेरेसनसँग र विश्व बजारसँग पनि समाहित हुने गरी अगाडि लग्यो भने चाहिँ नयाँ पुस्तालाई पनि राख्न सक्छौँ र हाम्रो परम्परा भाषा साहित्य संस्कृति सभ्यतालाई पनि बचाउन सक्छौँ। थप अन्तिममा नेपाली संस्कृति, म एउटा कुनै संस्कृतिको मात्रै कुरा गर्दिनँ, समग्र हाम्रो नेपालमा भएका एउटा जाति अथवा तिनजना मात्रै भएको मान्छेले बोल्ने भाषा पनि नेपाली भाषा हो। सानो समुदाय 50 मात्रै जनसङ्ख्या भएको समुदायले बोल्ने संस्कृति नेपाली संस्कृति हो। यो समग्र संस्कृति र सभ्यता भनेको चाहिँ यो देशको पहिचान हो र नेपालको समृद्धिको आधार, खास गरेर अहिले हामी राजनीतिक संक्रमण कालमा छौँ। राजनीतिक संक्रमण काल भनेपछि सबै चिज संक्रमण काल हुन्छ, किनभने अब हरेक राजनीतिक रूपमा परिवर्तन भइरहेछ, त्यसले गर्दा हाम्रा नीतिहरू, हाम्रा नियमहरू, हाम्रा कार्यविधिहरू, हाम्रा ऐनहरू स्पष्ट नबनिसकेको अवस्थामा हाम्रो यो देशको समृद्धिको आधार भनेको एउटै हो, त्यो भनेको हामीसँग भएको प्राचीन संस्कृति र सभ्यतालाई आय आर्जनसँग, स्वरोजगारसँग र पर्यटनसँग जोड्ने हो, र संसार भरमा कहीँ पनि नभएका यति सानो मुलुकमा हामीसँग सांस्कृतिक अवयवहरू छन्, प्राकृतिक छटाहरू छन्। यो चिजलाई जोड्नलाई चाहिँ हामीले प्रविधि मैत्री ज्ञान हुनु पर्यो र नयाँ पुस्तालाई लगाउनै पर्छ, र किनभने यो देशलाई बनाउने पनि उनीहरू नै हो, भत्काउने पनि उनीहरू हो, यति नै हो। र यो अत्यन्त महत्त्वपूर्ण समय दिनुभयो म्याडम, धेरै धेरै धन्यवाद।
1: किराँत सभ्यता केवल इतिहासको पाना होइन, यो हाम्रो पहिचानको जरा हो जसले नेपाललाई सभ्यताको देश बनाएको छ। यही मूल्य र मान्यतालाई आत्मसात गर्दै विगत केही कार्यक्रमदेखि आजसम्म किराँत सभ्यताका बारेमा चर्चा गर्यौं।
0: यस क्रममा किराँत सभ्यता, इतिहास, परम्परा र संस्कृतिको गहिरो अध्ययन, अनुसन्धान अनि अनुभव सहित किराँत सभ्यता र संस्कृति संरक्षणका सन्दर्भमा महत्त्वपूर्ण जानकारी र सुझाव प्रदान गर्नुभएकोमा नेपालको प्राचीन सभ्यता, किराँत धर्म र मुन्दुम ग्रन्थका जानकार संस्कृतिविद डाक्टर भक्त राईलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै आगामी प्रस्तुतिमा अर्को सभ्यता र सन्दर्भमा चर्चा गर्नका लागि आउँछौ। आजको प्रस्तुति हाम्रो सभ्यताबाट रत्नावली शर्मा र नवीन दाहाल बिदा हुन्छौ। नमस्कार।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
1: ल हिँड
2: ए बल्ल जचाउन जान लागिस बुहारीलाई
1: अँ काका निको नै भएन
2: सबै बिरामी आफै निको कहाँ हुन्छन् त अनि सुन डाक्टरले जाँचेर औषधि दिएपछि त्यो डाक्टरले दिएको औषधिको उचित र सुरक्षित प्रयोग गर्नका लागि फार्मासिस्टबाट परामर्श लिँदा औषधिको प्रयोग गर्दा ख्याल गर्नुपर्ने कुराहरू राम्रोसँग बुझेर है हामीले औषधिको राम्रोसँग प्रयोग गरेन भने त कि कामै गर्दैन रे कि ज्यानै जान्छ रे हजुर अघि बाटोमा आउँदै गर्दा काकाले भन्दै हुनुहुन्थ्यो
1: हो त औषधि भन्ने कुरा त राम्रोसँग बुझेर तोकेको अवधिसम्म खानुपर्छ
3: हो र हजुर
1: हो नि औषधिको नाम मात्रा वा डोज र खाने समय औषधि सेवन गर्ने विधि अनि दिनमा कति पटक खाने खाली पेट खाने कि खाना खाएपछि खाने कि खानासँगै खाने यो सबै त नजानी नहुने कुरा हो नि
4: ए
1: औषधि कहिलेसम्म खाने अनि औषधि सेवन गर्दा खानै नहुने अरू औषधिहरू खाद्य वस्तुहरू र पेय पदार्थहरू के हुन् भन्ने कुरा जान्नु नै पर्छ अनि नि औषधि लिँदा त्यो औषधिले देखाउने अपेक्षित साइड इफेक्ट के हुन् भुलवश औषधि खान छुटिहाल्यो भने छुटेको मात्रा वा डोजको परिपूर्ति कसरी गर्ने औषधि खान भनेर बोतल वा भाँडो खोलिसकेपछि कहिलेसम्म प्रयोग गर्न मिल्ने हो सो बारेको जानकारी पनि लिनुपर्छ
3: ए यस्तो कुरा त हामीले के जान्नु र हजुर
2: अनि अरू के कुरा जान्नुपर्छ त्यो पनि भन्नुहोस् त हजुर
1: अनि अर्को कुरा औषधि कहाँ र कसरी राख्नुपर्छ औषधि उत्पादन भएको र त्यसको म्याद सकिने मिति कहिले हो प्रयोग भएको अथवा नभएको औषधिको म्याद सकिएपछि त्यो औषधिको उचित व्यवस्थापन गर्ने तरिका के हो र औषधि प्रयोग गर्दा अप्नाउनु पर्ने अन्य सावधानीका कुराहरू के हो भनेर अनिवार्य सोध्नुपर्छ
2: यो सबै कुरा हामी जस्ताले त कसरी कहाँ गएर थाहा पाउनु थियो र धन्न हजुरले बताउनु भयो डाक्टर साहब
1: हो यी सबै कुराहरू आफूले चेत जाँच गराएको डाक्टरसँग सोध्ने त्यसपछि औषधि किन्न औषधि पसलमा जाँदा त्यो औषधि पसलको फार्मासिस्टसँग सोध्ने र बुझ्नुपर्छ र डाक्टरको सल्लाह बिना बिचमा औषधि छोड्ने रोक्ने र आफू खुसी कम वा बढी मात्रा औषधि खाने जस्ता हेल्थचेकलाई गर्नुहुन्न नि
2: अब त हजुरले भने जस्तै गर्छौँ र अरूलाई पनि यसो गर्नुपर्छ रे भनेर बुझाउँछौँ
5: औषधिको प्रयोग आफू खुसी नगरौँ औषधिको उचित प्रयोग एवं यसका असर तथा प्रति असर बारे पूर्ण जानकारी नभएमा डाक्टर वा फार्मासिस्टबाट जानकारी लिने गरौँ नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय औषधि व्यवस्था विभाग
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
7: राष्ट्रिय रेडियो राष्ट्रको संचार
8: अब सुनाउँछौँ तारादेवी र पुष्प नेपालीको स्वरमा रहेको यो स्वदेश गान विश्व बल्लभको रचना अनि सङ्गीत हो नातिकाजी र शिवशङ्करको

स्वदेशकान सुनाउने क्रममा अब सुनाउँछौ भक्तराज आचार्यको स्वर अनि संगीत, रचना हो सिद्धिचरण श्रेष्ठको। यसपछि यहाँहरूले ठिक 8 बजी बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: This is Radio Nepal. I am Srizana Bastola with the news. The headlines first. Search and rescue operations intensified for those missing after the Bhotekosi floods. Over 4,000 people remain unaccounted for, including 590 foreign nationals. Prime Minister Balendra Shah holds discussions with security chiefs over flood damage. Nepal police begins DNA testing to identify bodies recovered after floods. And US and Iran trade strikes for the first time in weeks. Now the news in detail. Search and rescue operations have been intensified for those people missing after the Bhotekosi floods. A total of 974 bodies have been recovered so far following the devastating floods in Raswa and surrounding areas, according to Nepal police. Of the total, 34 bodies were recovered in Raswa, 97 in Nuwakot, 58 in Dhading, 284 in Chitwan, 67 in Gorkha, 40 in Tanahu, 218 in Nawalparasi East, 172 in Nawalparasi West, and 4 in India. According to National Disaster Risk Reduction and Management Authority, 4,247 are still missing. Similarly, a total of 11,379 people have been rescued so far from areas hit by the August 26 Bhotekosi flash floods. Of the injured in floods, 168 have been discharged after treatment at different health facilities. Prime Minister Balendra Shah yesterday convened a series of important discussions with the chiefs of various security agencies to tackle the challenges posed by the recent flooding of the Bhotekosi River in Raswa. According to Deepa Dahal, the Prime Minister's press and research advisor, Prime Minister Shah recently received a briefing from the Chief of Army Staff General Ashok Rastigdal regarding the ongoing search, rescue and relief efforts as well as management strategies. He also received a briefing from the Inspector General of the Armed Police Force Nepal, Narayan Datta Paudel, and Inspector General of Nepal Police, Dan Bahadur Karki. Meanwhile, Prime Minister Balendra Shah and President of the Rashtriya Swatantra Party, RSP, Rabi Lamichhane, held a meeting yesterday. Prime Minister Shah's press and research expert Deepa Dahal said that during the meeting held at the Prime Minister's office, discussions were held about the government's ongoing activities related to search, rescue and relief distribution in areas affected by the Bhotekosi flash flood in Raswa. The process has been initiated to help relatives of Nepali and foreign nationals missing in the Bhotekosi floods identify bodies and human remains recovered through DNA testing. Nepal police said arrangements have been made to identify bodies and human remains recovered following the floods through DNA testing. Police have urged relatives of unidentified individuals to provide the necessary samples. Police have also requested relatives of the deceased to contact the laboratory at the police hospital in Maharajganj or the nearest district police office. First-degree relatives living abroad can have their DNA profiled at an authorized laboratory in their country of residence and send a digital copy of the profile to the police official email address. The Ministry of Foreign Affairs has said that financial and technical assistance is needed for the rescue of people affected by the Bhotekosi floods. Speaking at a press briefing organized by the ministry yesterday to provide updates on the rescue and relief efforts for those affected by the Bhotekosi floods, ministry spokesperson and Joint Secretary Lok Bahadur Paudel Chhetri said advanced drones, drilling machines and refrigerated units for storing bodies, among other equipment, are needed to rescue people missing in the floods and those trapped inside tunnels. Spokesperson Chhetri said that so far rescue teams from Nepal, China, India, South Korea and other countries have intensified search and rescue operations. Likewise, according to the available data, around 590 foreign nationals from 39 countries are still missing. Search and rescue operations have been intensified following the devastating flood in the Bhote Kosi River in Raswa on August 26. According to Nepal Army, 9 people have been rescued from the Mailung Khola hydropower project. The largest evacuation has been reported from Upper Trisuli 1 hydropower project, where 254 people have been rescued. Meanwhile, 90-member team from Nepali Army, Armed Police Force and Nepal Police is conducting rescue inside the tunnel of Upper Trisuli 3 in Nuakot, from which 2 people have been rescued. Other 3 people were rescued from Trisuli Hydropower Project, 4 from a solar power project and 5 from Devighat Hydropower Project in Nuakot. Electricity service, which was disrupted in different areas in Raswa district due to the August 26 Bhote Kosi flash flood, has been restored. According to the Nepal Electricity Authority, the power supply in most of the areas of Kalika and Naukunda rural municipalities has been resumed. Similarly, electricity service has been restored at Dhunse, Barkhu and Gosai Kunda areas. Meanwhile, the road transport disrupted after the devastating flash floods has been restored at Dhunge area of Bidur Municipality 1 in Nuakot district. It has facilitated travel from Bidur to Dhunge. The District Disaster Management Committee kept in priority the removal of debris and sludge on the road and settlements on the bank of Trisuli River so that road transport could be restored. The district authorities in Hetauda have introduced separate routes for vehicles travelling between Hetauda and Kathmandu following increased traffic caused by the disruption of the Prithvi Highway at Krishnabir. Light vehicles carrying fewer than 14 passengers travelling from Hetauda to Kathmandu have been directed to take the Bhimfedi Dakshinkali route via Park Hill and Kulekhani. According to District Administration Office in Hetauda, trucks and buses heading to Kathmandu have been asked to use the Tribhuvan Highway, while those travelling from Kathmandu to Hetauda should use the Kanti Highway. Works began yesterday to install 2 CCTVs along the Nepal-China border in Raswa district. According to the Center for Hydrology and Water Resources Research, it was decided to fix the devices along the bordering areas, bearing in mind a potential outburst from lakes formed after the recent devastating flash floods in the Bhote Kosi River. According to hydrologist Sauhard Joshi, the installation of the devices is expected to monitor the flow of the river and assess the potential risk, becoming helpful in issuing a pre-warning for the citizens if any risk emerges from the river system. This news comes to you from Radio Nepal. Now it's time for a short break.
1: डैडी इन्डिया जाने मम्मी चाइना जाने दुवै जना फेसबुक र भाइबरमा जीरो अनि हामीले कसरी कन्ट्याक्ट गर्ने
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जीरो रहेछौ अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ बेला बेलामा कुरा गर्न केही समस्या छैन
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त
2: किन थाहा नहुनु यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ
3: नेपाल टेलिकम राष्ट्रको संचार
0: वेलकम ब्याक नाउ द रिमेनिङ न्यूज Essential relief supplies have been received from the Qatari government for the rescue and relief of those affected by the August 26 devastating floods in the Bhote Kosi River in Raswa and beyond. A Qatar Airways plane carrying essential relief supplies for the citizens of the flood-affected areas landed at the Tribhuvan International Airport yesterday afternoon. On the occasion, Qatari Ambassador to Nepal, Mishal Mohammed Al Ansari, handed over the relief supplies to Minister for Science, Technology and Innovation, Mahabir Pun. Similarly, the Red Cross Society of China has donated 2,000 body bags to the National Disaster Risk Reduction and Management Authority of Nepal to support the humanitarian service in the post-disaster initiative underway in the country. The goods arrived at the Tribhuvan International Airport earlier yesterday. The humanitarian assistance worth ₹2.2 million is expected to support Nepal's ongoing disaster response and humanitarian efforts, according to the Embassy of China in Kathmandu. You are listening to Radio Nepal's ATM English News Bulletin. Now on to an international news update. Iran and the U.S. have traded strikes after American forces attacked two rocket launchers on Larak Island in the Strait of Hormuz. The BBC cited Iran's Islamic Revolutionary Guard Corps, IRGC, as saying the first known U.S. strikes on Iran since late July killed two people and injured two others. According to its spokesperson, U.S. Central Command said it took limited precise action after observing Iran preparing to launch rockets and deploy sea mines into the Strait of Hormuz. Iran said it had struck U.S. military bases in Jordan in response, with Jordan's army saying it had intercepted 8 missiles early on Monday morning. Iran's state TV also said the Iranian army had targeted an airbase in the UAE with drones. Now the general weather forecast for the country today. The Meteorological Forecasting Division has forecast the weather to be generally cloudy throughout the country today. There is a possibility of moderate rain or snowfall with thunder and lightning at many places in the mountainous and hilly areas of the country today. Similarly, moderate rain and thunder and lightning is likely to occur at Bagmati, Gandaki, Lumbini and Sudur Paschim provinces and at a few places in the Tarai areas of Madhes and Kosi provinces. There is a possibility of heavy rainfall at one or two places in the mountainous, hilly and Tarai areas of Lumbini and Sudur Paschim provinces today. With this, we have almost come to the end of this news bulletin from Radio Nepal for this hour. Before wrapping it up, let's have a reminder of the headlines once more. Search and rescue operations intensified for those missing after the Bhotekosi floods. Over 4,000 people remain unaccounted for, including 590 foreign nationals. Prime Minister Balendra Shah holds discussions with security chiefs over flood damage. Nepal police begins DNA testing to identify bodies recovered after floods. And US and Iran trade strikes for the first time in weeks. This is all we have for this bulletin. Our next bulletin in English will be at 2 in the afternoon. You can listen to us online on our website radionepalonline.com and our mobile app. For more news and information, keep listening to Radio Nepal. Have a good day.
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौँ।
6: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
7: शिक्षाको नीति, अभ्यास र प्राप्ति।
8: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन पाठ्य वस्तु सिकाइ र प्राध्यापन कला
7: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय
9: शैक्षिक उत्पादन रोजगारी नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
10: नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.psbnepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल बहस र अन्तर्क्रिया गर्दै आएका छौँ। तर आजको कार्यक्रममा भने हामी भोटेकोसीमा आएको विनाशकारी बाढी र त्यसले पुर्याएको क्षतिबारे चर्चा गर्दैछौँ। यस विषयमा कुराकानी गर्न हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ शिक्षा तथा खेलकुद मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी वीर बहादुर धामी। धामी सर, स्वागत छ कार्यक्रममा।
11: धन्यवाद।
10: हजुर, केही दिन अघि रसुवामा आएको भीषण बाढीले गर्दाखेरि ठुलो धनजनको क्षति गयो, त्यसले चाहिँ शिक्षा क्षेत्रमा पनि प्रभाव पारेको छ। अहिलेसम्मको के कति क्षति भयो, यहाँहरूको आकलन के छ, प्रारम्भिक तथ्याङ्कले के देखाउँछ बताइदिनु न।
11: धन्यवाद साथीहरुलाई। यहाँले भन्नुभएको जस्तै भाद्र 10 गते दिन भुटेको सीमा बितण्डामा च्याउने गरी बाढी आयो, यसले गर्दाखेरि समग्र समाजलाई, समग्र यो भूभागलाई नै क्षति गर्ने र राष्ट्रलाई क्षति गर्नेका साथै शिक्षा क्षेत्र पनि असुत्रणिक भएन। यसले विद्यालयहरू क्षति गर्नुको साथै कतिपय शिक्षक विद्यार्थीहरू पनि सम्पर्कविहीन भएको अवस्था छ र केही बाँकी रहेका भौतिक संरचनाहरू पनि काम लाग्नका लागि निकै कठिन अवस्थामा रहेको जानकारी हामीले अहिले पाएका छौँ।
10: हजुर,
11: र समग्रमा हेर्दाखेरि 3 जिल्ला चाहिँ यसबाट अत्यधिक प्रभावित भएको देखिन्छ। सबैभन्दा बढी रक्सुगढ, त्यसै गरी नुवाकोट र धादिङमा पनि क्षति भएको छ र प्रारम्भिक हाम्रो नतिजा सङ्कलनको कार्य जारी रहेको हुँदाखेरि हामीले झन्डै छौँ 23 वटा विद्यालयमा निकै क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ, जसमा झन्डै 7,000 सङ्ख्यामा विद्यार्थीहरू अध्ययनरत थिए र शिक्षकहरू कार्यरत थिए। त्यसमध्ये झन्डै चाहिँ अहिलेसम्म 240 भन्दा बढी, अहिलेसम्म रिपोर्टेड भए अनुसार 240 भन्दा बढी विद्यार्थी र शिक्षकहरू चाहिँ सम्पर्कविहीन भएको जानकारी हामीलाई प्राप्त भएको छ।
10: हजुर, यो भन्दै गर्दाखेरि अब यो क्षतिका कुराहरू एकातिर भयो, प्रारम्भिक जानकारी भयो, फेरि पनि विस्तृत विवरण के कस्तो छ अन्तिममा पनि थाहा हुने नै छ। अब यो हुँदै गर्दाखेरि यसलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ, जुन किसिमको बाढी आयो त्यसले क्षति त पुर्याइहाल्यो, अब अगाडि बढ्नुपर्ने हुन्छ, यसलाई अगाडि बढ्नको लागि मन्त्रालयले कसरी काम गर्दैछ? किन विद्यार्थीसँग जोडिएका कुराहरू, संरचना बनाउने कुराहरू होला, फेरि चाहिँ पढाइ सुरु गर्नुपर्ने कुराहरू होला, त्यति मात्र नभएर पछिल्लो बस्तीमा जुन किसिमको एउटा असरी छ, त्यसले चाहिँ विद्यार्थीहरूको मनोवैज्ञानिक पनि असर परेको छ विद्यार्थीहरूमा, त्यसलाई पनि त निवारण गर्नुपर्ने होला।
11: हजुर, अवश्य पनि यहाँले अब त्यो मार्गचित्र के हो शिक्षा मन्त्रालयको भनेर सोध्नु खोज्नु भएको जस्तो मलाई लागेको छ।
10: हजुर,
11: यो सन्दर्भमा चाहिँ तत्काल शिक्षा मन्त्रालयको सोच अथवा योजना भनेको बाढी प्रभावित क्षेत्र मा उद्धार र खोज नै हो। यसमा राज्य जसरी लागिरहेको छ, जसले राज्यको जुन निकायले लिड गरे पनि शिक्षा मन्त्रालयको अहम भूमिका के हुन्छ भन्दाखेरि यो क्षतिमा भएको खोजमा सहयोग गर्ने र उद्धारमा सहयोग गर्ने, त्यसपछि राहत वितरणमा पनि आफ्नो क्षेत्रबाट सहयोग गर्ने पहिलो कुरा भयो।
10: हजुर,
11: त्यसपछि लगत्तै हामीले स्थलपट पुगिकन चाहिँ द्रुत सर्वेक्षण मार्फत तथ्याङ्क सङ्कलन गर्ने हामी योजना बनाएका छौँ, जसको काम हामी आजैबाट सुरु गर्दैछौँ। हाम्रो शिक्षा विभागले नेतृत्व गर्छ, स्थानीय तहको शिक्षा शाखा र जिल्लामा रहेका शिक्षा विकास समन्वय इकाइहरूले सहयोग गर्नुहुन्छ, त्यसै गरी सङ्घ संस्थाहरूलाई पनि साथमा लिएर हामी यो काम गर्छौँ। टेन्टेटिभली स्थलगत रसिया धादिङ र नुवाकोटमा हाम्रो विभागबाट प्राकृतिक चैतको टोली, हाम्रो निर्देशकहरूको टोली जान्छ र त्यसले प्रारम्भिक तथ्याङ्क सङ्कलन गरिसकेपछि के कसरी यसलाई अगाडि बढाउन सकिन्छ, कति क्षति भएको छ भन्ने कुराहरू समेत आकलन गरेर त्यसपछि त्यसलाई विश्लेषण गरेर हामी अगाडि बढ्छौँ।
10: हजुर, मैले जोडेको थिएँ विद्यार्थीहरूसँगको मनोपरामर्शका कुराहरू, मनोचिकित्सकसँग सम्बन्ध राख्ने कुराहरू, मनोविज्ञानसँग सम्बन्धित कुराहरू,
11: हजुर,
10: यसलाई पनि बढाउनु पर्ला नि।
11: हजुर, ए अवश्य पनि। त्यसपछि यो तथ्याङ्क आइसकेपछि पूर्वाधारको स्थिति के छ, सिँचाइ सामग्रीको अवस्था के छ, अनि जीवित रहेका र त्यो घटनाबाट बाँचेका शिक्षकहरू र बालबालिकाहरूको अवस्था के छ, पक्कै पनि यहाँलाई थाहा छ त्यो चाहिँ एउटा बाढी नभएर, सामान्य बाढी नभएर एउटा चाहिँ सुनामी प्रकृतिको आदि प्रकृतिको थियो, यसले गर्दाखेरि जति पनि जीवित छन् उहाँहरूको मानसिकतामा ठुलो चोट परेको छ, कतिपय मानसिक रूपमा अहिले स्वस्थ हुने सक्ने अवस्था छैन, त्यसैले सिकाइ हाम्रो त्यसपछिको चयन हो, पहिलो त सामान्यीकरण खर्च जानुपर्नेछ। यसका लागि समग्र स्थानीय तहले सँग समन्वय गरिकन हामी समाज समग्र समाजले यसलाई सामान्यीकरणतर्फ लैजाने, त्यसको साइको सोसल काउन्सेलिङ गर्ने, त्यसरी स्वयं शिक्षकहरू परिचालन गर्ने र यो विपदमा शिक्षा कसरी अगाडि बढाउन सकिन्छ भन्ने हिसाबको कुराकानीका साथै मनोसामाजिक परामर्शमा जोड दिने यो हाम्रो अर्को चरण। यसपछि बल्ल हामी सिकाइका लागि विभिन्न उपायहरू बहुत च्यानल छन् त, अनलाइनको माध्यम हुनसक्छ, टोल शिक्षा हुनसक्छ, अस्थायी सेन्टरहरू स्थापना गरेर हुनसक्छ, त्यसरी नजिकको सही सलामत रहेको नजिकको विद्यालयमा हुन सक्छ, त्यहाँ हामी कसरी चाहिँ एडजस्ट गर्न सक्छौँ बाँकी रहेकालाई भन्ने कुरा भयो। र हाललाई चाहिँ उनीहरूको जीवन बाँच्नु, त्यसपछि सामान्यीकरणमा जोड्ने, परिवारका मान्छेहरू छैनन्, घर छैन, समुदाय छैन, होइन आफ्नो यो एउटा पर्यावरणै चाहिँ फरक भएको अवस्था छ, त्यस्तो अवस्थामा बालबालिका र शिक्षकहरू सबैलाई सामान्यीकरणको अवस्थामा ल्याउने अहिलेको हाम्रो ठुलो
10: हजुर। त्यति मात्र नभएर यहाँले भनेको कुरालाई मैले जोडिहालेँ, केही बालबालिकाहरू अहिले पनि अभिभावक गुमाएका छन्, उहाँहरूको पनि शिक्षाका कुराहरू जोडेर आउँछन्, उहाँहरूको व्यवस्थापन गर्ने पनि केही योजना होला नि
11: अवश्य
10: या पछि बनाउनुहुन्छ
11: यसलाई चाहिँ हामी यसरी हेरौँ, हाम्रो बहुनिकाय जिम्मेवारीको कुरा हो, अभिभावक विभिन्न बालबालिकालाई स्थानीय हाम्रो चाहिँ महिला बालबालिका मन्त्रालय र शिक्षा मन्त्रालयले एकीकृत रूपमा हेर्छ। विपद न्यूनीकरण के अरे जोखिम न्यूनीकरण प्राधिकरण छ, त्यसको एउटा प्रोटोकल छ, त्यसका आधारमा भयो र विपदमा बालबालिका अभिभावक गुमाएका बालबालिकालाई हामीले गर्नुपर्ने चाहिँ व्यवहार अन्तर्राष्ट्रिय बाल सन्धिले त्यो कुराहरू पनि पहिचान गरेको छ, यसलाई पनि ध्यान दिएर हामी उनीहरूको चाहिँ अभिभावकत्व राज्यले अभिभावकत्व ग्रहण गर्ने हिसाबले चाहिँ उनीहरूको बसाइ, उनीहरूको सिकाइ, उनीहरूको सुरक्षा, उनीहरूको विकास, यी सबै कुराहरूलाई जोडेर एकमुष्ट लैजानु पर्ने भएको हुनाले मैले यहाँलाई आग्रह गरेँ, पहिले हाम्रो शिक्षा विभागले नेतृत्व गर्ने टोलीले स्थलगत द्रुत सर्वेक्षण एउटा ठाकुराएको छ, त्यसपछि हामीले कसरी रिस्पोन्स गर्नुपर्छ भनेदेखि हामी तहदेखि लिएर सबैसँग समन्वय गर्छौँ सरकारवालासँग, त्यसपछि एउटा चाहिँ ठोस कार्यक्रम बनाएर हामीलाई चाहिँ कार्यान्वयन गर्छौँ।
10: हुन्छ सर, समय दिनुभयो। शिक्षा मन्त्रालयले बाढी पीडित क्षेत्रका बालबालिका र विद्यालयको लागि कसरी काम गर्दैछ भन्ने विषयमा हाम्रा श्रोताहरूलाई जानकारी गरिदिनुभयो, यहाँलाई धन्यवाद।
11: यहाँले यो जानकारी राख्ने अवसर दिनुभयो, एउटा चाहिँ पपुलर सञ्चार माध्यम एजुकेसनलाई हजुरलाई विशेष गरी धन्यवाद दिन चाहन्छु।
10: उहाँ हुनुहुन्थ्यो शिक्षा तथा खेलकुद मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी वीर बहादुर धामी। त्यसपछि हामी अब बाढी प्रभावित क्षेत्र उत्तर गयाँतर्फ जाँदैछौँ। उत्तर गयाँ गाउँपालिका रसुवाका युवा तथा खेलकुद शाखा प्रमुख हुनुहुन्छ बोधराज पाठक। पाठक सर, स्वागत छ।
12: हजुर नमस्कार। हजुर
10: हजुर, हामीले शिक्षा क्षेत्रमा जुन यो बाढीले पुर्याएको क्षति यसै सन्दर्भमा कुराकानी गर्दैछौँ। सबैभन्दा बढी प्रभावित क्षेत्रमा यहाँ हुनुहुन्छ, त्यहाँको अवस्था के छ बताइदिनु न शिक्षा क्षेत्रको।
12: अब धेरै व्याख्या नगरिकन यो विपद महाविपदको अवस्था आइलाग्यो रसुवा सिङ्गो रसुवा जिल्लालाई, त्यहाँमाथि पनि अत्यन्तै बढी प्रभावित भएको छ हाम्रो उत्तर गया गाउँपालिका। गाउँपालिकाको पुरै कार्यालय चाहिँ कोल्याप्स भएको अवस्था छ। कार्यालयका पाँचजना कार्यरत कर्मचारीहरू मिसिङ गर्नु परेको अवस्था छ। एकजनाको त मृत्यु नै पुष्टि भइसकेको छ भने विद्यालयतर्फ आठजना व्यक्तिहरू शिक्षकहरूलाई हामीले गुमाउनु परेको छ भन्दा हुन्छ। मिसिङको अवस्थामा छ दुईजना शिक्षकहरू, अत्यन्तै धेरै घाइते अवस्थामा हुनुहुन्छ। ती शिक्षक साथीहरूको उपचार काठमाडौँमा भइरहेको छ। तिनवटा विद्यालयहरू पूर्ण रूपमा ध्वस्त कोल्याप्स नै भएको अवस्था छ, बगाएको अवस्था छ। एउटा संस्थागत विद्यालय मोडर्न ट्रिनिटी एकाडेमी भन्ने विद्यालय बगाएको छ भने दुईवटा आधारभूत विद्यालय, एउटा चिप्लेटी आधारभूत विद्यालय जुन वार्ड नम्बर एकमा पर्छ, र अर्को वार्ड नम्बर चारमा पर्ने मालिका देवी आधारभूत विद्यालय पनि पुरै चाहिँ कोल्याप्स भएको अवस्था छ सर।
10: हजुर, अनि विद्यार्थीहरूको

0: मा पर्छ। त्यहाँका प्रधानाध्यापक माधव लामिछानेको भनाइअनुसार अहिलेको तथ्याङ्कमा 200 जना विद्यार्थी मिसिङ भएको तथ्याङ्क हामीले प्रारम्भिक रूपमा कलेक्सन गरेका छौँ। त्यस्तै हाम्रा विद्यार्थीहरू चाहिँ अहिले यहाँ उत्तरया गाउँपालिकामै, म यहाँ माझगाउँमा छु, माझगाउँबाट वार्ड नम्बर 5 को वडा कार्यालयबाट बोलिरहेको छु। यहाँ त्यो घटना घटिसके पछाडि 5 वटा होल्डिङ सेन्टरहरूमा मान्छेहरूलाई राखिएको छ। एउटा कालिका स्थान होल्डिङ सेन्टर जहाँ 14 जना व्यक्तिहरू छन्, त्यहाँबाट 8 जना विद्यार्थीहरू छन्। धारापानी होल्डिङ सेन्टर छ, त्यहाँ 14 जना विद्यार्थीहरूलाई हामीले राखेका छौँ। भीमसेन स्थान आधारभूत विद्यालय जुन वार्ड नम्बर 5 मा पर्छ, त्यहाँ होल्डिङ सेन्टरमा 59 जना व्यक्तिहरू छन्, त्यहाँ 7 जना विद्यार्थीहरूलाई हामीले व्यवस्थापन गरिराखेका छौँ भने, शिवालय आधारभूत विद्यालय जुन वार्ड नम्बर 5 को वडा कार्यालय भन्दा ठिक तल पर्छ, त्यहाँ 200 जना व्यक्तिहरूलाई राखिएको छ, व्यवस्थापन गरिएको छ, जहाँ 97 जना विद्यार्थीहरू राखेका छौँ। यसरी अहिले होल्डिङ सेन्टरमा 126 जना विद्यार्थीहरूलाई हामीले पालिकाको व्यवस्थापनमा राखेका छौँ भने, समग्र व्यक्तिहरू 297 जना हुनुहुन्छ होल्डिङ सेन्टरमा। यसरी प्रभावित व्यक्तिहरू अहिले समुदाय स्तरमा पनि आफन्तजनका आश्रय लिइरहेको अवस्था छ, जुन पालिकाले खोजी कार्य जारी राखेको छ। र प्रारम्भिक तथ्याङ्क वार्ड नम्बर 1 देखि वार्ड नम्बर 5 सम्मकै विपत्ता मृत्यु क्षति भएको घर कति छन्, परिवार सदस्य कति प्रभावित भए र घर दूरी कति भए भन्ने कुरा चाहिँ पालिकाले द्रुत गतिले चाहिँ तथ्याङ्क सङ्कलन गरिरहेको अवस्था छ सर।
1: हजुर, यदि परिस्थिति सामान्य हुँदै जाने हो भने अहिलेको भौतिक संरचनाबाट पठन पाठन कार्यलाई अगाडि बढाउन सकिने सम्भावना छ या फेरि नयाँ ढङ्गले सोच्नुपर्ने स्थिति आउँछ, के छ त्यहाँको स्थिति?
0: अब अहिले चाहिँ वार्ड नम्बर 1, 2, 3 र त्रिशुली पारीको वडाहरू परे भने 4 र 5 चाहिँ त्रिशुली एकापट्टिको कार्य वडा कार्यालयहरू हुन् वडाहरू हुन्। यसरी यसो हुँदाखेरि 3 वटा वडा र 2 वटा वडा बिचको टोटल्ली चाहिँ सम्बन्ध विच्छेद भएको छ, आवत जावत हुने अवस्था पनि रहेन। धेरै विद्यालयहरूमा क्षति भएको छ, कुनै न कुनै शिक्षक कर्मचारीहरू, विद्यार्थीहरू, अभिभावकहरू चाहिँ मिसिङ भएको अवस्था छ। त्यसो हुँदाखेरि अहिले तत्कालै विद्यालय पठन पाठन हुने अवस्था म देख्दिनँ। यद्यपि तर पनि वार्ड नम्बर 2 र 3 का वडाहरूमा रहेका विद्यालयहरू अलिकति कम क्षति भएको हुनाले त्यहाँ चाहिँ फेरि बालबालिकाहरू घरमै रहँदा अलिकति अप्ठ्यारो हुन्छ भन्ने हिसाबले पनि विद्यालय सञ्चालन गरेर अलिकति विद्यार्थीलाई त्यही किसिमको चाहिँ ट्रिट गर्न सकिन्छ कि भन्ने कुरा पनि पालिकाले सोचिराखेको छ। तर अहिले यो हप्ता चाहिँ विद्यालय सुचारू गर्ने अवस्था पनि छैन, धेरै विद्यालयहरू कोल्याप्स भएको अवस्था छ, धेरै टिचरहरू मिसिङ भएको अवस्था छ, सम्पर्कविहीन हुनुहुन्छ। त्यसो हुँदा यो हप्ता हामीले तथ्याङ्क सङ्कलन गर्ने र विद्यालयको पूर्ण रूपमा चाहिँ सर्वे गर्ने, त्यसपछि बल्ल विद्यालय सञ्चालन गर्ने बारे हामीले सोचिराखेका छौँ सर।
1: हजुर, अहिले त खास गरेर खोज उद्धार र राहत कामहरू भइरहेका छन्। यहाँले भने जस्तै अहिले तत्काल अवस्था त्यस्तो एकदमै भयावह अवस्था नै छ, किनभने विद्यार्थीहरू पनि सामान्य हुन सकिरहेका छैनन्। तर पनि जुन किसिमको भौगोलिक बनावट जस्तो किसिमको क्षति भएको छ, त्यो अवस्थालाई हेर्दाखेरि विद्यालयहरू पनि स्थानान्तरण गर्नुपर्ने अवस्था देखिन्छ कि?
0: एकदम अवश्य, त्यो 3 वटा विद्यालयहरू त स्थानान्तरण गर्नुपर्ने नै अवस्था छ, र कतिपय विद्यालयहरू पनि जोखिम थप जोखिममा परेको छ। त्यसो हुँदाखेरि यो अहिले अब यहाँ विद्युत पनि छैन, अरू इन्टरनेट चल्ने अवस्था पनि रहेन। त्यसो हुँदा अहिले अब सम्पूर्ण तथ्याङ्कहरू सङ्कलन नगरिकन, एक चरणको तथ्याङ्क सङ्कलन गरेर त्यसलाई विश्लेषण नगरिकन अरू थप कुराहरू भन्न सक्ने अवस्था पनि देखिँदैन सर।
1: हजुर, यहाँ अहिले उत्तर गयामा हुनुहुन्छ, पालिकामा शिक्षा हेर्नुहुन्छ, खेलकुद हेर्नुहुन्छ, त्यहाँको अवस्था त यहाँले बताउनुभयो, आसपासको क्षेत्रको अवस्था के छ, यहाँलाई जानकारी भएको बताइदिनु।
0: होइन, यहाँ त तपाईँको के हो भने आफ्नै आफ्नै गाउँपालिकाभित्रको व्यवस्थापनमा नै जुट्नु परेको हुनाले दायाँ बायाँ सोच्ने कुरा, टेलिफोन गर्ने कुरा एकदम गाह्रो भएको छ। यहाँका जनप्रतिनिधिहरू, कर्मचारीहरू, अरू समुदायहरू, एकदम सबैजनाहरू चाहिँ यहाँको कहाली लाग्दो अवस्था जुन आइलाग्यो त्यो विपदको व्यवस्थापनमा जुटिरहेको हुनाले आसपासका क्षेत्र

0: रूपमा के कसो भएको छ भनेर टेलिफोन गर्ने बुझ्ने कुरा चाहिँ असम्भव हुँदो रहेछ, हामीलाई गाह्रो परेको छ। यहाँ त्यति धेरै मानिसहरूको व्यवस्थापन गर्न परिरहेको अवस्था छ, होल्डिङ सेन्टरमा चाहिँ ती विद्यार्थीहरूको व्यवस्थापन गर्नुपर्ने, अरू जनताहरूको व्यवस्थापन गर्नुपर्ने हुनाले यसै आसपासको क्षेत्रहरूको तथ्याङ्क चाहिँ मैले अहिले भन्न सकिनँ सर।
1: हजुर हुन्छ सर, हामीलाई समय दिनुभयो। रसुवाको उत्तर गया गाउँपालिकामा शिक्षाको अवस्था के छ, कति क्षति भयो, कति विद्यार्थीहरूको अवस्था के छ, त्यहाँको वस्तुस्थितिबारे हाम्रा श्रोताहरूलाई जानकारी गराइदिनुभयो, यहाँलाई धन्यवाद।
0: हजुर यहाँलाई धेरै धन्यवाद। हस् हस् नमस्कार।
1: भोटेकोसीमा आएको विनाशकारी बाढीले गर्दा रसुवा नुवाकोट लगायतका क्षेत्रमा ठुलो धनजनको क्षति पुर्याएको छ, त्यो सँगै शिक्षा क्षेत्रलाई पनि तहस नहस बनाएका समाचारहरू आइरहेका छन्। शिक्षा क्षेत्रलाई कतिको असर पर्यो, बालबालिकाहरू फेरि विद्यालय गएर पढ्न सक्ने अवस्था छ कि छैन, यो विषयमा कुराकानी गर्दैछौँ। यसको लागि हामीसँग हुनुहुन्छ त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय नुवाकोटका प्रधानाध्यापक राजेन्द्र दवाडी। दवाडी सर, त्यति बेलाको अवस्था कस्तो थियो, यहाँले प्रत्यक्ष रूपमा देख्नु भएको छ, बताइदिनु न।
2: त्यति बेलाको अवस्था त अब चित्रण गरेर साध्य नै नभएको, त्यो भयावह, त्यो आँधी, त्यो उन्दरीको अवस्था हो सर।
1: हजुर,
2: अब त्यो अवस्थामा म विद्यालयभित्रै थिएँ, जब 9:10 गएको थियो त्यति बेला चाहिँ मलाई हाम्रो लेखापाल सरले चिच्याउँदै आउनुभयो, म कक्षा कोठामा थिएँ, बाढी आइसक्यो अरे बगाइसक्यो अरे भन्नु भन्नुभयो, तर बेसमेन्टमा आएँ, आएर हेर्दा त अब छैन नि त त्यहाँ त।
1: हजुर,
2: त्यहाँ छैन, अनि एकछिनपछि अर्को साथीहरूले पनि त्यस्तै गरी भन्न थाल्नुभयो, अर्को साथी नै आउन थाल्नुभयो, अर्को अभिभावक नै बच्चा लिन आउन थाल्नुभयो, भनेपछि त्यहाँ चाहिँ अब तपाईँ हो कि भन्ने चाहिँ मेरो थर्ड आइडिया पनि सोच्यो, अनि मेरा अरू साथीहरू, म मात्रै थिइनँ, मेरो होल टिम त्यहीँ थियो, ती साथीहरूले पनि हो क्यारे सर, हामीलाई पनि फोन आउन थाल्यो भन्नु थाले, र अब शिक्षा एक दिन रोकियो भने एक दिनको शिक्षा बिग्रिने हो, यति यो सूचना गलत रहेछ भने, सही रहेछ भने त सबै लैजान्छ भन्ने लागेर हामीले स्टुडेन्टहरूलाई चाहिँ त्यहाँबाट बाहिर निकाल्यो स्कुलबाट। र त्यस्तै अवस्था मेरो विद्यालय मात्र नभइकन अरू विद्यालयहरूमा पनि, अब त्यहाँ आसपास नदी किनारका विद्यालयहरूमा तपाईँले समग्र सोध्नु भएको हुनाले त्यो खालको तपाईँ मचियो, र हामीले चाहिँ विद्यालयबाट लगभग विद्यार्थी चाहिँ विद्यालयभित्र कोही नै थिएनन् हामी निस्किँदाखेरि, र अब मेरो एकजना कार्य सहयोगी छुल्थिम लामा, म लगभग म मेरो शिक्षक साथी दिलीप खतिवडा, प्रदीप पण्डित लगायतका साथीहरू हामी लास्टमा निस्केका हौँ, हामी निस्किँदाखेरि एकजना कार्य सहयोगी छुल्थिम लामा चाहिँ विद्यालय परिसरमा मलाई लाग्छ उहाँ ढोका लगाउनु जानुभयो कि आफ्नो कर्तव्य प्रायणको सिलसिलामा भन्ने लाग्छ, पहिला ब्यागमा देखाएको थिएँ, त्यसपछि अहिले मिसिङ हुनुहुन्छ, र एकजना शिक्षक साथी वा आफ्नो क्वार्टरबाटै उहाँ मिसिङ हुनुहुन्छ, सन्तोष परियार सर,
1: उहाँ
2: चाहिँ विद्यालय हातमा हुनुहुन्थ्यो, र बाँकी रहेको विद्यार्थीहरू सबैलाई हामीले त्यहाँबाट निकालेर अलि सुरक्षित स्थानमा माथितिर जाने, घर जाऊ भने हौ, अब सुरक्षित त मान्छेलाई घरै हुन्छ भन्ने लाग्छ, तर पनि जसको घर खोलातिर छ त्यहाँ चाहिँ नजाऊ है, सुरक्षितै हो भन्ने खालको सन्देश दिएर हामी त्यहाँबाट भाग्न सफल भयौँ, र म विद्यालयबाट भाग्दाखेरि बाढीको झोका विद्यालयभित्र छिरिसकेको थियो सर।
1: कति जति विद्यार्थी छ त्यति बेला विद्यालयमा, हुन त त्यो 9 बजेको आसपास को कुरा हो होइन, तर पनि बिहान पनि कक्षाहरू सञ्चालन भएको थिए,
2: मेरो चाहिँ 2 शिफ्टमा हुन्छ मेरो विद्यालय कुरा गर्दा चाहिँ,
1: हजुर
2: मेरो 11-12 लगभग 800 विद्यार्थी छन्, त्यो चाहिँ बिहानमा पढाउँछ हामी 6:30-11 अब दिउँसोको चाहिँ हामी 10:30 साना बालबालिकालाई,
1: हजुर
2: 10:30-4:15 पढाउँछौँ, त्यस्तो भएको हुनाले मसँग चाहिँ, अनि फेरि 8-9-10 चाहिँ हामी कोचिङ चलाउने भएको हुनाले 8-9-10 विद्यार्थी नै 6:30-6:30 नै आउने भावनाले, मसँग चाहिँ कक्षा 8-12 विद्यार्थीहरू त्यहाँ लगभग विद्यालय हातभित्र 900 विद्यार्थीहरू थिए, र अर्को साना विद्यार्थीहरू चाहिँ आउने क्रम थियो,
1: हजुर
2: त्यस्तो अवस्था थियो, जस्तै मेरो एउटा सानो विद्यार्थी लिन गएको एउटा बसलाई चाहिँ मैले माथि डाँडातिर थियो त्यसलाई चाहिँ आउनु पर्दैन, तिमी माथि नै बस है, तिमी कहाँ छौ त्यहीँ रोकेर बस भनेर भने, अर्को त्यो खोला साइडबाट तरेर आउने विद्यार्थी चाहिँ अरूलाई भित्रबाट बाहिर निकालिरहेको छ, उसले चाहिँ ड्राइभरलाई थाहा छैन नि त बाढी आउँदैछ भन्ने कुरा,
1: हजुर
2: उसले चाहिँ एक बस विद्यार्थी लिएर उठ्याक्क विद्यालयभित्र, लगभग म 3-4 मान्छे मात्र थियौँ विद्यालयभित्र, त्यति बेला एक बस विद्यार्थी लिएर ऊ विद्यालयभित्र छिर्यो, उसले फेरि मैले उसलाई पनि तत्कालै ल तिमी चाहिँ यो विद्यालयबाट बाहिर गइहाल है, यहाँ त बाढी आइसकेर सबै हुन्छ अरे भन्छ, ऊ हलमल्ल पऱ्यो कि बाटोमा केही पनि सुनेको छैन होइन, र तिमी गइहाल भनेपछि उसलाई पनि त्यहाँ +2 बच्चाहरू जो भाग्दै गरेका बच्चालाई पनि राखेर उसलाई पठाएर, ऊ जस्ट नयाँ पुल, त्यहाँ त्रिशुलीमा 2 पुल छ 500 मिटरको वरपर, ऊ नयाँ पुल तर्दै गर्दा पुरानो पुल चाहिँ कोलाप्स हो थियो बाढीले,
1: छोटो समयमा निर्णय लिन सक्दाखेरि चाहिँ एउटा ठुलो भयावह स्थितिबाट बच्न सफल भइयो,
2: हो यही हो सर मुख्य अहिले भएको कुरा नै यही हो।
1: अनि सर आसपासको विद्यालयको अवस्था के छ, त्यहाँ पनि विद्यार्थीहरू थिए होला धेरै ठाउँमा चाहिँ बिहान पनि कक्षाहरू सञ्चालन भइरहेका हुन्छन्। स्कुल आउने टाइम पनि भयो नि त, होइन?
2: स्कुल आउने टाइम पनि भयो, कतिपय त्यहाँ स्कुल बसहरू नै हाताहाती भएका छन्।
1: हजुर,
2: मेरो छिमेकमै मेरो आसपासमा मसँगै जोडिएको एउटा त्रिशुली सामुदायिक विद्यालय भन्ने छ, त्यहाँ पनि मैले खासै मानवीय क्षति विद्यालय विद्यार्थीभित्र भएको त्यहाँ भएको क्षति, अब घरबाटै विद्यार्थीहरू हराउनु, एक दुईजना एक आध विद्यार्थीहरू, मेरा पनि घरमा गएका विद्यार्थीहरू घरबाट हराएका छन् होइन, त्यो विद्यालयबाट पनि विद्यालयभित्रैबाट चाहिँ विद्यार्थीहरू हराएको मैले थाहा पाएको छैन र छैन भन्नुभएको छ साथीहरूसँग सम्पर्क गर्दा पनि। तर मसँगै भएको मेरो छिमेकको पुरानो एउटा संस्थागत विद्यालय जो त्रिशुली सामुदायिक बोर्डिङ स्कुल भन्छौँ त्यो पनि पूर्ण रूपमा ध्वस्त भएको छ, र अर्को अलि उतापट्टि रहेको विदुर दशमा रहेको उत्तरगया आवासीय मावि जसको बसमै खण्डहरको अवस्थामा बसै डुबेको अवस्थामा भेटिएको छ र त्यसको पनि केही अवस्था अस्तो पत्तो छैन। त्यहाँ एउटा विद्युत दशमै रहेको रामचन्द्र आवि पनि त्यस्तै अवस्थामा छ। त्यो बेल्टमा बेद्रावती विद्युत दशका दुई तिनवटा विद्यालय, सातको चाहिँ विद्यालयमा अलिक सामान्य, त्यो चण्डेश्वरी माविमा चाहिँ विद्यार्थी कति हाताहाती भए चाहिँ अब म पनि आफ्नै ठाउँमा छु, आफ्नै उसमा छु होइन, उहाँहरूको नै प्रधानाध्यापकहरूलाई थाहा होला। तर ती सामुदायिक विद्यालय त्यो मसँगै रहेको सामुदायिक विद्यालय त्रिशुली सामुदायिक विद्यालयमा चाहिँ खासै विद्यार्थीहरू विद्यालयभित्र त दुवै विद्यालयभित्र विद्यार्थी छैनन् भइसकेका थियौँ हामीले होइन,
1: हजुर।
2: अब अन्त चाहिँ अब को अवस्था चाहिँ अब खासै अब अहिले त आफ्नो बाहेक अरूको सोच्न सक्ने अवस्था पनि छैन, मैले मेरो र मेरै विद्यालयको बारेमा मात्रै सोचिरहेको छु।
1: सर, बाढीले गर्दाखेरि विद्यालयहरू पनि क्षति विक्षित भएको अवस्था छ, ठुलो क्षति पुगेको अवस्था छ, तत्काल विद्यालय सञ्चालन गर्न सक्ने अवस्था छ के देखिन्छ त्यहाँ?
2: मेरो विद्यालयको हकमा त विद्यालय नै बगर भयो,
1: हजुर।
2: अब तपाईँ आफै भन्नु 1643 विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा विद्यालय नै बगर भएपछि कस्तो हुन्छ, तर पनि यी विद्यार्थीहरू त्यहाँ कनेक्टिभिटी भएपछि अहिले नगरपालिकाले चाहिँ अर्को सूचना नभएसम्मको लागि विद्यालय नगरपालिकाभरिको विद्यालयको पठन पाठन स्थगन गरेको छ। त्यो पठन पाठन सुचारु भएको दिनसम्ममा हामीले पनि कुनै वैकल्पिक सुरक्षित स्थानमा, त्यहाँ त सम्भव छैन सर, अब सुरक्षित स्थानमा विद्यार्थीहरूलाई राखेर यी विद्यार्थीको भविष्य, यी बालबालिकाको भविष्यलाई चाहिँ सुनिश्चित गर्नुपर्छ भन्ने मलाई लाग्छ र त्यही प्रयासमा म हिजोदेखि लागिसकेको छु, किनभने बालबालिका जोगिए जोगाइयो सबैजना मिलेर, उहाँहरूको घरमा पनि उहाँहरू सुरक्षितै हुनुहुन्छ अहिले, अनि कतिपयको त घरबार छैन, पीडित हुनुहुन्छ अझै, अनि अरू साथीहरू विद्यालय गएर नि उनीहरू जान नपाउँदाखेरि उहाँहरूलाई झन् ठुलो ट्रमा हुन्छ। विद्यार्थीहरूलाई चाहिँ अब पढाउनुभन्दा पनि पहिला जम्मा गरेर सोसो साइको काउन्सिलिङ मनोपरामर्श चाहिँ दिनुपर्ने अवस्था पनि विद्यार्थीहरू हुनुहुन्छ, डराइरहनु भएको छ, त्रासदी हुनुहुन्छ, भागाभाग भएको छ, उहाँहरू भागेर ज्यान जोगाउनु भएको हो सबैले जे जे भन्दाखेरि पनि होइन, यस्तो अवस्थामा अनि उहाँहरूको फेरि पढाइलाई छोडिदिउँ भने त फेरि उहाँहरू अर्को ट्रामामा जानुहुन्छ, त्यही भएर छिट्टो नै यसलाई पठन पाठनको व्यवस्था गर्नुपर्छ।
1: अहिले नुवाकोटको सन्दर्भमा कुरा गर्दाखेरि त्यहाँ कति जति विद्यार्थीहरू बेपत्ता भएका होलान् कि सामान्य अनुमान गर्न सक्ने ठाउँ छ?
2: त्यसको अनुमान गर्न सक्दिनँ सर अहिले होइन,
1: हजुर।
2: अब त्यो चाहिँ अनुमान गर्नु गलत हुन्छ, मेरो आधिकारिक डेटा पाए अनुसार कक्षा एघारमा पढ्ने अविनाश नेपाली भन्ने भाइ चाहिँ अहिले उसको परिवारसहित सम्पर्कमा नभएको भन्ने मैले पाएको छु।
1: तपाईँको विद्यालयको?
2: मेरो विद्यालयको,
1: हजुर।
2: अनि अरू त अब खोजी कार्य भइरहेको छ, कतिपय अभिभावकै गुमाएको छौँ भने अब विद्यार्थी खोज्ने त अभिभावकले हो नि त,
1: हजुर।
2: अब अभिभावकै नहुनु भएर सम्पर्क नभए पनि त हुनसक्छ नि त, मैले सम्पर्कमा सबै छ भन्न पनि त सक्दिनँ नि त अहिले त,
1: हजुर।
2: अनि त्यस्तो अवस्था छ, त्यही भएर यति अब तपाईँ नुवाकोटको स्थिति, नुवाकोट हामी आसपासमा हेऱ्यौँ भने त्यसको चाहिँ अवस्था हेऱ्यौँ भने कार्य लाग्दो छ, त्यसले गर्दाखेरि त्यहाँ गाह्रो छ।
1: हुन्छ सर, यहाँले आफूले भोगेका कुराहरू, गरेका योगदानका कुराहरू अथवा देखाइएको संयमताका कुराहरू हाम्रा श्रोताहरू बाँझ राखेको भयो, यहाँलाई धन्यवाद।
2: धन्यवाद।
1: अहिले हामीले कुराकानी गऱ्यौँ त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय नुवाकोटका प्राध्यापक राजेन्द्र दवाडीसँग। यसै कुराकानी सँगसँगै शैक्षिक बहस कार्यक्रम यहीँ पुरा हुन्छ। प्राविधिक मित्र रमा वाग्लेलाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ शास्त्रीय सङ्गीत। कलाकारहरू हुनुहुन्छ बाँसुरी वादनमा उमेश पण्डित, राग जनसम्मोहिनी, तबलामा हुनुहुन्छ नवराज गुरुङ र तानपुरामा हुनुहुन्छ मधुबाबु थापा।

भर्खरै सुन्नुभयो शास्त्रीय सङ्गीत। कलाकारहरू हुनुहुन्थ्यो बाँसुरी वादनमा उमेश पण्डित, राग जनसम्मोहिनी, तबलामा हुनुहुन्थ्यो नवराज गुरुङ र तानपुरामा हुनुहुन्थ्यो मधुबाबु थापा।

0: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
1: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
0: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
3: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
4: सडकमा लगातार कोरिएका रेखाबाट ओभरटेक नगरौँ खण्ड खण्ड रूपमा कोरिएका रेखाबाट मात्रै सुरक्षित रूपमा ओभरटेक गरौँ
5: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ यस बेला बिहानको 9 बज्नै लाग्यो अब सुन्नुहुनेछ समाचार

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटे कोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका मध्ये 974 जनाको शव फेला, 11,000 बढीको उद्धार। सरकार बाढी प्रभावितहरूको खोज उद्धार र राहत व्यवस्थापनमा दृढ रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। बाढीबाट भएको क्षतिबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल। क्षेत्रीय तनाव नबढाउन अमेरिकालाई इरानको चेतावनी। र अर्जेन्टिनी महान फुटबलर लियोनल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास। अब समाचार विस्तारमा। भोटे कोशी र त्रिशुली नदीमा आएको बाढीमा मृत्यु भएका मध्ये 974 जनाको शव भेटिएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका अनुसार शव भेटिएका मध्ये 320 आंशिक अङ्ग, 382 पुरुष, 209 महिला, 35 बालिका र 28 बालक छन्। फेला परेका शव मध्ये 927 जाँच मुचुल्का गरिएको, 413 माटोमुनि व्यवस्थापन गरिएको तथा 51 शव आफन्तलाई हस्तान्तरण गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ। त्यसै गरी 11,379 जनाको उद्धार गरिएको छ। खोजी र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। रसुवागढी जलविद्युत आयोजना स्थलबाट सम्पर्कविहीनहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारणले 111 मेगावाट क्षमताको सो आयोजनामा कार्यरत रहेका 93 सम्पर्कविहीन छन्। नेपाली सेनाको हेलिकप्टरबाट प्राविधिक तथा विज्ञ टोली मार्फत रेकी गर्ने लगायतका काम भइरहेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको निजी सचिवालयले जनाएको छ। भोटेकोशीमा गएको बाढीपछि जलविद्युत आयोजनाका प्रमुख सन्तोष अधिकारी सहित 51 कर्मचारी र 42 मजदुर गरी केन्द्रका 93 हालसम्म बेपत्ता रहेको आयोजनाका इन्जिनियर टीका पौडेलले जानकारी दिनुभयो। भोटे कोशी बाढीका कारण माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारका लागि प्रयास जारी छ। भदौ 10 गतेको बाढीका कारण उक्त आयोजनामा 35-40 श्रमिक तथा कर्मचारीहरू फँसेको अनुमान छ। भोटे कोशी बाढीमा परि हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तजनले डिएनए परीक्षण पश्चात फेला परेका शव तथा शरीरका अङ्ग यकिन गर्न सक्ने प्रक्रिया अघि बढेको छ। नेपाल प्रहरी ले बाढीपछि फेला परेका शव तथा शरीरका अङ्गको डिएनए परीक्षण मार्फत पहिचान गर्ने व्यवस्था मिलाएको जनाएको छ। पहिचान हुन नसकेका व्यक्तिका आफन्तलाई आवश्यक नमुना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ। नेपालमा रहेका सम्पर्कविहीन व्यक्तिका बाबु आमा छोरा वा छोरी मध्ये कुनै एकजना पहिलो तहका नातेदारले ताजा रगतको नमुना उपलब्ध गराउनु पर्नेछ। त्यसका लागि महाराजगञ्ज स्थित प्रहरी अस्पतालको प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ। विदेशमा रहेका पहिलो तहका नातेदारले आफ्नो बसोबास रहेको मुलुकको आधिकारिक प्रयोगशालामा डिएनए प्रोफाइलिङ, डिएनए प्रतिरूपण गराई त्यसको डिजिटल प्रतिलिपि प्रहरीको आधिकारिक इमेलमा पठाउन सक्नेछ। प्रहरीका अनुसार डिएनए प्रोफाइलको तुलना गरी शव तथा शरीरका अङ्गको पहिचान गर्न सम्बन्धित व्यक्तिको पूरा नाम, पहिचान सम्बन्धी विवरण, सम्भव भएमा सम्पर्कविहीन भएको मिति र स्थान, अधिकृत फरेन्सिक प्रयोगशालाबाट प्राप्त डिएनए परीक्षण प्रतिवेदन तथा डिएनए नमुना दिने व्यक्ति र सम्पर्कविहीन व्यक्तिबीचको नाता विवरण आवश्यक पर्नेछ। रसुवा बाढीमा परि निधन भएकाको पशुपति क्षेत्र स्थित आर्यघाट एवं भस्मेश्वर घाटमा निशुल्क दाह संस्कार गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले रसुवा बाढीमा परि निधन भएकाको निशुल्क दाह संस्कार गर्ने गरी सबै व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदका सदस्य केदारमान भण्डारीले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले सरकार बाढी प्रभावितहरूको खोज उद्धार उपचार राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढता तथा सक्रियताका साथ लागिरहेको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत हिजो प्रधानमन्त्री शाहले यस कार्यको अग्रपङ्क्तिमा रहेर आफ्नो ज्यानको समेत वास्ता नगरी प्रभावित क्षेत्रमा परिचालित सम्पूर्ण सुरक्षाकर्मी, राष्ट्र सेवक कर्मचारी, मिडिया, विभिन्न निकायका पदाधिकारीहरूसँगै स्वयंसेवक संस्था तथा आम नागरिकको भूमिका कदरयोग्य र प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा गएको बाढी सामान्य नभएको उल्लेख गर्नुभएको छ। उहाँले अन्तर्राष्ट्रिय समुदाय समक्ष जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदको विषयबारे बलियो गरी उठान गर्नुपर्ने समय आएको बताउनुभयो। प्रधानमन्त्री शाहले हालसम्म भारत, चीन, अमेरिका, युएई, कतार, जापान, स्विजरल्याण्ड, अस्ट्रेलिया लगायत मित्र राष्ट्रहरूबाट सहयोग प्राप्त भएको जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा खोज र उद्धारसँगै सरकारले प्रभावित नागरिकलाई पुनर्स्थापना कसरी गर्ने भन्नेबारे छलफल समेत अघि बढाएको उल्लेख गर्नुभएको छ। नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न विपदमा नागरिकको जीवन रक्षा गर्न राज्यको सिङ्गो शक्ति प्रभावित क्षेत्रमा खटिएको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा उहाँले विगत 6 दिनदेखि राज्यको सिङ्गो शक्ति प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिरहेको बताउँदै उहाँले सरकारको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा गर्नु नै रहेको स्पष्ट पार्नुभयो। नेपाल विद्युत प्राधिकरण रसुवा शाखाले जिल्लाको माथिल्लो क्षेत्रमा पर्ने गोसाईकुण्ड गाउँपालिकाको सदरमुकाम धुन्चे भारखु तथा प्रसिद्ध धार्मिक स्थल गोसाईकुण्ड क्षेत्रमा विद्युत सेवा सुचारू गरेको जनाएको छ। यस्तै भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको प्राय सबै स्थानमा दूरसञ्चार सेवा पनि सञ्चालनमा आएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने बीच भेटवार्ता भएको छ। भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले भेट गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयमा हिजो भएको उक्त भेटमा सभापति लामिछानेले राष्ट्रपति पौडेललाई भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको बाढी र त्यसबाट भएको क्षतिसँगै उद्धार तथा राहतका लागि भइरहेका गतिविधिबारे जानकारी गराउनु भएको रासोपाले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण निम्तिएको संकट र क्षति बारे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएको छ। खोज, उद्धार, राहत तथा व्यवस्थापनका कार्यलाई तीव्र बनाउन प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिनुभएको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुबै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। प्रधानमन्त्री राहत कोषमा हिजो मध्याहसम्म 9 वाणिज्य ब्याङ्कका खाताहरूमा 5,87,92,23,000 जम्मा भएको छ। यस्तै हिमालयन र लक्ष्मी ब्याङ्कमा 31,93,238 अमेरिकी डलर जम्मा भएको छ। पूर्वाधार विकास मन्त्रालयले त्रिशुली नदीमा रहेका पुलहरूमा भएको क्षतिका कारण प्रभावित बनेको नुवाकोटको त्रिशुली पारीको भूभागलाई यातायात सञ्जालमा जोड्ने गरी सड़क सञ्चालनमा आएको जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सड़क भाँसिएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारी साधनलाई वैकल्पिक मार्ग सञ्चालन गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि यात्रु वाहक सवारी साधनलाई काठमाडौँ बाइरोड 9 बिसे, पालुङ भैसे तथा फर्फिङ कुलेखानी हुँदै सञ्चालन गरिएको छ। मालवाहक सवारी साधनलाई भने कान्ति लोकपथ हुँदै आवत जावतको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। त्यस्तै रसुवा जाने सवारी साधनले टोखा छहरे नुवाकोट हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न सक्ने व्यवस्था गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। दार्चुलाको पनेबाँझमा पहिरो जाँदा महाकाली राजमार्ग अवरूद्ध भएको छ। हिजो दिउँसो पहिरोका कारण महाकाली राजमार्ग अवरूद्ध बनेको हो। राजमार्ग अवरूद्ध हुँदा दार्चुलाबाट छुट्ने छोटो तथा लामो दूरीका सवारी साधन ठप्प बनेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। इरानले आफू युद्धको पक्षमा नरहेको तर आफ्नो मुलुकमाथि कुनै पनि प्रकारको आक्रमण भएमा त्यसको दृढतापूर्वक प्रतिकार गर्ने इरानी राष्ट्रपति मसूद पेजेस्कियानले बताउनु भएको छ। राष्ट्रपति कार्यालयले हिजो जारी गरेको विज्ञप्तिमा इरानले युद्ध नचाहेको स्पष्ट सन्देश यसअघि नै अन्तर्राष्ट्रिय समुदाय समक्ष पुर्याइसकेको बताउनुभयो। अब खेल समाचार। एसीसी प्रिमियर लीग क्रिकेट अन्तर्गत हिजोको खेलमा नेपालले बहराइनलाई 7 विकेटले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको बहराइन 87 रनमा समेटिएपछि नेपालले 21 ओभरमा 3 विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। नेपालका लागि कप्तान सन्दीप लामिछानेले एक्लै 5 विकेट लिए। अर्जेन्टिनी महान खेलाडी लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन्। जुलाईमा मात्र उनले लगातार दोस्रो पटक अर्जेन्टिनालाई विश्वकपको फाइनलमा पुर्याएका थिए। सन् 2022मा उनकै कप्तानीमा अर्जेन्टिनाले कतारमा विश्वकप जितेको थियो, जुन अर्जेन्टिनाले जितेको दोस्रो विश्वकप थियो। अब मौसम सम्बन्धी जानकारी। आज देशको हिमाली र पहाडी भागका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थान तथा मधेस प्रदेशका साथै कोशी प्रदेशका तराई भागका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशको पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेकोशी नदीमा आएको बाढीमा परि मृत्यु भएका मध्ये 974 जनाको शव फेला, 11,000 बढीको उद्धार। सरकार बाढी प्रभावितहरूको खोज, उद्धार र राहत व्यवस्थापनमा दृढ रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। बाढीबाट भएको क्षतिबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल। क्षेत्रीय तनाव नबढाउन अमेरिकालाई इरानको चेतावनी। र अर्जेन्टिनी महान फुटबलर लियोनल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।

आदरणीय श्रोता मित्र नमस्कार, ग्रेटर ग्रेस चर्चको प्रस्तुति रेडियो कार्यक्रम प्रेमको सन्देशमा हार्दिक स्वागत छ। पास्टर राजा न्यौपाने र म कार्यक्रम प्रस्तुता रूपक राई आज हामी तपाईँहरूकै प्रिय रेडियो कार्यक्रम प्रेमको सन्देश लिएर तपाईँहरूको घर आँगनमा आइसकेका छौँ। रेडियो नजिक बसेर हामीलाई सुनिरहनु भएकोमा धेरै धन्यवाद छ। श्रोता मित्र, यो कार्यक्रम तपाईँले प्रत्येक हप्ता मङ्गलबार बिहानको 9 बजेको समाचारपछि रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट सुन्न सक्नुहुनेछ। यदि तपाईँ पहिलो पटक यस कार्यक्रम सुन्दै हुनुहुन्छ र यस कार्यक्रम मार्फत प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै कुराहरू जान्न चाहनुहुन्छ भने हामीलाई पत्रचार गर्न सक्नुहुनेछ। हाम्रो ठेगाना हामी हाम्रो कार्यक्रमको अन्तमा भन्ने नै छौँ। श्रोता मित्र, कार्यक्रम प्रेमको सन्देशमा आज तपाईँले केही सुमधुर आत्मिक गीतहरूको साथमा हृदय स्पर्शी बाइबलीय सन्देश पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् श्रोता मित्र, आजको कार्यक्रमलाई सुरु गरौँ यो मिठो आत्मिक गीतबाट।

0: श्रोता मित्र, यो सुमधुर आत्मिक गीतपछि प्रेमको सन्देश कार्यक्रममा पुनः स्वागत छ। नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट नेपालको जुनसुकै ठाउँमा पनि यो सुन्न सकिने यो हो कार्यक्रम प्रेमको सन्देश। श्रोता मित्र, अबको समय रहेको छ पवित्र धर्मशास्त्र बाइबलबाट हृदय स्पर्शी सन्देश सुन्ने, र यो सन्देश लिएर आउँदै हुनुहुन्छ ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यू। उहाँलाई स्वागत छ।
1: नमस्कार आदरणीय श्रोता मित्र, क्रिस्टीय रेडियो कार्यक्रम प्रेमको सन्देशबाट म पास्टर राजन न्यौपाने कार्यक्रममा तपाईँहरूलाई हार्दिक स्वागत गर्दै ख्रिस्टीय अभिवादन। जय मसीह। प्रिय श्रोता मित्र, आजको बाइबल सन्देशमा हेर्नेछौँ अनन्तताको बारेमा। अनन्त शब्द यस्तो शब्द हो ग्रिक भाषामा युगौँ युग भन्ने हुन्छ, यसको कुनै पनि युग हुँदैन, सदा सर्वदाको लागि भन्ने हुन्छ। अनन्त भन्नाले कहिले पनि अन्त नहुनु हो। बाइबलको उपदेशक भन्ने पुस्तक 3:11 हामी देख्दछौँ उहाँले मानिसको हृदयमा अनन्तता पनि राखिदिनु भएको छ। हो श्रोता मित्र, मानिसको अन्त कहाँ हुन्छ? धेरै मानिस सोध्दछन् मानिस मरेपछि ऊ अन्त हुन्छ, यस पृथ्वीमा नै सबै कुरा हुन्छ, मरेपछि सकियो। तर बाइबलमा हामीले हेर्यो भने शरीरको मृत्यु मानिसको अन्त होइन,

0: मृत्युपछि पनि मानिस सदाको लागि जिउँछ। मानिसको आत्मा मर्दैन, यो परमेश्वरले अनन्तताको लागि बनाउनुभयो। हो श्रोता मित्र, यहाँ हामी बाइबलको एउटा खण्डलाई हेर्नेछौँ। लुका भन्ने पुस्तक 16 अध्यायको 19 31 खण्डमा हामी देख्दछौँ, एउटा धनी मानिस थियो जो बहुमूल्य वस्त्र र मिहिन मलमल लगाएर दिनहुँ मोज मज्जामा बस्दथ्यो। उसको ढोकामा लाजरस नाउँको एउटा गरिब मानिसलाई ल्याएर राखिदिन्थे। त्यो घावै घाउले भरिएको थियो। त्यस धनी मानिसको टेबलबाट झरेको टुक्रा टुक्री खाएर लाजरसले आफ्नो पेट भर्ने इच्छा गर्थ्यो। कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाड्थे। त्यो गरिब मानिस मर्यो र स्वर्गदूतले त्यसलाई लगेर अब्राहमको सँगमा राखे। त्यो धनी मानिस पनि मर्यो र गाडियो र नरकमा कठोर कष्ट भोगिरहेको बेलामा उसले नजर उठाएर हेर्यो र टाढामा अब्राहम र उसको सँगमा लाजरसलाई देख्यो। अनि उसले कराएर भन्यो, हे पिता अब्राहम, ममाथि दया गरेर लाजरसलाई पठाइदिनुहोस् र त्यसले आफ्नो औँलाको टुप्पा पानीले चोपेर मेरो जिब्रोमा शीतल पारिदियोस्, किनकि म यस ज्वालामा भयङ्कर वेदना पाइरहेछु। तर अब्राहमले भने, छोरो, याद गर, तैँले तेरो जीवनकालमा असल असल कुराहरू भोग गरिस्, त्यसै गरी लाजरसले दुखै दुःख भोग्यो। त्यो अब यहाँ आराममा छ, त चाहिँ कष्टमा छस्। यी सबै कुरा बाहेक यहाँबाट तह कहाँ पारी जान खोज्नेहरू जान नसकुन् भनेर र त्यहाँबाट यहाँ वारी आउन नसकुन् भनेर हामीहरू र तिमीहरूको बिचमा एउटा अति गहिरो धाँधो छ। उसले भन्यो, पिता, यसै कारण म तपाईँलाई बिन्ती गर्दछु, तपाईँले त्यसलाई मेरो बाबुको घरमा पठाइदिनुहोस्, किनभने मेरो 5 भाइ छन्, त्यसले तिनीहरूलाई चेतावनी दियोस्, नत्र त तिनीहरू पनि यस कष्टको ठाउँमा आउलान्। तर अब्राहमले भने, तिनीहरूको साथमा मोसा र अगमवक्ताका पुस्तक छन्, तिनीहरूले ती सुनुन्। तर उसले भन्यो, होइन पिता अब्राहम, मरेकोबाट कोही पनि एकजना तिनीहरू कहाँ गयो भने त तिनीहरूले पश्चाताप गर्नेछन्। उनले उसलाई भने, मोसा र अगमवक्ताहरूको कुरा तिनीहरूले सुन्दैनन् भने मृतकहरूबाट कोही जीवित भए पनि तिनीहरूले विश्वास गर्ने छैनन्। हो श्रोता मित्र, धनी मानिस र लाजरसको बीच यस कुरामा धनी मानिस बैजनी वस्त्र र मलमलमा दिनहुँ रवाफिलो भएर मोज मज्जा गर्दथे, तर गरिब लाजरस घाउै घाउ भएको माग्ने थियो। यी दुवैका जीवन यसरी नै बितिरहे, एकजनाको जीवन अति मोज मज्जामा, एकजनाको जीवन अति कष्टकर अवस्थामा। तर दुवै मरे, तर मृत्युपछिको अवस्थाको सम्बन्धमा भने भिन्नै भिन्नै तथ्यहरू प्रस्तुत गरिएको छ। गरिब माग्ने लाजरस मर्यो र स्वर्गदूतद्वारा अब्राहमको काखमा पुर्याइयो। त्यो ठाउँ स्वर्गीय स्थानको ठाउँ थियो, त्यो सुखको स्थान थियो। त्यो धनी मानिस पनि मर्यो र गाडियो, तर धनी मानिस पुगेको स्थान भने पीडाको स्थान थियो, जुन चाहिँ नरक थियो। त्यो चाहिँ नरक थियो, त्यहाँ अनन्त आगो रहन्छ र पीडा अनि दारा किटाई हुन्छ। हो श्रोता मित्र, यहाँ लाजरस गरिब भएको कारणले स्वर्ग गएको होइन, ऊ गरिब भए पनि प्रभु यीशुलाई विश्वास गर्यो, त्यसकारण ऊ स्वर्गमा गयो। उसले आफ्नो जीवनमा जे गरेका छन् त्यसको प्रतिफल मानिसले पाउँदछन्। लाजरस आफ्ना गरिबीहरूमा पनि निर्दोष थिए, परमेश्वरमा नै तिनको आशा थियो। परमेश्वर बाहेक तिनको निकट व्यक्तिहरू थिएन, तिनका प्राय रातहरू निराशमा थियो, तर उनले सम्पूर्ण जीवनमा येशूलाई परमेश्वरको रूपमा विश्वास गरेका थिए। शरीरका सबै समय दुःख कष्टमा परे, तर उनले परमेश्वरको मुक्तिलाई हेरेका थिए। उनको सम्पूर्ण आशा परमेश्वरमा थियो र उनी परमेश्वरमा भरोसा परे, उनले येशूलाई विश्वास गरे। तर श्रोता मित्र, धनी मानिसको अवस्था अति फरक थियो। उनको पृथ्वीको जीवन अति आनन्द बित्यो, उनी अति धनाढ्य व्यक्ति थिए, उनले कहिले पनि परमेश्वरलाई खोज्ने मौका नै मिलेन। सधैँ मोज मजा साथ समाजका मानिसहरूले उनलाई इज्जत गर्थे, उनी प्रतिष्ठित व्यक्ति थिए, उनको लागि संसार नै स्वर्ग थियो। उनले मनले चाहेको हरेक वस्तु उनले प्राप्त गर्थे, उनी दिनहुँ मोज मजा र आनन्दमा रमाउँथे। उनले आफ्नो जीवनकालमा असल असल कुरा पाएपछि आनन्द, यही रमाहट, यही सुखले गर्दा उनले परमेश्वर र परमेश्वरसँग आफ्नो समय बिताउन उनीसँग समय नै भएन। उनी आफ्नो सफलतामा नै परमेश्वर सम्झन्थे। उनीसँग आफ्नो व्यस्तताले गर्दा परमेश्वर खोज्ने कुनै पनि समय नै भएन। नेपालीमा एउटा उखान छ, खाएसार लाएसार मरेपछि लम्पसार उनले यही कुरा सोचेका थिए। उनी पृथ्वीमा प्राप्त भएको सुख सुविधालाई नै परमेश्वरको आशिष सम्झन्थे। हो श्रोता मित्र, मानिसले सम्झनु पर्ने यो छ कि हामीले पृथ्वीमा प्राप्त गरेको सबै धन सम्पत्ति र आनन्द क्षणिक छन्। यसले मानिसलाई फाइदा छैन, यो क्षणिक हो। पृथ्वीमा रहेका यी वस्तुहरूको आयु छ, यिनीहरू जति बढ्यो भने पनि मानिसलाई यसले सहायता गर्दैन। बाइबलमा हिब्रू 13:5 यसरी लेखिएको छ, तिमीहरूको जीवन रुपियाँ पैसाको मोहबाट अलग राख, तिमीहरूसँग भएका वस्तुसँग सन्तुष्ट बस। हो श्रोता मित्र, हामीसँग जति कुराहरू छ त्यसैमा सन्तुष्ट बसेर परमेश्वरलाई खोज्नु नै हाम्रो कर्तव्य हो। त्यो धनी मानिसले आफूसँग भएको रुपियाँको मोहलाई बढाउँदै लग्यो, उसलाई नष्ट हुने कुरा बढ्दै गयो र ऊ अझ धनी हुँदै गयो। उसको मन अझ धनमा नै लाग्थ्यो, तर परमेश्वर खोज्नेतर्फ उसको मन लागेन। येशूले यहाँ एउटा उखान भन्नुभएको छ, लुका 12:16-21 उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो। कुनै एउटा धनी मानिसको जमिनमा प्रशस्त उब्जनी भयो, त्यसले मनमनै घुम्न लाग्यो, मेरो अन्न राख्ने ठाउँ मसँग छैन, अब के गरौँ। तब त्यसले भन्यो, म यसो गर्नेछु, आफ्ना ढुकुटीहरू भत्काएर झन ठुलो ठुलो बनाउनेछु, मेरो सबै अनाज माल मत्ता त्यही राख्नेछु, अनि म आफ्नो प्राणलाई भन्नेछु, खा पी मोज गर, ए प्राण तेरो निम्ति धेरै वर्षसम्म पुग्ने प्रशस्त धन सम्पत्ति तेरो निम्ति थुप्रिएको छ, सुखचैनमा बस, खा पी मोज गर। तर परमेश्वरले त्यसलाई भन्नुभयो, आज राति नै तेरो प्राण तँबाट लिइनेछ, र जे कुराहरू तैँले आफ्नो निम्ति थुपारेको छस् ती कसको हुने हो? आफ्नो निम्ति धन सम्पत्ति थुपार्ने तर परमेश्वरको दृष्टिमा धनी नहुने मानिसको अवस्था यस्तै हुन्छ। हो श्रोता मित्र, त्यस धनी मानिसले आफ्नो धन सम्पत्तिमा मात्रै मन लगायो, उसले मानिस सबै पापी भएको कुरालाई बिर्सियो। बाइबलले रोमी 3:10-12 यसरी लेखिएको छ, धर्मी कोही छैन, एकजना पनि छैन, बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन, ती सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकाममा भएका छन्, कसैले असल गर्दैन, असल गर्ने एकजना पनि छैन। ओ श्रोता मित्र, यो धनी मानिस पनि आफू पापी भएको कुरालाई बिर्सेर आफ्नो धन सम्पत्ति आनन्दमा मात्र आफ्नो मन लगायो। उसले पृथ्वीमा भएको यस जीवनलाई मात्रै सम्झ्यो, मृत्युपछिको उसको जीवनलाई उसले बिर्स्यो, उसका सम्झना नै भएन, त्यही कारण ऊ नरकमा परेको थियो। त्यसै कारण त्यस धनी मानिसलाई परमेश्वरले भन्नुभयो, हे मेरो छोरो, सम्झ, तिमीले आफ्नो जीवनकालमा तिमीले असल राम्रा कुराले आफ्नो समय बितायो, तर लाजरसले पृथ्वीमा आफू खानेकुरा नपाए तापनि, ऊ कति समय भोकै रहे तापनि, उसले जीवनमा अभावै अभाव भए तापनि उसले परमेश्वरसँग आफ्नो सम्बन्ध राख्यो, उसले अर्को जीवनमा असल कुरा प्राप्त गर्न चाह्यो र उसले प्राप्त गर्यो। यसको मतलब हामी देख्दछौँ, स्वर्गमा अनन्त आनन्द हुन्छ, नर्कमा अनन्त पीडा। त्यसैले श्रोता मित्र, यदि मानिसले अनन्तता स्वर्गमा बिताउने हो भने मानिसले के गर्नुपर्छ त? येशूले भन्नुभयो, जसलाई उहाँले पठाउनु भएको छ तिनैमाथि तिमीहरूले विश्वास गर। हो श्रोता मित्र, यदि तपाईँ अनन्तता स्वर्गमा बिताउन चाहनुहुन्छ भने तपाईँलाई स्वर्गसम्म जान रोक्ने तत्त्व तपाईँको पापबाट तपाईँलाई क्षमा पाउनुपर्छ। मानिस पापबाट क्षमा पाउनको लागि कुनै अर्को चोर बाटो छैन। येशू ख्रिस्ट बाहेक येशूले योहन्ना 14:6 भन्नुभएको छ, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ जान सक्दैन। हो मित्र, यदि मानिसको पाप क्षमा गर्ने एउटा मात्रै उपाय सारा संसारको सारा मानिसको पापको साटो आजभन्दा 2000 अगाडि ख्रिस्ट येशू कल्भरी क्रुसमा मरेर मानिसको पापको साटो बलि भएर क्रुसमा मरेर मानिस जातिले पाउनुपर्ने पापको ज्याला मृत्युको सट्टामा मर्नुभयो र मानिसलाई छुटकारा दिनुभयो। हो श्रोता मित्र, हामीले माथिको खण्डमा त्यो धनी मानिसले येशूको त्यो मुक्तिको योजनालाई बुझ्नै कोसिस गरेन, खालि ऊ आनन्दमा रह्यो, उसको धन सम्पत्तिको आनन्दमा ऊ भुलिरह्यो। तर श्रोता, त्यो गरिब लाजरसले आफू गरिब भए तापनि, आफूसँग भएको गरिबी भन्दा पनि आफू पापी भएको कुरालाई सम्झना गर्यो र उसले येशूमा विश्वास गर्यो र उसका पाप क्षमा भए, ऊ परमेश्वरका अब्राहमसँग रह्यो। हो श्रोता मित्र, तपाईँ पनि कुनै कारणले तपाईँको आफ्नो व्यस्तताले तपाईँले परमेश्वरसँग सम्बन्ध राख्ने कुरा बिर्सनु भएको छ, अथवा धन सम्पत्ति नै सबै कुरा प्राप्त गरेर पनि मनमा अशान्ति छ भने अहिले नै तपाईँले आफ्नो सम्बन्ध परमेश्वरसँग राख्नुहोस्। परमेश्वर तपाईँको जस्तो सुकै पाप अधर्म भए तापनि क्षमा गर्न सक्नुहुन्छ। तपाईँले उहाँलाई आफ्नो मुक्तिदाता भनेर स्वीकार गर्नुभयो भने अनन्त अनन्तसम्म तपाईँ परमेश्वरसँग रहेर बस्न सक्नुहुन्छ। पोश्रोता मित्र, तपाईँले यसरी मसँग यो प्रार्थनालाई दोहोऱ्याउनु भयो भने तपाईँ अहिले नै परमेश्वरको सन्तान हुनुहुनेछ। यसरी मसँग यो प्रार्थना गर्नुहोस्। परमेश्वर पिता, म एउटा पापी मानिस हुँ। म आफूले आफूलाई बचाउन सक्दिनँ। म विश्वास गर्छु तपाईँ मेरो पापको लागि मर्नुभयो र मेरो पाप क्षमा गर्न सक्नुहुन्छ भने विश्वास गर्दै मलाई बचाउनुहोस् भने यो प्रार्थना येशूको नाउँमा माग्दछु। आमेन। हो श्रोता मित्र, तपाईँले यसरी यो प्रार्थना गर्नुभयो भने तपाईँ अहिले नै परमेश्वरको परिवारको सदस्य हुनुहुनेछ र परमेश्वरले सधैँ तपाईँलाई आनन्द शान्ति दिनुहुनेछ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिनुभएको होस्।
1: श्रोता मित्र, अहिले तपाईँ भर्खरै सुन्नुभयो ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यूले दिनुभएको बाइबली सन्देश। यो आत्मिक कार्यक्रम प्रेमको सन्देश तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सम्बन्धी तपाईँको कुनै सल्लाह, सुझाव, प्रतिक्रियाहरू र प्रश्नहरू भएमा हामीलाई भन्नुहोस्। हामी तपाईँबाट सुन्न चाहन्छौँ। श्रोता मित्र, यदि तपाईँ प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै जान्न चाहनुहुन्छ भने तपाईँको उत्साहको लागि नयाँ करार बाइबल हामी तपाईँलाई तपाईँको ठेगानामा पठाउनेछौँ। साथै निःशुल्क बाइबल अध्ययन सामग्री पनि हामी तपाईँलाई उपलब्ध गराउनेछौ। तर पत्र पठाउँदा तपाईँको स्पष्ट ठेगाना लेखी पठाउनु होला। पत्रसारको लागि हाम्रो ठेगाना रेडियो कार्यक्रम प्रेमको सन्देश, पोस्ट बक्स नम्बर 97-49, काठमाडौँ नेपाल। टेलिफोन नम्बर 01-5156-138, 01-5156-138 र मोबाइल नम्बर रहेको छ 98-5-10-53-33-8, 98-5-10-53-33-8, 98-60-19-0025, 98-60-19-0025। हाम्रो इमेल ठेगाना रहेको छ ggfnepal@hotmail.com, ggfnepal@hotmail.com। हवस् त श्रोता मित्र, आजलाई कार्यक्रम प्रेमको सन्देश यति नै। हामी फेरि आगामी हप्ता मङ्गलबार बिहान 9 बजेको समाचारपछि पुनः भेट हुनेछौँ। तबसम्मको लागि कार्यक्रम प्रेमको सन्देशबाट आदरणीय पास्टर राजन न्यौपानेज्यू र म कार्यक्रम प्रस्तुत पास्टर रूपक बिदा हुन चाहन्छौँ। तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह। नमस्कार।

अब सुनाउँछौ नेपाली चलचित्र चोटबाट नारायण गोपालको स्वर, दीर्घसिंह बमको रचना अनि संगीत हो भूपेन्द्र राय माझीको।

सदा झैं मङ्गलबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुने कार्यक्रम म्युजिक मन्त्रमा आज भोटेकोसी बाढी विपद सम्बन्धमा चर्चा रहनेछ। सुन्न नभुल्नुहोला भन्दै यति बेला भने हामी तपाईँलाई नेपाली चलचित्रका गीतहरू सुनाइरहेका छौँ। अब सुनाउँछौँ चलचित्र प्रेमपिण्डबाट आशा भोसलेको स्वर, यादव खरेलको रचना अनि सङ्गीत हो सम्बोजित बाँसकोटाको।

नेपाली चलचित्रका गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ चलचित्र उपकारबाट उदित नारायण झाको स्वर, कुसुम गजमेरको रचना अनि सङ्गीत हो रञ्जित गजमेरको। यसपछि यहाँहरूले ठिक 10 बजी समाचार सुन्न सक्नुहुनेछ भने 10 बजेको समाचारपछि कार्यक्रम म्युजिक मन्त्र सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीमा मृत्यु भएका मध्ये 974 जनाको शव भेटिएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका अनुसार शव भेटिएका मध्ये 320 आंशिक अङ्ग, 382 पुरुष, 209 महिला, 35 बालिका र 28 बालक छन्। फेला परेका शव मध्ये 927 जाँच मुचुल्का गरिएको, 413 माटोमुनि व्यवस्थापन गरिएको तथा 51 शव आफन्तलाई हस्तान्तरण गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ। त्यसै गरी 11,379 जनाको उद्धार गरिएको छ। खोजी र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशुली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म 280 शवको फोरेन्सिक परीक्षण तथा डीएनए नमूना संकलन गरी चितवनको देवीघाट स्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। भरतपुर अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाका अनुसार यही भदौ 10 गते रातिदेखि नै सुरक्षाकर्मीले त्रिशुली नदीबाट संकलन गरेका शव अस्पतालमा लगी संरक्षण गरेका थिए। यही भदौ 11 गते बिहानदेखि फोरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक फोरेन्सिक परीक्षण, डीएनए लगायत जैविक नमूना संकलन तथा अभिलेखीकरणको काम शुरू गरिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म त्रिशुली र नारायणी नदीबाट 321 शव संकलन गरिएको छ। तीमध्ये 12 शवको शनाखत पाई आफन्तले बुझिसकेका छन्। संकलित शवमध्ये 66 महिला, 116 पुरुष, 7 बालक, 6 बालिका र 126 पहिचान खुल्न नसकेका वा अवस्था नखुलेका शव रहेका छन्। रसुवाको भोटेकोशी नदीमा गत बुधबार गएको बाढीमा मृत्युवरण गरी हालसम्म पहिचान हुन नसकेका शव कानूनी प्रक्रिया अनुसार जमिन मुनि व्यवस्थापन गरिने भएको छ। नवलपुर, धादिङ, तनहुँ र गोर्खाबाट पोखरा पुर्याइएका 102 शवमध्ये हिजोसम्म जम्मा 16 शव पहिचान गरी आफन्तलाई बुझाइएको कास्कीका प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरुङले बताउनुभयो। पहिचान हुन नसकेका शवलाई पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापन गरिने उहाँले बताउनुभयो। शव व्यवस्थापनका लागि सम्भावित स्थलको खोजी लगायत अन्य व्यवस्थापकीय तथा प्राविधिक तयारी भइसकेको उहाँको भनाइ छ। अस्पतालमा राखिएका सबै शवको परीक्षण भइसकेको जनाइएको छ। भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो 2 सिंहदरबार स्थित रासोपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्था, बेपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका विषयमा छलफल हुने जनाइ भोटेकोशी नदीमा यही भदौ 10 गते बाढी गएपछि पृथ्वी राजमार्ग लगायतका सड़क अवरुद्ध भए पनि प्रहरी प्रधान कार्यालयले मकवानपुर जिल्लाको हेटौडादेखि संघीय राजधानी काठमाडौँमा चल्ने सवारी साधनको नयाँ रूट आजदेखि निर्धारण गरेको छ। 10 चक्कासम्मका सम्पूर्ण मालवाहक तथा ठूला यात्रुवाहक सवारी साधन त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ आउने रूट व्यवस्थापन गरेको छ। 10 चक्कासम्मका सवारी साधन काठमाडौँबाट मकवानपुर फर्किँदा भने कान्ति राजमार्ग हुँदै फर्किने व्यवस्था गरेको छ। प्रहरी प्रधान कार्यालयले मौसम र बाटो लगायत यात्रुहरूको सुरक्षालाई समेत मध्यनजर गर्दै कान्ति राजमार्ग हुँदै हेटौडातर्फ जाने यात्रुवाहक सवारी साधन अनिवार्य रूपमा साँझ 6 भित्रमा मकवानपुर जिल्लाको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरेको बताइएको छ। प्रहरी प्रधान कार्यालयले 14 सिटभन्दा कम क्षमता भएका साना यात्रुवाहक सवारी साधन काठमाडौँबाट हेटौडातर्फ जाँदा फर्फिङ, फाखेल, कुलेखानी हुँदै भीमफेदीतर्फ जाने रूट निर्धारण गरेको छ। त्यसै गरी काठमाडौँतर्फ आउँदा भने भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली हुँदै जाने रूट तय गरेको छ। मकवानपुरको त्रिखण्डी नजिकै रहेको बेलीब्रिजको भार वहन क्षमता कमजोर रहेको हुँदा इन्धन तथा भारी मालवाहक सवारी साधनले उक्त बेलीब्रिज प्रयोग नगरी सँगै रहेको डाइभर्सन हुँदै आउने व्यवस्था गरेको छ। यसैबीच भोटेकोशी बाढीका कारण अविरल वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका साथ कृष्णभीर स्थित त्रिशुली नदीले कटान गर्दा सडक भाँसिन गई मानिस समेत आवत जावत गर्न नसक्ने गरी पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यसै गरी धादिङको गजुरी गाउँपालिका दुई स्थित परेवा भीरमा पनि बाढीको कारण सडक को तल्लो भाग भाँसिएको कारणले पूर्ण रूपमा अवरुद्ध भएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। यही भदौ 10 गते बिहान भोटेकोशी सहित त्रिशुली नदीमा आएको अकल्पनीय बाढीबाट सडक तथा पुलमा क्षति पुगेपछि धादिङ जिल्ला सदरमुकामबाट विभिन्न गन्तव्यतर्फ यातायात सञ्चालन सहज बनाउन 4 वैकल्पिक सडकलाई अस्थायी यातायात रूट कायम गरिएको छ। तीमध्ये धादिङ बेसी सुनौला बजार भोरले लस्करे कोशी खोला फोर्से टार कल्लेरी टार प्रभावकारी रहेको जनाइएको छ। प्रमुख जिल्ला अधिकारी एवं यातायात व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी पाण्डेय गौतमको अध्यक्षतामा हिजो बसेको समितिको बैठकले विपदका कारण अवरुद्ध तथा प्रभावित यातायात सेवा वैकल्पिक मार्गबाट सञ्चालन गर्ने निर्णय गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। इरानले आफू युद्धको पक्षमा नरहेको तर आफ्नो मुलुकमाथि कुनै पनि प्रकारको आक्रमण भएमा त्यसको दृढतापूर्वक प्रतिकार गर्ने इरानी राष्ट्रपति मसुद पेजेस्कियानले बताउनु भएको छ। राष्ट्रपति कार्यालयले हिजो जारी गरेको विज्ञप्तिमा इरानले युद्ध नचाहेको स्पष्ट सन्देश यसअघि नै अन्तर्राष्ट्रिय समुदाय समक्ष पुर्याइसकेको बताउनुभयो। उहाँले इरान शान्ति र स्थिरताको पक्षमा रहेको उल्लेख गर्नुहुँदै आक्रमणका घटनाप्रति भने मौन नबस्ने बताउनुभयो। अब खेल समाचार। एसीसी प्रिमियर लिग क्रिकेट अन्तर्गत हिजोको खेलमा नेपालले बहराइनलाई 7 पराजित गरेको छ। पहिले ब्याटिङ गरेको बहराइन 87 समेटिएपछि नेपालले 81 3 क्षतिमा लक्ष्य पूरा गरेको हो। नेपालका लागि कप्तान सन्दीप लामिछानेले एक्लै 5 लिए र अर्जेन्टिनी महान खेलाडी लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन्। जुलाईमा मात्र उनले लगातार 2 पटक अर्जेन्टिनालाई विश्वकपको फाइनलमा पुर्याएका थिए। सन् 2022 उनकै कप्तानीमा अर्जेन्टिनाले कतारमा विश्वकप जितेको थियो, जुन अर्जेन्टिनाले जितेको 3 विश्वकप थियो। यो सँगै बिहान 10 समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 असोज 15 मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: वर्षायाममा बाढी पहिरोको जोखिम बढी हुने हुँदा सुरक्षित यात्राको लागि सडकको अवस्था बुझेर मात्र यात्रा तय गरौँ।
7: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: यो जीवनको के भरोसा कहीँ कतै ढल्न सक्छ, बल्ला बल्लै जीवन ज्योति अनायासै निम्न सक्छ। हो, यो जीवनको कुनै भरोसा छैन, कहाँ कतिखेर के हुन्छ, कतिखेर दुर्घटना हुन्छ, कतिखेर आफ्नो जीवनलाई समाप्त पारिन्छ, केही थाहा हुँदैन। यसै सोच्दाखेरि भदौ 10 गते कसैले पनि सोचेको थिएन कि भोटे कोसीको भनौँ भोटे कोसीमा यति ठुलो बाढी आउँछ र स्वयंको ज्यान जानेछ र भौतिक क्षतिको त कुनै लेखाजोखा नै रहने छैन, कल्पना पनि हामी गर्न सक्दैनौँ। यति ठुलो विपत्ति सायद नेपालको प्राकृतिक विपदको इतिहासमा विरलै पाइन्छ। नेपाल सरकारले पनि आफ्नो क्षमताले भ्याएसम्मको सहयोग र साथ आम नागरिकलाई दिनेछु भनेर वाचा गरिरहेको छ, केही सहयोग पनि गइरहेको छ, आइरहेको छ। यसको बावजुद नागरिक स्थानीय तह लगायत सबै सङ्घ संस्थाहरूले पनि यो विपत्तिमा सहयोग गरिरहेका छन्। प्रत्येक नागरिकको दायित्व पनि हुन आउँछ कि आफ्नै देशभित्रका र आफ्नै देशभित्र परेका विपत्तिमा परेका आफ्नै दाजुभाइ दिदीबहिनीहरूलाई गर्नुसम्मको सहयोग हामीले गर्नुपर्छ। आफ्नो क्षमताले भएसम्म, आफ्नो स्रोत र साधनले भएसम्म, तपाईँ जहाँ हुनुहुन्छ आफ्नो क्षमताले भएसम्मको सहयोग गरौँ, यही सोचलाई सार्थक बनाउनु पनि पर्नेछ। अहिले विशेष गरेर कला क्षेत्रमा जोडिएका हरेक कलाकारले आफ्नो साङ्गीतिक कार्यक्रमबाट होस् या व्यक्तिगत तर्फबाट पनि होस् सहयोगको भावना देखाइरहेका छन्। थोरै धेरैको कुरा आउँदैन यसमा, तपाईँ सब सहयोग गर्ने भावना जागृत हुनु पर्यो। नेपाललाई परेको दुःख आफैलाई परेको सम्झिनु पर्यो। आज हामीले यति ठुलो विपत्तिलाई पनि भनौँ यो कसरी चाहिँ यो विपत्तिबाट हामी सामना गर्न सक्छौँ र यो सहयोगको भावनालाई कसरी जगाउन सक्छौँ, यस्तै प्रश्नको खोजी गर्दै केही कला क्षेत्रमा लामो समय काम गरिसक्नुभएका विशिष्ट कलाकारका व्यक्तित्वहरूसँग हामी कुराकानी गर्न चाहन्छौँ। म्युजिक मन्त्र कार्यक्रममा यो विशेष गरी सङ्गीतको कार्यक्रमहरू र जुन परेको छ मुलुकमा र त्यो परेको समस्यासँग जुझ्दै र समस्याका कुराहरू गर्दै आज हामी म्युजिक मन्त्र कार्यक्रममा यहाँहरू माझमा छौँ। आज हामीले नेपाली गीत सङ्गीतका प्रतिष्ठित गायक आनन्द कार्की हुनुहुन्छ, जसले सयौँ गीतहरू गाउनुभएको, सयौँ गीतहरू चर्चामा छन्, लोकप्रिय पनि छन् र नागरिकको मनमा श्रोताको मनमा बस्न सफल पनि रहेका छन्। स्वदेश तथा विदेशमा थुप्रै उहाँले कार्यक्रम गर्नुहुन्छ र व्यस्त रहनुहुन्छ सधैँभरि। हालै पनि उहाँले भनौँ प्रधानमन्त्री राहत कोषमा पनि सहयोगको भावनाले सहयोग गरिसक्नुभएको छ। यो भावना कलाकारमा आउनुपर्छ, सबै नागरिकमा आउनुपर्छ, तब मात्र मुलुक राष्ट्रियता भन्ने कुराको बोध हुन्छ, ज्ञान हुन्छ। यस्तै विषयमा हामी केन्द्रित र आज हामी केही कलाकार व्यक्तित्वसँग कुराकानी गर्न चाहन्छौँ। मैले उहाँलाई आग्रह गरेको थिएँ कि उहाँ हाम्रो आज हाम्रो म्युजिक मन्त्र कार्यक्रममा यो सहयोगको भावना कलाकारमा कसरी जागृत हुनसक्छ र कसरी हामीले जागृत बनाउन सक्छौँ, यस्तै विषयमा केन्द्रित रहेर म उहाँसँग कुराकानी गर्न चाहन्छु। हेलो, हाम्रो प्रयास जारी छ, उहाँले हाम्रो फोन उहाँलाई सम्पर्क गर्ने प्रयास हाम्रो जारी भइरहेको छ र हामी पक्कै पनि चाहन्छौँ आज उहाँसँग कुराकानी गर्नेछु र अन्य कलाकारसँग पनि हाम्रो विषयमा कुराकानी रहनेछ। विशेष गरी मुलुकमा जुन परेको सङ्कट छ, यो सङ्कट बारम्बार परिरहन्छ, प्रकृतिले भनौँ हाम्रो यो भौगोलिक बनावटको कारणले होला कि के कारणले हुनसक्छ, यी विपदहरू आपतहरू मानिसका पीडाहरू मानिसका जीवनसँग जुझ्ने जुन किसिमका एउटा भनौँ चक्र चलिरहेको हुन्छ, त्यो चक्रलाई पनि कहिलेकाहीँ तोडिदिन्छ र कहिलेकाहीँ भन्छौँ प्रकृतिलाई पनि कतै हामीले दोहन त गरेनौँ, प्रकृतिसँग त कतै हामीले खेलबाड गरेनौँ, त्यसको सजाय त हामीले भोग्नु परेन। यी विभिन्न विषयहरू उठान हुन्छन्, कहिलेकाहीँ हाम्रो मनमा पनि लाग्छ, साँच्चै हामी एउटा भनौँ रमणीय मुलुकमा बसेका छौँ जहाँ हरेक कुराको हामीसँग भनौँ प्रकृतिले हरेक कुरा दिएको छ। यी विशेष कुरा रूपमा हामीले भन्नुपर्दाखेरि तर पनि कता कता हामीभित्र ठुलो पीडा दिएर जान्छ प्रकृतिले, भनौँ एउटा विपदले पीडा हामी बुझ्न सयौँ वर्ष लाग्छ। 90 सालको कुरा गर्छौँ, कहिलेकाहीँ 1990 सालमा ठुलो भूकम्प गएको थियो, त्यसले ठुलो क्षति पारेको कुराकानी गर्छौँ। त्यसपछि 2072 सालको भूकम्पको कुराकानी गर्छौँ। यता कता बाढी पहिरो आइरहन्छ, नआएको होइन, वर्षैदिन यो भनौँ वर्षा झरीमा यता कता आइरहेको छ, बाटो पुलहरू बगाइरहेको छ, यी सामान्य हामीलाई लाग्न थालेको थियो। तर पनि यति ठुलो कि इतिहासमा पनि यो भनौँ यो कहिले नसुनेको र कहिले नदेखेको पीडा हामीले भोग्यौँ। कहिलेकाहीँ हामीलाई लाग्छौँ जापानमा सुनामी आएको थियो अरे, समुद्रको ठुलो सुनामीले हामीले हेर्थ्यौँ कहिलेकाहीँ, ती सुनामीले सयौँ मान्छे बगाएका, सयौँ घर बगाएका, सयौँ मानिसका जनजीवनलाई प्रभावित पारेको देख्थ्यौँ। तर यसपटक भने हामीले आफ्नै मुलुकभित्र ठुलो यो सामुद्रिक भनौँ सुनामी देख्न सक्यौँ। यही लाग्छ कि के भनेदेखि, तर जे होस् जसरी जे भए पनि हामीले आफूलाई परेका पीडा र नागरिकलाई परेका पीडा र दुःखलाई हामीले सम्हाल्नुपर्छ र त्यो परेको पीडामा हामीले सक्दो सहयोग र सामर्थ्य जुटाउनुपर्छ। आज हामीले भनौँ यो गीत सङ्गीत हो कार्यक्रम म्युजिक मन्त्र भनेको, तसर्थ हामीले यो आजको कार्यक्रममा गीतकार सङ्घ नेपालले पनि के अगाडि एउटा कार्यक्रम राखेको थियो, त्यो कार्यक्रमलाई स्थगित गरेर हालै आफ्नो भनौँ संस्थाबाट चाहिँ आर्थिक सहयोग गर्ने उसले प्रतिबद्धता व्यक्त गरिसकेको छ, सहयोग गरिसकेको छ। र यो सहयोग अन्यलाई पनि जुटाउन के गर्न सक्छौँ, कस्तो आग्रह गर्न सक्छौँ, कस्तो भावना जागृत गर्न सक्छौँ, यस्तै कुरामा रहेर आज हामीले नेपाल गीतकार सङ्घ नेपालका भनौँ अध्यक्ष बसन्त विद्यासी थापा हाम्रो टेलिफोन लाइनमा आइसक्नुभएको छ। मैले उहाँलाई आग्रह गरेको थिएँ, उहाँसँग कुराकानी गर्न चाहन्छु। हेलो
1: हेलो
0: सर, नमस्कार। नमस्कार,
1: हजुर नमस्कार दिवाकरजी।
0: आज हामी यो विपत्तिको समयमा छौँ, यो विपत परेको छ मुलुकलाई, होइन, धेरैको ज्यान गएको छ, भौतिक संरचनाको पूर्णगरको हिसाब किताब गर्न साध्य छैन। यसलाई हामीले हेर्नु पर्दाखेरि हामी आफ्नो कर्म क्षेत्रमा लागेका पनि छौँ, आफ्नो कर्म पनि गरिरहेका छौँ, होइन, तर पनि मुलुकलाई पढ्दाखेरि हामी सबै एकजुट हुन्छौँ, यो नेपालीको एउटा संस्कार पनि भन्छौँ यसलाई, होइन। अहिले जुन परेको सहयोग जुन यहाँले गर्नुभयो, यहाँ सहयोगको कुरा त छँदैछ, त्यसमा साथसाथै अरू तर्फबाट पनि कलाकारले एउटा गर्नुपर्ने जिम्मेवारी के रहन सक्छ, के होला?
1: होइन, वास्तवमा अहिले मुलुकमा राष्ट्रमा विषम परिस्थिति छ, यो अचानक भएको घटना हो, होइन, यसमा हामीले हामी मानिस हौँ, मानवको लागि के गर्न सकिन्छ भनेर आफ्नो तरिकाले आफ्नो किसिमले है यसलाई साथ दिनुपर्छ। राज्यका संयन्त्रमा हामी पनि सहभागी हुनुपर्छ। त्यसको कारणले 10 गतिको जुन विषम परिस्थितिलाई मुलुकको यो अवस्था हेरिसकेपछि हामीले गीतकार सङ्घ नेपालले 11 गते नै एउटा प्रधानमन्त्रीको राहत कोषमा पनि हामीले 1,15,000 जम्मा गऱ्यौँ। त्यसको अलावा हामीले विभिन्न विविध माध्यमबाट अथवा सञ्चार माध्यमबाट विभिन्न मिडियाबाट पनि हामी आफूले राज्यले एउटा निर्देशन दिएको छ कि कहीँ कतै कोही कसैले सो स्फूर्त आफ्नो तरिकाले आफ्नो किसिमले आफ्नो होइन तत्वका किसिमले आफूले जति सकेको हामीले अब भनौँ न राज्यलाई यो अवस्था परिस्थितिमा साथ दिनुपर्छ र रात उठाउने क्रममा त हामी आफूले पनि सबै सम्पूर्णलाई अब आह्वान गरेका छ। तर अहिले राज्यले वान्डोर सिस्टम गरिरहेको हुनाले हामी आफूले विभिन्न सङ्घ संस्था हामी आफूले समूह बनाएर एउटा सङ्कलन गरेर त्यो गर्नुभन्दा हामीले अहिले प्रचार प्रसारमा अब राज्यले एउटा नीति नियम हामीले कानुन त मान्नुपर्छ, हामी कानुन अनुसार जानुपर्छ, नीति नियम अनुसार जानुपर्छ, होइन, यी चिजहरूलाई सरकारले निर्देशन गरेको अनुसार नै हामी अगाडि बढेर नै हामी संस्थाले हामी संस्थागत चाहिँ हामीले राहत 11 गते नै हामीले प्रधानमन्त्रीको राहत उसमा हामीले जम्मा गऱ्यौँ। र त्यसको अलावा हामीले भन्ने कुराहरूमा हाम्रा संस्था सर्जक अथवा कोही व्यक्तित्व समाजमा होइन भेटिएका देखेका विभिन्न क्षेत्रमा विभिन्न किसिमले विभिन्न विधामा होइन कलम चलाउने अथवा आफ्नो कला प्रतिभाले मध्ये हाम्रो विभिन्न कलाकारहरू छ आफ्नो किसिमले आफ्नो तरिकाले एउटा प्रधानमन्त्रीको राहत कोषमा पनि जम्मा गरेका छ र उहाँहरू प्रत्यक्ष रूपमा जहाँ जे जस्तो पीडित भएको ठाउँमा त्यो स्थानमा पुगेर पनि उहाँहरूले राहत वितरण गरिरहेको छ। एउटा सरकारको एउटा नीतिगत नै गएर होइन सरकारसँग एउटा समन्वयन गरेर नि गरिरहेको छ। हामीले पनि हामीसँग भएका सदस्यहरूलाई पनि होइन पर्सनल्ली हामी आफूले पनि सम्पर्क गरेर के गर्न सकिन्छ कसो गर्न सकिन्छ भन्ने हिसाबले उहाँहरू स्वयं एउटा संस्थागतको समन्वय एउटा उसमा नगइकन उहाँ आफै स्वयंले पनि विभिन्न संस्था सर्जकले पनि डाइरेक्ट होइन एउटा प्रधानमन्त्रीको राहत कोषमा मतलब एउटा के अरे रकम जम्मा गर्नुभएको छ गरेका छन्। धेरै गीतकारहरूले यसमा विभूषित गरिसकेका छन्, जम्मा गरिसकेछन्। त्यसको अलावा हामीले अझै पनि के गर्न सकिन्छ कसो गर्न सकिन्छ हामी त्योप्रति पनि अझै चिन्तन छ र अझै होइन परेको खण्डमा राज्यलाई परेको खण्डमा हामी आफूले के गर्न सकिन्छ कसो गर्न सकिन्छ भनेर यो विभिन्न भनौँ न एउटा भौतिक मात्र नभएर मानवीय जीवन यति ठुलो क्षति पुरेछ, यति दुःखद छ, यो दुःखको घडीमा हामीले आफ्नो सिर्जना एउटा रचनात्मक हुन्छ कि हामी त एउटा श्रष्टा सर्जक रचना गर्ने एउटा सिर्जना गर्ने हो, हाम्रो कर्म त त्यही हो नि, त्यही कर्मलाई पनि भनौँ न एउटा क्रियाशील त भएर हामी कसरी गर्न सकिन्छ के गर्न सकिन्छ होइन अब कुनै इभेन्ट गरेर होइन गरेर बनाएर अब कुनै कार्यक्रम प्रस्तुत गरेर त्यो राहतको लागि केही रकम आर्थिक पाटोले सङ्कलन गर्न सकिन्छ कि भन्ने हामीले सोचेको पनि थियौँ सोचेका पनि छौँ। र हाम्रो तत्कालै अब भनौँ न हामीले 25 गते एउटा वार्षिक उत्सव मनाउँदै थियौँ र त्यसको उसमा हामीले शास्त्रीय कार्यक्रम पनि गराउँदै थियौँ र विभिन्न स्वास्थ्य सजगसम्म र पुरस्कार पनि वितरण गर्दै थियौँ। तर यो विषम परिस्थिति अवस्था हेरेर हामीले मानव जीवनमा मानवलाई परेको क्षतिमा हामीले जुट्नुपर्छ भनेर हामीले ती कार्यक्रमलाई पनि केही पछाडि हटाएर र यो जुन अहिले विषम परिस्थितिलाई नै साथ दिनुपर्छ भनेर र हामीले के गर्न सकिन्छ, कसरी हामीले एउटा नैतिक आर्थिक सामाजिक के साथ दिन सकिन्छ भनेर त्यसैमा हामी चिन्तन गरेका छौँ र त्यसैमा क्रियाशील छौँ।
0: हजुर, जस्तो अहिले तपाईँले कुरा उठाउनुभयो बसन्त, जुन कुरा उठाउँदाखेरि एउटा इभेन्टको कुराकानी उठाउनु भएको छ, जस्तो अहिले हेर्दाखेरि छात्र सङ्गठन कुरा गर्दाखेरि गीतकार सङ्घ एउटा भनौँ, पहिलो सङ्घ भनौँ न, गीतकार त्यो सङ्गीतकार गायक प्रस्तोता यी सबै कुराहरू आउँछन्, अलिकता समन्वय गरेर चाहिँ अलिकता चाहिँ वृहत रूपमा कार्यक्रम गरेर भनौँ, अहिलेको हिसाबमा हेर्दाखेरि खरबौँको क्षति भएको छ, तर पनि हामीले त्यो खरबौँ एकै संस्थालाई जुटाउन सक्दैन, थोपा थोपा पानीबाट समुद्र बन्छ भने जस्तै गरेर हामीले केही मात्रामा आफ्नो क्षमताले भ्याएसम्मका काम गर्न सक्छौँ र त्यो एउटा ठुलो इभेन्ट गरेर चाहिँ कमसेकम अलिकता त्यहाँ अलिकता राम्रो कोष खडा गर्न सक्छौँ, त्यो कार्यमा लाग्दाखेरि अलिकता त्यो पनि हुनसक्छ, कहिलेकाहीँ चन्दा सङ्कलन कार्य पनि जुट्छौँ, कहिलेकाहीँ भनौँ यो भनौँ हाम्रो बाढी पहिरो आएको अवस्थामा पनि कलाकारहरू जुटेका थिए त्यो बेलामा, पहिला पहिला पनि ऱ्याली गरेर होइन पैसा उठाउँदै एकदमै चन्दा उठाउँदै सङ्कलन गर्ने कार्य पनि नगरेको होइन, त्यसरी हेर्दाखेरि चाहिँ यो काम पनि गर्न सक्छौँ कि भन्ने कुनै योजना हामी तपाईँहरूले तयार गर्नुभएको छ के छ अहिले?
1: होइन, योजना निश्चित रूपमा छ, अहिले वास्तवमा सांस्कृतिक कार्यक्रमहरू निकै तय गरेका थिए विभिन्न विविध सर्जक प्रस्तुताहरूले र विभिन्न सङ्घ संस्थाहरूले होइन, ती कुराहरूलाई नै मध्यनजर राखेर नै अब हामी आफूले पनि अब अघि पनि मैले भने कलाकारले आफ्नो कला देखेर प्रस्तुत गरेर होइन आफ्नो कर्म गर्ने हो नि त, त्यो बारबा आय आर्जन गर्ने हो, त्यो आय आर्जन गर्नेको पाटोमा त्यसबाट भएका नाफा भनौँ न त्यसबाट आएका आम्दानीहरू त हामीले राज गर्नु दिनुपर्छ भनेर त्यो विभिन्न विविध प्रकारले सोचिराखेका छौँ, सोचिरहेको छ होइन, मुलुकमा त विभिन्न विविध प्रकारले पेसागत होस् अथवा सामाजिक संस्था धेरैभन्दा धेरै छन्, उहाँहरूले आफ्नो तरिकाले आफ्नो किसिमले सोचेका छौँ, हामीले पनि एक किसिमले गीतकार सङ्घ नेपालले पनि हामीले वार्षिक उत्सव मनाइरहँदाखेरि त्यसलाई अझ वृहत रूपमा एउटा सांस्कृतिक कार्यक्रम गरेर पनि विभिन्न होइन प्रस्तोताहरू वाद्य वादकहरू अथवा विभिन्न होइन अब गायक गायिकालाई विभिन्न कलाकारलाई उपस्थित गराएर एउटा भनौँ न मनोरञ्जन भन्दा पनि एउटा सहयोगको भावनाले अनि सहायताको भावनाले कार्यक्रम गर्ने त हाम्रो योजना छ।
0: जस्तो एउटा भन्दाखेरि कहिलेकाहीँ हामी देख्छौँ जुन अहिले जुन बसन्तर जुन परिस्थिति जुन देखिएको छ नि त्यो परिस्थितिमा अलिकति हामीले एउटा गीत सङ्गीतको माध्यमबाट पनि कहिलेकाहीँ हामी जान सक्छौँ, मलाई चित्त बुझाउने एउटा माध्यम हुन्छ गीत सङ्गीत भन्ने कुरो होइन, अहिले त्यस्ता किसिमका गीतहरू तिमीलाई दुःख परेको छ तिम्रो दुःखमा हामी छौँ भन्ने जस्ता एउटा हाप झल्किने खालको हुन्छ नि त, नेपालीलाई परेकोमा हामी नेपाली नै छौँ, दुःख परेकोमा हामी दुःखमा हामी साथ दिनेछौँ, यस्तो किसिमका भनौँ एउटा मानवीयतामा जोडिएका गीतहरू दुःखमा साथ दिन्छौँ भने यस्ता गीतहरू हामीले कमसेकम अलिकता कहिलेकाहीँ यस्तो बेला एक दुईवटा उत्पादन गर्न सक्थ्यौँ त हामीले, यो हामीले पनि सोच बनाएनौँ हामीले भनौँ होइन कहिलेकाहीँ
1: दिवाकरजी वास्तवमा हामी हो विषम परिस्थिति भनेको आज मात्रै होइन हिजो पनि परेको थियो, अझै पनि परेको थियो, स्रष्टा सर्जकले सृजना नगरेका
0: गीतहरू छन्,
1: जागरणका गीत छन्, सन्देशका गीत

0: सही कुरा हामी कहिले काहीँ भन्ने गर्छौँ बसन्त सर होइन, एउटा गीतकारले पक्कै पनि एउटा जीवन जगत र प्रकृतिसँग सधैँ मेल राख्नुपर्छ र त्यस्ता किसिमका गीतमा हामी अग्रसर हुनुपर्छ भने जस्तै तपाईँले भनेको कुरा ठिक हो र त्यस्ता गीतहरू प्रसारण भइरहेका पनि छन्। तर अझै पनि यस्ता घटनाहरू घट्न सक्छन् र अझै मान्छेलाई जागरुक बनाउन सक्छौँ भन्ने कुरामा अलिक क्रियाशील हामी त्यो क्षेत्रमा नि किन लाग्ने भन्ने मात्रै मेरो सोचाइ थियो।
1: होइन होइन, त्यो हामीले गरेका पनि छौँ, गर्दै पनि छौँ। हामी आफूले भनौँ न एक किसिमले हो, हिजो गीत भन्ने बित्तिकै विभिन्न विधा एउटा मनोरञ्जनका लागि होइन, रमाइलोको भन् मात्रै नै आए होइन, यो मात्रै होइन, समाजलाई परिवर्तन गर्नुपर्छ, मानिसलाई एउटा भनौँ न एउटा जागरण चेतना बनाउनु पर्छ भन्ने हिसाबले त थरी थरीका होइन भावनाका सिर्जनाहरू त आए नि
0: होइन हजुर हजुर,
1: आएको हुनाले यो हजुर हजुरले भने जस्तै विभिन्न विविध भनौँ न हरेक कुराहरू विभिन्न अवस्था परिस्थिति आउँछ, ती परिस्थिति अनुसारको समय अनुसारको समय सान्दर्भिकको होइन गीतहरू नआएका नै छन्। अझै पनि हामीले अझै त्यसमा सक्रियता चाहिँ हुनुपर्छ, किनकि राष्ट्रलाई देशलाई बचाउन होइन विभिन्न आपत्ति परेको अवस्था परिस्थितिमा मानिसलाई जागरण गराउन एउटा चेतना दिनलाई एउटा सान्त्वना दिनको लागि त गीतको मार्फत पनि धेरै भूमिका छ र
0: धेरै राम्रो भूमिका खेल्न सक्छ।
1: होइन
0: हजुर, अहिले हालसालै पनि हामीले सुने अनुसार तपाईँका हाम्रा छिमेकी मुलुकका कलाकारले पनि तपाईँको इन्डियामा र नेपालमै आएर पनि साङ्गीतिक कार्यक्रमहरू एउटा कोष खडा गर्ने र त्यो कोषमा राहत प्रदान गर्ने भन्ने हामी कुरा सुनिरहेका छौँ। त्यो बाहिर छिमेकीलाई त कमसेकम त्यो चिन्ता छ भनेदेखि हामी आफ्नै मुलुकमा परेकोलाई चिन्ता किन नहुनु होइन?
1: हाम्रै अब देशमा रहेका विभिन्न विविध साङ्गीतिक कार्यक्रमहरू भइरहेको छ र यो जुन अहिले अवस्था आएको छ त्यो सिर्जनालाई पनि राहत कोषमा निकै सहयोग छ। जस्तै कन्दर ब्यान्डले अमेरिकामा
0: काम गर्यो,
1: उहाँहरूले पनि होइन एउटा राहत विद्युत दिइसकेको छ। 1974 AD अब अस्ट्रेलिया गर्दैछ, उहाँहरूले पनि राहत उसको कोषको लागि गर्दैछ। है स्वयं होइन देशमा पनि विभिन्न कलाकारहरूले जस्तै अब मीरा राणाको साङ्गीतिक कार्यक्रम हुँदैछ छिट्टै अनि त्यो कार्यक्रमले पनि यसलाई केही राहत छुट्याउँदैछ। स्वयं हामी गीतकार सङ्घ नेपालले पनि जुन कार्यक्रम हामीले पोस्टपोन गरेका छौँ 25 गते हुने कार्यक्रम, त्यो बापत पनि हामी आफूले राज्यलाई परेको खण्डमा हामीले प्रारम्भिक रूपमा त हामीले 11 गते पनि दिउँ, अझै हामीले त्यसमा अझै थप्न
0: सक्छ,
1: अझै होइन एउटा जान्छ नि रात जान्छ भन्ने हिसाबले हामीले सोचेका छौँ र त्यसरी नै हामी अघि बढेका छौँ। र हरेक कोही कसैले पनि काम गरिरहेको खण्डमा परिस्थितिमा जस्तै अब कर्मचारीहरूले पनि स्वयं तपाईँहरूले पनि होइन महिनाको केही पर्सेन्ट कटाएर राहतमा जाओस् भनेर तपाईँहरूले पनि कर्मचारीहरूले पनि त आवाज
0: उठाइरहेको
1: छ होइन, जस्तै रिटायर पेन्सनवालाहरूले पनि
0: हामीले पेन्सनको
1: 80% जाने भन्ने गर्छ, जस्तै व्यवसायहरूले पनि हामीले यति कमाएको 80% भन्ने गइरहेको छ, विभिन्न कर्पोरेट हाउस व्यवसाय कम्पनीहरू दिइसकेको छ, सामाजिक संस्था सामान दिइसक ताकि हामी आफूलाई कहीँ कतै पनि हाम्रो सामाजिक संस्था त कोही कसैको अनुदान छैन हामीलाई, कोही कसैले हामीले छुट्याएको हुन्न बजेट, स्वयं हामी स्रष्टाहरूले नै कलेक्सन गरेर दिएको हो नि त त्यो सृजना रूपमा रचनात्मक काम गरेर त्यो बापत केही रकम सङ्कलन गरेर केही होइन पर्सेन्ट हामीले त्यो गर्न सक्यौँ त एउटा मानवीय जीवनमा परेको क्षतिलाई केही न केही मलम हुन्थ्यो होला, केही न केही छहारी हुन्छ होला, केही न केही साथ हुन्छ भनेर नै हामी मानिसौँ। निश्चित रूपमा एकअर्कालाई परेको अवस्थामा होइन हजुरको दिन दुखीलाई हामीले सेवा गर्नु भनेको सबैभन्दा ठुलो धर्म त
0: त्यही हो। एकदम राम्रो यहाँले विचार दिनुभएको छ, जुन किसिमले कार्य गर्नुभएको छ गर्दै जानुभएको छ यहाँहरूले होइन, त्यो पनि मैले भनेको बृहत् रूपमा अलि सफल रहोस्, सम्पूर्ण कलाकारलाई समेट्न सफल रहनु, जो गीत सङ्गीत भन्दाखेरि गीतकार सङ्गीतकार गायक कलाकार जति पनि छन् ती सबैलाई समेटेर चाहिँ कमसेकम एउटा बृहत् कार्यक्रम बन्न सकोस् मुलुकमा होइन, त्योबाट आएको जुन कार्यक्रमबाट आएको जुन रकम छ त्यो रकम चाहिँ प्रधानमन्त्री राहत कोषमा जान सकोस् र त्यसले बाढी पीडितमा भएका ती परेका व्यक्तिहरूलाई परिवारहरूलाई केही सहयोग गर्न सकौँ, त्यही ठुलो कुरा हो र जुन किसिमले यहाँले भन्नुभएको छ यहाँले सहयोग गरिरहनु भएको छ। 10 गते गएको जुन घटना छ त्यो घटनापछि तपाईँले 11 गते नि तपाईँहरूले प्रधानमन्त्री राहत कोषमा 1 लाख रुपियाँ जम्मा गरिदिनु भयो, त्यही नै ठुलो कुरा हो। 1 लाख हजुर हजुर गरिदिनु भयो, 1,15,000 गरिदिनु भएको छ, त्यो नि ठुलो कुरा हो। किनभनेदेखि यति यी कुराहरू भइसकेपछि के भनेदेखि मानिसले ए काम गरिरहेको छ कि आफ्नो जो कर्म गरिरहेको छ त्यो कर्मक्षेत्रबाट आफूले जुन पाएका आफूले पाउने र आफ्नो जुन पसिनाबाट सृजित रकमलाई पनि कमसेकम नेपालीलाई परेको दुःखमा सहयोग गर्छ भने त्यहाँ पनि ठुलो कुरा के हुन्छ गर्नुभएको छ। हामी आगामी दिनमा अझै यहाँहरूको जुन सहयोग वृद्धि रहोस्, सहयोग भावना जागृत रहोस् र अनेक कलाकारलाई पनि यो सहयोगको भावना जागृत रहन सकोस् भन्ने एउटा हामीले अभिप्रायले आज म्युजिक मन्त्र कार्यक्रम तपाईँसँग कुराकानी गरौँ। यहाँहरूले जुन आफ्नो विचार दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद छ।
1: हार्दिक आभार, नमस्कार
0: नमस्कार।

अहिले भर्खर हामीले कुराकानी गरिरहेका थियौँ गीतकारसँग, नेपालका अध्यक्ष हुनुहुन्थ्यो वसन्त वित्यासी थापा, उहाँसँग भनौँ भर्खरै कुराकानी गर्दाखेरि 10 गते जुन किसिमको घटना घट्यो, जुन भोटेको सीमा आएको बाढीबाट सयौँको सङ्ख्यामा ज्यान गयो, अरबौँ खरबौँको सम्पत्ति क्षति भयो, यी घटनाहरू दुःखदायी घटनाहरू हुन्। मैले अघि नै भनिसकेको छु, नेपालको इतिहासमा प्राकृतिक प्रकोपमा यो यस्ता घटना विरलै पाउँछौँ, लामो समयपछि देखिने घटनाहरू हुन सक्छन्। यी घटनाबाट जुन किसिमको पीडाहरू परेको छ, पीडालाई जुन किसिमको मलम लगाउने कामहरू भएको छ, सम्पूर्ण आफ्नो क्षेत्रबाट, आफ्नो क्षेत्रमा जो कर्म गर्दछन्, कर्मशीलहरू छन्, ती कर्मशीलहरूले नेपालीलाई परेको दुःख नेपालीले नै सहयोग गर्ने हो, यस्तै भावना जागृत हुनुपर्छ। र अहिले कता कता हामी सुन्छौँ यो सामाजिक सञ्जालले कहिलेकाहीँ सहयोग गरेको पनि खिचिटिउरी गर्ने गरेको छौँ, सहयोग गर्दा पनि मान्छेलाई भनौँ विभिन्न किसिमका कुराहरूले घुसपेस गर्ने कुराहरू आइरहेका छन् भने हामी यस्ता कुराहरू सुनिरहेका छौँ, यस्ता प्रसङ्ग सुन्छौँ, तर त्यति होइन। तपाईँ सहयोग गर्न सक्नुहुन्छ, तपाईँ सहयोग गर्ने भावना छ भने सहयोग गर्नुहोस्, कसले सहयोग गरेकोमा विरोध नगर्नुहोस्, ठट्टा नगर्नुहोस्, यी विभिन्न कुराहरू आउन सक्छन्। र हामी म्युजिक मन्त्र कार्यक्रममा छौँ, अघि हामी एकजना प्रतिष्ठित गायकको लागि सम्पर्क गरेका थियौँ, उहाँसँग सम्पर्क हुन सकेका छैन, हामी फेरि पनि कुराकानी गर्ने क्रममा छौँ। अहिले पनि एउटा यो मिठो गीत राख्न चाहन्छौँ, यो गीतपछि फेरि आउनेछौँ यहाँहरू माझमा।

0: चुम्दछ ईश्वर काम उष्णौला गरिरहेको हात, त्यो गीतको भाव, यो गीतको दर्शन, जुन यो गीतको जुन किसिमको संवेदना छ यो गीतभित्रको, पक्कै पनि यो महाकवि लक्ष्मणप्रसाद देवकोटाले त्यसै लेख्नु भएको होइन। एउटा कवितालाई गीत बनाइयो, गीतबाट चलचित्रमा राखियो र चलचित्रमा यो गीतलाई समावेश गरियो। रविन्द्र शर्माको स्वर रहेको थियो, रञ्जित गजमेरको सङ्गीत रहेको थियो। एउटा मानवतावादी गीतमा हामीलाई लिन्छौँ पक्कै पनि, जहाँ दुःख पर्छ यो गीतका भावहरू झल्किन्छ, यी गीतका भावहरूले, यी गीतले भन्न खोजेका कुराहरू दर्शिन्छ। किनकि मान्छेलाई दुःख पर्छ, दुःख पर्दा नि एकअर्काको साथ चाहन्छ, चाहे तपाईँ कुनै साथीभाइकै पनि सङ्गतमा कुराकानी गरौँ अथवा घर परिवारकै कुराकानी गरौँ, आखिर समाजलाई कुराकानी गरौँ र कहिलेकाहीँ मुलुकलाई परेका कुराकानी हामी गर्छौँ। यस्तै भित्र यस्ता गीतका भावहरू देखिन्छ, परेकोलाई सहयोग गर्नुपर्छ हामीले, हो हाम्रो धर्म हो। हामी नेपाली बढी मात्रामा धर्ममा आस्था राख्छौँ, धर्मले नि त्यही कुरा भन्छ कि तपाईँलाई असलै परेको दुःख छ भने त्यो दुःखलाई नहेर्नु, परेको सहयोग गर्नु भन्छ। आज धेरै पीडाहरू थपिएको छ, आज भोटेको यसको बाढीले गर्दाखेरि सयौँको ज्यान गएको छ, सयौँ परिवारहरू विचली भएका छन्, सयौँ परिवार उजाडिएका छन्, भनौँ कति बस्तीहरू हराएका छन्, विलीन भएका छन्। तपाईँ हामी सोचौँ त यतिखेर यो कस्तो अवस्था छ, त्यो ठाउँमा खण्डहर बनेको छ त्यो ठाउँमा। आज यतिखेर कति मान्छेहरू भोकभोकै पनि छन् होला, कति मान्छेले पानी पनि खान पाएका छैन होला। यी राहतका कुरा हुन्, पुननिर्माणका कुरा हुन्, सबैजना जुट्नुपर्छ। पैसाको मात्रै सहयोग होइन, हामीले आर्थिक रूपमा भनौँ, भौतिक रूपमा भनौँ, सबैबाट हामीले सहयोग गर्नुपर्छ। यस्तै यस्तै भावना हामीले गरिरहेका छौँ र अघि हामीले सम्पर्क गर्न खोजेका थियौँ नेपाली गीत सङ्गीतका प्रतिष्ठित गायक आनन्द कार्की, जसले सयौँ गीतहरू गाउनु भएको छ, चर्चित गीतहरू गाउनु भएको छ, जसले सयौँ नेपालीको मनमा बस्न उहाँ सफल हुनुभएको छ र गीत गाएर सबैको मन जित्न सफल पनि हुनुभएको छ र स्वदेश तथा विदेशमा उहाँका थुप्रै कार्यक्रमहरू हुन्छ, विदेशमा व्यस्त हुनुहुन्छ। आज केही दिन अगाडि मात्र उहाँले पनि यो दुःख पीडा परेको भनौँ समयमा तत्कालै राहत कोषमा केही रकमहरू जम्मा गरिदिनु भयो। पढ्दाखेरि कसले गर्दैन भने जस्तो हामीले पढ्दाखेरि सबैले गर्छन् यो चाहना देखिएको छ अहिले र यस्तै भावमा अहिले मैले यहाँ ती कलाकारलाई निम्त्याएको छु जसले भनौँ एउटा सहयोगको भावना राख्नुहुन्छ, निरन्तर रूपमा एउटा भनौँ सहयोगको भावना राख्दै अगाडि बढाउनु भएको छ। म उहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। हेलो
1: हेलो
0: आनन्द सर, नमस्कार। नमस्कार
1: नमस्कार नमस्कार दिवाकर सर,
0: अघि पनि मैले सम्पर्क गर्ने प्रयास गरेको थिएँ, अलिकति हामीले केही समय अगाडि है सरको फोन सम्पर्क हुन सकेन, अहिले मैले सम्पर्क गर्न सकेँ। अहिले जुन किसिमको यो देशमा परेको विपद छ होइन, विपदमा हामी राहत खोज्छौँ, विपदमा हामी कसैको आश्रय खोज्छौँ, कसैको माया खोज्छौँ, कसैको प्रेम खोज्छौँ होइन, कसैको हामी विभिन्न भनौँ मान्छेले चाहने हरेक कुराहरू हुन्छ। यो देखिएको विपदमा पनि तपाईँको साथ सहयोग देखिसकिएको छ, तपाईँले गर्नुभएको छ आफ्नो क्षमताले, आफ्नो भनौँ आफ्नो कर्मले जति गर्न सक्छौँ त्यति हामी गर्दै गइरहेका छौँ, अझै गर्ने प्रयास पनि होला। अहिले हेर्दाखेरि कलाकारहरूले यसलाई हाम्रो यो जुन परेको समस्यालाई कसरी कुन रूपमा अगाडि बढाउन सक्छन् र कसरी यो राहत भनौँ यो कमसेकम परेको दुःखलाई चाहिँ साथ दिन सक्छन् जस्तो लाग्छ?
1: हजुर, अब यो त हाम्रो देशमा यस्तो मेरो लाइफमा त कहिले देखेको पनि थिएन, सुनेको पनि थिएन, यस प्रकारको अहिले आएको चाहिँ दुःख छ।
0: हजुर हजुर हजुर,
1: हामी सबै संसारभरि नै हामी नेपालीहरू कलाकार सबैजना नै दुःखी छौँ यसमा, र दुःख हामीले सधैँ केही न केही आफ्नोबाट गर्न सक्ने कामहरू त गरेकै छौँ हामीले कलाकारहरूले सबैजनाले मिलेर। अब यस यस्तो समयमा चाहिँ सबैजनाले मिलेर कलाकारहरूले पनि हामी सबै मिलेर कसरी गर्दाखेरमा यो एकताको कुरा हो
0: होइन।
1: अब यो हामी नसोचेको दैवको यो लीला
0: होइन,
1: त्यसले गर्दाखेरिमा हामी सबैजना मिलेर चाहिँ यसलाई चाहिँ कसरी अगाडि लिएर जाने हो
0: होइन,
1: गरि पनि रहेछन् कलाकारहरूले होइन। र अझै सबैले भन्छन् नि थोपा थोपा मिलेर समुद्र
0: भन्ने
1: जस्तै, हजुर आफ्नो गच्छ अनुसार सबैले केही न केही कन्ट्रिब्युट गर्नुपर्छ अहिलेको समयमा।
0: हजुर,
1: तर देशमा पनि अब हाम्रो सम्मान्य प्रधानमन्त्रीज्यूले पनि धेरै काम गरिरहनु भएको छ, उहाँलाई हामी सबै जनताले विश्वास गरेको छौँ कि यो हामीले गरेको जुन राहत जुन हामीले आफ्नो गच्छी अनुसार जति हामीले दिइरहेछौँ त्यो पनि उहाँलाई विश्वास गरेर उहाँले सही ठाउँमा प्रयोग गरिदिनुहुन्छ र फेरि अब जे हुनु थियो त्यो त भइ नै हाल्यो जुन अहिले जुन मान्छेलाई जरुरत छ त्यो ठाउँमा त्यो राहत पुगोस् र हामी प्रे गरौँ सबैजना मिलेर राम्रो चाहिँ त्यहाँको छन् राम्रो बनेर जाओस् संरचनाहरू होइन हजुर हाम्रो चाहना नै यही छ हामी कलाकारको तर्फबाट पनि यही छ र अरू पनि केही सेवा हामीले सरकारको लागि या जनताको लागि त्यहाँको लागि गर्न चाहे भने पनि हामीलाई कहीँबाट पनि केही खबर आयो भने म चाहिँ रेडी छु।
0: एकदम राम्रो कुरा गर्नुभयो यहाँले। अहिले हामी भन्छौँ कहिले काहीँ कलाकारमा गुट उपगुटले गर्दाखेरि कलाकार छिन्न भिन्न छन् आफआफ्नो ठाउँमा आफआफ सबैले गरेकै छन् तर पनि होइन तर पनि यो परेको प्रणाली सामूहिक हुने जस्तो तपाईँले एउटा कार्यक्रम गर्नुहुन्छ तपाईँ विभिन्न देशमा घुम्नुहुन्छ कार्यक्रम गर्नुहुन्छ नेपालमा त्यति कार्यक्रम गर्नुहुन्छ तर ती कुरालाई नि तपाईँलाई नि कमसेकम अलिकता विभिन्न सङ्घ संस्थाले नै अग्रसर गराएर अगाडि बढ्दाखेरि तपाईँको कार्यक्रम सफल तुल्याएर त्यसबाट अलिकता केही मात्रामा राहतका कुराहरू आउन सक्यो भनेदेखि त्यसले अझै राम्रो पनि हुनसक्छ होला। तपाईँको आफ्नो व्यक्तिगत सोचाइ पनि होला होइन आफूले गर्ने काम पनि आफ्नो ठाउँमा होला तर अझै सामूहिक रूपमा गर्न सकेदेखि यसले अझै ठुलो केही फाइदा राहत दिन्छ कि?
1: हजुर एकदमै म त एकदम रेडी छु
0: हजुर
1: चाहिँ मबाट चाहिँ जस्तो यस्ता कार्यहरू यो च्यारिटी सोहरू गरेर त्यहाँबाट फन्डलाई कलेक्ट गरेर चाहिँ हामीले केही गर्न सक्यौँ भने पनि त्यसको लागि पनि म रेडी छु। दुनियाँभरि दुनियाँमा जहाँ बोलाए पनि म जानको लागि रेडी छु र त्यहाँबाट फन्ड मलाई कलेक्ट गरेर चाहिँ हामीले यो यो कामको लागि चाहिँ
0: हजुर
1: गर्छौँ होइन गर्न पनि रेडी छु। अब यो जीवनमा सबैलाई पर्ने कुरा हो हेर्नुहोस् आज मलाई आज त्यहाँ परेको छ भोलि कुनै ठाउँमा पनि
0: पर्न सक्छ
1: त्यसको लागि चाहिँ हामी सधैँभरि सतर्क रहनुपर्छ र हामीले कुनैलाई कुनै चिजलाई पनि हामीले अलिकति भन्छ नि नजरअन्दाज गर्नु हुँदैन किनभने कि कुनै पनि चिज आगो भन्यौँ पानी भनौँ होइन र सरकारले भनौँ सबै यही यी तिन चार चिज चिज मेरो आमा बुवाले सम्झाएको छ कि बाबु सधैँ डरेर बस्नु
0: सही कुरा हो
1: होइन कुनै बेला पनि केही हुन
0: सक्छ
1: होइन त्यसै लागि खोलाको छेउमा किनारमा घर बनाउनु हुँदैन भन्ने कुरा छ नि त
0: होइन
1: अब बनाउनु पर्यो भने पनि यस्तो मजबुत बनाउनु पर्यो
0: हजुर
1: कि कुनै चिजले हल्लाउँदै
0: नहल्लाओस्
1: त्यो त्यसको पनि धेरै उपायहरू छन् नि त
0: हजुर
1: केही पनि हुँदैन भने चाहिँ कहिले पनि सोच्नु हुँदैन हामीले सधैँभरि हामी सतर्क भएर नै हिँड्नुपर्छ बाटोमा हिँड्दा होस् बाटोघाटो होस् काहीँ केही होस् केही पनि छैन भनेर चाहिँ हामीले उ गर्नु हुँदैन हामी सबैजना हामी मानवले चाहिँ
0: हजुर
1: होइन भगवान्ले पनि एकचोटि त त्यहाँ जुन ठाउँमा यो भयो त्यो ठाउँमा पनि मैले सुने अनुसार त्यहाँ एक घन्टा अगाडि नै इन्फर्मेसन भइसक्यो आधा घन्टा अगाडि नै इन्फर्मेसन भइसक्यो
0: भन्ने हो होइन
1: तर मान्छेले त्यसलाई त्यति विश्वास गरेनछन् होइन त्यति नआउन सक्छ पनि भनेका छन् होइन तर त्यस्तो होइन जब त्यहाँको प्रशासनले भनेपछि हामीले निस्किनै पर्छ जसरी पनि भन्न लाग्छ मलाई हामीले सरकारको कुरालाई पनि विश्वास गर्नुपर्छ होइन त्यसले गर्दाखेरि त्यो हादसा भयो तर यसले हामीले धेरै कुराहरू सिक्न पायौँ होइन कि कुनै चिज पनि हामीले राम्रो काम गर्नुपर्छ राम्रो सोच हुनुपर्छ र हरेक मान्छेले चाहिँ अर्को मान्छेलाई रिस्पेक्ट इज्जत गर्नुपर्छ आज उहाँलाई परेको छ भोलि मलाई पनि पर्न सक्छ
0: होइन
1: त्यसले गर्दा हामी सबैजनाले एक आपसमा मिलेर नै बनाउने हो नि त देशलाई
0: हो सही कुरा हो सबैको साथीहरूले भन्ने हो
1: होइन हाम्रो पार्टीगत मात्रै भएर होइन यो अहिले देशमा परेको बेलामा कुनै पनि पार्टी छैन हामी सबै एउटै नेपाली हौ संसारको हामी सबै मिलेर चाहिँ हामीले यसलाई चाहिँ दुःखको बेलामा साथ दिनुपर्छ पछि त छँदै छ नि आफ्नो आफ्नो कामहरू त गर्ने होइन परेको बेलामा सबैजना मिल्नुपर्छ होइन त्यस्तो चाहिँ मेरो चाहिँ सोच आफू पर्सनली त्यो छ
0: हजुर। भनेपछि अहिले तत्कालको लागि केही राहत गर्ने कुरा जुन तपाईँले आफ्नो व्यक्तिगत गरिसक्नु भएको छ, कुनै साङ्गीतिक कार्यक्रमबाट चाहिँ गरौँ भन्ने कुनै कतैबाट इन्फर्मेसन आएको पनि छैन होइन? जस्तो अहिले प्रस्तुता भन्दाखेरि गायक गायिकाको समूह पनि छ, एउटा सङ्घ संस्था पनि छ, अलिकति त्यहाँबाट विशेष गरी हेर्दाखेरि गायक गायिकालाई नै अलिकति बनाउँ, बढी मात्रामा मान्छेले हेर्न चाहन्छन् र उनीहरूलाई नै सुन्न चाहन्छन्, बढी मात्रामा फन्डमा आउने उनीहरू नै हुन्। र अहिले गर्दाखेरि यो कार्यक्रम गर्ने सोच अलिकति कहीँबाट के आएको छ कि छैन तपाईँमा?
1: अब कुराहरू एक दुई ठाउँमा छ, तर मैले के भन्न खोजेको भने कि सबै कलाकारहरू सङ्घ संस्था कलाकारहरूको छ नि त, हाम्रो प्रस्तुता भन्ने छ कलाकार सङ्घ, सबैजनाले कुनै विज्ञप्ति निकालेर हामी सबैजना एकजुट भएर एक ठाउँमा बसेर यसलाई छलफल गरेर कसरी कार्यक्रम गरेर त्यहाँको फन्ड उठाएर हामीले यसरी पठाउनु पर्छ भन्ने चिज हुनुपर्ने, तर त्यस्तो कुनै अगाडि त्यस्तो संस्थाहरू आइसकेको छैनन्। पर्सनली चाहिँ मान्छेले अब मनमा एउटा दया लागेर चाहिँ मनमा एउटा आफ्नो हैसियत हेरेर चाहिँ मान्छेहरूले चाहिँ गरेको छन् केही कलाकारहरूले, तर बिचरा सबै कलाकारहरू त त्यस्तो छैन नि त।
0: होइन, अहिलेको त सम्झना जस्तो कहिलेकाहीँ कुराकानी गरिन्छ एउटा सामूहिक रूपमा, 2045 सालमा पनि भूकम्प आउँदाखेरिको घटना सम्झिँदाखेरि होइन, त्यो बेलामा स्वर सम्राट नारायण गोपाल लगायत सम्पूर्ण कलाकारहरू पनि सडकमा आएर चन्दा सङ्कलन गर्ने कार्य गर्नुभएको थियो त्यो बेलामा, पुरानो कुरा सम्झिँदाखेरि कहिलेकाहीँ कलाकारले पनि ती कुराहरूलाई अलिकता व्यापकता दिन पाएदेखि चन्दा सङ्कलनकै कुरामा नै अलिकता हामी सडकमा पनि हिँड्न सक्छौँ, सडकमा नै हामीले आह्वान गर्न सक्छौँ, यस्ता किसिमका प्रक्रियामै हामी जान सक्छौँ नि त। जस्तो चलचित्र क्षेत्रका अनुहार देखेका मान्छेहरू अथवा जस्ता व्यक्तित्वहरू अलिकति अगाडि अहिले फ्रन्टमा अहिलेदेखि मान्छेले देख्नेछन् र केही चन्दा सङ्क्रमण चाहिँ यस्तो साँच्चै नै राहतकै विषयमा आएछन् भन्ने हुन्थ्यो, त्यो कार्य पनि गर्दाखेरि अलिकति प्रभावकारी हुन्छ कि त्यो नभएको पनि धेरै लामो समय भयो, यसलाई कसरी भन्नुहुन्छ? हजुर,
1: अब त्यो चाहिँ गर्नै पर्ने हो, किनभने कि त्यो इन्सिडेन्ट चाहिँ हाम्रो सङ्घहरूले लिनु पर्यो होइन, कलाकार सङ्घहरू सङ्घले निकाल्नु भयो, चलचित्र सङ्घ छ, हाम्रो गायन समाजहरू छ,
0: होइन,
1: अब त्यहाँको अध्यक्षहरूले मिलेर चाहिँ आह्वान गर्नु पर्यो नि, यो समयमा यति बेला चाहिँ हामी चन्दा सङ्कलन गर्नुपर्छ, निस्किनुपर्छ भन्ने चिज भयो भने त अभियसली सबै कलाकारहरू मिलेर गइहाल्छन्,
0: जानु पनि पर्छ,
1: हजुर जानु पनि पर्छ हजुर, यस्तो समयमा त
0: हजुर हजुर ठिक छ। आनन्द सर, तपाईँले जुन किसिमको कुरा राखिदिनु भएको छ, जुन किसिमको अहिले परेको दुःखमा जुन किसिमको राहतका कुरा गर्नुभएको छ, र जुन कर्मीले आफ्नो सहयोग पनि आफ्नो तर्फबाट यहाँले गर्नुभएको छ, एउटा यो भनौँ एउटा कसैले देखेको सहयोग कसैले गरेको सहयोगलाई एउटा उदाहरण रूपमा हामी मान्न सक्छौँ, त्यसलाई पनि कमसे फलनाले गरेको छ है सहयोग हामीले पनि गर्नुपर्छ भन्ने किसिमको एउटा मान्छेमा दबाबभन्दा पनि एउटा स्वेच्छाले गर्ने कुराहरू त्यो पर्न सक्छ, त्यो देखिएको पनि छ होइन। त्यसले गर्दाखेरि निरन्तर रूपमा यहाँले भनिसक्नु भएको छ गीत सङ्गीत फेरि पनि गर्नु परेदेखि म आफ्नो तर्फबाट गर्छु भन्नुभएको छ, त्यही नै ठुलो कुरा हो।
1: अब यस्तोमा हजुरको अलिकति देखिनु पनि पर्दो रहेछ कि, जस्तो हुन त मलाई धेरै अप्ठ्यारो लाग्छ कसैलाई यसरी पैसा दिन
0: भन्छन्
1: अरूलाई भन्नु त्यो राम्रो लाग्दैन, तर यस्तो चिजलाई चाहिँ हामीले देखाउनु पनि पर्छ कि ताकि अरूलाई पनि रेट होस्, उहाँले दिएपछि हामीले पनि दिनुपर्छ भन्ने होस् भनेर मात्रै यसलाई चाहिँ अलिकति प्रचारमा पनि
0: राख्दै हजुर हजुर एकदम राम्रो जुन किसिमको गर्नुभएको छ यो कार्य यहाँले फेरि पनि गर्छु भन्नुभएको छ, जुन किसिमको यहाँको जुन सक्रियता छ, यहाँको किसिमको जुन किसिमको जागरुकता छ, त्यो किसिमको अगाडि बढिरहोस् त्यही कामना पनि हामी गर्छौँ। आज हामीले समय दिनुभयो र आज हामीले विपदको बेला कुराकानी गऱ्यौँ, यहाँलाई धेरै धन्यवाद छ।
1: थ्याङ्क यू सो मच।
0: भर्खर हामीले कुराकानी गर्दैथ्यौँ प्रतिष्ठित गायक आनन्द कार्की, जसले लामो समयदेखि नेपाली गीत सङ्गीतमा आबद्ध भएर गीत गाइरहनु भएको छ, श्रोताको मन जितिरहनु भएको छ, उहाँले पनि आफ्नो व्यक्तिगत रूपमा सहयोग गरिसक्नु भएको छ, र हामी चाहन्छौँ कमसेकम सबैलाई दबाव होइन एउटा रहर हो, कमसेकम सबैलाई परेको दुःखमा सबैले हातमाले गर्ने हो, र पर्दाखेरि सबैलाई पर्न सक्छ, यो उहाँले भन्न सक्नु छ, आज अरूलाई पऱ्यो भोलि आफूलाई पनि पर्न सक्छ, यस्ता सहयोगका भावनाहरू हामीले जागृत गर्दै जानुपर्छ। तपाईँ जुन क्षेत्रमा लाग्नु भएको छ, जुन कर्म गर्नुभएको छ, त्यो कर्म तपाईँको निरन्तरता तपाईँले पाइरहोस् कर्मबाट, तर पनि त्यो कर्मबाट प्राप्ति गरेका केही आफ्ना आर्थिक रूपमा ती कुराहरूलाई पनि कमसेकम यी अहिलेको समयमा कसैलाई दिन सक्यो भनेदेखि कसैलाई बाँड्न सक्यो भने ठुलो कुरा हुन्छ। अहिले भनी त गर्छौँ हाम्रो राहत कोषमा धेरै रकमहरू जम्मा भइसकेको छ, धेरै रकमहरू आइसकेको छ, तर पनि बिस्तारै ती कुराहरूको परिचालन हुन्छ, किनकि हामीले 72 सालको भूकम्पमा नै हेरौँ, व्यक्तिगत रूपमा सङ्घ संस्थाहरूले उठाउने राहत थुप्रो आयो, तर कहाँ गयो भन्दाखेरि त्यो जो वास्तविक पीडित थिए, जो वास्तविक राहत चाहना राख्थे, ती व्यक्तिको हातसम्म पनि त्यो राहतहरू पुगेन। यसले गर्दाखेरि त्यसभित्र पनि कहिलेकाहीँ भ्रष्टाचार मौलाउँछ, तीभित्र पनि मान्छेको लोभ मौलाउँछ, लोभ लालचले गर्दाखेरि कहिलेकाहीँ यी कुराहरू पनि नआउन सक्छ। त्यसले गर्दाखेरि एकद्वार नीति लिएको छ सरकारले, त्यसमा सरकारलाई सफलता प्राप्त होस् हामी त्यही कामना पनि गर्छौँ। र अहिले देखिएको जुन किसिमको राहतका कुरा छ, पुननिर्माणका कुरा छन्, स्वास्थ्यका कुरा छन्, मानसिक चिन्ताको विषयमा जुन किसिम मान्छे गइरहेको छ त्यसलाई पनि हामीले भनौँ सम्हाल्न सक्नुपर्छ र राहत दिनुपर्छ र मानसिक रूपमा मान्छेको सन्तुलन ठिक नहुनसक्छ। हरेक घटना देखिसके व्यक्ति मान्छे त्रसित भएका छन्, समाज आज त्यो त्रसित अवस्थामा गएको छ। अहिले भनेको पनि छ, सरकारले पनि भनेको छ कि तपाईँ जस्तो पाए त्यस्तै फुटेजहरू फोटोहरू नहाल्नुहोस्, कहिलेकाहीँ ती पीडादायक फोटोहरू हामी हाल्छौँ, दुःखदायी फोटोहरू हाल्छौँ, ती फोटोले गर्दाखेरि त्यो दृश्यले गर्दाखेरिको मान्छेको मन कता कता भहकिन सक्छ। त्यसले गर्दा संयमित भएर हामी लाग्नुपर्छ, शोकको भावना जागृत गर्नुपर्छ, पुनर्निर्माणमा सम्पूर्ण मान्छे व्यक्तिहरू नागरिकहरू जुट्नुपर्छ। अहिले परेको दुःख जस्तो हामीले भन्छौँ कि 72 सालमा पऱ्यो, त्यसपछिका समयमा पनि पर्दै आएको छ। अहिले मैले अघि नै भनिसकेको छु, प्राकृतिक विपदमा जुन किसिमको हाम्रो इतिहासमा यो ठुलो विपद हो। अघि मैले सामुद्रिक सुनामी भनेको थियौँ, सुनामी हामीले देखेका थियौँ, त्योभन्दा ठुलो सुनामी अहिले नेपालमा गएको छ, धनजनको अरबौँको क्षति भएको छ। यो क्षतिको लेखाजोखा यतिखेर हामीले गर्न सक्दैनौँ पनि, तर हामी तङ्ग्रिनुपर्छ, हामी मौलाउनुपर्छ, हामी उठ्नुपर्छ यो दुःखबाट, यी पीडाबाट। भनौँ, कतिले परिवार गुमाएका छन्, कतिले आमा बाउ गुमाए, कतिले छोराछोरी गुमाए, कतिले आफ्नो परिवारका सबै सदस्य गुमाए, यी पीडा छन्। तर पनि यी प्राकृतिक प्रकोप कतिखेर आउँछ, कसले कल्ला लान्छ, कस्तो दुःखदायी दिएर जान्छ, यी कुरा हामी बुझ्न सक्दैनौँ। त्यसले मैले अघि नै भनिसकेको छु, भौगोलिक विकटता छ हामीभित्र। उत्तरबाट तपाईँको चिनका नदीहरू बग्छन्, यताबाट तराईबाट हाम्रा नदीहरू बगेर भारतमा पुग्छन्। सामुद्रिक कुराकानी गर्दा समुद्रको कुनै पनि हामीसँग त्यो भनौँ छैन, नजिकता छैन, तर पनि पानीको जुन किसिमको बनोट छ, हामी जुन किसिमको उत्तरबाट जुन किसिमको बग्दै पूर्व दक्षिण बग्छ, यी नदीहरूले, यी पहाडहरूले, हिम नदीहरूले गर्दाखेरि यी कष्टदायक हुनसक्छ। यस्ता पीडाबाट हामी उठ्नुपर्छ कहिलेकाहीँ भन्ने गर्छौँ। हामीले दुःखमा सबै हामी साथ छौँ, हो, अहिले साथ दिनुपर्छ, सबैले एकअर्कालाई साथ दिनुपर्छ। राहत कोषमा सकेसम्म राहत प्रदान होस्, राहतबाट जुन किसिमका आएका छन् पारदर्शी रहोस्। त अहिले पक्कै भनेका कलाकारले पनि भन्नुभएको छ, प्रधानमन्त्री राहत कोषमा पुगेको छ, प्रधानमन्त्रीले पनि त्यसलाई निगरानी रूपमा राख्नुहुन्छ, हेर्नुहुनेछ र कहाँ कसरी गइरहेको छ, राहतहरू राहत पाए कि पाएन भन्ने एउटा अनुगमन पनि गर्नुपर्छ, त्यसको मूल्याङ्कन पनि गर्नुपर्छ। राहत जो व्यक्तिले पाउनुपर्ने त्यो व्यक्तिले पाउनु पनि पर्छ। अहिले नै मैले भने यस विषयमा धेरै राहत आइसकेपछि केही लोभी पापीका आँखा पनि जान्छन्, त्यहाँ भ्रष्टाचारका पनि कुराहरू आउन सक्छन्। त्यसले गर्दाखेरि ती कुरालाई हेर्न सक्नुपर्छ। अहिले जेएनजी सरकार छ, जेएनजी सरकारले यी भ्रष्टाचार भयो मुलुकमा 35% भ्रष्टाचार गरे भनेर चाहिँ अहिले जेएनजीहरू सरकारमा आएका छन्। पक्कै पनि उनीहरूको दायित्व हुन आउँछ कि कमसेकम यी कुराहरूलाई रोक्न सक्नु पर्यो, भ्रष्टाचारलाई शून्यमा झार्नु पर्यो। र अहिलेको जुन दृश्य, जुन किसिमको अहिले पढेको पीडा छ, त्यो पीडामा सकेसम्म मलम लगाउने काम, त्यो पीडालाई कम गर्ने काम सरकारले गरोस् र सरकारलाई पनि प्रत्येक नागरिकले सहयोग र साथ दिउन्, त्यही हाम्रो कामना छ। र आज हामीले म्युजिक मन्त्र कार्यक्रम विशेष गरी कलाकारको पक्षमा गर्ने कलाकारले कुन किसिमको सहयोगहरू गरेका छन् र कुन सहयोग गर्नुपर्छ भन्ने कुरामा हामीले उठान गरेका थियौँ। अहिले हेर्दै जाँदा सबै व्यक्तिहरूले गरेका छन्, चाहे खेलकुद क्षेत्रमा लागेका खेलकुदका खेलाडीहरू हुन्, चाहे कमसेकम कलाकारहरू हुन्, चाहे तपाईँको इन्जिनियर हुन्, चाहे डक्टर हुन्, चाहे हरेक पेसामा लागेका व्यक्तिहरूले सहयोगको भावना जागृत गर्दै जानुभएको छ। हामी देख्छौँ परेको बेलामा प्रत्येक नेपालीले सहयोग गरेका छन्, चाहे भूकम्पको बेला होस्, चाहे बाढी पहिरोको बेला होस्, हरेक क्षेत्रमा नेपाललाई सहयोग गरेको छ। त्यो भावना जागृत हुनुपर्छ। र हामी भन्छौँ अहिले बढी मात्रामा सामाजिक सञ्जाल बढी मौलाएको छ, सामाजिक सञ्जालले गर्दाखेरि यस्ता कुराहरू आइरहन्छन् तर नआउन्। कहिले यहाँ भन्नु सहयोग गर्दा पनि मान्छेलाई उडाउने, मान्छेलाई गिजी गर्ने यी किसिमका कुराहरू देख्छौँ हामीले। त्यो नआओस्, बरु सक्नुहुन्न सहयोग नगर्नु, सक्नेलाई सहयोग गर्दाखेरि त्यसको लागि प्रोत्साहन गर्नु, त्यस मान्छेलाई अलिकता भनौँ छ्या उत्साह भर्नुहोस्। यही नै कुरा हो। र आज म्युजिक मन्त्र कार्यक्रममा हामीले एक विषयमा कुराकानी गऱ्यौँ, आशा छ भविष्यमा पक्कै पनि निश्चित रूपमा हामीले जुन किसिमको देखेका छौँ दृश्य, त्यो दृश्य फेरि देख्न नपरोस्, ती घटना फेरि पनि नदोहोरियोस्, नेपालको इतिहासको प्राकृतिक प्रकोपमा ती कुरा नआओस्, त्यही कामना हामी गर्छौँ। र जसरी जो पीडामा बस्नु भएको छ, जसले परिवार गुमाउनु भएको छ, उहाँहरूलाई हामी सहानुभूति दिन चाहन्छौँ, हार्दिक संवेदना वेदना पनि प्रकट गर्न चाहन्छौँ। अहिलेको परेको जुन अवस्थामा जो मृतक हुनुहुन्छ उहाँहरू हार्दिक श्रद्धाञ्जली पनि व्यक्त गर्न चाहन्छौँ। आजको म्युजिक मन्त्र कार्यक्रमबाट जो परिवार दुःखमा पर्नु भएको छ, यो दुःखमा उहाँहरूकोलाई चाहिँ एउटा धैर्य धारण गर्न शक्ति, ईश्वरीय शक्ति प्रदान होस् भन्ने हामी कामना गर्न चाहन्छौँ आजको म्युजिक मन्त्र कार्यक्रमबाट। र हाम्रो कार्यक्रम सुनिदिनु भएदेखिको लागि धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र म आश्रमलाई पनि धन्यवाद दिँदै दिँदै म दिवाकर शर्मा अर्को हप्ता फेरि पनि हर माझमा म्युजिक मन्त्र कार्यक्रम लिएर आउनेछौँ। हवस् त नमस्कार नमस्कार नमस्कार।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीमा मृत्यु भएका मध्ये 974 जनाको शव भेटिएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका अनुसार शव भेटिएका मध्ये 320 आंशिक अङ्ग, 382 पुरुष, 209 महिला, 35 बालिका र 28 बालक छन्। फेला परेका सबमध्ये 927 जाँच मुचुल्का गरिएको, 413 माटोमुनि व्यवस्थापन गरिएको तथा 51 सब आफन्तलाई हस्तान्तरण गरिएको नेपाल प्रहरीले जनाएको छ। खोजी र उद्धार कार्य जारी छ। भोटेकोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले यही भदौ 10 गते भोटेकोशीमा आएको बाढी पश्चात ती नदीमा पानीको बहाव तल रहे तापनि सतर्कता अपनाउन भनेको हो। बाढी पूर्वानुमान महाशाखाद्वारा आज जारी बाढी पूर्वानुमान बुलेटिनमा ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, गोरखा, लमजुङ, डोल्पा आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। त्यसै गरी रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमका साथै नुवाकोट र रसुवा जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको पूर्वानुमान गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशुली र नारायणी नदीमा तटीय क्षेत्रमा फेला परेका सबमध्ये हालसम्म 280 सबको फरेन्सिक परीक्षण तथा डिएनए नमुना सङ्कलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो 2 सिंहदरबार स्थित रासोपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्था, बेपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा पुनस्थापनाका विषयमा छलफल हुने जनाइएको छ। भोटेकोशी नदीमा यही भदौ 10 गते बाढी आएपछि पृथ्वी राजमार्ग लगायतका सडक अवरुद्ध भए पनि प्रहरी प्रधान कार्यालयले मकवानपुर जिल्लाको हेटौडादेखि सङ्घीय राजधानी काठमाडौँमा चल्ने सवारी साधनको नयाँ रुट निर्धारण गरेको छ। 10 चक्कासम्मका सम्पूर्ण मालवाहक तथा ठूला यात्रुवाहक सवारी साधन त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ आउने रुट व्यवस्थापन गरिएको छ। 10 चक्कासम्मका सवारी साधन काठमाडौँबाट मकवानपुर फर्किँदा भने कान्ति राजमार्ग हुँदै फर्किने व्यवस्था मिलाइएको छ। यही भदौ 10 गते बिहान भोटेकोशी सहित त्रिशुली नदीमा आएको अकल्पनीय बाढीबाट सडक तथा पुलमा क्षति पुगेपछि धादिङ जिल्ला सदरमुकामबाट विभिन्न गन्तव्यतर्फ यातायात सञ्चालन सहज बनाउन 4 वैकल्पिक सडकलाई अस्थायी यातायात रुट कायम गरिएको छ। तीमध्ये धादिङ बेसी, सुनौला बजार, भोरले, लस्करे, कोशीखोला, फोर्सेटार, कल्लेरीटार प्रभावकारी रहेको जनाइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानले आफू पक्ष युद्धको पक्षमा नरहेको तर आफ्नो मुलुकमाथि कुनै पनि प्रकारको आक्रमण भएमा त्यसको दृढतापूर्वक प्रतिकार गर्ने इरानी राष्ट्रपति मसुद पेजेस्कियानले बताउनु भएको छ। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा इरानले युद्ध नचाहेको स्पष्ट सन्देश यसअघि नै अन्तर्राष्ट्रिय समुदाय समक्ष पुर्याइसकिएको बताइएको छ। इरान शान्ति र स्थिरताको पक्षमा रहेको उल्लेख गर्दै उहाँले आक्रमणका घटनाप्रति भने मौन नबस्ने चेतावनी दिनुभयो। खेल समाचार। एसिसी प्रिमियर लिग क्रिकेट अन्तर्गत हिजोको खेलमा नेपालले बहराइनलाई 7 पराजित गरेको छ। पहिले ब्याटिङ गरेको बहराइन 87 रनमा समेटिएपछि नेपालले 21 ओभरमा 3 क्षतिमा लक्ष्य पूरा गरेको हो। नेपालका लागि कप्तान सन्दीप लामिछानेले एक्लै 5 लिएका थिए। र अर्जेन्टिनी महान खेलाडी लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट हिजो सन्यास लिएको घोषणा गर्नुभएको छ। जुलाईमा मात्र उहाँले लगातार 2 पटक अर्जेन्टिनालाई विश्वकपको फाइनलमा पुर्याउनु भएको थियो। सन् 2022 उहाँकै कप्तानीमा अर्जेन्टिनाले कतारमा विश्वकप जितेको थियो, जुन अर्जेन्टिनाले जितेको 3 विश्वकप थियो। रेडियो नेपालबाट बिहान 11 समाचार सकियो। अर्को समाचार मध्याह 12 प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्नुभयो बिहानै 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत अनि नमस्कार छ। प्रविधि संयोजनमा पराग पोखरेल, उद्घोषणतर्फ विमला राई अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही बेरमै यहाँहरूले सुन्नुहुनेछ फोर्टिकोसी बाढीबाट प्रभावित क्षेत्रका नागरिकहरूको खोज उद्धार राहत र पुनस्थापनाका विषयमा प्रत्यक्ष प्रसारण मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार समाचारपछि कार्यक्रम जीवन सुख सुन्नुहुनेछ दिउँसो एक बजे सुन्नुहुनेछ समाचार समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ एक बिसमा प्रस्तुत गर्नेछौँ कार्यक्रम सिने संसार दिउँसो दुई बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार दुई पन्ध्र बजेपछि प्रदेश प्रसारण आरम्भ हुनेछ जस अन्तर्गत रेडियो नेपालका साठवटै प्रादेशिक प्रसारण केन्द्रबाट छ बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ यसैबीच दिउँसो तिन बजे अपरान्ह चार बजे र पाँच बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ हामी रेडियो नेपालबाट बोलिरहेका छौँ अब यहाँहरूले सुन्नुहुनेछ भोटेकुसी बाढीबाट प्रभावित क्षेत्रका नागरिकहरूको खोज उद्धार राहत र पुनस्थापनाका विषयमा प्रत्यक्ष प्रसारण

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: नमस्कार, भुटेकोशी बाढीपछिको अवस्थाको बारेमा रेडियो नेपालको यो विशेष प्रत्यक्ष प्रसारणमा हामी फेरि एकपटक यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनतर्फ पराग पोखरेल, सहकर्मीहरू विमल गिमाली, यशोदा अधिकारी, विद्या चौधरी, प्रमिला गजुरेलको साथमा मनुका कुँवर र भानुभक्त खड्का यो प्रत्यक्ष प्रसारणमा उपस्थित छौँ। आदरणीय श्रोताहरू, आज यो भोटेकोशी नदीमा आएको बाढीको हामी सातौँ दिनमा छौँ। यसले अकल्पनीय क्षति मुलुकले बिहोरेको छ। अहिले उद्धार, राहत र पुनर्स्थापनाका कार्यक्रमहरू तीव्र गतिमा अगाडि बढिराखेका छन्। यसको पछिल्लो अवस्था के छ? अहिले सब सङ्कलन गर्ने कार्यहरू भइराखेको छ भने पीडितहरूलाई पुनर्स्थापना गर्ने कार्यक्रमहरू पनि भइराखेको छ। कहीँ कतै अभाव महसुस भएको छ, कहीँ कतै अधि शीघ्रादिशीघ्र रूपमा जनअपेक्षा बमोजिमका कामहरू हुन सकिराखेका छैनन् भन्ने अपेक्षा छ, गुनासो छ, र सरकारले आफ्नो तर्फबाट सम्पूर्ण प्रयासहरू केन्द्रित गरेको छ। र यसै सन्दर्भका विविध गतिविधिको बारेमा मनुका आज हामीले यो प्रत्यक्ष प्रसारणमा कुराकानी गर्छौँ। खास गरी यो बाढीग्रस्त विभिन्न पालिकाहरू जो रसुवा, नुवाकोट, धादिङ, गोर्खा लगायतका जुन छन् 15 स्थानीय तहहरूलाई अत्यन्त सङ्कटग्रस्त घोषणा गरिएको छ, त्यसका पालिकाहरूका अवस्था के छन् भन्ने बारेमा पनि हामी केन्द्रित रहने प्रयास गर्नेछौँ। हाम्रा सहकर्मीहरू टेलिफोन सम्पर्क स्थापित गर्ने प्रयासमा हुनुहुन्छ। मनुका, खास गरी म अलिकति आजको यो पृष्ठभूमिका बारेमा कुरा गर्छु। जस्तो यो भोटेकोशी नदीमा आएको बाढी पछिको अवस्थालाई कसरी हामीले सम्बोधन गर्ने, राहत, पुनर्स्थापना, खोजीका कार्यहरू, उद्धारका कार्यहरूलाई कसरी अगाडि बढाउनु पर्ने, औषध उपचार, स्वास्थ्य उपचारका कुराहरूलाई कसरी अगाडि बढिराखेका छन् भनेर अहिले 2 बजे सर्वदलीय बैठक पनि सिंहदरबारमा आयोजना गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा यो बैठक आह्वान गरिएको छ, त्यहाँ पनि गहन ढङ्गले छलफल हुनेछ। र यी लगायतका अन्य गतिविधिहरू के छन्? आजका ताजा अवस्थाहरू के छ? प्रगति के भइरहेछ? सब सङ्कलन, उद्धार इत्यादिमा मनका
2: हजुर, अब हामी सबैले जानकारी लिने प्राधिकरण राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट हो। यसले भर्खरै अपडेट गराएको छ रसुवा बाढी सम्बन्धी खोज, उद्धार तथा राहत अपडेट के कस्तो भएको छ भन्ने सन्दर्भमा बिहान 9 बजीसम्मको अपडेट भनेर यसले भर्खरै सार्वजनिक गरेको छ। मानवीय क्षतिको कुरा गर्ने हो भने 987 सफेला परेको स्थानको कुरा गर्दा रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवन, विशेष गरेर चितवनमा चाहिँ 321 शव फेला परेको छ। यसमा विभिन्न मानव अङ्ग सहितको कुरा हो यो। 987 पुगिसकेको छ भने सम्पर्कविहीनहरूको सङ्ख्या भने बढिरहेको छ। अहिलेसम्म आइपुग्दाखेरि 3916 सम्पर्कविहीन भएको, अब परिवारले खोजी गर्ने क्रममा चाहिँ अब आफ्ना परिवारका सदस्यहरू गएका छन् कि छैनन्, विशेष गरेर काठमाडौँबाटै जाने पनि हुन्छन्, सहरी क्षेत्रबाट जानेहरू पनि हुन्छन्, यो किसिमले सम्पर्कविहीनहरूको सङ्ख्या पनि बढिरहेको छ। हामीले रसुवा त्यस्तै नुवाकोटमा के कसरी राहत उद्धारका काम भइरहेका छन्, खोजी के कसरी गरिँदैछ, त्यहाँको स्थानीय सरकारले कसरी समन्वय गरेर काम गरिरहेको छ भनेर कुराकानी गर्ने प्रयत्न गरिरहेका हुन्छौँ। किस्पाङ गाउँपालिका एउटा प्रभावित पालिका पनि हो,
1: प्रभावित गाउँपालिका हो, त्यसका अध्यक्ष
2: हजुर हामीसँग प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ। प्रमुख प्रशासकीय अधिकृत ज्यूसँग चाहिँ हामी कुराकानी गर्ने प्रयत्नमा छौँ। त्यहाँ के कसरी राहत उद्धारको काम भइरहेको छ भन्ने सन्दर्भमा कुराकानीका लागि यति बेला हाम्रो टेलिफोन सम्पर्कमा उहाँ जुटिसक्नु लागिसकेको छ फोन।
1: हजुर, हेलो,
3: हजुर हजुर
1: हजुर, किस्पाङ गाउँपालिकामा अहिले त्यहाँको बाढीपछिको अवस्था कस्तो छ र त्यहाँ चाहिँ त्यहाँका जनताहरूको अपेक्षा के छ र यहाँहरूका प्रयासहरू कसरी अगाडि बढिराखेका छन्, कृपया त्यहाँको अवस्थाको बारेमा जानकारी दिनुहोस् न।
3: अहिले सबैभन्दा पहिला तपाईँहरूलाई धन्यवाद। अब हामीले यो महाविपत्ति जुन अकल्पनीय ढङ्गले भयो त्यसको 2 घन्टापछि नै स्थानीय सरकारका सम्पूर्ण संयन्त्रहरूलाई परिचालन गरेर यो विपदको सामना गर्नको निमित्त हामी फिल्मै छौँ। अब अहिले विपद जुन गएको दिनदेखि आजका दिनसम्म हामीले चाहिँ यो उद्धारका कार्यहरू, खोजीका कार्यहरूदेखि यो राहत, तत्काल राहत वितरण गर्ने र जुन हामीले न्यूनतम मानव अधिकारका विषयवस्तुहरू हुन्छन् त्यसको संरक्षणका लागि के गर्न सकिन्छ स्थानीय सरकारको तर्फबाट हामी निरन्तर गरिआएका छौँ।
1: हजुर, जस्तो अब त्यहाँको हामीले हिजो पनि निरन्तर र आज बिहान पनि अत्यन्तै प्रभावित बाढी प्रभावित गाउँपालिकाहरू जो चाहिँ स्थानीय तहहरू 15 चाहिँ अत्यन्त सङ्कटग्रस्त घोषणा गरिएको छ, त्यहाँका केही जनप्रतिनिधिहरू सरकारी कर्मचारीहरूसँग कुरा गर्दाखेरि त्यहाँको जनताहरूले अलिकति यो राहत पुनर्स्थापनाका कुराहरूमा साधन स्रोतका कुराहरूमा उपलब्धता अत्यन्तै कम भयो, समन्वयको अलिकति हामीलाई कठिनाइ भयो भनेर पनि कुराहरू आइराखेका थियो, यसलाई कसरी व्यवस्थापन गरिराख्नु भएको छ पछिल्लो समय?
3: अब अहिले तत्काल किस्माङ गाउँपालिकाको अवस्था भन्नुपर्दा हाम्रो सडक सञ्जाल किस्माङ गाउँपालिका पूर्ण रूपमा विच्छेद छ। यसै गरी बिजुली बत्ती जुन बत्ती चाहिँ सञ्जालबाट पनि विच्छेद छ र अहिले मुख्य समस्या भनेको यो पीडितको लाई जुन विस्थापित हुनुहुन्छ जसलाई हामीले उद्धार गरेर राखेका छौँ उहाँहरूलाई होल्डिङ सेन्टरमा राखेर खाना खुवाइरहेको अवस्था छ र त्यहाँ राहत पुर्याउन पनि कठिन र अहिले बत्ती जुन बिजुली बत्ती नआएका कारण अब त त्यहाँको सम्पूर्ण जनसङ्ख्यालाई नै अब यो एक दुई दिनभित्र बत्ती त्यहाँ नपुग्ने हो भने त्यहाँ चाहिँ सबैलाई राहत पुर्याउनु पर्ने अवस्था छ। अब होल्डिङ सेन्टरमा भएकाहरूको लागि चाहिँ नेपाल सरकारले सँगको समन्वयमा नेपाली सेनासँगको समन्वयमा हिजोदेखि राहत त्यहाँ पुग्न सुरुवात भएको छ। हेलिकप्टर मार्फत भने पनि केही राहतहरू अहिले पुगेको अवस्था छ र अन्यको हकमा भने यो बिजुली बत्ती र सडक कनेक्टिभिटी तत्काल नजोडिने अवस्था हो भने त्यहाँ अब अलिकति समस्या पर्ने देखिन्छ।
1: हजुर, प्रमुख प्रशासकीय अधिकृतज्यू, जस्तो राहत पुग्ने कुराहरूमा पनि एक त कमीको महसुस भइराखेको छ, त्यसमा पनि वितरणको सवालमा पनि कोलाई बढी आवश्यकता हो, त्यतातिर त्यो वितरण प्रणालीलाई पनि व्यवस्थित नहुँदाखेरि समस्या भएको छ भन्ने कुराहरू छ नि।
3: वितरणको सम्बन्धमा अहिले हामीले त वितरण गर्न सक्ने गरी राहत त त्यहाँ पुर्याउन सकेको अवस्था नै छैन। किसानको हकमा अन्तको हकमा त्यो होला होइन। अहिले हामीले जो जो होल्डिङ सेन्टरमा हुनुहुन्छ हाम्रो 3 ठाउँमा विशेष गरेर 2 होल्डिङ सेन्टर र एउटा खोलेबेसी भन्ने ठाउँमा चाहिँ हामीले त्यहाँ नेपाल सरकारको तर्फबाट राहत पुर्याएको अवस्था छ। त्यहाँ वितरण चाहिँ हामीले भन्दा पनि त्यो होल्डिङ सेन्टरमै रहेकाको लागि तत्कालका लागि आवश्यक जुन हिजोका दिनसम्म पालिकाले आफ्नो जुन बजारमा भएका कुराहरू किनेर खुवाएको अवस्था थियो अब त्यो पनि सर्टेज भएको अवस्थामा अहिले नेपाल सरकार तर्फबाट गएको जुन केही खाद्यान्नहरू छ त्यो चाहिँ तपाईँको त्यसमै केन्द्रित गरिएको छ र अन्य पीडितहरूको हकमा अब विभिन्न सङ्घ संस्थाहरूसँग साझेदारीमा अहिले वैकल्पिक बाटो जुन 10-12-14 घन्टाको बाटो छ त्यो एकदम बाटो पनि अप्ठ्यारो बाटो प्रयोग हुँदै गएको चाहिँ केही सामग्रीहरू चाहिँ हामीले एउटा प्रणाली बनाएर वितरण गर्ने भर्खर त्यो आजदेखि पुग्न सुरुवात भएको छ त्यसलाई प्रणाली बनाएर वितरण गर्ने सुरुवातमा छौँ हामी।
2: हजुर, यहाँले होल्डिङ सेन्टरको कुरा गर्नुभयो, होल्डिङ सेन्टरमा कसरी राखिएको छ? किनभने उमेर समूह अनुसारले केयर गर्नुपर्ने, सुरक्षा दिनुपर्ने, विशेष हेरचाह दिनुपर्ने अवस्था पनि हुन्छ।
3: अहिलेलाई मुख्य भनेको हामीले त्यहाँको 2 स्कुल, एउटा त्रिभुवन माध्यमिक विद्यालय जुन अत्यन्तै प्रभावित ठाउँ थियो अर्चले भन्ने ठाउँमा छ र अर्को वडा नम्बर 5 कार्यालय हाम्रो कार्की मनोकामना आवि त्यो सँगै रहेको आधारभूत विद्यालयमा उहाँहरूलाई राखेको अवस्था छ। मुख्य कुरा त हामीले उहाँको स्वास्थ्यको चाहिँ ग्यारेन्टी र स्वास्थ्य उपचारको लागि चाहिँ हामीले हाम्रो एमबिबिएस डक्टरको नेतृत्वमा टिम खटाएका छौँ र किस्माङ गाउँपालिका त्यो शिविरमा बस्ने र किस्माङ गाउँपालिकाभरि बसोबास गर्ने हुने दीर्घ रोगीहरू जो सुगर प्रेसर थाइरोइड दम जस्ता रोगीहरूले पीडित हुनुहुन्छ उहाँहरूको औषधि पुर्न नसकेको हुँदा पालिकाले आफैले खरिद गरेर र विभिन्न संस्थाहरूसँग सहकार्य गरेर अस्ति हिजो र आज पनि हामीले दीर्घ रोगीको लागि त्यहाँ औषधि पठाएको अवस्था छ। मुख्य कुरा त शिविरमा रहेकाको मानव अधिकारको चाहिँ संरक्षण गर्ने कुरा र स्वास्थ्यको न्यूनतम स्वास्थ्यको ग्यारेन्टी गर्ने कुरामा किस्माङ गाउँपालिका अत्यन्तै सिरियस ढङ्गले लागेको अवस्था छ।
1: हजुर हजुर, एकदमै हामी तपाईँसँगको धेरै समय लिन चाहन्न, अत्यन्तै व्यस्त पनि हुनुहुन्छ अहिले र खास गरी रेडियो नेपालको यो विशेष प्रसारणमा हुनुहुन्छ अहिले, त्यहाँको स्थानीय तहहरूले समग्र नुवाकोट लगायत माथि रसुवासँग पनि यहाँको केही सम्पर्क स्थापित भएको हुनसक्छ, त्यो यो विपदलाई सामना गर्ने सन्दर्भमा तपाईँले पाउनुभएको सूचना अत्यन्त प्रभावित क्षेत्रतिरको साधन स्रोतको उपलब्धताको अवस्था, उहाँहरूका अपेक्षा, समग्रमा स्थानीय तहको यति बेलाको अपेक्षा के हुन्छ तपाईँको बुझाइ, यो उद्धार राहत पुनर्स्थान व्यवस्थापन हामी जुटिरहँदाखेरि संक्षेपमा
3: सबैभन्दा पहिलो अपेक्षा स्थानीय तहको समन्वयको अपेक्षा हो, जुन अब हिजोको दिनदेखि अलिक प्रभावकारी ढङ्गले अगाडि बढेको देखिन्छ। अब हिजोको दिनसम्म नेपाल सरकारको ध्यान पनि उद्धारमै केन्द्रित भएको जस्तो चाहिँ बुझिन्थ्यो। म अब यो विपदको घटना घटेको 2 घन्टादेखि नै यसरी यो कार्यालयदेखि यो जिल्लामै रहेको हुँदा मैले त्यो अनुभव गरेको छु। र अब राहतको कुरा र अब फेरि त्यसपछि पुनर्स्थापनाका कुरा आउने कुराहरू रहन्छन्। अहिलेको मुख्य मैले बुझेको स्थानीय तहहरूको स्थानीय सरकारहरूको अपेक्षा भनेको जुन विद्युत र सडक छ त्यो दुईवटा कनेक्टिभिटीमा हामीलाई जोड्ने बित्तिकै अन्य पीडितहरूको व्यवस्थापनमा मात्रै हामी केन्द्रित हुन सक्ने देखिन्छ। अब न त्यति हामीले त्यो कनेक्टिभिटी जोड्न नसक्ने हो भने चाहिँ त्यो त्यहाँको पालिकाभरिको सबैलाई राहत पुर्याउनु पर्ने अवस्था देखिन्छ, त्यो जो चाहिँ अत्यन्तै कठिन छ र यो चाहिँ अवस्था अलिकति समस्याग्रस्त हुन सक्ने अवस्था देखिन्छ।
1: हस्, धेरै धेरै धन्यवाद। नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद खतिवडा हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्थ्यो मनकुआजी, त्यहाँको अवस्था र अपेक्षाका बारेमा हामीसँग।
2: हजुर, हामीले उहाँले कुरा गर्नुभयो यो ढुवानीको कुरा गर्नुभयो, हो अवश्य नै अहिले यो बर्सातको समयमा ठाउँ ठाउँमा पहिरो जाँदाखेरि राजमार्गहरू अवरुद्ध भएका छन्। कृष्णवीर सडक खण्ड अवरुद्ध भएपछि त्यहाँ सवारी आवागमनको लागि वैकल्पिक मार्गको प्रयोग गर्नको लागि अनुरोध पनि गरिएको थियो। त्यस्तै गरेर यसै सन्दर्भमा हेर्दाखेरि त्यहाँको बाटोको अवस्था कृष्णवीर भन्दा पनि हामी त्रिभुवन राजपथ र राजपथ नागढुङ्गा 900 खण्ड अनि पृथ्वी राजमार्गको 900 मलेखु खण्डको अवस्था के छ भनेर बुझ्न इन्जिनियर राजीव मानन्दरलाई सम्पर्क गरेर बुझ्ने प्रयास गर्दैछौँ। हजुर राजीव सर।
4: हजुर,
2: नागढुङ्गा मुगलिङ सडक योजना अन्तर्गत पूर्वी खण्डको यहाँहरूले नेतृत्व गरिरहँदाखेरि त्यहाँको मैले अघि जानकारी पनि गराइयो, नागढुङ्गा 900 खण्ड अनि 900 मलेखु खण्डको बाटोको अवस्था के छ जानकारी गराइदिनुहोस् न।
4: अहिले हाम्रो योजनाले हेर्ने भनेको 2 प्याकेज हो होइन, एउटा चाहिँ नागढुङ्गादेखि 900, एउटा चाहिँ भनेको 900 मलेखुसम्म हामीले हेर्छौँ होइन। अहिले नागढुङ्गादेखि 900 कुनै पनि प्रब्लम छैन, अनि 900 मलेखुमा चाहिँ यो हाम्रो चाहिँ यो मलेखुबाट करिब 1 किलोमिटर यता काठमाडौँ साइडमा परेवा भिर भन्ने छ एउटा होइन, परेवा भिरमा चाहिँ हाम्रो करिब हाम्रो 100 मिटर जति बाटो चाहिँ फिलिङ बाटो वासआउट भएर हाम्रो बिच छोडिसकेको छ। अहिले त्यहाँ अब हामीले इमर्जेन्सी भेहिकलहरूलाई चाहिँ 1 लेन चाहिँ खुलाइरहेका छौँ होइन। आज त्यही अब हामीले सबै यो नर्मल भेहिकल पनि सञ्चालन गर्नको लागि चाहिँ अहिले हामीले बिहान करिब 8 बजेदेखि 2-3 मेसिन लगाएर चाहिँ हामीले भित्ताबाट ट्र्याक खोल्ने काम जारी गरेका छौँ, सम्भवतः आज बेलुकासम्म त्यहाँ बाटो खुल्छ।
2: हजुर, यहाँले अहिले एकतर्फीको कुरा गर्नुभयो, त्यहाँको अवस्था पिच पनि छोएको कुरा पनि गर्नुभयो, यसले चाहिँ अझ फेरि बर्सात हुने हो भने थप समस्या हुने अवस्था छ कि छैन?
4: त्यही त मैले अहिले पनि मैले तपाईँलाई भने होइन, पिच चाहिँ छोइसकेको छ होइन, पिचबाट 1 लेनको इमर्जेन्सी भेहिकल त हामीले छोडिरहेका छौँ होइन। अब तपाईँको थप वर्षा भयो भने त हाम्रो फुल रोडै ड्यामेज हुन सक्ने अवस्था हुनसक्छ होइन। त्यही भएर चाहिँ हामीले अहिले अब बाटो नरोक्नको लागि चाहिँ यता परेवा भिरको साइडबाट 100 मिटर जति कटिङ प्लस फिलिङ गरेर बाटो निकाल्ने काम सुरु गरिसकेका छौँ, सम्भवतः आज बेलुकासम्म बाटो खुल्छ।
2: यहाँले यो अवरुद्धको जानकारीहरू कसरी गराइरहनु भएको छ, किनभने यात्रा गरिरहँदाखेरि यात्रुहरू अलपत्र नहोस् भनेर वैकल्पिक मार्गको जानकारी पनि सरकारले गराइरहेको छ?
4: हजुर हजुर, हामीले चाहिँ अब यो डिओआरबाट अफिसियल्ली अल्टरनेटिभ रुटहरूको बारेमा पनि क्लास नै छ होइन, हाम्रो फेसबुक पेजबाट पनि नोटिस जारी गरेका छौँ, मलाई फोनहरू त आइरहेको छ, भर्बल्ली मैले जानकारी पनि गराइरहेको छु होइन, अब यो सिडो प्रशासनलाई पनि हाम्रो पुरा जानकारी गराएका छौँ।
2: अब
4: जस्तै हाम्रो अब अहिले भनेको तपाईँको मलेखुबाट तपाईँको 3-4 किलोमिटर अगाडि शीतल बजार भन्ने ठाउँ छ होइन, त्यहाँ पनि अब करिब 40 मिटर जति बाटो वासआउट भएर 1 लेन सञ्चालनमा छ। त्यसभन्दा अगाडि भनेको हाम्रो कृष्णवीर भयो होइन, कृष्णवीरमा चाहिँ 120 मिटर टोटल बाटो नै वासआउट भइसकेको छ होइन। त्यसको अल्टरनेटिभको लागि चाहिँ अब त फिस्लिङतिर हाम्रो यात्रु जुन रोकिनु भएको छ नि त्यसको लागि चाहिँ हाम्रो अल्टरनेट रुट भनेको यो तपाईँको बेनीघाटको पुल तरेर सिउरे तार हुँदै ख्यालचोक हुँदै तपाईँको ज्यानेरी घाट फुटमा आउँछ होइन, त्यो भनेको ठ्याक्कै मलिकुबाट तपाईँको नारायणघाट साइडमा तपाईँको 6 किलोमिटर जस्तो ठाउँमा निस्किन्छ कि, त्यहाँबाट निस्केपछि हामी यो अब यो ठ्याक्कै मलिकु हुँदै यो परिवार भिडको बाटो हुँदै काठमाडौँ जानु चाहिँ सकिन्छ।
2: हजुर हस्, जानकारी गराइदिनु भएकोमा यहाँलाई हार्दिक आभार।
4: हस् हस् धन्यवाद।
2: हजुर, उहाँले भन्नुभएसम्म अहिले अब यो परेवा भिरमा चाहिँ 100 मिटर यो भत्केको बिच पनि छोएको छ, तर हामी एकतर्फी रूपमा अहिले सञ्चालन छ बनाइरहेका छौँ भन्नुभयो। अर्को यो शीतल बजारमा पनि अहिले एकतर्फी रूपमा मात्रै चलिरहेको छ, वान लेन मात्रै छ भनेर भन्नुभयो होइन। कमसेकम यात्रा गर्दाखेरि यो समय बुझेर जाउँ, यो यो विशेष गरेर त्रिभुवन राजपथ त्यस्तै पृथ्वी राजमार्गको पछिल्लो अवस्था के छ बुझेर मात्रै
1: यात्रा गरौँ, र वैकल्पिक मार्गहरू के छन्, कहाँबाट हामीले यात्रा गर्दाखेरिमा सहज हुन सक्छ, र भन्दाखेरि अति आवश्यक नपरी राजधानी आवत जावत नगरौँ भन्ने सूचना पनि छ, कामै विशेष पर्यो भनेदेखि बुझेर मात्रै यात्रा गरौँ। र अहिले एकैछिन हामी यो विशेष प्रत्यक्ष प्रसारणमा छौँ, एकैछिन केही सूचना र सन्देशको लागि हामी रोकिन्छौँ।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: झण्डु आयुर्वेद,
7: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
6: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
7: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
6: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
7: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01 45 30 418।

भोटिकोसी नदीमा आएको बाढीले जुन विपत्ति निम्त्याएको छ त्यसको पछिल्लो अवस्थाहरू के छन्, राहत पुनर्स्थापना जनअपेक्षाका कुराहरू के छन् यी लगायतका विषयमा आज हामीले यो विशेष प्रसारणमा जनआवाजहरूलाई समेट्ने प्रयास गरेका छौँ। जनप्रतिनिधिहरूका कार्यहरू के कसरी अगाडि बढिराखेका छन्, उहाँका असुविधाहरू के छन्, अपेक्षा के छन् भन्ने लगायतका विषयमा कुराकानी गर्दैछौँ। मनुका, यति बेला हाम्रो यो टेलिफोन सम्पर्कमा

0: अलिकति अगाडिको दिन सम्झिँदा आज त एक हप्ता भइसक्यो, बेत्राउतीसम्म बाढी आउँदा तपाईँ कहाँ हुनुहुन्थ्यो, तपाईँको परिवारहरू कहाँ हुनुहुन्थ्यो?
1: मेरो परिवार सबै बेत्राउतीमै थिए। मेरा म चाहिँ अलिकति तल बटारमा थिएँ। मैले सूचना प्राप्त गर्ने बित्तिकै म बेत्राउतीतर्फ बाइकमा हानिएँ, तर म एकदम बाँचेँ। किन भन्दा खोलाको अपोजिट र मैले खोलाको सूचना थाहा पाएपछि मैले अलि माथिल्लो बाटो रोजेको कारणले गर्दा मात्रै म बाँचेको छु अहिले।
0: तपाईँको परिवार?
1: मेरो परिवार मेरो एकजना भान्जी चाहिँ बाढीबाट उत्रिनु भयो, मेरो परिवार चाहिँ सकुशल छ अहिले।
0: भनेपछि यहाँले सूचना पाउने बित्तिकै त्यो सूचना अनुसार सबैलाई जानकारी गराउन सफल हुनुभयो?
1: हजुर, म चाहिँ सूचना लिनेमा मात्र परेँ। मलाई साथी मेरो हाम्रो टिमको साथीहरूले बेत्राउतीको एउटा सोसियल टिम छ, ग्रुप छ, त्यो ग्रुपको साथीहरूले जानकारी गराउनु भएको थियो र त्यस पछाडि उहाँहरूले गाउँमा बेत्राउतीमा चाहिँ सबैजनालाई जानकारी गराउने प्रयास त गर्नुभयो। तर थोरै के भइदियो भने योभन्दा अगाडि पनि यस्ता सूचनाहरू आउने गर्थ्यो। आउँदाखेरि चाहिँ खोलाको जुन सीमा हुन्छ त्यो चाहिँ निकै तल हुन्थ्यो र सबैजनाले चाहिँ त्यो खोला बेत्राउती बजार पुरै ढाक्ने गरी बेत्राउती बजार नै लाने गरी आउँछ भन्ने कसैको पनि
2: कल्पना
1: सोचाइमा थिएन, कल्पनामै थिएन। ती कुराहरू हुँदाखेरि चाहिँ धेरैजना मान्छेहरू सूचना पाएर पनि अहिलेको जमाना अनुसार फोटो भिडियो एनटेनको विषयमा लागिरहे र पछि अन्तिम घडीमा चाहिँ धेरै ठुलो बाढी आयो भनिसके पछाडि भागदौड गर्ने क्रममा सेकेन्ड हाम्रा परिवारहरू गाउँका स्थानीयहरू बाँचेका छन् र धेरै जस्तो अहिलेसम्मको मेरो रेकर्ड अनुसार मैले धेरैजनासँग सूचना लिने क्रममा बेत्राउतीको 144 प्रोपर जुन बेत्राउतीमा बस्नुहुन्थ्यो र दिनचर्या चलाउनुहुन्थ्यो 144 चाहिँ बितेको मैले अहिलेसम्मको रेकर्ड पाएको छु र त्योभन्दा बाहेक यो मानसरोवरमा जाने र गोसाइगुण्डाको यो मेला छ, यो मेला भर्ने क्रममा चाहिँ कम्तीमा पनि 12-15 बसहरू स्कर्पियोहरू अझै थप गाडीहरू चाहिँ सो बेत्राउती बजार एरियामा त्यो बाढीमा परेको जानकारी प्राप्त गरेको छ।
2: ईश्वरजी, अब यो पूर्ववत अवस्थाको कुराहरू हामीले गऱ्यौँ, त्यहाँ कति कहाली लाग्दो स्थिति थियो, हामी कसरी बाँच्न सफल भयौँ र कति प्रियजनलाई हामीले गुमायौँ र त्यो पीडा हामीले कसरी खेपिराखेका छौँ भन्ने कुराहरू यहाँले गर्दै हुनुहुन्छ। जस्तो अब यहाँ स्वयंसेवी एउटा अभियान पनि चलाइराख्नु भएको छ, यहाँहरूको एउटा समूह पनि छ भनेर भन्नुभयो, अहिले त्यो बेत्राउती आसपास त्यो क्षेत्रमा बाढी पीडितहरूका लागि के कस्ता कामहरू भइराखेका छन्, तपाईँहरूले कसरी अभियान चलाइराख्नु भएको छ र त्यहाँको आवश्यकता के बोध गर्नु भएको छ, तपाईँहरूलाई के भइदियो भने अझ सजिलो हुन्छ भन्ने अपेक्षा छ छोटकरीमा?
1: अहिले हामी आज एक हप्तासम्म आइराख्दा हिजोबाट मात्रै अस्तिबाट मात्रै जुन गृहमन्त्रीज्यू आइसक्नु भएपछि थोरै राहतको व्यवस्थापन भएको छ। त्योभन्दा अगाडि हामी 2 दिनसम्म बेत्राउतीबाट थोरै माथि गाउँमा जो अलिकति बज्न सफल हुनुभएको छ उहाँहरूलाई हामीले त्यो गाउँमा चाहिँ 70 जुन बिरामी हुनुहुन्छ, बुढाबुढी हुनुहुन्छ, औषधि खाइरहनु भएको छ, उहाँहरूलाई 2 दिनसम्म सेल्टर गऱ्यौँ, 2 दिनसम्म राख्यौँ। उहाँहरू गाउँलेहरूबाट पनि धेरै सहयोग भयो उहाँहरूले। त्यस पछाडि हामीले चोकतेबाट सानो गाडीहरू जुन अहिले यो जुन मेन रोडभन्दा बाहेक चाहिँ सानो रोड छ जुनमा आउजाउट गर्न गाडीहरू आउजाउट गर्न गाह्रो हुन्छ। अब त्यसमा चाहिँ हामीले बिस्तारै फोर व्हील गाडीहरू मगाएर जस्तो नगरपालिकासँग हामीले हाम्रो आफ्नो तर्फबाट गर्ने अनुरोध गर्दाखेरि चाहिँ उहाँहरूले पठाइदिनु भयो र हामीले यहाँबाट जुन बचेका जो छ उहाँहरूलाई चाहिँ अलि सुरक्षित ठाउँमा सार्यौँ।
2: हजुर, अनि अरू केही छोटकरीमा संक्षेपमा तपाईँले देख्नुभएको त्यहाँ दृश्य बमोजिम यसरी यी गतिविधिहरू अगाडि बढाइदिएदेखि अथवा यो प्राथमिकताका आधारबाट हामी अगाडि बढेदेखि सजिलो हुन्छ भन्ने तपाईँलाई लागेको केही कुरा त्यस्तो छ?
1: यसो हामी अहिले निकै पीडामा छौँ, घरबार र आफन्तजनहरू बितेको अवस्थामा छ र अहिले हामी अरू ठाउँमा गएर बस्न सक्ने अवस्था छैन। त्यस कारण हामीले आफैले अलिक म धेरै अनुरोध गरेका छौँ मेयर साहबहरूलाई र सम्बन्धित निकायले अनुरोध गरेर केही टेन्टहरू लिएर चाहिँ त्योभन्दा माथि एउटा सेल्टर बस्ने ठाउँ चाहिँ बनाएर अब बिस्तारै

0: रातहरू पनि आउँदैछ, त्यो धेरैजनाले फोनहरू पनि गरिरहनु भएको छ, विशेष गरी हामीलाई जुन यो दुःखद घडीमा सहयोग गर्नेलाई हामी धेरै आभारी छौँ। विशेष गरी रेडियो नेपाललाई पनि जुन मेरो आवाज एउटा दुःखीको आवाज नेपालभरि पठाइदै हुनुहुन्छ। विशेष गरी अहिलेको अवस्थामा चाहिँ हामी चाहिँ भनेको एउटा छत एउटा टाउको लुकाउने ठाउँ खोजिरहेका छौँ, ज्यान टपछि एउटा टाउको लुकाउने ठाउँ खोजिरहेका छौँ। र आज र भोलिमा यस्ता यो माथि गाउँका मान्छेहरूलाई गाउँका गाउँलेहरूसँग हामीले विशेष अनुरोध गरिरहेको छौँ, उहाँहरूले पनि सहयोग गराउनु भएको छ। र विशेष गरी हिजोसम्म हिजो फेरि हामी त्यो बेत्रावतीमा त्यो खोलाको जुन ठुलो एउटा छत्री फाँट भन्नेमा टाल पर्न गएको थियो, त्यसमा चाहिँ हाम्रा धेरै मान्छेहरू डुबेको छ भन्ने कुरा हामीले अनुमान गरिरहेका थियौँ। र हिजो मात्रै पनि एकै ठाउँमा 22-23 लासहरू छ भन्ने कुरा हामीले जानकारी पाएका छौँ। सुरक्षाकर्मीसँग म टोटल एकदम नजिक भएर उहाँहरूसँग समन्वय गरेर कार्य गरिरहेको छु। र त्यस्तै एउटा घरको कुरा भयो, र त्यस्तै अरू ठाउँमा पारिपट्टि पनि 15 लास छ भन्ने कुराहरू आइरहेको छ, जुन कुराहरू चाहिँ अब आज पनि त्यो रेस्क्युको कुराहरू लास झिक्ने कुराहरूको काम अब सुरु भइरहेको छ। अब हामी यही लास झिक्ने अथवा बनाउने र आफ्नो बस्ने ठाउँ बनाउने कुरामा चाहिँ केन्द्रित रहेको छौँ।
1: हजुर ईश्वरजी, अब अहिले बाढीले गर्दा खाने पानीका मुहानहरू बन्द भएका होलान्, आफूसँग भएका पानीहरू पनि कम हुन सक्छन्। खाने पानीको जो हो त्यहाँ अहिले अरू खानेकुराहरू यो तयारी खाना खानेकुराहरू कसरी जो हो भइरहेको छ?
0: खानेपानीको लागि चाहिँ हामीले आसपासको गाउँबाट सहयोग लिइरहेका छौँ। र हिजो अस्ति आउने राहतबाट पनि खानेपानीको बोतलहरू धेरै मात्रामा आएको छ, खानेपानीको कुनै समस्या छैन। र हामीलाई अहिले खानको लागि पनि खासै त्यस्तो समस्या छैन। हामीलाई समस्या के छ भने बस्ने ठाउँको, अहिले पानी परिरहेको हुन्छ, पानी परिरहेको छ, त्यस कारणले अहिले बस्ने ठाउँको मात्रै सेल्टरको मात्रै आवश्यक छ, सेल्टरको चाहिँ ठुलो आवश्यक छ। त्यस पछाडि अनि जता पनि छरिएर बसेका हाम्रा जुन बेत्रावतीवासीहरू हुनुहुन्छ उहाँहरूलाई एक ठाउँमा राखेर चाहिँ सुरक्षित राख्ने योजना साथ हामी कार्य गरिरहेका छौँ।
2: हस् ईश्वरजी, धेरै धेरै धन्यवाद, यहाँले त्यहाँको अवस्था चित्रण गरिदिनु भयो शब्दमा। हामी यहाँलाई धेरै धेरै धन्यवाद भन्छौँ। अत्यन्तै शोक र पीडामा हुनुहुन्छ, हाम्रो सहानुभूति छ, समभाव छ, र यहाँले जे जस्ता प्रयासहरू गरिराख्नु भएको छ आफ्नो तवरबाट यति विपदलाई सामना गर्नको निमित्त बेसहारा बनेको सहारा बन्नुपर्ने स्थिति छ, हामी एकअर्काको सहारा बन्नुपर्ने अत्यन्तै अहिलेको आवश्यकता हो, यसमा हामी सबैका प्रयास र पहलहरू अगाडि बढिराखेका छन्। यहाँलाई धन्यवाद।
0: र
2: मनुकाजी, हामीले ईश्वर थापाजीसँगको कुराकानी सुन्दै गर्दाखेरि अत्यन्तै काली लाग्दो स्थिति छ, अपेक्षा धेरै छन् भन्ने कुराहरू त उहाँको शब्दहरूबाट पनि धेरै आए, बिस्तारै प्रयासहरू भइराखेका छन्। हामी आशा गरौँ सामान्य ओतको पनि प्रबन्ध होला, खानेकुराको जो हुँदै जाला, बाँकी बिस्तारै सबै कुराहरू राम्रो हुँदै जाला। तर एउटा कुरा उहाँले अत्यन्तै महत्त्वपूर्ण के गर्नुभयो भने जुन बाढीको परिकल्पनाको कुराहरू छ, हामीले यस अगाडि यस्तो किसिमको बाढीको सामना गर्नु नपरेको स्थिति, नदी त्यो सतहमा त्यो उचाइमा जाला, पानीको सतह बढेर भन्ने परिकल्पना नै गरिएको थिएन। हामीले सूचना त पाएका थियौँ तर यो हदसम्मको कल्पना नभएको कारणले गर्दाखेरि अत्यन्त ठुलो विपत्ति बेहोर्नु पर्यो भन्ने कुराहरू छ। सूचना मात्रै पनि महत्त्वपूर्ण होइन रहेछ।
1: फेरि अहिले बाढी आयो भन्ने बित्तिकै हामीले त्यो किसिमको कल्पना गर्ने अथवा आफूलाई तयारीमा त राख्ने, तर यसबाट यो हुन्छ नि एकदमै ट्रमामा जाने अथवा बाढी शब्द सुन्ने बित्तिकै चाहिँ अब सकिएको त्रसित हुने काम चाहिँ नगरौँ होइन। तर यसो भनिरहँदाखेरि सचेत हुन चाहिँ नबिर्सौँ, हामीले अरूलाई पनि जानकारी गराउँ। बेत्रावती भन्ने बित्तिकै एउटा धाम, त्यस्तै उत्तर गया भन्ने बित्तिकै यो गयासँग जोडिएको हजुर, अब उत्तर गया एउटा प्रभावित पालिका, उत्तर गयाको प्रमुख प्रशासकीय अधिकृत जयराम उप्रेती हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। त्यहाँ के भइरहेको छ अहिले हामी कोसिस गर्दैछौँ। हजुर जयराम सर, हजुर अहिले उत्तर गयाको कुन ठाउँमा हुनुहुन्छ?
3: म्याम, म त बाटोमा ट्राभलिङ गरिरहेको छु, काठमाडौँबाट उत्तर गया गइरहेको छु, म हिजो आएको थिएँ।
1: हजुर त्यहाँ, हजुर त्यहाँ के कसरी अहिले काम भइरहेको छ जानकारी गराइदिनुहोस् न।
3: हस् थ्याङ्क यू। अहिले चाहिँ हामीले होल्डिङ सेन्टरहरू राखेर केही मान्छेहरू व्यवस्थापन गरिरहेको छौँ। त्यो बाहेक अन्य चाहिँ आफन्तहरूकोमा पनि शरणमा बस्नु भएको छ, खास गरी धारापानी सामुदायिक भवनमा 14 मान्छेहरू होल्डिङ सेन्टरमा हुनुहुन्छ, शिवालय प्रहरी 5 वडा है, यहाँ 200 होल्डिङ सेन्टरमा हुनुहुन्छ, शान्ति बजारमा सल्ले प्रहरी भन्ने छ, यहाँनिर 150 मान्छे होल्डिङ सेन्टरमा हुनुहुन्छ, भीमसेन स्थान मारीमा 59 व्यक्तिहरू चाहिँ होल्डिङ सेन्टरमा हुनुहुन्छ, कालिका माडीमा 19 जना चाहिँ होल्डिङ सेन्टरमा रहेको अवस्था छ। त्यो बाहेक पनि यो मेलुङ भन्छ हामी भदौरे गणेश प्रहरीमा 9 परिवार भन्ने छ, त्यसको ठ्याक्क हामीलाई सङ्ख्या आएको छैन, त्यो एसएमएसबाट आएको सङ्ख्या हो, त्यहाँको चाहिँ शिक्षकहरूले त्यसको म्यानेज गरिदिनु भएको छ। 9 परिवार सङ्ख्या छ त्यहाँ होल्डिङ सेन्टरमा रहेको अवस्था छ हजुर। यो बाहेक अन्य चाहिँ अब परिवार आफन्त भएकोहरू हकमा आफन्तकै घरमा रहनु भएको अवस्था छ
1: हजुर। यो हजुर, यो सँगै होल्डिङ सेन्टरलाई आवश्यक पर्ने राहतको लागि ढुवानी कसरी भइरहेको छ, त्यहाँ सडक मार्ग कुनै वैकल्पिक मार्गहरूको व्यवस्था गरिएको छ कि?
3: 2 वडाहरू चाहिँ 4 र 5 जुन हजुरले अहिले बेत्रावती भन्दै हुन्थ्यो, बेत्रावतीसँगै भएका यो नुवाकोटको नजिकका 2 चाहिँ हाम्रो अस्थायी बाटोहरू खुलेको छ, त्यसबाट सम्पर्क भएको छ। त्यो सम्पर्कको कारणले हामीले यसमा व्यवस्थापन गर्न सहज छ। बाँकी वडा नम्बर 1 जुन मैले अघि भने गणेश प्रहरी र वडा नम्बर 2 र 3 बिचमा रहेको सल्ले प्रहरीमा भएको होल्डिङ सेन्टरहरूको व्यवस्थापनमा चाहिँ त्यो 2 चाहिँ हामीलाई अलिकति कठिन भएको अवस्था हो
1: हजुर। यहाँहरूले प्रशासकीय व्यवस्थापकीय हिसाबले अहिले काम गरिरहँदा त्यहाँको अबको आवश्यकता के हो?
3: अब खासमा त अब हामीले एकछिन सङ्ख्या नै निकाल्न सकेको छैन, हामीले दुःख छ भन्नुपर्छ। हाम्रो यो 1 वडा चाहिँ यति ठुलो भिक्टिम भयो कि हामीलाई कतिजना मिसिङ हुनुभयो भनेर इन्फर्मेसन दिने व्यक्तिसँग त हामीले पाइरहेको छैनौँ। अब यसमा खास गरी यो मेलुङ भन्ने ठाउँमा 20 बढी घर थिए, सल्ले टारमा 70 बढी घर थिए, पैदेशीमा 55 बढी घर थिए, र यो सिमले अहिले जहाँ हामीले राख्यौँ त सिम
2: हजुर हजुर हेलो हजुर टेलिफोन सम्पर्क विच्छेद भएको हो। हेलो
1: हजुर, टेलिफोन सम्पर्क विच्छेद भएको छ, उहाँ यात्रा गर्दै हुनुहुन्छ, यसर्थ पनि कहिलेकाहीँ इन्टरनेटको सम्पर्क पहुँच राम्रोसँग नहुन सक्छ। उहाँले त यो घरधुरी अनुसारको को कति पर्नुभयो भन्ने हामीसँग त अहिले तथ्याङ्ककै अभाव भन्नुभयो, यो सायद साँच्चै भनियो भने अहिले एकिन तथ्याङ्क सरकारसँग पनि अभाव छ। अहिले सबै सङ्कलन गर्ने कार्य भइरहँदा कुन क्षेत्रको भन्ने एउटा क्षेत्रगत रूपमा तथ्याङ्क पनि छैन, कुन ओडाको कुन पालिकाबाट
2: कति क्षति भएको छ, त्यहाँको जनसङ्ख्या स्थिति के थियो भन्ने लगायतका विविध विषयहरू छन्। अनिल पौडेल धादिङ सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलजी हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो
1: हजुर, अनिल सरसँग पनि हामी कुराकानी गर्ने प्रयत्नमा छौँ। अहिले राहत उद्धारका कामहरू भइरहँदा विभिन्न सङ्घ संस्थाले स्वस्फूर्त रूपमा विभिन्न सहयोगका कार्यक्रमहरू गरिरहेका छन्, सार्वजनिक पनि गरिरहेका छन्।
2: टेलिफोन सम्पर्क स्थापित भएको छ मनुका धादिङबाट सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेल हाम्रो टेलिफोन सम्पर्क हुन्छ। हेलो
4: हजुर हजुर नमस्ते
2: हजुर अनिल सर
4: हजुर नमस्ते
2: हजुर नमस्कार। पछिल्लो अवस्था के छ धादिङमा, यो बाढी पछिको जुन विपत्ति पछिको अवस्थालाई हामीले कसरी यसलाई सरलीकरण गर्दैछौँ अथवा सहजतातिर लाने हाम्रो प्रयासहरू कसरी अगाडि बढिराखेका छन्?
4: अब तत्काल राहतको सन्दर्भमा हामीले अहिले काम गरिरहेछौँ, त्यसमा विशेष गरी गल्छी र गजरी गाउँपालिका बढी प्रभावित हुनुहुन्छ, त्यहाँ लगभग 500 घरधुरी घर परिवार प्रभावित भएको भन्ने छ विवरणले, र केही पछिल्लो अस्तिको बाढीले पनि अब बेनीघाट रोदाङमा 4 पूर्ण क्षति भएको अवस्था छ, पहिले पनि 2-3 घरहरू क्षति भएको थियो, र सिद्धलेखमा पनि केही घर क्षति भएको भन्ने छ, तर सिद्धलेखमा त्यस्तो ठुलो उल्लेख्य मात्रामा क्षति भएको छैन, र संरचनागत हिसाबले बढी क्षति पुगेको छ, र यहाँबाट तीर्थको सन्दर्भ तीर्थाटनको सन्दर्भमा र चाहिँ व्यापार व्यवसायको सन्दर्भमा रसुवातिर भएको यहाँको बासिन्दाहरू 147 सम्पर्कविहीन हुनुहुन्छ, उहाँहरूको खोजीको काम पनि चलिरहेको छ, र सेल्टरहरू अस्थायी सेल्टरहरूको पनि व्यवस्थापन भइरहेको छ, र उहाँहरूलाई घर परिवारमा चाहिँ इन्टिग्रेसन गर्नको लागि अब हिलो सफा गर्ने घरहरूलाई चाहिँ बस्न लायक बनाउने सन्दर्भमा पनि अब सुरक्षा निकायले काम गरिरहेको छ, मिसिङ लासहरूको सन्दर्भमा पनि खोजी चलिरहेछ, र अन्य सम्पत्तिहरूको जुन प्राप्त हुन्छ नदीको आसपासमा तिनलाई तिनको संरक्षण गर्ने यी खालको कामहरू संयुक्त रूपमा सबै निकायहरूबाट भइरहेको अवस्था छ।
1: हजुर, यो एनडिआरआरएमएको पछिल्लो अपडेटले धादिङमा 55 सब फेला परेको भनेर जानकारी गराएको छ, यो हिसाबले हेर्दा यहाँहरूले सब व्यवस्थापन कसरी गरिरहनु भएको छ?
4: यस्तो छ, यसमा हामी छवटा जति यो सबहरू चाहिँ टिचिङ हस्पिटलमा छन् र 20 जति पोखरामा छन् र केही चाहिँ अब आइडेन्टिफाई हुन नसकेका शरीरका अङ्ग टुक्राहरू भेटिएको अधिकांश चाहिँ त्यस्तो अवस्था हो यहाँ भएका मध्ये र हिजो चाहिँ त्यो हामीले प्रोटोकल अनुसार तिनीहरूको चाहिँ सब व्यवस्थापन हिजो मात्रै भइसकेको छ र अहिले अब भेटिएका सबहरूको व्यवस्थापनको सन्दर्भमा पनि अब त्यही अनुसार प्रोटोकल अनुसार गर्ने गरी निर्णय पनि भएको छ र त्यही अनुसार काम पनि भएको जस्तो छ।
2: हजुर हजुर अनिल सर, जस्तो धादिङ जिल्लामा सबैभन्दा बढी प्रभावित पालिका भन्दाखेरि गल्छी, गजुरी, बेनीघाट, रोराङ र सिद्धलेक गाउँपालिका, यहाँहरूले ती अति प्रभावित पालिकाहरूको कुनै वडाहरूमा स्थलगत अनुगमन गर्नुभएको छ, त्यहाँ पुग्नु भएको छ कि छैन, अथवा सूचना सङ्कलन मात्रै हो कि छ?
4: हिजो 10-11 बजेसम्मै अब यो सिद्धलेकको चाहिँ अस्थायी सडक मर्मत सन्दर्भमा र गल्छी गाउँपालिका र गजुरी गाउँपालिकाको अल्पकालीन राहतको चाहिँ व्यवस्थापन सेल्टर व्यवस्थापनको सन्दर्भमा अनुगमन गरेर मात्रै हिजो राति 11 बजीतिर फर्केका थियौँ र त्यहाँ सामग्री राहत सामग्रीहरूको त्यस्तो जरुरी छैन, अहिले फुड आइटमहरू हामीले चाहिँदैन नै भनेर भनेका छौँ। नन फुड आइटममा सहयोगको लागि अब कुनै संस्था इच्छुक भएमा उहाँहरूलाई चाहिँ नन फुड आइटममा सहयोग गर्न भनेर चाहिँ हामीले फोनमा सम्पर्कमा आउने संस्थाहरूलाई व्यक्तिहरूलाई पनि भनिरहेको अवस्था छ र पालिकाहरूले पनि आफ्नो तर्फबाट अब अल्पकालीन राहत अब कियास्टबाट र अन्य तरिकाबाट चाहिँ सम्बोधन गरिरहनु भएको छ। गल्छी गाउँपालिकाले सुरुकै दिनमा चाहिँ 10,000 रुपियाँ कियास्ट प्रभावित परिवारलाई वितरण गर्नुभएको थियो र चाहिँ अन्य चाहिँ अब घर सफाइ गर्ने, लेदो व्यवस्थापन गर्ने कुरामा सुरक्षा निकाय भोलिन्टियरहरूको सहयोग लिएर चाहिँ सडक खुलाउने ती कामहरू भइरहेको छ।
1: हजुर, राजमार्गको कुरा गर्दा पृथ्वी लोकमार्ग यो बेनीघाट, रोराङ अनि गजुरी यता पहिरो गएर पूर्ण अवरोध भएको जानकारी आएको थियो, त्यस्तै सदरमुकामसँगको यो जोड्ने फुर्के खोलाको त्यहाँको पुल भत्किँदाखेरि त्यहाँसँगको सम्पर्क पनि टुटेको थियो, अहिले राजमार्गको अवस्था के छ, सदरमुकामसँग यहाँहरूको सम्पर्क हुन सकेको, त्यहाँसम्म पुग्न सक्ने अवस्था छ कि छैन?
4: सदरमुकामसँग सिधा कनेक्सन हुने र छोटो रुटमा पर्ने पुल चाहिँ फुर्के खोलाको पुल चाहिँ बाढीले पुरै ध्वस्त बनाएको हो र त्यसको विकल्पको रूपमा अब गल्छीमा एउटा पुल छ, हामीले त्यसको पृथ्वी राजमार्गको प्यारालले हुने गरी कच्ची सडक छ, त्यसलाई स्तरोन्नति गरेर र केही ठाउँहरूमा चाहिँ ग्राभलिङ गर्ने कामहरू पनि सुरु भएको छ, केही ठाउँमा चाहिँ पहिरोहरू पन्छाउने काम गरेर अहिलेलाई चाहिँ प्यारालल्ली गल्छी निस्कने गरी त्यो सडक सुचारू भइसकेको छ। अर्को चुनौलो बजार हुँदै त्यो सडकको पनि मर्मत कामहरू भएको छ र यता बेनीघाटतर्फ निस्कने गरी पनि चाहिँ मर्मत भएको हो, तर चाहिँ अब कृष्णभीरको पहिरोले गर्दा अब चाहिँ पृथ्वी राजमार्ग अहिले चाहिँ ठप्प भएको अवस्था छ, त्यो हाम्रो क्षमता र बसको भन्दा पनि अब नेपाल सरकार ले अब त्यसमा सम्बोधन गर्नुपर्ने खालको छ, किनभने त्यहाँ ठुलो क्षति भएको छ, अब त्यो तत्काल मर्मत हुने अवस्था पनि छैन र अरू चाहिँ सडक सदरमुकामसँग कनेक्सन हुने सडकको हकमा चाहिँ हामीले काम गरिरहेका छौँ। 3 सडकहरू चाहिँ अब सडक डिभिजनले, पूर्वाधार कार्यालयले र सघन शहरीले चाहिँ त्यसको मर्मत, आकस्मिक मर्मतका कामहरू सुरुवात गरिसक्नु भएको।
1: हजुर, यहाँले अघि नै यो राहत वितरणको कार्यमा जुटिरहेको कुरा गर्नुभयो, राहत भण्डारणको लागि अहिले बर्सातको समय छ, राहतका सामग्रीहरू नबिग्रिउन् भन्नको लागि कसरी भण्डारणको व्यवस्था गर्नुभएको छ नि?
4: त्यसमा यस्तो छ, हामीलाई प्राप्त राहत संस्थाबाट, राज्यबाट प्राप्त हुने सहयोग चाहिँ अब सुरक्षा निकाय या नजिकको पालिकाको स्टोरले भ्याएसम्म त्यहाँ र वितरणमा समन्वय होस्, सहजीकरण होस् भनेर हाम्रो एक एकजना चाहिँ स्टाफ पनि दुवै पालिकाहरूमा पठाएको पनि छौँ, 3-4 दिनदेखि उहाँहरू चाहिँ खटेर सुरक्षाको पनि एक एकजना खटिएको अवस्था छ, पालिकालाई समन्वय गर्न, सहयोग गर्न र त्यहाँको चाहिँ वितरणको प्रबन्धलाई राम्रो व्यवस्थित गर्नको लागि हामीले एउटा आधारभूत खाका पनि पालिकाहरूले दिएको अवस्था छ र त्यहाँ नै हाम्रो स्टाफहरू खटेर समन्वय गरिरहनु भएको छ।
2: हजुर, अब यो जुन यहाँले भन्नुभयो, जस्तो यो सडक यातायात अवरुद्ध हुँदाखेरि, जुन सदरमुकामसँग सडक सम्पर्कबाट विच्छेद हुँदाखेरि अथवा बाढीले ल्याएको जुन विपत्ति हामीले बेहोरिरहेका छौँ, यसले गर्दाखेरि समग्रमा यो बाढी पछिको अवस्थाले अन्य के क्षेत्रहरू बढी प्रभावित भएको महसुस भएको छ दार्जिलिङमा?
4: अब यस्तो छ, यसमा विशेष गरी अब खाद्य सप्लाईको चेनमा पनि समस्या भएको छ र अब जनजीवनमा पनि असर भएको छ। अब सदरमुकामसँगको सिधा कनेक्सन टुट्दा त्यसको ठुलो असर खाद्य सप्लाईमा, औषधि सप्लाईमा, अनि चाहिँ ग्यासको आपूर्तिमा, अब यी यावत कुराहरूमा एकदम असर पुगेको अवस्था छ।
2: त्यसलाई
4: न्यूनीकरण गर्न, त्यसलाई सहजीकरण गर्न हामीले सबै निकायहरू सबैसँग सामूहिक प्रयास पनि गरिरहेका छौँ।
2: हस् हस् हस् सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलज्यू, यहाँलाई धेरै धेरै धन्यवाद छ यो जानकारीको लागि।
4: धन्यवाद।
1: हजुर, अब भने हामी रसुवामा के कसरी खोजी उद्धार राहतको कार्य भइरहेको छ हाम्रा संवाददाता हेमनाथ खतिवडासँग कुराकानी गर्दैछौँ। हजुर हेमनाथ जी।
5: हजुर
1: हजुर, अहिले रसुवाको कुन ठाउँमा हुनुहुन्छ यहाँ?
5: हजुर
1: हजुर, अहिले कुन ठाउँमा हुनुहुन्छ यहाँ?
5: म अहिले कालिका गाउँपालिकामा छु, कालिका गाउँपालिका वडा नम्बर 2 छु। अब उत्तर गया गाउँपालिकातिर झर्ने क्रममा छु। अब यो यो यो यो के भन्छ बाढी पीडितहरूलाई भेट्ने सेक्टरहरूमा जाने रात रात र उद्धारको कुरामा रिपोर्टिङमै रहिरहेको छु। सायद आज सदरमुकामसम्म पनि पुग्ने मेरो प्रयास रहन्छ। सदरमुकाम अब एक साता बित्न लाग्दा सदरमुकाममा पुग्न सकेको छैन, अब आज पुग्ने मेरो प्रयास रहने छ।
1: हजुर, आफू पनि सुरक्षित रहेर यहाँले एक हप्तादेखि रिपोर्टिङ गरिरहँदा त्यहाँको खोजी उद्धार राहतको कार्य कसरी अगाडि बढिरहेको देखिरहनु भएको छ नि?
5: हजुर हजुर, खोजी उद्धारको कामहरू पनि सँगसँगै भइरहेको छ भने राहत वितरणको कामलाई अब अलिकति व्यवस्थित ढङ्गले स्थानीय तहले नेतृत्व लिइरहेको देखिन्छ। हिजो मात्रै उत्तर गया गाउँपालिकामा अब सर्वपक्षीय खालको बैठकहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय तह जनप्रतिनिधिहरू, सामाजिक सङ्घ संस्थाहरू चाहिँ बसेर, मिडियाका साथीहरू सबै बसेर चाहिँ त्यो त्यो खालको एउटा छलफल भएर सौभाद्र वातावरणमा राहत वितरणको कामलाई कसरी अगाडि लैजाने, व्यवस्थित कसरी गर्ने भनेर एउटा छलफल भएको छ। हाम्रो जिल्लाको कुरा गर्दाखेरि सदरमुकाममा एउटा राहत सङ्कलन वितरण केन्द्र रहेको छ भने यता चाहिँ नि उत्तर गाउँपालिकाको नीलकण्ठ मावि भवनमा राहत सङ्कलन केन्द्र र वितरण केन्द्रको रूपमा रहेको छ। त्यसै गरी कालिकामा पनि थोरै प्रभावितहरू, यो बाढी पीडितहरू बस्नुभएको छ। त्यहाँ पनि भर्खरै हाम्रो मिडियाको साथीहरूले नै राहत ल्याएर हस्तान्तरण गर्नुभएको छ। अहिले राहत वितरणलाई अलिक व्यवस्थित सुरुवात हुन थालेको देखिन्छ भने अब लासको खोजी, लासको उत्खनन गर्ने कुराहरूमा नि सुरक्षा कर्मीहरू लाग्नुभएको छ। अब धेरै दिन भइसकेको हुनाले लासहरू बन्द हुने, अब अर्को खालको विपद आउने खालको भएमा पनि पीडितहरू रहनु भएको छ।
2: हजुर, हामी यहाँलाई धेरै धेरै धन्यवाद भन्छौँ र फेरि आवश्यकता अनुसार हामी यहाँसँगको टेलिफोन सम्पर्कमा जोडिँदै जानेछौँ। धन्यवाद यहाँलाई।
1: हजुर, उहाँले रसुवामा के कसरी खोजी उद्धार अनि राहतको कार्य भइरहेको छ संक्षिप्तमा जानकारी गराउँदै हुनुहुन्थ्यो। हजुर, हामीले निरन्तर यहाँलाई जानकारी गराइरहेका छौँ, रसुवा बाढीमा केन्द्रित भइरहँदा वर्षात भइरहेको छ। नेपाल बाढी सूचना नामक फेसबुक पेज छ जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले। तपाईँले 11:55 and 2 हान्नुभयो भने बाढीको सूचना पाउन सक्नुहुन्छ र नेपाल बाढी सूचनाले कहाँ बाढी आउँदैछ, उच्च सतर्कता अपनाउनु पर्ने कहाँ, निरन्तर जानकारी गराइरहेको हुन्छ र प्रभावित क्षेत्रको लागि भनेर एसएमएस पनि पठाएको हुन्छ। त्यो कुरामा सचेत रहनुहोला, वर्षातको समय छ। बाढी पहिरो जस्ता विपदको जोखिमका आधारमा नेपाल 16 स्थानमा छ, यसर्थ पनि हामी सचेत रहनुपर्ने अवस्था छ। हामीले हरेक वर्ष जसो बाढी पहिरोबाट पीडित हुनुपर्ने, बाढी पहिरो भोग्नुपर्ने अवस्था आइरहेको छ। यो वर्षको मात्रै कुरा भएन, भदौ 10 गतेको मात्र कुरा भएन, हामीले यो 83 सालको मात्र कुरा भएन, 82 सालमा पनि भोगेका छौँ, 81 सालमा पनि भोगेका छौँ। त्योभन्दा अगाडि अगाडि पनि ठुला ठुला बाढीहरू त्यो बाढीहरू बगेका छौँ. यो ठुलो बाढी हो तर ठुला बाढीहरू हामीले सामना गरिरहेका छौँ. 2082 कुरा गर्ने हो भने हामीले इलामको त्यो क्षेत्रको त्यो हाम्रो दुःखद घटना खबरलाई बिर्सनुहुन्न. त्यो मोन्था आधीका कारण त्यहाँ बाढी पहिरो जाँदा इलाम र झापा प्रभावित भएको थियो. 81 सालमा सोलुखुम्बुको खुम्बु पासङ ल्यामु गाउँपालिकामा थामेमा पहिरो जाँदा
2: त्यहाँ
1: हिम पहिरो गयो होइन, हिम पहिरो गएर विस्फोट भएर थामे खोलामा बाढी हुँदा करिब 50 घर रहेको ठाउँमा क्षति भएको थियो. हामीले यसो भनिरहँदा फेरि मेलम्चीलाई पनि बिर्सनुहुन्न. 2078 असार 1 गते मेलम्ची नदीमा यस्तै लेदोसहितको बाढी आयो. त्यहाँ बाढी आउँदाखेरि मेलम्चीमा अर्बौँको क्षति भएको छ, जनधनको क्षति भयो. 2071 सालको सिन्धुपाल्चोकै कुरा गर्ने हो भने जुरे पहिरोलाई पनि बिर्सनुहुन्न. जुरेमा खसेको विशाल पहिरोले सुनकोसी नदी थुनेर कृत्रिम ताल बन्दाखेरि त्यहाँ 156 बढीको मृत्यु भएको थियो. अरणीको राजमार्ग लामो समयसम्म ठप्प भएको थियो. 2050 साललाई पनि हामीले बिर्सनुहुन्न. कुलेखानीमा मुसलधारे वर्षा हुँदा बाढी पहिरोका कारण 1336 जनाले लगभग 1400 मानिसले ज्यान गुमाएका थिए, जुन नेपालको इतिहासमा बाढी पहिरोबाट भएको एकै पटकको ठुलो क्षति हो. 2038 सालमा पनि पहिरो गएको रहेछ. तिब्बतमा रहेको झ्याङजाबो हिमताल फुट्दा अरणीको राजमार्ग र पुलहरू बगाएको रेकर्ड छ. हामीले यो बाढी जान सक्छ कि सक्दैन भनेर नाप्न थालेको पनि धेरै भएको छैन. जब नाप्न थाल्यौँ, जब जल सतहको कस्तो छ भनेर मापन गर्न थाल्यौँ, त्यसपछिको रेकर्डले नै 2050 सालको रेकर्ड थाहा भयो कि ठुलो बाढी गएको भन्ने. यसर्थ हेर्दाखेरि बाढी सँगसँगै उच्च सतर्कताको एसएमएसहरू आएका हुन्छन्, अनुरोधहरू आएका हुन्छन्. यो कुरालाई तपाईँले हेलचेक्राइ नगर्नुहोस्, खेलासी नगर्नुहोस्, हामी यहाँलाई हार्दिक आग्रह गर्छौँ. र मौसमको जानकारी, पछिल्लो समय मौसमका धेरै कुराहरू मिलेका छन्, पानी पर्ने कुरा, बाढी जाने कुरा. अहिले यो आकस्मिक बाढी जाने गरेको छ, खहरे खोलाहरू उर्लिने
2: गरेको छ.
1: यो झरनामा नुहाउन जाने कतिले 81 खहरे खोला आउँदा झरना बढ्दाखेरि ज्यान गुमाउनु पर्ने अवस्था पनि छ. तसर्थ मौसमको अवस्था हेर्न, मौसमको सूचना लिन नबिर्सनुहोला, लिनुहोला. मौसमको सूचना लिइरहँदा तपाईँको यात्रा सहज हुन्छ, तपाईँको बासस्थान सहज हुन्छ, तपाईँको आफ्नो परिवार सुरक्षित रहनुहुन्छ, तपाईँ आफू सुरक्षित रहन सक्नुहुन्छ.
2: हस्, यति धेरै विस्तृत जानकारी हामीलाई योभन्दा विगतका पूर्व स्मृतिमा लानुभयो मनुकाजीले. हामीले विभिन्न किसिमका बाढी, पहिरो, डुबान, कटानका यावत समस्याहरू, भूकम्पका ती पीडाहरू खेपिराखेर पनि हामीले त्योलाई अनुभवको रूपमा लिँदै, त्यसलाई शिक्षाको रूपमा लिँदै, आगामी दिनका हाम्रा आनी बानी व्यवहारहरू, हाम्रो बस्ती, भौतिक संरचना निर्माण इत्यादि कुराहरूलाई पनि हामीले बिर्सनु हुँदैन भन्ने शब्द चित्रमा बडो राम्रो दिनुभयो. स्मरण रहोस्, अघि हामीले ईश्वर थापाजी स्वयंसेवक जो हुनुहुन्थ्यो बेत्रावतीबाट, उहाँले दिनुभएको एउटा कुरालाई म संक्षेपमा जोड्न चाहन्छु, स्मरणमा लिइदिन अनुरोध गर्छु कि बाढीको पूर्व सूचना त हामीलाई प्राप्त भएको थियो. माथि तिब्बतबाट आउँदै गरेको त्यो पहिरोसहितको जुन बाढी आउँदैछ भन्ने त पूर्व सूचना पाइयो, तर यो हदको, यो स्तरको चाहिँ बाढी आउँछ भनेर परिकल्पना नगरेको कारणले हामीले अलि धेरै टाढा टाढासम्म जान सकेनौँ, सूचना प्रवाह गर्न सकेनौँ. विगतमा पनि बाढी आएको हो त्यो सतहमै होला भनेर हामी कति पहिले फोटो भिडियो खिच्नतिर पनि लाग्यौँ, त्यसले गर्दाखेरि पनि धेरै मानवीय क्षति भएको कुराहरू पनि हामीले समाचारमा हेरेका छौँ. त्यसैले सूचना प्राप्त गरे पनि त्यो सूचनालाई हामीले साधारण रूपमा मात्रै नबुझौँ, त्यसलाई उच्च सतर्कता अपनाऊ भन्नुको अर्थ हामीले त्यसलाई साधारण रूपमा ग्रहण नगरौँ र विपत्ति जुन बेला जुन अवस्थामा पनि जसरी नै आउन सक्छ भनेर त्यसमा अत्यन्त सावधानी अपनाऊ भन्ने एउटा कुरा छ. मनुकाजी, हामी यो विशेष प्रसारणमा रह्यौँ र कार्यक्रममा हामीले अहिले यो प्रसारणमा विभिन्न क्षेत्रका जनआवाजहरू पनि समेट्यौँ. राजनीतिक र प्रशासनिक नेतृत्वले यसलाई व्यवस्थापन गर्न के कस्ता प्रयासहरू गरिराखेको छ त्यस बारेमा पनि जानकारी दियौँ. समन्वयका कुराहरूलाई पनि, उहाँका अपेक्षाहरूलाई पनि हामीले यो प्रत्यक्ष प्रसारण मार्फत राखिदियौँ. हामी कामना गर्छौँ यो यसका यो बाढीको प्रत्यक्ष असरले जे अहिले भोगिराखेका छौँ, यसका अन्य सहायक असरहरू पनि छन्, पुनर्निर्माणका कुराहरू छन्, जलविद्युत क्षेत्रमा असर पुगेको छ होइन, ऊर्जा सङ्कट आउने सक्ने स्थिति छ, खाद्यान्न अभावका कुराहरू छन्, रोग, संक्रामक रोगहरू आउने स्थिति छ, यसलाई व्यवस्थापन गर्नेतर्फ हाम्रा समग्र प्रयासहरू अगाडि बढिराखेका छन्. विपत्तिलाई साम कामना गरौँ धैर्यतापूर्वक र संयमतापूर्वक। हस्, यही आग्रहको साथमा आजलाई भोटेकोसी बाढी पछिको अवस्थाको बारेमा हिरण नेपालले निरन्तर विशेष प्रसारण गरिराखेको छ। यो पछिल्लो विशेष प्रसारणबाट प्रविधि संयोजनतर्फका मित्र पराग पोखरेललाई धन्यवाद, मित्र विमल गेवाली, यशोदा अधिकारीले यो संयोजनमा साथ दिनुभयो, विद्या चौधरी र प्रमिला गजुरेललाई पनि धन्यवाद भन्दै मनुका कुँवर र भानुभक्त खड्का बिदा हुन्छौँ। नमस्कार।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीमा मृत्यु भएका मध्ये 974 जनाको शव भेटिएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका अनुसार शव भेटिएका मध्ये 320 आंशिक अङ्ग, 382 पुरुष, 209 महिला, 35 बालिका र 28 बालक छन्। फेला परेका शव मध्ये 927 जाँच मुजुल्का गरिएको, 413 माटोमुनि व्यवस्थापन गरिएको तथा 51 शव आफन्तलाई हस्तान्तरण गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ। त्यसै गरी 11,379 जनाको उद्धार गरिएको छ। खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। भोटेकोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल रहे तापनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले यही भदौ 10 गते भोटेकोशीमा आएको बाढी पश्चात ती नदीमा पानीको बहाव तल रहे तापनि सतर्कता अपनाउन भनेको हो। बाढी पूर्वानुमान महाशाखाद्वारा आज जारी बाढी पूर्वानुमान बुलेटिनमा ताप्लेजुङ, सङ्खुवा सभा, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धु, पाल्चो, काभ्रे पलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, गोर्खा, लमजुङ, डोल्पा आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। त्यसै गरी रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका जिल्ला भई बहने

प्रधान कार्यालयका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका साथ कृष्णवीर स्थित त्रिशुली नदीले कटान गर्दा सडक भाँसिन गई मानिस समेत आवत जावत गर्न नसक्ने गरी पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यसै गरी धादिङको गजुरी गाउँपालिका 2 स्थित परेवा भिरमा पनि बाढीको कारण सडकको तल्लो भाग भाँसिएको कारणले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको कर्णाली प्रदेश मन्त्री परिषद बैठकले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको राहत उद्धार पुनस्थापना तथा क्षतिग्रस्त संरचनाको पुननिर्माण एवं विपद व्यवस्थापनका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। र इरानले आफू युद्धको पक्षमा नरहेको तर आफ्नो मुलुकमाथि कुनै पनि प्रकारको आक्रमण भएमा त्यसको दृढतापूर्वक प्रतिकार गर्ने इरानी राष्ट्रपति मसुद पेजेस्कियानले बताउनु भएको छ। राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा इरानले युद्ध नचाहेको स्पष्ट सन्देश यसअघि नै अन्तर्राष्ट्रिय समुदाय समक्ष पुर्याइसकेको बताउनुभयो। उहाँले इरान शान्ति र स्थिरताको पक्षमा रहेको उल्लेख गर्दै आक्रमणका घटनाप्रति भने मौन नबस्ने बताउनुभयो। इरानी राष्ट्रपतिको यो भनाई अमेरिकी सेनाले इरानको दक्षिणी लाराक द्वीपमा आक्रमण गरेको बताइएको घटनापछि आएको हो। रेडियो नेपालबाट मध्याह्न 12 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

नमस्कार, कार्यक्रम जीवन सुखबाट तपाईँको जीवनमा सुखको खोजी, सुखद साथ र साङ्गीतिक यात्रामा कार्यक्रम जीवन सुख हामीले हरेक साताको मङ्गलबार मध्याह बाह्र बजीको समाचारपछि सुनाउँदै आएका छौँ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको यो कार्यक्रम एफएम 98.1 मेगाहर्ज र इन्टरनेटमा www.radionepal.gov.np/ र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सकारात्मक सोच सुखको खोज कार्यक्रम जीवन सुखमा हामी जीवनका सकारात्मक पक्षलाई, आशा विश्वास र भरोसालाई यहाँहरू माझ राख्दै आएका छौँ। यसै क्रममा आउनुहोस् कार्यक्रम जीवन सुखको आजको यो साङ्गीतिक यात्रा मा स्वागत गर्छु प्राविधिक साथी पराग पोखरेल। र आज हामी कार्यक्रम जीवन सुखको साङ्गीतिक

0: रामा, हामी दुईजना छौँ, साथी शान्ति राणा र म चन्दा विष्ट। हामी दुवैजना यहाँहरूलाई स्वागत गर्छौँ। एक साता पछिको यो भेट हुँदा धेरै घटना परिघटनाहरू हामीले भोग्नु परेको छ। हामी नेपालीहरू यति बेला भोटेकोसी बाढीबाट भएको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापना के कसरी गर्न सकिन्छ प्रयासरत छौँ, तयारी अवस्थामा छौँ, छलफल पनि गर्दैछौँ। र यो समय अवधिमा यो साता भर नै हामीले बुधबारदेखि कुनै न कुनै प्रकारबाट, प्रत्यक्ष टेलिफोन वार्ताबाट होस् अथवा समाचारबाट होस् अथवा कार्यक्रमबाट हामी श्रोतासँग जोडिएको छौँ। कहाँ कता के भइरहेको छ, के को आवश्यकता छ र हामीले कुन कुराको जानकारी गराउनु सबैभन्दा सान्दर्भिक होला, यो सँगै समग्र रूपमा हामी जुटिरहेको छौँ। साथी शान्ति राणा, यहाँ त पहिलो दिनदेखि नै होइन लाइभमा प्रत्यक्ष प्रसारणमा जुटिराख्नु भएको थियो। यो समय अवधिभर हामी यही क्षति, खोजी, उद्धार, राहत यी कार्यहरूमा हामीले सूचना दिने कामहरू चाहिँ गरिरह्यौँ, विज्ञहरूसँग पनि कुरा गर्यौँ होइन।
1: हजुर, पक्कै पनि यो एकदमै अकल्पनीय होइन, हामीले कहिले पनि सोचेका थिएनौँ यो विपद आयो भाद्र 10 गते। त्यो दिनदेखि नै हामी निरन्तर रेडियो नेपाल सार्वजनिक प्रसारण रेडियो नेपालबाट हामी अघि चन्दाजीले भन्नुभएको जस्तै विभिन्न व्यक्तिहरूसँग उहाँको स्थलगत जानकारी होइन अन्य जानकारी पनि लिइरहेका छौँ। यो एउटा विपदको अवस्थामा यति बेलासम्म आइपुग्दा, 10 गतेबाट आजसम्म आइपुग्दा होइन, धेरै कुराहरू हामीले सुन्यौँ र सुनायौँ पनि श्रोतासँगै रहेर, र यति बेला यो अबको क्षण भनेको चाहिँ हामीसँग उद्धारको कार्यक्रम पनि, उद्धारको समय पनि छ, त्यो गर्नु पनि जरुरी छ,
0: भइ पनि रहेछ।
1: हजुर, यो सँगै यो त्रास फैलाउने काम चाहिँ नगरिकन सजग रहने पनि यो बेला।
0: हजुर, यति बेला हामी जहाँ छौँ, जता छौँ, सुरक्षित रहौँ, सुरक्षित कसरी गर्न सक्छौँ त्यो कार्यमा पनि साथ र सहयोगमा जुटौँ पनि भन्न चाहन्छौँ। विपत्ति भनेको कुरा नै यही हो, अचानक हुन्छ होइन, त्यसको कुनै पूर्व तयारी पनि रहेन, र अब चाहिँ कसरी जाने, आत्तिने भन्दा पनि होइन, अब यसमा धेरै कुराहरू, शङ्का उपशङ्का गर्ने भन्दा पनि होइन, कहाँ कसरी साथ दिन सकिन्छ, सहयोग लिन सकिन्छ होइन, आवश्यक परेको ठाउँमा साथ र सहयोगको आवश्यकता छ।
1: यो बेला चाहिँ हामी जुट्नै पर्छ। यति बेला सुरक्षा निकाय होइन, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक तथा स्थानीय समुदायहरूले पनि यो कठिन परिस्थितिमा जीवन बचाउनको लागि खटिरहनु भएको छ। उहाँहरूप्रति पनि हामी हृदयदेखि नै कृतज्ञता व्यक्त गर्छौँ। र यो सँगै यो क्षति भइसकेपछि जो उद्धारमा आइसक्नु भएको छ, सम्पर्कमा आइसक्नु भएको छ, र त्यति बेला रहँदाखेरि त्यो दृश्य जुन उहाँले देख्नुभयो होइन, त्यसपछि यो मनस्थिति चाहिँ कस्तो रह्यो होला भन्ने कुरा फेरि अबको पाटो रहने हो कि होइन चन्दाजी?
0: हो त, कति विक्षिप्त अवस्थामा हुनुहुन्छ, कति यो के भइरहेको छ भनेर अल्मल्लमा हुनुहुन्छ। अब यो विनाशकारी बाढीले त देशलाई नै स्तब्ध बनाएको छ, हाम्रो हरेक मनलाई स्तब्ध बनाएको, क्षणभरमै होइन, सोच्दै नसोचेको आएको पानी, हिलो, ढुङ्गा, अन्य भग्नावेश, विनाशकारी भेलले बस्ती, सडक, पुल अनि संरचनामा ठुलो क्षति पुऱ्यायो नि त। धेरै हामी नेपालीहरूले आफ्नो घर, सम्पत्ति, जीविकोपार्जन साधन तथा प्रियजन, जहाँ जहाँ त्यो बाढीले क्षति गर्यो त्यहाँका नागरिकहरूले गुमाउनु भएको छ। कयौँ व्यक्ति आफ्ना हराइरहेका परिवारको सदस्यहरूको शुभ खबरको प्रतीक्षामा पनि हुनुहुन्छ, लौन कति बेला उद्धार हुन्छ, कति बेला खबर आउँछ। एउटा फोनको घन्टी बज्दाखेरि पनि होइन, के भयो त होइन, कहीँबाट केही खबर आयो कि भनेर एकदम चनाखो हुने, अलिकता कहीँ आत्तिराख्ने, कहीँ ल केही भइहाल्यो, के बल्ल आयो भन्ने त्यो अवस्था छ नि त अहिले।
1: हजुर हजुर, पक्कै पनि। त्यसैले यति बेला जहाँ जे को आवश्यकता छ हामी त्यसमै लागि जे सक्छौँ त्यसैबाट जुट्नु पनि पर्छ नै होइन, र जहाँ सहयोगको आवश्यकता छ त्यसमा हामीले सहयोगको हात बढाउँ हामी सबैले, जहाँ जुन सेवा आवश्यक छ त्यहाँ निस्वार्थ रूपमा हामीले सेवा गरौँ, र जहाँ हाम्रो हात पुग्न सक्दैन त्यहाँ कम्तीमा पनि प्रेम करुणाको भाव हामी व्यक्त गर्न सक्छौँ। यो विशेष गरी आज हामीले कार्यक्रम जीवन सुखमा यही विषयमा केन्द्रित
0: हजुर मनोवैज्ञानिक प्राथमिक सहायताको पनि अहिले आवश्यकता छ। किन भन्दा अब यति बेला म त बाँचेँ, मेरो परिवार कहाँ छ होला, मेरो घर कहाँ छ होला, फेरि यस्तो भयो भने के गर्ने होइन, मेरो प्रियजनहरू कहाँ छ, डर चिन्ता रोइरहनु रिस आवेग स्तब्ध हुनु बोल्न मन नलाग्नु निन्द्र नलाग्नु यो यहावत कुराहरू भइरहेको छ। यसै कारण पनि आज हामी मनको कुरा गर्छौँ। भौतिक क्षति त भयो, मनको घाउको मलम पट्टी कसरी गर्न सकिन्छ त, मनलाई कसरी सम्हाल्न सकिन्छ, फेरि माथि उठ्नु छ नि त हामीलाई होइन, यो कुरा पनि हामी गर्नेछौँ। कार्यक्रम जीवन सुख सुन्दै रहनुहोला। हामीसँगै रहनुको लागि फेरि आत्मीय आग्रह गरेर अहिलेको लागि एउटा साङ्गीतिक सौगात यहाँहरूमाझ राख्दैछौँ।

0: रेडियो नेपालबाट कार्यक्रम जीवन सुख सुनिरहनु भएको यहाँहरूलाई पुनः एकचोटि हामी हार्दिक स्वागत गर्छौँ। र आज हामी यहाँहरूसँगै छौँ, गत बुधबारदेखि हामी यहाँहरूसँगै छौँ। सूचना प्रवाह गर्ने क्रममा कहाँ कता के भइरहेको छ, के आवश्यकता छ, विज्ञहरू के भन्नुहुन्छ, कसरी सम्हालिने, यो अवस्थाबाट पार कसरी पाउने, अक्कल पनि एउटा घटना हो। भोटेकोसीको बाढीले हामी नेपालीलाई स्तब्ध बनाएको छ। हामी नेपाली मात्र होइन, जो जो यसमा पढ्नु भए स्तब्ध हुनु नै हुन्छ, विदेशमा बस्ने विश्व नै स्तब्ध छ भनौँ न, होइन? यतिको यो प्राकृतिक प्रकोप चाहिँ यो विश्वकै लागि नै यो अलिकति ठुलो नै हो भन्नुपर्छ। हामीले कसरी यसलाई सम्हालिरहेको छौँ, हामीले कसरी यसबाट अगाडि बढिरहेको छौँ, प्रयास जारी छ, अझ जागरुकताका साथ होइन त्यो प्रयासलाई अझ अगाडि बढाउनु पनि आवश्यक छ।
1: धेरै यति बेला देश नै एउटा सङ्कटमा छ, होइन? यो विपदले विपदको सामना गरिरहेको छ, यसमा आफन्तहरू गुमाएको अवस्था छ, परिवारको सदस्यहरू कहाँ छ, रात कहाँ पाइन्छ, होइन? बाँचिसकेकालाई पनि त्यो कुरा चाहियो, होइन? सुरक्षित स्थान चाहिँ कुन होला, हुन सक्ला, अब अहिले जान्छ फेरि एकछिनपछि आउँछ कि आउँदैन, यस्ता धेरै कुराहरूको सूचना, गलत सूचना पनि रहेको छ, होइन? डर त्रास पनि एकदमै मन।
0: हजुर, शान्तिजी यहाँले भन्नुभयो नि गलत सूचना भनेपछि अहिले चाहिँ हामी एकदमै यो संवेदनशील अवस्था हो कि, हाम्रो गलत सूचनाले कति प्रभाव पार्न सक्छ त, गलत सूचना र अफवाह अनि यो डिस इन्फर्मेसन मिस इन्फर्मेसन पनि छ नि त। हामी जति बेला नि सामाजिक सञ्जाल हेरिरहेछौँ कहाँ कता के भइरहेको छ, अहिले त खोजी त्यसकै छ नि त, होइन? र यस्तो बेलामा एआईबाट निर्मित जुन दृश्य सामग्रीहरू छ, जुन कुराले चाहिँ हेर्दाखेरि पनि अलिकति डर लाग्छ, मनलाई झन् अत्याउँछ, होइन? त्यस्ता कुराहरू नराख्दा हुन्छ? हामीले सामाजिक सञ्जालमा सूचना प्रवाह गर्दा, लेख्दा, बोल्दा अथवा सर्वे दृश्यकै सामग्रीहरू राख्दाखेरि त्यो सामग्रीले जहाँ विपद परेको छ त्यहाँका नागरिकहरूलाई कस्तो प्रभाव पार्छ, हेर्नेहरूलाई हामीले दिन खोजेको के हो? यति बेला झन् डरलाग्दो अवस्था निर्माण गर्ने कुरा त भएन नि त, होइन?
1: हामी यति बेला एक हुनुपर्छ, देश एक भइरहेको छ, यसले यहाँले विगतदेखि देखि पनि रहनु भएको छ, सहयोगको हातहरू राज्यको सम्पूर्ण संयन्त्रहरू यसमा लागिरहेको छ, होइन? हामीले हामी एउटा जनताले पनि आफ्नो कर्तव्य चाहिँ यति बेला पालना गर्न पर्छ नै, केही गर्न सक्दैनौँ भने मात्र चन्दाजीले भनेको जस्तै गलत सूचनाहरू चाहिँ प्रवाह नगरौँ, होइन? यसमा चाहिँ अलिकति ढाडस दिने खालको, अलिकति संयम रहने खालको, धैर्यता प्रदान गर्ने खालको, होइन? यो सधैँको समय एकै हुँदैन, समय आफ्नो बसमा पनि हुँदैन, तर यसलाई चाहिँ हामीले कसरी यो कटाउन सक्छौँ, पार गर्न सक्छौँ भन्ने कुरातिर सूचना प्रवाह गर्न सक्यौँ भने एउटा असल नागरिकको दायित्व त्यहाँनिर पुरा हुन्छ पनि जस्तो।
0: हजुर, हामी पटक पटक आग्रह गरिरहेको छौँ, सही स्पष्ट विश्वसनीय जानकारी उपलब्ध गराउनु मनोवैज्ञानिक प्राथमिक सहायताको महत्त्वपूर्ण पक्ष हो। अहिले मनलाई सम्हाल्नु परेको छ, होइन? हामीलाई थाहा छैन भन्ने अवस्थामा पनि गलत आश्वासन दिनुभन्दा सही जानकारी पत्ता लगाउन प्रयास गर्छु भन्दा पनि कति मन सम्हालिन्छ होला, होइन? विपदपछि देखिने धेरै मानसिक प्रतिक्रिया समयसँगै कम हुन सक्छन्, तर अत्याधिक डर, चिन्ता लामो समयसम्म त्यो रहिरहन्छ। र मेरो परिवारको सदस्य कति बेला फर्किनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, अथवा कहीँ केही घटना भएर उहाँहरूको निधन भएको अवस्थामा त्यो परिवारलाई सम्हाल्न गाह्रो भएको अवस्थामा भौतिक र यो राहत सामग्री अरू अरू कुराहरूको त यो भइरहेको छ।
1: हामीले निरन्तर रूपमा पनि यसलाई कुरा गरिरहेछौँ, होइन? तर अब जो आफ्नो आफन्तहरू गुमाएर एउटा पीडामा, होइन, मानसिक रूपमा एकदम दर्दनाक रूपमा उहाँहरू हुनुहुन्छ कि, अहिले हामी उहाँहरूलाई पनि यति बेला चाहिँ जसरी बाढीले लागेको शारीरिक चोटको उपचार भइरहेको छ,
0: आवश्यक छ, जसरी हामीलाई थाहा छ नि त, होइन?
1: त्यस्तै मानसिक पनि आवश्यक,
0: मनमा परेको चोटको पनि उपचार छ, मनको चोटको उपचार अथवा मनलाई कसरी सम्हाल्ने, यति बेला हाम्रो मनलाई कसरी सम्हाल्ने, मानसिक स्वास्थ्यको कुराहरू पनि यसमा धेरै कुराहरू आउँछन्। त्यसैले पनि आज यो क्षति खोजी राहत उद्धार पुनस्थापनाको कुरा गरिरहँदाखेरि हामी अहिले चाहिँ यो मनोसामाजिक यो मनोवैज्ञानिक प्राथमिक उपचारको कुरा पनि हामीले गर्नु परेको छ. कोही कसैलाई हामीले कसरी सुनिदिइरहेछौँ, कसरी बुझिदिइरहेछौँ, सही तरिकाले त हामीले सुनिदिइरहेछौँ बुझिदिइरहेछौँ, यो कुरा असाध्यै महत्त्वपूर्ण हुन्छ. त्यसैले पनि आज हामी कार्यक्रम जीवन सुखमा मनोसामाजिक विमर्शकर्ता निर्जला भट्टराईसँग कुरा गर्छौँ होइन शान्तिजी. त्योभन्दा अगाडि चाहिँ हामी एउटा गीत सौगात यहाँहरूमा राख्दैछौँ. त्यसपछि हामी हजुर मनोसामाजिक विमर्शकर्ता निर्जला भट्टराईसँग कुरा गर्नेछौँ.
1: त्योभन्दा अगाडि यो साङ्गीतिक कोसेली यहाँलाई

0: जित्यो भने जितिन्छ, हार सिकिन्छ। जिन्दगीमा कोसिस त गर्नै पर्छ। कोसिस कुनै पनि घटना परिघटनाले जीवन रोकिँदैन, पहिला अगाडि चाल्नै पर्छ। कोसिस अनुरूप अनवरत रूपमा हाम्रो हुनैपर्छ। यही कोसिसमा छौँ हामी। बाढी पीडितहरूको आवश्यकतालाई र उहाँहरूको भौतिक र मनमा लागेको चोटमा मलमपट्टी गराउने र खोजी उद्धार र क्षति, यी कुराहरूमा सहयोग र साथ दिने कार्य निरन्तर रूपमा भइरहेको छ र हामी पनि यसमा जुटौँ भन्न चाहन्छौँ।
1: हजुर, यस्तै हो जीवन। जहिले पनि अनुकूलता खोज्नु पर्दै हुँदैन जीवनमा, र यो पाउँदा पनि पाइँदैन, होइन। प्रतिकूलताले हृदय फराकिलो बनाउँछ र घटनाहरूलाई स्वीकार्न पनि सिकाउँछ भन्ने कुरा छ। र सबैभन्दा ठुलो कुरा यो बेला भनेको धैर्यता नै हो।
0: धैर्यता नै हो। र प्राकृतिक विपदको विनाश केवल आँखाले देख्न सकिने जुन बगाएको छ, होइन, जुन जे परेको छ त्यो मात्र हुँदैन। भत्किएको घर, बगेका पुल, क्षतिग्रस्त सडकसँगै मान्छेको मनमा पनि गहिरो र अदृश्य घाउ भर्न सक्छ। र आजको यस्तो परिस्थितिमा उद्धार टोलीले मानिसलाई बाढीबाट बाहिर निकालिरहेको, राहत कर्मीले खाना र आश्रय उपलब्ध गराइरहेको छन्, र स्वास्थ्य कर्मीले घाइतेको उपचार गराइरहेका छन्। तर यही समयमा अर्को उद्धारको आवश्यकता छ। आतंकित डर भएको मनलाई सम्हाल्ने उद्धार। यो उद्धारमा के कसरी सहयोग पुर्याउन सकिन्छ, यो अवस्थामा बुझ्नै गर्नै पर्ने कुराहरू के हुन्छन्, आज मनको कुरा गर्दैछौँ। मनोसामाजिक विमर्शकर्ता निर्जला भट्टराईसँग उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ यति बेला। निर्जला म्याम,
2: हजुर नमस्कार।
0: कार्यक्रम जीवन सुखमा यहाँलाई हामी स्वागत गर्छौँ। र हामी अहिलेको विषयबाट टाढा पनि जान सक्दैनौँ, होइन। अहिले भएको क्षति, खोजी, उद्धार, राहत, पुनस्थापनाको छलफल चलिरहँदा मनलाई सम्हाल्ने उद्धार चाहिँ कहाँ, कता, कसरी भइरहेको होला? एउटा मनोसामाजिक विमर्शकर्ताको नाताले यो विपत्तिको क्षणमा यहाँहरू कसरी जुटिरहनु भएको छ, अनि हुनुपर्ने के हो, कस्तो अनुभव हुँदो रहेछ म्याम?
2: यो विपत्तिको समय, अब नामै त विपत्ति छ, होइन, साह्रै नै अप्ठ्यारो समय हो। र किनभने कसरी जुत्ने भन्दाखेरि पनि कुनै पनि खासै प्लानिङ पहिला हुँदैन, होइन, योजना हुँदैन। हामी यसरी जुत्छौँ, यो समयमा विपद आउँछ अनि हामी जुत्छौँ भन्ने त हुँदैन। तर त्यति भन्दा भन्दै पनि केही हदसम्म हामी तयार भइरहेर, तयारी

0: अवस्थामा पनि रहिरहेका पनि हुन्छौँ र अहिले हालको अवस्थामा पनि पहिलाको तुलनामा तुलनात्मक हिसाबले भन्दाखेरि पहिलाको विपदको अवस्थामा हाम्रो मानव स्रोत साधनहरू जुन हिसाबले थियो त्योभन्दा अलिकति बढी छौँ हामी अहिले सङ्ख्यात्मक रूपले होइन र हल्का अलिकति केही हदसम्म भए पनि सङ्गठित पनि भइरहेको अवस्था छ त्यसले गर्दाखेरि र क्षमता अभिवृद्धिहरू पनि भइरहेको अवस्था छ यो क्षेत्रमा काम गर्नको लागि चाहिने स्रोत यो मानव स्रोत साधनहरू चाहिँ अलिकति भए पनि जस्तै भूकम्पकै दाजुमा अलिक केही हदसम्म सङ्ख्यात्मक रूपले हामी बढी छौँ र परिचालित पनि आफ्नो आफ्नो तवरबाट भन्दाखेरि जुन जुन सङ्घ संस्थाले हामी मानसिक स्वास्थ्यमा काम गर्छौँ त्यो सङ्घ संस्थाहरूले स्वयंसेवकको रूपमा परिचालित पनि गरिसकेको छ किनभने उहाँहरू योभन्दा पहिला नै उहाँहरूको मनोवैज्ञानिक प्राथमिक उपचारमा हुनसक्छ मनोविमर्शमा हुनसक्छ क्षमता अभिवृद्धि भइसकेको हुनाले त्यो कारणले चाहिँ सजिलो भयो कि आफ्नो आफ्नो तरिकाले आफ्नो आफ्नो जिल्लामा परिचालित हुनलाई सजिलो भयो जस्तै उदाहरणको लागि हामीसँग केही साथीहरू जो हामीसँग सम्बन्धित हुनुहुन्थ्यो त्यो साथीहरू टनको साथीहरू एकदमै धेरै हुनुहुन्थ्यो उहाँहरू स्वतः स्फूर्त रूपमा ल म्याम अब कसरी काम गर्ने त भनेर भन्दा यो गर्ने यति बेलाको अवस्था हाम्रो क्लासमा भयो अनुसारको यसरी गरौँ भनेर जुन भनिएको थियो उहाँहरू विशेष गरेर चितवनको साथीहरू सब व्यवस्थापनको पक्षमा चाहिँ धेरै नै खटिनुभयो होइन भन्नुको मतलब सब दिनु मात्र सब व्यवस्थापन होइन सब लिन आउनेहरूलाई पनि त्यतिकै नै गाह्रो भएको छ होइन त्यस कारणले उहाँहरूलाई मनमा मलमपट्टी लगाउने सब दिनुभन्दा अगाडि अथवा सब पहिचान गर्नुभन्दा अगाडि पनि उहाँहरूसँग बसेर सुनिदिने बुझिदिने र कता हो के हो भनेर जुन अन्यल भइरहेको छ त्यसलाई चाहिँ लिङ्क गरिदिने कामहरू पनि उहाँहरूले गरिराख्नु भएको थियो त्यसै गरेर अरू साथीहरू पनि जस्तै विश्वविद्यालयबाट निस्केका साथीहरू हुन्छ विभिन्न तालिम केन्द्रबाट तालिम प्राप्त साथीहरू हुन्छ उहाँहरू पनि यसै गरेर स्वतस्फूर्त रूपमा नुवाकोट र सुवामा गइसक्नु भएको छ र मनोवैज्ञानिक प्राथमिक उपचारको कामहरू चाहिँ सुरु गरिसक्नु भएको छ तर यति भन्दा भन्दै हाम्रो यो विषम परिस्थितिमा बाटोघाटोको पनि त्यत्तिकै अप्ठ्यारो छ अहिले सजिलो पुग्न सक्ने अवस्था पनि छैन नि त होइन नुवाकोटमा त केही हदसम्म पुग्नु भएको छ साथीहरू धेरै साथीहरू नुवाकोटतिर हुनुहुन्छ भने रसुवा जान त्यति सजिलो छैन त्यसले गर्दाखेरि रसुवाको हकमा चाहिँ नुवाकोटको तुलनामा त्यति साह्रै मनसँग उहाँहरूको कुरा मनका कुराहरू सुनिदिनको लागि जुन मनमा भएको असहजता लाई सुनिदिनको लागि चाहिँ अझै पनि त्यो स्रोतहरू चाहिँ पुगिसकेको चाहिँ छैन त्यो चाहिँ मैले भन्नु नै पर्छ
1: हजुर जसरी चाउचाउ बिस्किटहरू होइन खाद्य सामग्रीहरू लता कपडाहरू अनि अरू आवश्यकताका कुराहरू पुगिरहेको छन् यो उद्धारको क्रममा कतिलाई अब यो पछिल्लो समय मात्र होइन यो आत्तिएको मनलाई सम्हाल्ने उद्धार पनि अब सँगसँगै हुनु पर्यो राहत सामग्रीसँगै मनलाई बुझाउने कुराहरू पनि सँगसँगै जानु पर्यो भन्ने कुराहरू अब अहिले पछिल्लो समय आएको छ अनि स्थानीय तहले यति बेला यसमा कस्तो खालको भूमिका खेल्न सक्नुहुन्छ जस्तो हामीले देखिरहेको छौँ नि त होइन अरू सबै उद्धारको काम हुँदाखेरि कतिजना त अहिले आतेर आफ्नो परिवार आफ्नो प्रियजन आफ्नो सम्बन्धित व्यक्तित्वहरू गुमाउनु पर्दाखेरि विक्षिप्त अवस्थामा कि बेहोस हुने फेरि होस आउने होइन अब कतिजना घरमा एक्लै हुनुहुन्छ कता जाउँ के गरौँ भइरहेको छ सहायता लिने पनि कहाँबाट कसरी भन्ने भइरहेको छ कोही त बोल्नै बोल्नु पनि भएको छैन होइन यस्तो अवस्थामा के गर्ने होला भनेर हामीले सोचिरहेको अवस्था हो नि त एउटा मनोसामाजिक विमर्शकर्ताको रूपमा यति बेला जान्नै बुझ्नै पर्ने कुराहरू के हो अनि स्थानीय तहले भूमिका कसरी निर्वाह गर्न सक्छ यसमा चाहिँ मनको उद्धारको लागि भन्ने कुरा पनि हजुर
0: अब स्थानीय सरकारको कुरा गर्नुभयो होइन कतिपय स्थानीय सरकारको कुरा गर्दा जस्तै कतिपय वडाहरू आफैमा प्रभावित भएर बसिराख्नु भएको छ होइन वडाका पदाधिकारी होला वडा अध्यक्ष होला वार्ड सदस्यहरू होला होइन विभिन्न मेयर उपमेयरहरू पनि आफै पनि के छ त भन्दाखेरि उहाँहरू पनि प्रभावित हुनुहुन्छ होइन यस्तोमा चाहिँ के हुन्छ भन्दाखेरि सम्बन्धित निकाय पनि कहिलेकाहीँ आफै पनि प्रभावित हुन्छ साथसाथै फेरि सहयोगी भूमिकामा पनि त्यत्तिकै सक्रिय पनि हुनुपर्ने अवस्था हुन्छ होइन कतिपय वडाका साथीहरू अस्पतालमा हुनुहुन्छ कतिपय बेपत्ता आफै बेपत्ता हुनुहुन्छ त्यसले गर्दाखेरि वडाले यो गर्यो त्यो गरेन भनिहाल्नुपर्ने अहिले भन्नु हुने अवस्था त छ जस्तो मलाई लाग्दैन किन भन्दाखेरि अरूलाई मनमा असर पर्छ भने के अरे स्थानीय सरकारका व्यक्तिहरूलाई पनि मनमा त्यति नै असर पर्छ नि त होइन. त्यसले गर्दाखेरि उहाँहरूलाई निकै नै गाह्रो छ. साथसाथै जोहरू हुनुहुन्छ उहाँहरूले काम चाहिँ गरिराख्नु भएको छ. वडाको सामान्य राहतहरू हजुरले भन्नुभयो, राहत वितरणहरूमा पनि उहाँहरूले जे जति सकिराख्नु भएको छ अहिलेको अवस्थामा उहाँहरूले गर्दै हुनुहुन्छ समन्वयकारी भूमिका. त्यसलाई हामीले एप्रिसिएट गर्नै पर्छ. साथसाथै अझै पनि वडा अथवा स्थानीय स्तरमा यो मनसँग काम गर्ने व्यक्ति हाम्रो वडामा पनि चाहिन्छ है भनेर त्यसको आवश्यकता धेरै त्यति धेरै पहिलाभन्दा चाहिँ केही हदसम्म तर त्यति धेरै चाहिँ नस्वीकारिसकेको अवस्थाले गर्दा स्थानीय स्तरमै मनोविमर्शकर्ता अथवा मनो सामाजिक सहयोग दिन सक्ने व्यक्तिहरूको कमी चाहिँ छ होइन. त्यसले गर्दाखेरि धेरै जस्तो साथीहरू बाहिरबाटै भन्नाले विभिन्न जिल्लामा जो हुनुहुन्थ्यो विभिन्न जिल्लामा जो तयारी अवस्थामा हुनुहुन्थ्यो उहाँहरू गएर नै सहकार्य चाहिँ गरिराख्नु भएको छ है. र एउटा कुरा चाहिँ अब जो जतिले सुनिराख्नु भएको छ उहाँहरूले सबैजनाकोमा सबै मनोसामाजिक सहयोग दिने व्यक्तिहरू पुग्न नसके पनि यो कार्यक्रम मार्फत आफूले सुनेर आफ्नो समुदायलाई के बुझाउन जरुरी छ भन्दाखेरि यो हाम्रो विपदको समय हो. यो विपदको समयमा हामीलाई धेरै कुरा हामीले गुमाएका छौँ, आत्तेका छौँ, त्यसमा भिडेर आएका छौँ भनेपछि यो विपदको समयमा चाहिँ हामी डराउनु, हामी चिन्तित हुनु, हामी एकदमै तनावमा हुनु, हामी रिसाउनु होइन अथवा कुनै पनि प्रकारको मनसँग एकदम असहज मनमा एकदम असहज महसुस हुनु भनेको चाहिँ एकदमै स्वाभाविक हो है यति बेला होइन भनेर चाहिँ यदि आफूलाई पनि भइरहेको छ भने पनि अथवा अरू कोहीलाई पनि आफ्नो छिमेकीलाई आफ्नो घर परिवारलाई अथवा आफ्नो यो के अरे नजिक आउने जो कोही पनि व्यक्तिहरू हुन्छ यो खालको भइरहेको छ भने अब उहाँहरूको भूमिका के हुने भयो भने यो रेडियो कार्यक्रम सुनिसकेपछि यति बेला तिमीले देखाइरहेको जुन भावनाहरू छ व्यक्त गरेको भावना तिम्रो आक्रोश तिम्रो रिस तिम्रो चिन्ता तिम्रो डर यो सामान्य हो है होइन. यति बेला यो किनभने यो हाम्रो एकदमै असामान्य परिस्थिति हो जुन हामीले कल्पना पनि नगरेको परिस्थिति हो. यति बेला हामीले घर मात्र गुमाएका छैनौँ, आफन्त पनि गुमाएका छौँ होइन, केही पनि छैन, कोही पनि छैन. जस्तै हामीले देखिरहेको छौँ छोराछोरी पनि हुनुहुन्न, के अरे नाति नातिना पनि हुनुहुन्न, एकजना आमा मात्र हुनुहुन्छ. अब म कोसँग बस्ने होला, मेरो सहाराको होला, बुवाले मेरो हातमा नातिनी लिएर हिँडेको थिएँ तर त्यो नातिनी कहाँ गए कहाँ गए, यी सबै कुराहरू छ नि त होइन. यो त कति पात्रहरू मात्र हुनुभयो. त्यसले गर्दाखेरि यो परिस्थितिमा उहाँहरू यो खालको भावना मैले जुन अघि भने चिन्तित डराउनु यो हुनु स्वाभाविक हो है भनेर जो जतिले सुन्नु भएको छ उहाँहरूले यो कुरालाई चाहिँ व्यापक चाहिँ गर्नु पर्यो होइन,
1: कुरा सुनिदिनु पर्यो हजुर.
0: एक्ज्याक्टली पहिलो कुरा त बुझाउनु, सुनेर बुझाइदिनु पर्यो कि मलाई एकदमै डर लागिरहेछ, मलाई एकदम चिन्ता लागिरहेछ, अथवा त्यो पनि भनिराख्नु भएको छैन, उग्र भएर रिसाइदिइराख्नु भएको छ होइन. एउटा भिडियो क्लिप पनि आएको थियो नि हजुरले हेरिराख्नु भएको छ, यहाँ मलाई के सोध्न आइरहेछ, जाऊ त्यहाँनिर घरमा कतिजना छन् त्यो निकाल त्यहाँ निकाल भन्ने चाहिँ ड्याङ्ग ढलेको पनि एउटा भिडियो सायद हजुरले पनि हेर्नु
1: होइन.
0: हो त्यो भनेको त उहाँलाई यो अहिलेको परिस्थितिले देखाएको प्रतिक्रिया हो नि त होइन. हो त्यस्तो प्रतिक्रियाहरू सुन्ने मात्र होइन हेर्नु पनि पर्यो कि, हेर्दा पनि कतिपय त देखिन्छ, सुनेर मात्र होइन हेर्दा पनि देखिन्छ भने ठिक छ यति बेला यस्तै नै हुनु पनि स्वाभाविकै हो. तर ख्याल गर है, आफ्नो मनको अवस्था पनि ख्याल गर, मानसिक स्वास्थ्यलाई हामी माया के अरे ध्यान दिउँ भन्ने कुराहरू चाहिँ जो कोहीले पनि स्थानीय सरकार मात्र भन्दिनँ, अब हामी सबैको जिम्मेवारी हो. त्यहाँ हामी जसको पनि पहुँच छ, हामी भौतिक रूपले हामी जान्छौँ अथवा अनलाइनबाट हामी कुराकानी त्यहाँको व्यक्तिहरूसँग कुराकानी गरिरहेका छौँ भने पनि यो कुरा चाहिँ यति बेला यो हुनु चाहिँ नर्मल हो है. किनभने तिम्रो घर मात्र बगेको छैन, तिम्रो घर मात्र भत्किएको छैन, छोराछोरी मात्र गएका छैन, सँगसँगै तिम्रो मन पनि त्यो सँगसँगै नै गइरहेको छ, मन भत्केको छ, मन बगेको छ भन्ने कुरा हामीले यति बेला आफूले बुझेर अरूलाई बुझाउनु चाहिँ एकदमै जरुरी छ, चाहे त्यो स्थानीय सरकार होस् चाहे हामी कुनै पनि आम नागरिक नै किन नहोस्.
1: हजुर हजुर
2: हजुर डाक्टर साहब, यहाँ चाहिँ अब यहाँले जुन हामीले प्रश्न गर्नुपर्ने थियो हाम्रो कार्यक्रमबाट श्रोताले सुनेर आफूले के गर्नुपर्छ भन्ने कुरा पनि यहाँले बताइसक्नु भएको छ, यसको लागि धन्यवाद छ. र आज यो समयमा आउँदा हामी प्रविधिको आजको युगमा छौँ, सामाजिक सञ्जालहरू धेरैले हेर्नुहुन्छ, थोरै मात्रै त्यसको पहुँचमा नहुनु होला। त्यसैले यहाँहरूले यो मनोसामाजिक विमर्शकर्ताहरूले पनि होइन त्यसरी सामाजिक सञ्जालमा आफ्ना ती कुराहरू राखिदियो भने अझै सहज हुन्थ्यो कि के हुन्थ्यो होला?
0: हजुर, पक्कै पनि हामी त्यो गर्दै नै छौँ होइन। अब जस्तै अझै पनि भोलिन्टियरहरू पठाउनको लागि उहाँहरूलाई तयारी गर्ने त्यो फेजमा छौँ हामी अहिले। तर अरू विभिन्न सङ्घ संस्थाहरूले त कतिले त गरि नै सक्नु भएको छ होइन। जस्तै त्यो एक्लै नबस्नुहोस् यो हालवाला सन्देशहरू के, यो कठिन परिस्थितिमा एक्लै नबस्नुहोस्, आफ्नो भावनाहरू सेयर गर्नुहोस् होइन, त्यसो गरेर आफ्नो दैनिकीहरूमा फर्किनुहोस्। किनभने हरेक व्यक्तिमा र आधिकारिक चाहिँ यो स्रोत चाहिँ सूचनाको स्रोतहरू चाहिँ आधिकारिक हो कि होइन पहिचान गरेर आधिकारिक स्रोतलाई मात्र पत्ताउनुहोस् भन्ने कुराहरू यो दिनु एकदमै जरुरी छ र कतिपय सङ्घ संस्थाहरूले सुरु पनि गरिसक्नु भएको छ होइन। हामी भने चाहिँ अहिले त्यहाँ पठाउने भोलिन्टियरहरूलाई मनोवैज्ञानिक प्राथमिक उपचारको लागि तयारी गर्ने सिलसिलामा मात्र छ, त्यसमा चाहिँ हामी लागिरहेका छौँ होइन। त्यसले गर्दाखेरि यो समयमा हामी सबैले जे जसरी जहाँबाट गर्न सक्छौँ त्यही नै गर्ने हो।
2: हजुर, अब हजुर हामीले यसरी बुझ्दा पनि भयो त होइन, यहाँले जुन तयारीका कुराहरू बताइरहनु भएको छ र अहिले जुन यो प्रकृतिले ल्याएको एउटा विनाश छ, आँखाले देख्न सकिने भौतिक क्षति भइरहँदाखेरि होइन त्यहाँनिर जुन मानसिक रूपमा परेको पीडालाई पनि सँगसँगै उद्धार गरिएको छ भनेर बुझ्दा हुन्छ?
0: केही हदसम्म
1: होइन,
0: छैन, किनभने थाहा पनि छैन कि मनसँग पनि हामी जानुपर्छ, सँगसँगै राहत लिएर जाँदा उहाँहरूलाई सुन्न हेर्न भनेर पनि हामी जानुपर्छ भनेर पनि कतिपयमा चेतनाको कमी छ हामी राहत लिएर जानेहरूले पनि होइन। त्यसै गरेर विशेष गरेर अहिलेको स्थितिमा महिला तथा बालबालिकाको स्थिति अझै नाजुक अवस्था छ, किनभने सोलो डोलो रूपमा हेरिराखिएको छ, उहाँहरूको चाहिँ स्पेसल निड छ है, महिलाको, किशोरीहरूको, गर्भवतीको होइन, अपाङ्गता भएको व्यक्तिहरूको र बालबालिका उहाँहरूलाई यति बेला स्पेसल निड छ अथवा मानसिक स्वास्थ्य पहिला पनि अलिकति असर मानसिक स्वास्थ्यमा केही असर परेको व्यक्तिहरूलाई चाहिँ विशेष सेवा चाहिन्छ भन्ने कुरा त्यो नजरले हामी राहत लिएर जाने टोलीहरूले पनि हेरिराख्नु भएको छैन र सरकारले पनि हेरिराख्नु भएको छैन होइन। जाने हो, राहत बाँड्ने हो, आउने हो, अझै मिल्यो भने फोटो खिच्ने हो, टिकटक बनाउने हो हो। त्यसले गर्दाखेरि म मिडियाको कुरा गर्दाखेरि पनि हामी मिडियाकर्मी कतिपय साथीहरूलाई देखिरहेछौँ, बोल्न मन नलागोलाई पनि जबरजस्ती हामी बोलाइरहेका छौँ होइन, फोटो उहाँहरूको कन्सेन्ट बिना फोटो लिइरहेका छौँ, जसलाई जे मन लाग्यो त्यो गरिरहेको, सबै म भन्दिनँ तर त्यो पनि किनभने एउटा हाम्रो यो मिडियाको इथिक्स पनि थाहा नभएकोले सो घोषित रूपमा आफूलाई म मिडियाकर्मी भनेर म युट्युबर भनेर होइन यसरी चाहिँ गएर उहाँहरूलाई अझै धेरै एउटा पीडा त छँदैछ त्यसमाथि उहाँहरू को आत्मसम्मानको अलिपट कति पनि ख्याल नगरी होइन। जस्तै कतिपय साथीहरूलाई राहत लिएको फोटो आफूलाई मिडियामा आओस् भनेर सोसल मिडियामा आओस् भनेर चाहना छैन होला होइन, एकदम उहाँहरूले ल हामीले राहत दियो, इभन म यो डाक्टरी निकायहरू त अझसम्म चाहिँ यो एक डोर प्रणाली गर्दा त्यति साह्रै त पुग्न पाउनु भएको छैन, तर पनि हाम्रो आफ्नो भिजिबिलिटीको लागि डाक्टरी निकायहरूको पनि भिजिबिलिटीको लागि टी सर्ट लाएर अनि राहत दिएको फोटोहरू यो सायद उहाँहरूलाई मन छैन, नलिउँ भने भोलिको दिनमा खाना छैन
1: छैन हो नि हो नि होइन।
0: यी कुराहरू पनि हामीले ख्याल गरिदिनुपर्छ होला। यी कुराहरूले गर्दाखेरि हामीले चाहिँ राहत दियौँ, उहाँहरूलाई सेवा गऱ्यौँ अथवा उहाँहरूलाई सजिलो बनायो भनिरहेको छ, तर मनको कुरा बिर्सिरहेछौँ। हामीले यो गरेको क्रियाकलापले उहाँहरूको मनलाई अझै चाहिँ असर पारिरहेका छौँ।
1: हजुर हजुर हजुर, खाना दिएर कपडा दिएर अनि सुरक्षित ठाउँमा राखेर मात्र भएन कि म बाजे तर मेरो परिवार कहाँ छ अथवा मेरो प्रियजन गुमाए अथवा मेरो घर कहाँ छ यस्तोमा के गर्ने अथवा रोइरहेको मान्छेलाई नरो बलियो हुनुपर्छ अब जे हुन्छ यस्तो भइहाल्यो यस्तो भनिरहेको हुन्छौँ नि त त्यस्तो बेलामा चाहिँ भन्नुपर्ने कुरा बुझाउनु पर्ने कुरा त्यो जसले बुझाइरहेछ उहाँहरूले अलिकति मात्र यो मनोसामाजिक तवरबाट कसरी बोल्ने कसरी सम्झाउने भनेर बुझ्नुभयो भने पनि कति ठुलो राहत हुन्छ नि। कसरी बुझाउनु पर्छ यो चाहिँ यहाँले आज अब हामी समयसँग सीमामा बाँधिएको छौँ होइन, अन्तमा यो कुरा पनि राखिदिनुहोस् न। हजुर
0: हजुर, यो कुराहरू हामीले सबैलाई त्यस कारणले यो आधारभूत तहमा भए पनि यसको ज्ञान चाहिँ हामीलाई हुनुपर्छ। अब अहिलेलाई त के कति भयो किनभने हामी नेपालमा त सधैँभरि केही न केही रूपमा त यो दैविक प्रकोप भनोस् प्राकृतिक प्रकोप भनोस् भइराख्ने देश हो नि त होइन भनेपछि त यसमा त हामी सधैँभरि त तयार चाहे त्यो आर्मी चाहे पुलिस चाहे अरू हाम्रो भोलिन्टियर्सहरू पत्रकारहरू फोटो पत्रकार हुनसक्छ स्क्रिप्टले लेखियो मिडियाहरू जो कोहीलाई पनि यसमा चाहिँ पहिला ट्रेन भएर चाहिँ बस्नु एकदमै जरुरी छ तर जे भयो भयो तर पनि अझै पनि फिल्डमा उत्रिँदै हुनुहुन्छ जो साथीहरू उहाँहरूले एटलिस्ट आँखा ठुलो बनाइदिनुहोस् कान ठुलो बनाइदिनुहोस् हृदय ठुलो बनाएर मुख एकदमै सानो बनाउनुहोस् त्यो ठाउँमा म भएको भए मलाई यस्तो खालको व्यवहारहरू गरिन्थ्यो भने मलाई के हुन्थ्यो भनेर पनि हेरिदिनुहोस् यहाँ चाहिँ के भइरहेछ भन्दा यो विपदले चाहिँ उहाँहरूलाई दुःख दिएको छ तर हामी जुन राहत बाँड्न जाने राहत कर्मीहरू छौँ दिनी व्यक्तिहरू छौँ नि उहाँहरूले अझै प्रताडित गरिरहेका छ है त्यस कारणले यो कुरामा जहिले पनि ख्याल गरौँ उहाँहरूको पनि मानव अधिकार छ उहाँ पनि अरू व्यक्ति सरह नै बाँच्न पाउने अधिकार भएको हो न कि यो विपद आयो हामीले दियौँ बिचरा भनेर होइन त्यो चाहिँ होइन है त्यसले गर्दा उहाँहरूलाई अझै डु नो हार्म भन्छ नि अझै नोक्सान पुर्याउने काम चाहिँ नगरौँ बरु नगरौँ सक्दैनौँ भने आफ्नो बानी बेहोराले मजबुर छौँ भने हामीलाई टिकटक बनाउनु पर्छ सोसल मिडियामा देखाउनु पर्छ भन्ने जुन बानी बेहोराले हामीलाई मजबुर छौँ भने बरु नजाउँ जान्छौँ भने उहाँहरूको आत्मसम्मान उहाँहरूको सुरक्षा सेफ्टी सेक्युरिटीका कुराहरू होइन उहाँहरूको डिग्निटीलाई चाहिँ हामीले एकदमै ख्याल गरेर मात्र फिल्डमा उत्र्यौँ अरूलाई नोक्सान पुर्याउने अधिकार कसैलाई पनि छैन त्यही नै भन्न चाहन्छु म्याम
1: हजुर धेरै धेरै धन्यवाद हजुर हजुर
0: मलाई भन्नु मन लागेको हामीले जो अहोरात र खट्नु भएको हाम्रो सुरक्षा निकायहरू चाहे त्यो होइन हाम्रो प्रहरीहरू सशस्त्र होस् अरू होस् अथवा आर्मीहरू होस् यो फोर्स जुन छ नि उहाँहरूको पनि हामीले मानसिक स्वास्थ्यलाई हामीले ख्याल चाहिँ गर्नु पर्यो उहाँहरू यति थकित भइसक्नुपर्छ शारीरिकले साथसाथै त्यो त्यसमा जाँदाखेरि उहाँहरू मानसिक रूपमा उहाँहरूको पनि मन छ है भनेर हामीले ख्याल गर्नु पर्यो तर साथसाथै उहाँहरू मात्र होइन उहाँहरू फिल्डमा त्यसरी उत्रिँदा घरमा छोडेको उहाँहरूको परिवार हामीले त उता मात्रै हेरिरहेछौँ भन्दा यो फोर्सको परिवारहरूको अवस्था के भइरहेको छ होला सुरुङमा छिरेको हामीले फोटोहरू हेरिरहेछौँ होइन सर्चको लागि सर्च एन्ड रेस्क्यूमा गएको टिमहरू त्यसरी जाँदाखेरि ला अब मेरो श्रीमान अथवा मेरो श्रीमती त्यो फोर त्यो सुरुङभित्र टनेलमा जाँदै हुनुहुन्छ त्यति बेला अर्को पानी आयो भने के हुने त्यो डरहरू त परिवारमा घरमा बस्नेलाई पनि त
1: अनि
0: त्यसले गर्दाखेरि हामीले उहाँहरूको त्यो फोर्सको फ्यामिलीलाई पनि कहिले पनि बिर्सिनु हुँदैन उहाँहरूको कामलाई हामीले एकदमै सम्मान गर्दै परिवारलाई पनि सधैँ सम्झेर उहाँहरूको परिवारसम्म पनि हामी पुग्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ
1: हजुर हामीले थोरै भए पनि मनलाई सम्हाल्ने उद्धारको राहतको कुरा गऱ्यौँ यसको लागि निर्जला म्याम यहाँलाई धेरै धेरै धन्यवाद
0: धन्यवाद चन्दा म्याम मलाई पनि आफूलाई लागेको कुराहरू भन्ने त्यो समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद यो नेपाललाई धन्यवाद
1: हामीले अहिले मनोसामाजिक विमर्शकर्ता निर्जला भट्टराईसँग मनको यो उद्धारको काम कुराहरू कसरी हुनुपर्छ भनेर हामीले भन्यौँ होइन यही सन्दर्भमा मनोवैज्ञानिक प्राथमिकताको सहायताको असाध्यै महत्त्व छ र संवेदनशील समयमा हामीले संवेदनशील भएर नै काम कार्य गर्नुपर्ने छ भन्ने कुरा पनि आयो र विपदपछि मनमा उठेको आँधी अचानक आएको बाढीमा फँसेका वा आफ्ना घर परिवार गुमाएका मानिसले विभिन्न मानसिक र भावनात्मक प्रक्रियाको अनुभव गर्न सक्नुहुन्छ कसैको दिमागमा बारम्बार बाढीको दृश्य आएर बैचेनी बनाउन सक्छ कसैलाई ठुलो आवाजले डराउन सकिन्छ कसैलाई खान अथवा पहिरन दिएर सुरक्षित ठाउँमा राख्दा मात्र भएको छैन क्या मन डराएर उहाँहरूलाई आघात पुगेको छ त्यो मनको पनि उद्धार हुनुपर्छ अब हामीले उहाँहरूलाई राम्रोसँग नियालिदिनु पर्यो राम्रोसँग उहाँहरूको कुरा सुनिदिनु पर्यो र यो कठिन घडीमा गाह्रो छ है यो गाह्रोलाई हामीले पनि महसुस गरेको छौँ भनेर सँगै साथमा उभिदिनु पर्यो हामी त यही भन्छौँ
2: पक्कै पनि हामी आजको कार्यक्रमको अन्तिमतिर पनि छौँ यो विपदको बेलामा अझै हामी यो विमर्शकर्तासँग कुरा गरिरहँदा अझै यो पछि जुन हाम्रो भौतिक क्षतिको कुरा होइन जुन मानिस गुमाएको आफ्नो आफन्त गुमाएको पीडा छ त्यो कुराहरूलाई एक ठाउँमा राखिरहँदा जुन बाँचेका छौँ त्यो बाँचेकालाई अझै यो विमर्श स्वास्थ्यकर्ताको अझै आवश्यकता पर्ने हो कि होइन?
1: हजुर, हामी अब मनको कुरा सुनिदिउँ, मनको कुरा बुझिदिउँ, अब शारीरिक उपचारहरू, चोटपटकहरूको उपचार भइरहँदा मनको उपचार, मनमा के चलिरहेको छ, के चाहिरहेको छ, यो कुरालाई पनि आत्मसात गरौँ। संवेदनशील समय छ, संवेदनशील भएर हामी एकजुट भएर यो प्रयासमा अगाडि बढ्दैछौँ, अगाडि बढौँ। भए गरेका कार्यहरूको कुरा पनि गरौँ, भएन गरिएन भन्ने कुराहरू, नकारात्मक सन्देशहरू यति बेला नदिउँ। हामी मनलाई माया गरौँ, होइन त्यो माया हामीले अरूलाई पनि दिन सकौँ।
2: आज हामीले कठिन घडीमा चाहिँ घडीलाई पार गर्ने शक्ति चाहिँ सम्पूर्ण नेपालीलाई मिलोस्, होइन?
1: हजुर, आज हामी कार्यक्रमबाट यही भन्छौँ र मनको उद्धारको काम भइराखोस् भन्नको भन्ने एउटा सन्देश यहाँहरूमा छाड्दै आज कार्यक्रम जीवन सुखको आजको यो साङ्गीतिक यात्राबाट यो सन्देशमूलक हाम्रो यो जुन यो कुराकानी छ, यो कुराकानीबाट बिदा माग्नुपर्ने समय भएको छ। दिउँसो 1 बजेको समय सदा चाहिँ समाचारको रहनेछ। प्राविधिक साथी पराग पोखरेललाई धन्यवाद दिँदै साथी शान्ति राणा र म चन्दा विष्ट पनि हामी आजको लागि बिदा माग्छौँ। नमस्कार,
2: नमस्कार,
1: शुभ दिन।

0: घुम्ती तथा साँगुरो मोडमा विपरीत दिशाको सवारी नदेखिने हुँदा सवारीको गति कम गरी लेन अनुशासनको पूर्ण पालना गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1010 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 38 जना, नुवाकोटमा 103 जना, धादिङमा 56 जना, चितवनमा 320 जना, गोर्खामा 65 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 216 जना, नवलपरासी पश्चिममा 169 जना र भारतमा 5 जना गरी 1010 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। फेला परेका शवहरूमध्ये 972 जनाको मुचुल्का सम्पन्न भएको छ भने 56 शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जानकारी दिएको छ। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 121 महिला, 198 पुरुष र 309 नखुलेको गरी जम्मा 628 शव व्यवस्थापन गरिएको छ। साथै पहिचान नभएको 870 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7912 जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढी प्रभावित क्षेत्रहरूबाट 4271 जनाको उद्धार गरिएको छ भने हालसम्म बेपत्ता भएका 4599 जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 3453 जना व्यक्तिहरूलाई राखिएको छ, जसमध्ये नुवाकोटमा 2466 जना, धादिङमा 260 जना, रसुवामा 398 जना र काठमाडौँमा 329 जना रहेका छन्। प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएका सडक अवरोध हटाउने कार्य समेत गरिरहेको छ। चीनको तिब्बत क्षेत्रबाट भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परि ज्यान गुमाएका मध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका 78 शव व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार ती शवहरू पोखरा महानगरपालिका 16 द्वीप स्थित सिंचाई डिभिजन कार्यालयको जग्गामा व्यवस्थापन गरिएको हो। भोटेकोसी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले यही भदौ 10 गते भोटेकोसीमा आएको बाढी पश्चात ती नदीहरूमा पानीको बहाव तल रहे पनि सतर्कता अपनाउन भनेको हो। बाढी पूर्वानुमान महाशाखाद्वारा आज जारी बाढी पूर्वानुमान बुलेटिनमा ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, ललित भक्तपुर, काठमाडौँ, धादिङ, गोर्खा, लमजुङ, डोल्पा आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। त्यसै गरी रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमका साथै नुवाकोट र रसुवा जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको पूर्वानुमान गरेको छ। भोटेकोसी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो 2 बजे सिंहदरबारस्थित रासोपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा भोटेकोसी बाढीबाट भएको क्षतिको अवस्था, बेपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका विषयमा छलफल हुने जनाइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
1: सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का एसएमएस, हुर हुरी चल्ने 4G इन्टरनेट, सललल जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। भोटेकोशी नदीमा यही भदौ 10 गते बाढी आएपछि पृथ्वी राजमार्ग लगायत सडक अवरुद्ध भए पनि प्रहरी प्रधान कार्यालयले मकवानपुर जिल्लाको हेटौँडादेखि संघीय राजधानी काठमाडौँमा चल्ने सवारी साधनको नयाँ रूट आजदेखि निर्धारण गरेको छ। 10 चक्कासम्मका सम्पूर्ण मालवाहक तथा ठूला यात्रुवाहक सवारी साधन त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ आउने रूट व्यवस्थापन गरिएको छ। 10 चक्कासम्मका सवारी साधन काठमाडौँबाट मकवानपुर फर्किँदा भने कान्ति राजमार्ग हुँदै फर्किने व्यवस्था गरिएको छ। प्रहरी प्रधान कार्यालयले मौसम र बाटो लगायत यात्रुहरूको सुरक्षालाई समेत ध्यानमा राखेर कान्ति राजमार्ग हुँदै हेटौँडातर्फ जाने यात्रुवाहक सवारी साधन अनिवार्य रूपमा साँझ 6 बजेभित्रमा मकवानपुर जिल्लाको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरेको बताएको छ। प्रहरी प्रधान कार्यालयले 14 सिटभन्दा कम क्षमता भएका साना यात्रुवाहक सवारी साधन काठमाडौँबाट हेटौँडातर्फ जाँदा फर्पिङ फाखेल कुलेखानी हुँदै भीमफेदीतर्फ जाने रूट निर्धारण गरेको छ। त्यसै गरी काठमाडौँतर्फ आउँदा भने भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली हुँदै आउने रूट तय गरिएको छ। मकवानपुरको त्रिखण्डी नजिकै रहेको बेली ब्रिजको भारवहन क्षमता कमजोर रहेको हुँदा इन्धन तथा भारी मालवाहक सवारी साधनले सो बेली ब्रिज प्रयोग नगरी सँगै रहेको डाइभर्सन हुँदै आउने व्यवस्था गरिएको छ। नेपाल चीन सरकारले नेपाल चीन बीचको उत्तरी नाका तातोपानी पारिरहेको झाङ्गु पोर्ट अनिश्चितकालका लागि बन्द गरिएको जानकारी इमेल मार्फत दिएको छ। सम्भावित विपदलाई ध्यान दिँदै चीन सरकारले तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेलाई सो जानकारी दिएको उहाँले जानकारी दिनुभयो। रसुवामा आएको बाढी जस्तै तातोपानी नाका भएर बग्ने भोटेकोशीमा पनि बाढी आउन सक्ने अनुमान गरेर चिनिया पक्षले नाका बन्द गरेको हुन सक्ने पाण्डेको भनाइ छ। उहाँका अनुसार चिनिया अधिकारीले रसुवा बाढी र त्यसले पुर्याएको क्षतिलाई ध्यानमा राखेर झाङ्गु पोर्टबाट भन्सार कार्य बन्द गर्नुका साथै त्यहाँका कर्मचारी प्रशासनलाई माथिल्लो सुरक्षित क्षेत्रमा सारेको छ। कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको कर्णाली प्रदेश मन्त्री परिषद बैठकले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको राहत उद्धार पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण एवं विपद व्यवस्थापनका लागि सो रकम सहयोग गर्ने निर्णय गरेको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। इरानले आफू युद्धको पक्षमा नरहेको तर आफ्नो मुलुकमाथि कुनै पनि प्रकारको आक्रमण भएमा त्यसको दृढतापूर्वक प्रतिकार गर्ने इरानी राष्ट्रपति मसुद पेजिस्कियानले बताउनु भएको छ। राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा इरानले युद्ध नचाहेको प्रष्ट सन्देश यसअघि नै अन्तर्राष्ट्रिय समुदाय समक्ष पुर्याइसकेको बताउनुभयो। उहाँले इरान शान्ति र स्थिरताको पक्षमा रहेको उल्लेख गर्दै आक्रमणका घटनाप्रति भने मौन नबस्ने बताउनुभयो। रेडियो नेपालबाट 1 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 2 बजे अङ्ग्रेजीमा र 3 बजे नेपालीमा हुनेछ। हस्त नमस्ते।
2: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरूले हुन् पौरखी कृषक।
3: नमस्कार। कार्यक्रम पौरखी कृषकमा आज हामी महोत्तरी जिल्लामा व्यावसायिक रूपमा बाख्रा पालन गर्दै आएको जनजागरण कृषक समूह र समूहका अध्यक्ष छठीलाल शाहको पौरखको कथा प्रस्तुत गर्दैछौ। कुनै समय बाख्रा पालन निर्वाहमुखी कृषिको एक हिस्सा मात्र थियो। गाउँघरतिर प्राय सबैको घरमा 1-2 बाख्रा घरको गर्जो टार्नको लागि पालिने गर्थ्यो। तर आज समय फेरिएको छ। हिजोको निर्वाहमुखी पेसा आज आधुनिक र व्यावसायिक बनेको छ। बाख्रा पालनमा आएको यो परिवर्तनले ग्रामीण अर्थतन्त्रको मेरुदण्ड बन्ने सामर्थ्य राख्छ। यही परिवर्तनको उदाहरण बनेको छ महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका। उर्वर तराईको माटो र खुल्ला चरणको सदुपयोग गर्दै यस भेगका किसानले बाख्रा पालनलाई व्यावसायिक रूपमा अप्नाएका छन्। आज हामी तपाईँहरूलाई यस्तै कृषकहरूको समूहको कथा प्रस्तुत गर्दैछौँ। जनजागरण कृषक समूह र समूहका अध्यक्ष छठीलाल शाहको सफलताको कथा।
4: म चाहिँ कृषिमा पहिला रुचि थिएँ। मैले 57 सालतिर ग्राफस पनि गरेँ। त्यसपछि आफ्नै फर्म गर्छु भनेर लागि परेका थिएँ। थोरै सामान्य केही बाख्रा 15-20 बाख्राहरू सुरु गरिरहेको थिएँ। त्यस पछाडि रिड अफिसले चाहिँ आर्थिक रूपले सहयोग गरे बापत हामीले चाहिँ सामूहिक एउटा समूह बनाएर अहिले बाख्रा पालन गरिरहेछौँ। यो बाख्रा पालनमा लगभग 115 बाख्रा र 3 बोका हामीसँग छन्। जसमध्ये 42 बोयर क्रस, त्यसपछि 30 अजमेरी, 30 सिरोही र खरी र लोकल क्रस गरेर 115 बाख्रा, 2 बोयर र एउटा सिरोही गरेर बोका छन् मसँग। अहिले हामी ठिकै छ, कृषिमा सन्तुष्ट छौँ, गर्दैछौँ।
3: समूहका सदस्यहरू आफ्नै तरिकाले कृषि कर्ममा लाग्नु भएको थियो। करिब 1 अगाडि ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको सहयोगमा किसान समूहका सदस्यहरूले मिलेर सामूहिक बाख्रा पालन सुरु गर्नुभयो। समूहका अध्यक्ष शाह किसान समूहको भूमिकालाई कृषि विकासका लागि अत्यन्तै महत्त्वपूर्ण मान्नुहुन्छ।
4: पहिला त एक व्यक्ति गरेर थिएँ, समूह गरेको 1 जतिको। समूह चाहिँ हामीले चाहिँ कृषिमा चाहिँ एउटा सामूहिक तरिकाले अगाडि बढ्यो भने सहज हुन्छ र एक अर्कासँग सहयोग सहकार्य एउटा सिपहरू र सहज हुन्छ भन्ने तरिकाले चाहिँ सोच बनाइरहेको थियौँ। त्यो हामी समूह दर्ता थियो। त्यस पश्चात हामीले चाहिँ रिड अफिसबाट सूचना आयो। सूचना आइसकेपछि हामी समूहमा बसेर छलफल गऱ्यौँ। छलफल गरे पश्चात हामीले चाहिँ अब ल अन्त हामीहरू समूहले पनि बधाउँ, नोटिस दिउँ, सूचना भरौँ भन्ने सल्लाह भए पछाडि हामीले सूचना भऱ्यौँ। सूचना भरेपछि रिडको प्रक्रिया अनुसार हामी छनौट पऱ्यो। छनौटमा भयो, छनौट भएपछि हामी अहिले त्यसमा लागिरहेछौँ। एउटा खोरा पाल्ने हो, सदस्यहरू चाहिँ प्रतिदिन त्यो पालो लगाएर हामीले चाहिँ अनुगमन गर्ने, हेर्ने र त्यो हेरचाह गर्ने चाहिँ गरिरहेछौँ।
3: हाल उहाँहरूले बाख्रालाई चरण प्रणालीमा पाल्नु भएको छ। बिहान एकपटक हरियो घाँस, दाना, मकैको च्याख्ला र गहुँको भुसाको सन्तुलित मिश्रण खुवाउनुहुन्छ भने दिनभर नजिकैको जङ्गलमा चरणको लागि छोडिदिनुहुन्छ।
4: हामीले चाहिँ अहिले खुल्ला चराएरै गरिरहेछौँ। बिहान चाहिँ हामी खाना खुवाउँछौँ, त्यसपछि दिउँसो चाहिँ चरणमा, जङ्गल नजिक छ, टाँसिएकै जङ्गल छ यता, त्यस कारण हामी चरणमै, त्यसको लागि हामीले चाहिँ गहुँको भुसा हाल्छौँ, त्यसपछि मकैको च्याख्ला हाल्छौँ, त्यसपछि हामी नुन हाल्छौँ। अब यसमा हामी फेरि दाना, सन्तुलित दाना जुन हुन्छ त्यो हाल्छौँ, पानी हालेर मल्छौँ, लाइक भुस्सालाई नरम बनाउँछौँ, हामी नरम बनाउँछौँ। भुस्सा नरम भइसके पछाडि, पानीले भिजेर नरम भइसके पछाडि अब यसमा हामीले चाहिँ हरियो घाँस हामी हाल्छौँ। हरियो घाँस हालेर हामीले लगभग एउटा बाख्रालाई 1 भुस्सामा 3 हरियो घाँस मिसाउँछौँ। त्यो रेसियो बनाएर दाना चाहिँ हामीले एउटा बाख्रा बराबर 200 दाना मिसाएर हाम्रो चाहिँ दाना तयारी हो बाख्रा खाने भुस्सा।
3: बाख्राको जिउमा मासु लाग्नका लागि पोसिलो खानपान मात्र पर्याप्त हुँदैन। मानिसलाई जस्तै बाख्रालाई पनि शारीरिक वृद्धिका लागि गहिरो र आरामदायी निन्द्राको उत्तिकै आवश्यक हुने भएकाले उहाँहरूले आधुनिक खोर बनाउनु भएको छ। यो आधुनिक खोर केवल आरामका लागि मात्र होइन, स्वास्थ्य र सरसफाईका लागि पनि उत्कृष्ट छ।
4: हामीले आरामदायी सुत्न बेड चाहिन्छ, त्यसरी नै बाख्रालाई दिनमा जतिसुकै स्ट्रेस भए पनि, दिनमा जसरी चरे तापनि राति बास स्थान चाहिँ फ्री तरिकाले, एकदम आरामदायी तरिकाले बस्न पायो भने ऊ सर्टिफाई हुन्छ। जब सर्टिफाई हुन्छ बाख्रा, तनाव स्ट्रेस मुक्त हुन्छ, उसको प्रोडक्सन बढ्छ, उसको जिउ लिने क्षमता, उसले मासु लाग्ने क्षमताहरू चाहिँ अटोमेटिक बढ्ने हुन्छ। त्यो स्ट्रेस फ्री भएपछि बढ्ने, त्यस कारणले चाहिँ हामीले बाख्रा हाल्दाखेरि चाहिँ खाना मात्रै खुवाएर भएन, किनभने ऊ स्ट्रेस जति सुख खुवाए पनि स्ट्रेसमा राखिदियो भने ऊ लाग्दैन। त्यस कारणले हामीले चाहिँ स्ट्रेस बिना बाँच्न सहज तरिकाले उसले आधुनिक बनाउनै पर्छ। हामीले उद्योग व्यवसायमा त जाने हो भने हामीलाई तलको जुन मलको हुन्छ उसको त्यो चाहिँ उसको त्यो मलको गन्धहरू चाहिँ माथि नजाओस् भनेर हामीले हाइट चाहिँ बनाउँछौँ। अब हामी हाइट बनाउँदाखेरि के 3-4 मात्रै गर्छौँ, 3-4 गर्दाखेरि के हुन्छ भने हामीले त्यो बर्कुला सर्नलाई गाह्रो हुन्छ, त्यो न्युरे गर्नुपर्ने हुन्छ। अब हामीले 6 गरे पछाडि यसको हाइटले हामीले उभि काम गर्न सजिलो भयो, सहज हुन्छ। त्यसपछि अर्को कुरा, त्यो गन्ध जुन हुन्छ त्यो गन्ध माथि जानु पाएन, त्यस कारणले यो चाहिँ अलिकति बढाउँदाखेरि अलग गर्दा राम्रो हो। तल अस्ति भन्दा 4 भन्दा यो 6 गरेको चाहिँ काम गर्न सहज, गन्ध नआउने न हो, त्यो 4 र 6 त्यही भएर अल्गो मैले गरे।
3: एउटा बाख्रा बिरामी पर्दा पुरै बथानमा संक्रमण फैलिने जोखिम हुन्छ, त्यसैले व्यावसायिक सफलताको लागि बाख्राको स्वास्थ्यमा ध्यान दिनु अति आवश्यक हुन्छ। तर हालको अवस्थामा बाख्राको लागि पोषणयुक्त घाँसको उपलब्धता र आवश्यक औषधिको अभाव मुख्य चुनौतीको रूपमा रहेको छ।
4: बाख्रा पालन गर्दाखेरि सबभन्दा पहिला हामीले त बाख्राको डिवार्मिङ, जुका भित्र फेटको जुका, बाहिर किर्ना सिर्ना, त्यस पछाडि भ्याक्सिन नै भन्ने मेन पर्नु। रोग लाग्नुभन्दा पहिला उपचार जो अप्नायो ऊ नै राम्रो, रोग लागिसकेपछि गाह्रो छ। त्यस कारण पहिला नै फर्स्टमै अनुगमन गरेर फर्स्ट त्यसको निकल गर्न सक्यो भने राम्रो छ। नेपालमा औषधिहरू चाहिँ अलिक राम्रो नपाइनु रहेछ, त्यो अलिक विश्वासिलो औषधि चाहिँ यहाँ रहेनछ, इन्डियनकै औषधि भर पर्नु पर्दो रहेछ। भ्याक्सिनहरूको पनि जस्तो अहिले ETN TT भन्ने छ, त्यो भ्याक्सिन नेपालमा ब्यान्ड रहेछ। त्यो कारणले केही औषधिहरू चाहिँ हामीले नेपालमा सरकारले चाहिँ त्यसलाई ओपन गरिदियो राम्रो। र अर्को घाँस खेतीको लागि पनि हामीसँग बिउको लागि पनि अहिले नेपालमा चाहिँ राम्रो राम्रो बिउहरू चाहिँ नपाउँदो रहेछ। त्यो समस्या चाहिँ तर पनि आवश्यकता अनुसार त खोजिहाल्छन् किसानले, त खोजेर जहाँ पनि ठाउँ किनेर ल्याएर गरिरहेछन्। हामी पनि खेती गरिरहेछौँ, लगभग 3-4 बिघा घाँस खेती गरिरहेछौँ। नेपियर अहिले अस्ति भर्खर यो जय र बर्सीमा हाल्यौँ। योभन्दा पहिला नेपियर थियो, बाजरा थियो, टियोसेन्टी लाथ्यौँ। अनि डाले घाँसमा हामीले इपिलिपिल, बकैनो, टाँकी, अर्जुना।
3: समूहका अध्यक्ष छठीलाल शाहको राज्यसँगको अपेक्षा भने यस्तो रहेको छ।
4: राज्यले हामीलाई मेन भनेको बिचबिचमा किसानहरूलाई तालिम, बाख्राको नयाँ तालिमहरू हुन्छन्, त्यस पछाडि जुन रोगहरूको, जुन नेपालमा जुन रोगहरू बिग्रिन्छन् त्यसको औषधि उपचारहरूको कुराहरूलाई लिएर ज्ञान दिने कुराहरू, त्यस पछाडि औषधि उपचारमा लाग्ने, त्यसपछि घाँसको बिउ। हामीसँग अहिले जस्तै यता राँगा, जुन उता मरिनमा जुन राँगा पाल्ने भनेको छ, अब त्यहाँ अस्ति उसको उहाँहरूको युट्युबमा हेरेको थिएँ, उहाँले चाइनाबाटै घाँस ल्याउने, नेपालको घाँसले भएन, त्यो चाँडो बढ्ने प्रोटिन पुग्ने घाँस चाइनाकैबाट ल्याएर चाहिँ उनीहरूले त्यो घाँस खुवाउने भन्ने तरिका जुन गरेको छ, त्यस्तो प्रकृतिको हामीलाई पनि त्यस्तो स्टाइलको जुन घाँसहरू पायो भने सहज हुन्थ्यो। सरकारले त्यसलाई चाहिँ अलिकति किसानहरूलाई त्यस्तो तरिका घाँसहरू चाहिँ उपलब्ध गराइदिएको भए राम्रो हुन्थ्यो।
3: कृषि व्यवसायका थुप्रै विकल्पहरू मध्ये बाख्रा पालन नै किन रोज्नु भयो भन्ने हाम्रो प्रश्नमा उहाँको भनाई यस्तो थियो।
4: हाम्रो बर्दिवास बजारको र यो लोकल बजारको अवस्था हेर्दाखेरि डेली मासुको खपत राम्रो छ, यहाँ पुगाइनु सकिरहेको छैन। बर्दिवासकै सेरोफेरोमा डेली 10-15 खसी काटिन्छ यहाँ दिनको, त्यस कारण यहाँको मासुको डिमान्ड हामीले पुर्याउन नसक्ने अवस्था, मासु हाहाकारको अवस्था भएकोले हामीले चाहिँ यसमा भविष्य देख्यौँ।
3: यो फर्मको सफलताको रहस्य यसको चुस्त व्यवस्थापनमा लुकेको छ। उहाँहरूले बाख्राको वंशावली र स्वास्थ्यको रेकर्ड राख्ने गर्नुहुन्छ। यस फर्मको अर्को सुन्दर पक्ष भनेको यहाँ खेती र बाख्रा पालन एकअर्काका पूरक बनेका छन्।
4: भोलिको दिनमा हाम्रो यो यसको बाबा आमाको त्यो रेकर्ड हुन्छ, त्यो हामी सबै मेन्टेन गरिरहेका छौँ। हाम्रोसँग उत्पादन भएको बाख्राहरूको यो बाख्रा कुन जात हो, कति पर्सेन्टेज हो भन्ने कुरा हामीसँग डाटा हुन्छ। त्यस कारण हामीले सबै ट्याग नम्बर टिपेर यो ट्याग नम्बर बाख्रालाई यति नम्बर ट्यागले बोका लागेको र यसको बच्चा चाहिँ यो जेनेटिक हो भन्ने कुरा हामी छुट्याएर दिन्छौँ, हामीसँग सर्टिफाई हुन्छ। हामीसँग जति हुन्छ बाख्राहरू निरोगी हुन्छ, भ्याक्सिन टोटल बाख्रा भ्याक्सिनेसन हुन्छ। पालन तौर तरिका हामीले त्यो पौष्टिक तत्त्व खुवाएको हुन्छौँ, बाख्राहरू अर्ग्यानिक खाएको हुन्छ, हामीले अर्ग्यानिक खाँदाखेरि उसको मासु पनि अर्ग्यानिकै हुन्छ। त्यस कारणले मासुको टेस्ट फरक होला, लगभग यो बजारमा जब जान्छ त्यस कारण त्यो बेलासम्म हाम्रो मासुको टेस्टै फरक होला। हामीले चाहिँ यहाँबाट खेर जाने कुनै चिज खेर जानु भएन, हामीले हालेको भुस्सा खुवाउँछौँ, भुस्सा उब्रेको त्यसै बर्कोला सबै हामी फेरि मल बनाउँछौँ। मल बनाएर त्यो मल फेरि हामी के गर्छौँ, खेतमा हाल्छौँ, घाँसमा हाल्छौँ। जब घाँसमा हाल्छौँ हामीले रासायनिक मल हालेर त खेत बिगारिसकेका छौँ, रोगी बनाइसकेका छौँ। अब यो मल आएपछि हाम्रो उत्पादन एकचोटि हालेपछि यसको उत्पादन 3 वर्षसम्म हुन्छ। त्यस कारण हामीले त्यो अहिले मलको अभाव, जुन किसानहरूले मलको अभाव भनेको छ नि, त्यस कारण किसानले त्यो प्राङ्गिर मल छोडेर यो जैविक मलतिर जाने हो भने त मलको आवश्यक हामीलाई त्यो अर्का देशमा हाम्रो पैसाहरूमा पठाउनै परेन। एउटा किसानले आफ्नो तरिकाको यो जुटोहरू हालिदियो भने त बाली राम्रो हुने भयो। त्यस कारण हामीले चाहिँ यसलाई चाहिँ यहाँबाट कुनै पनि खेर जाएन, यो उब्रेकोहरू पनि सबै हामीले मल बनाउँछौँ।
3: व्यावसायिक बाख्रा पालनमा सुरुवातमा खोर निर्माण र उन्नत नस्ल खरिदमा राम्रै पुँजी आवश्यक पर्छ, तर सही व्यवस्थापन भएमा यो लगानीले दिने प्रतिफल लोभलाग्दो हुन्छ।
4: एउटा जेनरल घरमा पाल्दाखेरि चाहिँ किसानले पाल्ने कुरो चाहिँ गाउँ घरमा पाले जस्तो भयो त्यसमा हुँदैन, तर यो व्यवसाय भनेपछि व्यवसाय अनुसारले पुँजी चाहिँ इन्भेस्ट हुन्छ। गाउँ घरमा पाल्दा चाहिँ अब घरकै जुठोबाट खुवाएर पाल्दाखेरि चाहिँ यहाँ हिसाब हुन्न, तर व्यावसायिक भइसकेपछि यसको त प्रत्येक हिसाब अनुसार हुन्छ, सानोतिना पानीदेखि लिएर सबैको हिसाब हुन्छ, अनि मात्र थाहा हुन्छ व्यवसाय नाफा हो कि घाटा भनेर। अब एउटा बाख्रा 8-9 महिनामा पुगेपछि लगभग 25 केजी भन्दा माथिको हुन्छ, एउटा खसीहरू 25+ हुन्छ, अनि हामीसँग 15-18-20 हजार नै पाउँछ छसरी गर्दा पनि, त्यो त्यति 15+ नै पैसा आएको हुन्छ। त्यसमा हामीले 3 महिनासम्म त खुवाउनु परे हुँदैन, त्यस पछाडि हामीले जुन खुवाएको हुन्छ बिस्तारै बढेको हुन्छ दानाहरू सामान्य, तर लगानी भनेर दाना नै खुवाएर चाहिँ गाह्रो हुन्छ। तर हामी त चरनमा राख्छौँ, आफ्नो खेतमा घाँस लगाएछौँ, सानी बनाएर खुवाउँछौँ, गहुँको भुसीहरू परालहरू काटेर त्यो मिसाएर खुवाउँदाखेरि हामी लागत खानामा चाहिँ हामी जति बचाउन सक्छौँ किसानले त्यो अनुसार नाफा बढ्छ। त्यस कारणले खास एउटा बाख्रा बराबर 5-7 हजारको चाहिँ खर्च हुन्छ खानामा।
3: यस समूहले आयोजना मार्फत आर्थिक सहयोग पनि प्राप्त गरेको छ। यसरी बाख्रा पालनको आफ्नो यात्रामा सहयोग पाउँदा खुसी भएका कृषक शाहको अनुसार अनुदान सरकारी रकम मात्र नभएर यो मिहिनेत गरे बापतको पुरस्कार हो।
4: ऋणमा परेपछि हाम्रो ऋणबाट चाहिँ खोर बनाउने, खोर बनाउनेमा खोरमा स्टोर हाउस, कम्पोस्ट पिट गर्नु, त्यस पछाडि बाख्रामा त्यसै मेसिनरी उपकरणमा घाँसको बिउमा सहयोग भएको छ। किसानको पनि मानसिकता कस्तो हुनुपर्छ भन्दाखेरि हामीले अनुदान भन्ने विषय चाहिँ यो भनेको गरे बापत पाउने पुरस्कार स्वरूप लिनुपर्छ। अनुदान भनेको गर्नुभन्दा पहिला पाउने होइन कि हामीले गरिरहेको काममा चाहिँ अनुदानले टेवा दिने र हौसला बढाउने काम। त्यस कारणले अनुदानले कति दियो भन्दा पनि यो पुरस्कार हो, गरेको किसानलाई दिएको राम्रो देखेपछि दिने सुविधालाई नै अनुदान भनेकोले त्यसलाई चाहिँ यसरी परिभाषित गर्दाखेरि राम्रो लाग्छ मेरो विचार।
3: कृषक शाहका अनुसार पहिलाको परम्परागत बाख्रा पालन पद्धतिमा आयोजना आबद्ध भएपछि धेरै सकारात्मक परिवर्तनहरू देखा परेका छन्।
4: होइन, पहिला हामीले चाहिँ अलिक खोर व्यवस्थित थिएन, कम्पोस्ट पिट हामीसँग थिएन, हामीले चाहिँ अलिकति जुन गाउँ स्तरमा बनाउने तरिकाले गरिरहेको थियौँ, हामीले मलको व्यवस्थापन गर्न सकेका थिएनौँ। पहिले मलको व्यवस्थापन भयो, खोर सुधारियो, खोर भयो हामीसँग, अनि बाख्रालाई पार्टेसन राति बस्दाखेरि पार्टेसन गरेर छुट्याएर राखिन्छ, बोकालाई एक ठाउँमा, गाभिनी बाख्रा एक ठाउँ, भक्खकोलाई फाउना गर्दाखेरि त्यो अनुसारले फिड म्यानेजमेन्ट गर्नु सहज हुन्छ हामीलाई। बिरामी बाख्रा भयो पनि थाहा हुन्छ त्यो काउन्ट गर्दा नि, किनकि सबै छुट्याएको हुन्छ पार्टेसन, कसको त्यो एक्टिभिटीहरू हेरेर सहज तरिका छुट्याउन सजिलो हुन्छ।
3: कृषक शाहको सुझाव यस्तो रहेको छ,
4: विदेशमा हामी जन जस्तै 3 लाख रुपियाँ लगाएर जान्छौँ नि, कुनै पनि व्यवसाय गर्दाखेरि कृषि पेसा जतिको नाफा पर्सेन्टेज नाफा अरू व्यापारमा छैन। हामी अरू उद्योगमा जान्छौँ 5% 10%मा काम गर्नुपर्छ, 2% काम गर्नुपर्छ, अझै ठुल्ठुला उद्योगमा गऱ्यो भने 2% 3% मार्जिनमा काम गर्नुपर्ने हुन्छ। तर कृषि नै यस्तो पेसा हो जसको पर्सेन्टेज चाहिँ 100% हुन्छ। त्यस कारणले युवाहरूलाई चाहिँ विदेशमा गएर गर्नुभन्दा स्वराज आफ्नै देशमा बसेर थोरैबाट गर्ने, आफैले गर्ने, त्यो विदेशमा भेडा चराउनु भन्दा हो, त्यहाँ गएपछि मेरो साथीहरू गएका छन् उनीहरू गएर सिप्छ, मैले त्यही भन्छु उहाँ गएपछि सिप सिकेर आउने हो। कति साथी चाहिँ तरकारी खेती आउँछ भने मैले भने तिमीहरूले तरकारी खेती त्यहाँ जुन गरेका छौ त्यही सिप सिकेर नेपालमा गर न, किन हुँदैन, सिप सिक्ने हो, सिप सिकेर आऊ यहाँ गएर, बाख्रामा जानेहरूले पनि बाख्रा सिप सिकेर गरेका छन् साथीहरू, कोरिया छोडेर आएर, कति साथी कोरिया छोडेर मासु पसल गरेका छन्। होइन, त्यो तरिका बजार माग अनुसार चाहिँ हामीले व्यवसाय गर्न सक्यो भने चाहिँ राम्रो छ। यहाँ
3: निर्वाहबाट व्यवसायतर्फको यो यात्रा सही सोच, सहकार्य र व्यवस्थापन भएमा बाख्रा पालनले ग्रामीण समृद्धिको ढोका खोल्न सक्छ भन्ने ज्वलन्त उदाहरण बनेको छ।
5: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
6: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो, सबैले कृषक भनेर चिनेकै छन्।
5: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
6: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
5: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
6: सूचीकरण त गर्नै पर्ने हो,
5: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तलागारी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
7: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
8: च्याउ बहुउपयोगी पोसिलो र औषधीय गुणले भरिपूर्ण खाद्य वस्तु हो, यो शाकाहारीहरूका लागि प्रोटिनको उत्कृष्ट स्रोत पनि हो।
9: त्यसैले च्याउ खेती गरौँ, समृद्ध बनाऊ, दैनिक च्याउ सेवन गरौँ, स्वस्थ रहौ।
8: तर वर्षायाममा जथाभावी जङ्गलमा उम्रिएका च्याउ विषालु पनि हुन सक्छन्, यस्ता च्याउ खाँदा ज्यानै जाने जोखिम समेत हुन्छ।
9: त्यसैले जङ्गली च्याउहरूको उपभोग नगरौँ, नगराउ, दुर्घटनाबाट बचौ र बचाऊ।
8: व्यावसायिक किट विकास केन्द्र, हरियर भवन।
3: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रमप्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा सहित उपस्थित हुने नै छौ। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवारीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।

नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण भइरहेको कार्यक्रम सिने संसारमा यहाँहरू सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। म हुँ रमा ढुङ्गाना र प्राविधिक सहयोगमा हुनुहुन्छ उत्तम पाण्डे। चलचित्र, कला, संगीत र मनोरञ्जनका विविध आयाम समेटेको कार्यक्रम सिने संसार हरेक मंगलबार यही समयमा लिएर आउने गर्छौ। कार्यक्रममा तपाईँले सुन्नुहुनेछ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार, चलचित्र समीक्षा, कलाकारसँग विशेष कुराकानी तथा मन छुने चलचित्र गीतहरू। अब कार्यक्रमको सुरुवात गरौँ एउटा सुन्दर साङ्गीतिक कोशीलीबाट।

0: तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारित कार्यक्रम सिने संसार सुन्दै हुनुहुन्छ। म हुँ तपाईँहरूकै प्रस्तुता रमा ढुङ्गाना। तपाईँले हामीलाई रेडियो नेपालको एफएम नेटवर्क 98.1 मेगाहर्जका साथै हाम्रो वेबसाइट www.radionepalonline.com र डिजिटल प्लेटफर्म मार्फत पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। अब समय भएको छ चलचित्र जगतका ताजा गतिविधि बारे जानकारी लिने। सुरु गरौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचारबाट।
1: चलचित्र समाचार।
0: प्रदर्शनरत फिल्म पार्वतीले 11,03,270 रुपियाँ उद्धार कोषमा जम्मा गर्ने भएको छ। शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले देशभरको पहिलो दिनको कमाईलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गरेको थियो र सोही अनुसार यो रकम जम्मा गर्ने भएको हो। फिल्मका वितरक करण श्रेष्ठका अनुसार फिल्मले शुक्रबार देशभर बक्स अफिसमा 25,93,000 रुपियाँ ग्रस कमाएको थियो। यो कमाईबाट निर्माताको भागमा आउने 11,03,270 रुपियाँ प्रधानमन्त्री कोषमा प्रदान गरिने भएको छ। रकम केही दिनमा अर्थमन्त्री स्वर्णिम वाग्ले मार्फत रकम कोषमा जम्मा गरिने वितरक श्रेष्ठले जानकारी दिए। फिल्मले शनिबार भने देशव्यापी 42,00,000 रुपियाँ ग्रस गरेको छ। फिल्मकर्मी निर्देशक तथा अभिनेत्री निता ढुङ्गानाको केही दिन अघि आफ्नो व्यक्तिगत तर्फबाट कोषमा 1,00,000 रुपियाँ सहयोग गरेकी थिइन्। गायक सुशान्त केसी अहिले पाहुना टुरको सिलसिलामा अस्ट्रेलिया र न्यूजील्याण्ड भ्रमणमा छन्। टुरकै क्रममा नेपालको भोटेकोसीमा विनाशकारी बाढी आयो। जनधनको व्यापक क्षति हुने गरी आएको बाढीले सुशान्तको उक्त कन्सर्ट समेत प्रभावित बन्यो। सोही क्रममा सुशान्तले अब यो टुर मनोरञ्जनको माध्यम मात्र नभएर दुःखमा परेका आफ्ना मानिसको साथमा उभिने र मातृभूमिप्रति जिम्मेवारी निभाउने माध्यम बनेको बताएका थिए। साथै सबै मानिसलाई एकै ठाउँमा ल्याउने शक्ति संगीतमा हुने बताउँदै उनले यति बेला जरुरी भएका व्यक्तिलाई सहयोगको खाँचो भएकाले सबै एक ठाउँमा उभिनु पर्ने बताएका थिए। सहयोग सानो ठुलो भन्ने हुँदैन, सहयोग गर्ने ठाउँमा रहेकाले आफ्नो तरिकाले मदत गर्न सक्नुहुनेछ। उनले लेखेका छन् त्यस बेला बाढी प्रभावितको लागि 10,00,000 रुपियाँ दिने घोषणा पनि उनले गरेका थिए। घोषणा गरे अनुसार नै केसीले आइतबार उक्त राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेका छन्। वरिष्ठ कलाकार शान्ति राणालाई जीविकोपार्जन र औषधि उपचारको लागि राहत रकम प्रदान गरिएको छ। चलचित्र विकास बोर्डका सदस्य सन्तोष लोहनीले चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी मार्फत राणालाई 17,500 रुपियाँ राहत रकम प्रदान गरेका हुन्। बोर्ड अध्यक्ष दिनेश डिसीको विदाई कार्यक्रममा लोहनीले उक्त रकम हस्तान्तरण गरेका थिए। साउन महिनामा गरिएका 10 चलचित्र जाँच पासबाट प्राप्त पारिश्रमिक बापतको रकम कलाकार राणालाई प्रदान गरेको लोहनीले बताए। वरिष्ठ कलाकार राणालाई खाना लाउन पनि समस्या रहेछ, औषधि उपचारमा पनि मुस्किल रहेछ। सहयोग प्रदान गर्ने लोहनीले भने आफूले जुन क्षेत्रमा काम गरिन्छ सोही क्षेत्रमा दुःखमा परेको व्यक्तिलाई सहयोग गर्नुपर्छ भन्ने सोचेर राहत रकम दिएको हुँ। बोर्ड सदस्य लोहनीले केन्द्रीय चलचित्र जाँच समितिमा चलचित्र विकास बोर्डको प्रतिनिधित्व गर्छन्। असार महिनामा 9 चलचित्र जाँच गरे बापत प्राप्त पारिश्रमिकले उनले कलाकार कोपिला थापालाई प्रदान गरेका थिए। 2.5 वर्ष अघि भारतमा तीर्थयात्रा जाँदा गाडी दुर्घटनामा घाइते भएकी थापाको कम्मर भन्दा तलको भाग चल्दैन, त्यस यता उनले उपचार गराउँदै आएकी छिन्। उपचारमा आर्थिक समस्या भएपछि उनले आर्थिक सहयोगको अपेक्षा गरेकी छिन्। भोटेकोसी बाढीले प्रभावित एक परिवारलाई मिस नेपालले आर्थिक सहयोग प्रदान गरेका छन्। भदौ 10 बिहान भोटेकोसीमा उर्लिएको बाढीले रसुवाको उत्तर गया 5 बेत्रावतीका राजकुमार डंगोलले पनि सपथोक गुमाए। सबैभन्दा ठूलो पीड़ा चाहिँ मृगौला रोगी पत्नी विष्णु कुमारीको उपचारका लागि उनले जुटाएको 25,00,000 रुपियाँ र गरगहना गुमाउँदा भयो। दुःख गरेर कमाएको रकम र जोडेको गरगहना बाढीले बगाएपछि सामाजिक सञ्जालमा उनले हृदय याचना गरेका थिए। उनको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। यस्तोमा पूर्व मिस नेपाल आसमा कुमारी केसी, पूर्व मिस नेपाल इन्टरनेसनल तथा अभिनेत्री

मन्त्री नीति शाह र त्रिशरा रेस्टुरेन्टले संयुक्त रूपमा ती पुरुषलाई राहत स्वरूप 3,00,000 रुपियाँ प्रदान गरेका हुन्। धन सम्पत्ति बाढीमा बगेपछि उनले उनलाई हातमुख जोड्न मात्र होइन श्रीमतीको उपचारमा पनि खर्च जुटाउने चुनौती आइलागेको छ। केही दिन अघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेकी गाईका समीक्षा अधिकारीले शनिबार जिल्ला प्रशासन कार्यालय कास्की मार्फत बाढी प्रभावितका लागि खाद्यान्न लगायत अत्यावश्यक सामग्री प्रदान गरिन्। गायक दुर्गेश थापा बाढीको घटना लगत्तै लत्ता कपडा सिरक टस्ना सहितका राहत सामग्री लिएर नुवाकोटका बाढी प्रभावित क्षेत्रमा पुगे। गायक तथा अभिनेता प्रकाश सपुतले गत बिहिबार गलबन्दी प्रोडक्सन र गलबन्दी फाउन्डेसनका तर्फबाट ₹1,00,000 प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग प्रदान गरे। यी त प्रतिनिधिमूलक उदाहरण मात्र हुन्। भोटेकोसे त्रिशुलीको विनाशकारी बाढीपछि स्वत स्फूर्त रूपमा राहत सहयोग जुट्ने क्रम जारी छ। यो अभियानमा कलाकारहरूले पनि हातोमालो गरिरहेका छन्। गायक प्रकाश सपुतले संकटको घडीमा नेपाल र नेपालीको सह अस्तित्व, सहयोग र सद्भावको संस्कारलाई जीवन्त राख्नुपर्ने बताए। विपदको कठिन घडीमा प्रभावित नागरिक र देशको साथमा एकबद्धतापूर्वक उभिनु कलाकारको पनि दायित्व भएको उनको भनाइ छ। गायक दुर्गेश थापाले बाढी प्रभावित क्षेत्रका नागरिकको पीडा असह्य खालको रहेको सुनाए। बाढीमा अभिभावक गुमाएका बाल बालिकाको अवस्था देख्दा आफूले मन थाम्न नसकेको उनले बताए। बाढी प्रभावितका लागि सानो स्तरमा भए पनि राहत पुगोस् भनेर आफू अत्यावश्यक सहायता सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा पुगेको गायक थापाको भनाइ छ। गायिका समीक्षा अधिकारीले बाढी प्रभावितको पीडामा साथ दिने प्रयास गरेको उल्लेख गरिन्। सहयोग सानो या ठूलो भन्दा पनि दुःखको बेला कसैको साथमा उभिन सक्नु नै सबैभन्दा महत्वपूर्ण हुने उनको भनाइ छ। गायिका रचना रिमालले पनि आफ्नो तर्फबाट यथोचित सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छिन्। देशवासीको दुःख र पीडामा सकेको साथ दिनुपर्छ भन्ने भावना सहित आफूले सक्दो सहयोग गरेको उनले उल्लेख गरेकी छन्। व्यक्तिगत रूपमा मात्र नभई विभिन्न संघ संस्था पनि विपदमा सहारा बनिरहेका छन्। बागलुङ कलाकार समाजले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ₹75,555 सहयोग गरेको समाजका अध्यक्ष एवं गायक बसन्त थापाले जानकारी दिए। तीजको सम्मुखमा देशले बेहोरी रहेको महाविपत्तिमा कतिपय कलाकारले देश विदेशमा हुने तीज विशेष सांगीतिक कार्यक्रम स्थगित गरेका छन्। सामूहिक दर खाने लगायत तीजका मनोरञ्जनात्मक कार्यक्रम स्थगित गरी तीनमा हुने आर्थिक खर्चलाई बाढी प्रभावितको सहयोगार्थ पठाउने क्रम बढ्दो छ। भोटेकोशी त्रिशुलीको बाढीले पुर्याएको अकल्पनीय जनधनको क्षतिले यति बेला सिङ्गो मुलुक नै आक्रान्त छ। बाढी प्रभावितको राहत उद्धार तथा पुनर्स्थापनाको लागि देश विदेशबाट स्वत स्फूर्त रूपमा राहत सहयोग जुट्ने क्रम जारी छ। संकलित राहतलाई एकद्वार प्रणालीबाट बाढी प्रभावित परिवारलाई वितरणका लागि राज्यका निकाय मार्फत सहजीकरण भइरहेको छ। सरकारी निकायसँगै जनस्तरबाट बाढी प्रभावितको राहतका लागि अग्रसरता बढाइएको छ। यति बेला कार्यक्रम सिने संसार सुनिरहनु भएको छ। कार्यक्रम सिने संसारमा हामीले अहिले सुनायौं राष्ट्रिय चलचित्र समाचार। अब नेपाल भएको छ सांगीतिक विश्रामको।

बजे यहाँलाई पुनः स्वागत छ। कार्यक्रम सधैँ संसारमा हामीले यहाँलाई राष्ट्रिय चलचित्र समाचार सुनायौं। अबको पालो अन्तर्राष्ट्रिय चलचित्र समाचारको। प्रसिद्ध भारतीय संगीतकार तथा पार्श्व गायक विशाल मिश्राले नेपालको भोटे कोशी बाढी पीड़ितको सहयोगको लागि नेपाल र आसाममा कन्सर्ट गर्ने घोषणा गरेका छन्। यो कन्सर्ट बारे उनले विस्तृत खुलाएका छैनन्। शनिबार इन्स्टाग्रामबाट उनले घोषणा गर्दै चाँडै नेपाल र आसाममा कन्सर्ट गर्न लागेको उल्लेख गरेका छन्। उनी लेख्छन्, यो सब तोक देख्दा मेरो हृदय भारी भएको छ। यसकारण मैले निर्णय गरेको छु, म नेपाल र आसाममा कन्सर्ट गर्न गइरहेको छु। कन्सर्टबाट उठेको पैसा नेपालको बाढी प्रभावितलाई जानेछ। मैले बोलेको पूरा गर्छु, चाँडै यसको घोषणा हुनेछ। उनले क्याप्सनमा लेखेका छन्, अडिक भएर रहनुहोस्, मैले व्यक्तिगत रूपमा जे गर्न सक्छु गर्छु। हर हर महादेव। मिश्रा पछिल्लो दशकमा बलिउड संगीतमा स्थापित भएका चर्चित नाम मध्ये एक हुन्। सन् 2016 फिल्म सोरगुलको शाम हो सहर मार्फत पार्श्व गायकका रूपमा औपचारिक सुरुवात गरेका थिए। उनको करियरलाई नयाँ उचाइमा लैजाने प्रमुख फिल्म मध्ये सन् 2019 कबीर सिंह पर्छ। यस फिल्मको केसे हुआमा उनको स्वरले व्यापक लोकप्रियता पायो। उनको लोकप्रियता सन् 2023 आएर रणबीर कपूर अभिनीत एनिमलको पहले भी मे पछि अझै बढ्यो। सन् 2025 सयारामा संगीतकारको रूपमा उनको काम चर्चित भयो र फिल्मको तुम हो तो उनको अर्को लोकप्रिय गीत बन्यो। केसे हुआ, पहले भी मे, नाचो नाचो, जान बन गए र तुम हो तो जस्ता गीतले विशाल मिश्रलाई भारतीय फिल्म संगीतमा विशिष्ट पहिचान दिएका छन्। नेपालले भोगिरहेको विनाशकारी प्राकृतिक विपदप्रति अधिकांश बलिउड कलाकारले सहानुभूति व्यक्त गरिरहेका छन्। केही कलाकारले मानवीय सहायतामा सघाउने बताएका छन्। बलिउड सेलिब्रिटीले सामाजिक सञ्जालबाट यति बेला नेपालसँगै आफूहरू उभिएको बताएका हुन्। केहीले नेपाल सहित तिब्बततर्फ भएको क्षतिप्रति पनि दुःख व्यक्त गरेका छन्। सोनु सुद, अनुपम खेर, सञ्जय दत्त, सोनु निगम, अरुण गोविल, फरहान अख्तर, कङ्गना रनावत, रश्मिका मन्दना, भूमि पेडनेकर, चित्राङ्गना सिन्हा, नोरा फतेही, अनन्या पाण्डे, कृति सेनन, अप्रिता खान, सेफाली शाह लगायतले प्रे फर नेपाल भन्दै सहानुभूति जनाएका छन्। सोनु सुदले राहत र उद्धारमा सघाउने वचन दिएका छन्। यति मात्र होइन, अन्य मुलुकका सेलिब्रिटीले पनि नेपालको दुःखमा सहानुभूति व्यक्त गरिरहेका छन्। कार्यक्रम सिने संसारमा हामीले यहाँलाई अहिले सुनायौं अन्तर्राष्ट्रिय चलचित्र समाचार। तपाईँ यति बेला कार्यक्रम सिने संसार सुनिरहनु भएको छ। सिने संसार हरेक मंगलबार यसै समयमा सुन्न सक्नुहुनेछ। सिने संसारमा हामी यहाँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार, चलचित्र समीक्षा सुनाउनेछौँ। यसै क्रममा हामीले यहाँहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार सुनायौं। अबको पालो साङ्गीतिक विश्रामको।

0: पछि पुनः स्वागत छ यहाँलाई कार्यक्रम स्ने संसारमा। कार्यक्रम स्ने संसार रेडियो नेपालको 98.1 मेगाहर्जका साथै हाम्रो वेबसाइट www.radionepalonline.com मार्फत पनि प्रत्यक्ष सुन्न सक्नुहुनेछ। स्ने संसारमा यहाँहरूको साथमा छु म प्रस्तुता रमा ढुङ्गाना। हामीले स्ने संसारमा यहाँहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार सुनायौं। अबको पालो चलचित्र समीक्षाको।
1: चलचित्र समीक्षा।
0: गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र पार्वती यति बेला दर्शक माझ पुगेको छ। सामाजिक विषयवस्तुलाई केन्द्रमा राखिएको यो चलचित्र अभिनेत्री निता ढुङ्गानाको डेब्यू निर्देशन पनि हो। पार्वती नाम सुन्दा एउटा सामान्य पारिवारिक कथा होला भन्ने लाग्न सक्छ, तर चलचित्रभित्र प्रवेश गरेपछि पनि यसले अटिजम भएकी एक युवतीको जीवन, उनको परिवार र उनले समाजमा भोग्नुपर्ने विभिन्न चुनौतीको कथा प्रस्तुत गरेको पाइन्छ। चलचित्रले अटिजमलाई केवल एउटा अवस्थाका रूपमा मात्र देखाउन खोजेको छैन, एउटा व्यक्तिको जीवनमा उसको परिवारको साथ कति महत्वपूर्ण हुन्छ, समाजले उसलाई कसरी हेर्छ र उसको भावना तथा क्षमतालाई हामीले कतिको बुझ्ने प्रयास गर्छौं भन्ने प्रश्न पनि चलचित्रले उठाएको छ। विशेष गरी दिदी भाइ बीचको सम्बन्ध, पारिवारिक माया र भावनात्मक उतार चढाव चलचित्रका महत्वपूर्ण पक्ष हुन्। कतिपय दृश्यले दर्शकलाई भावुक बनाउन सक्छन् भने कतिपय दृश्यले आफ्नै वरिपरिका मानिस र परिवारलाई सम्झाउने काम गर्छन्। चलचित्रमा निता ढुङ्गाना, अशोक दर्जी, दिपाश्री निरौला, राज पङ्गिनी शर्मा, सिरु विष्ट, राधिका कडेल, राजेन्द्र नेपाली र सुभाष गजुरेल लगायतका कलाकारको अभिनय रहेको छ। अभिनयको कुरा गर्दा निता ढुङ्गाना र अशोक दर्जीको प्रस्तुति चलचित्रको आकर्षणका रूपमा देखिन्छ। विशेष गरी भावनात्मक दृश्यमा कलाकारहरूको अभिनयले कथालाई दर्शकसँग जोड्ने प्रयास गरेको छ। अर्को महत्वपूर्ण कुरा, अभिनेत्रीका रूपमा दर्शकले चिनेकी निता ढुङ्गाना यही चलचित्र मार्फत निर्देशनमा आएकी छन्। पहिलो निर्देशनमै अटिजम जस्तो संवेदनशील विषय रोज्नु पक्कै पनि सहज काम होइन, त्यसैले विषय छनौट र त्यसलाई पर्दामा ल्याउने प्रयासलाई सकारात्मक रूपमा लिन सकिन्छ। तर चलचित्रमा केही कमजोरी पनि छन्। कथा र विषय संवेदनशील भए पनि यसको प्रस्तुति भने कतिपय ठाउँमा परम्परागत पारिवारिक चलचित्रकै शैलीमा अघि बढेको महसुस हुन सक्छ। विशेष गरी मध्यान्तरपछि केही दृश्य र घटनाक्रम अलि लामो लाग्दो, चलचित्रको गति केही सुस्त भएको अनुभव हुन सक्छ। तर चलचित्रको बलियो पक्ष भनेको यसको सामाजिक सन्देश हो। हामीले अटिजम भएका व्यक्तिलाई कसरी बुझिरहेका छौँ, कतिको बुझिरहेका छौँ, उनीहरूलाई समाजमा कतिको सहज रूपमा स्वीकार गरिरहेका छौँ, उनीहरूको जीवनमा परिवारको माया र साथले कस्तो भूमिका खेल्छ, पार्वतीले यिनै प्रश्नहरूलाई कथा मार्फत उठाउने प्रयास गरेको छ। त्यसैले पार्वतीलाई केवल मनोरञ्जनका लागि बनाइएको एउटा पारिवारिक चलचित्रका रूपमा मात्र हेर्नुभन्दा अटिजम र विशेष आवश्यकता भएका व्यक्तिप्रति समाजको सोच र व्यवहारबारे प्रश्न उठाउने चलचित्रको रूपमा हेर्न सकिन्छ। समग्रमा भन्नुपर्दा पार्वती भावनात्मक कथा बोकेको सामाजिक चलचित्र हो। विषयवस्तु यसको बलियो पक्ष हो भने केही ठाउँमा देखिने सुस्त गति, परम्परागत प्रस्तुति यसको कमजोर पक्ष बन्न पुगेका छन्। तर पहिलो निर्देशनको रूपमा निता ढुङ्गानाको प्रयास र संवेदनशील विषयलाई नेपाली पर्दामा ल्याउने आँट भने प्रशंसायोग्य छ। तपाईँ यति बेला कार्यक्रम स्ने संसार सुनिरहनु भएको छ। कार्यक्रम स्ने संसारमा हामीले यहाँहरूलाई चलचित्र पार्वतीको चलचित्र समीक्षा सुनायौं। अबको पालो साङ्गीतिक विश्रामको।

यससँगै कार्यक्रम सुन्ने संसार आजको लागि समापन गर्ने समय भइसकेको छ। कार्यक्रम सुनेर साथ दिने सम्पूर्ण श्रोताप्रति हार्दिक आभार व्यक्त गर्दछौ। साथै प्राविधिक सहयोगी उत्तम पाण्डेलाई विशेष धन्यवाद। फेरि अर्को मंगलबार यही समय चलचित्र जगतका नयाँ समाचार, रोचक समीक्षा, विशेष अन्तर्वार्ता र उत्कृष्ट साङ्गीतिक कोशीलीका साथ उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि म रमा ढुङ्गाना बिदा हुन्छु। हस्त, नमस्कार।

0: अथवा डिटिएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: नेपाल र नेपाली बीचको सम्बन्ध नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्विर छ हाम्रो आँखामा दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँले मिडियम एफ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98.1 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98.1 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ राधिका ओझा, उद्घोषणतर्फ विद्या चौधरी र म विमला राई।

केही क्षण भाइ यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि स्वर साधना कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 उर्दू भाषामा कार्यक्रम गुलसने नेपाल सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

अब सुनौ स्वदेश गान कोइली देवी र जनार्दन शर्माको सुरमा म बिबी शाहको रचना रहेको छ भने उत्सव गोविन्द उस्ताद गोविन्द लालको सङ्गीत

0: नमस्ते, नमस्कार अनि हार्दिक स्वागत छ आज पनि हामी यही समय यही स्टेसनमा कार्यक्रम स्वर साधनाको साथमा हामी दुवै उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ राधिका ओझा अनि म विद्या चौधरी। यहाँहरू यो कार्यक्रम रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम एफ 792 किलोहर्जबाट यति बेला हामीलाई सुन्दै हुनुहुन्छ। सदा चाहिँ कार्यक्रम स्वर साधनामा हामीले यहाँहरूकै सुमधुर आवाजमा गीत सुन्ने र सुनाउने गरेका थियौँ भने आज हामी निरन्तर रूपमा स्वदेश गानहरू सुन्नेछौँ। यहाँहरू जहाँ जस्तो सुकै अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त रहनुहोला, सुरक्षित भएर बस्नुहोला। अहिले चाहिँ एकदमै गाह्रो अवस्था रहेको छ हाम्रो देशमा, एकदमै गाह्रो भएको छ। भोटेको सीमा जुन हामीले सोच्दै नसोचेको जुन बाढी गयो, हामी कसैले पनि कल्पना गरेका थिएनौँ। हामी प्रकृतिको अगाडि चाहिँ कसैको केही लाग्दैन, त्यस कारण हामी जहाँ छौँ त्यहीँ सुरक्षित भएर बसौँ। जहाँ जो जोखिम अझै पनि छ, जोखिम टरेको छैन, अलिकति जोखिम छ भन्ने लागेको छ भने यहाँहरू सुरक्षित रहनुहोला। सकभर जुन ठाउँमा अब काम विशेषले हामी चाहिँ यात्रा गर्नै पर्छ, बाहिर जानै पर्छ, जुन ठाउँमा जाँदै हुनुहुन्छ त्यस ठाउँको बारेमा चाहिँ राम्रोसँग बुझेर सम्बन्धित निकायमा चाहिँ बुझेर यात्रा गर्नुहोला, सुरक्षित रहनुहोला। र कोही जाँदै हुनुहुन्छ हामीलाई सुन्दै हुनुहुन्छ भने उहाँहरू पनि एकदमै कुन ठाउँमा जाँदै हुनुहुन्छ, घुम्न जाँदै हुनुहुन्छ या कामको सिलसिलामा या कसैले भेट्न जाँदै हुनुहुन्छ, होइन, अहिले यो बर्खाको सिजन रहेको छ, त्यस कारण सुरक्षित यात्रा गर्नुहोला। सकभर अब कामै छैन भने त्यसै चाहिँ ननिस्किनुहोला अहिलेको परिस्थिति अनुसार। आज भने हामी कार्यक्रम स्वर साधनामा निरन्तर रूपमा यहाँलाई स्वदेश गानहरू सुनाउनेछौँ। अहिलेलाई राख्दैछौँ राजेश पायल राई, प्रमोद खरेल, मेलिना राई र साथीहरूको स्वरमा रहेको यो स्वदेश गान।
1: जानेछ यो समय रहने छैन सधैँभरि, बिहानीले नयाँ सन्देश ल्याउँछ हामी माझ उसै गरी। हाते मालो गर्दै गरौँ सुनौलो वंश परिवेश, कहिल्यै कहीँ हार नमान्ने नेपाल मेरो देश। कृत्रिम भन या प्राकृतिक विपत्तिमा डगमगाउन्नौ कहिल्यै पनि, पर्दाखेरि एक भएर अघि बढ्छौँ जहिले पनि। त्यसैले त विपत्तिले हार मान्छ यहाँ मेरो देश नेपाल छ जहाँ, मेरो देश नेपाल छ जहाँ।

अहिले सुनायौँ स्वरूप राज आचार्यको स्वरमा रहेको स्वदेशगान दिनेश अधिकारीको रचना रहेको थियो आलोक श्रीको सङ्गीतमा। अब अर्को स्वदेशगान राख्दैछौँ शिशिर योगीको स्वरमा रहेको छ भने कृष्ण प्रकाश सिटौलाको रचना रहेको छ शिशिर योगीको सङ्गीतमा।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

अहिले सुनायौँ गोपाल युञ्जन र साथीहरूको स्वरमा रहेको स्वदेश गान गीत रचना सङ्गीत रहेको थियो गोपाल युञ्जनको. अब अर्को गीत राख्दैछौँ राजेश पायल राई रामकृष्ण ढकालको स्वरमा रहेको छ भने रत्न शमशेर थापाको रचना रहेको छ नारायण गोपालको सङ्गीत.

हजुर, स्वदेश गायनहरू सुनाउने क्रममा अब अन्तिम स्वदेश गायन राख्दैछौँ यहाँहरू माझमा। आनन्द कार्की कुन्ती मोक्तान तारा थापा र साथीहरूको स्वरमा रहेको छ भने माधव प्रसाद घिमिरेको रचना रहेको छ, उस्ताद गोविन्दलालको सङ्गीत रहेको छ। आज यहाँलाई कार्यक्रम स्वर साधनामा निरन्तर रूपमा स्वदेश गायनहरू सुनाएर मनोरञ्जन प्रदान गऱ्यौँ। यो स्वदेश गायन पछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुन्छ। ठिक 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार, त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3 बजेर 15 मिनटमा दनुवार भाषामा समाचार सुन्नुहुनेछ।

0: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
1: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
0: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
4: सडकमा लगातार कोरिएका रेखाबाट ओभरटेक नगरौँ खण्ड खण्ड रूपमा कोरिएका रेखाबाट मात्रै सुरक्षित रूपमा ओभरटेक गरौँ
5: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटेकोशी नदीमा आएको बाढीबाट अहिलेसम्म 1056 जनाको मृत्यु भएको पुष्टि, 4606 बेपत्ता। भोटेकोशी बाढीले पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय सभाद्वारा विशेष प्रस्ताव पारित र रसियाले युक्रेनको राजधानी किएवमा गएराती गरेको आक्रमणमा 12 जनाको मृत्यु, 20 घाइते। समाचार अब विस्तारमा। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1056 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 38 जना, नुवाकोटमा 151 जना, धादिङमा 57 जना, चितवनमा 321 जना, गोर्खामा 65 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 216 जना, नवलपरासी पश्चिममा 165 जना र भारतमा 5 जना गरी 1056 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। फेला परेका शवहरूमध्ये 972 जनाको मुसुलका सम्पन्न भएको छ भने 58 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 121 महिला, 198 पुरुष र 365 नाम नखोलेको गरी जम्मा पहिचान नखोलेको गरी जम्मा 684 शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। साथै पहिचान नभएको 869 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7992 जना प्रहरी कर्मचारी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ। चीनको तिब्बत क्षेत्रबाट भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परि ज्यान गुमाएका मध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका 78 शव व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार 30 शवहरू पोखरा महानगरपालिका 16 द्वीप स्थित सिंचाई डिभिजन कार्यालयको जग्गामा व्यवस्थापन गरिएको हो। शव व्यवस्थापन अघि जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बसेर अस्पतालमा लामो समयसम्म शव राखिरहँदा थप समस्या उत्पन्न हुन सक्ने निष्कर्षका आधारमा व्यवस्थापन प्रक्रिया अघि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो। प्रशासनका अनुसार व्यवस्थापन गरिएका शवहरूलाई छुट्टा छुट्टै नम्बरिङ गरिएको छ। भविष्यमा आवश्यक परेमा आफन्तजनलाई शव पहिचान गर्न तथा डिएनए परीक्षणका लागि सहज हुने गरी अभिलेखीकरण गरिएको जनाइएको छ। राष्ट्रिय सभाले भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको छ। विशेष प्रस्तावमा बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापना तथा सम्पर्कविहीनको खोजी, घाइतेको निशुल्क उपचार, वैज्ञानिक शव व्यवस्थापन गर्नुपर्ने उल्लेख छ। राष्ट्रिय सभाको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले राष्ट्रिय विपत्तिसँग जुझ्न एकताबद्ध प्रयासको खाँचो रहेको भन्दै विनाशकारी भोटेकोशी बाढी प्रभावितको खोज, उद्धार, राहत र पुनर्स्थापनामा राज्यको सम्पूर्ण तागत लगाउनु पर्नेमा जोड दिनुभएको छ। भोटेकोशी विपत्तिपछि बसेको सभाको आजको बैठकको शून्य समयमा सदस्यहरूले पूर्व सूचना प्रणालीलाई अत्याधुनिक बनाउन, पूर्व चेतावनीलाई कडाईका साथ कार्यान्वयन र विपद उत्थानशील पूर्वाधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको बैठक भने भोलि बुधबार दिउँसो 1 बजी बस्ने भएको छ। भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा बाढी आएपछि संसद सचिवालयले 11 गते सूचना जारी गर्दै अर्को सूचना नआउँदासम्मका लागि बैठक स्थगित गरेको थियो। बाढीले ठूलो मात्रामा जनधनको क्षति पुर्याएपछि संसद बैठक बसेर उद्धार तथा राहतका बारेमा छलफल गर्न प्रतिपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। भोटेकोशी नदीमा यही भदौ 10 गते बाढी आएपछि पृथ्वी राजमार्ग लगायत सडक अवरुद्ध भए पनि प्रहरी प्रधान कार्यालयले मकवानपुर जिल्लाको हेटौँडादेखि सङ्घीय राजधानी काठमाडौँमा चल्ने सवारी साधनको नयाँ रुट आजदेखि निर्धारण गरेको छ। 10 चक्कासम्मका सम्पूर्ण मालवाहक तथा ठूला यात्रुवाहक सवारी साधन त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ आउने रुट व्यवस्थापन गरिएको छ। 10 चक्कासम्मका सवारी साधन काठमाडौँबाट मकवानपुर फर्किँदा भने कान्ति राजमार्ग हुँदै फर्किने व्यवस्था गरिएको छ। प्रहरी प्रधान कार्यालयले मौसम र बाटो लगायत यात्रुहरूको सुरक्षालाई समेत ध्यानमा राखेर कान्ति राजमार्ग हुँदै हेटौँडातर्फ जाने यात्रुवाहक सवारी साधन अनिवार्य रूपमा साँझ 6 बजेभित्रमा मकवानपुर जिल्लाको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरेको बताएको छ। प्रहरी प्रधान कार्यालयले 14 सिटभन्दा कम क्षमता भएका साना यात्रुवाहक सवारी साधन काठमाडौँबाट हेटौँडातर्फ जाँदा फर्फिङ फाखेल कुलेखानी हुँदै भीमफेदीतर्फ जाने रुट निर्धारण गरेको छ। त्यसै गरी काठमाडौँतर्फ आउँदा भने भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली हुँदै आउने रुट तय भएको छ। मकवानपुरको त्रिखण्डी नजिकै रहेको बेली ब्रिजको भार वहन क्षमता कमजोर रहेको हुँदा इन्धन तथा भारी मालवाहक सवारी साधनले सो बेली ब्रिज प्रयोग नगरी सँगै रहेको डाइभर्सन हुँदै आउने व्यवस्था गरिएको छ। भोटेकोसी नदीमा हालै आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनले बढाउँदै लगेको चरम प्राकृतिक घटनाको ज्वलन्त उदाहरणका रूपमा लिइएको छ। प्राप्त तथ्य जानकारी तथा भू उपग्रह तस्विरहरूको अध्ययनपछि विज्ञहरूले यस बाढीको मुख्य कारण हिम पहिरो रहेको निष्कर्ष निकालेका छन्। बालिका मादेनको यो रिपोर्ट।
1: भोटेकोसी बाढीले बगाएका घरहरू, उजाडिएका बस्तीहरू र आफन्त गुमाएका परिवारको पीडाले यो विपद कति भयावह थियो भन्ने कुरा बयान गरिरहेको छ। राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञ तथा अनुसन्धानकर्ताहरूले भोटेकोसी बाढीको असाधारण शक्तिलाई लिएर यस बाढीलाई हिमाली सुनामीको नाम दिनुपर्ने बताइरहेका छन्। अर्कोतर्फ जलवायु परिवर्तन, यसले बढाइरहेको जोखिम, राज्यको जिम्मेवारी, दायित्व र पूर्व तयारीका विषयमा पनि प्रश्नहरू उठिरहेका छन्। यसै सन्दर्भमा लेखक तथा वातावरण पत्रकार रमेश भुसालले सामाजिक सञ्जालमा रसुवा बाढीबारे लेख्दै यसलाई अकल्पनीय भन्न नमिले तर्क गर्नुभएको छ। मेलम्ची रोसी वा दशक अघिको सेती बाढी देखेका हामीले यसलाई अकल्पनीय भन्न मिल्दैन, हामीले त पूर्व कल्पना गर्न सक्नु पर्थ्यो जहाँ हामी चुक्यौं, भुसालको टिप्पणी छ। देशले अकल्पनीय क्षति नोक्सानी बेहोर्नु परेको यत्रो शक्तिशाली बाढी कसरी आयो भन्ने जिज्ञासामा त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विभागका सह प्राध्यापक जलवायु तथा हिमताल विज्ञ डाक्टर सुदीप ठकुरी भन्नुहुन्छ।
2: यसको मुख्य कारण त यो आइस एभलान्स भन्छौ, लामथाङ लिरुङको उत्तरपट्टि रहेको ग्लेसियरको आइस चाहिँ झरेर त्यो चाहिँ अब झन्डै 5,052 मिटर जङ्क्सनमा चाहिँ त्यो एलिभेसनमा रहेको थियो। त्यो चाहिँ झन्डै झरेर चाहिँ 2,000 मिटर तल चाहिँ गयो, अनि त्यसले गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ अब उत्तरतिरबाट बगेर आएको तिब्बतको एउटा खोला थियो होइन, त्यो खोलाबाट चाहिँ अब मार्फत हुँदै तल नेपालतिर चाहिँ छिर्यो, अनि त्यसले गर्दाखेरि नै बाढी हो।
1: डाक्टर ठकुरीले विगतमा पनि सोही क्षेत्रमा हिमताल फुटेर आएको भौगोलिक अवस्थितिका कारण भोटेकोसी क्षेत्र सधैँ जोखिमयुक्त रहेको अवस्थामा जलवायु परिवर्तनका कारण एक्सट्रिम इभेन्ट अर्थात् चरम प्राकृतिक घटनाका रूपमा यस बाढीलाई लिन सकिने बताउनुभयो।
2: अब गत वर्ष 14 महिना पहिला चाहिँ त्यही ठाउँमा पनि एउटा बाढी आयो, तर कारण को थियो हुन चाहिँ त्यहाँ चाहिँ ताल ड्रेन भएर चाहिँ त्यसबाट चाहिँ आएको थियो। तर यो यस्तो खालको कारणहरू चाहिँ अब हाम्रो यो भूगोलमा भइरहेको कारण हो र त्यसले गर्दाखेरि क्षति पुग्न सक्छ, त्यस्तो खालको जोखिमहरू हुनसक्छ भन्ने कुरा चाहिँ थियो। यस्तो खालको घटना चाहिँ हुनसक्थ्यो, तर अब यो क्षतिको आकलन चाहिँ थिएन। जलवायु परिवर्तनको कन्टेक्स्टमा हेर्ने हो भने पनि होइन, यस्तो खालका एक्सट्रिम इभेन्टहरू हुनसक्छ भनिन्छ। त्यसैको एउटा उदाहरणको रूपमा चाहिँ यो पनि हुनसक्छ।
1: भविष्यमा यस्ता विनाशकारी बाढी पहिरोको जोखिमबाट बस्न उच्च हिमाली तथा जोखिमयुक्त क्षेत्रमा रियल टाइम क्यामेरा, जलसतह नाप्ने सेन्सर र आधुनिक अर्ली वार्निङ सिस्टम विस्तार गरी हरदम तयारी अवस्थामा रहने तथा वैज्ञानिक तथ्यमा आधारित योजना बनाएर मात्र बस्ती बसाल्ने तथा पूर्वाधार निर्माण गरिनुपर्ने सुझाव दिनुहुन्छ डाक्टर ठकुरी।
2: हाम्रो भौगोलिक अवस्थामा जुन तरिकाले बसिरहेका छौँ होइन, त्यहाँ जतिखेर पनि यस्ता खालका घटनाहरू हुन सक्ने सम्भावनाहरू छन्। नेपालमै हेर्ने हो भने 1500+ तालहरू चाहिँ छन्, त्यसमा पनि केही तालहरू चाहिँ अति जोखिम तालहरू विगतको घटनाहरू हेर्ने हो भने पनि त्यस्तो खालको सम्भावना धेरै देखिन्छ। भनेपछि पहिलो भनेको चाहिँ हामीले हरदम तयारी अवस्थामै रहनुपर्छ भन्ने हो। एउटा त विपद पर्यो भने कसरी एड्रेस गर्ने त्यसलाई भन्ने हिसाबले चाहिँ तयारी गर्नुपर्ने हुन्छ। अर्को भनेको चाहिँ जस्तो अब कतिपय हाम्रो बस्ती संरचनाहरू त्यसको लागि चाहिँ तयार भएको जस्तो देखिँदैन। जोखिम मूल्याङ्कन गरेर त्यो जोखिमलाई पनि एड्रेस हुने गरी चाहिँ हाम्रो संरचनाहरू बनेको देखिँदैन। वैज्ञानिक तथ्यहरूलाई टेकेर चाहिँ जस्तो अब कहाँ चाहिँ होइन जोखिम बढी छ, कहाँ चाहिँ कम छ, त्यो कुराहरू पहिले नै अलिक अब त्यो संरचना बनाउनुभन्दा पहिला चाहिँ ध्यान दिने हो भने चाहिँ यस्तो खालको क्षतिहरू कमसेकम अब विपदै रोक्न नसकिएला तर पनि क्षतिलाई न्यूनीकरण गर्न चाहिँ सकिन्छ। धेरै टेक्नोलोजीहरूको चाहिँ विकास भइरहेको अवस्था, त्यति धेरै महँगो पनि टेक्नोलोजीहरू छैन। जस्तो अर्ली वार्निङ सिस्टमहरू राख्ने भन्ने कुराहरू होइन, रियल टाइम क्यामेराहरू राख्न सकिन्छ होइन, त्यस्तै किसिमले चाहिँ अलिकति हाम्रो यो सिस्टमलाई चाहिँ एक्सपान्ड गर्नुपर्ने चाहिँ देखिन्छ।
1: देशले भोग्नु परेको प्राकृतिक पीडाप्रति रौतहटको एक विद्यालय कक्षा 9 पढ्ने विद्यार्थीहरूले खाजा खर्च सङ्कलन गरेर जुटाएको 470 रुपियाँदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट अनगिन्ती समवेदना, सद्भाव र सहयोगहरू त जुटिरहेका छन्। तर भविष्यमा हिम पहिरो तथा हिमतालहरू फुट्ने र शक्तिशाली सुनामीको रूपमा बाढी आउने जोखिम रहिरहेकाले जतिसक्दो चाँडो गर्नुपर्ने वैज्ञानिक, प्राविधिक र सामुदायिक तयारीमा ढिलो गर्न नहुने विज्ञहरूले चेतावनी दिएका छन्। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
0: यो रिपोर्टपछि अब एक किसिम विज्ञापन र सन्देश।
3: हेलो,
4: के गर्दैछौ?
3: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
4: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
3: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
5: अब रात तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर भोटेकोसी बाढीको पछिल्लो जानकारी सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार अहिलेसम्म 21,000 उद्धारकर्ताहरू परिचालन भएको अवस्था रहेको छ। परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भोटेकोसी बाढीमा परि निधन भएकाहरू 1,010 जनाको शव प्राप्त भएको छ र त्यसै गरी अहिलेसम्म उद्धार गरिएकामा 324 जना विदेशी नागरिक सहित 11,800 को उद्धार गरिएको छ र त्यसै गरी 39 देशका 590 नागरिक अहिलेसम्म हराइरहेका छन्। परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार अहिले उद्धार तथा खोज कार्य जारी छ र खास गरी विद्युत गृहको टनलहरूमा फँसेका कामदारहरूको उद्धार गर्ने प्रयासहरू भइरहेको छ। कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको कर्णाली प्रदेश मन्त्री परिषद बैठकले रसुवाको भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रको राहत, उद्धार, पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण एवं विपद व्यवस्थापनका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। यसै गरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 51 लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको 91 कार्यपालिकाको बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। भोटेकोसी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले यही भदौ 10 गते भोटेकोसीमा आएको बाढी पश्चात ती नदीमा पानीको बहाव तल रहे पनि सतर्कता अपनाउनु भनेको हो। बाढी पूर्वानुमान महाशाखाद्वारा आज जारी बाढी पूर्वानुमान बुलेटिनमा ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, गोर्खा, लमजुङ, डोल्पा आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम खालको जोखिम रहेको जनाएको छ। त्यस्तै रुकुम पूर्व, रुकुम पश्चिम, झाजरकोट, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमका साथै नुवाकोट र रसुवा जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको पूर्वानुमान गरिएको छ। चीन सरकारले नेपाल चीन बीचको उत्तरी नाका तातोपानी पारिरहेको झाङ्गो पोर्ट अनिश्चितकालका लागि बन्द गरिएको जानकारी इमेल मार्फत दिएको छ। सम्भावित विपदलाई ध्यान दिँदै चीन सरकारले तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेलाई सो जानकारी दिएको उहाँले बताउनुभयो। रसुवामा आएको बाढी जस्तै तातोपानी नाका भएर बग्ने भोटेकोसीमा पनि बाढी आउन सक्ने अनुमान गरेर चिनियाँ पक्षले नाकाबन्दी गरेको हुन सक्ने पाण्डेको भनाइ नाका बन्द गरेको हुन सक्ने पाण्डेको भनाइ छ। उहाँका अनुसार चिनियाँ अधिकारीले रसुवा बाढी र त्यसले पुर्याएको क्षतिलाई ध्यानमा दिएर झाङ्गु पोर्टबाट भन्सार कार्य बन्द गर्नुका साथै त्यहाँका कर्मचारी प्रशासनलाई माथिल्लो सुरक्षित क्षेत्रमा सारेको छ। महाकाली नदीमा पानीको बहाव बढेपछि आज बिहानैबाट कञ्चनपुरको गड्डा चौकी नाकाको आवागमन प्रभावित बनेको छ। महाकाली नदीमा जलस्तर बढेपछि पश्चिमी नाका गड्डा चौकी भएर नेपाल भारत आवाजावत गर्ने चार पाङ्रे सवारी साधनलाई शारदा ब्यारेज बनवासा पुल आवागमनमा रोकिएको इलाका प्रहरी कार्यालय गड्डा चौकीले जनाएको छ। भारतको पिथौरागढमा नेपाल भारत सीमा समन्वय समितिको बैठक सम्पन्न भएको छ। बैठकमा सीमा क्षेत्रमा उत्पन्न हुने समस्या तथा साझा सरोकारका विषयलाई आपसी संवाद समन्वय र स्थापित संयन्त्र मार्फत समाधान गर्ने तथा शान्ति सुरक्षा र सद्भाव कायम राख्न दुवै पक्षबाट प्रतिबद्धता जनाइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। रुसी सेनाले युक्रेनको राजधानी किव र वरपरको क्षेत्रमा गएराति गरेको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा 12 जनाको मृत्यु भएको छ। आक्रमणमा पनि 2 बालबालिकासहित 20 जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। किवको एउटा डिपोमा भएको प्रहारमा मात्रै 8 जना रेलवे कामदारहरूको मृत्यु भएको तथा अन्यको 3 जिल्लाका विभिन्न सहरमा आगलागीमा परि मृत्यु भएको युक्रेनका अधिकारीहरूले बताएका छन्। आगलागी रसियाली आक्रमणका कारण भएको थियो। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। भोटेकोशी नदीमा आएको बाढीबाट अहिलेसम्म 1056 जनाको मृत्यु भएको पुष्टि। 4606 बेपत्ता। भोटेकोशी बाढीले पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय सभाद्वारा विशेष प्रस्ताव पारित। र रसियाले युक्रेनको राजधानी किवमा गएराती गरेको आक्रमणमा 12 जनाको मृत्यु, 20 घाइते। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।

ई रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा सञ्चार सुन। भोटेकुसी हक्ती त्रिशुली लरीमा आइल विनाशकारी बाढीमा परेको सम्पर्कमा नयाँ आइल मध्ये अग्निसम्म 4530 जना उद्धार कर्ल रचिक भने 4606 जना अझै बेपत्ता रहल नेपाल पुलिसले जनाल रचिक। उद्धार कर्ल मध्ये 3453 जनालाई भिन्न भिन्न होल्डिङ सेन्टरमा धर्ल रचिक भने पुलिसले खोजी तसो उद्धार कामलाई आगो बढा धर्ल जनाल रचिक। बाढीमा परेको अग्नि 2 बजेसम्म 1056 जना लास फेला परिरहेक। उसै मध्ये 684 लास व्यवस्थापन गर्ल तसो 58 लास आफन्तलाई बुझाल पुलिसले जनारेलिक। बाढीबाटे रसुवा नुवाको धादिङ सहित ठाउँमा बर्के जनधनङ नाश परेलिक। उद्धार राहत लास व्यवस्थापन तसो बेपत्ता खोजीले सरकारले बर्के प्राथमिकतासँगै आगो बढाढल रचिक। यीबीच नेपाल भारत सीमामा बग्लार लरीमा समेत भोटेकुसी बाढी बगाल लास अख्निसम्म 13 फेला पर्ल भारतक सञ्चार माध्यमले जनाल रचिक। प्रतिनिधि सभा बैठक ए भदौ 10 गते वा आइलार कानु बुधबार दिनखनि 1 बजे बस्लार भैरेलिक। संघीय संसद सचिवालय अनुसार बैठकमा सभामुख डोल प्रसाद अर्याले ए भदौ 10 गते रसुवाक भोटेकुसी लरीमा आइल पर्के बाढीबाट अख्ल जनधनङ नाश बारेमा विशेष प्रस्ताव धर्लार कामक सूची रचिक। बैठकमा सदनमा प्रतिनिधित्व गर्ल 6 दलक प्रतिनिधि रखे भनाई धरलार कामक सूची रहल संसद सचिवालय प्रवक्ता एक राम गिरी जानकारी दिल र छात। इसे आगो भदौ 10 गते सूचना तासेको प्रतिनिधि सभा बैठक रोक्ल र लिग। राष्ट्रिय सभा बैठकमा राष्ट्रिय दलित आयोगक वार्षिक प्रतिवेदन बुझाल रचिक। सभा आज बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहबाट कानून न्याय तसो संसदीय मामिला मन्त्री सुविता गौतमे राष्ट्रिय दलित आयोगक आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदन सभा सामु धर्ल रहेस। यसै आगो राष्ट्रिय सभा आजक बैठकमा थरीथरीक राजनीतिक दलक सांसद लखे रसुवाक भोटेकुसीमा आइल बाढी विषयमा दलीय घेराभन्दा उपर उठेको मानसक काममा जुटेले अनुरोध गर्ल रहेछत्। बैठकमा दलीय आधारमा सराती नेपाली काङ्ग्रेसक सांसद लखे भदौ 10 गते अख्ल विपत्ति पाछेक उतार तसु खोजक प्रयासबारे सरकारी संसदमा आएको उत्तर दे पर्लारमा जोड दिती राष्ट्रिय एकता तसु एकता पहल अखै पर्लार बाजिरिला। यसनिके सांसद लखे राष्ट्रिय विपत्तिसँगै जुदेलै एकता प्रयास खाँचो रहल बास्ती बाढी पीडित खोजी उद्धार तसु राहत अंशो फेरि बनालारमा राज्य सेप्पे बल्या पर्लारमा जोड दिल र छत्। बैठकक सुन्ना समयमा सांसद लखे पहिलाक सूचना सिस्टमलाई अत्याधुनिक बान्यालाई कडैसो लागू तसु विपद उत्थानशील पूर्वाधार बान्यालाई सरकारक ध्यान तान दिल र चाट। सभा घरको बैठक ए भदौ 23 गते दिनखनि 1:15 बस्छिक। भोटेकुसी तसु त्रिशुली लरीमा आइल बर्के बाढी पैरापाछे नेपाली सेना हवाई जमिनी तसु टनेल सुरुङकबाट खोजी उद्धार राहत कामले निकै चाँडो कर्लार बनाएर लिग। आज बिहान 11 बजे समग्र विवरण अनुसार नेपाली सेनाको सक्रियतामा भिन्न भिन्न जलविद्युत आयोजना अप्ठ्यारो सुरुङलग तसु बाढी प्रभावित ठाउँमा उद्धार काम लगातार आगो बढी धरेलिग। विवरण अनुसार सेना हवाई साधनकबाट आज थप 23 जोगीको उद्धार कर्ल रचिक। यसनिके भोटेकुसी लरीमा आइल विनाशकारी बाढी पाछे प्रभावित ठाउँमा मानुषक खोजी जनधनक सुरक्षा उद्धार तसु राहत व्यवस्थापनक लागि सरकारले आजसम्म 7992 संख्यामा पुलिस खटारेले। प्रभावित ठाउँमा धेरै थरिक समस्या बुझेलै तसो अखै पार्लार विपद खतरा हट्याले भिन्न भिन्न प्रदेश तसो युनिटकबाट बर्के संख्यामा पुलिसक टोली खटिरहेला। खट्ल पुलिस मध्ये पुलिस मुख्य कार्यालयबाट 1602 बागमती प्रदेश पुलिस कार्यालयबाट 2182 गण्डकी प्रदेशकबाट 1309 लुम्बिनी प्रदेशकबाट 640 तसु काठमाडौँ उपत्यका पुलिस कार्यालयबाट 754 खटाल रचिक। यसनिके पुलिस अस्पताल महाराजगञ्जकबाट 397 पुलिस शिक्षालयबाट 356 रा प्र महाराजगञ्जकबाट 450 तसु प्रयुताके जर्गाहकबाट 222 पुलिस खटल रह। बाढी प्रभावित ठाउँमा सोलरी काम गरेले पुलिस मुख्य कार्यालयमै आपतकालीन समन्वय केन्द्र सुरा बनाल रचिक भने यी विपदबारे सेव्य काम तसु तथ्याङ्क व्यवस्थापनको लागि डिआइजी नेतृत्वमा 24 घण्टा चल्लारको विपद उद्धार तसु समन्वय सूचना व्यवस्थापन केन्द्र सुरा गठन गर्ल रचिक। चीन सरकारले नेपाल चीन बीचक उत्तरी नाका तातो पानी पार रहल झाङमु पोर्ट अनिश्चित कालक लागि बन्द गर्ल जानकारी इमेलकबाट दिल रचिक। विपद आए पार्लारको लै दिथाती चीन सरकारले तातो पानी भन्सार कार्यालय भन्सार अधिकृत तुल बहादुर पाण्डेले उसे जानकारी दिल हो। चिनिया पक्ष आफ्नो कर्मचारीलाई जोगल्ला ठाउँमा सार्ल जनाल रचिक भने नाका काहीँ खुल्लार बारे भने अर्को सूचनाकबाट मात्र जानकारी खरालार बाजल रचिक। रसुवागढी नाका बाढी कारण प्रभावित अख्नेसो विकल्पक रूपमा रहल
तातोपानी नाका समेत बन्द अख्ते नेपाल चीन व्यापार प्रभावित अखलार व्यवसायी बाजिरेला चिनकपति न्यालम तसु ठिङरीमा फलफुल बोक्ल 60 कन्टेनर नाभो समयसो अलपत्र रचिक ये भदौ 10 गते बिहानी भोटेकोशी सहित त्रिशुली लरीमा आइल कल्पना नेनै कर्ल बाढी बाटे बाढ तसु पुलमा नाश पुग्नेछ। धादिङ जिल्ला सदरमुकामक बाटे भिन्ने भिन्ने गन्तव्यपट्टि मोटर गाडी चाल्यालाई सजिलो बनाएले चारवटा वैकल्पिक बाटलाई अस्थायी गाडीको रुट धर्ल रहेछ। उसैमध्ये धादिङ बेसी सुनौला बजार भोरले लस्करे कोशी खोला फोर्सेटार कल्लेरी टार सोलारी रहल जनाल रहेछ। यसनिकै हेटौडा काठमाडौँ बाटमा मोटर गाडी चाप बढ्नेछ। आज सो चुट्ने मोटर गाडीको लागि आइते तसो जैते भिन्ने भिन्ने बाद चाल्या पर्लार भैरेलिक। स्थानीय प्रशासनले 14 सिट भन्दा चुटेक क्षमताको मोटर गाडी भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली अख्ते जैछिक। काठमाडौँबाट हेटौँडा आइलार मोटर फर्पिङ फाखेल कुलेखानी भीमफेदी अख्ते आएपर्सिक। पृथ्वी राजमार्गभित्र धादिङ कृष्णभीरमा बाद रोकन जैनेसो हेटौँडा अख्ते काठमाडौँ आए ज्यालै मोटरक चाप बढिरहेलिक। भारत पिठौरा गदमा नेपाल भारत सीमा समन्वय समितिको बैठक भैरेलिक। बैठकमा सीमामा निस्कलार समस्या तसु एकता सरोकारक विषयलै मिलेको छलफल समन्वय तसु बनाल संयन्त्रकबाट समाधान कर्ला तसु शान्ति सुरक्षा तसु भाव धरला दुयता पक्षकबाट कट्टरता जनाल रहेछ। सीमामा शान्ति सुरक्षा अपराध रोकलार विपद व्यवस्थापन व्यापार सहजीकरण तसु पूर्वाधार बनालार सहितक विषयमा छलफल अख्ल बैठक मुख्य जिल्ला अधिकारी मीना अर्याले जानकारी दिल रहेछात। बाँकेमा 6,000 भन्दा बढी बढ्नेलाई लक्षित गरेको एचपिभी ह्युमन प्यापिलोमा भाइरस विरुद्ध खोप अभियान चलालार भैरेलिक। अभियान आइलार भदौ 30 गते सो खोप ल्यालै सुरु गर्लार बोल्ल र छिक। जिल्ला खोप समन्वय समितिको अध्यक्ष तसु जिल्ला समन्वय समिति बैठक कलाई बाँकेको मुख्य ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा बस्ल बैठके खोप अभियान चलालार निर्णय कर्ल हो। स्वास्थ्य कार्यालय बाँकेक मुख्य सुनिता पौडेल अनुसार खोप अभियानक सुरुवात स्कुलमा कक्षा 6 परिधरल बठ्याङबाट सुरु गरेको समुदाय तहक 10 वर्षक बठ्याले खोप लाइलार बाजिरेले पाठ्यक्रम मुख क्यान्सरकबाट बचले एसपिभी खोप लाइलार गर्छ। भोटेकोशी तसु त्रिशुली लडीमा पानीको सतह हेठक्नु पनि बर्के सतर्कता अपनाले अनुरोध गर्ल रहेछ। जल विज्ञान तसु जलस्रोत अनुसन्धान केन्द्र बाढी पहिला अनुमान कर्लान महाशाखै इए भदौ 10 गते भोटेकोशीमा आइल बाढी पाछे उसे लरीमा पानीको सतह हेठक्नु पनि सतर्कता अपन्या बोल्ल हो। बाढी पहिला कर्लार अनुमान महाशाखाबाट आज जारी कर्ल बाढी पहिला कर्ला अनुमान बुलेटिनमा ताप्लेजुङ शङ्खुवासभा सोलुखुम्बु खोटाङ ओखलढुङ्गा रामेछाप दोलखा सिन्धुपाल्चोक काभ्रेपलाञ्चोक ललितपुर भक्तपुर काठमाडौँ धादिङ गोर्खा लमजुङ डोल्पा एर्सावर्साक जिल्ला आखेको बग्लार चुटी चुटिना लरिक पानी बढ्लार तसो अचानक बाढी खतरा रहल जनाल रहेछ। उस्निके रुकुम पूर्व रुकुम पश्चिम जाजरकोट दार्चुला बैटरी डडेलधुरा डोटी कैलाली तसु कञ्चनपुर एर्सावर्साक जिल्ला आखेको बग्लार लरी अनसन नुवाकोट रसुवा जिल्ला हकीको बग्लार लरीमा सुरा पानी बढ्लार तसु अचानक पानी बाटे बाढी बर्के खतरा रहल हकीको सतर्कता अपन्याले अनुरोध गर्ल रहेछ। आजुलाई दनवारी भाषाक समाचार सिद्धिलिक हस्त शिवा ढोकरिनु।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा

अहिले सुनायौँ रामकृष्ण ढकालको सुर, दिनेश अधिकारीको रचना, राजकुमार बगरको सङ्गीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यति बेला यहाँहरूले सुनिरहनु भएको छ आधुनिक गीतहरू। अबको पालोमा सुनाउँदैछौँ स्वरूपराज आचार्यको सुर, सरला श्रेष्ठको रचना, कीर्ति नेउपानेको सङ्गीत।

अहिले सुनायौँ रीता महर्जनको स्वर, योगेश वैद्यको रचना र सङ्गीत। अब सुनाउँदैछौँ प्रदीप राज पाण्डेको स्वरमा रहेको यो गीत, टेक तामाङको रचना रहेको छ भने सङ्गीत मधुकर लोहनीको।

अहिलेलाई आधुनिक गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौ प्रवीण बेडवालको स्वरमा नारायण कुमार आचार्यको रचना रहेको छ भने डिजे एल एक्स पौडेलको संगीत। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरू पछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि यहाँहरूले शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। शेर्पा भाषामा समाचार सुनिसकेपछि उर्दू भाषामा कार्यक्रम गुल्सन नेपाल सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
1: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
0: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: निर्धारित गति भित्रै सवारी चलाऊ दुर्घटना हुनबाट बचौ र बचाऊ
4: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग

0: यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। भोटेकोसी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक जारी छ। सिंहदरबार स्थित राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरू सहभागी हुनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा विपद पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद नीतिमा समय अनुकूल सुधार तथा सरकारका काम कारवाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न संसदीय समिति उच्च स्तरीय सर्वदलीय संयन्त्र गठनको प्रक्रिया अघि बढाउने विषय मुख्य एजेन्डाका रूपमा छलफल भइरहेको छ। राष्ट्रिय सभाले भोटेकोसीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको छ। सभाको आजको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले उक्त विशेष प्रस्ताव प्रस्तुत गर्नुभयो। सभाले उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो। सभाको बैठकले भोटेकोसी बाढीबाट ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ। विशेष प्रस्तावमा बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापना तथा सम्पर्कविहीनको खोजी, घाइतेको निशुल्क उपचार, वैज्ञानिक सुव्यवस्थापन गर्नुपर्ने उल्लेख छ। प्रतिनिधि सभाको बैठक भने भोलि बुधबार दिउँसो 1 बजे बस्नेछ। भदौ 10 गते भोटेकोसी र त्रिशुली नदीमा बाढी आएपछि संसद सचिवालयले 11 गते सूचना जारी गर्दै अर्को सूचना नआउँदासम्मका लागि बैठक स्थगित गरेको थियो। बाढीले ठूलो मात्रामा जनधनको क्षति पुर्याएपछि संसद बैठक बसेर उद्धार तथा राहतका बारेमा छलफल गर्न प्रतिपक्षी दलहरूले सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। रसुवा बाढीका कारण आज दिउँसोसम्म 1056 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये 972 शवको लास जाँच मुचुल्का सम्पन्न भएकोमा 58 शव आफन्तलाई हस्तान्तरण गरिएको पनि प्रहरीले जनाएको छ। यसै गरी पहिचान नखुलेका 684 शव जमिन मुनि वैज्ञानिक व्यवस्थापन गरेको प्रहरीले उल्लेख गरेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7912 प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। बाढी प्रभावित क्षेत्रहरूबाट 4530 जनाको उद्धार गरिएको छ भने हालसम्म बेपत्ता भएका 4606 जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन र सन्देश।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
1: अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
1: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। भोटेकोसी नदीमा यही भदौ 10 गते बाढी आएपछि पृथ्वीराज मार्ग लगायतका सडक अवरुद्ध भए पनि प्रहरी प्रधान कार्यालयले मकवानपुर जिल्लाको हेटौडादेखि संघीय राजधानी काठमाडौँमा चल्ने सवारी साधनको नयाँ रूट आजदेखि निर्धारण गरेको छ। 10 चक्कासम्मका सम्पूर्ण मालवाहक तथा ठूला यात्रुवाहक सवारी साधन त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ आउने रूट व्यवस्थापन गरेको छ। 10 चक्कासम्मका सवारी साधन काठमाडौँबाट मकवानपुर फर्किँदा भने कान्ति राजमार्ग हुँदै फर्किने व्यवस्था गरेको छ। प्रहरी प्रधान कार्यालयले मौसम र बाटो लगायत यात्रुहरूको सुरक्षालाई समेत मध्यनजर गर्दै कान्ति राजमार्ग हुँदै हेटौडातर्फ जाने यात्रुवाहक सवारी साधन अनिवार्य रूपमा साँझ 6 बजे भित्रमा मकवानपुर जिल्लाको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नु पर्ने व्यवस्था गरेको बताइएको छ। प्रहरी प्रधान कार्यालयले 14 सिट भन्दा कम क्षमता भएका साना यात्रुवाहक सवारी साधन काठमाडौँबाट हेटौडातर्फ जाँदा फर्पिङ फाखेल कुलेखानी हुँदै भीमफेदीतर्फ जाने रूट निर्धारण गरेको छ। यसै गरी काठमाडौँतर्फ आउँदा भने भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली हुँदै आउने रूट तय गरेको छ। मकवानपुरको त्रिखण्डी नजिकै रहेको बेली ब्रिजको भार वहन क्षमता कमजोर रहेको हुँदा इन्धन तथा भारी मालवाहक सवारी साधनले उक्त बेली ब्रिज प्रयोग नगरी सँगै रहेको डाइभर्सन हुँदै आउने व्यवस्था मिलाएको छ। नेपाल भारत सीमा समन्वय समितिको बैठक भारतको पिथौरागढमा सम्पन्न भएको छ। बैठकमा सीमा क्षेत्रमा उत्पन्न हुने समस्या तथा साझा सरोकारका विषयलाई आपसी संवाद समन्वय र स्थापित संयन्त्र मार्फत समाधान गर्ने तथा शान्ति सुरक्षा र सद्भाव कायम राख्न दुवै पक्षबाट प्रतिबद्धता जनाइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। रुसी सेनाले युक्रेनको राजधानी किव र वरपरको क्षेत्रमा गएराती गरेको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा परि कम्तीमा 12 जनाको मृत्यु भएको छ। आक्रमणमा परि 2 बालबालिका सहित 4 जना घाइते भएका युक्रेनी अधिकारीहरूले बताएका छन्। किवको एक डिपोमा भएको प्रहारमा मात्रै 8 जना रेलवे कामदारको मृत्यु भएको तथा अन्यको 3 जिल्लाका विभिन्न सहरहरूमा आग लागिमा परि मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो अपराह्न 4 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।

दि रेडियो नेपाली आङसिरिङ लामा शेर्पाने शेरिकेकी साङ्गुर सेनोनाङ गलुप जलक पी छेर्मु रसुवा कि बोटे कोसिला वौषतकी जसलेन्सी नासा गलुप तुथो आरिङिन मो छुजोङी सेक्ला तोङ चिकताङ अप्चुङा टुक लेमवाय तिनाङला रसुवाला मिरा सुम्ची सुवागेकी फुङ्बु नुवाकोटला सही चिकताङ अप्चुङा चिक्की फुङ्बु दादिङला मिरा अप्चुङा आदिनकी फुङ्बु ताङ चितवनला मिरा सही सुमताङ निशुचिकी फुङ्बु ङ्याउ सेनवाय तुङ्रा क्याने गोर्खाला मिरा टुक्चुर्याङ कि फुङ्बु तनहुला मिरा सुम्ची सुवागे कि फुङ्बु ताङ नवालपरासी नुब्ला मिरा सही चिकताङ टुक्चुर्याङा ताङ ग्याकारला मिराङ कि फुङ्बु ङ्याउ सेनवाय फुङ्बु टडी कि तुप्रिम्बाला डिएनए कि नमुना दुने सही टुक्ताङ गेचु ग्या जिल्ला मुक्तुम नाङला ज्याकु ताङ सही ग्याताङ टुक्चुर्यागु कि फुङ्बु कि थो एम्बी कोर्सुङ मगमिकी वेबसाइटला साङ जाङ ओतु सेनवाय स्वतक त्यामा क्योन फोकु सखुल्ला तोरुप तिय छलुप राहत गोतुप ताङ फुङ्बु टडी कि तुप्ला कोर्सुङ मगमी मेरा तोङ दिन ताङ सही गुताङ चिङी लाग्लेन क्यान ओतुप सेनवाय तादा सेक्ला स्वतक त्यामा क्योन फोकु सकुल त्यामा मि मेरा तोङ जिताङ सही ङताङ सुम्चु ला सुङ्क्योप क्यान वाय सिसी तोन ओतुप मिरा सही मिरा तोङ जिताङ सही टुक्ताङ मिरा टुक्ला सोलिन ओतुप सेनवाय एमबी कोर्सुङ मगमिकी सुङ सेपा तेजिन डिआइजी अभिनारायण काफ्लेकी सेतुप नङसिन सुङक्योप क्याउ नाङला मि मेरा तोङ सुमताङ सही जिताङ अप्चुङा सुमला दासा नासोकला होल्डिङ सेन्टरला जाङ ओतुप सेनवाय होल्डिङ सेन्टरला जाङ ओतुप तुई नाङला नुवाकोटला तोङ निताङ सही जिताङ टुक्चुर्या टुक दादिङला मिरा सही निताङ टुक्चु रसुवाला सही सुमताङ गुप्चु गुवा ग्याताङ काठमाडौँला ओतुप होल्डिङ सेन्टरला मिरा सही सुमताङ निशुगु जाङ ओतुप सेनवाय राष्ट्रिय सभाकी आरिङ सोग्दुला रसुवाकी भोटेकोसी चाङबुत्यामा वाउ शतक कोर्की मिक्सल प्रस्ताव तेरिकी थुलम त्यामा थाक्चोत क्यान वाय मिक्सल प्रस्तावला क्योन फोकुतिवला ट्याङ्गा माला क्याने मेन्जु क्यान तिर्गौ फुङबुती टडिक वैज्ञानिक शिला किगौ नागलुप्ताङ रम्बु पूर्वाधार त्यो यङलुङ जोप्ला ताङ ताहा सुमकेर्की सुङ पर्ला चिग्रिल किगौ कोर्ला सुङला सुनाङ वाय तुङ्राङ क्याने साने देशन चिसोक मिमाङ त्यो यर्गे छोकपा ताङ जम्बुलिङ चिसोकला रोग्रमकी तोन्दोकला सुनाङिन तन्दी कल्याकी तुसोला ग्याल्योङ चिग्रिल टडिकिगो ताङ जुकथाम्बाला उङथोपु ताङ उङुप रङजुङ कालेतेमा सुङ्क्यो कितुप्ला गोमालाराङ टडिकिगो कोर्ला छोकमितुई सुङला सुनाङवाय छोकदुला छोकमितुई बोटेकोसी सतोकला सुरूप ताङ तोरुप तिवाला छोलुप सुङ्क्योप राहत ताङ याङलुङ टडिकितुप्ला ग्यालखापकी सुप तेरी थगोला सुगेप नाङसुङ दिपरलाराङ राष्ट्रिय सभाकी आरिङ छोकदुला ग्याल्योङ दलित छोकपी लोखोर प्रतिवेदन ज्याङवाय राष्ट्रिय सभाकी याम्बा छोकदु बदौलाकी गतेङिसु सुङ्की छेर्मु छुजो ताङबोला देतु सेनवाय भोटेकोसी चाङबुला वाउ सतोकला सुर्ने तोरुप मितियो छोलुप्ला मिमाङ त्योला सुङक्योप कि तुप्ला ताङ राहत ताङ रोग्रमकी तोन्दोकला सुङकी तोङ दिनताङ सही गुताङ गुप्चु गुवा गिङी कोर्सुङ मगमी लाग्लेन क्यानो तु सेनवाय तुङ्राङ क्याने प्रदेश नासोक ताङ इनुटी तेमासाङ कोर्सुङ मगमी सोकपा त्यो लाग्लेन क्यानो तु सेनवाय सतोक तेमा क्योन फोकु सखुल्ला लाका फेन्सिन पोक्यान डुपा कि तुप्ला इमर्जेन्सी कोअर्डिनेसन सेन्टर गोसुनवाय तुङ्राङ क्याने रङजुङ कलेकोर्की डाटा टडिकी तोन्दोकला कोर्सुङ मगमी डिआई जिकी गोठितला छुजो निशु जिराङ जिन्क्योङ कितुप रङजुङ कल्या सुङक्योप तेजिन लेन टडिक सकपासन गोजुन होतुप सेनवाय सतक ताङ टोकपी तेमा तोरुप तिय छोलुप ताङ राहत ताङ रोग्राम किल्लाका हुर्ता क्याने कितुप्ला रसुवा नुवाकोट ताङ दादिङला ड्रोन चिङी लग्लेन क्यान होतुप सेनवाय तुङ्राङ क्याने सिसोक नाङला उङुप लाका मेलाकपा त्यो निङमो जोब्लासाङ कोर्सुङ मगमिकी सुङक्योप न्याताङसाङ तम्बुजौ सेनवाय सतकी जोसलेन्सी काठमाडौँ उपत्यका ताङ सिप्की जोङखा नासोकला ग्यालाम्चो ताङ लाम्तियो नागलुप सेनवाय ललितपुर काभ्रे सिन्धुपाल्चोक नुवाकोट ताङ दादिङकी लाम नासोक जिन्क्योङ कि माथोपु सेनवाय ललितपुर कि बागमती सोकपा वडा आङसुम बट्टे डाँडालो टुप कान्ति लोकपथ काभ्रेकी खुरकोट नेपालथोक कटुन्जेबेसी लामताङ रोसी युल्सोकी सखुल्ला खेलु बिपी ग्यालामला गाडी जिङक्योङकी माथोपु सेनवाय तुङ्राङ क्याने सिन्धुपाल्चोकी चौतारा सखुल्ला अरनीको ग्यालामनाङला खेलुप त्रिपुरा सुन्दरी मेलुङताङ स्याउबारी लामताङ दादिङकी बेनीघाट रोराङ युल्सोकपा अडा आङदिन कृष्ण भिरला सङ गाडी जिङक्योङकी माथोपु नेताङ ओतु सेनवाय तन्दी तुसोला लामकी नेताङ लाने तिरङ फारसुर्फेप गौला ताङ डेलो ओतुप सोकपी त्यामा खेपेल क्याउ लेनला खाक्सन बोसी गौला ताङ च्याकपुगी ओला मिमाङ त्याउला सिउवाय
प्रतिनिधि सभाकी सक्दु सलाङिन मोचुजो ताङबोला देतुप गलवाय सङ्घीय टोसोकटुङ्गी खाङकी सेतुप नङसिन सक्दुला सोक्सो ढोलप्रसाद अर्यालकी बदौलाकी गते चितम्बी छेर्मु रसुवाकी भोटेकोसी चाङबुला वाउ शतक्तमा मितिवा ताङ टोङबाला क्योन फोकु कोर्ला मिक्सल प्रस्ताव जोकु लाकी थो धुप सेनवाय सक्दुला टोसोकला गोठित क्यानो तुप सोखा टुकी कुसप्तुई सुङलप जोकु लाकी थो धुप टोसोक टुङ्गी खाङकी सुङसेपा एकराम गिरीकी ख्यान्तोक नाङ्गुभिन ग्यानाक सुङकी यम्बु तङ ग्यानाक पर्की ज्याङ सकुलकी नाका तातो पानी फर्केन ओतुप ज्याङमु पोर्ट याम्बा लेन खेफेल माजुङ सेक्ला जिङग्योङ मिकितुप ख्यान्थोक इमेल तमा बिनवाय तन्दी कलेकी तुसोला खक्सन पोसी ग्यानाक सुङकी तातो पानी बन्सार ल्याखुङकी बन्सार अधिकृत तुलबहादुर पाण्डेला ती ख्यान्थोक मिदुप सेनवाय रसुवाला वाउ शतक दोकेराङ तातो पानी नाकाला ओतुप भोटेको सिलासङ शतक हुङथोपु न्याम्युङ कि ग्यानाक सुङकी नाका जिङग्योङ बन्दक्याउ अधिकृत पाण्डेकी ख्यान्थोक नाङ्गुभिन ग्यानाक सुङकी रसुवा त्यामा वाउ शतक ताङ ती त्यामा फोकु क्योन्ला खाक्सन पोसिने जाङमु पोर्ट बन्सार ल्याखुङ जिङग्योङ मिकितुप ताङ त्याकी ल्याचेतपातिवाला सुङ्क्यो पोतुप दासला पो ख्यान्थोक बिन वाए जुक्टुन सङ्ग्रिल तेजिन आपूर्ति लोन्फो गौरी कुमारी यादवकी तन्दी कल्याकी तुसोला तङ तुसेन गिरपुतियो उङिन ओतुप कप्ला काङथेप चालाक्तुई गोङ पोरुप सङ्मेन्तेवला टिम तङ्गुब्ला निर्देशन नाङवाय जुक्टुन सङ्ग्रिल तेजिन उपभोक्ता सुङ्क्योप सोक्पी ल्याचेतपातियो ताङ क्यान चुङ्गुप टोङ्गुला लोन्फो यादवकी तन्दा बजारला चालाक्तुई गोङ पोरुप कालो बजारी कितुप ताङ चालाक न्युङमो न्योप मितुई ठोतेनला क्योन फोक्तोपु लाका क्यासिङ ठिम तङ्गुप सुङसुङ लोन्पो यादवकी तन्दा कलेकी तुसोला चालाक्तुई गोङ पोर्ने ख्याप्साङ लङ्गुप लुक्सु थोङ्गुप सुङिन बजार न्याम्सिपला फेन्सन पोजोगो ताङ सोङखाङ गिरपुतुई गोदाम लारङ गल्ने न्याम्सिपकी गोला निर्देशन नङ्गुप सेनवाय बजार न्याम्सिपकी तुप्ला लोनखाङकी छोकपा चुरुक जोने लाका कि ओतुप ताङ ती छोकपा तुई निमिट्याङ बजार न्याम्सिप क्याने लोन्पो यादवला प्रतिवेदन सिगेगो टरिक्याउ सेनवाय नेपाल रेड क्रस सोसाइटीकी भोटेकोसिला वाउ टोपकितेमा क्योन फोकु सकुल्ला तोङ सिनाङ लाक्पा बोलुन टियरतिर लग्लेन कि रोक्रम कितुप लाका लाकाला खक्सन पोसी नुवाए रेड क्रस कि सेतुप नङसिन टपलिङ थाक्पा प्याट फुङबु जोकु ब्याग प्राथमिक उपचार बाकस स्ट्रेचर टेन्ट इमर्जेन्सी टोइलेट थियो रोक्रम कि तन्दकला खुर्ने गलुप सेनवाए काठमाडौँ जोङकी रेड क्रस सोसाइटी कि सोक्सो श्याम काजी डोडेल कि नुवाकोट कि मितिवाला मन्जा सापसामा देर्माङ तुङराङ क्याने लामखुटे कि धुप ताङ मोबाइल चार्ज पावर ब्याङ्क रोक्रम क्याउ ख्यान्थोक नाङसुङ रेडियो नेपाल नेहारिङ कि सेरी केला साङ्गुर डुप्सुङ तुझिसे

0: सडकमा कालो पत्री भित्र गाडी पार्किङ नगरौं, यसले दुर्घटनाको जोखिम बढाउँछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
5: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौं। प्रविधि संयोजनमा पुष्परत्न बज्राचार्य, उद्घोषणमा सहकर्मी गणेश थापासँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1056 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 38 जना, नुवाकोटमा 151 जना, धादिङमा 57 जना, चितवनमा 321 जना, गोर्खामा 65 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 216 जना, नवलपरासी पश्चिममा 165 जना र भारतमा 5 जना गरी 1056 जनाको शव फेला परेको हो। फेला परेको शवहरूमध्ये 972 को लास जाँच मुचुल्का सम्पन्न भएको छ भने 58 वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पुरा गरी हालसम्म 684 वटा शव व्यवस्थापन माटो मुनि गाडिएको छ। साथै पहिचान नभएका 869 वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। रसुवा बाढीपछि हराइरहेका जुम्लाका नागरिकमध्ये हालसम्म 28 जना सम्पर्कमा आएका छन्। सबैभन्दा बढी पातारासी गाउँपालिकाबाट रोजगारीका लागि रसुवा पुगेका 76 जनामध्ये हालसम्म 23 जना मात्र सम्पर्कमा आएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहराले जानकारी दिनुभयो। प्रमुख जिल्लाधिकारी तेज प्रकाश प्रसाईले स्थानीय तहबाट प्राप्त विवरण अनुसार कामको लागि जुम्लाबाट रसुवा पुगेका 900 जनाको नाम ठेगाना पुष्टि भएको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण घाइते भई उद्धार गरेर महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा ल्याइएका मध्ये 27 जनाको उपचार भइरहेको छ। अस्पतालका प्रवक्ता डाक्टर गोपाल सिडाईले अस्पतालमा ल्याइएका 67 बिरामीमध्ये 27 जनाको उपचार भइरहेको जानकारी दिनुभयो। उपचार भइरहेका बिरामीमध्ये 3 जनाको सघन उपचार कक्ष आइसियु र 2 जनाको हाई केयर विशेष निगरानीमा राखेर उपचार भइरहेको छ। उहाँका अनुसार हालसम्म अस्पतालमा ल्याइएका बिरामीमध्ये 39 जना डिस्चार्ज भइसकेका छन्। परराष्ट्र मन्त्रालयले भोटेकोसी बाढीमा हराइरहेका विदेशी नागरिकका आफन्तलाई डिएनए प्रोफाइल पठाउन आग्रह गरेको छ। बाढीबारे जानकारी दिन मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा बाढीमा सङ्कलन गरिएका शव पहिचानका लागि हराइरहेका विदेशी नागरिकका नजिकका आफन्तलाई डिएनए प्रोफाइल पठाउन आग्रह गरेको हो। विदेशी नागरिकका आफन्तहरूले आफ्नै देशमा डिएनए प्रोफाइल तयार गराई नेपाल प्रहरीको आधिकारिक इमेल ठेगानामा पठाउन सक्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव लोकबहादुर पौडेल छेत्रीले बताउनुभयो। मन्त्रालयले डिएनए प्रोफाइल पठाउन कूटनीतिक माध्यमबाट सम्बन्धित देशहरूमा औपचारिक अनुरोध समेत गरिसकेको प्रवक्ता पौडेल छेत्रीले बताउनुभयो। यस्तै बाढीका कारण विभिन्न 39 देशका 590 जना विदेशी नागरिकसहित 4000 जना भन्दा बढी अझै हराइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बाढी प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका पहिचान हुन बाँकी शवहरू डिएनए नमुना लिएर जमिनमुनि व्यवस्थापन गरिएको र नजिकका आफन्तहरूबाट डिएनए प्रोफाइल प्राप्त भएपछि पहिचान गरी आफन्तलाई शव हस्तान्तरण गरिने परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव लोकबहादुर पौडेल छेत्रीले बताउनुभयो। बाढीमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारका लागि अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका 21,000 जनाभन्दा बढी नेपाली सहित विभिन्न देशबाट आएका विदेशी प्राविधिकहरू पनि सक्रिय रहेको पत्रकार सम्मेलनमा प्रवक्ता पौडेल छेत्रीले जानकारी दिनुभयो। पहिरोका कारण कालीगण्डकी करिडोर राजमार्ग अवरुद्ध भएको छ। अविरल वर्षापछि कालीगण्डकी गाउँपालिका 2 राक्सेमा पहिरो खस्ता बिहानदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। कालीगण्डकी करिडोरतर्फ प्रहरी चौकी प्रतिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब निरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार अवेकेशन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
1: घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
1: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। रुसले किएव लगायत वरपरको क्षेत्रमा गरेको ड्रोन तथा ब्यालिस्टिक मिसाइल आक्रमणमा परि कम्तीमा 12 जनाको मृत्यु हुनुका साथै 21 जना घाइते भएको एएफपीले बताएको छ। मस्कोले पछिल्लो समयमा किएवमा आफ्नो आक्रमणलाई तीव्र बनाएको छ। आक्रमणको 4.5 वर्षभन्दा लामो समयपछि अमेरिकी मध्यस्थतामा वार्ता प्रक्रिया जारी छ भने क्रेमलिनले युद्ध अन्त्य गर्न आफ्नो अधिकतम मागहरू छोडेको छैन। हप्ताको आक्रमणपछि किएवले सुरक्षा कडा पारेको छ र राजधानीमा मङ्गलबार करिब 1 दर्जन चरको विस्फोट हुनुका साथै आकाशमा पनि आक्रमणको प्रभाव देखिरहेको एएफपीले जनाएको छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
3: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ तामाङ भाषामा समाचार।

0: लसो फ्याफुल्ला तिनी मन्जुश्री सम्मत 2862 तालो यान्दे लाला छेपाचुई सेकु विक्रम सम्मत 2083 साल भदौ लाला छेपाचुई से डु मेरे मङ्गलबार चु रेडियो नेपाल हिन्ना तामाङ साङ्गुरी रङ्ग डेनमुला गा सूर्य मोक्तान राष्ट्रिय सभालाई तिनी टिपची साङसे र सुवारी खबा भाल प्रभावित उद्धार लबारी थिइन् राहत बोलाबा गेदा प्राथमिक तपिनमारी सरकारलाई ध्यान छिङ्न लबा विशेष प्रस्ताव पारित लबुला राष्ट्रिय सभालाई चिसाङ सभाला चुहो नारायण प्रसाद दाहाल से थान्सुबा र सुवाला भाल विशेष प्रस्ताव सवारी सर्वसम्मत से पारित लाभिन्ना सभा से विशेष प्रस्ताव ज्ञान घाइते गदेला सेन्देरी मानसी पिनमारी वैज्ञानिक रूपले शिवा मेला व्यवस्थापन लाभाथेन भौतिक संरचना छाड सोबारी बिनान तहल सरकार गदे डिक्सी गेलाबारी मोइजेन लाभमुला चिसाङ स्थानीय हिर्बा नागरिक समाज विकास साझेदार लक्ष्यामले मोक्युल्ला बेनान्दन रोला सिपिनमारी मोइजेन लाभन विपतला दुईरी बेनान ढिकबारी थिएन खाबारे रितबारी विपदलाई पूर्व तयारी लाभारिन मैचन लाभमुला चुनाडुला चाहिँ राष्ट्रिय सभालाई चुहो नारायण प्रसाद दाहाल चाहिँ चुनन भदौलाला चुइकुनु र सुवा जोङला भोटे कोसी गन्दिरी खापा ग्रेन भालसे रामन मिलुई थिएन भौतिक क्षति ताना लाभासे दुङ्गाल गाम शिवन चु दुईरी बेनान हिर्बा डिकपारी खामदौला विशेष संक्षेपमुला चुपे बङ्गाचा राष्ट्रिय सभालाई तिनीलाई चिसाङ्री सांसद गर्दैछ राष्ट्रिय विपत्ति थिएन छेबारी बाङ्लाबान भोटे कोसी गन्दिरी खापा भाल प्रभावितता माइबारी उद्धार लाबारी राहत बोलाबारी थिएन पुनर्स्थापना लाबारी गोरसुम्न तहला सरकार डिक्सी गेलाबारी खामतला विषय सुनपमुला चिसाङला शून्य दुईरी सांसद गर्दैछ गाछन् सूचना पिनमा ठिम्दा आधुनिक सोबारी गाछन् चेतावनी पिनमा गेदा प्रभावकारी कार्यान्वयन लाबारी थिएन विपत्तु उत्थानशील पूर्वाधार सोबारी सरकारलाई ध्यान छिङ्न लाबमुला चुनाडुला चाहिँ सांसद गर्दैछ भाल थिएन ढुई राङमा विपद सम्बन्धी गाछन् पिनमा चेतावनी दा व्यवस्था आलब सोबारी भाल प्रभावित च्यो च्योनन राहत बोलाबारी नुन ध्यान छिङ्न लाबमुला सांसद गदेसे ह्याङला ह्युल्ला जोखिम तानालाबारी खाम्बा ग्लिङ्गोई गदेला फेरि योनाबीमा योना अध्ययन लाबारी थिएन विपत उत्थानशील पूर्वाधार सुबारी खाम्बा योजना सुबारी सरकार द सुझाव तोर्नुमला चुनाउ लसी राष्ट्रिय सभालाई तिनी टिप चिसाङ्री राष्ट्रिय दलित आयोगलाई दिङ्गिकलाई प्रतिवेदन पेस लाभमुला तिनीलाई चिसाङ्री काइब्लोन बालेन्द्र शाहलाई तर्फ ग्याम ठिम न्याय थिएन संसदीय मामिला ब्लुन सुविता गौतम से राष्ट्रिय दलित आयोगलाई नुर्दिङ 2080-81 दिङ्गिकलाई प्रतिवेदन थान्छु बहिन्न सभालाई अर्को चिसाङ चुरेन भदौलालाई घिचुसे सोमकुनु दिनी रिटिसेला तापमुला भोटेकोसी गन्दिरी खाबा ग्रेन भाल त्रिशुली गन्दिरी दोमा माबा तोङब्ली गार्जा निसे मेन्दो निश्चुई मिला उद्धार लाबाथेन तोङब्ली गार्जा गाँसे मेन्दो कुचुई कुमी अझै माबन मुला बेसी नेपाल प्रहरी सेपाङमुला प्रहरी ग्रेन गेदिम नक्साल्ला अनुसार भाल प्रभावित थुङ्ग्याम तोङ सोम रेम्फेबे तोङ्गिक गार्जा निसे मेन्दो गाँचुई ब्ली जामेकोला थिएन गोसेबारी आखम्बा मेन्दो चुइसे सोमला चाहिँ तोङब्ली गार्जा निसे मेन्दो निश्चुई मिला उद्धार लाबमुला स्यान सुरक्षा निकायला छ्याम्री लोलोलो पक्ष ग्यामला सी तोङ चुई से निबीमा लामा प्रभावित मिला दान्दे दोनामा उद्धार लासी जिनमा मुला विषय प्रहरी से पाङ मुला नेपाल प्रहरीलाई सुकबुन थिएन डिआइजी अभिनारायण काफ्रेला अनुसार उद्धार लाभाका धेरै तोङ सोम गार्जब्ली से मेन्दो गाँचुई से सोमदा होल्डिङ सेन्टर रि थान्बा मुला नुवाकोट्री तोङी गार्जब्ली से मेन्दो डुची डु धादिङरी गार्जा नी से मेन्दो डुची रसुवारी गार्जा सोमसे मेन्दो कुची भ्रे थिएन याम्बुरी गार्जा सोमसे मेन्चु मेन्दो निचु से कुदा होल्डिङ सेन्टर रिथान्बा मुला भोटेकोसी गन्दिरी खापा भाल प्रभावित थुम्ला मि माइबारी जनधनला सुरक्षाला बारी उद्धारला बारी थिएन राहत व्यवस्थापनला बारी सरकार चाहिँ तिनी दोनामा तोङिस गार्जा कुसे मेन्दो कुचुई निमी प्रहरी परिचालन लाभमुला प्रभावित थुम्ला लामन समस्या गर्दै छाङ्नला बारी थिएन ताबारी खाम्बा विपदलाई जोखिम्दा च्याङ्नला बारी लोलोलो प्रदेश थिएन युनिट गर्दै ग्यामला चाहिँ लामन प्रहरी टोली परिचालन लाभिन्ना भाल प्रभावित थुम्री प्रभावकारी गेलाबारी प्रहरी ग्रेन गेदिम से आपतकालीन समन्वय केन्द्र सभामुला चुनाउनुलाई चाहिँ चु विपद सम्बन्धीलाई बेनन गेलाबारी थिएन तथ्याङ्क रूपारी डिआइजीलाई गोबाङ्री निचु से बेनन घन्टा सिङ्बालालाई से विद्ध विपद उद्धार थिएन समन्वय सूचना व्यवस्थापन केन्द्र सभामुला चुनाउनुलाई चाहिँ भालखाबा ग्लारी भाबा मिमाइबारी थिएन अनुसन्धान लाबारी धान्दे प्रविधिलाई प्रयोग लामन लासेटेपमुला रसुवा नुवाकोट थिएन धादिङरी लासै गोर्चुई से नि ड्रोन गदे परिचालन मुला ब्रासी गस्ती लाबारी आखम्बा दुर्गम ग्लागदरी नुन ड्रोन से च्यासी माबा मि माइबन मुला विषय प्रहरी से पाङबा मुला चुनुन गुङ्री ग्रेन भाल खापाला पाइयान नुन ह्योलाबा ब्यानबा थेन ठगबलाबा रङमा गे लाबा गदे त चुङसी प्रहरी से कारबाही लाबारी वाङबा मुला रसुवा जोङ्ला भोटेकोसी कन्देरी खाबा ग्रेन्ड भाल डेपरप्तासी सिबामी सुसाङ्गेर सोभा दुई दोनामा तुम गिक्से मेन्दो गाँचुई ढु छो बला रसुवा जोङ्री मेन्दो सोमचुई से भ्रे नुवाकोट जोङ्री ग्यार्ज गिक्से मेन्दो गाँचुई गिक दादिङ जोङ्री मेन्दो गाँचुई सेङिस चितवन जोङ्री ग्यार्ज सोमसे मेन्दो गिचुई गिक गोर्खा जोङ्री मेन्दो ढुचुई सेङा तनहु जोङ्री मेन्दो सोमचुई से भ्रे नेपालपरासी स्यारी ग्यार्ज गिसे मेन्दो चुई से डु नेपालपरासी नुप्री ग्यार्ज गिक्से मेन्दो ढुचुई गाथेन भारत रे मेन्दो गालासी दान्दे दोनामा तोङ्गिक्से मेन्दो गाँचु से ढु मिला शिवलोइरो स्यापा हिन्ना चुरानुलासी स्यापा गदेरी ग्यार्ज कुसे मेन्दो निश्चु गिला मुचुलका सोसी जिन्माला छ्याम्रे मेन्दो गाँचु से ढु भ्रेला शिवलोइरो दिम्थे मेद पेन्सी जिन्मा मोला बेसे प्रहरी से पाङ्पा मोला चुरन ताङ्री फाल्डे परप्तासी महाबा मेगादे दान्दे छोनमन स्यापारी वाङमा मोला बेसे नोन प्रहरी से पाङ्पा मोला चीन सरकार से नेपाल थेन चीन गुङला मुर तातोपानी केमसाङरी मोबा झाङमु पोर्ट अनिश्चित दुई त ढुङ्गा मोला विषय इमेल ग्याम जानकारी पिन मोला चीन सरकार से ताबरेखाममा विपत्त च्यासी तातोपानी भन्सार गेदिमला भन्सार अधिकृत तुलबहादुर पाण्डे त इमेल लसी चुराङमा जानकारी पिन भिन्न रसुवा जोङरी खाबा भाल राङमान तातोपानी मुर तसै ब्योङबा भोटेकोसीका निरिनन भाल खाबरेखाममा अनुमान नसी चिनिया पक्ष से मुर ढुङमारी खाम्बा ताम अधिकृत पाण्डे से मोला अधिकृत पाण्डेला अनुसार चिनिया अधिकारीका देशे रसुवा जुङरी खाबा भालसे तानालाबा छेती द च्यासी झाङमु पोट्री मोबा भन्सार द ढुङसी थेर्ला कर्मचारी प्रशासन द सुरक्षित ग्लारी लेसी जिम्बा मोला चुनुन भदौलालाई चुई कुनु भोटेकोसी तामन त्रिशुलीका निरी खाबा ग्रेन भालसे माबारिन आखाममा मानमारिन आखाममा सडक ग्यामथेन चाम्री क्षेत्री ताना लिछा धादिङ जोङला ग्याल्स ग्याम स्यान ग्लारी यातायात स्याङमारी सजिलो सोमारी गोर्ब्ली वैकल्पिक सडक ग्याम गर्दै अस्थायी यातायात रुट तोक्ला पुग्मला थेनिका देरी धादिङ बेसी सुनौला बजार झोर्ले भोर्ले लस्करे कोसी खोला फोर्से टार ताबन कल्लेरी टारलाई रुट तोक्ला भिन्ना चुरानु लसी हेटौडा याम्बुला सडक ग्याम्री सवारी साधन गर्दै लेबली छ तिनी हेन्से जाजा जाजा मिपुइबा सवारी साधन खामाथे निमा लोरी लोलन ग्याम प्रयोगला छ ताप मोला स्थानीय प्रशासन से गोर्चुसे ब्ली सिट बिमा च्याङना क्षमतालाई सवारी साधन भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकालितासी ब्राबरी रुट तोक्ला पुग्मला याम्बो ग्याम हेटौडा रिनेबा सवारी फर्पिङ फाखेल कुलेखानी भीमफेदी ताबन नितो छ ताप मोला चुरानु लसी सुवा जोङरी खाबा भालसे सडक ग्यामला दि ग्याम ब्योङनेलामा पृथ्वी राजमार्गलाई नौ विषय मलेखु सडक ग्याम ग्लास ओम्रे बासप ताप मोला ओसेम प्रतिनिधि सभालाई चिसाङ नाङ्गर दिनेलाई गीत ग्यामा टिसेला ताप मोला सङ्घीय संसद लोनखाङलाई अनुसार चिसाङरी सुङ्बोन डोलप्रसाद अरियाल चाहिँ चुनन भदौलालाई चुई कुनु र सुवालाई भोटेको सिकन्देरी खाबा ग्रेन भालसे लामन ग्रेन क्षेत्रीलाई ताम्रे विशेष प्रस्ताव थान्बा गे सूचीलाई थान्बा मोला चिसाङरी सदनडी गुबाङला गोडु दल्ला मुल्मी गर्दैछ राङराङला ताम थान्बा गे सूची मुला विषय संसद लोनखाङला सुङबोन एकराम गिरी से सुङसु भिन्न चोपेमा छ चुनन भदौलालाई चुई कुनु सूचना फैसी प्रतिनिधि सभालाई चिसाङ स्थगित लाभ मोबा चुनन साङ्गुर गदेला छ्याम्री तिनी त तामाङ साङ्गुर जिन्जी रेडियो नेपाल ज्ञानमा लासुगु लासो फ्याफुल्ला
1: कुनै पनि कारणले उत्पन्न हुने हिंसात्मक घटनाले जनधनको क्षति मात्र होइन समाजमा वर्षौँदेखि कायम रहेको विश्वास भाइचारा र सद्भावमा समेत गहिरो चोट पुर्याउँछ संयमता धैर्यता र जिम्मेवार नागरिकको व्यवहार नै सबैभन्दा ठुलो आवश्यकता हो
2: अशान्ति फैलाउने प्रयास प्राय अफवाह भ्रामक सूचना र उत्तेजक अभिव्यक्तिबाट सुरु हुन्छ त्यसैले कुनै पनि समाचार फोटो वा भिडियो सामाजिक सञ्जालमा देख्दैमा त्यसलाई सत्य ठान्नु हुँदैन आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट पुष्टि नगरी कुनै पनि सामग्री सेयर नगर्नुहोस् जात धर्म भाषा र समुदायका नाममा घृणा फैलाउने अभिव्यक्ति र उत्तेजक टिप्पणीबाट टाढा रहनुहोस् याद राखौँ सामाजिक सञ्जालमा गरिएको एउटा गैर जिम्मेवार पोस्टले समाजमा ठूलो तनाव सिर्जना गर्न सक्छ भने एउटा जिम्मेवार व्यवहारले शान्ति कायम राख्न महत्त्वपूर्ण योगदान दिन सक्छ
1: कुनै विवाद वा समस्या देखिएमा सम्बन्धित निकाय स्थानीय प्रशासन वा समुदायका अगुवासँग समन्वय गरी शान्तिपूर्ण संवादबाट समाधान खोजौँ
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: रेडियो नेपालबाट रसुवा भोटेको सीको अकल्पनीय बाढीले निम्ति आएको क्षति, त्यसपछि भइरहेको खोजी उद्धार र राहत एवं पुनर्स्थापनाका लागि भइरहेका प्रयासहरूको बारेमा हामी निरन्तर जानकारी अपडेट गराइरहेका छौँ। यो साँझ अहिलेको समयमा सहकर्मी गणेश थापा र म मनुका कुँवर उपस्थित छु। हामीलाई प्रविधि संयोजनमा पुष्परत्न वज्राचार्यले साथ दिइरहनु भएको छ भने स्थलगत सम्पर्क सहजीकरणका लागि सहकर्मी भानुभक्त खड्का र विष्णुदेवी गौडेलले साथ दिइरहनु भएको छ। पछिल्लो समय के कसरी खोजी उद्धार भइरहेको छ, राहत वितरणलाई के कसरी सहज बनाउने प्रयास गरिरहेका छन् सरकारी संयन्त्र मार्फत, विभिन्न सहयोगी संयन्त्र मार्फत हामीले यहाँलाई जानकारी गराइरहेका छौँ। पक्कै पनि यो अकल्पनीय दुर्घटना, ठुलो प्राकृतिक विपत्ति आइरहँदा अहिले सबै त्रसित भइरहेका छन्। विशेष गरेर नदी तटीय क्षेत्रमा बस्ने नागरिकहरू त्रसित भएको देखिन्छ। कतै बाढीको सूचना कसैले हाल्ने बित्तिकै गणेशजी त्रसित हुने, भागिहाल्ने, डराइहाल्ने, त्यो अवस्था पनि अहिले हामीले सामाजिक सञ्जालमा देख्छौँ। यद्यपि यो विशेष विपदको समयमा सामाजिक सञ्जालमा अलि बढी हल्लाहरू आउने, भ्रमका सूचनाहरू आउने गर्छन्। सही आधिकारिक सूचनाहरू लिउँ, धेरै त्रसित पनि नबनौँ। हरेक स्थानलाई चाहिँ त्रासमा हेर्ने हो भने हामीले जमिन छोडेर बस्ने कहाँ, होइन? त्यही भएर सुरक्षित रहौँ, तर आफू बसेको ठाउँ कस्तो छ त्यसमा चनाखो रहन, सूचना लिन भने नबिर्सौँ।
2: हामीले बारम्बार रेडियो नेपालबाट प्रत्यक्ष प्रसारणमा जोडिरहँदा भन्ने गरेका के पनि छौँ भने, विपद भनेको विपद अथवा सूचना भनेको विपदको सारथी हो। विपदको सारथी किन पनि हो भने, सही सूचना प्राप्त गरेको खण्डमा विपदबाट हामी जोगिन सक्छौँ। हाम्रो समुदायलाई, हाम्रो गाउँलाई, हाम्रो ठाउँलाई, हाम्रा आफन्तजनहरूलाई पनि हामी जोगाउन सक्छौँ। तर त्यही विपदको सारथीको रूपमा भएको सूचना गलत भइदिएको खण्डमा, गलत सूचना हामीले अनुसरण गरेको खण्डमा चाहिँ त्यो सूचनाले हामीलाई, गलत सूचनाले झन् विपदको जोखिम निम्त्याउन सक्ने सम्भावना रहन्छ भन्ने कुरा हो। तर विपदको समयमा विशेष गरी सरकारका आधिकारिक निकायहरूबाट जारी गरिएका सूचनाहरूलाई फलो गरौँ, अनुसरण गरौँ, ती सूचनालाई सम्प्रेषण गरौँ, सत्य तथ्यमा आधारित रहेका सूचनालाई आफूले लगौँ, लिउँ र अरूलाई पनि त्यो सूचनाको बारेमा जानकारी दिउँ, गलत सूचनाको पछि नलागौँ। यसै सन्दर्भमा हामी यो प्रत्यक्ष रूपमा यहाँहरूलाई जानकारी दिने क्रममा छौँ। यति बेला हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ इन्जिनियरिङ भूगर्भशास्त्री डाक्टर अनन्तमान सिंह प्रधान। डाक्टर प्रधान,
3: हजुर,
2: यहाँलाई स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा।
3: धन्यवाद।
2: हामीले यही भदो 10 गते बुधबार बिहान जुन खालको अकल्पनीय बाढीको सामना गर्नु पर्यो, देश यति बेला शोकमा छ, सयौँ हजारौँ नागरिकहरूले ज्यान गुमाउनु परेको यो पीडा हामीले भोगिरहेका छौँ, त्यसै गरी घरबार विहीन हुनु परेको यो पीडा हामीले अहिले पनि सामना गरिरहेका छौँ। खास गरी हामी जसरी यो विपदको सामनाको कुरा गरिरहँदाखेरि डाक्टर प्रधान, रसुवाको भोटेको सीमा आएको यो बाढीको मुख्य भूगर्भीय कारण के हो र तिब्बत तर्फ भएको भनिएको यो जुन हिम पहिरो अथवा नेपाल र तिब्बतको जुन सिमानामा गएर आएको यो हिम पहिरो भन्ने छ, यो हिम पहिरोले नदी तटीय अथवा नदी किनारका बस्तीहरू क्षेत्रमा कसरी यति चाँडो विनाश निम्त्याएको देखिन्छ?
3: हजुर, यो चाहिँ खासमा चाहिँ अलिक पुरानो हिस्ट्रीको कुरा गर्ने हो भने चाहिँ नेपाल हिमालय भनेको चाहिँ तपाईँको संसारकै सबैभन्दा यङ्गेस्ट हिमालय माउन्टेन चेन हो। अब त्यो यङ्गेस्ट भएपछि चाहिँ जहिले पनि के हुन्छ त भनेपछि त्यसको एक्टिभिटी एकदम हाई हुन्छ। त्यो यङ्गेस्ट माउन्टेन चेन भनेको कारण भनेको चाहिँ यो टिबेट र इन्डियन प्लेट दुइटा चाहिँ कोलिजन भएर हिमालय राइज भएको भयो। अब अहिले आएर चाहिँ कस्तो भने त्यो हिमालय राइज प्लस क्लाइमेट चेन्ज, जलवायु परिवर्तनले गर्दाखेरि पनि चाहिँ हिउँ पग्लिने त्यस्तो किसिमको कन्डिसनहरू थुप्रो देखा परिरहेको छ। र अहिले चाहिँ भन्ने हो भने नेपालमा चाहिँ यो अलार्मिङ टाइपको सिचुएसन छ। त्यो सिचुएसन भनेको चाहिँ नेपालले टाइम टाइममा चाहिँ यस्तो किसिमको अलार्महरू चाहिँ पाइरहेको छ, तर अहिले फ्रिक्वेन्टली हेर्ने भने चाहिँ अहिले रिसेन्टली हेर्ने भने फ्रिक्वेन्ट अलार्महरू चाहिँ अलिक बढिरहेको छ। जस्तै अब सेतीको भयो, मेलम्ची भयो, पहिला गएको चाहिँ भोटेकोसीको बाढी भयो, यसपालिको चाहिँ अकल्पनीय जुन हामीले चाहिँ त्यो इमेजिन पनि गरेको थिएन त्यस्तै किसिमको बाढी चाहिँ आएको छ। त्यसमा चाहिँ डिफ्रेन्ट फ्याक्टरहरूले चाहिँ त्यो रोलहरू प्ले गरेको छ। अब यसमा चाहिँ कस्तो छ भने एकदम यो गर्ज भनेर भन्छौँ हामीले, न्यारो टाइपको चाहिँ स्टिप स्लोप थियोतिर, त्यहाँबाट चाहिँ जति मेटेरियलहरू आएको छ त्यो गर्जमाबाट चाहिँ एकदम ऱ्यापिड 7 किलोमिटर तपाईँको लगभग 188 किलोमिटर पर आवरको स्पिडमा, जुन भनेको चाहिँ लगभग बुलेट ट्रेन टाइपको चाहिँ स्पिड, त्यो स्पिडमा चाहिँ आएको छ, जसले गर्दाखेरि चाहिँ जुन हुन्छ नि त्यो क्षति चाहिँ अलिक तुरन्तै चाहिँ त्यो जुन पूर्व सूचना त्यो मान्छेले चाहिँ पाएर पनि त्यो किसिमको इम्प्लिमेन्टेसन चाहिँ गर्न नसक्यो जस्तो देखिन्छ।
2: खास गरी यो जुन खालको बाढीको हामीले सामना गऱ्यौँ, यो बाढी आउनुको पछाडि हामीले यो जलवायु परिवर्तनलाई पनि जोडेर हेर्न सकिन्छ?
3: एकदम सकिन्छ, एकदम सकिन्छ। किनभने चाहिँ अहिले सबैभन्दा जोखिममा हेर्ने हो भने जलवायु परिवर्तनले नेपाललाई कुनै न कुनै किसिमबाट चाहिँ इफेक्ट गरेको चाहिँ देखिन्छ।
1: हजुर हजुर, यससँगै जोड्दा अब नेपालको हाम्रो यो विशेष थाथलोको सभ्यता हेर्ने हो भने हामी हिमालसँग नजिक छौँ, नदी तटीय क्षेत्रमा नजिक छौँ, यो पछिल्लो जोखिम बढिरहँदा अब बस्ती स्थानान्तरणको जोखिम त हरेक जिल्लामा देखिने भयो, यसलाई कसरी लिन सकिन्छ, अब कसरी सुरक्षित हुन सकिन्छ?
3: हजुर, यो कस्तो छ भने बाहिरतिर जस्तै अहिले 2010 भयो त्यो रसामा, त्योभन्दा अगाडि पेरुमा, त्योभन्दा अगाडि चाहिँ स्विजरल्यान्डमा, त्यस्तो किसिमको चाहिँ एक्सपिरियन्सेसहरू इभेन्टहरू चाहिँ भइरहेको छ। अब उतातिर चाहिँ अहिले बिस्तारै बिस्तारै के भयो त भनेपछि त्यस्तो इभेन्टबाट इभेन्ट त्यस्तो किसिमको इभेन्ट चाहिँ रोक्न चाहिँ सकिँदैन, तर त्यो क्षति चाहिँ न्यूनीकरण चाहिँ गर्न सकिन्छ। त्यो भनेको मतलब चाहिँ सबैभन्दा इफेक्टिभ चाहिँ टुल भनेको चाहिँ ल्यान्ड युज प्लानिङ। अहिले चाहिँ जस्तै पहिला परापूर्व कालमा हाम्रो चाहिँ एन्सेस्टरहरू चाहिँ खेती मात्र खोलाको छेउछाउमा बस्ने, तर बस्ती नबसाउने खालको थियो, तर अहिले चाहिँ विकासको चरणमा चाहिँ के हुन्छ भने अलिक कमर्सियलाइज भएर होटेल बनाउने, बस्ती बसाल्ने, घर बनाउने चाहिँ सबै चाहिँ खोलाको छेउमा हुने भएकोले चाहिँ अहिले चाहिँ त्यो चाहिँ किसिमको क्षति चाहिँ अलिक बढी भएको जस्तो देखिन्छ। त्यसरी चाहिँ ल्यान्ड युज प्लानिङ भनेको सबैभन्दा इम्पोर्टेन्ट महत्त्वपूर्ण कुरा हो, अब यसले गर्दाखेरि चाहिँ क्षति चाहिँ कम गराउन सकिन्छ।
2: डाक्टर प्रधान, जस्तो भोटेकोसीको यो रूप देखेपछि, बाढीको जुन खालको रूप देखेपछि नेपालका अरू पहाडी नदीहरू अथवा पहाडी क्षेत्रहरू हिमाली क्षेत्रसँग मिसिएका अथवा हिमाली क्षेत्र भएर बग्ने नदी आसपास बस्ने मानिसहरूले पनि डराइरहेका छन्। हाम्रो जस्तो कमजोर पहाडी भूगोलमा यस्ता बाढीहरू अरू कुन कुन नदीमा अथवा कुन कुन क्षेत्रमा आउन सक्ने जोखिम देखिन्छ? यहाँहरूले त्यस्तो केही अध्ययन गर्नुभएको छ?
3: अहिले हामीले त्यो अध्ययनहरू गर्दैछौँ। अहिले चाहिँ हेर्दाखेरि चाहिँ अब अहिले जुन ताल हिमतालहरू फुट्ने सम्भावना भएको चाहिँ जस्तै 47 हिमतालहरू देखिन्छ, त्यसमा 21 चाहिँ नेपालमा छ, त्योभन्दा अरू एउटा चाहिँ इन्डियामा छ, र बाँकी चाहिँ सबै चाइनातिर छ। यो ट्रान्सबाउन्ड्री इस्यु पनि हो, हामीले चाहिँ चाइनातिरबाट पनि ऊ आउनुपर्छ, एकदम राम्रो किसिमको सपोर्ट हुनुपर्छ, इन्फर्मेसनहरू आउनुपर्छ तल्लोपट्टि चाहिँ न्यूनीकरण गर्नको लागि। त्यो छ भने अब अरू चाहिँ हामी अध्ययन गर्दैछौँ र सम्भावित चाहिँ यस्तो किसिमको सम्भावित स्थानहरूको पहिचान गर्ने, त्यो नक्साङ्कन गर्ने काम चाहिँ हामी गर्दैछौँ र तुरन्तै सघाउँछौँ अहिले, र प्रिलिमिनरी एउटा चाहिँ रिपोर्ट पनि आइसकेको छ। अब त्योबाट चाहिँ हामीले अब कुन कस्तो किसिमको सिसिटिभी राख्ने कि ठाउँ ठाउँमा, त्यसपछि अर्को भनेको चाहिँ साइस्मिक स्टेसनहरू चाहिँ इन्स्टल गर्ने, डेन्समा फ्रिक्वेन्सी एकदम हाई गरेर, अनि त्यस्तो किसिमबाट पनि अर्ली वार्निङ सिस्टम पनि पाउन सकिन्छ कि, त्यो किसिमको अध्ययन गरिरहेको छौँ हामीले अहिले।
1: हजुर, अहिलेको यो जुन बाढी छ, यो अकल्पनीय बाढीले पक्कै पनि नेपालका विभिन्न क्षेत्रका विज्ञहरूलाई पनि एउटा सन्देश दिएको छ, अध्ययनको दायरा बढाएको छ। अहिलेको यो बाढीपछि यहाँहरूले जसरी अध्ययन गरिरहनु भएको छ, कसरी हेर्नु भएको छ नि यसलाई, अबको दिनमा हामी कतिसम्म सचेत रहनुपर्ने, हामीले कतिसम्म बुझ्नुपर्ने भन्ने एउटा केही न केही यसले मार्गचित्र त बनाएको छ नि?
3: छ, यो चाहिँ नेपालको विज्ञहरू मात्र होइन कि, यो संसारभरिको विज्ञको आँखा अहिले चाहिँ यहाँ नेपाल अहिलेको चाहिँ यो इभेन्टमा, फ्लडको इभेन्टमा चाहिँ रहेको छ। अब यसमा चाहिँ कस्तो भने हिमालयको अनस्टेबल मेटेरियलहरू खस्ने, हिम पहिरो जाने, हिउँ खस्ने, ताल फुट्ने, त्यो किसिमको स्टडी गर्नलाई चाहिँ अहिले सबै धेरै जस्तो विदेशी चाहिँ विज्ञहरूले पनि इन्टरनेसनल अर्गनाइजेसनहरूबाट डिफ्रेन्ट विज्ञहरूले चाहिँ हामीले चाहिँ एप्रोच पनि गरिराख्नु भएको छ, उहाँहरूले पनि हेरिराख्नु भएको छ। तर अब कस्तो भयो भने अहिले जति पनि अहिले हामीले थाहा पायौँ त्यो सबै विदेशी सेटेलाइटबाट थाहा पाएको होइन, त्यसैले अहिले अहिले चाहिँ यस्तो किसिमको नेटवर्किङहरू हामीले आफै चाहिँ नेपालभित्र पनि बनाउनु पर्ने छ, त्यो पनि एकदम जरुरी भइसकेको छ। त्यस त्यो बाहेक रेजिलियन्सको कुराहरू पनि हेर्नु पऱ्यो, क्षति न्यूनीकरणको कुराहरू पनि हेर्नु पऱ्यो। मैले अघि भने जस्तै ल्यान्ड युज प्लानिङ त्यसलाई चाहिँ अलिक बढी प्रायोरिटाइज गर्नु पऱ्यो जस्तो लाग्छ मलाई।
2: डाक्टर प्रधान, अन्तिममा खास गरी भोटेकोसीको जुन खालको हामीले जोखिम बेहोर्यौँ, अहिले पनि बेहोरिरहेका छौँ, यो जोखिमलाई हेर्दा आगामी दिनमा हुनसक्ने यस्ता खालका जोखिमबाट जोगिनको लागि, आम नागरिकले नागरिकलाई सुरक्षित रहनको लागि हामीले यस पूर्व सूचना प्रणाली अन्तर्गत हामीले अन्तर्देशीय पूर्व सूचना प्रणालीतिर पनि ध्यान दिनुपर्ने देखिन्छ यहाँको विचारमा?
3: एकदम देखिन्छ, एकदम देखिन्छ। किनभने अहिले अहिले चाहिँ यो सूचना प्रणालीको समय हो, अहिलेको यो एज भनेको अहिलेको यो एरा त्यो भएकोले चाहिँ जस्तै मैले अब हामीले यहाँ अहिले हामीले छलफलमै गर्दैछौँ, हामी कुनै सबै जस्तो किसिमको हिमताल पुग्न सक्ने ठाउँ, एम्बुलेन्सेस जान सक्ने ठाउँहरूलाई चाहिँ फोकस गरेर जियो स्टेसनरी सेटेलाइटहरू त्यसलाई चाहिँ हामीले हायर गर्ने अथवा कुनै कसैले जातीय संस्थाले चाहिँ त्यो दियो भने त्यसलाई चाहिँ कसरी एप्लाई गर्ने भन्ने कुरामा पनि हामी छलफल हुँदैछ। र आम नागरिकहरूमा चाहिँ कस्तो हुनुपर्छ भने यो यो अहिले तुरन्तै चाहिँ हामीले गरेर तुरन्तै परिवर्तन आउने होइन, त्यसले स्कुल लेभलदेखि नै डिजास्टर अनि गभर्मेन्टले पनि त्यसलाई चाहिँ प्रायोरिटाइज चाहिँ डिजास्टरलाई चाहिँ एक किसिमको फोकस पोइन्टमा चाहिँ राख्नुपर्छ। त्यो नभइकन चाहिँ एकैचोटि चाहिँ कस्तो भने सूचना चाहिँ गयो, त्यो सूचनाको चाहिँ त्यसको चाहिँ वेटेज कति छ भन्ने कुरा चाहिँ जसले युजरले जुन सूचना पाउँछ त्यो नै आकलन गर्न सकेन भने यस्तो किसिमको डिजास्टर चाहिँ दोहोरिराख्छ।
2: हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद।
3: हजुर, धेरै धेरै धन्यवाद।
2: अहिले हामीले भर्खरै कुराकानी गऱ्यौँ इन्जिनियरिङ भूगर्भशास्त्री डाक्टर अनन्तमान सिंह प्रधानसँग। पछिल्लो समय भोटेकोसी नदी, जुन रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको जुन खालको भीषण बाढी र त्यसपछिको जुन जोखिम हामीले बेहोर्यौँ, त्यो बाढीको कारण के हो र त्यस्ता खालका बाढीहरू पहिरोहरू आगामी दिनमा नेपालका अन्य क्षेत्रमा आउन सक्ने सम्भावित कारणहरू छन् कि छैनन् लगायतका विषयमा रहेर उहाँसँग कुराकानी गऱ्यौँ।
1: हजुर, अब यसो भनिरहँदा निरन्तर वर्ष

0: काफी, सुनकोशी, लिसङ्कु पाकर, त्रिपुरा सुन्दरी, भोटेकोशी गाउँपालिका, यी पालिकाहरूमा चाहिँ पानी पर्ने, मध्यमसम्मको पानी पर्ने, तर पानी मध्यमसम्मको पर्ने, केही स्थानमा भारी वर्षा हुने सम्भावना भए पनि उच्च सतर्क चाहिँ रहनुपर्छ भनेर यो पूर्व तयारीका लागि पनि सूचना प्रवाह गरिएको हो। तर यसको मतलब त्रास हुने, तर्सिने, सूचना भन्दा पनि अभावको पछि लाग्ने काम चाहिँ होइन। तपाईँलाई पनि जानकारी चाहिएमा 1155 निशुल्क कल गरेर आफ्नो ठाउँको मौसमको बारेमा, बाढीको बारेमा बुझ्न सक्नुहुन्छ।
1: 1155 डायल गरेर एक थिच्नुभयो भने मौसमको बारेमा जानकारी लिन सक्नुहुन्छ। 1155 डायल गरेर दुई थिच्नुभयो भने बाढीको बारेमा जानकारी लिन सक्नुहुन्छ। यसैबिच हामीसँग कुराकानीको लागि पर्यटन व्यवसायी तिलक लोपचन हुनुहुन्छ। तिलक सर, यहाँलाई स्वागत छ रेडियो नेपालको प्रत्यक्ष प्रसारणमा।
2: हजुर नमस्कार।
1: तिलक सर, अहिले यहाँ कुन ठाउँमा हुनुहुन्छ ठ्याक्कै?
2: ए म त काठमाडौँमै छु।
1: यहाँ रसुवा र नुवाकोट क्षेत्रमा विशेष गरी पर्यटन व्यवसायीका रूपमा त्यहाँ काम गरिरहनु भएको छ। खास गरी रसुवामा जुन खालको बाढीको जोखिम हामीले बेहोर्यौँ, क्षति बेहोर्यौँ, यहाँ एउटा पर्यटन व्यवसायीको नाताले खास गरी रसुवा र नुवाकोटको बाढीलाई यहाँले कसरी हेरिरहनु भएको छ?
2: यो चाहिँ विशेष त हामी पर्यटनको नेपालको 8-10 एकदम पपुलर डेस्टिनेसन मध्येमा यो लाङटाङ रिजन र अब यो रसुवागढी केरुङ एउटा हो। त्यसमा जुन यो फ्ल्यास फ्लड भनिन्छ, यो 81 आएको बाढी, त्यो चाहिँ हिम नदीको एउटा ढिक्का फुटेर आएको हो। कारण किन भनेदेखि ग्लोबल वार्मिङ, क्लाइमेट चेन्ज हो, अनि त्यसले गर्दाखेरि अब यो रुटमा जुन भलै अब यो चाहिँ 15-20 एकदम लोकप्रिय गन्तव्यमध्येमा एउटा हो र यसमा चाहिँ निकै ठुलो खतरा छ, अझै छ भन्ने छ। किनभनेदेखि यो सेटेलाइट इमेजिङ फोटोहरूबाट र त्यहाँ जुन अवलोकनहरू भइरहेछ, त्यो हिम नदीको चाहिँ ढिक्का, जुन एउटा ढिक्का खसेर आयो पहरो, अनि अझै पनि त्यो अरू ढिक्काहरू लुज छ। त्यसले गर्दाखेरि पर्यटनको लागि चाहिँ त्यो रुट विशेष त यो तिब्बतमा चाहिँ कैलाश मानसरोवर ल्हासा जाने रुटमा पर्छ, त्यो चाहिँ यो खतरा पछिसम्म पनि खतरा रहने भयो र अब नेपालको पर्यटनको लागि चाहिँ नराम्रो नकारात्मक घटना घट्यो।
1: तिलक सर, यो जुन बाढीपछि यहाँहरूले जुन खालको पीडा भोग्नु भएको छ, त्यसै गरी हामीले सम्पूर्ण नेपालीहरूले विशेष गरी यो पीडादायी छेडमा विभिन्न ठाउँबाट सहयोगको कुरा त भइ नै रहेको छ, उद्धार राहतको कार्य पनि जारी छ। खास गरी पर्यटन क्षेत्रमा के कति मात्रामा क्षति भएको देखिन्छ? यहाँहरूले त्यस्तो केही पूर्व अनुमान गर्नुभएको छ, आकलन गर्नुभएको छ?
2: पर्यटकहरू चाहिँ अहिलेसम्म झन्नै 800 पर्यटक, विदेशी पर्यटकको मात्रै हराएको भन्ने एउटा सूची नै छ। त्यसमध्येमा चाहिँ झन्नै 300 उद्धार भइसक्यो, उहाँहरूको चाहिँ यो नेमली सबै छ, अनि अरूको कतिपयको चाहिँ त्यति निश्चित उहाँहरूको ठेगाना नामहरू त्यति छैन, तर जुन एजेन्सीहरू मार्फत इमिग्रेसनको चाहिँ भिजाको लिस्ट अनुसार चाहिँ झन्डै 500 हाराहारीमा अझै नै मिसिङ छ, एउटा त्यो भयो। अनि दोस्रो चाहिँ हाम्रो जुन दाजुभाइहरू गाइड सहयोगी भएर जान्छन् माथि चाहिँ मानसरोवर कैलाससम्मै, त्यो लिस्ट पनि ठुलै छ, अर्थात् 200 हाराहारीमा छ, जुन त्यो नेपालीहरूको हराइरहेको लिस्टमा छ। त्यसमा चाहिँ अब नेपाल साइडमा र चिनिया साइडमा गरेर झन्डै 200 प्लस छ भनेको त्यो नेपालको पर्यटनको लागि एउटा ठुलो धक्का लाग्यो।
0: हजुर, हामी सेप्टेम्बर अक्टोबर विशेष पर्यटकहरू आउने सिजन, पर्यटकीय सिजनका रूपमा पर्यटकहरूलाई स्वागत गर्न तयार भएर बसिरहेको अवस्थामा अहिले यो लाङटाङ पदमार्ग, गोसाईकुण्ड, तामाङ हेरिटेज ट्रेलका यस्ता ठाउँहरूमा पर्यटन व्यवसायहरूको लागि असर गरेको छ, क्षति पुगेको छ, कतिपय देशले ट्राभल एडभाइजरी पनि निकाल्न थालिसकेको अवस्थामा हामीले अब यो विशेष प्रकृतिसँग जोडिएको पर्यटन, हाम्रो मुख्य भनेकै प्रकृतिसँगको पर्यटन छ, यो पर्यटनलाई हामीले अब कसरी सुरक्षित, यसमा भविष्य देख्ने

0: पर्यटकहरूलाई पनि नेपाल सुरक्षित छ भनेर सन्देश दिने कसरी, यो एकदम चुनौतीपूर्ण बनिरहेको छ नि है?
1: एकदम नै, यहाँले जुन भन्नुभएको रुटहरू छ, तामाङ हेरिटेज ट्रेल, यो लाङटाङ गोसाई कुण्ड, यो चाहिँ त्यहाँदेखि उता गन्जला पास पनि भन्छ, यो एरिया चाहिँ निकै पपुलर हो। तर अब हामीले यो सिजनको जुन मौसमी यो पूर्वानुमान छ नि, त्यसमा पनि अझ एडभान्स, अझ टेक्नोलोजी हाई चाहिँ पूर्व सूचना आउने किसिमको त्यसमा हामी सचेत हुनुपर्ने भन्ने देखिन्छ एउटा। दोस्रो कुरा चाहिँ सिजन, यो जुन मौसमी हाम्रो बर्खा सिजन जुन समर भन्छ, अब यो मनसुनको त्यति बेला चाहिँ त्यहाँ त्यसरी धेरै एक्टिभिटी गर्न नसकिने रहेछ, नहुने रहेछ, एउटा त्यो भयो। तर पछि जुन हाम्रो चाहिँ अटम भन्छ, यो अक्टोबर नोभेम्बरदेखि सुरु हुन्छ, त्यो निकै नै व्यस्त हुन्छ त्यो बेलामा। तर टिबेटतिर चाहिँ त्यति जाँदैन, तर अघि तपाईँले भन्नुभएको तामाङ हेरिटेज ट्रेल, गोसाइकुण्ड, लाङटाङ, यता हेर्मु साइडमा आउने हरू चाहिँ निकै चल्छ त्यो रुटमा। अनि त्यसमा जुन क्षति भयो बाटोहरू, अब अर्को बाटो बनाउँदाखेरि यो चाहिँ कसो भने एउटा एकीकृत यो अवधारणामा चाहिँ अध्ययन गरेर, अलिक व्यापक विस्तारित अध्ययन गरेर मात्रै त्यो रुटहरू बनाउनु पर्ने देखियो। तर जुन जुन लाङटाङ जुन माथि घोडे तबिला यो ठाउँहरू छ, क्यान्जिन गुम्बाहरू छ, तिनीहरू चाहिँ ठिकै छ, राम्रै छ। खालि त्यो एक्सेस बाटो जुन यो क्याराबन रुट भन्छ नि, त्यो मात्रै तल स्याउरु बेसीको छेउछाउमा र बेत्रावतीतिर बिग्रेको छ। यो हिँड्ने पदमार्गलाई त खासै समस्या पर्दैन, तर सडक मार्गलाई चाहिँ त्यो ठुलै चुनौती थप्यो, एउटा कुरा। अनि दोस्रो कुरा चाहिँ यहाँले भन्नुभयो, अब आगामी आउने सिजनमा त यसले त ठुलो नकारात्मक सूचना गयो भन्दाखेरि चाहिँ, त्यसमा हामीले नेपालको थुप्रै यो चाहिँ 20-30 यस्तो एकदम पपुलर डेस्टिनेसन मध्येमा त्यो एउटा मात्रै हो, त्यो चाहिँ एक्सेस रुट बेदावती र यता स्याउरु बेसीतिर मात्रै बिग्रिएको भन्ने जुन सूचना प्रवाह यहाँहरूको जस्तो चाहिँ त्यो सञ्चार माध्यम लगायत अन्यमा पनि जानुपर्छ भनेर हामी पर्यटन व्यवसायहरू पनि यसमा लागि परेका छौँ। र अब अन्तर्राष्ट्रिय जुन मिडिया छ, सञ्चारमा पनि हामी त्यसमा पहुँच गर्न खोजिरहेका छौँ र भइरहेको छ।
2: हस्, यहाँलाई समय र संवादको लागि धेरै धेरै धन्यवाद।
1: हस्, यहाँहरूलाई पनि धेरै धन्यवाद।
2: अहिले हामीले कुराकानी गऱ्यौँ रसुवा नगरकोट क्षेत्रका पर्यटन व्यवसायी तिलक लोपचन्दसँग। उहाँले पर्यटन क्षेत्रले बाढीपछि भोगेको जुन खालको त्रासी, त्यसपछि जोखिम लगायतका विषयमा हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो।
0: हजुर, उहाँ रसुवा नुवाकोटको पर्यटन व्यवसायी हुनुहुन्छ त्यो क्षेत्रको। अब अहिले यो क्षेत्र विशेष तटीय यो नदी किनारा आसपास बस्ने जो आफ्नो पुर्खादेखि आफ्नो थाथलो नै त्यही भएका नागरिकहरूको लागि पुरै सर्वस्व नै जाँदाखेरि बस्ती स्थानान्तरणको कुरा अब कहाँबाट सुरु गर्ने, एउटा आधार कहाँबाट बनाउने भन्ने, यो अन्यलको अवस्थामा त्यो पर्यटन व्यवसाय मार्फत आफूलाई आफ्नो जीविकोपार्जन गरिरहेको अवस्थामा त्यहाँको पर्यटन पुनरुत्थान छिटोभन्दा छिटो हुन सक्यो भने पक्कै पनि त्यो ठाउँमा पर्यटन व्यवसाय मार्फत आफ्नो जीविकोपार्जन गरिरहेका व्यवसायी नागरिकहरूको लागि सहज हुन्थ्यो होला। हुन त अहिले यकिन तथ्याङ्कै नआइसकेको समयमा त्यो सम्भावना खोज्न सहज नहोला, अथवा त्यो पछिका पाटा होलान्। अहिले भनेको ज्यान बचाउने र सुरक्षित स्थानमा राखेर रा पुनर्स्थापनको लागि पहल गर्ने अवस्था छ। यद्यपि हाम्रो प्रकृतिसँग जोडिएको पर्यटन र पर्यटन नै धरापमा पर्ने प्रकृति भइरहँदाखेरि प्रकृतिलाई पनि बचाउनु पर्ने र पर्यटनलाई पनि अगाडि बढाउनु पर्ने अवस्थामा हामीले प्रकृतिलाई बचाउनतर्फ अलि बढी जोड दिनुपर्ने, अबका नयाँ पुस्ताले दिगो पर्यटनका लागि दिगो यो सेभ अर्थको एउटा जुन धारणा छ, विश्वव्यापी धारणा, त्यसमा सचेत हुनुपर्ने अवस्था देखिन्छ। किनभने आज हामीले हाम्रो पुस्ताको लागि सोचिरहेका छौँ, तर भोलि नयाँ पुस्ताको लागि प्रकृति अझ जोखिम पूर्ण भइरहेको छ। हिजोसम्म यस्ता जलवायु परिवर्तनका असरहरू प्रत्यक्ष हामीले ठुलो यो जुन आजको एउटा यसले परिणाम निम्त्याएको छ, परिमाण पनि परिणाम पनि होइन, यो हामीले सोचेका थिएनौँ, तर भोलिको दिनमा त देखिने यो सङ्केत आइरहँदाखेरि हामीले नयाँ पुस्ताको लागि पृथ्वीलाई जोगाउने प्रकृति मैत्री व्यवहार गर्नेतर्फ सोच्न आवश्यक देखिएको छ।
2: यसमा अर्को कुरा के पनि छ भने खास गरिकन जसरी हामीले गर्ने विकास निर्माणका गतिविधिलाई पनि वातावरण अनुकूल अथवा वातावरण मैत्री रूपमा मूल्याङ्कन गरेर वातावरणीय मूल्याङ्कन गरेर पनि हामीले विकास निर्माणका गतिविधिहरू अब सञ्चालन गर्नुपर्नेछ। त्यसै गरी हामीले अब गरिने पुनर्स्थापनाका कुरा पुननिर्माणका कुराहरूलाई पनि यहाँले भने जस्तै प्रकृतिको जुन खालको प्रकृतिलाई हामीले जसरी विनाश गरेर विकास निर्माण गरिरहेका छौँ असर पर्ने हिसाबमा जुन खालको विकास गरिरहेका छौँ त्यस त्योबाट पर रहेर अनि त्यसै गरी हामीले भावी पुस्ता आगामी दिनको लागि यस्ता खालका विपदको जोखिमको पूर्व निकै आकलन गरेर एकदमै आकलन गरेर त्यसै गरी सम्बन्धित निकायले अध्ययन अनुसन्धान र मूल्याङ्कन गरेर नै अबका दिनमा अब गरिने पुननिर्माण अब गरिने जुन विकासलाई अगाडि बढाउनु पर्ने पनि देखिन्छ। जसले अब आगामी दिनमा हुने विपदलाई केही हदसम्म रोक्न सक्छ र केही हदसम्म विपद प्रकृतिसँग जोडिएको कुरा हो तर विपद भइ नै हाल्छ तर विपद भयो भन्दैमा तर मानिसको ज्यान जोगाउने हिसाबका विकासहरू मानिसको ज्यान जोगाउने हिसाबका गतिविधिहरू हामीले सञ्चालन गरेको खण्डमा कम्तीमा पनि मानवीय जोखिमलाई हामी न्यूनीकरण गर्न सक्छौँ।
0: हजुर, अहिले होल्डिङ सेन्टरमा यो उद्धार गरिएर राखिएको छ। होल्डिङ सेन्टरमा विस्थापित शिविरमा बसिरहँदाखेरि बाढीपछि बालबालिकालाई दादुरा हुनसक्छ, बाढीपछि अस्थायी शिविरमा भिडभाडका कारण दादुरा जस्ता सङ्क्रामक रोग फैलिन सक्छन्, ज्वरो आएमा शरीरमा दाना रातो दाना बिमिरा देखिएमा खोकी लागेमा त्यस्तै नाकबाट पानी बगेमा आँखा रातो भएमा दादुरा हुनसक्छ। यस्तो समय स्वास्थ्य कर्मीलाई आफ्ना बालबच्चाको बारेमा त्यहाँ होल्डिङ सेन्टरमा रहेका विस्थापित शिविरमा रहेका बालबालिकाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिउँ। यो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको आग्रह हो।
2: खास गरी हामी निकै अन्तिममा पनि छौँ, अब समाचारको समय पनि हुन लागेको छ। रसुवा जिल्लाको जुन भोटेको सिमाएको बाढी सम्बन्धी सहयोग खोज उद्धार राहत तथा जानकारी लागि निम्न नम्बरमा पनि सम्पर्क गरेर सहयोग माग्न सकिनेछ। हामीले अघि भने झैँ नेपाल प्रहरीको 100 अर्थात् 100 नम्बरमा सम्पर्क गरेर पनि यहाँहरूले सहयोग माग्न सहयोग लिन सक्नुहुनेछ। त्यसै गरी यहाँहरूलाई एम्बुलेन्सको आवश्यकता पर्यो भने 102 अर्थात् 102 सम्पर्क गरेर पनि यहाँहरूले सहयोग लिन सक्नुहुनेछ। त्यसै गरी हेलो सरकारको 11 नम्बरमा फोन गरेर पनि यहाँहरूले सहयोग माग्न सक्नुहुनेछ। त्यसै गरी गृह मन्त्रालयको कल सेन्टर 11-12 फोन गरेर पनि यहाँहरूले सहयोग माग्न सक्नुहुनेछ। त्यसै गरी उद्धारको आवश्यकता परेको खण्डमा 1-2-3-4 भनेको यो सम्बन्धित जिल्ला, अहिले त गृह मन्त्रालयले 77 जिल्लामा आफ्नो भूगोल छुट्याएर तपाईँ जुन जिल्लामा हुनुहुन्छ 1-2-3-4 नम्बरमा फोन हान्नु भने सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा त्यो फोन पुग्छ र उहाँहरूलाई उद्धारको लागि सहयोग पुग्छ। त्यसै गरी सशस्त्र प्रहरी बल नेपालको 11-14 नम्बरमा पनि फोन गरेर यहाँहरूले सहयोग लिन सक्नुहुन्छ। यहाँले अघि भने जस्तै स्वास्थ्यमा कुनै समस्या आयो, स्वास्थ्य सम्बन्धी कुनै जानकारी अथवा सहयोग आवश्यक पर्यो भने हेलो स्वास्थ्यको 11-15 नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। र अन्तिममा यसै गरी यहाँहरूले अर्को चाहिँ आफ्नो गाउँठाउँको मौसम बाढी पहिरोको जोखिमको बारेमा 11-55 अन्तर्गत 1 मौसमको र 2 बाढीको बारेमा पनि जानकारी लिन
0: हजुर मैले अन्तिममा जानकारी गराएँ। जसले हिन्दू धर्म सामाजिक परम्परा अनुसार बाढी पहिरोका कारण दिवङ्गत हुनुभएका आफ्ना आफन्तहरूको सम्मानपूर्वक अन्त्येष्टि गर्दै हुनुहुन्छ, त्यसका लागि पशुपति क्षेत्र विकास कोषले कोषमा लाग्ने दाह संस्कार र क्रियापुत्री सम्बन्धी सम्पूर्ण शुल्क निशुल्क हुने गरी व्यवस्था गरेको छ। विपदका कारण ज्यान गुमाउनु भएका मृतकका परिवारजनलाई आवश्यक सहजीकरण गर्दै धार्मिक तथा सामाजिक परम्परा अनुसार अन्त्येष्टि कार्य सम्पन्न गर्न यस्तो व्यवस्था गरिएको छ।
2: यो सँगै अब हामी छुट्टिनुपर्ने बेला भइसकेको छ, अब समाचारको समय आइसकेको छ। यतिन्जेलसम्म यहाँहरूले सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई विशेष धन्यवाद। प्रविधि संयोजना साथ दिनुभयो पुष्परत्न बज्राचारी, प्राविधिक सहकर्मी उहाँलाई पनि विशेष धन्यवाद, सहकर्मी भानुभक्त खड्का, विष्णुदेवी पौडेल, मनुका कुर अनि म गणेश थापा बिदा हुन्छौँ। अब यहाँहरूले बागमती प्रादेशिक प्रसारणबाट उर्दू भाषामा समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै सुन्नुभयो स्वदेश गान, शान्ति थापा र संगीता थापाको स्वरमा, उत्तम लाल श्रेष्ठको रचना, उस्ताद भैरव र बहादुर थापाको संगीतमा।

यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 को समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भनी साँझको 6 बज्न लाग्यो, अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले भोटेकोसी बाढीपछि सम्पर्कविहीन सुदूरपश्चिमका नागरिकको खोज, उद्धार तथा पुनर्स्थापनाको लागि आवश्यक पहल गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बिहान बसेको सुरक्षा समितिको बैठकमा उहाँले प्रभावित क्षेत्रमा सम्पर्कविहीन नागरिकको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि निर्देशन दिनुभएको हो। मुख्यमन्त्री भट्टले सम्भव भएसम्म सबै उपाय अवलम्बन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ। बैठकले भोटेकोसी बाढीमा परेका नागरिकको खोज, उद्धार तथा पुनर्स्थापनाका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ। साथै प्रदेशमा बाढी तथा अन्य विपदको सम्भावनालाई ध्यानमा राख्दै सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र तयारी अवस्थामा राख्ने निर्णय गरेको छ। बैठकमा नेपाल भारत सीमा क्षेत्रमा देखिने समस्या समाधान तथा लागू औषध नियन्त्रणका लागि प्रभावकारी अभियान सञ्चालन गर्ने बारे पनि छलफल भएको थियो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रसुवामा आएको बाढी तथा पहिरोका कारण ज्यान गुमाएकाहरूको सव्यवस्थापनको अवस्थाबारे स्थलगत अनुगमन थाल्नुभएको छ। मुख्यमन्त्री आचार्यले आज लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा पुगेर सब व्यवस्थापन तथा पहिचानको अवस्थाबारे जानकारी लिनुभएको हो। अस्पताल प्रशासनका अनुसार बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट दुई चरणमा गरी 39 शव लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो। तीमध्ये एउटा शवको पहिचान भएको छ भने 20 शवको डिएनए परीक्षण गरी व्यवस्थापनका लागि नवलपरासी पठाइएको छ। हाल अस्पतालमा 18 शव रहेको जनाइएको छ। शव व्यवस्थापनको लागि अस्पतालले ठाउँको अभाव भएपछि नयाँ मर्चरी निर्माण गरेर शव सुरक्षित गरिएको अस्पताल प्रशासनले मुख्यमन्त्री आचार्यलाई जानकारी गराएको छ। बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूको शव सुरक्षाको लागि आवश्यक खर्च प्रदेश सरकारले बेहोर्ने निर्णय यसअघि नै गरिसकेको छ। शव व्यवस्थापन तथा शव पहिचानका लागि भइरहेका प्रक्रियाको अवस्थाबारे मुख्यमन्त्री आचार्यले स्थलगत अनुगमन सुरु गर्नुभएको हो। अनुगमनको क्रममा मुख्यमन्त्री आचार्यले शवको पहिचान तथा व्यवस्थापनको काम संवेदनशीलताका साथ छिटो सम्पन्न गर्न अस्पताल प्रशासन तथा सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ। परिवारजनले आफ्नो आफन्तको अवस्थाबारे जानकारी पाउने र शव पहिचान भएपछि सहज रूपमा बुझ्न सक्ने वातावरण प्रदेश सरकारले आवश्यक सहजीकरण गर्दै आएको छ। कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 2 करोड सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको कर्णाली प्रदेश मन्त्री परिषद बैठकले रसुवाको भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रको राहत उद्धार, पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुननिर्माण एवं विपद व्यवस्थापनका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। बैठकले कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको शिक्षा क्षेत्र योजना 2083-2092 स्वीकृत गर्ने निर्णय गरेको छ। प्रदेशको शिक्षा क्षेत्रलाई आगामी 10 वर्षको लागि योजनाबद्ध रूपमा अघि बढाउन उक्त निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला योजना मन्त्री टेकराज पछाईले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पताल धनगढीको सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन समृद्ध अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। अस्पतालको अनुगमन गर्दै उहाँले उपलब्ध स्रोत साधन र जनशक्तिको अधिकतम उपयोग गर्दै प्रभावकारी सेवा प्रवाहका लागि निर्देशन दिनुभयो। मुख्यमन्त्री भट्टले स्वास्थ्य सेवा सुधार प्रदेश सरकारको प्राथमिकतामा रहेकाले अस्पतालमा आवश्यक सेवा र पूर्वाधार विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो। मुख्यमन्त्री भट्टले सेती मात्र नभई सुदूरपश्चिमका सबै अस्पतालको सेवा सुधार गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो। रसुवाको भोटेकोसी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको संख्या 987 पुगेको छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहानसम्म सबैभन्दा धेरै चितवनमा 321 जनाको शव फेला परेको छ। साथै नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 170, नुवाकोटमा 95, गोर्खामा 65, धादिङमा 55, तनहुँमा 38 र रसुवामा 27 जनाको शव फेला परेको छ। यसै गरी 3916 जना सम्पर्कविहीन मध्ये नेपाल प्रहरीका 25, नेपाली सेनाका 45, सशस्त्र प्रहरी बल नेपालका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 3 जना राष्ट्र सेवक कर्मचारी रहेका छन्। हालसम्म घाइते 280 जना रहेको र उपचारपछि विभिन्न अस्पतालबाट डिस्चार्ज हुनेको संख्या 168 तथा 11,814 जनाको उद्धार भइसकेको प्राधिकरणले जनाएको छ। हालसम्म 21,011 जना सुरक्षाकर्मी परिचालित भएको प्राधिकरणले जनाएको छ। रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि त्रिशुली र नरायणी नदीका तटीय क्षेत्रमा फेला परेका सबमध्ये हालसम्म 280 शवको फोरेन्सिक परीक्षण तथा डिएनए नमुना सङ्कलन गरी चितवनको देवघाट स्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। भरतपुर अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाका अनुसार यही भदौ 10 गते रातिदेखि नै सुरक्षाकर्मीले त्रिशुली नदीबाट सङ्कलन गरेका शव अस्पतालमा ल्याई संरक्षण गरेका थिए। यही भदौ 11 गते बिहानदेखि फोरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक फोरेन्सिक परीक्षण डिएनए लगायत जैविक नमुना सङ्कलन तथा अभिलेखीकरणको काम सुरु गरिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख रामेश्वर पौडेलका अनुसार हालसम्म त्रिशुली र नरायणी नदीबाट 321 शव सङ्कलन गरिएको छ। तीमध्ये 12 शवको शनाखत भई आफन्तले बुझिसकेका छन्। सङ्कलित शवमध्ये 66 महिला, 116 पुरुष, 7 बालक, 6 बालिका र 126 पहिचान खुल्न नसकेका वा अवस्था नखुलेको शव रहेका छन्। उहाँले भविष्यमा पहिचान गर्न सकिने गरी अन्तर्राष्ट्रिय मान्यता अनुसार देवघाट स्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा शवको व्यवस्थापन गरिएको बताउनुभयो। भदौ 13 गते 96 शव, भदौ 14 गते 103 शव र भदौ 15 गते 81 शव व्यवस्थापन गरिएको हो। प्रहरी उपरीक्षक पौडेलले नदी किनारमा शव खोज्ने कार्य अझै दैनिक रूपमा जारी रहेको बताउनुभयो। नदीबाट फेला परेका शव भरतपुर अस्पताल ल्याई फोरेन्सिक परीक्षण र डिएनए नमुना सङ्कलन गरेपछि देवघाट स्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने कार्य निरन्तर भइरहेको उहाँले जानकारी दिनुभयो। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी। अहिले केही बेरमै सुन्न सक्नुहुनेछ बाल गीत 46 कृषि कार्यक्रम 7 बजे समाचार 7:30 समय रहनेछ आधुनिक गीतको 8 बजे अङ्ग्रेजीमा समाचार 8:10 लोकगीत सुन्न सक्नुहुनेछ 8:25 समयमा शैक्षिक बहस कार्यक्रमको पूर्ण प्रसारण 9 बजे समाचार 9:15 समय रहनेछ कार्यक्रम खेल संसारको 9:45 सदाबहार गीत 10 बजे हिन्दीमा समाचार 10:10 समय रहनेछ करिब 11 बजेसम्म कार्यक्रम गजल गङ्गाको 11 बजे समाचार समाचारपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।
1: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने।

0: गराउने। बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने। खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
1: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
3: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
2: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
3: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
2: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब केही बेर सुनाउनेछौँ बाल गीत। यसै क्रमको पहिलो गीत राख्दैछौँ द्वारिका लाल र नगिना जोशीको स्वरमा, यदुनन्दन केसीको रचना, द्वारिका लाल जोशीको सङ्गीतमा।

बाल गीत सुनाउने क्रममा भर्खरै राख्यौँ दामयन्ती बस्नेतको स्वरमा गायक स्वयंकै रचना सिके र शैलीको सङ्गीतमा, अब राख्दैछौँ मीरा राणाको स्वरमा राममणि रिजालको रचना नाति काजीको सङ्गीतमा।

0: खेल खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मङ्गलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार
1: ए गजल के धुन आउ
2: गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि मङ्गलबारको अँधेरीमा गजल गङ्गा बगाउँ कि गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि
1: धुन आउ
3: हरेक मङ्गलबार राति 10 बजेको हिन्दी समाचारपछि रेडियो नेपालबाट कार्यक्रम गजल

0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। बाल गीत सुनाउने क्रमको अन्तिम गीत सुनायौं राजन रिमालको स्वरमा गणेश रसिकको रचना र संगीतमा। अब सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम।
1: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
2: नमस्कार, कार्यक्रम नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत छ। म समीक्षा बडाल
3: अनि म चित्रकला चौहान।
2: यस कार्यक्रममा हामी कृषि तथा पशुपन्छीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन प्रविधिहरू बारे जानकारी प्रस्तुत गर्ने गर्दछौँ। आजको नवीन कृषि प्रविधि कार्यक्रममा हामी सिउँडी फलको प्रसारण विधि तथा माउबोट र नर्सरी व्यवस्थापन साथै सिउँडी फलको परिपक्व अवस्था, टिपाई तथा फल टिपे पश्चात गर्नुपर्ने कर्महरूको बारेमा जानकारी प्रस्तुत गर्दैछौ। आउनुहोस् कार्यक्रम सुरु गरौं। सिउँडी फललाई अङ्ग्रेजीमा ड्रैगन फ्रूट भनिन्छ। यसको वैज्ञानिक नाम हाइलोसेरस ऑन्डाटस हो र यो क्याक्टेसी परिवारमा पर्दछ। जीनस हाइलोसेरस भित्र 16 प्रजातिहरू रहेका छन्। यसको उत्पत्ति दक्षिण अमेरिकाको मेक्सिकोमा भएको पाइन्छ। दक्षिण पूर्वी एसियन राष्ट्रहरू जस्तै भियतनाम, थाइल्याण्ड, श्रीलंका, फिलिपिन्स जस्ता राष्ट्रहरूमा यसको व्यावसायिक खेती हुँदै आइरहेको छ। हाल छिमेकी राष्ट्रहरू चीन र भारत हुँदै नेपालमा पनि यसको उत्पादन हुन थालेको छ। यसरी यो फल नेपालमा एक उदयमान फलको रूपमा रहेको छ। यसलाई यदा कदा आलङ्कारिक बिरुवाको रूपमा घर सजाउनका लागि गमलामा लगाउने गरेको पनि पाइन्छ। सिउँडी फलको प्रसारण लैङ्गिक तथा वानस्पतिक दुवै तरिकाबाट गर्न सकिन्छ। बिउबाट बिरुवा उत्पादन गर्दा ढिलो हुने, बिरुवाको वृद्धि विकास हुन समय लाग्ने तथा माउबोट जस्तो हुबौ गुण नआउने भएको हुनाले त्यति उपयुक्त हुँदैन। वानस्पतिक तरिकामा कटिङ तथा ग्राफ्टिङ विधि उपयुक्त विधिहरूमा पर्दछन्। कटिङ गर्दा फल राम्रोसँग दिइरहेका माउबोटहरू छनौट गरी त्यसका हाँगाहरूबाट बिरुवा निकाल्नु पर्दछ। कटिङको लम्बाई कम्तीमा 20-30 सेन्टिमिटर सम्मको हुनु पर्दछ। कटिङ छिप्पिएको हाँगाहरूबाट निकाल्नु पर्दछ र यसमा प्रशस्त आँखाहरू भएको स्वस्थ हुनु पर्दछ। हाँगा काट्दा तलको भाग छड्के काट्नु पर्दछ, जसले गर्दा जरा आउने भाग बढ्न जान्छ। माउबोट काटिसके पश्चात काटेको ठाउँ पुरिन 3-4 दिन छाया पर्ने स्थानमा राख्नु पर्दछ। कटिङ गर्दा माउबोट तथा बिरुवाका लागि निकालिएको भाग दुवैमा घाउ बन्ने हुनाले काटिसके पश्चात माउबोटको काटिएको ठाउँमा बोडो मिश्रण पेस्ट लगाउने र बिरुवा पनि बोडो मिश्रणमा डुबाएर मात्र राख्नु पर्दछ। कटिङलाई पोली ब्यागमा राख्नु पर्दछ र पोली ब्यागमा माटो 1 भाग, मल 1 भाग र बालुवा 1 भागको मिश्रण बनाई हाल्नु पर्दछ। नियमित सिंचाई, गोडमेल तथा नर्सरी व्यवस्थापनका अन्य पक्षहरूलाई विशेष ध्यान दिनु पर्दछ। बढी पानी भएमा जरा कुहिने समस्या हुने हुनाले विशेष ध्यान पुर्याउनु पर्दछ। उष्ण हावा पानीमा बिरुवा रोपण गरेको करिब 14 फूल फुल्न सुरु गर्दछ। तर यसको उत्पादन जात, हावा पानी र बगैँचा व्यवस्थापनमा भर पर्दछ। यसको व्यावसायिक उत्पादन 3 सुरु हुन्छ। सिउँडी फलको माउबोट व्यवस्थापनका लागि नर्सरी बिरुवाको बिक्री वितरण कस्तो माउबोटबाट बिरुवा तयार गरिएको हो भन्ने कुरामा भर पर्ने हुनाले सफल नर्सरी धनी तथा सिउँडी फल उत्पादक हुनको लागि माउबोट एक महत्वपूर्ण तथा अपरिहार्य कुरा हो। हालको परिप्रेक्ष्यमा नेपालमा सरकारी वा निजी नर्सरीहरूमा नर्सरी बिरुवा उत्पादनको लागि फलफूलको माउबोट स्थापना तथा व्यवस्थापनको कार्य साह्रै न्यून रहेको छ। सिउँडी फलको माउबोट छनौट गर्नको लागि वंशानुगत रूपमा हुबहु जातीय गुणहरू भएको हुनुपर्दछ। रोगकिरा तथा जैविक खराबी रहित हुनु पर्दछ। व्यावसायिक खेतीका लागि सिउँडी फलको माउबोट छनौट गर्दा छिटो तथा बढी उत्पादन दिने खालका जातहरू आवश्यक पर्दछ। फलको गुणस्तर तथा उत्पादकत्व क्षमताको पैतृक रेकर्ड थाहा भएको हुनु पर्दछ। श्रोताविन्द, अबको प्रस्तुतिमा सिउँडी फलको माउबोट बगैँचा स्थापना कसरी गर्ने भन्ने बारे चर्चा गर्दैछौ। सर्वप्रथम माउबोट बगैँचा स्थापनाको लागि उपयुक्त हावापानी भएको, रोग किराको प्रकोप नभएको, पहाडिलो तथा सिंचाइको सुविधा भएको स्थान छनौट गर्नुपर्दछ। स्रोत नखुलेको र जथाभावी रूपमा ल्याएको बिरुवालाई माउबोटको रूपमा लगाउनु हुँदैन। माउबोटहरूलाई बेग्लै प्लट वा ब्लकमा सिफारिस गरेको दूरीमा लगाउनु पर्दछ। सिउँडी फलको उत्पादन पकेटमा माउबोट बगैँचा अरू बगैँचा भन्दा छुट्टै र नर्सरीको नजिकै बनाउनु पर्दछ। सिफारिस गरिएका जातहरू मात्र विश्वासिलो रजिस्टर संस्था वा सरकारी बागवानी फार्म अथवा अनुसन्धान फार्म वा कृषि विश्वविद्यालयबाट मात्र माउबोट बगैँचा ल्याई स्थापना गर्नु पर्दछ। माउबोटहरू खरिद गरेको बिल भरपाई, आधिकारिक प्रमाण तथा बिरुवाको उत्पत्ति प्रमाण पत्र चाहिएको बेला देखाउनको लागि सुरक्षित गरी राख्नु पर्छ। साधारण तथा सानो कमजोरीले पनि सबै माउबोट तथा त्यसबाट उत्पादित बिरुवाहरू काम नलाग्ने हुन सक्छ। त्यसैले नर्सरी धनीहरूले माउबोट स्थापना गर्दा कृषि प्राविधिकहरूसँग छलफल गरेर मात्र गर्नुपर्दछ। स्वस्थ तथा गुणस्तरीय बिरुवा उत्पादन गर्नको लागि हरेक माउबोटमा नम्बर दिने र जात खुल्ने ट्याग लगाउने तथा नियमित माउबोट बगैँचा निरीक्षण गर्नु पर्दछ। हरेक माउबोटको वृद्धि विकासको अवस्था तथा रोग किराको अवस्था थाहा पाइराख्नको लागि रेकर्ड राख्ने गर्नुपर्दछ। माउबोट रोग किरा नलागेको स्वस्थ हुनु पर्दछ। त्यसैले रोग किराबाट व्यवस्थापन गर्न नियमित रूपले विषादी छरी माउबोटको संरक्षण गर्नु पर्दछ। बगैँचाको सरसफाईमा विशेष ध्यान दिनु पर्दछ। रोगी हाँगा तथा फलहरूलाई संकलन गरेर नष्ट गर्नु पर्दछ। नियमित गोडमेल गर्ने र झारपात नियन्त्रण गर्ने जस्ता कामहरू गर्नुपर्दछ। अनावश्यक वनस्पतिक वृद्धिको लागि तथा वर्षेनी बढी हाँगाहरू उत्पादनका लागि समय अनुसार आवश्यक मलखाद र सिँचाइ, मल्चिङ आदिको व्यवस्था मिलाइरहनु पर्दछ।
0: श्रोतावृन्द, अबको प्रस्तुतिमा हामी सिउँडी फल अर्थात् ड्रागन फ्रुटको नर्सरी व्यवस्थापन बारे जानकारी प्रस्तुत गर्न गइरहेका छौँ। व्यावसायिक सिउँडी फल उत्पादनको लागि स्वस्थ र राम्रो गुणस्तरको नर्सरी बिरुवाको आवश्यकता पर्दछ। त्यसको लागि सिउँडी फलको नर्सरी स्थापना तथा व्यवस्थापन हुनु जरुरी छ। नर्सरी व्यवसाय एक दीर्घकालीन व्यवसाय भएको हुँदा यो व्यवसाय सञ्चालन गर्न एउटा राम्रो योजना र प्राविधिक सिपको आवश्यकता पर्दछ। त्यसैले नर्सरी व्यवसाय अंगाल्दा विभिन्न कुराहरूमा ध्यान दिनु पर्दछ। जस्तै नर्सरी स्थापना गर्दा नर्सरी स्थलको माटोमा प्रशस्त प्राङ्गारिक पदार्थ भएको दोमट र माटोको पीएच 5.5-7 भएको हुनुपर्दछ। नर्सरी स्थल सडक र बजारबाट नजिक पर्ने ठाउँमा हुनुपर्दछ। नर्सरी स्थापना गर्दा बिरुवा बिक्रीको हिसाबमा मध्यनजर राखी नर्सरी भएको क्षेत्रमा सिउँडी फलको व्यावसायिक जातको माग तथा चाहना यकिन गरी सोही बमोजिम माउबोट छनौट र माउबाट बगैँचाको समेत व्यवस्थापन गर्नुपर्छ। नर्सरीमा सिंचाइको प्रबन्ध मिलाएमा सफलताका साथ नर्सरी सञ्चालन गर्न सकिन्छ। त्यसैले सिंचाइको सुविधा भएको ठाउँमा नर्सरीको स्थापना हुनुपर्दछ। यसबाहेक नर्सरी व्यवसाय सिपमूलक व्यवसाय भएकोले बिरुवा उत्पादन प्रविधि र नर्सरी बिरुवाको उचित हेरचाह बारे नर्सरी धनी र नर्सरीमा कार्यरत कामदारहरूले राम्ररी बुझेको र व्यावहारिक अनुभव प्राप्त गरेको हुनुपर्दछ। नर्सरी रजिस्टर गरेर मात्र सञ्चालनमा ल्याउनु पर्दछ। रजिस्टर गर्दा स्थानीय गाउँपालिका वा नगरपालिकाका कृषि शाखाहरूलाई, कृषि ज्ञान केन्द्रहरूलाई अनिवार्य रूपमा जानकारी गराउनु पर्दछ। सिउँडी फलको कटिङ बिरुवा सिधै नर्सरीमा नलगाई यसको लागि प्लास्टिकको थैला प्रयोग गरी बिउ रोप्नु पर्दछ। तर बिजु बिरुवा तयार गर्दा भने प्राथमिक नर्सरी तथा दोस्रो नर्सरीमा राखेर मात्र पोलिपटमा लगाउनु पर्दछ। पोलिपटमा रोप्दा मल माटो मिलाएर तयार पारिएको माटोको मिश्रण पोलिपटमा पानी जानको लागि पुवालहरू बनाएर मात्र रोप्नु पर्छ। नर्सरीको माटो करिब 2 इन्च भिजाइ राख्नु पर्छ। तर धेरै चिसोपना भएमा अथवा सुक्खा भएमा पनि
3: बिरुवाको वृद्धि सन्तोषजनक नभई पातहरू पहेलिन सक्छन्। नर्सरीमा उम्रेका अनावश्यक झारपातहरूले पानी, प्रकाश र खाद्य तत्त्व लिई नर्सरी बिरुवासँग प्रतिस्पर्धा गर्ने हुँदा यस्ता झारपातहरूलाई गोडमेल गरी हटाउनु पर्दछ। राम्रो नर्सरी ब्याड तयार गर्दा प्रति वर्ग मिटर 15-20 केजी पाकेको धुलो प्राङ्गारिक मल प्रयोग गर्नुपर्छ। नर्सरीमा मल राख्दा एकै पटक धेरै राख्नु भन्दा ठिक मात्रा मिलाई पटक पटक राखेमा राम्रो हुन्छ। नाइट्रोजन, फस्फोरस र पोटासयुक्त रासायनिक मललाई एक एक भागको अनुपातमा मिलाई हाल्दा बिरुवाको लागि उपयुक्त भएको पाइएको छ। तोकिएको उचाइ र स्तरीय बिरुवा उत्पादन गर्न नर्सरी बिरुवाको ठिकसँग छाँटकाँट गर्नुपर्छ। नर्सरीमै आएका धेरै र अनावश्यक काँगाहरूलाई समय समयमा हटाउनु पर्दछ। नर्सरी बिरुवाहरूमा केही किरा र रोगको प्रकोप देखिन सक्छ, त्यसकारण यी रोग र किरा विरुद्ध बिरुवाको बचावट गर्न बाली संरक्षणको तालिका बनाई समयमै व्यवस्थापन गर्नु जरुरी हुन्छ। सिउडी फलको गुणस्तरीय नर्सरी बिरुवा उत्पादन गर्नको लागि सिउडीको फलको जात पहिचान भएको हुनुपर्छ र कटिङ लिँदा फल लाग्न सुरु भइसकेको परिपक्व बोटबाट मात्र लिनु पर्दछ। बिरुवा स्वास्थ्य, रोग किरा मुक्त, एउटा मात्र काण्ड भएको, जराको राम्रो विकास भएको र नबाङ्गिएको हुनुपर्दछ। बिरुवाको उचाइ 1.5-2 फिट भएको हुनुपर्दछ। सिउरी फल बिरुवा बिक्री वितरण गर्नु अगाडि बोटलाई उपचार गर्ने र प्याक गर्ने जस्ता कामहरू गर्नुपर्छ। बिरुवा प्याकिङ गर्दा प्याकमा जात छुट्टिने गरी ट्याग अर्थात् लेबलिङ गर्नुपर्दछ। नर्सरीमा उत्पादित बिरुवाहरूको रेकर्ड राख्नको लागि हरेक नर्सरी धनीले आफ्नो नर्सरीमा रहेको माउ बोट र नर्सरी बोटहरूको बोट संख्या र जातहरू खुल्ने गरी रजिस्टरमा रेकर्ड राख्नु पर्दछ। माउ बोट नर्सरी प्लटमा समेत देखिने गरी ट्याग राख्ने गर्नुपर्दछ। हरेक नर्सरी धनीले आफ्नो नर्सरीबाट वितरण भएका नर्सरी बोटहरूको बिक्रीको लगत, खरिदकर्ताको पूरा विवरण, बिक्री मिति, बोटको संख्या, जातहरू, बिक्री मूल्य र प्याकिङ चार्ज समेत खुल्ने गरी रजिस्टरमा रेकर्ड राख्नु पर्दछ।
2: श्रोताविन, अबको प्रस्तुतिमा सिउँडी फलको परिपक्व अवस्था, टिपाई तथा फल टिपे पश्चात गर्नुपर्ने कर्महरूको बारेमा चर्चा गर्दैछौ। सिउँडी फलको काँचो फलको बोक्रा हरियो रङको हुन्छ भने पाकेको सिउँडी फलहरू जात अनुसार कुनै राता त कुनै पहेँला हुन्छन्। यसरी फलको रङ हरियोबाट रातो र पहेँलोमा परिवर्तन हुन थालेको 4-5 दिनमा फल टिप्नको लागि तयार हुन्छ। फल पाकेको थाहा भएपछि सिकेचर प्रयोग गरी हातले एक एक गर्दै टिप्नु पर्दछ। फल टिपे पश्चात सुरक्षित साथ झोलामा राख्नु पर्दछ। उत्पादन समग्र बगैंचा व्यवस्थापन प्रति इकाइ बिरुवा संख्या, जात तथा हावापानीमा भर पर्ने भएकोले साधारणतया 10-15 मेट्रिक टन प्रति हेक्टर उत्पादन सजिलै लिन सकिन्छ। सिउँडी फलको फल टिपे पश्चात विभिन्न कर्महरू गर्नुपर्ने हुन्छ, जस अन्तर्गत ग्रेडिङ एक महत्वपूर्ण पोस्ट हार्भेस्ट क्रियाकलाप हो। बजारमा उपभोक्ताको रुचि र माग फरक फरक हुने हुँदा टिपेको सिउँडी फललाई विभिन्न नाप र तौलका आधारमा छुट्याएर वर्गीकरण गर्नु पर्दछ। साना र ठुला रोग र किरा लागेका सबै एकै ठाउँमा मिसाएर बेच्न लैजाँदा उपभोक्ताहरूले राम्रो मूल्य दिन चाहँदैनन्। यस अलावा बाह्य तथा प्रतिस्पर्धा बजारहरूमा यस्ता फलहरूको माग नै नहुन पनि सक्दछ। तर त्यही फललाई छुट्टा छुट्टै साइज, रङ र रूपमा छुट्याएर मूल्य राख्दा उपभोक्ताहरू आकर्षित भई राम्रो मूल्य पाउन सकिन्छ। हाम्रो देशमा सिउँडी फलकै भनेर हालसम्म ग्रेडिङको मापदण्ड बनाइसकिएको छैन। तापनि ठुलो, मध्यम, ससानो गरी 3 प्रकारले छुट्याउन सकिन्छ। सिउँडी फललाई ग्रेडिङ गरिसकेपछि त्यसलाई बजार लानु पूर्व साइजको आधारमा र रङको आधारमा एउटै आकारको तथा रङको फलहरू कार्टुनमा मिलाएर राख्नु पर्दछ। सकेसम्म प्याकिङ गर्दा फलहरू सँगै जोडेर राख्नु हुँदैन। ग्रेडिङ गरिसकेपछि बिक्री वितरणका लागि बजार पठाउँदा चोटपटक नलागोस् भनी सुरक्षित तरिकाले काठ, बाँस वा कागजको कार्टुन, डोको वा प्लास्टिक क्रेट आदिमा कागज, प्लास्टिक आदिको लाइनिङ राखी बन्द गरेर सजिलो तरिकाले पठाउन सकिन्छ। सिउँडी फललाई विशेष गरी क्रेट तथा कागजको कार्टुनमा प्याकेजिङ गर्ने गरिन्छ। व्यवस्थित बजारमा लैजानको लागि प्याकेजिङ गर्दा लेबलिङ गर्नु अति आवश्यक हुन्छ। प्याकेजिङ बक्सामा फलको किसिम, ग्रेड, जात, तौल, संख्या, प्याकिङ गरेको मिति, ठाउँको नाम, कहाँ उत्पादन भएको र मूल्य प्रष्ट देखिने गरी टाँस्नु पर्दछ, जसलाई लेबलिङ भनिन्छ। प्राय गरी सिउँडी फलको प्याकेजिङ गर्दा बजारको माग अनुसार गर्नु पर्दछ। साधारणतया 5 केजी क्षमता सम्मको प्याक बनाउँदा ढुवानी गर्न सहज हुन्छ। प्याकेजिङ गर्दा साह्रै ठुलो तथा धेरै तौल भएको एउटै प्याकेट भएमा प्याकेट फुट्ने र व्यवस्थापन गर्न कठिन हुने हुनाले त्यस्तो बनाउनु हुँदैन। प्याकेजिङ गर्दा विभिन्न ग्रेड अनुसारको फलहरूलाई छुट्टा छुट्टै प्याकेटमा राख्नु पर्दछ। प्याकेजिङ गर्दा प्याकिङ कार्टुनको गुणस्तर अति नै ध्यान पुर्याउनु पर्ने हुन्छ। सिउँडी फल टिपे पश्चात पाक्ने प्रकृतिको फल भएको हुनाले यसको टिपे पश्चात पाक्ने र फल गिलो हुने दरलाई घटाउनु पर्ने हुन्छ। यसको लागि फललाई न्यून तापक्रममा राख्नु पर्दछ, तर साह्रै कम भएमा चिसोबाट हुने हानि हुन सक्दछ। प्राय व्यावसायिक जातहरूलाई 4.5-12.8 डिग्री सेन्टिग्रेडमा राखेमा 2 हप्तासम्म सजिलै भण्डारण गर्न सकिन्छ। हाल नेपालमा सिउँडी फल बजारीकरणको लागि त्यति समस्या देखिएको छैन। यो एक उदयमान फलफुलको रूपमा भएको हुनाले यो उत्पादक तथा उपभोक्ताको सामु अत्यन्त लोकप्रिय बन्दै गएको छ। श्रोताबिन, आजको प्रस्तुतिमा हामीले सिउँडी फलको प्रसारण विधि तथा माउबोट र नर्सरी व्यवस्थापन, साथै सिउँडी फलको परिपक्व अवस्था, टिपाई तथा फल टिपे पश्चात गर्नुपर्ने कर्महरूको बारेमा जानकारी प्रस्तुत गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रम बारे थप सल्लाह, सुझाव एवं जिज्ञासा भएमा हाम्रो टोल फ्री टेलिफोन नम्बर 1660195000 सम्पर्क गर्न सक्नुहुनेछ, अथवा हाम्रो इमेल ठेगाना info@aitc.gov.np मा लेखी पठाउन सक्नुहुनेछ। हवस् त, आजको कार्यक्रम यति नै। अर्को साता पुनः भेट्ने बाचाका साथ म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।

0: नेपाल सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: कुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसिकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: बाटो पार गर्ने वृद्ध बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भटेकोसी बाढी प्रभावितको खोज उद्धार र राहतलाई व्यवस्थित बनाउन बागमती प्रदेश र प्रभावित सबै स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर अगाडि बढ्ने दलहरूबीच सहमति। उद्धार र राहतमा सङ्घ प्रदेश र स्थानीय तहले आपसी समन्वयमा काम गरिरहेको गृहमन्त्री सुधन गुरुङको भनाई। भोटेकोसी बाढीका कारण हालसम्म 1066 जनाको मृत्यु भएको पुष्टि। रुसिया आक्रमणमा परि युक्रेनमा कम्तीमा 12 जनाको मृत्यु र विनाशकारी बाढीका कारण उत्पन्न मानवीय सङ्कटप्रति दुःख व्यक्त गर्दै एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण स्थगित।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न *14# *7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1066 जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमध्ये रसुवामा 43, नुवाकोटमा 151, धादिङमा 57, चितवनमा 321, गोर्खामा 66, तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 165 र भारतमा 9 गरी 1066 जनाको शव फेला परेको हो। फेला परेका शवहरूमध्ये 1056 लास जाँच मुसुलका सम्पन्न भएको छ भने 58 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। साथै पहिचान नभएको 913 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यमा हालसम्म 7912 जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। बाढी प्रभावित क्षेत्रहरूबाट 4530 जनाको उद्धार गरिएको छ भने हालसम्म बेपत्ता भएका 4606 जनाको खोजी जारी छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री सुदन गुरुङले संघ, प्रदेश र स्थानीय तहले आपसी समन्वयमा उद्धार र राहतको काम गरिरहेको जानकारी दिनुभयो।
3: स्थानीय निकायहरू हामीसँग एक्टिभली उहाँहरू काम गरिराख्नु भएको छ। कति ठाउँमा उहाँहरू आफै पनि पीडामा हुनुहुन्छ, त्यही भएर कतिजना वडा अध्यक्ष हुनुहुन्छ कि हुनुहुन्न त्यो पनि हामीलाई अहिलेसम्म एक्ज्याक्ट डेटा पनि हामीसँग आइ नपुगेको अवस्थामा हामीले आफ्नो सक्ने प्रयास नेपाल सरकारले, स्थानीय सरकारले, प्रदेश सरकारले सम्पूर्ण आफ्नो जिम्मेवारीलाई बोध गर्दै उहाँले निभाउनु भएको छ जस्तो लाग्छ मेरो विचारमा। मैले त्यही नै देखाएको, मैले जे देखेको तपाईँलाई त्यही नै बोलाएको छु।
2: पहिचान नखुलेका शवहरूको व्यवस्थापन भइरहेको प्राधिकरणले जनाएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले बोलाएको सर्वदलीय बैठकमा भोटेकोसी बाढी प्रभावितको खोज, उद्धार र राहतलाई व्यवस्थित बनाउन बागमती प्रदेश र प्रभावित सबै स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्ने सहमति भएको छ। सिंहदरबारमा आज बसेको प्रमुख राजनैतिक दलका दोस्रो तहका नेताहरूको बैठकले सबै दल एकजुट भएर विपदको प्रतिकार्यमा लाग्नुपर्ने निष्कर्ष निकालेको हो। यस्तै बैठकमा विपदपछिको पुनर्स्थापना र पुनर्निर्माणका लागि समेत राजनैतिक संयन्त्र बनाएर राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने सहमति भएको बैठकपछि रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
4: केन्द्रमा रासोपाका सभापति रवि लामिछानेज्यूको चाहिँ नि इनिसिएसनमा, अग्रसारतामा जुन केन्द्रीय रूपमा चाहिँ राजनैतिक तवरमा उच्च स्तरीय राजनैतिक संरचना संयन्त्र चाहिँ अहिले हामीले यो बनेको छ, यो लुज नेटवर्कको रूपमा चाहिँ अहिले रहेको छ। यही खालको संयन्त्र चाहिँ यही खालको सर्वदलीय बैठकहरू, संयन्त्र भन्दा पनि सर्वदलीय बैठकहरू, छलफलहरू चाहिँ अब बागमती प्रदेशमा पनि र त्यस्तै गरेर चाहिँ बाढी प्रभावित सबै जिल्लामा र बाढी प्रभावित सबै स्थानीय पालिकाहरूमा चाहिँ यो सर्वदलीय बैठकहरू, संयन्त्रहरू बनाएर चाहिँ बाढीको सामना गर्ने कुराहरूमा अगाडि बढ्नको लागि यही बैठकमा सहमति भएको कुराहरू पनि म तपाईँहरूलाई जानकारी गराउँछु।
2: नेकपा एमालेका प्रवक्ता प्रदीप गेवालीले नेपालको संविधानले विपद व्यवस्थापनलाई तीनै तहका सरकारको अधिकार क्षेत्रभित्र राखेको हुनाले प्रदेश र स्थानीय सरकारसँगको बलियो समन्वय आवश्यक रहेको बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता वर्षमान पुनले संघ, प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय हुन नसक्दा प्रभावितसम्म राहत पुग्न नसकेकोले यसमा ध्यान दिन सुझाव दिनुभयो। यस्तै बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले विश्व तापमान वृद्धिका कारण नेपालले अकल्पनीय क्षति बेहोर्नु परेको हुनाले यसको उचित क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउनुपर्ने बताउनुभयो। संयुक्त राष्ट्रसङ्घ लगायतका अन्तर्राष्ट्रिय मञ्चमा नेपालले नेतृत्वदायी भूमिकाका साथ विकसित राष्ट्रहरूले गरेको अधिक कार्बन उत्सर्जनका कारण नेपाल जस्ता अल्प विकसित राष्ट्रहरूले क्षति बेहोर्नु परेको मुद्दा उठाउन आफूहरूले सुझाव दिएको नेता शाहीले बताउनुभयो। परराष्ट्र मन्त्रालयले भोटेकोसी बाढीमा हराइरहेका विदेशी नागरिकका आफन्तलाई डिएनए प्रोफाइल पठाउन आग्रह गरेको छ। बाढीबारे जानकारी दिन मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा बाढीमा सङ्कलन गरिएका सब पहिचानका लागि हराइरहेका विदेशी नागरिकका नजिकका आफन्तलाई डिएनए प्रोफाइल पठाउन आग्रह गरेको हो। विदेशी नागरिकका आफन्तहरूले आफ्नै देशमा डिएनए प्रोफाइल तयार गराई नेपाल प्रहरीको आधिकारिक इमेल ठेगानामा पठाउन सक्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल छेत्रीले बताउनुभयो। मन्त्रालयले डिएनए प्रोफाइल पठाउन कूटनीतिक माध्यमबाट सम्बन्धित देशहरूमा औपचारिक अनुरोध समेत गरिसकेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो। यस्तै बाढीका कारण विभिन्न 39 देशका 590 जना विदेशी नागरिकसहित 4,000 भन्दा बढी अझै हराइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाई बीच आज टेलिफोन वार्ता भएको छ। जापानी प्रधानमन्त्री ताकाइचीले आज दिउँसो भएको टेलिफोन वार्तामा भोटेकोसी हिमबाढीले निम्त्याएको विपदपछिको अवस्थामा जापान सरकारका तर्फबाट ऐक्यबद्धता प्रकट गर्नुभयो। जापानको विदेश मन्त्रालयका अनुसार जापानी प्रधानमन्त्री ताकाइचीले नेपालमा आएको भीषण बाढीमा परेर ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्नुभयो। सो क्रममा जापानका प्रधानमन्त्रीले प्रधानमन्त्री शाह समक्ष बाढीका कारण सम्पर्कविहीन भएका 5 जापानी नागरिकको तत्काल खोजी तथा उद्धारका लागि आग्रह गर्नुभयो। टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री शाहले क्षति तथा विपद व्यवस्थापनमा नेपाल सरकारले गरिरहेका प्रयासबारे अवगत गराउनुभयो। जापानी सरकार तथा जनताबाट प्राप्त सहानुभूति, सहयोग र ऐक्यबद्धताको सन्देशप्रति उहाँले आभार व्यक्त गर्नुभएको दूतावासले जनाएको छ। विपदमा साथ रहेको प्रतिबद्धता अनुसार जापानबाट राहत तथा उद्धार सामग्रीको अर्को लट छिट्टै नेपाल पठाउने क्रममा रहेको जापानका प्रधानमन्त्रीले प्रधानमन्त्री शाह समक्ष प्रष्ट पार्नुभएको थियो। राष्ट्रिय सभा बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष 2080-81 को वार्षिक प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्नुभयो। सभाको अर्को बैठक भदौ 23 गते दिउँसो 1:15 बस्नेछ। भोटेकोसी नदीमा हालै आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनले बढाउँदै लगेको चरम प्राकृतिक घटनाको ज्वलन्त उदाहरणका रूपमा लिइएको छ। प्राप्त तथ्य, जानकारी तथा भू उपग्रह तस्विरहरूको अध्ययनपछि विज्ञहरूले यस बाढीको मुख्य कारण हिम पहिरो रहेको निष्कर्ष निकालेका छन्। बालिका मादेनको रिपोर्ट।
5: भोटेकोसी बाढीले बगाएका घरहरू, उजाडिएका बस्तीहरू र आफन्त गुमाएका परिवारको पीडाले यो विपद कति भयावह थियो भन्ने कुरा बयान गरिरहेको छ। राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञ तथा अनुसन्धानकर्ताहरूले भोटेकोसी बाढीको असाधारण शक्तिलाई लिएर यस बाढीलाई हिमाली सुनामीको नाम दिनुपर्ने बताइरहेका छन्। अर्कोतर्फ जलवायु परिवर्तन यसले बढाइरहेको जोखिम, राज्यको जिम्मेवारी, दायित्व र पूर्व तयारीका विषयमा पनि प्रश्नहरू उठिरहेका छन्। यसै सन्दर्भमा लेखक तथा वातावरण पत्रकार रमेश भुसालले सामाजिक सञ्जालमा रसुवा बाढीबारे लेख्दै यसलाई अकल्पनीय भन्न नमिल्ने तर्क गर्नुभएको छ। मेलम्ची रोसी वा दशक अघिको सेती बाढी देखेका हामीले यसलाई अकल्पनीय भन्न मिल्दैन, हामीले त पूर्व कल्पना गर्न सक्नु पर्थ्यो जहाँ हामी चुक्यौं, भुसालको टिप्पणी छ। देशले अकल्पनीय क्षति नोक्सानी बेहोर्नु परेको यत्रो शक्तिशाली बाढी कसरी आयो भन्ने जिज्ञासामा त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विभागका सह प्राध्यापक जलवायु तथा हिमताल विज्ञ डाक्टर सुदीप ठकुरी भन्नुहुन्छ।
6: यसको मुख्य कारण त यो आइस एभलान्स भन्छौ, लामटाङ लिरुङको उत्तरपट्टि रहेको ग्लेसियरको आइस चाहिँ झरेर त्यो चाहिँ अब झन्डै 5,052 मिटर जङ्सनमा चाहिँ त्यो एलिभेसनमा रहेको थियो। त्यो चाहिँ झन्डै झरेर चाहिँ 2,000 मिटर तल चाहिँ गयो अनि त्यसले गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ अब उत्तरतिरबाट बगेर आएको तिब्बतको एउटा खोला थियो होइन, त्यो खोलाबाट चाहिँ अब मार्फत हुँदै तल नेपालतिर चाहिँ छिर्यो अनि त्यसले गर्दाखेरि नै बाढी हो।
5: डाक्टर ठकुरीले विगतमा पनि सोही क्षेत्रमा हिमताल फुटेर आएको भौगोलिक अवस्थितिका कारण भोटेकोसी क्षेत्र सधैँ जोखिमयुक्त रहेको अवस्थामा जलवायु परिवर्तनका कारण एक्सट्रिम इभेन्ट अर्थात् चरम प्राकृतिक घटनाका रूपमा यस बाढीलाई लिन सकिने बताउनुभयो।
6: अब गत वर्ष 14 महिना पहिला चाहिँ ठाउँमा पनि एउटा बाढी आयो, तर कारण अर्को थियो हुन चाहिँ, त्यहाँ चाहिँ ताल ड्रेन भएर चाहिँ त्यसबाट चाहिँ आएको थियो। तर यो यस्तो खालको कारणहरू चाहिँ अब हाम्रो यो भूगोलमा भइरहेको कारण हो र त्यसले गर्दाखेरि क्षति पुग्न सक्छ, त्यस्तो खालको जोखिमहरू हुनसक्छ भन्ने कुरा चाहिँ थियो। यस्तो खालको घटना चाहिँ हुन सक्थ्यो, तर अब यो क्षतिको आकलन चाहिँ थिएन। जलवायु परिवर्तनको कन्टेक्स्टमा हेर्ने हो भने पनि होइन, यस्तो खालका एक्सट्रिम इभेन्टहरू हुनसक्छ भनिन्छ। त्यसैको एउटा उदाहरणको रूपमा चाहिँ यो पनि हुन सक्छ।
5: भविष्यमा यस्ता विनाशकारी बाढी पहिरोको जोखिमबाट बस्न उच्च हिमाली तथा जोखिमयुक्त क्षेत्रमा रियल टाइम क्यामेरा, जलसतह नाप्ने सेन्सर र आधुनिक अर्ली वार्निङ सिस्टम विस्तार गरी हरदम तयारी अवस्थामा रहने तथा वैज्ञानिक तथ्यमा आधारित योजना बनाएर मात्र बस्ती बसाल्ने तथा पूर्वाधार निर्माण गरिनुपर्ने सुझाव दिनुहुन्छ डाक्टर ठकुरी।
6: हाम्रो भौगोलिक व्यवस्थामा जुन तरिकाले बसिरहेका छौँ होइन, त्यहाँ जतिखेर पनि यस्ता खालका घटनाहरू हुन सक्ने सम्भावनाहरू छन्। नेपालमै हेर्ने हो भने 1500 भन्दा बढी तालहरू चाहिँ छन्, त्यसमा पनि केही तालहरू चाहिँ अति जोखिमयुक्त तालहरू, विगतको घटनाहरू हेर्ने हो भने पनि त्यस्तो खालको सम्भावना धेरै देखिन्छ। भनेपछि पहिलो भनेको चाहिँ हामीले हरदम तयारी अवस्थामै रहनुपर्छ भन्ने हो। एउटा त विपद पर्यो भने कसरी एड्रेस गर्ने त्यसलाई भन्ने हिसाबले चाहिँ तयारी गर्नुपर्ने हुन्छ। अर्को भनेको चाहिँ जस्तो अब कतिपय हाम्रो बस्ती संरचनाहरू त्यसको लागि चाहिँ तयार भएको जस्तो देखिँदैन, जोखिम मूल्याङ्कन गरेर त्यो जोखिमलाई पनि एड्रेस हुने गरी चाहिँ हाम्रो संरचनाहरू बनेको देखिँदैन। वैज्ञानिक तथ्यहरूलाई टेकेर चाहिँ जस्तो अब कहाँ चाहिँ होइन जोखिम बढी छ, कहाँ चाहिँ कम छ, त्यो कुराहरू पहिले नै अलिक अब त्यो संरचना बनाउनु भन्दा पहिला चाहिँ ध्यान दिने हो भने चाहिँ यस्तो खालको क्षतिहरू कमसेकम अब विपदै रोक्न नसकिएला तर पनि क्षतिलाई न्यूनीकरण गर्न चाहिँ सकिन्छ।
5: देशले भोग्नु परेको प्राकृतिक पीडा प्रति रौतहटको एक विद्यालय कक्षा 9 पढ्ने विद्यार्थीहरूले खाजा खर्च संकलन गरेर जुटाएको 470 रुपियाँदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट अनगिन्ती समवेदना, सद्भाव र सहयोगहरू त जुटिरहेका छन्। तर भविष्यमा हिम पहिरो तथा हिमतालहरू फुट्ने र शक्तिशाली सुनामीको रूपमा बाढी आउने जोखिम रहिरहेकाले जति सक्दो चाँडो गर्नुपर्ने वैज्ञानिक, प्राविधिक र सामुदायिक तयारीमा ढिलो गर्न नहुने विज्ञहरूले चेतावनी दिएका छन्। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
2: भोटेको सिरा त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल रहे तापनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले यही भदौ 10 गते भोटेकोसीमा आएको बाढी पश्चात ती नदीमा पानीको बहाव तल रहे पनि सतर्कता अपनाउन भनेको हो। बाढी पूर्वअनुमान महाशाखाद्वारा आज जारी बाढी पूर्वअनुमान बुलेटिनमा ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, गोर्खा, लमजुङ, डोल्पा आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। त्यसै गरी रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमका साथै नुवाकोट र रसुवा जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको पूर्वअनुमान गरिएको छ। रसुवा बाढीपछि हराइरहेका जुम्लाका नागरिकमध्ये हालसम्म 28 जना सम्पर्कमा आएका छन्। सबैभन्दा बढी पातारासी गाउँपालिकाबाट रोजगारीका लागि रसुवा पुगेका 76 जनामध्ये हालसम्म 23 जना मात्रै सम्पर्कमा आएको गाउँपालिका अध्यक्ष पूर्ण सिंह बोहराले जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले स्थानीय तहबाट प्राप्त विवरण अनुसार कामको लागि जुम्लाबाट रसुवा पुगेका 99 जनाको नाम ठेगाना पुष्टि भएको छ। भोटेकोसी नदीमा आएको बाढीका कारण घाइते भई उद्धार गरेर महाराजगंज स्थित शिक्षण अस्पतालमा ल्याइएका मध्ये 27 जनाको उपचार भइरहेको छ। अस्पतालका प्रवक्ता डाक्टर गोपाल सेनाईले अस्पतालमा ल्याइएका 67 बिरामीमध्ये 27 जनाको उपचार भइरहेको जानकारी दिनुभयो। कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड रुपियाँ सहयोग गर्ने भएको छ। आज बसेको कर्णाली प्रदेश मन्त्री परिषद बैठकले रसुवाको भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रको राहत, उद्धार, पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण एवं विपद व्यवस्थापनका लागि रकम सहयोग गर्ने निर्णय गरेको हो। भोटेकोसी बाढीका कारण प्रभावितका लागि नवलपरासी, बर्दघाट, सुस्ता पूर्वको गैँडाकोट नगरपालिकाले 35,00,000 सहयोग गरेको छ। भोटेकोसी बाढी तथा पहिरोका कारण भएको मानवीय, निजी तथा सार्वजनिक भौतिक संरचनामा पुगेको क्षति र जनजीवनमा परेको गम्भीर असरप्रति दुःख व्यक्त गर्दै गैंडाकोट नगरपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। यसै गरी झापाको मेचीनगर 8 स्थित होटल मेची क्राउनले बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि 26,00,000 सहयोग प्रदान गरेको छ। होटलका अध्यक्ष बलराम सापकोटाले पर्यटन मन्त्री गणेश पौडेललाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिदिन अनुरोध गर्दै चेक हस्तान्तरण गर्नुभएको हो। राष्ट्रिय बाल अधिकार परिषदले भोटेकोसी बाढी प्रभावित क्षेत्रका बालबालिकाको तस्विर तथा श्रव्य दृश्य सामग्री सामाजिक सञ्जाल एवं सञ्चार माध्यममा पोस्ट नगर्न सम्बन्धित सबैमा अपिल गरेको छ। परिषदका अधिकृत एवं सूचना अधिकारी रामबहादुर चन्दले आज एक सूचना जारी गर्दै बालबालिकाको गोपनीयता कायम राख्नुपर्ने भएकाले त्यस्ता सामग्री सामाजिक सञ्जालमा नराख्न आग्रह गर्नुभयो। सूचनामा भदौ 10 गते भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा प्रभावित बालबालिकाको उद्धार, राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गराएको कुनै पनि तस्विर तथा श्रव्य दृश्य सामग्री सार्वजनिक नगर्न उल्लेख गरिएको छ। राष्ट्रमा दिगो शान्ति, समृद्धि तथा लोककल्याणको कामनासहित आज श्री पशुपतिनाथ मन्दिरमा विशेष महारुद्रीसहितको क्षमा पूजा गरिएको छ। पशुपति क्षेत्र विकासको सञ्चालक परिषदको अध्यक्ष समेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले मूल मन्दिर परिसरमा देशमा शान्तिको सङ्कल्पसहित महारुद्राभिषेक गर्नुभएको हो। रसुवा बाढीमा परि जीवन गुमाएका, हराइरहेका र घाइते भएकाको कल्याणको कामनाले महारुद्राभिषेक गरिएको हो। नेपाल टेलिकमले भोटेकोसी बाढीबाट प्रभावित थप 3 साइट पुनः सञ्चालनमा ल्याएको जनाएको छ। आज धादिङको कल्लेरी र नुवाकोटको भद्रटार, थप्रेक तथा पुसनटार साइट पुनः सञ्चालनमा आएका हुन्। यो सँगै बाढीबाट प्रभावित नेपाल टेलिकमका 120 113 साइट सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ। चीन सरकारले नेपाल चीन बीचको उत्तरी नाका तातोपानी पारिरहेको झाङमु पोर्ट अनिश्चितकालको लागि बन्द गरिएको जानकारी इमेल मार्फत दिएको छ। सम्भावित विपदलाई ध्यान दिँदै चीन सरकारले तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेलाई सो जानकारी दिएको उहाँले बताउनुभयो। रसुवामा आएको बाढी जस्तै तातोपानी नाका भएर बग्ने भोटेकोसीमा पनि बाढी आउन सक्ने अनुमान गरेर चिनिया पक्षले नाका बन्द गरेको हुन सक्ने पाण्डेले उल्लेख गर्नुभयो। उहाँका अनुसार चिनिया अधिकारीले रसुवा बाढी र त्यसले पुर्याएको क्षतिलाई मध्यनजर गरी झाङमु पोर्टबाट भन्सार कार्य बन्द गर्नुका साथै त्यहाँका कर्मचारी प्रशासनलाई माथिल्लो सुरक्षित क्षेत्रमा सारिएको छ। चिनिया पक्षले कार्गो आवागमन समेत अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ। नाका कहिलेदेखि पुनः सञ्चालन हुनेबारे केही खुलाइएको छैन। महाकाली नदीमा पानीको बहाव बढेपछि आज बिहानैबाट कञ्चनपुरको गड्डा चौकी नाकाको आवागमन प्रभावित बनेको छ। महाकाली नदीमा जलस्तर बढेसँगै पश्चिमी नाका गड्डा चौकी भएर नेपाल भारत आवजावत गर्ने चारपाङ्ग्रे सवारी साधनलाई शारदा ब्यारेज, बनबासा पुल आवागमनमा रोकेको इलाका प्रहरी कार्यालय गड्डा चौकीले जनाएको छ। भारतको पिथौरागढमा नेपाल भारत सीमा समन्वय समितिको बैठक सम्पन्न भएको छ। बैठकमा सीमा क्षेत्रमा उत्पन्न हुने समस्या तथा साझा सरोकारका विषयलाई आपसी संवाद, समन्वय र स्थापित संयन्त्र मार्फत समाधान गर्ने तथा शान्ति, सुरक्षा र सद्भाव कायम राख्न दुवै पक्षबाट प्रतिबद्धता जनाइएको छ। सीमा क्षेत्रमा शान्ति, सुरक्षा, अपराध नियन्त्रण, विपद व्यवस्थापन, व्यापार सहजीकरण तथा पूर्वाधार मर्मत र निर्माण लगायतका विषयमा छलफल भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अरियालले जानकारी दिनुभयो। सीमा क्षेत्रमा हुने अवैध गतिविधि, तस्करी, लागु औषध ओसार पसार, मानव बेचबिखन तथा अन्य सीमा अपराध नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच नियमित सूचना आदान प्रदान गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। रुसले किएभ लगायत वरपरको क्षेत्रमा गरेको ड्रोन तथा ब्यालिस्टिक मिसाइल आक्रमणमा पनि कम्तीमा 12 जनाको मृत्यु हुनाको साथै 21 जना घाइते भएका छन्। मस्कोले पछिल्लो समय किएवमा आक्रमणलाई तीव्र बनाएको छ। आक्रमणको 4.5 वर्षभन्दा लामो समयपछि अमेरिकी मध्यस्थतामा वार्ता प्रक्रिया जारी छ भने क्रेमलिनले युद्ध अन्त गर्न आफ्नो अधिकतम मागहरू छाडेको छैन। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी आक्रमणलाई आतंकको संज्ञा दिँदै युक्रेनको हवाई रक्षालाई थप शक्तिशाली बनाउनका लागि आवश्यक सहयोग बढाउन सहयोगीहरूलाई आह्वान गर्नुभएको छ। केही दिन अघि राजधानीको उपनगरमा रहेको गोलाबारुद भण्डारमा भएको आक्रमणमा 38 जनाको मृत्यु भएको थियो। कोलम्बियाको विद्रोही नियन्त्रित क्षेत्रमा त्यहाँका सेनाले गरेको कारवाहीमा 20 छापामारको मृत्यु भएको कोलम्बियाका राष्ट्रपतिले बताउनु भएको छ। उहाँले कारवाहीमा 20 जना नार्को आतंककारीको मृत्यु भएको पुष्टि गर्दै 5 जनालाई पक्राउ गरेको तथा 2 जना नाबालिगलाई उद्धार गरेको सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिनुभएको छ। अब आर्थिक समाचार।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: रसुवा बाढीका कारण मुलुकको सडक पूर्वाधार क्षेत्रमा करिब 30 अर्ब रुपियाँ बराबरको क्षति पुगेको सडक विभागले प्रारम्भिक अनुमान गरेको छ। क्षतिग्रस्त सडक पुल अन्य संरचनालाई थप सुरक्षित आधुनिक प्रविधि सहित पुनर्निर्माण गर्न करिब 50 अर्ब रुपियाँ लगानी आवश्यक पर्ने विभागको अनुमान छ। सडक विभागका महानिर्देशक विजय जैशीले प्रारम्भिक अध्ययनमा सडक पूर्वाधारमा करिब 30 अर्ब रुपियाँको क्षति भएको देखिएको बताउनु भयो। यसअघि विभागले करिब 20 अर्ब रुपियाँको क्षति अनुमान गरे पनि कृष्ण भीर र त्रिशुली नदी क्षेत्रमा भएको क्षतिको थप विवरण आएपछि प्रारम्भिक क्षतिको अनुमान करिब 30 अर्ब रुपियाँ आउन सक्ने उहाँले बताउनु भयो। सडकको सम्पूर्ण क्षति पुनर्निर्माण गर्न करिब 50 अर्ब रुपियाँ लगानी आवश्यक पर्न सक्ने उहाँले उल्लेख गर्नुभयो। राष्ट्रिय योजना आयोग अन्तर्गतको टोली सहित विभागको प्राविधिक टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरिरहेको छ। ती टोलीले करिब 1 साताभित्र थप विस्तृत प्रतिवेदन तयार गर्ने अपेक्षा गरिएको जयसीले उल्लेख गर्नुभयो। सन् 2026 अगस्त महिनामा विभिन्न मुलुकबाट 85,444 पर्यटक नेपाल भ्रमणमा आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा गत वर्षको अगस्त महिनाको तुलनामा 3,000 कम पर्यटक आएका हुन्। सन् 2025 अगस्तमा 88,680 पर्यटकले नेपालको भ्रमण गरेका थिए। अगस्तमा सबैभन्दा धेरै पर्यटक भारतबाट 26,373 जना नेपाल भ्रमणमा आएका छन्। यो कुल पर्यटक आगमनको 30.87% बराबर हो। भारतपछि चीनबाट 10,304 पर्यटकले नेपालको भ्रमण गरेका छन्। क्षेत्रगत रूपमा हेर्दा अगस्तमा सबैभन्दा बढी पर्यटक दक्षिण एसियाबाट 41,422 जना नेपाल भ्रमणमा आएका छन् भने एसियाली मुलुकबाट 18,275 जना, युरोपबाट 10,875 जना, ओसिनिया क्षेत्रबाट 2,529 जना र अमेरिकी क्षेत्रबाट 7,473 पर्यटकले नेपालको भ्रमण गरेका छन्। गत भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण देशका विभिन्न निर्जीवन बिमा कम्पनीहरूमा ठूलो धन सम्पत्तिको क्षतिको दावी गरिएको छ। नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार बाढीबाट प्रभावित बिमितहरूबाट कुल 583 वटा बिमा दावी दर्ता भएका छन्। बिमितहरूले कुल 25,87,35,79,000 रुपियाँ बराबरको प्रारम्भिक तथा अनुमानित दावी भुक्तानीका लागि आवेदन दिएका छन्। प्राधिकरणमा 2083 भदौ 15 गतेसम्म सबैभन्दा बढी क्षति इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमा तर्फ देखिएको छ। यस शीर्षक अन्तर्गत 20,50,77,90,000 रुपियाँको क्षति दावी गरिएको छ। अघिल्लो 6 कारोबार दिन लगातार घटेको नेपाली सेयर बजारको कारोबार मंगलबार भने केही सुधार भएको छ। अघिल्लो दिनको तुलनामा यस दिन बजार परिसूचक नेप्से 9.24 अङ्कले बढेको छ। यो वृद्धि पछि नेप्से परिसूचक 2,522 अङ्कमा कायम भएको छ। परिसूचक बढे पनि बजारको कारोबार रकम भने यस दिन घटेको छ। सोमबार 3,64 करोडको कारोबार भएको बजारमा मंगलबार भने कारोबार रकम घटेर 2,98 करोड रुपियाँको मात्र कारोबार भएको छ।
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
9: नेपालको भोटुकुसी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण उत्पन्न मानवीय सङ्कटप्रति दुःख व्यक्त गर्दै एभरेस्ट महिला भलिबल लिग इडब्ल्युभीएलको तेस्रो संस्करण स्थगित गरिएको छ। एभरेस्ट महिला भलिबल लिगले मंगलबार विज्ञप्ति जारी गर्दै बाढीका कारण प्रभावित परिवार तथा समुदायप्रति एकीबद्धता जनाउँदै आगामी तेस्रो संस्करण स्थगित गर्ने निर्णय गरिएको जानकारी दिएको हो। भुटानमा आयोजना हुने काबा बीच भलिबलमा सहभागी हुने नेपाली महिला तथा पुरुष टोलीलाई मंगलबार एक कार्यक्रमका बीच विदाई गरिएको छ। राष्ट्रिय खेलकुद परिषदमा आयोजित कार्यक्रममा परिषदका सदस्य सचिव रामचरित्र मेहताले नेपाली टोलीलाई विदाई गर्नुभएको हो। प्रतियोगिता भदौ 17 देखि 21 गतिसम्म भुटानमा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालबाट महिला र पुरुषतर्फ 2-2 गरी कुल 4 टोलीले सहभागिता जनाउनेछन्। महिला प्रतिस्पर्धातर्फ सुनिता राई, भावना डाँगी तथा कोपिला राणा, कमला पुनको जोडीले नेपालको प्रतिनिधित्व गर्नेछन्। त्यस्तै पुरुष प्रतिस्पर्धातर्फ झमन सिंह दर्जी, शरण कार्की तथा राजकुमार निरौला, महेन्द्र श्रेष्ठको जोडीले प्रतिस्पर्धा गर्नेछन्। नेपाली टोली भदौ 17 गते भुटान प्रस्थान गर्नेछ। हार्दिक फिटनेसको 29 वार्षिक उत्सवका अवसरमा आयोजित खुला पिकल बल प्रतियोगितामा सुवर्ण शाहले पुरुष एकल र डबल्स दुवैको उपाधि जितेका छन्। पुल्चोक स्थित हार्दिक फिटनेसले पहिलो पटक आयोजना गरेको प्रतियोगिताको पुरुष एकल फाइनलमा सुवर्णले प्रवन खनाललाई 11-4, 11-1 सोझो सेटमा पराजित गर्दै उपाधि जिते। डबल्समा भने सुवर्णले समीर पोखरेलसँग मिलेर उपाधि जिते। सुवर्ण र समीरको जोडीले फाइनलमा लक्ष्य विक्रम शाह र अनिश अधिकारीको जोडीलाई 11-5, 11-2 पराजित गर्दै च्याम्पियन बनेको हो। नेपालमा नयाँ खेलका रूपमा विस्तार भइरहेको फिकल बलको प्रतियोगितामा पुरुष एकलतर्फ 36 खेलाडी तथा डबल्समा 46 खेलाडीले सहभागिता जनाएका थिए।
2: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर। काठमाडौँको अधिकतम 28.4 डिग्री सेल्सियस, न्यूनतम 20.7 डिग्री सेल्सियस, वर्षा 45.2 मिलिमिटर। पोखराको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 22.7 डिग्री सेल्सियस, वर्षा 25.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 8 फुट। र दिपायलको अधिकतम 30.4 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 33.9 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेकोशी बाढी प्रभावितको खोज उद्धार र राहतलाई व्यवस्थित बनाउन बागमती प्रदेश र प्रभावित सबै स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्ने दलहरूबीच सहमति। उद्धार र राहतमा सङ्घ, प्रदेश र स्थानीय तहले आपसी समन्वयमा काम गरिरहेको गृहमन्त्री सुदन गुरुङको भनाई। भोटेकोशी बाढीका कारण हालसम्म 1,066 जनाको मृत्यु भएको पुष्टि। रुसिया आक्रमणमा परि युक्रेनमा कम्तीमा 12 जनाको मृत्यु। र विनाशकारी बाढीका कारण उत्पन्न मानवीय सङ्कटप्रति दुःख व्यक्त गर्दै एभरेस्ट महिला भलिबल लिगको 3rd संस्करण स्थगित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 8 बजेसम्म सुनाउनेछौ स्वदेश गान। यसै क्रमको पहिलो गीत राख्दैछौ पर्वत श्रेष्ठ र सुन्दर साक्यको स्वरमा, महेश प्रेमको रचना पर्वत श्रेष्ठको सङ्गीतमा।

0: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
1: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

स्वदेश गान सुनाउने क्रममा भर्खरै राख्यौं शिवशंकरको स्वरमा खेमराजको रचना केशव शरणको संगीतमा, अब राख्दैछौ प्रेमदोष प्रधानको स्वरमा भैरवनाथ रिमालको रचना नाति काजीको संगीतमा।

0: झाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाइ गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
0: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल स्वदेश गान सुनाउने क्रममा भर्खरै राख्यौं सरोज गोपाल, अरू थापा, ज्ञानु राणा, बाबा राणा र साथीको स्वरमा नवराज कार्कीको रचना सरोज गोपालको संगीतमा। आजको लागि अन्तिम गीत राख्दैछौ श्याम मल्लको स्वरमा रामचन्द्र पुडा सैनिकको रचना र संगीतमा।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
2: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
3: NBL सर्वसुलभ आवास कर्जा, बब्बाल फेस्टिवल अफर।
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू: ₹2 करोडसम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला बेलुकीको 8 बज्न लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: वेलकम ब्याक। नाउ द रिमेनिङ न्यूज। Minister for Foreign Affairs Cecilia Canal and Canadian Foreign Minister Anita Anand held a telephone conversation regarding the loss of life, property and infrastructure caused by the Bhotikoshi floods in Nepal. During the talks held today, the two foreign ministers discussed the damage caused by the floods, the situation in the affected areas, and the search, rescue and relief efforts, the ministry said. On the occasion, Canadian Foreign Minister Anand expressed a deep sorrow over the loss of life and property caused by the disaster, and also expressed solidarity with the government of Nepal in this hour of grief. Similarly, Foreign Minister Khanal expressed gratitude for the Canadian government's commitment to help Nepal with the $5 million Canadian dollars in assistance and an additional $100 million Canadian dollars through the joint fund. You are listening to Radio Nepal's 8 PM English News Bulletin. Now on to an international news update. At least 12 people have been killed and 20 injured, including two children, in an overnight Russian missile and drone strikes on Ukraine's capital Kiev and the wider region, officials say. According to the BBC, six of the casualties were railway workers of the state company after a depot was hit in Kiev. Russia said it's a massive strike using high-precision weapons targeted Ukraine's military and energy facilities. And it also added that one person was also killed in the Ukrainian strikes on Russia's western Belgorod region. This comes a day after Russian President Vladimir Putin was urged by Indian Prime Minister Narendra Modi, a close ally, to end the war. Now, the general weather forecast for the country for tonight. The Meteorological Forecasting Division has forecast generally cloudy weather conditions across the country. Moderate rain or snowfall accompanied by thunder or lightning is likely at one or two places in the Himalayan and hilly regions of Kosi, Bagmati, Gandaki and Lumbini provinces, and at a few places in the Himalayan and hilly regions of Karnali and Sudhapashim provinces. Moderate rainfall accompanied by thunder and lightning is likely at some places in the Tarai regions of Bagmati, Gandaki and Lumbini provinces, and at a few places in Madhes province and the Tarai regions of Kosi and Sudhapashim province. Similarly, heavy rainfall is also likely at one or two places in the Himalayan and hilly regions of Kosi, Bagmati and Gandaki provinces and in the hilly regions of Lumbini province. With this, we have almost come to the end of the news bulletin, but before wrapping it up, let's have a reminder of the headlines once more. 1,050 bodies recovered so far following Bhotikoshi flash flood in Rosswa. Home Minister Sudhan Gurung says search, rescue and relief operations are being made with coordination of three-tier of government. Nepal government urges foreign nationals' families to send DNA profiles to identify Bhotikoshi flood victims. And Russian attack hits railway workers in new deadly strikes on Kiev. Well, that's the end of the news bulletin from Radio Nepal. For this hour, please also visit our website www.radionepalonline.com for more news and online programs. Our next news in English is at 8 AM tomorrow. Stay tuned and have a good night.
4: ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
5: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
4: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
5: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
4: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
5: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
4: सेवा सुचारू गर्नका लागि *1415# डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
7: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
0: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यो प्रसारणमा यहाँहरूलाई पुनः स्वागत गर्न चाहन्छौँ। हामी निकै ठुलो बाढीको त्रासपछि जुन खालको विपदको जोखिमको सामना गरिरहेका छौँ, विपद आइसकेपछि राहत उद्धार र पुनर्स्थापना लगायतका कार्यहरू लगातार भइरहेका छन्। उद्धारको कार्य, हराएका व्यक्तिहरूको खोजी को कार्य, त्यसै गरी राहत वितरण लगायतका कार्यहरू सरकारले निरन्तर रूपमा गरिरहेको छ। तिनै तहका सरकारको सहकार्यमा अहिले पनि जारी छ। उद्धारको कुरा, खोज उद्धारको कुरा विशेष गरी प्राथमिकताका साथ अगाडि बढिरहेको छ। बाढीको यो जोखिम जुन हामीले सामना गऱ्यौँ, यो जोखिमपछि हामीलाई विभिन्न खालका सहयोगको आवश्यकता छ। तपाईँ हामी एकअर्कासँगको सहकार्यले, एकअर्कासँगको हातेमालोले गर्दा विपदको जोखिमको सामना गर्न सक्छौँ। विपदको बेला सबैभन्दा ठुलो कुरा सहयोग हो। विशेष गरी जब विपदको जोखिम बढ्छ, त्यति बेला विशेष गरी सामाजिक सञ्जाल लगायतका विभिन्न ठाउँहरूमा अनावश्यक खालका सूचनाहरूले पनि हैरानी गर्ने गरेका छन्। विभिन्न खालका अपुष्ट तथ्यहीन, तथ्यमा आधारित नभएका सूचनाले गर्दा झन् विपदको जोखिममा झन् नुनचुक थप्ने काम गरिरहेका हुन्छन्। त्यसैले हामी के आग्रह र के अनुरोध गर्छौँ भने यहाँहरूलाई विपदको जोखिमको सामना गरिरहेको सन्दर्भमा विशेष गरी सूचनाहरू आधिकारिक निकायबाट आएको हो कि होइन, आधिकारिक निकायबाट आएको सूचना को बारेमा सत्य तथ्य के हो भनेर बुझ्न आग्रह गर्छौँ। सत्य तथ्य सूचनालाई फलो गर्नुहोस्, अनुसरण गर्नुहोस्। त्यो सूचना अनुसार सूचनामा तथ्यगत सूचनाहरू के हो त, कुन सूचना सही हो, कुन सूचना गलत हो, छुट्याउन हामी आग्रह गर्छौँ। सही सूचना मात्रै प्रचार प्रसार गरौँ, सही सूचनाको मात्रै सम्प्रेषण गरौँ, किनकि त्यो सूचनाले गर्दा हामीलाई थप दुःख दिने, थप हैरानी बनाउने, थप विपदको सामना गर्नुपर्ने अवस्था आउन सक्ने सम्भावना पनि रहन्छ। हामी यहाँहरूलाई यति बेला सुनिरहनुभएका तपाईँ सम्पूर्णलाई हामी आग्रह के गर्छौँ भने विपदको जोखिम तपाईँ हामी एकजना व्यक्तिले होइन, तपाईँ हामी सिङ्गो समुदायले, सिङ्गो प्रत्येक व्यक्ति व्यक्तिले गरेको सहयोगले त्यो विपदको जोखिममा परेका नागरिकहरूलाई, जोखिममा परेको समुदायलाई, जोखिममा परेको ठाउँको झन् सहजता हुन्छ। ती व्यक्तिहरूलाई सहज कसरी बनाउने भन्नेतिर हामी विशेष गरी ध्यान पुर्याउनु, ध्यान दिन आवश्यक छ। रसुवा बाढी सम्बन्धी खोज उद्धार तथा राहत अपडेट सम्बन्धी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अघि साँझ 6 बजेसम्मको अपडेट जारी गरेको छ। त्यो जानकारी अनुसार अथवा त्यो सूचना अनुसार जुन मानवीय क्षति 1050 जनाको भएको छ, सब फेला परेको स्थानहरू रहेका छन्। रसुवामा 41 जना, तनहुँमा 38 जना, नुवाकोटमा 142 जना, नवलपरासी पूर्वमा 216 जना, धादिङमा 57 जना, नवलपरासी पश्चिममा 170 जना, गोर्खामा 65 जना, चितवनमा 321 जनाको विभिन्न मानव अङ्गसहित सब फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक सूचना मार्फत जानकारी दिएको छ। त्यसै गरी सम्पर्कविहीन व्यक्तिहरू करिब 3916 जना रहेको पनि प्राधिकरणले जनाएको छ। हालसम्म घाइते 292 जना रहेको पनि प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ। हालसम्म उद्धार गरिएका व्यक्तिहरूको सङ्ख्या 11993 जना रहेको पनि प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ। त्यसै गरी खोज उद्धारको लागि 21314 जना सुरक्षाकर्मीहरू परिचालन गरिएको पनि प्राधिकरणले जनाएको छ। त्यसै गरी हाल होल्डिङ सेन्टरमा 3453 जना रहेको पनि प्राधिकरणले जनाएको छ। यी लगायतका सूचनाहरू राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आफ्नो सामाजिक सञ्जालका पेजहरू मार्फत सार्वजनिक गर्ने गरेको छ। यस्ता सूचनाहरूलाई आधार मान्नुहोस्। त्यसै गरी जल तथा मौसम विज्ञान विभागले पनि आफ्ना सूचनाहरू जारी गर्ने गरेको छ। बाढीको सम्भावित कारणहरूको हुनसक्ने सम्भावित क्षेत्रहरू, बाढी आउन सक्ने सम्भावित क्षेत्रहरू, अनि त्यसै गरी पानी पर्न सक्ने वर्षा हुन सक्ने सम्भावित क्षेत्रहरूको पनि प्रक्षेपण गरिरहेको हुन्छ। जल तथा मौसम विज्ञान विभागले यी सूचनाहरूलाई अनुसरण गर्नुहोस्, यी सूचनाहरूको जानकारी राख्नुहोस्, सत्य तथ्य सूचनामा रहेर आफ्नो जानकारीलाई अपडेट गर्नुहोस्। आफूलाई विपदको समयमा अप्ठ्यारो पर्यो, विपदको बारेमा कुनै अप्ठ्यारो परिस्थिति सिर्जना भएको खण्डमा नजिकको सुरक्षा निकाय, नजिकको वडा कार्यालय, नजिकको स्थानीय तहसँग समन्वय र सहकार्य गरेर पनि यहाँहरू विपदबाट जोगिन, विपदमा अप्ठ्यारो पर्दा सहयोग माग्न सक्नुहुनेछ। विशेष गरी पछिल्लो समय जब रसुवाको भोटेको सीमा आएको जुन खालको भीषण बाढी, त्यसपछि जुन खालको हामीले मानवीय क्षति बेहोर्यौँ, थुप्रै नागरिकहरूले ज्यान गुमाउनु पर्यो, थुप्रै नागरिकहरूले आफन्तजन गुमाउनु पर्यो, थुप्रै ठाउँहरू भौतिक संरचनाहरूको ठुलो क्षति हामीले भोग्नु परेको यो पीडामा छौँ। हामी एउटा ठाउँको विपदले देशैभरि हामी पीडामा छौँ, देशैभरिबाट सहयोगको कुरा, आत्मीयताको कुरा, सद्भावको कुरा भइरहेको छ। विशेष गरी हामी यहाँहरूलाई यति बेला तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ र हामी यहाँहरूलाई आग्रह के गर्छौँ भने सरकारलाई उद्धारमा खटिनुभएका सुरक्षाकर्मीलाई हौसला दिनुहोस्, सहयोग गर्नुहोस्। सहयोग नै सबैभन्दा ठुलो कुरा हो। आफ्नो तर्फबाट जे जति मात्रामा यहाँहरू सहयोग गर्न सक्नुहुन्छ, जे सहयोग गर्न सक्नुहुन्छ, आफ्नो क्षमताले आफ्नो गच्छे अनुसारको सहयोग नै यति बेला सबैभन्दा ठुलो विपदको सामना गर्न सकिने औजार हो। त्यसैले अर्को कुरा चाहिँ हामी यहाँहरूलाई आग्रह गर्छौँ, विपदको सूचना, विपद को लागि सबैभन्दा ठुलो सारथी भनेको सूचना हो। विपदबाट जोगिनको लागि पनि सूचना सही हुनपर्छ। त्यो सही सूचनाको हामीले प्रयोग गर्यौँ भने विपदबाट हामी जोगिन सक्छौँ, आफूलाई जोगाउन सक्छौँ, आफ्नो परिवारलाई जोगाउन सक्छौँ। त्यसै गरी अर्को कुरा भनेको विपदको घटना भइरहेको बेला, विपदको चक्र चलिरहेको बेला जब अनावश्यक खालका जुन त्रास दिने खालका सूचनाहरूको हामीले पछि लाग्यौँ, सूचनाहरूलाई फलो गऱ्यौँ, त्यस्ता गलत अफवाहपूर्ण सूचनाहरूको पछि लाग्यौँ भने हामी आफै पनि विपदको जोखिममा पर्न सक्ने सम्भावना रहन्छ। हामी बारम्बार आग्रह किन पनि गरिरहेका हौँ भने हामीले गलत सूचनाको पछि लाग्यो भने आफै पनि फस्न सक्ने, आफै पनि त्यो गलत सूचनाको शिकार बन्न सक्ने अवस्था आउन सक्छ। त्यसैले सही सूचनाहरूलाई बढीभन्दा बढी प्रयोग गर्नुहोस्। आफ्नो मनमा लागेको कुरा कुनै अप्ठ्यारो नमानिकन, आफूलाई हिचकिचाहट लागेको कुरा अप्ठ्यारो नमानिकन सम्बन्धित निकायसँग, सम्बन्धित व्यक्तिसँग सोध्नुहोस्। आफूलाई कुनै कन्फ्युज लाग्यो, कुनै ढुकचुक लाग्यो कुनै पनि कुरामा भने सम्बन्धित निकायसँग सोधेर पनि ती सूचनाहरूको बारेमा तथ्यगत के हो भनेर जानकारी लिनुहोस्। त्यो जानकारी लिन सकिन्छ। खास गरिकन रसुवा जिल्लाको जुन भोटेको सीमा आएको बाढी सम्बन्धी सहयोग, खोज, उद्धार, राहत तथा जानकारीका लागि निम्न नम्बरमा पनि यहाँहरूले सम्पर्क गर्न सक्नुहुन्छ। ती नम्बरमा सम्पर्क गर्नुभयो भने सम्बन्धित निकायहरूले यहाँहरूलाई सहयोग गर्नुहुनेछ। जुन नम्बर रहेका छन् नेपाल प्रहरीको नम्बर छ, यहाँहरूलाई जानकारी नै छ, 1000 नम्बर, अर्थात् 100 नम्बरमा यहाँहरूले फोन गर्नुभयो भने नेपाल प्रहरीले यहाँहरूलाई सहयोग गर्नेछ। जुन सहयोग निरन्तर रूपमा अहिले पनि पाइरहनु भएको छ, हाम्रा सुरक्षा निकाय अग्रपङ्क्तिमा रहेर अहिले पनि खोज, उद्धार, राहतको कुरा लगायतका कार्यमा खटिरहनु भएको छ। यसै गरी यहाँहरूलाई एम्बुलेन्सको आवश्यकता पर्यो भने 102 अर्थात् 102 सम्पर्क गरेर पनि यहाँहरू एम्बुलेन्सको सहयोग लिन सक्नुहुनेछ। त्यसै गरी कुनै केही अप्ठ्यारो पर्यो अथवा अझ यहाँहरूलाई थप जानकारी लिन पर्यो अथवा केही सहयोग माग्नु पर्यो भने हेलो सरकारको 11 नम्बरमा पनि यहाँहरूले सम्पर्क गरेर सहयोग माग्न सक्नुहुनेछ। त्यसै गरी गृह मन्त्रालयको कल सेन्टर 11 12 नम्बरमा पनि फोन गरेर यहाँहरूले सम्पर्क स्थापित गरेर सहयोग माग्न सक्नुहुनेछ। त्यसै गरी विपदको उद्धारको लागि यहाँहरूलाई आवश्यकता महसुस भयो अथवा विपदमा पर्नुभयो भने विपदको उद्धारको लागि यहाँहरूलाई सहयोग चाहिएको छ र सहयोग आवश्यकता परेको छ भने 1 2 3 4 अर्थात् 1234 नम्बरमा फोन गरेर पनि यहाँहरूले सम्पर्क गरेर पनि सहयोग माग्न सक्नुहुनेछ। त्यसै गरी सशस्त्र प्रहरी बल नेपालको 1114 नम्बरमा पनि यहाँहरूले विपदको समयमा, अप्ठ्यारोको समयमा, जोखिमको समयमा यहाँहरूले सहयोग माग्न सक्नुहुनेछ। त्यसै गरी यहाँहरूलाई कुनै स्वास्थ्य समस्या उत्पन्न भयो, स्वास्थ्यबारे कुनै जानकारी अथवा चासो, केही यहाँहरूलाई जिज्ञासा लागेको खण्डमा हेलो स्वास्थ्यको 1115 नम्बरमा पनि यहाँहरूले सम्पर्क गर्न सक्नुहुनेछ। 1115 नम्बरमा यहाँहरूले सम्पर्क गर्नुभयो भने पनि यहाँहरूले सहयोग माग्न सक्नुहुनेछ। त्यसै गरी यहाँहरूको गाउँठाउँमा, यहाँहरू बसेको ठाउँमा पानी पर्दैछ कि छैन, अथवा बाढी आउन सक्ने सम्भावना छ कि छैन, अझ विशेष गरी रातिको समयमा अडी बढी डर हुन्छ, त्रास हुन्छ, त्यस्तो बेला मेरो ठाउँमा कतै पानी परेर, म सुतिरहेको समयमा कतै पानी परेर, बाढी आएर कोही म पनि विपदको जोखिममा पर्छु कि भन्ने त्यस्तो खालको डर लाग्छ, त्रास लाग्छ भने यहाँहरूले बाढी तथा मौसम सम्बन्धी जानकारी लिनको लागि जल तथा मौसम विज्ञान विभागको 1155 नम्बर 1155 नम्बरमा फोन गरेर एक थिच्नुभयो भने तपाईँले तपाईँको गाउँठाउँमा, तपाईँको क्षेत्रमा, तपाईँको भूगोलमा मौसम कस्तो छ, पानी पर्छ कि पर्दैन, पानी पर्छ भने कति मात्रामा पानी पर्न सक्छ भन्नेबारे जानकारी लिन सक्नुहुनेछ। त्यसै गरी यहाँहरूले त्यही 1155 नम्बरमै फोन गरेर दुई थिच्नुभयो भने बाढीको बारेमा मेरो गाउँठाउँमा अथवा तपाईँ बसेको ठाउँमा, तपाईँको क्षेत्रमा, तपाईँको भूगोलमा बाढी आउन सक्ने सम्भावना छ कि छैन, पहिरो आउन सक्ने सम्भावना छ कि छैन भन्नेबारे तपाईँले 1155 नम्बर डायल गरेर दुई थिच्नुभयो भने पनि त्यहाँ तपाईँले जानकारी प्राप्त गर्न सक्नुहुनेछ। त्यो जानकारीले यहाँहरूलाई धेरै हदसम्म सहयोग पुर्याउने हामीले आशा र अपेक्षा गरेका छौँ। मैले यी यहाँहरूलाई जानकारी दिएका यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन, 24 घन्टा यहाँहरूले फोन गरेर सम्पर्क गर्न सक्नुहुनेछ, सहयोग माग्न सक्नुहुनेछ। विपदको समयमा विशेष गरी अर्को कुरा के हो भने स्वास्थ्यमा धेरै खालका समस्याहरू उत्पन्न हुन सक्छन्। यो बर्सातको समय हो, यो बर्सातको समयमा विशेष गरी स्वास्थ्यमा विभिन्न खालका सरुवा रोगजन्य समस्याहरू आइदिन सक्छन्। त्यस्तो बेला विशेष उच्च सतर्कता अपनाउनु आवश्यकता हुन्छ। आफू स्वयं आफ्नो स्वास्थ्य प्रति जिम्मेवार भएर स्वस्थ रहनको लागि पनि हामी आग्रह र अनुरोध गर्छौँ। सफा र सुरक्षित पानी मात्र पिउने गरौँ, खाना राम्ररी पकाउँ, उचित तरिकाले फोहोर विसर्जन गरौँ, अर्थात् तपाईँको भान्सामा उत्पन्न भएको अथवा सिर्जित भएको फोहोरलाई तपाईँको घर आँगनमा अथवा तपाईँ बसेको ठाउँ वरिपरि जुन खालको फोहोर देखिन्छ त्यो फोहोरलाई उचित तरिकाले व्यवस्थापन गरौँ, उचित तरिकाले फ्याँकौँ, राम्रोसँग त्यसलाई व्यवस्थापन गरौँ। त्यसै गरी खानु अघि र शौचालय प्रयोग गरेपछि सधैँ हात धुँ, साबुन पानीले हात धुँ, साबुन पानीले हात धुन असम्भव छ भने गाउँघरतिर खरानी पानीले पनि हात धुन सकिन्छ, त्यसले पनि धेरै हदसम्म हामीलाई सफा बनाउन सक्छ। हामीले शौचालय प्रयोग गरिसकेपछि र खाना खानु अघि हात धुने बानीको विकास गरौँ। कहिलेकाहीँ परिस्थिति यस्तो सिर्जना भइदिन्छ, धेरै कुराहरू बिर्सिएर हातै नधोएर खाना खाइदिन सकिने अथवा बिर्सिने सम्भावना हुन्छ। मान्छेको जिन्दगी नहो, कति बेला सबै कुराहरू सामान्य कुरा पनि याद हुन्छ भन्ने पनि हुँदैन। त्यसैले अर्को कुरा चाहिँ लामखुट्टे सर्ने ठाउँ रोक्न घर वरपर पानी जम्न नदिउँ। विशेष गरी किनभने त्यो लामखुट्टेले धेरै खालका हामीलाई रोगहरूको सङ्क्रमण निम्त्याउन सक्छ। त्यस्तो बेला विशेष गरी सावधानी अपनाउन म यहाँहरूलाई आग्रह अनुरोध गर्छु। किनभने यो बर्सातको समयमा घाँसहरू पलाउने, झाडीहरू बन्ने, तपाईँ बसेको हाम्रो वरिपरिको ठाउँमा त्यो झाडीमा अथवा त्यो पानी जमेको ठाउँमा विभिन्न खालका लामखुट्टेहरू हुन सक्छन्। त्यो लामखुट्टेले हामीलाई टोकेमा तुरन्त विभिन्न खालका रोगहरू सर्न सक्छन्। त्यसैले गर्दा पनि घर वरपर पानी जम्न नदिउँ। काहीँ झाडीहरू उम्रेका छन्, अलिकति भरहरू अम्रेको छ, दुबोहरू पलाएको छ, त्यस्तो छ भने त्यसलाई पनि सफा गरौँ। त्यसले गर्दा पनि हाम्रो घर आँगन सफा रहन सक्छ, हामी सफा हुन सक्छौँ। त्यसै गरी बालबालिकालाई रोगबाट जोगाउन बाढीको पानीमा खेल्न नदिउँ। एकदमै सावधानी अपनाउनु पर्ने यो अर्को कुरा हो। त्यसै गरी आफू वरपरको वातावरण सफा राखौँ, फोहोर रोगको घर हो, त्यसैले फोहोरलाई अघि पनि मैले भने जस्तै राम्रोसँग त्यसलाई व्यवस्थापन गरौँ। बाढीको पानीको सम्पर्कमा आएको र कुहिएको खाना कहिल्यै प्रयोग नगरौँ, किनकि त्यसले पनि ठुलो खालको हामीलाई जोखिम उत्पन्न गराइदिन सक्ने सम्भावना रहन्छ। यहाँहरूलाई आग्रह अनुरोध सँगसँगै अर्को कुरा के पनि छ भने, विशेष गरी अघि साँझ 7:05 एउटा अर्को अपडेट छ, खास गरी यो पानी बर्सातको बारेमा यो जल तथा मौसम विज्ञान विभागले नै जारी गरेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको हो। खास गरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। त्यसैले त्यो ठाउँका विशेष गरी नदी अथवा खोला किनारका क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले, बासिन्दाहरूले सतर्क रहनुहोला, साथै आफ्नो आफू चनाखो भएर बस्नुहोला, आफ्नो परिवारलाई पनि चनाखोसँग राख्नुहोला, किनकि यो विपदको कुरा भन्ने कुरा कति बेला कसरी आउँछ कुनै पूर्व जानकारी हुँदैन, अकस्मात आउने कुरा हो। त्यो अकस्मात आउने कुराले ठुलो जनधनको क्षति पुर्याइरहेको छ, यो जनधनको क्षति अपूरणीय छ, हामीले निकै पीडा भोगिरहेको यो क्षणमा विशेष गरी यो जोखिमको बेला हामीले आफू आफैले सावधानी अपनाउनु पर्ने पहिलो प्राथमिकता हो, किनकि विपदको समयमा अरूले अथवा सरकारी निकायले अथवा अरू कुनै व्यक्तिले यसो नगर है भनेर एउटा सामान्यतया हामीलाई जानकारी, पूर्व जानकारी, पूर्व सूचनाहरू दिइरहेका हुन्छन्। त्यस्तो बेला ती सूचनाहरूलाई निकै ध्यानपूर्वक पढेर, सुनेर, हेरेर आफूले मनन गरौँ र ती सूचनाहरूलाई विशेष गरी प्राथमिकता दिएर अनुसरण गरौँ र त्यही सूचनाहरूलाई आफू र आफ्नो परिवारसम्म पुर्याउँ, आफ्नो समाजसम्म पुर्याउँ, आफ्नो गाउँठाउँसम्म पुर्याउँ र सम्बन्धित निकाय, विशेष गरी बारम्बार दोहोऱ्याइरहनु पर्ने अर्को कुरा पनि के हो भने, विपदको जोखिम जसरी हामीले बारम्बार प्रत्येक वर्ष भोगिरहेका छौँ, प्रत्येक वर्ष देखिरहेका छौँ, नजिकबाट नियालिरहेका छौँ, त्यस्तो बेला जसरी अकस्मात मा जुन भोटेको सीमा आएको जुन अकल्पनीय भीषण बाढीले जुन खालको क्षति बोर्यौँ, बेहोर्यौँ हामीले, त्यो क्षति अपूरणीय रूपमा हामी कहिले बिर्सन नसक्ने क्षतिको रूपमा, जोखिमको रूपमा हामीले लिएका छौँ। त्यसैले यो जोखिमलाई मनन गरेर आगामी दिनमा हामी यस्ता खालका जोखिमबाट कम्तीमा पनि आफ्नो स्वास्थ्य, आफ्नो ज्यान, आफ्नो समाज, आफ्नो परिवारलाई जोगाउनको लागि पनि सम्बन्धित निकायका सूचनाहरू, सम्बन्धित निकायका जानकारीहरू, सम्बन्धित निकायका पूर्व जानकारीहरूलाई विशेष प्राथमिकताका साथ हामी मनन गरौँ। त्यो मनन गरेको खण्डमा विपदजन्य जोखिमबाट आफू पनि बच्न सकिन्छ, अरूलाई पनि बचाउन सकिन्छ। त्यसैले विपदबारे चासो राखौँ, चनाखो बनाउँ। विपदको बेला सबैभन्दा ठुलो कुरा सूचनाहरूलाई बुझौँ। सूचना तथ्यगत हो कि होइन, सूचना सम्बन्धित निकायको अथवा आधिकारिक निकायको हो कि होइन भन्ने कुरातिर विशेष ध्यान दिउँ। विपदको बेला अफवाह होइन, आधिकारिक सूचना फैलाउँ, अपुष्ट सूचना नपत्याउँ, सेयर नगरौँ, सचेत बनाउँ, अरूलाई पनि सचेत गराउँ। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यति बेला यहाँहरूसँग प्रत्यक्ष रूपमा जोडिरहेका छौँ। विपदको समयमा, विपदको जुन परिस्थिति सिर्जना हुन्छ, त्यस्तो बेला हामीले भोगिरहेको जुन खालको जोखिम छ, यो जोखिममा हामीले गर्नुपर्ने सहयोग, गर्नुपर्ने आत्मीयता, देखाउनु पर्ने आत्मीयता का बारेमा हामी सधैँ तयार हुनु आवश्यक छ। आज एउटा समुदायलाई, एउटा क्षेत्रलाई, एउटा जिल्लालाई जुन खालको जोखिम देखियो, त्यो भोलि हामीलाई पनि पर्न सक्छ है भन्ने खालको एक खालको मनन गरेर हामी जसलाई विपद परेको छ त्यो क्षेत्र, त्यो क्षेत्रका व्यक्ति, त्यो क्षेत्रका नागरिकहरूलाई हामी एकजुट भएर सहयोग गरौँ, आत्मीयता देखाउँ। आत्मीयता नै सबैभन्दा ठुलो औषधि हो विपदको समयमा। त्यसैले पुनः भन्छु, विपदबारे चासो राखौँ, चनाखो बनाउँ। यति बेला हामी रेडियो नेपालबाट यहाँहरूलाई प्रत्यक्ष रूपमा विपदबारे विभिन्न खालका सूचनाहरू, जानकारीहरू दियौँ। अब हामी प्रस्तुत गर्दैछौँ शैक्षिक बहस कार्यक्रमको पुनः प्रसारण। रेडियो नेपाल सुन्दै रहनुहोला।
8: शिक्षाको नीति, अभ्यास र प्राप्ति।
9: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला।
8: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय।
10: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
11: नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.psbnepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आएका छौँ। तर आजको कार्यक्रममा भने हामी भोटेकोसीमा आएको विनाशकारी बाढी र त्यसले पुर्याएको क्षतिबारे चर्चा गर्दैछौँ। यस विषयमा कुराकानी गर्न हाम्रो टेलिफोन सम्पर्क

0: समाजलाई समग्र यो भूभागलाई नै क्षति गर्ने र राष्ट्रलाई क्षति गर्नेका साथै शिक्षा क्षेत्र पनि अछुत रहने कुरा भएन। यसले विद्यालयहरू क्षति गर्नुको साथै कतिपय शिक्षक विद्यार्थीहरू पनि सम्पर्कविहीन भएको अवस्था छ र केही बाँकी रहेका भौतिक संरचनाहरू पनि काम लाग्नका लागि निकै कठिन अवस्थामा रहेको जानकारी हामीले अहिलेसम्म पाएका छौँ। र समग्रमा हेर्दाखेरि तिनवटा जिल्ला चाहिँ यसबाट अत्यधिक प्रभावित भएको देखिन्छ। सबैभन्दा बढी रक्सुगा, त्यसै गरी नुवाकोट र धादिङमा पनि क्षति भएको छ र प्रारम्भिक हाम्रो नतिजा सङ्कलनको कार्य जारी रहेको हुँदाखेरि हामीले झन्डै चाहिँ त्यही क्षेत्र विद्यालयमा निकै क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। जसमा झन्डै 7,000 सङ्ख्यामा विद्यार्थीहरू अध्ययनरत थिए र शिक्षकहरू कार्यरत थिए। त्यसमध्ये झन्डै चाहिँ अहिलेसम्म 240 भन्दा बढी, अहिलेसम्म रिपोर्टेड भए अनुसार 240 भन्दा बढी विद्यार्थी र शिक्षकहरू चाहिँ सम्पर्कविहीन भएको जानकारी हामीलाई प्राप्त भएको छ।
1: क्षतिका कुराहरू एकातिर भयो, प्रारम्भिक जानकारी भयो, फेरि पनि विस्तृत विवरण के कस्तो छ अन्तिममा पनि थाहा हुने नै छ। अब यो हुँदै गर्दाखेरि यसलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ, जुन किसिमको बाढी आयो त्यसले क्षति त पुर्याइहाल्यो, अब अगाडि बढ्नुपर्ने हुन्छ, यसलाई अगाडि बढ्नको लागि मन्त्रालयले कसरी काम गर्दैछ? किन विद्यार्थीसँग जोडिएका कुराहरू, संरचना बनाउने कुराहरू होला, फेरि चाहिँ पढाइ सुरु गर्नुपर्ने कुराहरू होला, त्यति मात्र नभएर पछिल्लो बस्तीमा जुन किसिमको एउटा त्रासदी छ त्यसले चाहिँ विद्यार्थीहरूको मनो वैज्ञानिक पनि असर परेको छ विद्यार्थीहरूमा, त्यसलाई पनि त निवारण गर्नुपर्ने होला।
0: हजुर, अवश्य पनि यहाँले अब चाहिँ मार्गचित्र के हो शिक्षा मन्त्रालयको भनेर सोध्नु खोज्नु भएको जस्तो मलाई लागेको छ।
1: हजुर,
0: यो सन्दर्भमा चाहिँ तत्काल शिक्षा मन्त्रालयको सोच अथवा योजना भनेको बाढी प्रभावित क्षेत्रमा उद्धार र खोज नै हो। यसमा राज्य जसरी लागिरहेको छ, जसले राज्यको जुन निकायले लिड गरे पनि शिक्षा मन्त्रालयको अहम भूमिका के हुन्छ भन्दाखेरि यो क्षतिमा भएको खोजमा सहयोग गर्ने र उद्धारमा सहयोग गर्ने, त्यसपछि राहत वितरणमा पनि आफ्नो क्षेत्रबाट सहयोग गर्ने पहिलो कुरा भयो।
1: हजुर,
0: त्यसपछि लगत्तै हामीले स्थलपट पुगिकन चाहिँ दुईवटा सर्वेक्षण मार्फत तथ्याङ्क सङ्कलन गर्ने हामी योजना बनाएका छौँ, जसको काम हामी आजैबाट सुरु गर्दैछौँ। हाम्रो शिक्षा विभागले नेतृत्व गर्छ, स्थानीय तहको शिक्षा शाखा र जिल्लामा रहेका शिक्षा विकास समन्वय इकाइहरूले सहयोग गर्नुहुन्छ, त्यसै गरी सही संस्थाहरूलाई पनि साथमा लिएर हामी यो काम गर्छौँ। टेन्टेटिभली स्थलगत रसिया धादिङ र नुवाकोटमा हाम्रो विभागबाट प्राविधिक टाइपको टोली, हाम्रो निर्देशकहरूको टोली जान्छ र त्यसले प्रारम्भिक तथ्याङ्क सङ्कलन गरिसकेपछि के कसरी यसलाई अगाडि बढाउन सकिन्छ, कति क्षति भएको छ भन्ने कुराहरू समेत आकलन गरेर त्यसपछि त्यसलाई विश्लेषण गरेर हामी अगाडि बढ्छौँ।
1: मैले जोडेको थिएँ विद्यार्थीहरूको मनो परामर्शका कुराहरू, मनोचिकित्सकसँग सम्बन्ध राख्ने कुराहरू, मनोविज्ञानसँग सम्बन्धित कुराहरू,
0: हजुर
1: यसलाई पनि बढाउनु पर्ला नि।
0: हजुर, एक अवश्य पनि। त्यसपछि यो तथ्याङ्क आइसकेपछि पूर्वाधारको स्थिति के छ, सिँचाइ सामग्रीको अवस्था के छ, अनि जीवित रहेका र त्यो घटनाबाट बाँचेका शिक्षकहरू र बालबालिकाहरूको अवस्था के छ, पक्कै पनि यहाँलाई थाहा छ त्यो चाहिँ एउटा बाढी नभएर, सामान्य बाढी नभएर एउटा चाहिँ सुनामी प्रकृतिको, आदि प्रकृतिको थियो। यसले गर्दाखेरि जति पनि जीवित छन् उहाँहरूको मानसिकतामा ठुलो चोट परेको छ, कतिपय मानसिक रूपमा अहिले स्वस्थ हुने सक्ने अवस्था छैन। त्यसैले सिकाइ हाम्रो त्यसपछिको चरण हो, पहिले त सामान्यीकरण खर्च जानुपर्ने छ। यसका लागि समग्र स्थानीय तहले सँग समन्वय गरिकन हामी समाज, समग्र समाजले यसलाई सामान्यीकरणतर्फ लैजाने, त्यसको साइको सोसल काउन्सेलिङ गर्ने, त्यसरी स्वयंसेवी शिक्षकहरू परिचालन गर्ने र यो विपदमा शिक्षा कसरी अगाडि बढाउन सकिन्छ भन्ने हिसाबको कुराकानीका साथै मनोसामाजिक परामर्शमा जोड दिने यो हाम्रो अर्को चरण। यसपछि बल्ल हामी सिकाइका लागि विभिन्न उपायहरू, बहुचनल छन्, अनलाइनको माध्यम हुनसक्छ, टोल शिक्षा हुनसक्छ, अस्थायी सेन्टरहरू स्थापना गरेर हुन सक्छ। त्यसै गरी नजिकको सही सलामत रहेको नजिकको विद्यालयमा हुन त्यहाँ हामी कसरी चाहिँ एडजस्ट गर्न सक्छौँ बाँकी रहेकालाई भन्ने कुरा भयो।

0: र हालालाई चाहिँ उनीहरूको जीवन बाँच्नु, त्यसपछि सामान्यकरणमा जोड्ने, परिवारका मान्छेहरू छैनन्, घर छैन, समुदाय छैन, होइन, आफ्नो यो एउटा पर्यावरणै चाहिँ फरक भएको अवस्था छ। त्यस्तो अवस्थामा बालबालिका र शिक्षकहरू सबैलाई सामान्यकरणको अवस्थामा ल्याउने अहिलेको हाम्रो ठुलो
1: त्यति मात्र नभएर यहाँले भनेको कुरालाई मैले जोडिहालेँ, केही बालबालिकाहरू अहिले पनि अभिभावक गुमाएका छन्, उहाँहरूको पनि शिक्षाका कुराहरू जोडेर आउँछन्, उहाँहरूको व्यवस्थापन गर्ने पनि केही योजना होला नि
0: अवश्य
1: या पछि बनाउनुहुन्छ
0: यसलाई चाहिँ हामी यसरी हेरौँ, हाम्रो बहुनीताय जिम्मेवारीभित्रको कुरा हो, अभिभावक विहीन बालबालिकालाई स्थानीय तह हाम्रो चाहिँ महिला बालबालिका मन्त्रालय र शिक्षा मन्त्रालयले एकीकृत रूपमा हेर्छ। विपद न्यूनीकरण के अरे जोखिम न्यूनीकरण प्राधिकरण छ, त्यसको एउटा प्रोटोकल छ, त्यसको आधारमा भयो र विपदमा बालबालिका अभिभावक गुमाएका बालबालिकालाई हामीले गर्नुपर्ने चाहिँ अन्तर्राष्ट्रिय बाल सन्धिले त्यो कुराहरू पनि पहिचान गरेको छ। यसलाई पनि ध्यानदिएर हामी उनीहरूको चाहिँ अभिभावकत्व राज्यले अभिभावकत्व ग्रहण गर्ने हिसाबले चाहिँ उनीहरूको बसाइ, उनीहरूको सिकाइ, उनीहरूको सुरक्षा, उनीहरूको विकास, यी सबै कुराहरूलाई जोडेर एकमुष्ट लैजानु पर्ने भएको हुनाले मैले यहाँलाई आग्रह गरेँ, पहिले हाम्रो शिक्षा विभागले नेतृत्व गर्ने टोलीले छलफल द्रुत सर्वेक्षण एउटा ठाकुराएको छ, त्यसपछि हामीले कसरी डिस्पेन्स गर्नुपर्छ भनेर स्थानीय तहदेखि लिएर सबैसँग समन्वय गर्छौँ सरकारवालासँग, त्यसपछि एउटा चाहिँ टोप कार्यक्रम बनाएर
1: हुन्छ सर, समय दिनुभयो। शिक्षा मन्त्रालयले बाढी पीडित क्षेत्रका बालबालिका र विद्यालयको लागि कसरी काम गर्दैछ भन्ने विषयमा हाम्रा श्रोताहरूलाई जानकारी गर्नुभयो, यहाँलाई धन्यवाद।
0: यहाँले यो जानकारी राख्ने अवसर दिनुभयो, एउटा चाहिँ पपुलर सञ्चार माध्यमको दिनलाई हजुरलाई विशेष गरी धन्यवाद दिन चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो शिक्षा तथा खेलकुद मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी वीर बहादुर धामी। त्यसपछि हामी अब बाढी प्रभावित क्षेत्र उत्तर गयातर्फ जाँदैछौँ। उत्तर गया गाउँपालिका रसुवाका युवा तथा खेलकुद शाखा प्रमुख हुनुहुन्छ बोधराज पाठक। पाठक सर स्वागत छ।
2: हजुर नमस्कार। हजुर
1: हजुर, हामीले शिक्षा क्षेत्रमा जुन यो बाढीले पुर्याएको क्षति यसै सन्दर्भमा कुराकानी गर्दैछौँ। सबैभन्दा बढी प्रभावित क्षेत्रमा यहाँ हुनुहुन्छ, त्यहाँको अवस्था के छ बताइदिनु न शिक्षा क्षेत्रको।
2: अब धेरै व्याख्या नगरिकन यो विपद महाविपदको अवस्था आइलाग्यो रसुवा सिङ्गो रसुवा जिल्लालाई, त्यहाँमाथि पनि अत्यन्तै बढी प्रभावित भएको छ हाम्रो उत्तर गया गाउँपालिका। गाउँपालिकाको पुरै कार्यालय चाहिँ कोल्याप्स भएको अवस्था छ। कार्यालयका 5 कार्यरत कर्मचारीहरू मिसिङ गर्नु परेको अवस्था छ। 1 त मृत्यु नै पुष्टि भइसकेको छ भने विद्यालयतर्फ 8 व्यक्तिहरू शिक्षकहरूलाई हामीले गुमाउनु परेको छ भन्दा हुन्छ, मिसिङको अवस्थामा छ। 2 शिक्षकहरू अत्यन्तै धेरै घाइते अवस्थामा हुनुहुन्छ। ती शिक्षक साथीहरूको उपचार काठमाडौँमा भइरहेको छ। 3 विद्यालयहरू पूर्ण रूपमा ध्वस्त कोल्याप्स नै भएको अवस्था छ, बगाएको अवस्था छ। एउटा संस्थागत विद्यालय मोडर्न ट्रिनिटी एकाडेमी भन्ने विद्यालय बगाएको छ भने 2 आधारभूत विद्यालय, एउटा चिप्रेटी आधारभूत विद्यालय जुन वार्ड नम्बर 1 पर्छ र अर्को वार्ड नम्बर 4 पर्ने मालिका देवी आधारभूत विद्यालय पनि पुरै चाहिँ कोल्याप्स भएको अवस्था छ सर।
1: हजुर, अनि विद्यार्थीहरूको सन्दर्भमा कुरा गर्दाखेरि कति के छ, के विवरण आएको छ प्रारम्भिक जानकारी विद्यार्थीहरूको? कति
2: विद्यार्थीहरूमा चाहिँ चिप्लेटी आधारभूत विद्यालय जुन वार्ड नम्बर 1 पर्छ, जुन विद्यालय बगाएको कुरा मैले गरेँ, त्यहाँ कार्यरत प्रधान अध्यापकलाई टेलिफोन संवादमा बुझ्दाखेरि 5 विद्यार्थीहरू मिसिङ रहेको अवस्था छ भने उत्तर गया गाउँपालिकाको सबैभन्दा धेरै विद्यार्थी सङ्ख्या भएको नमुना माध्यमिक विद्यालय बोगडी 4 जुन वार्ड नम्बर 5 पर्छ, त्यहाँका प्रधान अध्यापक माधव लामिछानेको भनाइअनुसार अहिलेको तथ्याङ्कमा 200 विद्यार्थी मिसिङ भएको तथ्याङ्क हामीले प्रारम्भिक रूपमा कलेक्सन गरेका छौँ। त्यस्तै हाम्रा विद्यार्थीहरू चाहिँ अहिले यहाँ उत्तर गया गाउँपालिकामै, म यहाँ माझगाउँमा छु, माझगाउँबाट वार्ड नम्बर 5 वडा कार्यालयबाट बोलिरहेको छु। यहाँ त्यो घटना घटिसके पछाडि पाँचवटा होल्डिङ सेन्टरहरूमा मान्छेहरूलाई राखिएको छ। एउटा कालिका स्थान होल्डिङ सेन्टर जहाँ 14 व्यक्तिहरू छन्, त्यहाँ 8 विद्यार्थीहरू छन्। धारापानी होल्डिङ सेन्टर छ, त्यहाँ 14 विद्यार्थीहरूलाई हामीले राखेका छौँ। भीमसेन स्थान आधारभूत विद्यालय जुन वार्ड नम्बर 5 पर्छ, त्यहाँ होल्डिङ सेन्टरमा 59 व्यक्तिहरू छन्, त्यहाँ 7 विद्यार्थीहरूलाई हामीले व्यवस्थापन गरिराखेका छौँ। भने शिवालय आधारभूत विद्यालय जुन वार्ड नम्बर 5 वडा कार्यालयभन्दा ठिक तल पर्छ, त्यहाँ 200 व्यक्तिहरूलाई राखिएको छ, व्यवस्थापन गरिएको छ, जहाँ 97 विद्यार्थीहरू राखेका छौँ। यसरी अहिले होल्डिङ सेन्टरमा 126 विद्यार्थीहरूलाई हामीले पालिकाको व्यवस्थापनमा राखेका छौँ। भने समग्र व्यक्तिहरू 297 हुनुहुन्छ होल्डिङ सेन्टरमा। यसरी प्रभावित व्यक्तिहरू अहिले समुदाय स्तरमा पनि आफन्तजनका आश्रय लिइरहेको अवस्था छ, जुन पालिकाले खोजी कार्य जारी राखेको छ। र प्रारम्भिक तथ्याङ्क वार्ड नम्बर 1 वार्ड नम्बर 5 विपत्ता मृत्यु क्षति भएको घर कति छन्, परिवार सदस्य कति प्रभावित भए र घरधुरी कति भए भन्ने कुरा चाहिँ पालिकाले द्रुत गतिले चाहिँ तथ्याङ्क सङ्कलन गरिरहेको अवस्था छ सर।
1: हजुर, यदि परिस्थिति सामान्य हुँदै जाने हो भने अहिलेको भौतिक संरचनाबाट पठन पाठन कार्यलाई अगाडि बढाउन सकिने सम्भावना छ या फेरि नयाँ ढङ्गले सोच्नुपर्ने स्थिति आउँछ, के छ त्यहाँको स्थिति?
2: अब अहिले चाहिँ वार्ड नम्बर 1, 2, 3 र त्रिशुली पारीको वडाहरू परे भने 4 र 5 चाहिँ त्रिशुली एकापट्टिको कार्य वडा कार्यहरू हुन् वडाहरू हुन्। यसरी यसो हुँदाखेरि 3 वडा र 2 वडा बिचको टोटल्ली चाहिँ सम्बन्ध विच्छेद भएको छ, आवत जावत हुने अवस्था पनि रहेन। धेरै विद्यालयहरूमा क्षति भएको छ, कुनै न कुनै शिक्षक कर्मचारीहरू विद्यार्थीहरू अभिभावकहरू चाहिँ मिसिङ भएको अवस्था छ। त्यसो हुँदाखेरि अहिले तत्कालै विद्यालय पठन पाठन हुने अवस्था म देख्दिनँ। यद्यपि तर पनि वार्ड नम्बर 2 र 3 वडाहरूमा रहेका विद्यालयहरू अलिकति कम क्षति भएको हुनाले त्यहाँ चाहिँ फेरि बालबालिकाहरू घरमै रहँदा अलिकति अप्ठ्यारो हुन्छ भन्ने हिसाबले पनि विद्यालय सञ्चालन गरेर अलिकति विद्यार्थीलाई त्यही किसिमको चाहिँ ट्रिट गर्न सकिन्छ कि भन्ने कुरा पनि पालिकाले सोचिराखेको छ। तर अहिले यो हप्ता चाहिँ विद्यालय सुचारू गर्ने अवस्था पनि छैन, धेरै विद्यालयहरू कोल्याप्स भएको अवस्था छ, धेरै टिचरहरू मिसिङ भएको अवस्था छ, सम्पर्कविहीन हुनुहुन्छ। त्यसो हुँदा यो हप्ता हामीले तथ्याङ्क सङ्कलन गर्ने र विद्यालयको पूर्ण रूपमा चाहिँ सर्वे गर्ने, त्यसपछि बल्ल विद्यालय सञ्चालन गर्ने बारे हामीले सोचिराखेका छौँ सर।
1: हजुर, अहिले त खास गरेर खोज उद्धार र राहत कामहरू भइरहेका छन्। यहाँले भने जस्तै अहिले तत्काल अवस्था त्यस्तो एकदमै भयावह अवस्था नै छ, किनभने विद्यार्थीहरू पनि सामान्य हुन सकिरहेका छैनन्। तर पनि जुन किसिमको भौगोलिक बनावट जस्तो किसिमको क्षति भएको छ त्यो अवस्थालाई हेर्दाखेरि विद्यालयहरू पनि स्थानान्तरण गर्नुपर्ने अवस्था देखिन्छ कि?
2: एकदम अवश्य, त्यो 3 विद्यालयहरू त स्थानान्तरण गर्नुपर्ने नै अवस्था छ। र कतिपय विद्यालयहरू पनि जोखिम थप जोखिममा परेको छ। त्यसो हुँदाखेरि यो अहिले अब यहाँ विद्युत पनि छैन, अरू इन्टरनेट चल्ने अवस्था पनि रहेन। त्यसो हुँदा अहिले अब सम्पूर्ण तथ्याङ्कहरू सङ्कलन नगरिकन एक चरणको तथ्याङ्क सङ्कलन गरेर त्यसलाई विश्लेषण नगरिकन अरू थप कुराहरू भन्न सक्ने अवस्था पनि देखिँदैन सर।
1: हजुर, यहाँ अहिले उत्तर गयामा हुनुहुन्छ, पालिकामा शिक्षा हेर्नुहुन्छ, खेलकुद हेर्नुहुन्छ, त्यहाँको अवस्था त यहाँले बताउनुभयो, आसपासको क्षेत्रको अवस्था के छ यहाँलाई जानकारी भएको बताइदिनु?
2: होइन, यहाँ त तपाईँको के हो भने आफ्नै आफ्नै गाउँपालिकाभित्रको व्यवस्थापनमा नै जुट्नु परेको हुनाले दायाँ बायाँ सोच्ने कुरा, टेलिफोन गर्ने कुरा एकदम गाह्रो भएको छ। यहाँका जनप्रतिनिधिहरू, कर्मचारीहरू, अरू समुदायहरू, एकदम सबैजनाहरू चाहिँ यहाँको कहाली लाग्दो अवस्था जुन आइलाग्यो त्यो विपदको व्यवस्थापनमा जुटिरहेको हुनाले आसपासका क्षेत्रहरूमा के कसो भएको छ भनेर टेलिफोन गर्ने बुझ्ने कुरा चाहिँ असम्भव हुँदो रहेछ, हामीलाई गाह्रो परेको छ। यहाँ त्यति धेरै मानिसहरूको व्यवस्थापन गर्न पाइरहेको अवस्था छ। होल्डिङ सेन्टरमा चाहिँ ती विद्यार्थीहरूको व्यवस्थापन गर्नुपर्ने, अरू जनताहरूको व्यवस्थापन गर्नुपर्ने हुनाले यसै आसपासको क्षेत्रहरूको तथ्याङ्क चाहिँ मैले अहिले भन्न सकिनँ सर।
1: हजुर हुन्छ सर, हामीलाई समय दिनुभयो। रसुवाको उत्तर गया गाउँपालिकामा शिक्षाको अवस्था के छ, कति क्षति भयो, कति विद्यार्थीहरूको अवस्था के छ, त्यहाँको वस्तुस्थितिबारे हाम्रा श्रोताहरूलाई जानकारी गराइदिनुभयो, यहाँलाई धन्यवाद।
2: हजुर यहाँलाई धेरै धन्यवाद।
1: भोटेकोसीमा आएको विनाशकारी बाढीले गर्दा रसुवा नुवाकोट लगायतका क्षेत्रमा ठुलो धनजनको क्षति पुर्याएको छ, त्यो सँगै शिक्षा क्षेत्रलाई पनि तहस नहस बनाएका समाचारहरू आइरहेका छन्। शिक्षा क्षेत्रलाई कतिको असर पर्यो, बालबालिकाहरू फेरि विद्यालय गएर पढ्न सक्ने अवस्था छ कि छैन, यो विषयमा कुराकानी गर्दैछौँ। यसको लागि हामीसँग हुनुहुन्छ त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय नुवाकोटका प्रधानाध्यापक राजेन्द्र दवाडी। दवाडी सर, त्यति बेलाको अवस्था कस्तो थियो, यहाँले प्रत्यक्ष रूपमा देख्नु भएको छ, बताइदिनु न।
3: त्यति बेलाको अवस्था त अब चित्रण गरेर साध्य नै नभएको त्यो भयावह, त्यो आँधी, त्यो उन्दरीको अवस्था हो सर।
1: हजुर,
3: अब त्यो अवस्थामा म विद्यालयभित्रै थिएँ। जब 9:10 गएको थियो त्यति बेला चाहिँ मलाई हाम्रो लेखापाल सरले चिच्याउँदै आउनुभयो, म कक्षा कोठामा थिएँ। बाढी आइसक्यो अरे, बगाइसक्यो अरे भन्नु भन्नुभयो, तर बेसमेन्टमा आएँ, आएर हेर्दा त अब छैन नि त त्यहाँ त।
1: हजुर,
3: त्यहाँ छैन। अनि एकछिनपछि अर्को साथीहरूले पनि त्यस्तै गरी भन्न थाल्नुभयो, अर्को साथी नै आउन थाल्नुभयो, अर्को अभिभावक नि बच्चा लिन आउन थाल्नुभयो। भनेपछि त्यहाँ चाहिँ अब तपाईँ हो कि भन्ने चाहिँ मेरो थर्ड आइले पनि सोच्यो। अनि मेरा अरू साथीहरू, म मात्रै थिइनँ, मेरो होल टिम त्यहीँ थियो, ती साथीहरूले पनि हो क्यारे सर, हामीलाई पनि फोन आउन थाल्यो भन्नु थाले। र अब शिक्षा एक दिन रोकियो भने, एक दिनको शिक्षा बिग्रिने हो, यति यो सूचना गलत रहेछ भने, सही रहेछ भने त सबै लैजान्छ भन्ने लागेर हामीले स्टुडेन्टहरूलाई चाहिँ त्यहाँबाट बाहिर निकाल्यो स्कुलबाट। र त्यस्तै अवस्था मेरो विद्यालय मात्र नभइकन अरू विद्यालयहरूमा पनि, अब त्यहाँ आसपास नदी किनारका विद्यालयहरूमा तपाईँले समग्र सोध्नु भएको हुनाले त्यो खालको तबाही मच्छियो। र हामीले चाहिँ विद्यालयबाट लगभग विद्यार्थी चाहिँ विद्यालयभित्र कोही नै थिएनन् हामी निस्किँदाखेरि। र अब मेरो एकजना कार्य सहयोगी छुलथिम लामा, म लगभग, म मेरो शिक्षक साथी दिलीप खतिवडा, प्रदीप पण्डित लगायतका साथीहरू हामी लास्टमा निस्केका हौँ। हामी निस्किँदाखेरि एकजना कार्य सहयोगी छुलथिम लामा चाहिँ विद्यालय परिसरमा मलाई लाग्छ उहाँ ढोका लगाउनु जानुभयो कि आफ्नो कर्तव्य प्रायणको सिलसिलामा भन्ने लाग्छ। पहिला ब्याकमा देखाएको थिएँ, त्यसपछि अहिले मिसिङ हुनुहुन्छ। र एकजना शिक्षक साथी आफ्नो क्वार्टरबाटै उहाँ मिसिङ हुनुहुन्छ, सन्तोष परियार सर, उहाँको विद्यालय हातमा हुनुहुँदैन थियो। र बाँकी रहेको विद्यार्थीहरू सबैलाई हामीले त्यहाँबाट निकालेर अलि सुरक्षित स्थानमा माथि जाने, घर जाऊ भने हौ, अब सुरक्षित त मान्छेलाई घरै हुन्छ भन्ने लाग्छ, तर पनि जसको घर खोलातिर छ त्यहाँ चाहिँ नजाऊ है, सुरक्षितै हो भन्ने खालको सन्देश दिएर हामी त्यहाँबाट भाग्न सफल भयो। र म विद्यालयबाट भाग्दाखेरि बाढीको झोका विद्यालयभित्र छिरिसकेको थियो।
1: कति जति विद्यार्थी छ त्यति बेला विद्यालयमा? हुन त त्यो 9 आसपासको कुरा हो होइन, तर पनि बिहान पनि कक्षाहरू सञ्चालन भएको थिए।
3: मेरो चाहिँ 2 हुन्छ, मेरो विद्यालय कुरा गर्दा चाहिँ,
1: हजुर,
3: मेरो 11-12 लगभग 800 विद्यार्थी छन्। त्यो चाहिँ बिहानमा पढाउँछ हामी 6:30-11, अब दिउँसोको चाहिँ हामी 10:30 साना बालबालिकालाई,
1: हजुर,
3: 6:30-7:15 पढाउँछौँ। त्यस्तो भएको हुनाले मसँग चाहिँ, अनि फेरि 8-9-10 चाहिँ हामी कोचिङ चलाउने भएको हुनाले, 8-9-10 विद्यार्थी नै 6:30-6:30 नै आउने भएको हुनाले मसँग चाहिँ कक्षा 8-12 विद्यार्थीहरू त्यहाँ लगभग विद्यालय हाताभित्र 900 विद्यार्थीहरू थिए। र अर्को साना विद्यार्थीहरू चाहिँ आउने क्रम थियो,
1: हजुर,
3: त्यस्तो अवस्था थियो। जस्तै मेरो एउटा सानो विद्यार्थी लिन गएको, एउटा बसलाई चाहिँ मैले माथि डाँडातिर थियो त्यसलाई चाहिँ आउनु पर्दैन, तिमी माथि नै बस है, तिमी कहाँ छौ त्यहीँ रोकेर बस भनेर भने, अर्को त्यो खोला साइडबाट तरेर आउने विद्यार्थी चाहिँ अरूलाई भित्रबाट बाहिर निकालिरहेको छ, उसले चाहिँ अब ड्राइभरलाई थाहा छैन नि त बाढी आउँदैछ भन्ने कुरा,
1: हजुर,
3: उसले चाहिँ एक बस विद्यार्थी लिएर उठ्याक्क विद्यालयभित्र, लगभग म 3-4 मान्छे मात्र थियौँ विद्यालयभित्र, त्यति बेला एक बस विद्यार्थी लिएर ऊ विद्यालयभित्र छिर्यो। उसले फेरि मैले उसलाई पनि तत्कालै, ल तिमी चाहिँ यो विद्यालयबाट बाहिर गइहाल है, यहाँ त बाढी आइसकेर सबै भइसक्यो अरे भन्छ, ऊ अलमल्ल पऱ्यो कि, बाटोमा केही सुनेको छैन होइन, र तिमी गइहाल भनेपछि उसलाई पनि त्यहाँ +2 बच्चाहरू जो भाग्दै गरेका बच्चालाई पनि राखेर उसलाई पठाएर, ऊ जस्ट नयाँ पुल, त्यहाँ त्रिशुलीमा 2 पुल छ 500 वरपर, ऊ नयाँ पुल तर्दै गर्दा पुरानो पुल चाहिँ कोलास हुन्थ्यो बाढीले।
1: छोटो समयमा निर्णय लिन सक्दाखेरि चाहिँ एउटा ठुलो भयावह स्थितिबाट बच्न सफल भइयो।
3: हो, यही हो सर, मुख्य अहिले भएको कुरा नै हो।
1: अनि सर, आसपासको विद्यालयको अवस्था के छ? त्यहाँ पनि विद्यार्थीहरू थिए होला, धेरै ठाउँमा चाहिँ बिहान पनि कक्षाहरू सञ्चालन भइरहेका हुन्छन्, फेरि स्कुल आउने टाइम पनि भयो नि त, होइन?
3: स्कुल आउने टाइम पनि भयो, कतिपय त्यहाँ स्कुल बसहरू नै हाताहाती भएका छन्।
1: हजुर,
3: मेरो छिमेकमै, मेरो आसपासमा मसँगै जोडिएको एउटा त्रिशुली सामुदायिक विद्यालय भन्ने छ, त्यहाँ पनि मैले खासै मानवीय क्षति, विद्यालय विद्यार्थीभित्र भएको त्यहाँ भएको क्षति, अब घरबाटै विद्यार्थीहरू हराउनु, एक दुईजना एक आध विद्यार्थीहरू मेरा पनि घरमा गएका विद्यार्थीहरू घरबाट हराएका छन् होइन, त्यो विद्यालयबाट पनि विद्यालयभित्रैबाट चाहिँ विद्यार्थीहरू हराएको मैले थाहा पाएको छैन र छैन भन्नुभएको छ साथीहरूसँग सम्पर्क गर्दा पनि, तर मसँगै भएको मेरो छिमेकको पुरानो एउटा संस्थागत विद्यालय जो त्रिशुली सामुदायिक बोर्डिङ स्कुल भन्छु त्यो पनि पूर्ण रूपमा ध्वस्त भएको छ, र अर्को अलि उतापट्टि रहेको विदुर दशमा रहेको उत्तरगया आवासीय मावि जसको बसमै खण्डहरको अवस्थामा बसै डुबेको अवस्थामा भेटिएको छ र त्यसको पनि केही अवस्था अस्तो पत्तो छैन, त्यहाँ एउटा विदुर दशमै रहेको रामचन्द्र आवि पनि त्यस्तै अवस्थामा छ, त्यो बेल्टमा बेद्रावती विदुर दशका दुई तिनवटा विद्यालय, सातको चाहिँ विद्यालयमा अलिक सामान्य त्यो चण्डेश्वरी माविमा चाहिँ विद्यार्थी कति हताहती भए चाहिँ अब म पनि आफ्नै ट्रमामा छु आफ्नै उसमा छु होइन, उहाँहरूको नै प्रधानाध्यापकहरूलाई थाहा होला, तर ती सामुदायिक विद्यालय त्यो मसँगै रहेको सामुदायिक विद्यालय त्रिशुली सामुदायिक विद्यालयमा चाहिँ खासै विद्यार्थीहरू विद्यालयभित्र त दुवै विद्यालयभित्र विद्यार्थी छैनन् भइसकेका थियौँ हामीले होइन, अब अन्त चाहिँ को अवस्था चाहिँ अब खासै अब अहिले त आफ्नो बाहेक अरूको सोच्न सक्ने अवस्था पनि छैन, मैले मेरो र मेरै विद्यालयको बारेमा मात्रै सोचिरहेको छु।
1: सर बाढीले गर्दाखेरि विद्यालयहरू पनि क्षति विक्षित भएको अवस्था छ, ठुलो क्षति पुगेको अवस्था छ, तत्काल विद्यालय सञ्चालन गर्न सक्ने अवस्था छ के देखिन्छ त्यहाँ?
3: मेरो विद्यालयको हकमा त विद्यालय नै बगर भयो
1: हजुर,
3: अब तपाईँ आफै भन्नुहोस् 1643 विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा विद्यालय नै बगर भएपछि कस्तो हुन्छ, तर पनि यी विद्यार्थीहरू त्यहाँ कनेक्टिभिटी भएपछि अहिले नगरपालिकाले चाहिँ अर्को सूचना नभएसम्मको लागि विद्यालय नगरपालिकाभरिको विद्यालयको पठन पाठन स्थगन गरेको छ, त्यो पठन पाठन सुचारु भएको दिनसम्ममा हामीले पनि कुनै वैकल्पिक सुरक्षित स्थानमा त्यहाँ त सम्भव छैन सर, अब सुरक्षित स्थानमा विद्यार्थीहरूलाई राखेर यी विद्यार्थीको भविष्य यी बालबालिकाको भविष्यलाई चाहिँ सुनिश्चित गर्नुपर्छ भन्ने मलाई लाग्छ र त्यही प्रयासमा म हिजोदेखि लागिसकेको छु, किनभने बालबालिका जोगाइयो सबैजना मिलेर उहाँहरूको घरमा पनि उहाँहरू सुरक्षितै हुनुहुन्छ अहिले, अनि कतिपयको त घरबार छैन पीडित हुनुहुन्छ अझै, अनि अरू साथीहरू विद्यालय गएर नि उनीहरू जान नपाउँदाखेरि उहाँहरूलाई झन् ठुलो ट्रमा हुन्छ, विद्यार्थीहरूलाई चाहिँ अब पढाउनुभन्दा पनि पहिला जम्मा गरेर सोसो साइको काउन्सिलिङ मनोपरामर्श चाहिँ दिनुपर्ने अवस्था पनि विद्यार्थीहरू हुनुहुन्छ, डराइरहनु भएको छ, त्रासदी हुनुहुन्छ, भागाभाग भएको छ, उहाँहरू भागेर ज्यान जोगाउनु भएको हो सबैले जे जे भन्दाखेरि पनि होइन, यस्तो अवस्थामा अनि उहाँहरूको फेरि पढाइलाई छोडिदिउँ भने त फेरि उहाँहरू अर्को अर्को ट्रमामा जानुहुन्छ, त्यही भएर छिट्टो नै यसलाई पठन पाठनको व्यवस्था गर्नुपर्छ।
1: अहिले नुवाकोटको सन्दर्भमा कुरा गर्दाखेरि त्यहाँ कति जति विद्यार्थीहरू बेपत्ता भएका होला नि कि सामान्य अनुमान गर्न सक्ने ठाउँ छ?
3: त्यसको अनुमान गर्न सक्दिनँ सर अहिले होइन
1: हजुर,
3: अब त्यो चाहिँ अनुमान गर्नु गलत हुन्छ, मेरो आधिकारिक डेटा पाए अनुसार कक्षा एघारमा पढ्ने अविनाश नेपाली भन्ने भाइ चाहिँ अहिले उसको परिवारसहित सम्पर्कमा नभएको भन्ने मैले पाएको छु,
1: तपाईँको विद्यालयको?
3: मेरो विद्यालयको
1: हजुर,
3: अनि अरू त अब खोजी कार्य भइरहेको छ, कतिपय अभिभावकै गुमाएको छौँ भने अब विद्यार्थी खोज्ने त अभिभावकले हो नि त
1: हजुर,
3: अब अभिभावकै नहुनु भएर सम्पर्क नभए पनि त हुनसक्छ नि त, मैले सम्पर्कमा सबै छ भन्न पनि त सक्दिनँ नि त अहिले त
1: हजुर,
3: होइन त्यस्तो अवस्था छ, त्यही भएर यति अब तपाईँ नुवाकोटको स्थिति नुवाकोट हामी हेऱ्यौँ भने त्यसको चाहिँ अवस्था हेऱ्यो भने कार्य लाग्दो छ, त्यसले गर्दाखेरि त्यहाँ गाह्रो छ।
1: हुन्छ सर, यहाँले आफूले भोगेका कुराहरू गरेका योगदानका कुराहरू अथवा देखाइएको संयमताका कुराहरू हाम्रा श्रोताहरू बाँझ राखेको भयो, यहाँलाई धन्यवाद। अहिले हामीले कुराकानी गर्यौँ त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय नुवाकोटका प्रधानाध्यापक राजेन्द्र दवाडीसँग, यसै कुराकानी सँगसँगै शैक्षिक बहस कार्यक्रम यहीँ पुरा हुन्छ। प्राविधिक मित्र रमा वाग्लेलाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी बिदा हुन्छु, नमस्ते।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
4: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि खेल संसार कार्यक्रम सुन्नुहुनेछ। यसबेला रातिको 9 बज्नै लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। भोटेकोशी बाढी प्रभावितको खोज उद्धार र राहतलाई व्यवस्थित बनाउन बागमती प्रदेश र प्रभावित सबै स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्ने दलहरूबीच सहमति। उद्धार र राहतमा सङ्घ प्रदेश र स्थानीय तहले आपसी समन्वयमा काम गरिरहेको गृहमन्त्री सुधन गुरुङको भनाइ। भोटेकोशी बाढीका कारण हालसम्म 1066 जनाको मृत्यु भएको पुष्टि। रुसी आक्रमणमा परि युक्रेनमा कम्तीमा 12 जनाको मृत्यु। र विनाशकारी बाढीका कारण उत्पन्न मानवीय सङ्कटप्रति दुःख व्यक्त गर्दै एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण स्थगित। समाचार अब विस्तारमा। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1066 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 43 जना, नुवाकोटमा 151 जना, धादिङमा 57 जना, चितवनमा 321 जना, गोर्खामा 66 जना, तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 165, भारतमा 9 जना गरी 1066 जनाको शव फेला परेको हो। फेला परेकाको शवहरूमध्ये 1056को लास जाँच मुचुल्का सम्पन्न भएको छ भने 58 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। पहिचान नभएको 913 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार खोजी राहत वितरण शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7912 जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले बोलाएको सर्वदलीय बैठकमा भोटेकोशी बाढी प्रभावितको खोज उद्धार र राहतलाई व्यवस्थित बनाउन बागमती प्रदेश र प्रभावित सबै स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्ने सहमति भएको छ। सिंहदरबारमा आज बसेको प्रमुख राजनैतिक दलका दोस्रो तहका नेताहरूको बैठकले सबै दल एकजुट भएर विपदको प्रतिकारमा लाग्नुपर्ने निष्कर्ष निकालेको हो। बैठकमा विपदपछिको पुनर्स्थापना र पुनर्निर्माणका लागि समेत राजनीतिक संयन्त्र बनाएर राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने सहमति भएको बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
1: केन्द्रमा रासोपाका सभापति रवि लामिछानेज्यूको चाहिँ इनिसिएसनमा अग्रसारतामा जुन केन्द्रीय रूपमा चाहिँ राजनैतिक तवरमा उच्च स्तरीय राजनैतिक संरचना संयन्त्र चाहिँ अहिले हामीले यो बनेको छ, यो लुज नेटवर्कको रूपमा चाहिँ अहिले रहेको छ। यही खालको संयन्त्र चाहिँ यही खालको सर्वदलीय बैठकहरू, संयन्त्र भन्दा पनि सर्वदलीय बैठकहरू, छलफलहरू चाहिँ अब बागमती प्रदेशमा पनि र त्यस्तै गरेर चाहिँ बाढी प्रभावित सबै जिल्लामा र बाढी प्रभावित सबै स्थानीय पालिकाहरूमा चाहिँ यो सर्वदलीय बैठकहरू, संयन्त्रहरू बनाएर चाहिँ बाढीको सामना गर्ने कुराहरूमा अगाडि बढ्नको लागि यही बैठकमा सहमति भएको कुराहरू पनि म तपाईँहरूलाई जानकारी गराउँछु।
0: बैठकमा विपदपछिको खोजी उद्धार र राहत वितरणमा सरकारका काम कारबाहीबारे छलफल भएको र यसलाई थप प्रभावकारी बनाउन राजनीतिक दलहरूले आफ्नो दलका तर्फबाट सुझावहरू दिएको नेपाली काङ्ग्रेसका प्रवक्ता देवराज चालिसेले बताउनुभयो। राष्ट्रिय सङ्कटका बेला नागरिकको जीवधनको रक्षाका लागि सबै एकजुट भएर लाग्नुपर्ने सुझाव बैठकमा आफूहरूले दिएको काङ्ग्रेस नेता चालिसेले बताउनुभयो।
2: नेपाली कङ्ग्रेस स्पष्ट छ, पार्टी पनि सरकारकै अङ्ग हो, यसमा पक्ष विपक्ष हुँदैन। राष्ट्रिय सङ्कटमा सबै एक पक्ष हुन्छ, त्यो पीडित जनताको पक्षमा, राहत र उद्धारको पक्षमा सबै हामी एकजुट छौँ। हाम्रो धारणा क्लियर छ, यसमा हामी सरकारको साथमा छौँ। सरकारलाई समर्थन गर्नु भनेको अर्थ यो होइन कि सरकारको कमजोरीलाई मौन समर्थन गर्नु पनि होइन। ल्याप्सेसहरू हुन्छ, हाम्रो म्यानेजरियल स्किलका अभावले, नीतिगत त्रुटिका कारणले कहिलेकाहीँ अप्ठ्याराहरू देखिन्छन्, अप्ठ्याराहरू हुन्छन्। ती अप्ठ्याराहरूलाई हामीले उजागर रहने कि समाधान सुझावको रूपमा, सकारात्मक सुझावको रूपमा, सहयोगीको रूपमा हामीले सुझाव दिने हो र सुझाव दिने क्रममा हामीले सुझाव पनि दिँदै आएका छौँ।
0: नेकपा एमालेका प्रवक्ता प्रदीप गेवालीले नेपालको संविधानले विपद व्यवस्थापनलाई तीनै तहका सरकारको अधिकार क्षेत्रभित्र राखेको हुनाले प्रदेश र स्थानीय सरकारसँगको बलियो समन्वय आवश्यक रहेको बताउनुभयो। राजनीतिक दलहरू भनेको राष्ट्रिय सामर्थ्यका महत्वपूर्ण हिस्सा भएकाले सङ्कटको बेला प्रधानमन्त्रीले नै अग्रसरता लिएर दलहरूसँग कुरा गर्दा प्रभावकारी हुने सुझाव आफूहरूले बैठकमा दिएको नेता गेवालीले बताउनुभयो।
3: रासोपाले गर्यो राम्रो भयो, तर यो काम सरकारले गर्नु पर्थ्यो भनेर मैले सुरुमै आफ्नो अब्जर्भेसन राखिसकेपछि मलाई यसमा थप भनिरहनु परेन, सरकारले अग्रसरता लिनु जरुरी छ। अर्को कुरा हामीले भन्यौँ खास गरेर कनेक्टिभिटी जोड्ने कुरा, जस्तो त्रिशुलीको वारिपारि कनेक्टिभिटी छैन, अहिले पक्की पुल बनाउनु टाइम लाग्छ, इभन बेली ब्रिज बनाउनु पनि टाइम लाग्छ भने ट्विनहरू बनाएर पनि सामानहरू ओहोरदोहोर गराउनुको निम्ति सहयोग गर्न सकिन्छ, त्यो त दुई तिन दिन चार दिनमै स्थापित गर्न सकिन्छ। बाटोहरू रसुवासम्म धुन्सेसम्म जन तर पुगेको छ, त्यहाँभन्दा अगाडि पुगेको छैन। यो कनेक्टिभिटीमा सरकारले एकदम फोकस गरोस्।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले संघ प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय हुन नसक्दा प्रभावितसम्म राहत पुग्न नसकेको हुनाले यसमा ध्यान दिन सुझाव दिएको बताउनुभयो।
4: राहतको कुराहरू वितरण कुरा अहिले चाहिँ न्यायचित हुने आवश्यक ठाउँमा पुग्नुपर्ने यसमा सरकारको ध्यान जाओस् भनेका छौँ। साथसाथै अब पुनस्थापना सुरु हो, विद्यालयहरू बन्द छन्, अब बिस्तारै सुरु गर्नु पर्ला। घर परिवार दसौँ हजार घर परिवार विस्थापित भएर बसेको छ, होल्डिङ सेन्टरमा त कति दिन बस्छ र बिस्तारै अब त्यस्ता ठाउँहरू छानेर अब पुनस्थापना सुरु गर्नु पर्ला। पुनस्थापना पुनर्निर्माणसम्म जान हामी मिलेर काम गर्ने, यो देशको चाहिँ समस्या हो, यो पार्टी विशेष सरकार विशेषको होइन।
0: यस्तै बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले विश्व तापमान वृद्धिका कारण नेपालले अकल्पनीय क्षति बेहोर्नु परेको हुनाले यसको उचित क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउनुपर्ने बताउनुभयो। संयुक्त राष्ट्रसङ्घ लगायतका अन्तर्राष्ट्रिय मञ्चमा नेपालले नेतृत्वदायी भूमिकाका साथ विकसित राष्ट्रहरूले गरेको अधिक कार्बन उत्सर्जनका कारण नेपाल जस्ता अल्प विकसित राष्ट्रहरूले क्षति बेहोर्नु परेको मुद्दा उठाउन आफूहरूले सुझाव दिएको नेता शाहीले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोसी नदीमा आएको बाढी जलवायु परिवर्तनका कारण भएको बताउनु भएको छ। आज सामाजिक सञ्जाल मार्फत उहाँले जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम 1.8 डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शंका छैन भन्नुभएको छ। जलवायु परिवर्तन विश्वव्यापी योगदान भएकाले प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी भएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको संकेत गरेको उल्लेख गर्नुभएको छ। भोटेकोसी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि काभ्रेका सात स्थानीय तहले 1 करोड भन्दा बढी सहयोग गरेका छन्। जिल्ला स्थित राजनीतिक दल संघ संस्था तथा व्यक्तिले पनि राहतका लागि सहयोग गरेका हुन्। कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैविपक प्रकोप उद्धार कोषमा 2 करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको कर्णाली प्रदेश मन्त्री परिषद बैठकले रसुवाको भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रको राहत उद्धार पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण एवं विपद व्यवस्थापनका लागि रकम सहयोग गर्ने निर्णय गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेसँग नेपालका लागि चीनका राजदूत माओ मिङले आज भेटवार्ता गर्नुभएको छ। सभापति लामी छानेको बुढानलकण्ठ स्थित निवासमा भएको भेटमा भोटेकोसी बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल भएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। सो भेटमा राजदूत मिङले भोटेकोसी बाढीबाट भएको क्षतिबारे दुःख व्यक्त गर्नुभएको छ। सरकारले रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा सम्भावित संक्रामक रोगहरू फैलिन नदिन विशेष निगरानी र प्रतिकारका गतिविधिलाई तीव्रता दिएको छ। स्वास्थ्य तथा स्वच्छता मन्त्रालयका सहसचिव हेमन्त चन्द्र ओझाका अनुसार मन्त्रालयको स्वास्थ्य संकटकाल तथा विपद व्यवस्थापन एकाइ र स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले प्रभावित क्षेत्रमा संक्रामक रोग नियन्त्रण तथा स्वास्थ्य प्रतिकार्यको नेतृत्व गरिरहेका छन्। उहाँका अनुसार संक्रामक रोगको निगरानी र नियन्त्रणलाई प्रभावकारी बनाउन निगरानी प्रमुखको नेतृत्वमा फिल्ड इपिडेमियोलोजी ट्रेनिङ प्रोग्रामबाट प्रशिक्षित 2 जना जनशक्ति सहितको 2 विशेष टोली रसुवा र नुवाकोटमा खटाइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
5: हजुर दर्शन,
6: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
5: हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
7: नमस्ते बाबुजू।
6: नमस्ते, आउनु न भित्रै।
7: हुन्छ बाबुजू।
5: अनि दादा त अफिस गइसक्नु भयो होला है?
6: उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
5: हस् हस् बाउजू।
8: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
5: हे त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
7: ए हो र,
5: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
9: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। गृहमन्त्री सुदन गुरुङले बाढी प्रभावितको उद्धार र राहतका लागि राज्यका सबै संयन्त्र परिचालन भइरहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले संघ प्रदेश र स्थानीय तहको आपसी समन्वयमा उद्धार र राहतको काम भइरहेको जानकारी दिनुभयो। गृहमन्त्री गुरुङले भारत र चीनलाई पनि उद्धारका लागि आग्रह गरिएको र विदेशी विज्ञहरूले नेपाली सेनाको नेतृत्वमा जलविद्युत आयोजनाहरूमा हराइरहेकाहरूको खोजी भइरहेको उल्लेख गर्नुभयो। उहाँले जलवायु परिवर्तनका कारण नेपालले हरेक वर्ष साना ठूला प्राकृतिक प्रकोपका घटना बेहोर्नु परेको बताउनुभयो। परराष्ट्र मन्त्रालयले भोटेकोसी बाढीमा हराइरहेका विदेशी नागरिकका आफन्तलाई डीएनए प्रोफाइल पठाउन आग्रह गरेको छ। बाढीबारे जानकारी दिन मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा बाढीमा संकलन गरिएका शव पहिचानका लागि हराइरहेका विदेशी नागरिकका नजिकका आफन्तलाई डीएनए प्रोफाइल पठाउन आग्रह गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाइची बीच आज टेलिफोन वार्ता भएको छ। जापानी प्रधानमन्त्री ताकाइचीले आज दिउँसो भएको टेलिफोन वार्तामा भोटेकोसी हिम बाढीले निम्त्याएको विपदपछिको अवस्थामा जापान सरकारका तर्फबाट ऐक्यबद्धता प्रकट गर्नुभयो। जापानको विदेश मन्त्रालयका अनुसार जापानी प्रधानमन्त्री ताकाइचीले नेपालमा आएको भीषण बाढीमा परेर ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्नुभएको थियो। सो क्रममा जापानका प्रधानमन्त्री ताकाइचीले प्रधानमन्त्री शाह समक्ष बाढीका क्रममा सम्पर्कविहीन भएका 5 जापानी नागरिकको तत्काल खोजी तथा उद्धारका लागि आग्रह गर्नुभयो। राष्ट्रिय सभा बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्नुभयो। सभाको अर्को बैठक यही भदौ 23 गते दिउँसो 1:15 बस्नेछ। रसुवा बाढीपछि हराइरहेका जुम्लाका नागरिक मध्ये हालसम्म 28 सम्पर्कमा आएका छन्। सबैभन्दा बढी पातारासी गाउँपालिकाबाट रोजगारीका लागि रसुवा पुगेका 76 मध्ये हालसम्म 23 मात्र सम्पर्कमा आएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले जानकारी दिनुभयो। राष्ट्रमा दिगो शान्ति समृद्धि तथा लोककल्याणको कामनासहित आज श्री पशुपतिनाथ मन्दिरमा विशेष महारुद्री सहितको क्षमा पूजा गरिएको छ। पशुपति क्षेत्र विकासको सञ्चालक परिषदको अध्यक्ष समेत रहनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले मूल मन्दिर परिसरमा देशमा शान्तिको संकल्पसहित महारुद्राभिषेक शुभारम्भ गर्नुभएको हो। नेपाल टेलिकमले भोटेकोसी बाढीबाट प्रभावित थप 3 साइट पुनः सञ्चालनमा ल्याएको जनाएको छ। आज धादिङको कल्लेरी र नुवाकोटको भद्रटार थप्रेक तथा पुसनटार साइट पुनः सञ्चालनमा आएका हुन्। अब अन्तर्राष्ट्रिय समाचार। रुसले किव लगायत वरपरको क्षेत्रमा गरेको ड्रोन तथा ब्यालिस्टिक मिसाइल आक्रमणमा परि कम्तीमा 12 मृत्यु हुनुका साथै 21 घाइते भएका छन्। मस्कोले पछिल्लो समय किबमा आक्रमणलाई तीव्र बनाएको छ। आक्रमणको 4.5 वर्षभन्दा लामो समयपछि अमेरिकी मध्यस्थतामा वार्ता प्रक्रिया जारी छ भने क्रेमलिनले युद्ध अन्त्य गर्न आफ्नो अधिकतम मागहरू छोडेको छैन। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणलाई आतंकको संज्ञा दिँदै युक्रेनको हवाई रक्षालाई थप शक्तिशाली बनाउनका लागि आवश्यक सहयोग बढाउन सहयोगीहरूलाई आह्वान गर्नुभएको छ। अब आर्थिक समाचार।
10: रसुवा बाढीका कारण मुलुकको सड़क पूर्वाधार क्षेत्रमा करिब 30 अर्ब रुपियाँ बराबरको क्षति पुगेको सड़क विभागले प्रारम्भिक अनुमान गरेको छ। क्षतिग्रस्त सड़क पुल अन्य संरचनालाई थप सुरक्षित आधुनिक प्रविधि सहित पुनर्निर्माण गर्न करिब 50 अर्ब रुपियाँ लगानी आवश्यक पर्ने विभागको अनुमान छ। सड़क विभागका महानिर्देशक विजय जैसीले प्रारम्भिक अध्ययनमा सड़क पूर्वाधारमा करिब 30 अर्ब रुपियाँको क्षति भएको देखिएको बताउनुभयो। यसअघि विभागले करिब 20 अर्ब रुपियाँको क्षति अनुमान गरे पनि कृष्ण भीर र त्रिशुली नदी क्षेत्रमा भएको क्षतिको थप विवरण आएपछि प्रारम्भिक क्षतिको अनुमान करिब 30 अर्ब रुपियाँ आउन सक्ने उहाँले बताउनुभयो। सडकको सम्पूर्ण क्षति पुनर्निर्माण गर्न करिब 50 अर्ब रुपियाँ लगानी आवश्यक पर्न सक्ने उहाँले उल्लेख गर्नुभयो। राष्ट्रिय योजना आयोग अन्तर्गतको टोली सहित विभागको प्राविधिक टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरिरहेको छ। ती टोलीले करिब 1 साताभित्र थप विस्तृत प्रतिवेदन तयार गर्ने अपेक्षा गरिएको जयसीले उल्लेख गर्नुभयो। सन् 2026 अगस्त महिनामा विभिन्न मुलुकबाट 85,444 पर्यटक नेपाल भ्रमणमा आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा गत वर्षको अगस्त महिनाको तुलनामा 3,000 कम पर्यटक आएका हुन्। सन् 2025 अगस्तमा 88,680 पर्यटकले नेपालको भ्रमण गरेका थिए।
0: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
11: नेपालको भोटुकुसी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण उत्पन्न मानवीय सङ्कटप्रति दुःख व्यक्त गर्दै एभरेस्ट महिला भलिबल लिग इडब्ल्युभीएलको तेस्रो संस्करण स्थगित गरिएको छ। एभरेस्ट महिला भलिबल लिगले मङ्गलबार विज्ञप्ति जारी गर्दै बाढीका कारण प्रभावित परिवार तथा समुदायप्रति एकीबद्धता जनाउँदै आगामी तेस्रो संस्करण स्थगित गर्ने निर्णय गरिएको जानकारी दिएको हो। भुटानमा आयोजना हुने काबा बीच भलिबलमा सहभागी हुने नेपाली महिला तथा पुरुष टोलीलाई मङ्गलबार एक कार्यक्रमका बीच विदाई गरिएको छ। राष्ट्रिय खेलकुद परिषदमा आयोजित कार्यक्रममा परिषदका सदस्य सचिव रामचरित्र मेहताले नेपाली टोलीलाई विदाई गर्नुभएको हो। प्रतियोगिता भदौ 17-21 गतेसम्म भुटानमा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालबाट महिला र पुरुषतर्फ 2-2 गरी कुल 4 टोलीले सहभागिता जनाउनेछन्।
0: खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। भोटेकोशी बाढी प्रभावितको खोज, उद्धार र राहतलाई व्यवस्थित बनाउन बागमती प्रदेश र प्रभावित सबै स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्ने दलहरूबीच सहमति। उद्धार र राहतमा सङ्घ प्रदेश र स्थानीय तहले आपसी समन्वयमा काम गरिरहेको गृहमन्त्री सुधन गुरुङको भनाई। भोटेकोशी बाढीका कारण हालसम्म 1,066 जनाको मृत्यु भएको पुष्टि। रुसी आक्रमणमा परि युक्रेनमा कम्तीमा 12 जनाको मृत्यु र विनाशकारी बाढीका कारण उत्पन्न मानवीय सङ्कटप्रति दुःख व्यक्त गर्दै एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण स्थगित। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
12: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
13: नेपालको समावेशी आवाज। खेल, खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मङ्गलबार राति 9 बजेको समाचार पछि कार्यक्रम खेल संसार।
12: नमस्कार। खेल, खेलाडी र खेल प्रेमीका लागि समर्पित कार्यक्रम खेल संसारमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट यो कार्यक्रम हरेक मङ्गलबार राति 9 बजेको समाचारपछि सुन्न सकिन्छ। कार्यक्रम मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका बारेमा जानकारी दिने, स्वस्थ जीवनका लागि खेलकुदको महत्व बुझाउने र खेलप्रति चेतना अभिवृद्धि गर्दै खेलप्रेमी श्रोता महानुभावहरूलाई समेट्ने हाम्रो अपेक्षा छ। आशा छ कार्यक्रमलाई तपाईँले रचनात्मक सल्लाह सुझाव दिँदै अगाडि बढाउन मद्दत गर्नुहुनेछ। कार्यक्रम खेल संसारमा गत हप्ता हामीले ताप्लेजुङ गोल्ड कपको बारेमा जानकारी गराएका थियौँ। आज भएको पहिलो सेमी फाइनल खेलमा जित निकाल्दै सिराहाको सलहेस युथ क्लब अन्तर्राष्ट्रिय आमन्त्रण 4th ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिम्पोङलाई 2-0 गोल अन्तरले पराजित गर्दै सलहेस फाइनलमा पुगेको हो। बुधबार अन्तिम सेमी फाइनल खेल 5 थरको फिदिम स्पोर्टिङ क्लब र झापा 11 फुटबल क्लब बीच हुनेछ। प्रतियोगिताको फाइनल खेल भदौ 19 गते हुनेछ। कोशी प्रदेशकै बहुचर्चित अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिता भदौ 19 गते सकिँदैछ भने भदौ 19 गते भलिबल महोत्सवका रूपमा फ्रेन्चाइज प्रतियोगिता हुँदैछ नेपाल भलिबल लिग एनभिएल। आज खेल संसारमा नेपाल भलिबल लिग एनभिएलका सिइओ सन्तोष उपाध्यायसँग प्रतियोगिताको तयारी र रसुवा भोटेको सी बाढीपछि प्रतियोगिता मार्फत कस्तो सन्देश र सहयोग प्रदान गरिँदैछ यस सन्दर्भमा रहेर कुराकानी गर्दैछौँ। कार्यक्रम खेल संसारमा यहाँलाई स्वागत छ।
14: हजुर, धन्यवाद।
12: यही भदौ 19 गतिदेखि नेपाल भलिबल लिग एनभिएल हुँदैछ। यो बीचमा रसुवा बाढीको महाविपत्ति, त्यसपछि उद्धारका कामहरू, विभिन्न संघ संस्थाहरूले सहयोग गर्ने कामहरू पनि चलिरहेको छ। सुरुवातमा भने विपदमा सघाउने काम के गर्दै हुनुहुन्छ त्यो कुराबाट सुरु गरौँ न।
14: सर्वप्रथम त जुन विनाशकारी यो बाढी र विनाश भएको छ रसुवा नुवाकोटदेखि लिएर लगायतका क्षेत्रहरूमा, एकदमै अप्रत्याशित र हामीले कल्पना नगरेको कुरा भएको छ, जसले हामी सिङ्गो देश र मलाई लाग्छ सिङ्गो संसारले नै वाच गरिराखेको छ, हामी सबैलाई प्रभावित पारेको छ, दुखी बनाएको छ। हामीले भलिबल नेपाल भलिबल लिगको पहिलो संस्करण गर्नका लागि पनि एउटा अन्तर्राष्ट्रिय युनिट नै भनौँ, हरेक फरक फरक देशबाट नेपालमा खेलाडीहरू खेल्न आउने र यसको मिति पहिले नै तोकिसकेका थियौँ र यही समयमा यो विनाश भइसकेपछि चाहिँ हामी कसरी यसमा जोडिन सक्छौँ भन्ने कुरामा हामीले केही निर्णयहरू चाहिँ गरेका छौँ। सर्वप्रथम त व्यक्तिगत तर्फबाट र हरेक क्लबहरूले आफ्नो तर्फबाट पनि सहयोग गरिराखेका छन् भने हामीले लिगकै तर्फबाट यो वर्षको थिमलाई पनि चेन्ज गरेका छौँ। थोरै हामीले चाहिँ वी स्ट्यान्ड टुगेदर फर नेपाल भनेर थिम चेन्ज गरेका छौँ भने र सँगैसँगै पहिलो दिनको हाम्रो जुन ओपनिङ डेको कलेक्सन हुन्छ टिकट सेलबाट, त्यो कलेक्सन सबै चाहिँ हामीले प्रधानमन्त्री राहत कोषमा राखेर रसुवा र नुवाकोटलाई विशेष गरी चाहिँ अलिक बढी प्रभावित भएको क्षेत्रको सहयोगका लागि भनेर हामी डोनेट गर्नेछौँ। र यसका साथसाथै चाहिँ हामीले अरू पनि केही निर्णयहरू चाहिँ गरेका छौँ। हामी लङ्गर टर्ममा चाहिँ यी दुईवटा जिल्लाको भलिबलको विकासका लागि र समग्र खेलको विकासका लागि र शिक्षाको क्षेत्रमा पनि आगामी दिनमा चाहिँ लगानी गर्नेछौँ, तर यो एउटा इमिडिएट रिलिफको लागि भनेर चाहिँ हामीले टुर्नामेन्टको डे वानको कलेक्सन चाहिँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्दैछौँ। र सँगैसँगै चाहिँ हामी यो कहिलेसम्म चाहिँ यो दुःखलाई साथमा लिएर जान्छौँ अथवा यसबाट हामी अघि कसरी बढ्नुपर्छ भन्ने कुरामा पनि खेलकुदको माध्यमबाट पनि हामीले एउटा नयाँ किसिमको मान्छेहरूमा ऊर्जा र जोस पनि जगाइदिनुपर्नेछ र साथसाथै चाहिँ यो पीडामा हामी सबै साथ छौँ भन्ने पनि मेसेज दिनुपर्नेछ। त्यही भएर हामीले ओपनिङ सेरेमनीको सम्पूर्ण कार्यक्रमलाई नै विपदसँग जोडेर र केही सन्देशहरू दिने गरी, जुनमा ग्लेसियरको कुराहरू आउँछ होइन, हाम्रो देशमा भएको जुन विपद छ यसका खास कारक हामी मात्रै होइनौँ, विश्वभरि हुने कार्बन इमिसन छ त्यसका कारणले हुने ग्लोबल वार्मिङदेखि लिएर क्लाइमेट चेन्जको इस्युले गर्दाखेरि चाहिँ त्यस्तो भुक्तभोगी चाहिँ हामी भइराखेका छौँ यो हिमाली देशमा भएका कारणले गर्दाखेरि, त्यो मेसेजलाई क्यारी गर्ने गरी हामीले ओपनिङ सेरेमनीलाई पनि त्यसरी नै ढालेका छौँ, जसले गर्दाखेरि चाहिँ यो विश्वमा हेर्ने दर्शकहरूले पनि केही सन्देश पाओस् र यो एउटा इन्सिडेन्ट मात्रै होइन कि समग्रमा क्लाइमेट चेन्जको बारेमा र यसबाट आउन सक्ने विपदका जोखिमहरूको बारेमा पनि विश्वले खेलको मार्फतबाट पनि थाहा पाओस् र साथसाथै चाहिँ यो खेलले यो दुःखको घडीबाट हामीलाई अलिकति उम्किन पनि सक्ने वातावरण पनि बनोस्, किनभने हामी यसैमा सधैँभरि अल्झिरहन पनि सक्दैनौँ र यो दुःख पीडा हामीले यहाँबाट सिक्दै गरेर चाहिँ यसबाट अघि बढ्नुपर्ने पनि एकदमै आवश्यकता छ। सम्भवतः यो भलिबलको खेलले जहाँ विभिन्न देशहरूबाट आएका खेलाडीहरू र नेपाली खेलाडीहरू छन्, यसले खेल जगतमै पनि एउटा नयाँ आशा पनि जगाएको छ भलिबलमा। यो सम्पूर्ण कुराहरूले चाहिँ हामीले एउटा नयाँ किसिमले चाहिँ देशलाई अगाडि बढाउनका लागि खेलकुदको सहारा लिँदैछौँ। हजुर,
12: जो एनबिएल खेल्दै हुनुहुन्छ उहाँहरूको आफन्त कतिपय त्यहाँका खेलाडी पनि हुनुहुन्थ्यो होला, त्यस्तो क्षति भएको पनि यहाँहरूमा जानकारी होला नि?
14: अब हामीले व्यक्तिगत रूपमा भन्दाखेरि पनि समग्रमा यो हामी सबै नेपाली कोही न कोही कसै न कसैको चिन्जानमा भइ नै हाल्छ। म आफै पनि अब मेरो मेडिकल शिक्षाको बेलामा नुवाकोटमा करिब करिब एक डेढ महिना नै बसेको ठाउँ हो। पोहोरको भूकम्पको विपदको बेलामा पनि हामी त्यहीँ गएका थियौँ, तुप्से भन्ने गाउँमा हामीले शिविर सञ्चालन गरेका थियौँ, मनोकामनामा शिविर सञ्चालन गरेका थियौँ, अहिले त्यहीँ तल बेत्रावतीमा सिङ्गो ठाउँ नै बगाएको छ, यसले सबैलाई पीडा दिएको नै छ। कसै न कसैको आफन्त पर्नु भएको छ, चिनजानको साथीभाइ पर्नु भएको छ, त्योभन्दा पनि समग्रमा जो पनि पर्नु भएको छ नेपाली विदेशी, यो सबै हाम्रै मान्छे पर्नु भएको छ, हाम्रै समुदायबाट पर्नु भएको छ जस्तो लाग्छ। त्यसले गर्दाखेरि निश्चय पनि हामी सबै विक्षिप्त पनि भएका छौँ। तर फेरि पनि म के भन्न चाहन्छु भने यो हाम्रो कन्ट्रोलमा भएको कुरा नै थिएन। यो विपदबाट हामीले जति सकिन्छ अब सहायता गर्ने र यसबाट जति पीडित हुनुभएको छ, जति जीवित हुनुहुन्छ उहाँहरूको उद्धार गर्ने, उहाँहरूलाई कसरी पुनर्स्थापन गर्ने र कसरी व्यवस्थापन गर्नेतिर फोकस्ड हुन जरुरी छ। हामीले यहाँबाट धेरै कुराहरू सिक्न पनि जरुरी छ र सँगैसँगै चाहिँ मैले अघि पनि भने यो खेलबाट पनि हामीले एउटा नयाँ सन्देश दिएर अगाडि बढाउन खोजिराखेका छौँ। अबको 3 दिनमा टुर्नामेन्ट सुरु हुँदैछ र त्यो सन्देश सँगैसँगै चाहिँ यिनै जिल्लाहरूलाई पनि फोकस गरेर हामीले भलिबल डेभलपमेन्टको लागि पनि आगामी दिनमा नेपाल भलिबल लिगको तर्फबाट पनि हामी सहकार्य गरेर अगाडि बढ्नेछौँ।
12: अब भने हामी नेपाल भलिबल लिग एनभिएलको कुरा गरौँ, भदौ 19 गतिदेखि सुरु हुँदैछ, यसको अन्तिम तयारी कस्तो भइरहेको छ नि?
14: हजुर, एकदमै हामी पूर्ण रूपले तयार भइसकेका छौँ। अब हाम्रो त स्टेडियमको सेटअपहरू पनि हुन थालिसक्यो, हरेक देशले आफ्नो फरेन प्लेयर्सहरूलाई नेपालभित्राइसक्नु भएको छ, हरेक टिमले विभिन्न देशबाट आएका फरेन प्लेयर्सहरूलाई नेपालभित्राइसक्नु भएको छ, उहाँहरूको ट्रेनिङ सेसनहरू हुँदैछ, ओपनिङ सेरेमनीको तयारी पनि हुँदैछ, समग्रमा हाम्रो स्केड्युल पनि रिलिज भइसकेको छ, टिकटहरू पनि ओपन भइसकेका छन् र यसमा हामीलाई आवश्यक पर्ने सम्पूर्ण स्टेक होल्डरहरू उत्साहित पनि हुनुहुन्छ। यो विपदका कारणले गर्दाखेरि केही दिन हामी डिले पनि भयौँ र केही दिन यसलाई हामीले कसरी अगाडि बढाउने भन्ने कुरामा एउटा अन्यलता पनि छाएको थियो, तर सबै टिमका ओनर्सहरू, म्यानेजमेन्ट र हामी भलिबल लिगकै टोली पनि हामीले एक ठाउँमा आएर उभिनुपर्छ, यसलाई चाहिँ हामीले एउटा नयाँ सन्देश दिने गरी अगाडि बढ्नुपर्छ भनिसकेपछि हामी जोरमुर आएर सबै कामको तयारी चाहिँ लगभग सकिसकेको छ। हामी अब नेपालको एउटा ऐतिहासिक मोमेन्टमा हामी छौँ र यो राष्ट्रिय खेलको पहिलो मेल फ्रान्चाइज लिगको लागि चाहिँ हामी पूर्ण रूपमा नै तयार छौँ।
12: यहाँले अघि नै भन्नुभयो फरक फरक देशबाट खेलाडीहरू खेल्दै हुनुहुन्छ भनेर, लिगमा सहभागी टोलीहरूको संरचना र विदेशी खेलाडीहरूको सहभागिता कसरी मिलाउनु भएको छ? व्यवस्थापनको पाटो पनि होला।
14: हजुर, अब यो क्लबले गर्ने कुरा हो होइन, यसमा चाहिँ हजुरको हाम्रो 6 क्लबहरूले आफ्नो टिममा चाहिँ 3-3 फरेन प्लेयर्सहरू राख्नुपर्ने हुन्छ, 9 नेपाली प्लेयर्सहरू हुन्छन्, तीमध्ये 1 मार्की प्लेयर हामीले सुरुमै सेलेक्ट गरिसकेका थियौँ, 1 लोकल ट्यालेन्ट फन्डबाट पनि सेलेक्ट गरेका छौँ, जसले चाहिँ नेपालको कुनै पनि विद्यालयीय टिममा होस् अथवा क्षेत्रीय स्तरसम्मको नखेलेको होस् र अन्डर 19 एज ग्रुपको होस्, अनि त्यस्तो एउटा र ट्यालेन्ट पनि हरेक टिमले खोजेको छ र बाँकी 7 चाहिँ हामीले प्लेयर अप्सनबाट हरेक टिमहरूले छान्नु भएको थियो। अहिलेको एकदम रोचक कुरा चाहिँ के छ भने हामीले विश्वको वरियतामा हेर्ने हो भने भलिबलमा पहिलो वरियतामा भएको पोल्यान्डका खेलाडी पनि आउनुभएको छ, मलाई लाग्छ कर्णाली शिवराजबाट, तेस्रो वरियतामा भएको रसियाबाट पनि आउनुभएको छ खप्तर फल्कन्समा, 7 वरियतामा भएको ब्राजिलबाट पनि आउनुभएको छ खप्तर फल्कन्समै, यसै गरी टप 10 ऱ्याङ्कमै भएको टिमहरू, टप 20 ऱ्याङ्कमा भएका टिमहरू, बेलारुस, इरान होइन, पाकिस्तान, इन्डियादेखि लिएर विभिन्न देशहरूबाट आउनुभएको छ, मङ्गोलियाबाट पनि अन्नपूर्ण स्पाइकर्सले आफ्नो खेलाडीहरू लिएर आउनुभएको छ, जसले गर्दाखेरि चाहिँ विभिन्न कन्टिनेन्टहरूबाट आउनुभएको छ, मलाई लाग्छ 1 अफ्रिकन प्लेयर पनि आउनुभएको छ। यो विश्वले हेर्ने भलिबल टुर्नामेन्ट चाहिँ र नेपालमा हुँदैछ र नेपाली खेलाडीले पनि मलाई लाग्छ सम्भवतः यी फरक फरक देशका र फरक फरक वरियतामा भएका खेलाडीहरूसँग खेल्ने पहिलो मौका नै पाउँदैछन्, त्यही भएर हामी चाहिँ एकदमै उत्साहित पनि छौँ यो खेललाई लिएर।
12: हजुर, यहाँहरूले त्रिपुरेश्वर स्थित कवर्ड हलमा खेल आयोजना गर्दै हुनुहुन्छ, दर्शकहरूको लागि टिकट व्यवस्थापनको कसरी प्रबन्ध गर्नुभएको छ? अहिले त यो लाइभ स्ट्रिमिङ पनि गरिन्छ, प्रत्यक्ष प्रसारण, त्यसको पनि केही प्रबन्ध गर्नुभएको होला?
14: हजुर, यो हाम्रो प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनमा हुनेछ र नेपाल भलिबल लिगकै युट्युब च्यानलमा हुनेछ, यो पूर्ण रूपमा फ्री हुनेछ, हामीले कुनै पनि देशबाट युट्युबमा फ्रीमा नेपाल भलिबल लिग हेर्न पाउनेछौँ हाम्रो नेपाल भलिबल लिगकै युट्युब च्यानलबाट। यसको टेलिभिजन राइट चाहिँ हामीले कान्तिपुर टेलिभिजनलाई दिएका छौँ भने योभन्दा बाँकी तपाईँ ग्राउन्डमै गएर हेर्न चाहनुहुन्छ, कवर्ड हलमै गएर खेलाडीहरूलाई नजिकबाट हेर्न चाहनुहुन्छ भने तपाईँले खल्तीबाट टिकट लिन सक्नुहुन्छ। खल्ती बाई एएमईमा हाम्रो टिकटिङ पार्टनर बनेको छ, यसको टिकट पनि लाइभ भइसकेको छ। हामीले ओपनिङ सेरेमनीदेखि लिएर फाइनलसम्मको टिकट सबै लाइभ गरिसकेका छौँ। टिकटको प्राइस एउटा गेमको 300 रुपियाँ मात्रै छ। यसमा चाहिँ हामीले भिआइपी टिकट्स भनेर पनि राखेका छौँ, त्यसको प्राइस पनि हामीले तोकेका छौँ। तपाईँले आफ्नो इच्छाअनुसार चाहिँ टिकटहरू पनि बुक गर्नुहोला, किनभने टिकट लाइभ भइसकेको छ र अब टिकट सोल्ड आउट पनि हुँदैछ। हामीलाई जानकारी आएअनुसार चाहिँ एकदमै राम्रो टिकटको सेल्स पनि देखिराखेको छ, जसमा हामी चाहिँ विशेष गरेर तपाईँहरूलाई ओपनिङ सेरेमनीमा चाहिँ सहभागी भइदिनुहोस्, तपाईँको यो खेलमा हुने सहभागिता र तपाईँले हेरेर लिने मनोरञ्जनबाट कलेक्सन भएको कुराले हामीले बाढी पीडितलाई पनि सहयोग गर्नेछौँ र तपाईँको कन्ट्रिब्युसन हामीलाई भन्दा पनि विशेष गरी यो राहतमै नै जानेछ। त्यही भएर पनि हामी दर्शकहरूलाई पहिलो दिन विभिन्न देशका खेलाडीहरू आउनेछन्, त्यहाँ सबैसँग हेर्ने भेट्ने मौका पनि मिल्नेछ। त्यही भएर यो टिकट चाहिँ तपाईँले खल्तीबा आइएमईबाट सकेसम्म चाँडो लिइहाल्नुहोला।
15: के खास विशेषता रहन्छ? एउटा त दर्शकलाई खेलको मनोरञ्जन भइहाल्यो, अर्को यो सांस्कृतिक कुराहरू पनि होला, यहाँहरूले त ट्रफी पनि घुमाउनु भयो क्यारे, के छन् नि विशेषताहरू?
14: केही रूपमा परिमार्जित चाहिँ गरेका छौँ। ओपनिङ सेरेमनीको जुन हाम्रो एकदम सेलिब्रेसनको कुराहरू थियो, जहाँ हामीले नाचगानदेखि अन्य इन्टरटेनमेन्टका थुप्रै कुराहरू राखेका थियौँ, त्यसलाई चाहिँ हामीले केही हदसम्म परिमार्जित गरेका छौँ। त्यसलाई चाहिँ हामीले विपदसँग जोडेर मात्रै गर्ने भनेका छौँ, किनभने यो समयमा चाहिँ हामी यसलाई उत्साहपूर्ण भन्दा पनि एकदमै सन्देशमूलक बनाउन चाहन्छौँ। जुन सेरेमनीमा हुने पर्फर्मेन्सहरू छन् ती पर्फर्मेन्सहरू एकदमै युनिक हुनेछन्। सम्भवतः स्पोर्ट्समा त्यो फरक ढङ्गको प्रस्तुति चाहिँ हामीले लिएर आउँदैछौँ। त्यही भएर तपाईँले एउटा सन्देशमूलक इन्टरटेनिङ पर्फर्मेन्स पाउनुहुनेछ। मैले अहिले चाहिँ यति मात्रै भन्न चाहेँ, र यसका साथसाथै चाहिँ मैले ओपनिङ सेरेमनीमा फरक फरक देशबाट फरक फरक टिमका खेलाडीहरू आउनुभएको छ, उहाँहरूको उत्साहपूर्ण सहभागिता हुने नै छ, र यसका सँगसँगै हाम्रा अतिथिहरू र विशिष्ट अतिथिहरूको सहभागिताले गर्दाखेरि पनि थप उत्साह चाहिँ पक्कै पनि प्रस्तुत गर्नेछ।
15: हजुर, यहाँ आफै पनि व्यावसायिक हुनुहुन्छ, अहिले हामीले खेलाडी र व्यावसायिकताको कुरा गर्ने हो भने देशमा आन्तरिक रूपमा त्यस्ता ठुला प्रतियोगिताहरू हुन सकेका छैनन् राष्ट्रिय स्तरको, यहाँहरूले विदेशी खेलाडी पनि ल्याएर खेल खेलाउँदै हुनुहुन्छ, यो बेला नयाँ र युवा खेलाडीहरूको लागि यो लिग आफ्नो प्रतिभा देखाउने कतिको ठुलो अवसर बन्ला?
14: नेपाली खेलाडीहरू नै हामीसँग 9 जना हुनुहुन्छ, त्यो मध्ये 1 जना लोकल ट्यालेन्ट हुनुहुन्छ जो 19 वर्ष मुनिको हुनुहुन्छ। मलाई लाग्छ हाम्रो गाउँघरमा खेलिराखेका कोही पनि 19 वर्ष मुनिका खेलाडीहरूले एकैपल्ट विश्वको वरियतामा टप 10 भएका मुलुकहरूका खेलाडीहरूसँग सँगैसँगै खेल्ने मौका पाउनु भनेको यो एकदमै ठुलो उपलब्धि हो जस्तो लाग्छ। हरेक कन्टिनेन्टको भलिबलको गेम प्ले स्टाइल नै फरक हुन्छ। जस्तै हामीले भनौँ न ल्याटिन अमेरिकातिर एउटा होला, ब्राजिलियनहरूको एउटा गेम प्ले हुन्छ, साउथ अमेरिकन गेम प्ले हुन्छ, युरोपियनहरूको एउटा किसिमको गेम प्ले हुन्छ, एजियनहरूको अर्कै किसिमको गेम प्ले हुन्छ, अफ्रिकनहरूको अर्कै किसिमको गेम प्ले हुन्छ। यो फरक फरक टिममा फरक फरक कन्टिनेन्टबाट आएका मान्छेहरूबाट हामीले सिक्न पाउने ठाउँ पनि थुप्रै छ। त्यहाँ पनि कति अनुभवी खेलाडीहरू आइराख्नु भएको छ, जसले विभिन्न देशका लिगहरू खेलिसक्नु भएको छ, विभिन्न चरणमा चाहिँ आफ्नै देशलाई प्रतिनिधित्व गरेर पनि विभिन्न स्तरमा मेडलहरू ल्याइसक्नुभएका खेलाडीहरू हुनुहुन्छ। उहाँहरूसँग सँगैसँगै खेल्न पाउनु भनेको चाहिँ हामीले सिक्न पाउने अवसर पनि हो, र साथसाथै चाहिँ नेपालमा पहिलोपल्ट यति धेरै खेलाडीहरू पेड हुँदै हुनुहुन्छ, होइन, एउटा राम्रै राशि उहाँहरूले पाइराख्नु भएको छ। करिब 70-80 लाखभन्दा बढी रकम चाहिँ नेपाली खेलाडीमाझ र कोचेसहरू माझमा डिस्ट्रिब्युट भइराखेको छ। यो पनि एउटा ठुलो उपलब्धि हो जस्तो लाग्छ मलाई, र यसले एउटा आशा पनि जगाइदिएको छ अबको आगामी वर्षहरूमा पनि हामी खेलाडी बनेरै पनि हामीले चाहिँ पैसा कमाउन सक्छौँ अथवा हामी व्यावसायिक बन्न सक्छौँ, हामी खेलमा लाग्दा राम्रै हुँदो रहेछ है, भलिबलबाट पनि भविष्य बन्न सक्छ भन्ने पनि एउटा मार्गदर्शन चाहिँ यो टुर्नामेन्टले दिन्छ जस्तो लाग्छ।
15: हजुर, अघि मैले ट्रफीको प्रसङ्ग जोडेको थिएँ, यो विजेताले पाउने ट्रफीको पनि छुट्टै आकर्षण होला, यहाँहरूले ट्रफी पनि घुमाउनु भयो, त्यहाँ उत्साह पनि पाउनु भयो होला।
14: म त्यसमा आउँदै थिएँ। हजुर, नेपाल भलिबल लिगको ट्रफी चाहिँ हामीले एउटा फरक कन्सेप्टमा बनाएको छौँ। अब यसको कन्सेप्ट नै मैले नै बनाएको थिएँ, खासमा यसको डिजाइनमा यसरी गर्नु पर्यो भनेर, र यसको यसलाई चाहिँ मूर्तिमा उतार्ने अथवा ट्रफी बनाउने चाहिँ हाम्रो

0: हामीले आठवटा साइट छन् आठवटा चुचुराहरू छन्, आठवटा चुचुराहरूमा हामीले 8,000 माथिका आठवटा हिमाल राखेका छौँ, त्यसको सेप हजुरले त्यहीँ देख्न सक्नुहुन्छ। अनि यसको आठवटा साइटमा पनि हामीले आठवटा नेपालका हेरिटेज साइट्सहरूलाई नै इन्क्लुड गरेका छौँ। हामीले पशुपतिनाथ र चाङ्गु नारायणलाई माथि देख्न सक्छौँ, त्यसै गरी बौद्धनाथ र स्वयम्भूनाथ स्तूपा पनि यसमा इन्ग्रेव गरेको छ। अनि यसमा काठमाडौँ भक्तपुर दरबार स्क्वायर र ललितपुर दरबार स्क्वायर भइहाल्यो, र सँगैसँगै चाहिँ हामीले लुम्बिनीको पनि यहाँ हामीले स्ट्रक्चर देख्न सक्छौँ। र यो सबै स्ट्रक्चर ऱ्यान्डमली चाहिँ राखेको छैन, यसलाई डबल स्ट्यान्डेड डिएनए मोडलमा बनाएका छौँ, जसमा एउटा स्ट्यान्डमा चाहिँ आठवटा पशुपन्छीहरू छन् र अर्को स्ट्यान्डमा चाहिँ वनस्पति र भनौँ न वा प्लान्टहरू छन्, जसले गर्दाखेरि चाहिँ यो डबल स्ट्यान्डेड डिएनए हेलिक्स मोडलमा यहाँ गाईदेखि लिएर तपाईँको वान अन्ड्राइनो होला, रेड बेङ्गल होला, डाफे, सबै हामीले राष्ट्रिय जनावर र पशुपन्छी पनि राखेका छौँ भने, त्यसै गरी तपाईँको लाली गुराँसदेखि लिएर तुलसीसम्म यासा गुम्बासम्म नेपालमा पाउने के छन् त जैविक चिजहरू, ती सबै हामीले यसमा राखेका छौँ। यसको एन्टायर डिजाइन जुन कलाको विधि छ त्यो चाहिँ हामीले मिथिला आर्ट्समा बेस भएर बनाएका छौँ, अनि त्यही भएर यो ट्रफीको नाम पनि हामीले द डिएनए अफ नेपाल भनेर राखेका छौँ।
1: यो एउटा ठुलो फ्रेन्चाइज व्यावसायिक लिग हुँदैछ, नेपालको राष्ट्रिय खेल भलिबललाई व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउनको लागि एनबिएलले एउटा ठुलो भूमिका पनि निभाउला। यो अहिले यहाँले एनबिएलको सिओ भएर काम गरिरहँदा नेपालमा भलिबल खेलको विकासका लागि हामीसँग कतिको पर्याप्त संरचनाहरू, हाम्रा खेल कौशल, त्यस्तै नीतिगत सहजता के रहेछ, कतिको चुनौतीपूर्ण भइरहेको छ नि?
0: डेफिनेटली छ, हामीसँग भएको स्ट्रक्चरको कुरा गर्ने हो भने त एउटा यो रङ्गशाला हो, त्यो पनि हाम्रो एकदम न्यूनतम क्यापासिटीको छ, यहाँ 1500 मान्छे मात्रै अटाउन मिल्ने खालको क्यापासिटी छ। अहिले सिट राखिसकेपछि त पहिलाको अवस्थामा हामीले 2000-2500 मान्छेहरूलाई राखेर हामीले टुर्नामेन्ट गराउन सकेको अवस्था हो। यो कबड्डलभन्दा अरू हामीले अन्तर्राष्ट्रिय स्तरको खेल खेलाउन सक्ने कबड्डल चाहिँ हामीसँग छैन, र यसका साथसाथै चाहिँ सातैवटा प्रदेशमा जुन संरचना बनेका छन् तिनीहरू पनि अलिकति जीर्ण अवस्थामा रहेछन्, त्यसमा पनि लगानी राम्रोसँग भएको देखिँदैन। र त्यसमा भनौँ न, मैले त यो ट्रफी टुरकै दौरानमा जाँदै गर्दाखेरि मैले पोखरा कौडहल पनि देखेको छु, धनगढीको पनि हेरेको छु, त्यहाँ पनि केही जीर्ण अवस्था चाहिँ देखियो। राज्यले लगानी अलिकति बढाउनु पर्ने पनि देखिन्छ, र संरचनाको कुरा गर्दाखेरि नेपालमा भलिबलको सम्भावना यति धेरै छ कि यसमा लगानी गरेको कुराले पक्कै पनि प्रतिफल मजाले नै दिन्छ। जस्तै मैले एउटा सानो उदाहरण दिन चाहेँ, हामीले कुनै एसियन गेम मात्रै होस्ट गर्न चाह्यौँ भने पनि हामीलाई 5,000 क्यापासिटीको चारवटा कम्तीमा पनि कबड्डलहरू चाहिन्छ। एफआइबिबीको कुनै पनि प्रोग्राम गर्दाखेरि हामीले कादा त होस्ट गरेका छौँ, हामीले अडियन्सहरू पनि मजाले नै पाउँछौँ, तर अझै थप राखौँ खेलाडीहरूलाई म अगाडिबाट हेर्न चाहन्छु भन्ने दर्शकहरूका लागि पनि हामीले चाहिँ इनफ स्पेस बनाइदिएका छैनौँ। त्यही भएर मलाई लाग्छ अब यो खेल डेभलप हुँदै जाँदै गर्दाखेरि राज्यले पनि यसलाई एउटा प्रायोरिटीमा राखेर रा, खेलका संरचनाहरू पनि बनाउँदै लैजाला। यो सँगैसँगै चाहिँ भलिबलको जुन सङ्गठन छ त्यो चाहिँ 77 जिल्लामा राम्रो फैलिएको देखियो, जसले गर्दाखेरि चाहिँ यसको एउटा विकासमा सहजता हुने पनि देखिन्छ, र साथसाथै चाहिँ खेलाडीहरूले पनि एकदमै हरेक गाउँघरमा पनि भनौँ न भलिबललाई सजिलोसँग बुझ्ने, खेल्न पनि सजिलो र सानो ठाउँ भयो भने नि पुग्ने भएको भएर यसको प्रचुर सम्भावना चाहिँ हामीले देखेका छौँ। तर निश्चय पनि लगानीको ठुलो अभाव नै छ, अहिलेसम्म हामीले एउटा स्टेडियमलाई अलिअलि मर्मत गरेर राखेका छौँ, तर त्यही स्टेडियममा भलिबल पनि खेलिन्छ, बास्केटबल पनि खेलिन्छ, अन्य कुनै टुर्नामेन्टहरू जुन चाहिँ हजुरको कोर्टमा नखेलिने कुराहरू हुन् होइन, ती पनि हुन्छन्। सबै कुराहरू त्यही स्टेडियममा हुँदाखेरि अथवा त्यही एउटा कबड्डलमा त्यही भलिबल कोर्टमा हुँदाखेरि चाहिँ खेलाडीहरूले पनि आवश्यक परेको बेलामा समय नपाउने, खेल्न नपाउने होइन, त्यसमा टाइमलाइन पनि मिलाएर राख्नुपर्ने, निरन्तर अभ्यास गर्छु राम्रैसँग गर्छु भन्दाखेरि पनि त्यो अवसर चाहिँ पाइ नराखेको अवस्था चाहिँ छ।
1: अब चाहिँ यहाँको पर्सनल इन्ट्रेस्ट, यो व्यक्तिगत इच्छाको कुरा गरौँ, यहाँ आफै शैक्षिक रूपले डक्टर हुनुहुन्छ, यो सुप्रा स्टारमा, त्यस्तै मिस्टर नेपालमा अनि सुप्रा नेसनलमा पनि भाग लिनु भएको छ, मिस्टर नेपाल हुनुभएको छ, मिस्टर सुप्रा स्टार हुनुभएको छ, भनेको यहाँको आफ्नो एउटा पेसा छँदैछ, यहाँको आफ्नो एउटा पहिचान छँदैछ, टिकटकमा पनि यहाँले राम्रो सन्देश दिइरहनु भएको हुन्छ, तर फेरि एनबिएलतिरको रुचि कसरी आयो, कसरी के कारणले गर्दा यो सिओसम्मको जिम्मेवारीमा पुग्नुभयो?

0: एकदमै रोचक कुरा सोध्नु भएको छ। म पेसाले चाहिँ मेडिकल डक्टर, मैले यहीँ टिचिङ हस्पिटल महाराजगञ्जबाट छात्रवृत्तिमा एमबिबिएस गरेको थिएँ। अनि मैले 2 वर्ष चाहिँ मेरो बोर्डिङको कार्यकाल असम जिल्लामा गरेँ। मेरो अध्ययनकै सिलसिलामा मैले मेरो लिडरसिप इन मेडिसिन चाहिँ हार्वर्ड मेडिकल स्कुलबाट गरेँ। अनि म चाहिँ 2019 मिस्टर नेपाल कम्पिटिसनमा पनि भाग लिएर जित्न सफल भएँ। त्यसपछि मैले 2020 सुपर स्टार सर्च भन्ने कम्पिटिसन, त्यो करिब 70 देशका सहभागीहरू हुनुहुन्थ्यो, त्यो प्रतियोगिता पनि जितेँ। त्यसपछि हजुरको मिस्टर सुपर नेसनल कम्पिटिसन 2021 पोल्यान्डमा भएको थियो, त्यहाँ पनि म 3rd रनरअप भएको थिएँ, जुन चाहिँ नेपालको लागि यो ठुलो पेजेन्टहरूमा चाहिँ top 5 प्लेसमेन्ट, एउटा हाइएस्ट उपाधि पनि मानिन्छ। मलाई चाहिँ विभिन्न कुरामा रुचि लाग्ने भएर यो फरक फरक फिल्डमा देखिएको जस्तो लाग्छ। विशेष गरी खेलकुदको कुरा गर्दाखेरि त म आफै पनि स्कुलमा हुँदाखेरि अलिक बढी नै रुचि राख्ने, अहिलेसम्म पनि म भनौँ न फुटबल, भलिबल, क्रिकेट सबै गेमहरू नै खेल्थ्यौँ। र यहाँ मलाई चाहिँ नेपाल भलिबल लिगमा पनि म विगत केही समयदेखि आफू खेलकुदमा पनि सहभागी भइराखेको, एज अ प्लेयर नभए पनि मैले अब कान्तिपुर टेलिभिजनमै पनि यसपालिको T20 वर्ल्ड कप पनि होस्ट गरेको थिएँ। केही फ्रान्चाइज एमपिएलको लिगहरूमा भएका क्लबहरूमा म एज अ एम्बासडर पनि मैले काम गरेको थिएँ। सम्भवतः त्यही कुराले हामी केडिया ग्रुपसँग म ठोकिन गएँ र केडिया ग्रुपले आयोजना गरिराखेको नेपाल भलिबल लिगमा मलाई उहाँहरूले चाहिँ अब हामीसँगै सहकार्य गरेर काम गरौँ भन्ने किसिमको प्रस्ताव गरिसकेपछि मैले चाहिँ यो जिम्मेवारी लिएर लगुन्छन् त गरौँ भन्ने किसिमले सुरु गरेको तयारी हो। एकदमै राम्रो भइराखेको छ, हामी एउटा चरणसम्म पुगिसकेका छौँ, पहिलो संस्करण हामी सफल पनि बनाउँदैछौँ। यो चाहिँ मलाई लाग्छ म फरक फरक विषयमा भएको छ, मेरो आफ्नो रुचिका कारणले गर्दाखेरि हो। यो यतिकै ल गरिदिउँ न त भन्ने भन्दा पनि यो खेलप्रतिको लिडरसिपप्रतिको आफ्नो जुन रुचि छ त्यसका कारणले गर्दाखेरि चाहिँ यो फरक फरक फिल्डमा सहभागी पनि भइराखेको छु, केही हदसम्म सफल पनि भइराखेको छु।
1: यहाँले त हामीले स्वास्थ्यका कुरा पनि सोध्न मिल्यो, यहाँले हेरिरहँदाखेरि कस्तो पाउनुहुन्छ नेपालका खेलाडीहरूको स्वास्थ्यलाई झट्ट हेर्दा एउटा मेडिकल डक्टरले कस्तो देख्नुहुन्छ नि?
0: हजुर, अब यस्तो छ, मैले देखेको त स्वास्थ्यको मात्रै नभएर म यहाँ चाहिँ उहाँहरूको मेन्टालिटीको कुरा पनि गर्छु, हजुरको उहाँहरूको फुडको कुरा पनि गर्छु र उहाँहरूसँग भएको अग्नि भनौँ न पोस्ट इन्जुरी हाम्रो हुने रिहाबिलिटेसनको कुराहरूदेखि लिएर फिजियोको कुराहरू पनि जोड्दाखेरि चाहिँ खेलाडीहरू कति चाहिँ आफै पनि सजग हुनुहुन्छ, कतिले चाहिँ अब त्यो सजग हुँदाहुँदै पनि त्यो अवसरहरू जुटाउन उहाँहरूसँग आर्थिक रूपमा उहाँहरू सम्पन्न हुनुहुन्न। खेल भनेकै कस्तो भने यसमा हजुरको हामीले चाहिँ त्यो खेल्दाखेरिको ग्राउन्डमा भएको पर्फर्मेन्स मात्रै हेर्छौँ, तर त्यो पर्फर्मेन्स आउनका लागि चाहिँ तपाईँले के खानपिन गर्नुहुन्छ, तपाईँको डाइट कस्तो छ एकदमै महत्त्वपूर्ण हुन्छ। तपाईँले व्यायाम गर्दै गर्दाखेरि तपाईँले फिजियोथेरापी कतिको गरिराख्नु भएको छ, आफूलाई चाहिँ आफ्नो हरेक मसल्सहरूको बारेमा, आफ्नो हरेक भनौँ न बोन र टेन्डन लिगामेन्ट्सहरूलाई कसरी चाहिँ बलियो राखिराख्नका लागि के गरिराख्नु भएको छ, यो कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। हरेक खेलपछि हजुरले रिकभरीको लागि के गरिराख्नु भएको छ, होइन, त्यो कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। र यी सबै कुरा कतिलाई जानकारी पनि छ, कति चाहिँ एकदमै र ट्यालेन्ट हुनुहुन्छ, राम्रै खेलिराख्नु भएको छ, तर यी कुराहरूमा ध्यान दिन नपाउँदा अथवा यी कुराहरूको अवसर नभएका कारणले गर्दा, इन्जुरीका कारणले गर्दाखेरि पनि चाँडै व्यवसायिक खेलबाट बाहिर निस्किनुपर्ने अवस्था पनि छ। र हामीले राष्ट्रिय स्तरमै भन्ने हो भने पनि हामीसँग चाहिँ त्यो ठ्याक्कै सबै कुराहरू चाहिँ सदाबहार भनौँ न, ड्युरिङ द टुर्नामेन्टमा त हाम्रो हायर गर्ने एउटा सिस्टम छ, होइन, फिजियोदेखि लिएर सबै कुराहरू, तर हामीले यो सबै कुरा चाहिँ रङ्गशालामा नै विभिन्न खेलमा उपलब्ध गराउनु पर्ने कुरा हो। जतिको चाहिँ खेलाडी कोचेजहरू र सङ्गठनहरू छन् त्यति नै हामीसँग चाहिँ मेडिकल टिम पनि हुनुपर्ने हो, त्यतिकै हाम्रो फिजियोथेरापीको कुरा पनि हुनुपर्ने हो भने रिकभरीको लागि पनि केही न केही गर्नुपर्ने चाहिँ त्यही रङ्गशालामा देखिन्छ। जस्तै हजुरको यत्रो रङ्गशाला छ, त्यहाँ व्यायाम गर्ने कुनै ठाउँ होस्, त्यहाँ सौना स्टिमहरू होस्, त्यहाँ होइन आइसबाथ गर्न सकिने ठाउँहरू होस्, अब विदेशहरूमा हेर्दाखेरि त त्यहाँ त अक्सिजन च्याम्बर थेरापीदेखि लिएर विभिन्न कुराहरू हुन्छ, हाइड्रोथेरापीहरू हुन्छ, यी सबै कुराहरू चाहिँ यदि हामीले खेलसँग जोड्न सक्यौँ भने त्यसले गर्दाखेरि खेलाडीहरूको शारीरिक र मानसिक रूपमा पनि उनीहरू एकदमै बलियो हुन्छन्, जसले गर्दाखेरि डाइरेक्टली पर्फर्मेन्समा पनि ह्याम्पर गर्छ, त्यसको इफेक्ट हामीले देख्न पाउँछौँ। हामीले अब यही वर्ल्ड कपमा भन्दाखेरि कतिपय खेलाडीहरूले आफ्नो खाना आफ्नो देशबाट चाहिँ यो होस्ट कन्ट्रीसम्म पुर्याएको पनि हामीले देख्न पाएका थियौँ, होइन, नर्वेको त इन्टायर टिम उहाँहरूले सेफदेखि लिएर माछा पनि आफ्नो देशबाट लिएर जानुभएको थियो, ताकि खेलाडीहरूलाई राम्रो होस् भनेर, यो लेभलको तयारी हुनुपर्ने हो। अब हामी एकैचोटि त्यो सबै कुरा उपलब्ध भइहाल्छ भन्नु पनि अलिकति जादुमय कुरा हामीले अपेक्षा पनि गर्नुहुन्न। तर चरणबद्ध रूपमा अहिले जसरी चाहिँ सबै क्लबहरूले आफ्नो टिममा फिजियोहरू राखिराख्नु भएको छ, आफ्नो टिमलाई रिहाबिलिटेसन रिकभरीको लागि प्रायोरिटाइज गरिराख्नु भएको छ, त्यो कुरा पनि एउटा पोजिटिभ डिरेक्सनमा चाहिँ गइराखेको छ। र सँगैसँगै चाहिँ खेलाडीहरूको बिमाको कुरा पनि महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ, किनभने यो खेल भनेकै कुनै पनि बेला तपाईँलाई चोटपटक लाग्न सक्छ, त्यो गम्भीर चोटपटक पनि लाग्न सक्छ। त्यो हुँदाखेरि चाहिँ तपाईँले इमिडिएटली पाउने रिहाबिलिटेसन कस्तो छ, उपचार कस्तो छ, तपाईँ खेल जीवनमा चाँडै फर्किनका लागि पनि यी कुराहरू महत्त्वपूर्ण हुन्छन्। नेपालमा चाहिँ एकचोटि तपाईँलाई इन्जुरी भइसकेपछि लगभग त्यसपछिको सर्भिस नपाउँदाखेरि चाहिँ व्यावसायिक जीवन चाहिँ लगभग रोकिए जस्तो नै हुन्छ। अब अहिले केही परिवर्तनहरू देखिरहेका छन्, केही खेलाडीहरू जसले बाहिर खेलिराख्नु भएको छ उहाँहरूले त त्यो सर्भिस पाइराख्नु भएको छ, तर नेपालमै भएका सबै खेलाडीहरू जो राष्ट्रिय स्तरमै पनि खेलिराख्नु भएको छ उहाँहरूले चाहिँ त्यो अवसर पाउनु भएको छैन जस्तो लाग्छ।
1: हजुर, अन्तिममा अब देश बाढी विपदको शोक र चुनौतीमा छ, अर्कोतर्फ भलिबलको ठुलो उत्सव पनि सुरु हुँदैछ। यो अवस्थामा अहिले यो सुरु हुने लिगले नेपाली समाजलाई जोड्न, नयाँ आशा जगाउनलाई काम गर्नेछ भन्ने हाम्रो अपेक्षा छ। रेडियो नेपाल मार्फत देशभरका भलिबल प्रेमीहरू, सम्पूर्ण दर्शकहरूलाई एनबिएलको सिओ हुनुहुन्छ, के सन्देश दिन चाहनुहुन्छ?
0: सर्वप्रथम त अहिलेसम्म जति पनि साथ सहयोग र माया गरिदिनु भएको छ नेपाल भलिबल लिगलाई, त्यसको लागि निकै नै धेरै धन्यवाद दिन चाहन्छु र कृतज्ञ पनि छु। र साथसाथै चाहिँ यो भलिबल लिग हामीले आयोजना गरे पनि, खेलाडीहरूले खेले पनि, यसलाई सक्सेसफुल बनाउनका लागि चाहिँ तपाईँहरूको साथ सहयोगको निकै ठुलो महत्त्व छ। तपाईँ जति धेरैजना मान्छेहरूले यसलाई हेरिदिनु भयो होइन, चाहे अनलाइन होस् अथवा फिजिकल, जति धेरै ठाउँसम्म यसलाई पुर्याउन सक्नुभयो त्यति नै यो सक्सेसफुल हुन्छ। यो एउटा व्यावसायिक लिग हो, व्यावसायिक लिगमा भ्युअरसिप एकदमै इम्पोर्टेन्ट हुन्छ। जति धेरै भ्युअरसिप हुन्छ त्यति नै धेरै प्रायोजकहरू हामीले पाउने अवस्था रहन्छ, र त्यो प्रायोजकहरू आउनुभयो भने त्यो लगानीलाई हामीले फेरि ल्याएर खेलमा नै लगानी गर्न सक्ने ठाउँ पनि देखिन्छ। त्यो लगानीले गर्दाखेरि समग्रमा फेरि खेलाडीहरूलाई नै फाइदा हुने देखिन्छ। त्यही भएर चाहिँ म सम्पूर्ण दर्शकहरूलाई, तपाईँहरूले स्टेडियममै आएर हेर्न भ्याउनुहुन्छ स्टेडियममै आएर हेरिदिनुहोस्, होइन भने तपाईँ जहाँ हुनुहुन्छ त्यहाँबाट चाहिँ खेल हेरिदिनुहोस्, सम्पूर्ण खेलाडीहरूलाई समर्थन गरिदिनुहोस्, उहाँहरूलाई उत्साहित गरिदिनुहोस्, प्रेरणा दिनुहोस्, जसले गर्दाखेरि चाहिँ आगामी संस्करणमा चाहिँ अझै हामी सशक्त रूपमा आउन सकौँ, अझै टिमहरूले अझै बलियो टिमका के भएर राष्ट्रका खेलाडीहरूलाई चाहिँ नेपालभित्र हुन सकुन्, त्यसका लागि चाहिँ मैले देख्छु दर्शकहरूको ठुलो रोल छ। तपाईँहरूले ल्याइदिएको भ्युअरसिपले नै हाम्रो मेहनतलाई चाहिँ न्याय दिनेछ।
1: हजुर, कार्यक्रमको लागि महत्त्वपूर्ण समय दिनुभएकोमा यहाँलाई हार्दिक आभार। उहाँ हुनुहुन्थ्यो नेपाल भलिबल लिग एनभीएल का सिईओ सन्तोष उपाध्याय। यो लिग भदौ 19 गते सुरु हुँदैछ। लौ त आजलाई खेल संसार यति नै। प्रविधि संयोजनमा साथ दिनु भएकोमा धर्मपाल शाहलाई हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमबाट मनुका कुँवर बिदा हुन्छु। नमस्कार।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
2: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
3: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: निर्धारित गतिभित्रै सवारी चलाऊ, दुर्घटना हुनबाट बचौ र बचाऊ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि कार्यक्रम गजल गङ्गा सुन्नुहुनेछ। यस बेला रातिको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

0: गजल गंगा।
1: मेट्न कसैले यहाँ कसैको नाम भएन, गतिलो तिमीले नि गरेको कुनै काम भएन। जता हेर्यो उतै देख्छु अचेल रावण मात्रै, जता हेर्यो उतै देख्छु अचेल रावण मात्रै। सीतालाई बचाउन यहाँ एउटा राम भएन, गतिलो तिमीले नि गरेको कुनै काम भएन। ठाने थिए शुभ चिन्तक मैले जसलाई आफ्नो, ठाने थिए शुभ चिन्तक मैले जसलाई आफ्नो। फिर्ता उसैबाट किन मेरो दाम भएन, गतिलो तिमीले नि गरेको कुनै काम भएन। लिन्थे आराम एकछिन सुस्ताउन पाए कतै, लिन्थे आराम एकछिन सुस्ताउन पाए कतै। उपलब्ध मलाई यहाँ त्यस्तो कुनै ठाम भएन, गतिलो तिमीले नि गरेको कुनै काम भएन। न छाड्छ गर्जिन बादल न दिन्छ साथ मौसमले, न छाड्छ गर्जिन बादल न दिन्छ साथ मौसमले। मेरा लागि न्यानो कहिल्यै त्यो घाम भएन, गतिलो तिमीले नि गरेको कुनै काम भएन। पोखुँ म कहाँ अव्यक्त प्रेमका यी भावहरू, पोखुँ म कहाँ अव्यक्त प्रेमका यी भावहरू। पठाउँ भने पनि तिमीलाई सुन्दर खाम भएन, गतिलो तिमीले नि गरेको कुनै काम भएन। मेट्न कसैले यहाँ कसैको नाम भएन। ज्ञानुवाकर पौडेलका यिनै गजलांशसँगै गजल गङ्गाको यो अर्को नूतन श्रृङ्खलामा विद्या निर्दोष पहाडीको गजलीय अभिवादन। गजल गङ्गामा हामी आइपुग्छौँ मङ्गलबार राति 10 बजेको हिन्दी समाचारपछि झन्डै 45-50 मिनट। गजलको रङमा डुबुल्की मार्न, गजलको गङ्गालाई रसास्वादन गर्न, गजलका बिम्बहरूमा निकै आनन्दित तुल्याउन र साथमा निकै मिठा गजल सङ्गीतहरूको श्रवण गर्न आजको बसाईमा पनि हामी उपस्थित भइसकेका छौँ। तपाईँहरूको रेडियो सेटमा, मोबाइल सेटमा, अनलाइन स्क्रिनमा हामी उपस्थित छौँ भन्ने विश्वास मनोहरी सङ्गाल्दै कार्यक्रमको सुरुवातमा गजल हो लक्ष्मी प्रसाद देवकोटाको, स्वर र सङ्गीत सन्तोष श्रेष्ठको रहेको छ। महाकवि लक्ष्मी प्रसाद देवकोटाको गजल, आकाशमा शशि छन् पृथ्वी बसेर रुन्छु।

0: छु
1: हजुर, आकाशमा शशि छन् पृथ्वी बसेर रुन्छु। हामीले यति बेला गजल राख्यौं, महाकवि लक्ष्मी प्रसाद देवकोटाको गजल थियो, स्वर र संगीत सन्तोष श्रेष्ठले भर्नु भएको छ यो गजलमा। गजल गंगाको आजको बसाईमा हामी निकै मीठा गजल संगीतहरू राख्नेछौ, साथै प्रवासका अक्षरहरू 151 जनाको संयुक्त गजल संग्रह, जुन केही वर्ष अगाडि अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज नेपाली भाषा तथा साहित्य प्रवर्धन उपसमिति UAE प्रकाशन गरेको हो। यो 2071 सालमा प्रकाशित संयुक्त कृति हो। आज यहीबाट हामी गजलहरू राख्नेछौ, साहित्य त्यसमा पनि गजल, त्यसले दिने भाव बिम्ब प्रस्तुतिकरण गजलको ओझ हो, सिर्जना कहिले पुरानो हुँदैन भन्ने मान्यताका साथ आजको बसाईमा हामी यही कृतिबाट केही गजलहरू साभार गर्नेछौ। शुरूआतमा मैले जोडेको गजलकार ज्ञान वाकर पौडेलको गजल पनि यसै संग्रहभित्रबाट साभार गरेको थिएँ मैले। अब गजल गंगामा ललिजन रावललाई अघि सार्छु म। ललिजन रावलको गजल यसरी सुरु हुन्छ। कति दियो पीडाहरू मैले गन्न बाँकी थियो, कति दियो पीडाहरू मैले गन्न बाँकी थियो, तिमी भने हिँडिहाल्यौ केही भन्न बाँकी थियो। कति दियो पीडाहरू मैले गन्न बाँकी थियो, तिमी भने हिँडिहाल्यौ केही भन्न बाँकी थियो। खानुसम्म खायौ हिजो आज अनिकाल पर्दा, खानुसम्म खायौ हिजो आज अनिकाल पर्दा, नयाँ बाली लगाउन बिउ धन्न बाँकी थियो, तिमी भने हिँडिहाल्यौ केही भन्न बाँकी थियो। तिमीसम्म पुग्न मैले नखोजेको कहाँ हो र, तिमीसम्म पुग्न मैले नखोजेको कहाँ हो र, एउटा बाटो भत्केपछि अर्को खन्न बाँकी थियो, तिमी भने हिँडिहाल्यौ केही भन्न बाँकी थियो। हेराहेर मात्रै हाम्रो दुई किनारामा उभी, हेराहेर मात्र हाम्रो दुई किनारामा उभी, हामीलाई जोड्ने एउटा पुल बन्न बाँकी थियो, तिमी भने हिँडिहाल्यौ केही भन्न बाँकी थियो। कति चाँडो रित्तिएछ कि कसैले चोरी लग्यो, कति चाँडो रित्तिएछ कि कसैले चोरी लग्यो, हिजै मात्र तिम्रो मनमा माया टन्न बाँकी थियो, तिमी भने हिँडिहाल्यौ केही भन्न बाँकी थियो। मेरो हृदयको धुलो किन टाँसिरहन्छ भन्थ्यो, मेरो हृदयको धुलो किन टाँसिरहन्छ भन्थ्यो, बल्ल आज थाहा पाएँ त्यही निफन्न बाँकी थियो, तिमी भने हिँडिहाल्यौ केही भन्न बाँकी थियो। कति दियो पीडाहरू मैले गन्न बाँकी थियो। ललिजन रावलको गजल हामीले यति बेला राख्यौं। कति दियो पीडाहरू मैले गन्न बाँकी थियो, तिमी भने हिँडिहाल्यौ केही भन्न बाँकी थियो। जिन्दगीको यात्राका क्रममा भेट हुने व्यक्तिहरू कतै विशेष हुन्छन्, कतै प्रेमिल भेट हुन्छ, कतै औपचारिक भेट हुन्छ। यी भेटहरू सँगसँगै आत्मीयता साटासाट गर्ने एउटा अवसर पनि जुट्छ, त कतै तिक्तताहरू पनि बोकिन्छन्। जीवनका यावत पाटाहरूलाई गजलमा निकै मिठो ढङ्गले उतार्नु भयो गजलकार ललिजन रावलज्यूको गजल हामीले गजल गंगामा राख्यौं। गजल गंगामा हामी छौ, अब अर्को गजल बुद राणाको यसरी सुरु हुन्छ। अँध्यारोमा बल्न सके नूर हुन्छ मान्छे, डराएर निभ्न गए झुर हुन्छ मान्छे, जुटिरहे सबैभन्दा शक्तिशाली हुन्छ, जुटिरहे सबैभन्दा शक्तिशाली हुन्छ, फुटी गए सिसा भन्दा चुर हुन्छ मान्छे, डराएर निभ्न गए झुर हुन्छ मान्छे, स्वर्ग टाढा हुन्छ नर्क हुन्छ आगनैमा, स्वर्ग टाढा हुन्छ नर्क हुन्छ आगनैमा, मान्छेबाट जब जब दूर हुन्छ मान्छे, डराएर निभ्न गए झुर हुन्छ मान्छे, आँखाभित्र अटाउँछ कहिले सिङ्गो मान्छे, आँखाभित्र अटाउँछ कहिले सिङ्गो मान्छे, कहिले फेरि बिझाउँछ घुर हुन्छ मान्छे, डराएर निभ्न गए झुर हुन्छ मान्छे। सृष्टि धान्छ प्रेमले नै नजानेको होइन, सृष्टि धान्छ प्रेमले नै नजानेको होइन, जानी जानी फेरि किन क्रूर हुन्छ मान्छे, डराएर निभ्न गए झुर हुन्छ मान्छे, अँध्यारोमा बल्न सके नूर हुन्छ मान्छे। बुद राणाको गजल हामीले यति बेला राख्यौं। मानिसले आफ्नो स्वभाव अनुसार, कर्म अनुसार, मेहनत अनुसार फल प्राप्त गर्छ। आफ्नो सोचाइलाई, आफ्नो दायरालाई, आफ्नो विवेकलाई जति फराकिलो बनायो, जति पवित्र राख्यो, त्यति नै मान्छेको मस्तिष्क पनि तेजिलो हुन्छ, स्फूर्त हुन्छ, उसले सोच्ने कुराको दायरा पनि फराकिलो हुन्छ र सबैको माया र प्रेम पाउँछ। अँध्यारोमा बल्न सके नूर हुन्छ मान्छे, डराएर निम्न गए झुर हुन्छ मान्छे। गजल गङ्गामा हामीले बुद्ध राणाको गजल यति बेला राखेका थियौँ। हामी गजल गङ्गामा छौँ, यति बेला निकै मिठो गजल सङ्गीत सुनौ। गजलकार पुरुलम साल, स्वर र सङ्गीत थानेश्वर गौतमको रहेको छ। बिर्सिएर श्रृङ्गारमा गाजल लगाइनछ।

हजुर बिर्सिएर श्रृङ्गारमा गजल लगाई नस्यौ, गजल हामीले यति बेला राखेका थियौँ गजल गङ्गामा। पुरलमसालको गजल थानेश्वर गौतमको स्वर र सङ्गीत रहेको थियो। आजको गजल गङ्गामा हामी निकै मिठा गजलहरू उठाइरहेका छौँ, वाचन गरिरहेका छौँ। यहाँहरूले पनि मिठो मानेर सुनिरहनु भएको छ भन्ने अपेक्षा यताबाट मनभरि छ। आजको बसाईमा हामी विशेष गरी पाली गजललाई उन्नयनमा आफ्नो लामो समय खर्चिनु भएका गजलकारहरूका गजलहरू उठाइरहेका छौँ। अबको पालोमा गजलकार रवि प्राञ्जल। प्रेमी देख्छ प्रेम मात्र, कामुक देख्छ काम। प्रेमी देख्छ प्रेम मात्र, कामुक देख्छ काम। भेट्छ उही प्रीत सुन्दर, जप्छ जसले नाम। बिर्से जस्तो गरी कोही सम्झिँदैछ मलाई, बिर्से जस्तो गरी कोही सम्झिँदैछ मलाई। पत्र बिना आयो भर्खर एउटा खाली खाम। भेट्छ उही प्रीत सुन्दर, जप्छ जसले नाम। उसको याद मात्र पनि यति मिठो लाग्छ, उसको याद मात्र पनि यति मिठो लाग्छ। उसको याद भन्दा प्यारो छैन कुनै ठाम। भेट्छ उही प्रीत सुन्दर, जप्छ जसले नाम। अर्को जन्मसम्म पक्कै पुरा होला सपना, अर्को जन्मसम्म पक्कै पुरा होला सपना। हुल बाँधी लागेका छन् सपनाका लाम। भेट्छ उही प्रीत सुन्दर।

लागेका छन् सपनाका लाम। जीवन भनेकै एउटा सपना हो, पुरा गर्ने आशा अभिलाषा कर्म त मान्छेले निरन्तर गरि नै रहन्छ। सपना त हुनु पर्यो हरेक व्यक्तिमा। जीवनसँगका निकै मिठा आफ्ना अनुभूतिहरू गजलमा पस्किनु भयो। रवि प्राञ्जलको गजल हामीले यति बेला गजल गङ्गामा राख्यौँ। हामी गजलको गङ्गामा डुबुल्की मारिरहेका छौँ रात्रिकालीन प्रहरमा। यहाँहरू पनि हामी सँगै हुनुहुन्छ यो अपेक्षासँगै। अब म अर्को गजल अघि सार्छु, डाक्टर घनश्याम नेउपाने परिश्रमीको गजल। पूर्णिमाको रातमा छ बादल भित्र जुन, त्यसैले त खुला आकाश बाध्य हुन्छ रुन। कतै चिनी बढी हुन्छ चिया चमेनामा, कतै चिनी बढी हुन्छ चिया चमेनामा, कठै कतै कमी हुन्छ तरकारीमा नुन। त्यसैले त खुला आकाश बाध्य हुन्छ रुन, कोही खुसी पितलको पहलोमा हुन्छन्, कोही खुसी पितलको पहलोमा हुन्छन्, कसैलाई पुगेन रे हिरा मोती सुन। त्यसैले त खुला आकाश बाध्य हुन्छ रुन, यहाँ यस्तै व्यवस्था छ विवश हुनुपर्छ, यहाँ यस्तै व्यवस्था छ विवश हुनुपर्छ, महलका वरिपरि झुप्रा बनाउन। त्यसैले त खुला आकाश बाध्य हुन्छ रुन, मालिकहरू पसिनाको बुँद चुहाउन्नन्, मालिकहरू पसिनाको बुँद चुहाउन्नन्, बगेको छ किसान र मजदुरको खुन। त्यसैले त आकाश बाध्य, त्यसैले त खुला आकाश बाध्य हुन्छ रुन। नेताजीले बिर्से भनी भन्नु बेकार छ, नेताजीले बिर्से भनी भन्नु बेकार छ, कहिले पो सम्झन्छ र बैगुनीले गुन। त्यसैले त खुला आकाश बाध्य हुन्छ रुन, मौका परे स्वयम्भूको गजुरमा बस्छ, मौका परे स्वयम्भूको गजुरमा बस्छ, तर बाज चाहँदैन परेवाझै हुन। त्यसैले त खुला आकाश बाध्य हुन्छ रुन, पूर्णिमाको रातमा छ बादल भित्र जुन। डाक्टर घनश्याम नेउपाने परिश्रमीको गजल हामीले यति बेला राख्यौं गजल गङ्गामा। पूर्णिमाको रात छ बादल भित्र जुन, पूर्णिमाको रातमा छ बादल भित्र जुन, त्यसैले त खुला आकाश बाध्य हुन्छ रुन, मौका परे स्वयम्भूको गजुरमा बस्छ, तर बाज चाहँदैन परेवाझै हुन। व्यक्तिको स्वभाव प्रकृतिको देन, प्रकृतिको देनले नै व्यक्तिको स्वभाव निर्धारण गर्छ, अर्थात् प्रकृतिले नै हामी चराचर जगतका आयामिक अस्तित्व क्रिएट गरिदिएको छ। त्यही आयामिक अस्तित्वलाई हरेक प्राणीले आफ्नो सापेक्षमा रहेर, निरपेक्षतामा रहेर, आफ्नो जिजीविषामा रहेर कर्म निर्वाह गर्छ। सबैको आफ्नो दृष्टिकोण, सोझाइ, भोगाई र दर्शन हुन्छ। गजलमा बिम्ब बनाएर समसामयिक कटाक्ष गर्नुभयो डाक्टर घनश्याम नेउपाने परिश्रमीको गजल। हामीले यति बेला गजल गङ्गामा राख्यौँ, हामी गजल गङ्गामा छौँ। आजको व्यवसायमा हामी निकै मिठा गजलहरू राखिरहेका छौँ, यहाँहरूले पनि मिठो मानेर सुनेर साथ दिनुभएको छ भन्ने विश्वास मनभरि सङ्गाल्दै यति बेला पुनः अर्को निकै मिठो गजल सङ्गीत जोडौँ। गजल सिपी गौतमको हो, गैरे सुरेशको सङ्गीत छ, अन्जु पन्तको स्वरमा। पोखरी बन्यो हेर आँसु बगेर।

पोखरी बन्यो हेर आँसु बगेर मेरो। हामी गजल गङ्गामा छौँ। गजलको यो यात्रा झन्डै 45-50 मिनट 11 बजेको हाराहारीसम्म रहनेछ। हामीलाई सुनेर साथ दिइरहनु भएको छ भन्ने अपेक्षा पनि मनभरि छ। गजल उठाउँदैछु म, डाक्टर कृष्णहरि बरालको गजल यसरी सुरु हुन्छ। अचेल मेरो बाटो छेक्ने बाँधसँग दुश्मनी छ, अचेल मेरो बाटो छेक्ने बाँधसँग दुश्मनी छ, तिम्रो मेरो छुट्याउने साँधसँग दुश्मनी छ, देख्दा राम्रो भए पनि छुन कहिल्यै नसकिने, देख्दा राम्रो भए पनि छुन कहिल्यै नसकिने, तिम्रो मुहार हो कि या त्यो चाँदसँग दुश्मनी छ, तिम्रो मेरो छुट्याउने साँधसँग दुश्मनी छ, छोडी टाढा गए पनि बिना अर्थ त्यसै त्यसै, छोडी टाढा गए पनि बिना अर्थ त्यसै त्यसै, दुःख दिन आउने तिम्रो यादसँग दुश्मनी छ, तिम्रो मेरो छुट्याउने साँधसँग दुश्मनी छ, मिलाउनु कता कता मिलेकालाई फुटाउन, मिलाउनु कता कता मिलेकालाई फुटाउन, बाहिरबाट आउने हरेक बाँधसँग दुश्मनी छ, तिम्रो मेरो छुट्याउने साँधसँग दुश्मनी छ, अचेल मेरो बाटो छेक्ने बाँधसँग दुश्मनी छ। डाक्टर कृष्णहरि बरालको गजल हो यो। हरेक समसामयिक विषयहरू होस्, प्रेम होस्, दर्शन होस्, भगाई होस्, समाजको यथार्थता होस्, राष्ट्रिय अन्तर्राष्ट्रिय प्रभाव होस्, गजलले समकालीनतादेखि, दर्शनदेखि, विचारदेखि, श्रृङ्गारको त्यो मधुर रसदेखि आगो केल्ने गजलहरू, फुल जस्ता शेरहरू, प्रेमिल शेरहरू गजल गङ्गाको बसाइमा हामीले उठाइरहेका छौँ आजको बसाइमा, र निकै मिठा गजल सङ्गीतहरू पनि जोडिरहेका छौँ। यसै क्रममा अब अर्को गजल म उठाउँछु यति बेला। दिलमा केही दबाव जस्तो छ या कसैको अभाव जस्तो छ, दिलमा केही दबाव जस्तो छ या कसैको अभाव जस्तो छ, छैन सन्ताप या खुसी मनमा, छैन सन्ताप या खुसी मनमा, हल्का हल्का तनाव जस्तो छ या कसैको अभाव जस्तो छ, फेरि बिझ्दैछ केही आँखामा, फेरि बिझ्दैछ केही आँखामा, आज मौसम खराब जस्तो छ या कसैको अभाव जस्तो छ, भित्र भित्रै कतै जलिरहनु, भित्र भित्रै कतै जलिरहनु, जिन्दगीको स्वभाव जस्तो छ या कसैको अभाव जस्तो छ, पन्ना पन्ना पढुँ पढुँ लाग्ने, पन्ना पन्ना पढुँ पढुँ लाग्ने, दिल गजबको किताब जस्तो छ या कसैको अभाव जस्तो छ, यार उनको मुहारमा हरदम, यार उनको मुहारमा हरदम, फक्रिएको गुलाब जस्तो छ या कसैको अभाव जस्तो छ, अन्त लाग्दैन ए सनत यो दिल, अन्त लाग्दैन ए सनत यो दिल, बस गजलमा लगाव जस्तो छ या कसैको अभाव जस्तो छ, दिलमा केही दबाव जस्तो छ। सनत कुमार वस्तीको गजल हामीले गजल गङ्गामा राख्यौँ। हामी गजलको गङ्गामा छौँ, डुबुल्की मारिरहेका छौँ। शेखर अस्तित्वको गजल यसरी सुरु हुन्छ। अतीतको त्यो मधुर कहानी तिमीले बिर्स्यौ मलाई थाहा छ, सँगै सहेको त्यो घाम पानी तिमीले बिर्स्यौ मलाई थाहा छ, अतीतको त्यो मधुर कहानी तिमीले बिर्स्यौ मलाई थाहा छ, सँगै सहेको त्यो घाम पानी तिमीले बिर्स्यौ मलाई थाहा छ, त्यो लाजले शिर झुकाई बस्ने त्यो मनको इच्छा लुकाई बस्ने, त्यो लाजले शिर झुकाई बस्ने त्यो मनको इच्छा लुकाई बस्ने, त्यो पाउले भुइँ कोट्याउने बानी तिमीले बिर्स्यौ मलाई थाहा छ, सँगै सहेको त्यो घाम पानी तिमीले बिर्स्यौ मलाई थाहा छ, मिलनको त्यो पहिलो रात बारे नपत्याए चन्द्रलाई सोध, मिलनको त्यो पहिलो रात बारे नपत्याए चन्द्रलाई सोध, सधैँ कुरामा भाथ्यो बिहानी तिमीले बिर्स्यौ मलाई थाहा छ, सँगै सहेको त्यो घाम पानी तिमीले बिर्स्यौ मलाई थाहा छ, हजुरको मनले के भन्छ सुन्छु भनी मुसुक्कै निदाई हाल्यौ, हजुरको मनले के भन्छ सुन्छु भनी मुसुक्कै निदाई हाल्यौ, मेरो यो छातीको त्यो सिरानी तिमीले बिर्स्यौ मलाई थाहा छ, सँगै सहेको त्यो घाम पानी तिमीले बिर्स्यौ मलाई थाहा छ, हृदयले देखेको स्वप्नलाई को भुल्न सक्छ यति सजिलै, हृदयले देखेको स्वप्नलाई को भुल्न सक्छ यति सजिलै, अवश्यै सम्झेर जानी जानी तिमीले बिर्स्यौ मलाई थाहा छ, बिदाको बेला झरेका आँसु
त्यो मौन कम्पित अधरको निम्तो, विदाको बेला झरेका आँसु त्यो मौन कम्पित अधरको निम्तो, त्यो वाचा बन्धन मजाक ठाने तिमीले बिर्स्यौ मलाई थाहा छ, सँगै सहेको त्यो घाम पानी तिमीले बिर्स्यौ मलाई थाहा छ, त्यो तिम्रो प्रेमी त्यो तिम्रो रोगी त्यो तिम्रो जिद्दी त्यो तिम्रो पागल, त्यो तिम्रो प्रेमी त्यो तिम्रो रोगी त्यो तिम्रो जिद्दी त्यो तिम्रो पागल, त्यो तिम्रो शेखर भयो खरानी तिमीले बिर्स्यौ मलाई थाहा छ, सँगै सहेको त्यो घाम पानी तिमीले बिर्स्यौ मलाई थाहा छ, अतीतको त्यो मधुर कहानी तिमीले बिर्स्यौ मलाई थाहा छ। शेखर अस्तित्वको गजल हामीले गजल गङ्गामा राख्यौँ। गजल गङ्गामा अब यति बेला हामी अर्को निकै मिठो सङ्गीत जोड्छौँ। गजल सङ्गीत मनका केही कुराहरू फुकाउन आए, गजल रमेश पौडेलको, सङ्गीत बुलुमुकारुङ र स्वर सरोजा देवानको।

गजल गङ्गामा हामी गजलमा डुबुल्की मारिरहेका छौँ। गजल गङ्गाको आजको बसाईको हामी आखिरी आखिरीमा छौँ। आखिरी आखिरीमा म यति बेला गजल राख्छु, नवीन नेपालको गजल। व्यवहार गर्छौ अद्भुत शक्ति पाए जस्तो, व्यवहार गर्छौ अद्भुत शक्ति पाए जस्तो, मलाई लाग्दैन तिमी चन्द्रबाट आए जस्तो। व्यवहार गर्छौ अद्भुत शक्ति पाए जस्तो, मलाई लाग्दैन तिमी चन्द्रबाट आए जस्तो। यो कस्तो खल्लो माया पस्कियौ तिमीले, यो कस्तो खल्लो माया पस्कियौ तिमीले, भएको छु न खाए जस्तो न अघाए जस्तो, मलाई लाग्दैन तिमी चन्द्रबाट आए जस्तो। धरती बनाएर स्वर्ग बस्ने बाठो भगवान, धरती बनाएर स्वर्ग बस्ने बाठो भगवान, मनुवा बिचरो बाँच्छ जिन्दगी सजाए जस्तो, मलाई लाग्दैन तिमी चन्द्रबाट आए जस्तो। म डराउँछु आफ्नै देशको मयूर देखेर, म डराउँछु आफ्नै देशको मयूर देखेर, किन नाचिरहेछ यो अरूले नचाहे जस्तो। मलाई लाग्दैन तिमी चन्द्रबाट आए जस्तो, छोराले खेलौना उडाउँछ ठुलो जहाजको, छोराले खेलौना उडाउँछ ठुलो जहाजको, लाग्छ अर्को हातमा राहदानी समाए जस्तो। मलाई लाग्दैन तिमी चन्द्रबाट आए जस्तो, व्यवहार गर्छौ अद्भुत शक्ति पाए जस्तो। सुडुल भक्तपुरका गजलकार नवीन नेपालको गजल यति बेला मैले उठाए। छोराले खेलौना उडाउँछ ठुलो जहाजको, लाग्छ अर्को हातमा राहदानी समाए जस्तो। समकालीन नेपाली आम युवाहरूको परिवेशलाई टपक्क टिपेर गजलमा उतार्नु भयो नवीन नेपालको गजल। हामीले गजल गङ्गामा राख्यौं, हामी गजल गङ्गामा छौँ। आजको बसाई प्रवासका अक्षरहरू संयुक्त गजल संग्रहबाट तिकै जीवन्त शेरहरू हामीले आजको बसाईमा राख्यौं। कार्यक्रम गजल गङ्गा कस्तो लाग्दैछ? जस्तो लाग्दैछ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। तपाईँका सुझाव सल्लाह र मार्ग निर्देशनलाई हामी सदैव शिरोपर गर्दै अघि बढ्नेछौँ। र तपाईँलाई गजल गङ्गामा गजल पठाउन मन छ भने gazalgangaa@gmail.com आफ्ना निकै मिठा गजलहरू पठाउनुहोला। हामी तपाईँबाट प्राप्त गजलहरू यसरी नै वाचन गर्नेछौँ। साथै तपाईँलाई हाम्रो स्टुडियोसम्म आएर आफ्ना गजलहरू रेकर्ड गराउन मन छ भने पनि हामी तपाईँलाई सदैव हृदयबाट स्वागत गर्नेछौँ। आउनुहोस्, यहाँहरूको गजल यहाँहरूकै आवाजमा पनि हामी प्रसारण गर्नेछौँ। हाम्रो आवाजमा पनि यहाँहरूका गजलहरू प्रसारण गर्नेछौँ। हुन्छ, आजको बसाईलाई बिट मारौँ। यहाँहरूको मिठो निधरी र सुन्दर सपनीको कामना सहित प्रविधि संयोजन तर्फ साथ दिने पराग पोखरेलज्यूलाई हृदयबाट आभार व्यक्त गर्दै विद्या निर्दोष पहाडी यो निकै मिठो गजल छोड्दै विदा हुन्छु। पागल बनायो प्रिय यो दिल हरेर पागल, केशव आचार्यको गजल हो, दीपज्योति मिश्रको स्वर छ, संगीत शिव परियारको रहेको छ। हस्, शुभ शुभरात्री।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश ठमाटा। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1093 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 45 जना, नुवाकोटमा 151 जना, धादिङमा 57, चितवनमा 321, गोर्खामा 66, तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 190 र भारतमा 9 जना गरी 1093 जनाको शव फेला परेको हो। फेला परेको शवहरूमध्ये 1082 लास जाँच मुचुल्का सम्पन्न भएको छ भने 58 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। बाढी प्रभावित क्षेत्रहरूबाट 6541 जनाको उद्धार गरिएको छ भने हालसम्म बेपत्ता भएका 4571 जनाको खोजी कार्य भइरहेको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले बोलाएको सर्वदलीय बैठकमा भोटेकोसी बाढी प्रभावितको खोज उद्धार र राहतलाई व्यवस्थित बनाउन बागमती प्रदेश र प्रभावित सबै स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्ने सहमति भएको छ। सिंहदरबारमा आज बसेको प्रमुख राजनीतिक दलका दोस्रो तहका नेताहरूको बैठकले सबै दल एकजुट भएर विपदको प्रतिकारमा लाग्नुपर्ने निष्कर्ष निकालेको हो। बैठकमा विपदपछिको पुनर्स्थापना र पुनर्निर्माणका लागि समेत राजनीतिक संयन्त्र बनाएर राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने सहमति भएको बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोसी नदीमा आएको बाढी जलवायु परिवर्तनका कारण भएको बताउनु भएको छ। आज सामाजिक सञ्जाल मार्फत उहाँले जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम 1.8 डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो आपत्ति आएकामा शङ्का छैन भन्नुभएको छ। जलवायु परिवर्तन विश्वव्यापी योगदान भएकाले प्रतिकार पनि विश्वव्यापी जिम्मेवारी भएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाइची बीच आज टेलिफोन वार्ता भएको छ। जापानी प्रधानमन्त्री ताकाइचीले आज दिउँसो भएको टेलिफोन वार्तामा भोटेकोसी हिमबाढीले निम्त्याएको विपदपछिको अवस्थामा जापान सरकारका तर्फबाट ऐक्यबद्धता प्रकट गर्नुभयो। जापानको विदेश मन्त्रालयका अनुसार जापानी प्रधानमन्त्री ताकाइचीले नेपालमा आएको भीषण बाढीमा परेर ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्नुभएको थियो। राष्ट्रिय सभा बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्नुभयो। सभाको अर्को बैठक यही भदौ 23 गते दिउँसो 1:15 बस्नेछ। कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको कर्णाली प्रदेश मन्त्री परिषद बैठकले रसुवाको भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रको राहत उद्धार पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण एवं विपद व्यवस्थापनका लागि रकम सहयोग गर्ने निर्णय गरेको हो। भोटेकोसी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि काभ्रेका 7 स्थानीय तहले 1 करोडभन्दा बढी सहयोग गरेका छन्। जिल्लास्थित राजनीतिक दल सङ्घ संस्था तथा व्यक्तिले पनि राहतका लागि सहयोग गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेसँग नेपालका लागि चीन राजदूत माओ मिङले आज भेटवार्ता गर्नुभएको छ। सभापति लामिछानेको बुढा नीलकण्ठस्थित निवासमा भएको भेटमा भोटेकोसी बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल भएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। गृहमन्त्री सुदन गुरुङले बाढी प्रभावितको उद्धार र राहतका लागि राज्यका सबै संयन्त्र परिचालन भइरहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले सङ्घ प्रदेश र स्थानीय तहको आपसी समन्वयमा उद्धार र राहतको काम भइरहेको जानकारी दिनुभयो। परराष्ट्र मन्त्रालयले भोटेकोसी बाढीमा हराइरहेका विदेशी नागरिकका आफन्तलाई डिएनए प्रोफाइल पठाउन आग्रह गरेको छ। बाढीबारे जानकारी दिन मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा बाढीमा सङ्कलन गरिएका शव पहिचानका लागि हराइरहेका विदेशी नागरिकका नजिकका आफन्तलाई डिएनए प्रोफाइल पठाउन आग्रह गरेको हो। सरकारले रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा सम्भावित संक्रामक रोगहरू फैलिन नदिन विशेष निगरानी र प्रतिकारका गतिविधिलाई तीव्रता दिएको छ। स्वास्थ्य तथा स्वच्छता मन्त्रालयका सहसचिव हेमन्त चन्द्र ओझाका अनुसार मन्त्रालयको स्वास्थ्य संकटकाल तथा विपद व्यवस्थापन एकाइ र स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले प्रभावित क्षेत्रमा संक्रामक रोग नियन्त्रण तथा स्वास्थ्य प्रति कार्यको नेतृत्व गरिरहेका छन्। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: हवस् त, राति 11 बजेको यो समाचारसँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 MHz साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी सुधीर मिश्र, सहयोगी राजु श्रेष्ठ र म उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।

गजल गंगा। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। युद्ध भूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, युद्ध भूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, र त आत्मसमर्पण गरेको हुँ दुश्मनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तुलामा राख्ने हो भने मायाको ओजनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, मेरी श्रीमतीले राखेकी छन् जतनसँग। पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग। कविन्द्र घिमिरेले लेख्नु भएको गजल हो यो। गजलकार कविन्द्र घिमिरेको गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेको छु। कविन्द्र घिमिरेको ठेगाना ककनी 2 नुवाकोट। एउटा सुन्दर गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेँ। यही गजल वाचनसँगै गजल गङ्गा आरम्भ भएको छ। आजको गजल गङ्गाबाट पनि प्रविधि संयोजनतर्फ देवकी भण्डारी अनि राम अविरल, तपाईँ सबै सबैलाई हार्दिक हार्दिक स्वागत गर्छौँ, आत्मीय स्वागत गर्छौँ। आदरणीय श्रोता, अब हामी करिब 45-50 मिनट तपाईँसँगको सहयात्रामा रहनेछौँ सुमधुर गजल सङ्गीतको साथमा। gazalganga@gmail.com अनि गजल सम्बन्धी पुस्तकहरू अर्थात् विभिन्न गजलकारहरूले लेख्नुभएका गजल कृतिबाट सम्भार गरिएका गजलहरू आजको गजल गङ्गाको सामग्री बन्दछन्। कार्यक्रमलाई सदा जस्तै सम्झना योग्य बनाउने हाम्रो तर्फबाट कोसिस रहिरहनेछ, तपाईँको आत्मीय साथ मिल्नेछ। विश्वासको बलियो गाँठो आरम्भमा बाँध्न चाहन्छौँ अनि सुनाउँछौँ सुमधुर गजल सङ्गीत आनन्द कार्कीको सुरमा, सुदन डोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीत, चुपचाप छौ तिमी भन के यस्तो बात छ, चन्द्रमुखी मुहारमा देउसी किन रात छ। यो सुमधुर गजल सङ्गीत आजको गजल गङ्गाको आरम्भमा आनन्द कार्कीको सुर, सुदन डोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीतमा मात्र

कहाँ त छौ तिमी भन के त्यस्तो बात छ चन्द्रमुखी मुहारमा देउसै किन रात छ आनन्द कार्कीको स्वर सुदन डुटेलको रचना सरोज प्याकुरेलको सङ्गीत गजल गङ्गाको आरम्भमा प्रस्तुत गरिसकेका छौँ अब gazalganga@gmail.com यतातर्फ लाग्छौँ नवीन सङ्कल्पको गजल सुनाउँछु म तपाईँको फुल जस्तो मुटु पनि पत्थर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ बिना कसुर झुपडीमा लगाएर आगो बिना कसुर झुपडीमा लगाएर आगो मनोमानी तिम्रो बेग्लै सहर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ

सङ्कल्पलाई भुली तिमी हिँड्ने आज अर्कै सफर बनाएछौ, फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, अमृत ठान्थे माया झनै जहर बनाएछौ। नवीन सङ्कल्पको गजल थियो यो। गजलका लागि नवीन सङ्कल्पप्रति विशेष आभार। अर्को गजल छ धर्म तिवारीको, भोजपुर स्थायी घर भक्तपुर अहिलेको बसोबास। म धर्म तिवारीको गजल सुनाउँछु तपाईँको लागि। सम्झ नानै अचेल बाँच्ने आधार हुन्छ, सम्झना नै अचेल बाँच्ने आधार हुन्छ, फेरि आयो मधुमास या बार बार हुन्छ। सम्झना नै अचेल बाँच्ने आधार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ। घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र, घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र, तिमी बिना त घर यो कारागार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ। टिल पिल छ माया छल्किएर साथीभरि, टिल पिल छ माया छल्किएर साथीभरि, मनको दुई किनारामा यो वार पार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ। मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन, मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन, आज भोलि असुधारा फेरि लगातार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ। झिलिमिली सहर होला तिम्रो आँखाभरि, झिलिमिली सहर होला तिम्रो आँखाभरि, मेरो मनको विश्व सबै अन्धकार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ। सम्झना नै अचल बाँच्ने आधार हुन्छ। धर्म तिवारीको गजल थियो यो। गजलका लागि धर्म तिवारीप्रति पनि विशेष आभार। अर्को गजल छ सन्तोष भक्तराज लवटको, इलामो आँख ठेगाना। म सन्तोष भक्तराज लवटको गजल उठाउँछु र सुनाउँछु तपाईँका लागि। जीवन जिउन लायक भाषा तिमी पाएपछि, जीवन जिउन लायक भाषा तिमी पाएपछि, खुसी छ मन देउता भाकी कसम खाएपछि। जीवन जिउन लायक भाषा तिमी पाएपछि, खुसी छ मन देउता भाकी कसम खाएपछि, अब जीवनमा सधैँ सधैँ खुसियाली छाउँछ, अब जीवनमा सधैँ सधैँ खुसियाली छाउँछ। दुई दिलले साँच्चीकै सुखु माया लाएपछि, खुसी छ मन देउता भाकी कसम खाएपछि। हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो, हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो, तिमीलाई मेरो भित्री आत्माले चाहेपछि, खुसी छ मन देउता भाकी कसम खाएपछि। सार्थक बन्ने भू जिन्दगानी अब भने साँढै, सार्थक बन्ने भू जिन्दगानी अब भने साँढै, दिलको घरमा बेहुली पनि तिमी आएपछि। जीवन जिउन लायक भाछ तिमी पाएपछि, खुसी समन देउता भाकी कसम खाएपछि। सन्तोष भक्त राज लवटले इलामबाट पठाउनु भएको गजल थियो यो। गजलका लागि सन्तोष भक्त राज लवटप्रति पनि हाम्रो विशेष आभार। रात सुनसान हुँदैछ, एकान्त हुँदैछ, आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। दिनभरिको काम धन्दा अनि आराम गर्ने यो समयमा खानपिन सकिएको छ, पक्कै पनि आराम गरिराख्नु भएको छ होला हाम्रो विश्वास। गजल गङ्गाको यो यात्रामा अर्को एउटा सुमधुर गजल सङ्गीत निरा राणा भाटको स्वरमा सुनाउँछौँ। निश्चल पिएसको गजल रचना गैरे सुरेशको सङ्गीत। म रुँदिन भन्छु रुनै कर लाग्छ, आँसुसँग आँसु साट्नै डर लाग्छ। अर्को सुमधुर गजल सङ्गीत गजल गङ्गाको यो साङ्गीतिक लहरमा हामी सुनाउँछौँ तपाईँको लागि।

हजुर, रुँदै नै भन्छु, रुनै गर लाग्छ, आँसुसँग आँसु साट्नै डर लाग्छ। निरा राणा भाटको स्वर निश्चल पिएसको गजल रचना गैरिस्तो यसको सङ्गीत हालेर प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गा रेडियो नेपालको राष्ट्रिय प्रसारण सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। गजल गङ्गा @gmail.com यसमा प्राप्त भएका केही गजलहरू अनि गजल कृतिहरू थुप्रै थुप्रै लिएर आएका छौँ। विभिन्न गजलकारहरूका गजल कृतिबाट सम्भार गरिएका गजलहरू पनि तपाईँले आजको बसाइमा सुन्न सक्नुहुनेछ। गजल वाचनको क्रमसँगै कहीँ कतै कमी कमजोरी भएको खण्डमा आफ्नै सम्झिएर माफी दिनुहुनेछ। मलाई लाग्छ हरिश अटलको गजलतर्फ, कैलाली सुखद उहाँको स्थायी घर, म हरिश अटलको गजल उठाउँछु यति बेला। अरे वा सीतालाई रामले चिनेनन्, अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। होला कि दाजु किन अन्योलमा परेछन्, होला कि दाजु किन अन्योलमा परेछन्, ओहो चिठीको ठेगाना खामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। म इमान्दार भएकै कारण त होला, म इमान्दार भएकै कारण त होला, थोरै थोरैले चिने तमामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, उचाइ बढेछ साथीको दामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अतीतमा प्रेम अटल हो भन्ने जोडीले, अतीतमा प्रेम अटल हो भन्ने जोडीले, आज अनुहारले चिने नामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वाह सीतालाई रामले चिनेनन्। हरिश अटलको गजल थियो यो। गजलका लागि हरिश अटलप्रति पनि हाम्रो विशेष आभार छ। अब अर्को गजल छ हेम जिज्ञासु पाठकको, के आई सिंसार माइल टोटी। म हेम जिज्ञासु पाठकको गजल सुनाउँछु तपाईँका लागि। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, प्रिय अहिल्यै नपठाऊ माया रूपी मन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, जब म सारा टेन्सन मुक्त भई सक्षम भन्नेछु, जब म सारा टेन्सन मुक्त भई सक्षम भन्नेछु, तब पठाउनु तिम्रो प्रेम रूपी धडकन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने, एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने, प्रिय कदापि मन पर्ने छैन यस्तो चलन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, कसम प्रिय म सक्दिनँ तिम्रो माया जोगाउन, कसम प्रिय म सक्दिनँ तिम्रो माया जोगाउन, सहन्छु बरु जति दिन सक्छौ रोदन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। हेम जिज्ञासु पाठकको गजल थियो यो। गजलका लागि हेम जिज्ञासु पाठकप्रति पनि हाम्रो विशेष आभार। गजल गङ्गामा अब कपिल अन्जानलाई पेश गर्छु। कोहलपुर बाँकी उहाँको ठेगाना, तस्विर हामीसँग छ कपिल अन्जानको। यसभित्रबाट थुप्रै थुप्रै गजलहरू हामीले विगतका श्रृङ्खलाहरूमा वाचन गरिसकेका छौँ। त्यसो त कपिल अन्जान आफैले पनि गजल गङ्गालाई समय उपलब्ध गराएर आफ्ना गजलहरू तस्विरभित्रबाट वाचन गर्नु भएको थियो। आज तस्विरभित्रबाट एउटा गजल सुनाउँछु तपाईँको लागि। जिन्दगीमा सब थोक गुमाएको छ,
जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। वर्षौँदेखि यसरी के खोजिरहेको छ, वर्षौँदेखि यसरी के खोजिरहेको छ, लाग्छ यो सहरमा कोही हराएको छ र तस्विरलाई आफ्नो बनाएको छ। तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, आऊ मारेर जाऊ ऊ निधाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। अब निर्धक्क मर्नेछन् ती बुवामा, अब निर्धक्क मर्नेछन् ती बुवामा, आज हराएको छोरो घर आएको छ र तस्विरलाई आफ्नो बनाएको छ। इतिहास मेटाउँछ कि नयाँ बनाउँछ, इतिहास मेटाउँछ कि नयाँ बनाउँछ, उसले पुर्खाको महल भत्काएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ। तस्विर भित्रबाट साभार गरिएको कुहलपुर बाँकीका जल स्रष्टा कपिल अन्जानको गजल थियो। कपिल अन्जान प्रति विशेष आभार। गजल गङ्गामा छ। सुनसान रात, समय बिस्तारै बिस्तारै एकान्त बन्दैछ। यिनीहरू आग्रह गर्छौँ gazalganga@gmail.com आफ्ना गजलहरू पठाउन सक्नुहुनेछ। अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीत, फक्रिएको फुलकुहाँगा भाँची निष्ठुरीले, त्यही फुलमा उफ्री उफ्री नाची निष्ठुरीले। सन्तोष रुसालको स्वर, गुप्त विवशको धारको गजल रचना दीपक शर्माको सङ्गीतमा मात्र तपाईँको।

हजुर, फक्रिएको फुलको हाँगा भाजी निष्ठुरीले, त्यही फुलमा उफ्री उफ्री नाची निष्ठुरीले, निष्ठुरीसँग धोकेबाजसँग विश्वासघातीसँग कसैको पनि केही लाग्दैन। सन्तोष रुचालको सुर, गुप्त विपक्ष गोदारको रचना, दीपक शर्माको सङ्गीत हामीले प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गामा हामी गजल वाचनतर्फ लाग्छौँ। गजलकार शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय राग हामीसँग छ। प्रणय रागभित्रबाट शम्भु कुमार मिलनको एउटा गजल चाहिँदैन भूमाया मलाई नगरे नि हुन्छ, चाहिँदैन भूमाया मलाई नगरे नि हुन्छ, धेरै माया गर्न अघि नसरि नि हुन्छ। चाहिँदैन भूमाया मलाई नगरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, माया लुकु सामु कहिल्यै नपरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। कहिले काहीँ यदा कदा भेट भयो भने, कहिले काहीँ यदा कदा भेट भयो भने, कुरा गर्ने न्युन अघि नबढे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। यो मनको संहारमा नटेक्नु है कहिल्यै, यो मनको संहारमा नटेक्नु है कहिल्यै, जानी झेली प्रेमको सागर नतरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ, सहिँदैन भूमाया मलाई नगरे नि हुन्छ। शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय रागभित्रबाट हामीले यो गजललाई साभार गरेका हौँ। अब जिउने रहर हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट एउटा गजल तपाईँको लागि। पिरातीमा डुब्ने अब कुनै मलाई रहर छैन, पिरातीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। पिरातीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। धेरै चोटी पीडाहरू मैले यहाँ खपिसके, धेरै चोटी पीडाहरू मैले यहाँ खपिसके, नौलो कृति गाँस्नलाई 16 वर्ष लहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, जिन्दगीका बात गर्ने बाँकी रहेको प्रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, हरिलाई छुन सक्ने अझैसम्म जहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। पिरतीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट साभार गरिएको गजल हो यो। यस अर्थमा हरि चालिसे एबिसीप्रति पनि हाम्रो विशेष आभार। गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको सङ्ग्रह उन्मुक्त किनारा भित्रबाट एउटा गजल आजको गजल गङ्गाको अन्तिममा सुनाउँछु तपाईँका लागि, गजलकार भोजराज घिमिरेको यो गजल। अलिकति तिमी छोडा अलिकति मनै देउला, अलिकति तिमी छोडा अलिकति मनै देउला, फुटे फुटुस मुटुभरु अलिकति मनै सिउला। अलिकति तिमी छोडा अलिकति मनै देउला, फुटे फुटुस मुटुभरु अलिकति मनै सिउला। इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, लाग्छ भने लागोस् नसा अलिकति मनै पिउला, फुटे फुटोस् मुटुभरु अलिकति मनै सिउला। केही होस घुमेको छ केही जोस बुझेको छ, केही होस घुमेको छ केही जोस बुझेको छ,
जुनी जुनी हाँस तिमी धुकधुकीमा मनै जिउला, फुटे फुटुस मुटुबरू अलिकति मनै सुला, धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी, धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी, सम्झौता नै जिन्दगी हार पुरै मनै लिउला, फुटे फुटुस बरुबटु अलिकति मनै सुला, अलिकति तिमी छोड अलिकति मनै दिउला। गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको संग्रह गजल कृति उन्मुक्त किनाराबाट सम्भार गरिएको गजल थियो यो। गजल सँगै अब आजलाई गजल गङ्गाबाट हामीले बिदा हुनुपर्छ। सुनसान रात समय एकान्त, भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ, दिनभरिको थकान मस्तसँग निदाउनुपर्छ। अर्को एउटा सुमधुर गजल सुनाउनेछौँ। गजल सुनाउनुभन्दा अगाडि आग्रह गर्छौँ, आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला, औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला, खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला, झ्याल ढोकाका चुकुरहरू पर्दाहरू राम्रोसँग लगाउनुहोला, कहीँ कतै अगेनामा चुलोमा ग्यास स्टोभहरूमा आगोको झिलिङ हुनसक्छ, निभाएर सुत्नको लागि पनि आग्रह गरौँ। सम्झिनुपर्ने र सम्झिएर पुरा गर्नुपर्ने थुप्रै कुराहरू हुनसक्छन्, बिर्सिनु भएको छ भने एकपटक सम्झिएर पुरा गरेर सुत्नको लागि आग्रह गरौँ। र बाँकी रहेको समयका लागि मनोज राजको सुर, उमेश लम्सालको गजल रचना, अभेदको सङ्गीत तपाईँका लागि छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ राधिका ओझा अनि राम अविरल बिदा हुन्छौँ। तपाईँको स्वस्थ जीवनको कामनासहित शुभरात्रि।

बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी मात किनेको छु, होस लिलाममा राखी मात किनेको छु।

तिम्रा यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

भोगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुबो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

छुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल भदौ 17 गते बुधबार, भाद्रपद कृष्ण पक्ष षष्ठी तिथि, तदनुसार सेप्टेम्बर 2 तारिक सन् 2026, नेपाल सम्वत 1146, गुनलागा षष्ठी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी राजु थापा, शंकर भण्डारी, सहकर्मी नरहरि नेउपाने अनि म रमा ढुङ्गानाको सदाजे आजको प्रसारण आरम्भ हुन्छ आराध्या देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्दै हुनुहुन्थ्यो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी।

केही क्षणमा प्रसारण गर्नेछौ कार्यक्रम जीवन विज्ञान। 5:25 बजे अध्यात्म सन्देश कार्यक्रम सुन्न सक्नुहुनेछ, त्यसपछि संस्कृतमा र 6 बजे नेपालीमा समाचार। 6:05 विभिन्न पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबार प्रसारण गर्नेछौ। 6:30 समय हो अन्तर सम्वाद कार्यक्रमको। 7 बजे समाचार, 7 बजेको समाचारपछि विभिन्न कलाकारहरूका स्वरका स्वदेश गानहरू सुनाउनेछौ। 7:40 दिगो पर्यटन प्रवर्धन कार्यक्रम सुन्न सक्नुहुनेछ। 8 बजे अङ्ग्रेजीमा समाचार, 8:15 आजका नारी कार्यक्रम प्रसारण गर्नेछौँ। 9 बजे नेपालीमा, त्यसपछि नेपाल भाषामा समाचार। 9:20 नमस्ते नेपाल कार्यक्रम सुन्न सक्नुहुनेछ, त्यसपछि नेपाली चलचित्रका गीतहरू सुनाउनेछौँ। 10 बजे समाचार, 10:05 कार्यक्रम लेग बेसी सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउनेछौँ र 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: अहिले सुन्नुभयो आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। 5:25 बजे यहाँहरूले सुन्न सक्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। अब प्रस्तुत गर्दैछौ कार्यक्रम जीवन विज्ञान।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 17 श्रद्धात्रय विभाग योग श्लोक 27 भगवान श्री कृष्ण भन्नुहुन्छ, यज्ञ तपसि दाने छ स्थिति ही सदिति चोच्यते, कर्म चैव तदर्थियम सदित्ते वा विधीयते। साथै यज्ञ तप र दानमा जुन स्थिति छ त्यसलाई पनि सत भनिन्छ र परमात्माका लागि गरिएको त्यस कर्मलाई पनि निश्चयपूर्वक सत भनिन्छ। के सत हो के सत होइन यसको व्याख्या अघिल्लो श्लोकको निरन्तरता हो। यो ओम तत् सतको निरन्तरता हो र बडो गहिराईमा गएर भगवान कृष्ण बुझाउँदै हुनुहुन्छ। वास्तवमा गहिराईमा भन्न पनि मिल्दैन। भगवान कृष्णले गीताका 700 श्लोकमा नअटाएको कुनै पनि ज्ञान ब्रह्माण्डमा छैन। सबै अट्यो, यहाँ धर्म अट्यो, संस्कृति अट्यो, समाज अट्यो, राजनीति अट्यो, व्यक्ति अट्यो, प्राणीहरू अटे, सम्पूर्ण प्रकृति अट्छ र सारा परमात्मा अट्छ। नअट्ने केही पनि छैन। त्यस कारणले अङ्ग्रेजीमा भनियो भने भगवद् गीता यो एक्जस्टिभ हो। त्यस कारणले त विद्वानहरू भन्छन् कि भगवद् गीता जस्तो अर्को शास्त्र न आजसम्म बन्यो न भविष्यमा बन्नेछ। त्यो शास्त्र भगवद् गीता त्यति महान छ यसको अर्थ ओहो म महान भएँ कि हिन्दूहरू महान भए, होइन। यो एउटा कुरा राम्रो गतिलोसँग बुझौँ, भगवद् गीता हिन्दूको होइन, जसले यसलाई प्रयोग गर्छ उसैको। बिजुली कसको? त्यो गाउँमा बस्ने जहाँ बिजुली पुगेको छैन उसको हो विद्युत, जसले प्रयोग गरे उसैको हो त्यो विद्युत। यत्र ठुला ठुला जेट प्लेनहरू बनेका छन् कसको? जसले प्रयोग गरे उसैको। अरू त कथा पढ्नमा सीमित हुन्छन्। त्यस कारणले भगवान कृष्णलाई कुनै एउटा धर्मसँग जोड्नु उहाँमाथि सबैभन्दा ठुलो अन्याय गर्नु हो र भगवानमाथि अन्याय गर्नु पाप गर्नु हो। यी सबैका हुन्, भगवद् गीता सबैको हो, सर्वकालिक हो र भगवद् गीता सबै हो, सारा कुरा यसमा अट्छन्। यो बुझ्नु, आफ्नो हृदयलाई विराट बनाउनु हो। यो बुझेपछि बल्ल गीताका यी वाणीहरू हामीमा प्रवेश गर्न थाल्छन्। नत्र पनि कस्तो हुन्छ, एकजना मित्र मैले भेटेको थिएँ केही समय अगाडि, करिब 1 वर्ष अगाडि। म कुनै एउटा सम्प्रदायको हुनुहुन्छ, वैष्णव सम्प्रदाय। प्रारम्भमा सबै सम्प्रदायहरू ईश्वरको खोजीकै लागि बनेका थिए तर कालान्तरमा यी सबै राजनीतिक हुन गए, सामाजिक हुन गए। उहाँले गीताको कुनै श्लोक टिप्नुभयो अनि मलाई अर्थ सोध्नुभयो, मैले आफ्नो हृदयमा जे छ त्यही बताइदिएँ। त्यसपछि उहाँले भन्नुभयो कि यो त मेरो सम्प्रदायसँग मिल्दैन, त्यस कारणले तपाईँको व्याख्या सही होइन। मैले भने तपाईँको सम्प्रदायसँग मिलेको भए गीता गलत हो, छोडिदिनुहोस् गीतालाई त्यसो भए। तपाईँको सम्प्रदायसँग पनि गीता मिल्न गयो भने भगवद् गीता गलत रहेछ। कुनै सम्प्रदायसँग ताल्लुक राख्ला भगवद् गीताले? तपाईँले भन्नुभयो कि समुद्र जुन छ, मेरो यो हातमा लिएको जुन एकमुठी पानी यति नै हो भन्नुभयो तपाईँले, यसैसँग मिल्नुपर्छ, योभन्दा ठुलो हुनु हुँदैन। योभन्दा विराट हुनुहुँदैन, यो पानीमा त एउटा झिँगा मात्रै डुबेर मर्न सक्छ, एउटा कमिला मात्रै, त्यो समुद्रमा त्यत्रा त्यत्रा जहाज कसरी तैरिन्छन् होला, त यो गलत हो। तपाईँले भन्नुभयो भने के हाल हुन्छ? भगवान् कृष्णलाई कुनै पनि एउटा विचार पद्धतिमा मात्रै ल्याएर सङ्कुचित गर्नु ठिक त्यति नै गलत कुरा हो। त मैले भने मित्र हेर्नुहोस्, तपाईँले भगवद् गीता छोडिदिनुहोस्, तपाईँको लागि काम छैन, तपाईँ आफ्नै सम्प्रदाय बोकेर हिँड्नुहोस्। उहाँले बुझ्नुभयो कि बुझ्नु भएन थाहा छैन, तर भगवद् गीताको यो श्लोकले ठिक त्यही विषयमा चर्चा गर्छ। यो विराटलाई प्रयोग गर्ने र आफ्नो बनाउने, आफ्नो बनाएको मात्रै मेरो हो। जस्तो तपाईँको अगाडि थुप्रो खाद्यान्नहरू छन्, तर तपाईँ त्यसलाई पकाएर खानु भएन भने के तपाईँको पेट भरिन्छ, के तपाईँ बाँच्नुहुन्छ? यहाँ खाद्यान्न छ, त्यसपछि तपाईँले भन्नुभयो ओम चामलाय नमः, ओम तोरये नमः, ओम मकये नमः, ओम गहुँए नमः भनेर तपाईँले तिनको पूजा गर्न सुरु गर्नु, वा तपाईँ तिनको बारेमा शास्त्र बनाउनु भयो, रट्न थाल्नुभयो, टिका लगाउनु भयो, माला लगाउनु भयो, म मकै बाँधी हुँ, म तोरी बाँधी हुँ, म चिनी बाँधी हुँ, म तेल बाँधी हुँ, म तरकारी बाँधी हुँ, मेरो सम्प्रदाय भने के हो? मकै सम्प्रदाय, तोरी सम्प्रदाय, चामल सम्प्रदाय। तर जो व्यक्ति प्रयोग गर्ने भाव राख्दछ, जो व्यक्ति वास्तवमै धार्मिक छ, उसले हेर्दा पनि हेर्दैन के हो, सबैलाई मिलाएर उपयुक्त प्रकारले आफ्नो लागि पोषणयुक्त भोजनको निर्माण गर्छ, मजाले खान्छ। उसलाई मतलब पनि हुँदैन कि कसको के सम्प्रदाय हो, सम्प्रदायसँग के अर्थ भयो। यो व्यक्ति सर्वाङ्गीण हुन्छ, यो व्यक्ति सबैको हुन्छ। यी भगवान् कृष्णहरू, भगवान् बुद्धहरू, यी खप्तड बाबाहरू, यी सबैका हुन्। आउनुहोस् यो सूत्रको मर्ममा प्रवेश गरौँ, साथै यज्ञ तप र दानमा जुन स्थिति छ त्यसलाई पनि सत भनिन्छ। स्थिति भनेको के हो? भित्रको भाव, भित्रको निष्ठा हुन्छ नि, त्यो एउटा गहिरो श्रद्धा। यज्ञ प्रति, यज्ञ भनेको के हो? भगवानसँग पुग्ने कुनै पनि प्रक्रियालाई यज्ञ भनिन्छ। त्यो ध्यान, भक्ति, ज्ञान, सारा तन्त्र, साङ्ख्य, यी सारा सारा सारा यज्ञ हुन्। त यज्ञ प्रति मेरो हृदयमा गहन निष्ठा जन्मियो भने आफै मैले त्यो यज्ञ गरे पनि नगरे पनि त्यो गहनतम निष्ठाले मेरो त्यो भावलाई सत बनाइदिन्छ र सत बनाउने बित्तिकै ईश्वरको साक्षात्कार मेरो जीवनमा प्रारम्भ हुन्छ। तप पनि, सारा तप मानसिक हुन्, शरीरलाई गलाउनु कुनै तप होइन, अहंकार गलाउनु नै अन्तिम तप हो। र दान पनि, दिनु दान होइन, किनभने दिँदाखेरि त मलाई अहंकार पनि बढ्न सक्छ, बाफरे म यति दानी यति दिएँ भन्ने। तत् भन्ने भावका साथ दान गरे भने यो तिम्रै हो भगवान, लौ न, मलाई भारी भइरहेको थियो, म कहाँ आएको थियो, मैले कसरी हिसाब किताब राख्नु, कहिलेसम्म जोगाएर राखिदिनु, यो तिम्रो रहेछ भगवान, तिमीले लैजाऊ न भनेर हरेक व्यक्तिमा, हरेक प्राणीमा त्यो तत् देख्नु, त्यो ईश्वर देख्नु, त्यो सत देख्नु, त्यो ओम देख्नु र उसलाई हस्तान्तरण गर्नु। प्रभु मलाई ऋण मुक्त गरिदियो, तिमीले मेरो ऋण थियो, म कहाँ यति सम्पत्ति आएको थियो, म कहाँ यस्तो आएको थियो, यो मेरो लागि एक प्रकारको ऋण थियो, यो बन्धन थियो, किनभने यसले मलाई दबाएर राख्छ, यसले मलाई लोभमा लालचमा अरू सुख अरू सम्पत्ति बढोस् भन्ने एउटा भावमा मलाई लिएर जान्छ, कसैसँग झगडा पनि गराउँछ, तुलना पनि गराउँछ, सुरक्षा गर्नको लागि मलाई त्यसको सुरक्षा गार्ड चौकीदार पनि बनाउँछ भगवान, मैले त यो तिमीलाई दिदिएँ है भनेर। त्यो दान जब म गर्छु नि त्यतिखेर सत् मेरो हृदयमा छ भने त्यो दान ओम तत् सत् हुन पुग्छ। अरे यस्तो प्रकारको यज्ञ तप र दान प्रतिको जुन निष्ठा छ त्यो पनि सत् हो। त्यही निष्ठाबाट जन्मिन्छन् कर्महरू। मेरा सारा कर्महरू यही श्रद्धा यही निष्ठाबाट जन्मिनुपर्छ। अध्यात्ममा श्रद्धाको भन्दा ठुलो मूल्य केहीको पनि छैन। त्यसो त जीवनमा पनि श्रद्धाकै सबभन्दा ठुलो मूल्य हुन्छ। जस्तो तपाईँ कार्यालय जान जुत्ता लगाउनुहुन्छ, तपाईँको श्रद्धा जुत्ताप्रति मात्र तपाईँको खुट्टाको रक्षा गर्ने अथवा अलिकति शोभा दिने हुन्छ। तर बाटोमा कोही मोचीले त्यो जुत्ता देख्यो भने उसको श्रद्धा चाहिँ त्यो जुत्ताबाट पुरै आफ्नो घर परिवार चलाउने हुन्छ। उसले घर परिवार कसरी चल्छ, तपाईँले लगाएको जुत्ता ठिक छ कि छैन, ठिक छ पालिस गर्नुभएको छ कि छैन, यो जुत्ता लगाउने व्यक्ति कति हैसियतको, कति ल्याकतको, धनी हो कि गरिब हो, यो व्यक्तिको जीवनमा कस्तो छ, छिटो हिँडेको छ कि ढिलो हिँडेको छ, जुत्ता खिएका लगाएको छ कि नयाँ जुत्ता लगाएको छ, सारा कुरा तपाईँको पुरै जीवन उसले भनिदिन्छ। मोचीले जुत्ताको भरमा सबै मान्छेलाई चिनिदिन्छ, किनभने उसको श्रद्धा चाहिँ पेसासँग छ। तपाईँको श्रद्धा जुत्ताको पेसासँग छैन, तर तपाईँ पेसेवर जुत्ताको व्यापारी हुनुभयो भने फेरि तपाईँको श्रद्धा जुत्ताप्रति छुट्टै हुन्छ। त आफ्नो श्रद्धा अनुसार नै मनुष्यले पाउँछ। मेरो श्रद्धा चाहिँ सतमा छ, ईश्वरमा छ भने ईश्वर नै मैले पाउँछु। श्रद्धाभन्दा बढी वा श्रद्धाभन्दा घटी कसैले केही पनि पाउँदैन। अब यो श्लोकको एउटा अर्को महत्त्वपूर्ण पाटो छ, कर्म चैव तदर्थियम सदित्ते वा विधीयते। त्यसका लागि गरिएका कर्म, तदर्थ कर्म, तद त्यो परमात्मा को अर्थ यानी उसलाई खुसी बनाउन, उसलाई प्राप्त गर्न, उसलाई अनुभव गर्न, उसको भक्तिमा डुब्न, उसको ध्यानमा डुब्न, उसलाई देख्न, उसलाई भेट्न गरिएका सबै कर्महरू पनि सत्कर्म हुन्। तर मैले कर्म गरेँ, तदर्थ कर्म गरिनँ, सामान्य खाने पिउने कर्म गरेँ, ती सारा असत हुन्, तिनको केही पनि मूल्य छैन। त यो श्लोकले भन्छ कि सतको मात्रै मूल्य छ, असतको यहाँ मूल्य नै छैन। र हामी मूल्यहीन काम गरेर बसेका छौँ जीवनमा। जब मूल्यहीन काम गरेर मैले आफ्नो जीवन बिताउँछु भने जीवनको मूल्य कसरी थाहा हुन्छ? कुनै पनि प्रकारको मूल्य थाहा हुनै सक्दैन। यज्ञ तप र दान प्रतिको झुट गहन निष्ठा छ त्यो पनि सत हो। र यदि तदर्थ कर्म गरेको छु मैले, त्यो एक परमात्मा लाई खुसी बनाउन वा प्राप्त गर्न गरेका सारा कर्म सत्कर्म हुन्। यदि म ज्ञानी व्यक्ति हुँ भने त्यसलाई प्राप्त गर्न भन्छु, यदि म भक्त हुँ भने त्यसलाई खुसी बनाउन भन्छु, र यदि कर्मयोगी हो भने त्यसलाई अनुभव गर्न भन्छु। यी तिनवटा अलग अलग शब्द हुन् र यिनको भाव अलग अलग छ, तर सबै ओम तत्सत्सँग जोडिएका छन्।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसिनको समेत सुविधा छ।
4: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

0: आदरणीय श्रोताहरू, भगवान श्री कृष्णले भागवतमा परमहंस श्री उद्धवजीलाई भनेका छन् कि हे उद्धव, म नै गुरु रूपी शरीर धारण गरेर जीवात्माको कल्याणका लागि जाने गर्छु, ताकि मायाबद्ध जीवात्माले मलाई प्रत्यक्ष अनुभव गर्न सकुन्। त गुरु कस्तो हुनुपर्छ, कस्ता गुरुलाई भगवानले म नै त्यो आचार्य हुँ भनेका हुन्? यी ज्ञान प्राप्तिको लागि यहाँहरूले नियमित रूपमा स्वामीजीको प्रवचन श्रवण गर्नै पर्छ, अन्यथा शास्त्रले बताए बमोजिम सन्तको पहिचान गर्न हामी असमर्थ हुनेछौँ। आउनुहोस् अब श्रवण गरौँ आदरणीय स्वामी श्री हरिदासजीको प्रवचन।
1: कृष्ण इसमा दुई शब्द को समिश्रण छ, कृषि र न।

शब्दो नश्च निवृत्ति वाचकः तयोरैक्यं परब्रह्म कृष्ण इत्यभिधीयते। गोपाल पूर्वता पन्युपनिषद को पहिलो मंत्र कृष्ण शब्द को परिभाषा गर्दै छ। वेद भन्छ एक शब्द छ कृषि, अर्को न। कृषि को अर्थ हुन्छ सत्तावाचक, सत्ता, शाश्वत सत्ता, सदा रही रहने सत्ता, कहिले नाश न हुने सत्ता। र न को अर्थ हुन्छ निवृत्तिवाचक, अर्थात पूर्ण। के पूर्ण? आनंद पूर्ण। तो यो प्रतिपादन जुन शब्द भयो कृष्ण, इसको परिभाषा हो कि आनंदले परिपूर्ण। जुन पर्सनालिटी छ त्यसलाई भनिन्छ कृष्ण, वेद को परिभाषा। यस कृष्ण तत्व को बारे मा वेद मा एक विशेष विवेचन छ। तमाम ऋषि मुनिहरू को मन मा एक जिज्ञासा उत्पन्न भयो कि कह परमो देवः, कुन देवता मूल हुन, सबका मूल र परम हुन। यो जिज्ञासा उत्पन्न भयो, यो लगायत अन्य। तो इसको समाधान हेतु ऋषि मुनिहरु जम्मा भए र प्रजापति ब्रह्मा जी को मा गए र प्रश्न राखे कि हे ब्रह्मा जी, हमरो सनातन वैदिक धर्म मा तमाम देवी देवता भगवान रुचन, 33 कोटि त देवी देवता छन्। 33 कोटि को अर्थ हुन्छ 33 करोड, अन्य भगवानहरु पनि त्यतिकै छन्। तर सबका मूल को हुन्? एक प्रश्न, कह परमो देवः। सातमा अर्को प्रश्न पनि सोधे, कुतो मृत्युर्विवेति, को देखि मृत्यु पनि डराउँछ, कस्य विज्ञानेन खिलम विज्ञातम भवति, कसलाई जाने पछि जान्न केही बाँकी रहँदैन, ब्रह्माण्ड को सब ज्ञान हुन्छ, केनेद विश्व संसरतीति, कस द्वारा यो संसार चल्दछ, आवागमन हुन्छ, सृष्टि प्रलय हुन्छ। यी प्रश्नहरू हाम्रो मनमा उत्पन्न भए समाधान गर्नुहोस्। गोपाल पूर्वता पन्युपनिषद को दोस्रो मन्त्र यी सब प्रश्नहरू जति छन्। ब्रह्माजीले उत्तर दिए, टु द पॉइंट, कह परमो देवः, इसको उत्तर दिए, कृष्णो वै परम दैवतम, कृष्ण भगवान जुन छन् उनी नै परम देव हुन्,
गोविंद मृत्युर विवेति। गोविंद देखी मृत्यु पनि थर थर काप्दछ, डराउँछ। गोपी जन बल्लभ विज्ञानेन नैतत् विज्ञातम भवति। गोपी जन बल्लभ श्री कृष्णलाई जाने पछि अरु जान्न केही बाँकी रहँदैन। स्वाहेदम विश्व संसरती। भगवान श्री कृष्ण का अनंत शक्ति छन्, त्यस मध्ये एक स्वाहा नाम गरे कि माया शक्ति छे, त्यसै द्वारा यो संसार को सृष्टि प्रलय कार्य संपन्न हुन्छ। यो उत्तर दिए ब्रह्मा जीले। गोपाल पूर्वता पन्युपनिषद को तेसरो मंत्र हो यो, यो जवाब जति ठीक। ऋषि मुनिहरु एक से एक प्रश्न करता जवाब दिने व्यक्तित्व तो स्वयं ब्रह्मा जी भगवान, ब्रह्मा विष्णु महेश्वर आदि सब भगवान का लिंचन फुलटुला। यो प्रश्नोत्तर संपन्न भयो। यति मै बुझे संत महात्माले ऋषि मुनिले, तर हाम्रो जुन स्थिति छ यसमा थोरै गहिराईमा गएर बुझ्न सक्छौ, अतः टू दि पॉइंट म यसलाई गहिराईमा लगेर सरल ढङ्गले बताउन प्रयत्न गर्नेछु। त हेर्नुहोस्, पहिला आउनुहोस्, कह परमो देवः। यसको उत्तर वेदले नै दियो, कृष्णो वै परम दैवतम। पुनः वेद जवाब दिन्छ, कृष्णो हवै परम दैवतम। राधोपनिषद को पहिलो मंत्र पनि भन्छ श्री कृष्ण नै परम हुन्। गीतामा पनि यही बताइयो, यसमा त सीधा सीधा भगवान श्री कृष्णले नै बताइदिए। मन मना भव मद भक्तो मध्याजी माम नमस्कुरु। गीता 18 अध्याय को 65 श्लोक। यो बन्दा पूर्व पनि बताए, अनन्याश्चिन्तयन्तो माम ये जनाः परिपाशते तेषां नित्याभियुक्तानां योगक्षेमं वहाम्यहम्। गीता 9 अध्याय को 22 श्लोक। अर्जुन, परात्पर परब्रह्म सबको मूल कारक तत्व मैं हूँ, अतः मलाई नै मान, मलाई नै नमस्कार गर, मेरै भक्ति गर, बस मेरो गरेपछि सबको गरिन्छ, अरूको अलग अलग गर्नु पर्दैन। र फेरि निष्कर्षमा बताए, सर्वधर्मान् परित्यज्य। यी देवी देवता इत्यादि को जुन भक्ति छ यो कर्म धर्म अन्तर्गत पर्छ, यो सब त्यागी दे। माम एकम, म एकै हुँ सबको मूल, त्यसैले मेरै भक्ति गर। गीतामा पनि यही वेद को भनाइलाई नै समर्थन गरियो स्वयं भगवान को मुखारबिन्द द्वारा। भागवत आउनुहोस्, भागवतमा पनि बताइयो,

फलमा हाल्नु पर्दैन, सब ठाउँमा स्वत पुग्दछ। तर मूल जरोलाई छोडेर हामी लाख फुल फुल पात पात डाँट डाँटमा हालौँ, त्यही वृक्षलाई पनि लाभ हुँदैन। यो सबलाई अनुभव छ, भागवतमा यही उदाहरण दिइयो। जसरी शरीरमा प्राण रहेपछि सब इन्द्रियहरू स्वतः सञ्चालित हुन्छन्, अन्यथा यो शरीरको लाश मुर्दा प्राण बिना जतिसुकै सुन्दर हात पाउ श्रोत चक्षु घ्राण जिह्वा त्वचा हुन् तर काम गर्दैनन्। प्राण चाहिन्छ अनि मात्र सञ्चालित हुन्छन्। त्यस्तै प्राण तत्त्व हो श्री कृष्ण, मूल हो, यो बताइयो भागवतमा पनि। अन्य पुराणहरूमा पनि यसको वर्णन छ, ब्रह्म संहितामा पनि यस बारेमा बताइयो कि भगवान श्री कृष्ण नै सबका कारक तत्व हुन्। ईश्वर परम कृष्ण सच्चिदानन्द विग्रह अनादिरादिर गोविंद सर्व कारण कारणम। सबको कारण गोविंद हुन्, श्री कृष्ण हुन्। बस अब यहाँ एक चीज विशेष ध्यान दिनु जरूरी छ कि के भगवान श्री कृष्ण बाहेक अन्य जति अवतार छन् ती अपूर्ण छन्, कम छन्। यो अर्थ हो? बिल्कुल होइन। सावधान हुनुहोस्, अपराध हुनेछ। भगवानको कुनै अवतारमा शक्तिको भेद रहँदैन, पूर्ण रहन्छ, सब एक हुन्। चाहे जुनसुकै अवतार होस्, चाहे मत्स्य अवतार, वराह अवतार, राम अवतार, कृष्ण अवतार, सब एकै भगवान हुन्, त्यसमा कुनै भेद छैन।

प्रकृति जा क्वचित बराह पुराण सब शाश्वत छन नित्य छन सर्व शक्तिले संपन्न छन सब अवतार कुनै भेद छैन सब एक हुन यथानन्तरम न भेदाः स्युः शिव केशवा योस तथा स्कंदोपनिषद को नवो मंत्र वेद भन्छ चाहे शिव भन चाहे केशव भन कुनै भेद छैन एक हो तर भेद नहुदा नहुदै पनि भेद छ जस्तै नृसिंह राम कृष्णेषु षाडगुण्यं परिपूरितम् द्वापरान्ते करिष्यामि भवती नाम मनोरथम् गर्ग संहिता के भेद छ किन छ आउनुस् त्यसमा विचार गरौँ हेर्नुहोस् भगवानका जति पनि अवतार हुन्छन् ती अवतारमा भगवानका सारा गुण शक्ति जुन छ भगवानमा रहन्छन् तर भेद के छ भने प्रकटमा भेद छ कुनै अवतारमा भगवानको गुण एवं शक्तिहरू 5% प्रकट हुन्छन् कुनैमा 10% कुनैमा 20% जस्तै द्रौपदीको उद्धारको निमित्त भगवानको अम्बरा अवतार भयो अम्बरा अवतार श्री कृष्ण

0: एक अवतार छ जसमा एक काम मात्र भयो, द्रौपदीको निर्वस्त्र हुनबाट बचाउनको निमित्त भगवानले कपडाको दान दिए, बस त्यसपछि त्यो अवतार खत्म भयो। त यसको मतलब यो होइन कि अम्बरा अवतारले केवल एक काम गर्न सक्छ, कपडा दान दिन सक्छ, त्योदेखि बाहेक अरू गर्न सक्दैन, होइन। आवश्यकता परे अन्य कार्य पनि हुन्थ्यो तर जरुरत थिएन, त्यति नै गुण प्रकट भयो। बरा अवतारमा पृथ्वीको उद्धार गर्ने कार्य थियो, बस त्यति नै कार्य भयो, तर शक्ति छ, थियो, सबमा बराबर छ। जस्तै मानिलिनुहोस् कि तपाईँहरू कुनै कार्यले बजार जानुहुन्छ, तपाईँलाई याद आयो कि एक सलाइको डिब्बा खरिद गर्नु छ। एक सलाइको डिब्बाको कति पर्ला आज, 1 रुपियाँ 2 रुपियाँ 5 रुपियाँ, त तपाईँ 5 रुपियाँ निकालेर दिनुहुन्छ। अब त्यहाँ उपस्थित अन्य व्यक्तिले भनन् कि अरे यत्रो सुटेट बुटेट व्यक्ति छ तर खल्तीमा 5 रुपियाँ लिएर घुम्छ, यो भनुन् अरे जहाँ जति आवश्यकता छ त्यति निकालिन्छ, सलाइको डिब्बा किन्नलाई कसले 1000 पातो निकाल्छ। यसको मतलब यो होइन कि खल्तीमा अरू पैसा छैन, जहाँ जति आवश्यकता छ। अरे त्यही व्यक्ति जब जान्छ अन्य सामग्री खरिद गर्नलाई, 1000 रुपियाँको ज्याकेट खरिद गर्नलाई, त 1000 रुपियाँको नोट निकाल्छ, जहाँ जति आवश्यकता छ त्यति प्रकट गर्छ। त्यस्तै भगवानका अनेक अवतारमा भेद यही छ कि कुनैमा थोरै शक्ति प्रकट हुन्छन्, गुण प्रकट हुन्छन्, कुनैमा धेरै प्रकट हुन्छन्, बस यति भेद हो। भगवानमा भेद छैन, केवल शक्ति प्रकटमा भेद छ, यो बुझ्नुहोस्। त शक्ति प्रकट कसमा कति भए, 3 मुख्य मानियो गर्ग संहिता अनुसार, नृसिंह भगवान, राम भगवान र श्री कृष्ण भगवानमा 60-60 गुण प्रकट भए, सबभन्दा धेरै आवश्यकता अनुसार। ठिक त यी विशेष शक्ति प्राकट्य युक्त अवतार मानिए भगवान का, र त्यसमा पनि श्री कृष्ण लाई विशेष मानियो, किनकि यो 60 पछि पनि अर्को 4 गुण श्रीकृष्णमा मात्र प्रकट भयो, त्यो नृसिंह अवतारमा पनि भएन, राम अवतारमा पनि भएन, केवल श्रीकृष्ण अवतारमा मात्र भयो, जुन वास्तवमा हामी जीवात्माहरूको लागि कामको चिज हो।
1: भर्खरै सुन्नुभयो स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन, यसको बाँकी भाग भोलि अवश्य सुन्नुहोला। हस्त यिनै जानकारीका साथै कार्यक्रमबाट बिदा लिन चाहन्छु, भोलि पुनः भेट हुने नै छ, तबसम्मको लागि जय